नियन्त्रण राख्नुहोस्। आजको शुभ रंग आकाशी हो भने शुभ अंक 7 रहेको छ। आदरणीय श्रोता वृन्द, आजको राशिफलमा जस्तो भनिए तापनि भाग्यमा भन्दा कर्ममा विश्वास गर्नुहोला। तपाईँको आजको दिन शुभ रहनेछ। कार्यक्रम शुभ प्रभातमा तपाईँको जन्मदिनको शुभकामनालाई पनि प्रसारण गर्दै आएका छौं। रेडियो मार्फत कसैलाई जन्मदिनको शुभकामना दिन चाहनुहुन्छ भने अघिल्लो दिनमा नै हाम्रो फोन नम्बर 0654141000 फोन गरेर वा हाम्रो इमेल र सामाजिक सञ्जाल मार्फत पठाउन सक्नुहुनेछ। आजको राशिफलसँगै आज जन्मदिन पर्ने तपाईँ सम्पूर्णमा रेडियो ढोरवाराई परिवारको तर्फबाट हार्दिक शुभकामना व्यक्त गर्दछौं।

0: श्रोतावृन्द, यिनै प्रस्तुतिसँगै बिहानी प्रसारण सेवा कार्यक्रम शुभ प्रभातको समय पनि आजको लागि सकिएको छ। भोलि तपाईँको राशिफल सहित जन्मदिनको शुभकामना लिएर फेरि उपस्थित हुने नै छौ। आजको श्रृंखलाबाट म सृष्टि खत्री बिदाउने आज्ञा चाहन्छु। नमस्कार, शुभ दिन।
1: तपाईं सुन्दै हुनुहुन्छ रेडियो ढोर बाराही 103.8 मेगाहर्ज।
2: आस्था अनि भरोसा, घर निर्माणको विश्वासिलो आधार, अनयारा कन्स्ट्रक्सन एन्ड ट्रेड प्राली गाछे पानी।
3: हजुर, घर निर्माण, बाटो, नाला, सामुदायिक भवन, विद्यालय आदि निर्माणको लागि हामीलाई सम्झनुहोस्। सोलिड ब्लक सहित विभिन्न किसिमका ब्लक, इट्टा, ढुङ्गा, गिटी, बालुवा, चोकर सुपथ मूल्यमा पाइन्छ।
2: सम्पर्क अनयारा कन्स्ट्रक्सन एन्ड ट्रेड प्राली, शुक्ला गण्डकी 2 गाछे पानी, नयाँ पुल र चेवनधामबाट जान सकिने। प्रोप्राइटर लालबहादुर गोले र शेरजङ गुरुङ। मोबाइल 9855 88461 र सिजन गुरुङ 9705 40900।

0: शुक्ला गण्डकी नगर उद्योग वाणिज्य संघ ओडा व्यवस्थापन समिति ओडा नम्बर 4 प्रस्तुत गर्दछ खुल्ला पिच गीत प्रतियोगिता 2083 साथमा विविध सांस्कृतिक कार्यक्रम
1: नेपाली नारीहरूको महान पर्व हरितालिका तीजको अवसरमा आयोजित खुल्ला तीज गीत प्रतियोगितामा सहभागी भई कार्यक्रमको शोभा बढाइदिनु हुन हार्दिक अनुरोध गर्दछौ।
0: पुरस्कारतर्फ प्रथम पुरस्कार नगद रू 25,000 रूपियाँ र प्रमाण पत्र,
1: द्वितीय पुरस्कार 15,000 रूपियाँ र प्रमाण पत्र,
0: तृतीय पुरस्कार 10,000 रूपियाँ र प्रमाण पत्र,
1: सान्त्वना पुरस्कार 5,000 र सहभागी समूहलाई 1,500 प्रदान गरिनेछ।
0: राष्ट्रिय लोकदोहोरी गायिका शीला आले साथमा स्थानीय कलाकारहरूको बेजोड प्रस्तुति।
1: प्रतियोगिता हुने मिति यही भाद्र 29 गते सोमबार।
0: समूह दर्ता गराउने अन्तिम मिति यही भाद्र 29 गते बिहान 10 बजेसम्म।
1: टिम दर्ता शुल्क 500 रुपियाँ।
0: प्रतियोगिता हुने स्थान शुक्ला गण्डकी 4 डोलेगौंडा बेपी चोक।
1: प्रतियोगिता शुरू हुने समय बिहान 11 बजे।
0: आयोजक शुक्ला गण्डकी नगर उद्योग वाणिज्य संघ ओडा व्यवस्थापन समिति ओडा नम्बर 4।
1: सह आयोजक शुक्ला गण्डकी नगरपालिका वार्ड नम्बर 4 को कार्यालय।
0: थप जानकारीको लागि सम्पर्क 98061 98461 49304 र 98462 26743।

0: बेलामा प्रकाश साईको फर्निचर पसल सरेको छ है, झुकिनु होला नि।
1: हो र फेरि कहाँ सारेछन् बाबुले पसल?
0: बिपी चोकमै हो, पहिलाको ठाउँ भन्दा एक घरमाथि टिबिया सोरुम थियो नि। हो त्यही घरमा नयाँ व्यवस्थापन र थप सेवा सुविधा सहित सरेको छ नि।
1: ए ल ल,
2: तपाईँ पनि झुक्किनु होला नि, याद राख्नुहोस्। गण्डकी सिस्टा पसल एन्ड फर्निचर सप्लायर्स, शुक्ला गण्डकी 4 दुलेगौडा बिपी चोक,
1: प्रोपाइटर ठान प्रकाश नेउपाने 9856033878, प्रशान्त नेउपाने 9846026925।
3: आज पनि भाट अडायो के हो कि तिम्रो पारा? राम्रोसँग खाना बनाउन आउँदैन?
4: यी बुढा कुरै नबुझिकन त्यस्तै पर्खिने के? खाना बनाउनेको व्यथा तिमीलाई के थाहा? राम्रोसँग खाना बनाउन त भाँडाकुँडा पनि त गतिम्लो हुनु पर्यो नि। राइस कुकरको हालत यस्तो छ, ग्यास चुलो बिग्रेर पिल पिल मात्र बल्छ, कराएर मात्रै भो।
3: नरिसौ न त, लु बरु हिँड, कहाँबाट ल्याउने हो?
4: तिमीलाई पर्खिने बाहेक अरू केही आउँदैन क्या रे? दुलेगौडाको एसआर ब्रदर्स किचन हाउसबाट ल्याएको सामान साह्रै राम्रो खप्छ रे, हो त्यही जाने हो।
5: हजुर, हामी कहाँ सम्पूर्ण किचन सामग्री, तामाका भाँडा बर्तनहरू होलसेल मूल्यमा बिक्री गरिनुको साथै पुराना भाँडाकुँडाहरू साटफेर गरिन्छ। आमा समूह, समाज तथा होटलको लागि आवश्यक सामानहरू विशेष छुटमा उपलब्ध गराइन्छ। दुलेगौडा क्षेत्रमा होम डेलिभरीको पनि व्यवस्था छ भने डिसोम र मोबाइलको रिचार्ज कार्ड पनि पाइन्छ।
6: एसआर ब्रदर्स किचन एन्ड गिफ्ट हाउस, दुलेगौडा मुक्तिनाथ ब्याङ्कको आडमा, प्रोप्राइटर सञ्जीव श्रेष्ठ 9856033507, कविता श्रेष्ठ, सम्पर्क 0564140055 र 9846618817।
7: हेलो बा,
8: कति बन्यो घर? अनि ढलान भयो त?
9: बाबु, ढलान त भयो, अब घरभित्रको काम गर्नु पर्नेछ। सामान धार्ने भनेको पैसो अलिकति पुग्दैन कि?
8: ल ल बा, पैसाको चिन्ता नगर्नु। अनि संसार मार्बल एन्ड टाइल्स बेलचौधाराबाट नै सामान ल्याउनु है। मेरा साथीहरू सबैले त्यहीको सामानबाट घर बनाएका रहेछन्, एकदम राम्रो छ रे।
9: हो बाबु, गाउँतिर पनि सबैले सामान त्यहीबाट ल्याउँदा रहेछन्, म पनि त्यही जाने हो।
10: हजुर, उच्च गुणस्तरका ग्रेनाइट, मार्बल र टाइल्सका साथै सेनेटरी सम्बन्धी सामग्री र हार्डवेयरका सामानहरू चाहिएमा हामीलाई सम्झनुहोस्।
11: संसार मार्बल एन्ड टाइल्स बेलचौतारा, प्रहरी चौकी भन्दा केही घर माथि।
10: प्रोप्राइटर राम भुजेल, सम्पर्क 9891950630 र 9746780681।
12: कान्छे, भोलि घर पूजा गर्नु पर्ने, कलेजबाट फर्कदा पूजा सामग्री लिएर आऊ है।
13: हस् मम्मी, नयाँ घरमा फुल रोप्न गमलाहरू पनि ल्याउने भन्नुभएको होइन?
12: हुन्छ हुन्छ, तर पाएसम्म माटोकै गमला राम्रो भन्छन्, कति पाइन्छ र?
13: पाइन्छ नि, दुलेगोडाको सेन्सीका पूजा सामग्री पसलमा हजुरले भन्नुभएको सबै कुरा आइपुग्छ, चिन्तै नगर्नु न।
11: हजुर, हामी कहाँ रुद्री, एकहा, व्रतबन्ध, घर पैचो, नवग्रह, ग्रह शान्ति, लाखवती महायज्ञ, सत्यनारायण पूजाका सामग्री पाइनुका साथै माटोबाट बनेका सबै प्रडक्टहरू थोक तथा खुद्रा मूल्यमा उपलब्ध रहेका छन्।
14: सेन्सीका पूजा सामग्री पसल, प्रभु बैंक भन्दा एक घर माथि, बजाज शोरूम सँगै।
11: प्रोपाइटर समीक्षा गुरुङ, सम्पर्क 9841633101 र 9468683522।
15: स्याङ्जा चस्मा घर एन्ड आँखा क्लिनिकमा भित्रियो नयाँ प्रविधि, अब लाइट बालेर आँखा जाँच गर्ने दिन गए। नयाँ युग सँगै नयाँ प्रविधि, कम्प्युटर प्रविधिबाट आँखा जाँच गर्दा सूक्ष्मदेखि सूक्ष्म समस्याहरू पहिचानको साथै तत्कालै आँखाको पावर चेक गरिन्छ। हामी कहाँ प्रत्येक दिन आँखाको पावर चेक गरेर पावर अनुसार चस्मा बनाइन्छ। हरेक हप्ताको शनिबार आँखा रोग विशेषज्ञ डाक्टरहरूद्वारा आँखा जाँच गरिनुको साथै आँखा जाँच्न आउने बिरामीहरूको निशुल्क सुगर परीक्षण गरिन्छ। ग्लुकोड लेन्स, हाइपोड लेन्स, प्रोग्रेसिभ लेन्स, क्रिजल लेन्स तथा कन्ट्याक्ट लेन्सहरू पाइनुको साथै विभिन्न ब्रान्डका सनग्लास चस्माहरू पनि सुपथ मूल्यमा बिक्री गरिन्छ। साथमा आँखा तथा विभिन्न रोगका औषधिहरूको लागि स्याङ्जा मेडिकल हल दुलेगौडालाई सम्झनुहोस्। स्याङ्जा चस्मा घर एन्ड आँखा क्लिनिक, बन्केवा चोक, दुलेगौडा। प्रोप्राइटर पासा राजु, मोबाइल 9806613195 र 9847153368।
16: घर बनाउन त सुरु गरियो, पैसा भए पनि तनावै तनाव छ। के गर्ने, कसो गर्ने, कहाँ जाने, के ल्याउने,
17: के भयो दाई? पैसा भएपछि नि के को तनाव हो र?
16: हेर न भाइ, घर बनाउन सुरु गरेको, सामान लिन कहिले कुन पसलमा कहिले कुन पसलमा डुल्दा डुल्दा हैरान भएको छु।
4: ल दाई, पैसा भएपछि त बुद्धि लगाउने हो नि। दुलेगौडाको थापा हार्डवेयर सप्लायर्समा जानुहोस् न, जगदेखि ढलानसम्मका सबै सामान एउटै छाना मुनि पाइन्छ। उच्च स्तरका छड, सिमेन्ट, रङ, सेनेटरी फिटिङ जस्ता पाटा, सीपीभीसी, पीवीसी पाइप, पेन्स तथा घर निर्माण सम्बन्धी सम्पूर्ण सामानहरू सुपथ मूल्यमा पाइन्छ। साथै खाने पानी योजनाको लागि आवश्यक सामग्री उपलब्ध गराइन्छ। थापा हार्डवेयर सप्लायर, शुक्ला गण्डकी 4, दुलेगौडा, नगरपालिका अगाडि, प्रभु बैंक भन्दा 7 घर तल। प्रोप्राइटर महेश थापा। फोन 0564142636, मोबाइल 9855788302 र 9845078302।
18: दाई, पहिला यो मोबाइल हेर्नुहोस् न, के भयो भयो? फोटो, भिडियो, नम्बर सबै यसमै थियो, एक्कासी बिग्रियो।
19: खै दिनुहोस् त। ए, चिन्ता नगर्नुहोस्, तपाईँ द एप्पल सब नोकिया सर्भिस सेन्टरमा हुनुहुन्छ।
18: अनि बन्छ त दाई?
19: यहाँ सबै प्रकारका मोबाइल फोनहरू मर्मत गरिन्छ। अनि सुन्नुहोस् त,
20: द एप्पल सप नोकिया सर्भिस सेन्टर, दुलेगौडा बस्तीसौनीको ठिक पारिपट्टि,
21: सबै ब्रान्डका मोबाइल बिक्री, साटफेट र एसोसरी सामानहरू उपलब्ध छन्।
22: नोट, नयाँ आइफोन खरिद गर्नु परेमा वा सेकेन्ड ह्यान्ड बिक्री गर्नु परेमा समेत हामीलाई सम्झनुहोस्।
21: प्रोप्राइटर राजन पौडेल, मोबाइल 9855062629।
23: टाइम चेकको साथमा बन्केवा कालिका सुन चाँदी पसल, दुलेगौडा हेल्पोस्ट चोक आफ्नै भवनमा छापावाला सुनका आधुनिक डिजाइनका तयारी गर गहना र राशि अनुसारका पत्थर पाइन्छ। अर्डर अनुसारका गहना तयार गर्नुको साथै पुरानो गर गहना नयाँ गहनासँग साटफेर पनि गरिन्छ। प्रोप्राइटर बाजुराम सुनार, विनोद सुनार, मोबाइल 9816695301।
24: Wherever you are, stay connected with the wider world with the BBC World Service. Now streaming on Zeno.fm and the Zeno Radio app.
25: Where do we begin?
24: With international news you can trust, BBC News.
25: Journeys into the heart of global events.
24: And voices from around the globe.
26: The whole region is in the grip of a severe water crisis, and I am here to find out why.
24: The BBC World Service, right here on Zeno.fm and the Zeno Radio app.
27: जलवायु न्यायमा सामूहिक ऐक्यबद्धता र खबरदारीका लागि यही भाद्र 30 र 31 गते राज्यका 753 स्थानीय तहको सहभागितामा निलगिरी हिमालको काक, काली गण्डकीको तट, मोक्ष भूमि जोमसुम मुस्ताङमा आयोजना हुने घरबझोम जलवायु परिवर्तन सम्मेलन 2083 सहभागी बनौ।
28: आयोजक धरपझोङ गाउँपालिका जोमसोङ मुस्ताङ,
27: स्थानीय तहको जिम्मेवारी जलवायु न्यायका लागि साझेदारी सम्मेलन 2083 सहभागी बनौ।
29: मेरो कपडा प्याकिङ गरिदेऊ त, श्यामजीको मिसेसलाई क्यान्सर उपचार गराउन इन्डिया सँगै लिएर जानुपर्ने भयो।
30: ए हो र? अनि सुन्नु त, अब क्यान्सरको उपचार सीएमसी क्यान्सर इन्स्टिच्युट भरतपुरमा नै हुन्छ नि। नेपालमै पहिलो पटक अत्याधुनिक भेरिएन्ट ट्युबिङ भएको 60 काउस र हाइपर आर्क लगायतका अत्याधुनिक उपकरण प्रयोग गरी मस्तिष्कमा रहेको ट्युमर, फोक्सोको क्यान्सर, स्तन क्यान्सर, घाँटी तथा टाउको सम्बन्धी क्यान्सर, पेट तथा कलेजो सम्बन्धी क्यान्सर, पाठेघरको मुख, गर्भाशय तथा मूत्राशय सम्बन्धी क्यान्सर तथा अन्य क्यान्सरहरूको उपचार हुन्छ। क्यान्सर भएको ठाउँको पहिचान गरी रेडिएसनको माध्यमबाट पूर्ण रूपमा निको हुने गरी पनि उपचार गरिन्छ। सरकारी अस्पतालकै सेवा शुल्कमा उपचार हुनुका साथै नेपाल सरकारबाट प्रदान गरिने क्यान्सर पीडितहरूका लागि 1,00,000 छुटको व्यवस्था पनि छ।
29: ओहो, यस्तो सुविधा रहेछ। ल, अब क्यान्सर उपचार गराउन सीएमसी क्यान्सर इन्स्टिच्युटमा नै लिएर जान्छु।
31: क्यान्सर विरुद्ध आशाको किरण, सीएमसी क्यान्सर इन्स्टिच्युट।
22: फोन 0556493333, 4935555।

0: चाड़ पर्व में यूरोपेंट प्रस्तुत करद रंगीन घर बरसिं उपहार रु 50,000 को यूरोपेंट को खरीद में पाने लकी ड्रॉ कूपन पाने इन्वर्टर एसी एक टन डबल डोर फ्रिज इंडक्शन चूलो राइस कुकर वॉल क्लॉक बम्पर प्राइस में पाने एक जोड़ी को लगी बाली टूर यूरोपेंट घर मात्र होइन रंगाउन होस् सपना पनि
1: थोड़े बचत धेरै कायदा बीमा का छन् फाइदै फाइदा बीमा को क्षेत्र में विश्वसनीय नाम रहेको नेपालको पहिलो र सरकारी स्वामित्व को एकमात्र जीवन बीमा कंपनी में जीवन बीमा गरी निश्चिन्त बनौ न्यून बीमा शुल्क में अधिक बोनस दर रहेको राष्ट्रीय जीवन बीमा कंपनी लिमिटेड रामसाहापथ काठमाडौं साबिकको राष्ट्रीय बीमा संस्थान
2: काया कैरनमा अब खबरको सिलसिला आज हरितालिका तीज पर्व मनाइँदैछ भदौ शुक्ल तृतीयामा व्रत बसी शिवको पूजा उपासना गरेमा पारिवारिक सुख शान्ति र कल्याण प्राप्त हुने धार्मिक विश्वास छ हिजो दर खाएपछि औपचारिक रूपमा शुरू भएको तीज पर्व यस वर्ष भोलि ऋषि पञ्चमी गरी सकिनेछ तीजका अवसरमा पशुपतिनाथ सहित देशभरका शिव मन्दिरमा आज बिहानैदेखि भक्तजनहरूको घुइचो लागेको छ तर विगतमा जस्तै यस वर्ष तीजको सब छैन हालैको भोटेकोशी बाढ़ीले पुर्याएको क्षतिको प्रभाव तीज पर्वमा समेत परेको छ आज तीज मनाउन महिला कर्मचारीलाई विदा छ दर खाएपछि आज तीजको व्रत बस्ने गरिन्छ तीजको व्रत बस्दा आफ्नो स्वास्थ्यको ख्याल गर्न डाक्टरको सुझाव छ आफ्नो स्वास्थ्य अवस्थालाई ख्याल गरी सक्ने भए मात्र निराहार व्रत बस्न र नभए व्रत बस्दा प्रशस्त पानी फलफूल र जुस खान डाक्टरको सल्लाह छ निराहार व्रत बस्दा शरीरमा पानीको कमी भई बेहोस हुन सक्ने जोखिम हुन्छ सक्नेले निराहार नसक्नेले जलाहार र त्यो पनि नसक्नेले फलाहार व्रत गर्न सकिने धर्मशास्त्रमा पनि उल्लेख छ स्वास्थ्य ठिक नहुनेले गहुँको रोटी मकैको रोटी स्याउ सुन्तला केरा जस्ता फलाहार गरेर पनि व्रत गर्न सकिने धार्मिक मान्यता छ
3: यसैबीच आज तीज पर्वको अवसरमा पशुपति क्षेत्रमा बिहानैदेखि भक्तजनको भीड़ लागेको छ पशुपतिनाथको दर्शन गर्न रातिदेखि नै भक्तजन त्यहाँ पुग्ने गर्छन् 3 बजेदेखि नै पशुपतिनाथका चारवटै ढोका खोलिएको छ पशुपति क्षेत्र विकास कोषका अनुसार मन्दिर प्रवेश गर्ने भक्तजनका लागि चारवटा दर्शन मार्गको व्यवस्था गरिएको छ पहिलो मित्र पार्कको उमाकुण्ड दक्षिणामूर्ति कैलाश बद्री नरसिंहको भवन हुँदै बाँसुकीनाथको उत्तरतर्फको ढोकाबाट पशुपति मन्दिरको उत्तरतर्फको ऱ्याम्पबाट दर्शन गराई पश्चिम ढोकाबाट बाहिर निस्कने गरी दोस्रो लाइन भने जयबागुश्रीबाट देब्रेतर्फको मार्ग दथु टोल पाँचा गणेश अन्नपूर्ण भण्डार महास्नानघरको एक नम्बर ढोका अघि राखिएको आकाशे पुलबाट भुवनेश्वरी नासल चोक हुँदै शंकराचार्य मठ अघिको आकाशे पुल प्रहरी पहरागणको सानो ढोकाबाट दुई लाइन पशुपतिको पश्चिमतर्फ रहेको काठको ऱ्याम्पबाट दर्शन गराई पश्चिम ढोकाबाट बाहिर निस्कने त्यसै गरी तेस्रो तिलगंगा पर्यटन काउन्टरसँगै रहेको ढोका राम मन्दिर बागमती किनार हुँदै आर्यघाटको पुलबाट ब्रह्मनाल पूर्व ढोकामा राखिएको ऱ्याम्पबाट पूर्व मुहारको दर्शन गराई त्यही ढोकाबाट फर्कने र अर्को पिङ्ला स्थानमा रहेको ढोका हुँदै चार शिवालय पञ्चदेवल वृद्धाश्रम दक्षिणतर्फको ठूला ढोका अघि अस्थायी आकाशी पुल हुँदै सानो ढोकाबाट 64 कोटिलिंगेश्वर हुँदै मन्दिरको दक्षिण मुहारको दर्शन उन्मत्त भैरव मन्दिरको पश्चिमतर्फबाट मूलभट्ट निवास अघिबाट फर्कने प्रबन्ध मिलाएको पशुपति क्षेत्र विकास कोषले जनाएको छ आज पशुपति मन्दिर प्रवेश गरी धेरैमा 2 घण्टामा भक्तजनले दर्शन गरेर फर्किसक्ने गरी लाइनको व्यवस्था गरिएको छ स्वयंसेवक सुरक्षाकर्मी र कर्मचारी भीड़ व्यवस्थापनमा परिचालन भएका छन् शान्ति सुरक्षालाई ध्यानमा राखी मन्दिर पुग्नेहरूलाई बहुमूल्य गरगहना नलगाउन कोषले आह्वान गरेको छ पशुपतिमा दर्शन गर्न जाने भक्तजनको गाड़ी पार्किङका लागि गुहेश्वरी पारी सिफल चौर तिलगंगाको खाली स्थान कोषको कार्यालय परिसर र गौशालामा रहेको महानगरीय ट्राफिक प्रभागको कार्यालयमा व्यवस्था गरिएको छ सरकारी गाड़ीलाई कोष कार्यालय र सुरक्षा निकायलाई प्रहरी प्रभागमा पार्किङ गर्ने व्यवस्था मिलाइएको छ
2: २०७२ सालको भूकम्पले थिलो थिलो बनाएको देशको अर्थतन्त्र तंग्रिन नपाउँदै तराई मधेशको बाढ़ी हुँदै कोरोना महामारीसम्मले थप जर्जर बनाएको छ र आर्थिक गतिविधि चलायमान हुने अपेक्षाका बीच अहिले भोटेकोशी बाढ़ीले अकल्पनीय मानवीय क्षतिसँगै भौतिक पूर्वाधार तहस नहस बनाएको छ रसुवाको भोटेकोशीमा आएको बाढ़ीले पुर्याएको क्षतिको पुनरुत्थान तथा पुननिर्माणका लागि कुल 7 खर्ब 23 अर्ब रूपियाँ लाग्ने प्रारम्भिक अनुमान छ राष्ट्रिय योजना आयोग र राष्ट्रिय विपद जोखिम न्यूनीकरण व्यवस्थापन प्राधिकरणले संयुक्त रूपमा तयार पारेको दूर्त क्षति र आवश्यक मूल्यांकन प्रतिवेदनले पुनर्निर्माणका लागि प्रारम्भिक प्रक्षेपण गरेको हो भोटे कोशी नदीमा आएको बाढ़ीका कारण भौतिक सामाजिक तथा उत्पादन क्षेत्रमा व्यापक क्षति छ। प्रतिवेदन अनुसार बाढ़ीबाट सबैभन्दा धेरै पूर्वाधार क्षेत्र प्रभावित छ। पूर्वाधार क्षेत्रमा मात्रै 1.90 खर्ब रूपियाँको भौतिक क्षति छ भने यो क्षेत्रको पुनरुत्थानका लागि 4.73 करोड़ रूपियाँ लाग्ने प्रक्षेपण गरिएको छ। प्रतिवेदन अनुसार बाढ़ीका कारण झण्डै 16 लाख मानिस प्रत्यक्ष रूपमा प्रभावित भएका छन्। 1388 जनाको ज्यान गएको पुष्टि भइसकेको छ। रसुवा, नुवाकोट, धादिङ, गोरखा र चितवन गरी 5 जिल्लामा ठूलो भौतिक क्षति छ। यी जिल्लाहरूमा 7,570 निजी घर क्षतिग्रस्त बनेका छन्। त्यसै गरी विद्यालय, सार्वजनिक संस्था, स्वास्थ्य संस्था, सांस्कृतिक सम्पदा पनि प्रभावित छन्। यो सामाजिक तथा भौतिक क्षेत्रको पुनरुत्थानका लागि 1.3 अर्ब 54 करोड़ 99 लाख रूपियाँ बजेट आवश्यक पर्ने प्रतिवेदनमा उल्लेख छ। शिक्षा र स्वास्थ्य पूर्वाधारतर्फ प्रभावित जिल्लामा 19 विद्यालयका 6,901 विद्यार्थी प्रभावित बनेका छन्। अर्थतन्त्रमा एकपछि अर्को धक्का। आजको नयाँ पत्रिका दैनिकले खबर छापेको छ भने भोटेकोशी बाढ़ीले क्षति र पुनर्निर्माणका लागि 7.25 खर्ब प्रारम्भिक अनुमानको खबर अन्नपूर्ण पोस्ट दैनिकले छापेको छ।
3: भोटेकोशी बाढ़ीपछि ध्वस्त बनेको चीनसँगको रसुवागढ़ी नाकालाई फेरि सञ्चालनमा ल्याउन दुवै देशका सरकारले तयारी थालेका छन्। रसुवागढ़ीदेखि स्याफ्रुबेसीसम्म चीनकै अनुदान सहयोगमा सड़क निर्माण गरेर नाकालाई फेरि सञ्चालन गर्ने योजनामा दुवै देश लागेका छन्। चीन सरकारको अनुदानमा झण्डै 16 किलोमिटर दूरीको स्याफ्रुबेसी रसुवागढ़ी सड़कको स्तर उन्नतिको काम गर्दै गर्दा भदौ 10 को बाढ़ीले बगाएको हो। 6.5 अर्ब रूपियाँमा 39 महिनाभित्र सक्ने गरी ठेक्का भएर स्तर उन्नतिको काम भइरहेको थियो। रसुवागढ़ी नाकादेखि स्याफ्रुबेसीसम्म सड़क निर्माणका लागि सहयोग गर्न चीन सरकारसँग प्रस्ताव गरिसकिएको र यसमा सकारात्मक प्रतिक्रिया आएको पूर्वाधार विकास मन्त्री सुनिल लम्सालले बताउनुभयो। अरनीको राजमार्ग अन्तर्गत कोदारी खण्डमा पहिरोको जोखिम रहेको र 2072 को भूकम्पपछि तातोपानी नाका क्षेत्रको पूर्वाधारमा क्षति पुगेपछि रसुवागढ़ी केरूङ नाकालाई चीनसँगको प्रमुख वैकल्पिक मार्गका रूपमा अघि सारिएको थियो। तर भदौ 10 आएको बाढ़ीले रसुवागढ़ीतर्फको नाकामा समेत क्षति पुर्याएपछि मुख्य व्यापारिक सम्पर्क समेत टुटेको छ। व्यापारिक नाका रसुवागढ़ी नै बनाउने गृह कार्य कान्तिपुरमा खबर छ।
2: काया कैरनमा आघात जन्ने अवस्थामा तत्काल मनोवैज्ञानिक प्राथमिक उपचार बारेको कुराकानीसँगै खबरको सिलसिला बाँकी नै छ। सुन्दै गर्नुहोला।
4: ए बुढी, तिमीले भने जस्तै घर बन्यो, हेर त, खुसी त छौ नि?
5: घर मात्रै बनाएर हुन्छ? त्यो भन्दा ठुलो कुरा त साथ सजा हो नि। सुन्नुहोस् त, पोखरातिर गएर राम्रा राम्रा फुलका बिरुवा र गमलाहरू ल्याउन पाए बल्ल मैले सोचे जस्तै हुन्छ।
4: तिमी पनि यसो बुझ्ने गर न, फुल गमला सजावटको सामग्री लिन पोखरा नै किन जानु पर्छ र? हाम्रै धुलेगौंडा बजारको हेल्प स्टोकमा खुलेको द भिलेज गार्डनमा जाउ न, तिमीले जे जे खोज्यो त्यही त्यही पाइहाल्छौ।
5: ए हो र, तल्लो घरको दिदीको घरलाई पनि चाहिएको छ भन्दै हुनुहुन्थ्यो, हामी आजै जान्छौ।
6: हजुर, घरभित्र होस् या बाहिर, गार्डन वा बारदेली, सबैतिर लगाउन मिल्ने आकर्षक बिरुवा, गमला, बगैँचामा प्रयोग हुने सामान र बिरुवाका लागि आवश्यक मल र औषधि चाहिएमा हामीलाई सम्झनुहोस्।
7: पञ्चनन्दन कृषि उद्योग प्रणालीद्वारा सञ्चालित द भिलेज गार्डन, शुक्ल गण्डकी 4 हेल्प पोस्ट लाइन, दुलेगौडा।
6: प्रोपाइटर रबिन थापा, सम्पर्क 98560 33 398 र 98465 10 950।
7: पसल सरेको सूचना। शुक्ला गण्डकी 4 दुलेगौडामा विगत 28 वर्षदेखि सञ्चालनमा रहेको ओम एम आभूषण उद्योग पहिला भएको ठाउँबाट अहिले भीमसेन मन्दिर दुलेगौडाबाट भित्र गल्ली अजम्बरी इन्टरप्राइजेस नजिकै थप सेवा सुविधाको साथ सरेको सम्पूर्णमा जानकारी गराउँदछौ। प्रोपाइटर मीन बहादुर सुनार 98253 59 122, 98058 28008 र 98460 69 246।
8: फोन नम्बर 01 5670 9 24 5670 9 25।
9: सपना तपाईको साथ हाम्रो नेपाल बैंक सवारी कर्जा। नेपाल बैंकको पबाल नाडा फेस्टिभ अफर मात्र 4.94% सर्वाधिक न्यून वार्षिक ब्याज दरमा, सेवा शुल्क मात्र 0.5% र 3 लाखसम्मको निशुल्क लाइफ टाइम क्रेडिट कार्ड सुविधा। कर्जा अवधि 5 वा 7 वर्षसम्म, सरल प्रक्रिया तथा छिटो स्वीकृति। सम्पूर्ण शाखाबाट कर्जा प्रवाह हुने। यो अफर भाद्र 9 देखि असोज 15 गते सम्म मात्र लागू हुनेछ। सातै दिन 24 घण्टा 01-597-1222 मा कल गर्नुहुन वा नजिकको नेपाल बैंकको शाखामा सम्पर्क गर्न सक्नुहुनेछ।
10: समयसँगै अघि बढ्दै नेपाल बैंक लिमिटेड, नेपालको पहिलो बैंक।
11: महालेखा परीक्षकको कार्यालयको अनुरोध। महालेखा परीक्षकको कार्यालयको स्वीकृत लेखा परीक्षण नीति तथा कार्यतालिका अनुसार आर्थिक वर्ष 2082-83 आर्थिक कारोबारको लेखा परीक्षण गर्न प्रथम चरणमा 44 जिल्लाका संघ, प्रदेश र स्थानीय तहका कार्यालयहरूमा लेखा परीक्षण टोली खटाइएको छ। लेखा परीक्षणमा सघाउ पुग्ने आर्थिक काम कार्यवाहीको सूचना तथा जानकारी एवं लेखा परीक्षण टोलीको कार्य सम्पादनका सन्दर्भमा कुनै सुझाव तथा गुनासो भएमा कार्यालयको टोल फ्री नम्बर 18-1050-0001 मा रेकर्ड गराउनु हुन वा gunaso@oagnep.gov.np मा इमेल गरिदिनु हुन अनुरोध छ। प्रथम चरणमा लेखा परीक्षण हुने जिल्लाको विवरण कार्यालयको वेबसाइट oag.gov.np मा प्रकाशन गरिएको छ।
2: उज्यालो रेडियो नेटवर्क सँगै उज्यालो अनलाइन र उज्यालोको युट्युब तथा फेसबुकमा समेत प्रसारण भइरहेको काया कैरनमा तपाईंलाई फेरि स्वागत छ। यतिन्जेल हामीले आज हरितालिका तीज पर्व मनाइदै पशुपति क्षेत्रमा बिहानैदेखि भक्तजनको भीड़, बाढ़ीले पुर्याएको क्षतिका कारण यस वर्ष उत्साह कम, अर्थतन्त्रमा एकपछि अर्को धक्का, भोटेपछि बाढ़ीपछिको पुननिर्माणमा 7.75 खर्ब लाग्ने प्रारम्भिक अनुमान, व्यापारिक नाका रसुवा गढ़ी नै बनाउने गृहकार्य लगायत खबर प्रस्तुत गर्यौं।
3: अब बाँकी खबर। भोटेकोशी त्रिशुली बाढ़ीमा घर, सड़क र पुलको क्षति अभिलेख हुँदैछ, तर विस्थापनसँगै टुटेको सामाजिक सम्बन्ध, थातथलो, सांस्कृतिक पहिचान र मनोसामाजिक क्षतिको हिसाब किताब गरिएको छैन। पुननिर्माणको सफलता कति सड़क बने, कति पुल जोड़िए र कति घर ठडिए भन्नेबाट मात्रै नापिँदैन। बाढ़ीबाट विस्थापित परिवार सुरक्षित ठाउँमा पुगेपछि उनीहरूको पुरानो समुदायसँगको सम्बन्ध कसरी कायम हुन्छ, बालबालिकाको पढ़ाई र मनोसामाजिक पुनस्थापना कसरी हुन्छ, सांस्कृतिक तथा धार्मिक अभ्यास कसरी निरन्तर हुन्छ भन्ने कुरा महत्वपूर्ण हुने विज्ञको भनाइ छ। अन्नपूर्ण पोस्टमा खबर।
2: भोटेकोशी बाढ़ीको झण्डै 3 हप्ता हुने लाग्यो। बाढ़ीले ठूलो जनधनको क्षति गर्नुका साथै धेरै मानिसलाई मानसिक रूपमा आघातमा पारेको छ। आकस्मिक विपदपछि देखिने डर, त्रास, बेचैनी, निराशा, निन्द्रामा समस्या, झस्किने वा यस्ता घटनाहरू बारम्बार सम्झिने प्रतिक्रिया समयसँगै कम हुँदै जान सक्छन्। तर यी लक्षणहरू लामो समयसम्म रहिरहेमा त्यसले गम्भीर मानसिक स्वास्थ्य समस्या निम्त्याउन सक्छ। आघातजन्य अवस्थामा तत्काल मनोवैज्ञानिक प्राथमिक उपचार किन आवश्यक छ भनेर साथी सम्झना महर्जनले मनोविद वासु आचार्यलाई सोध्नु भएको छ।
12: कोही न कोही यो ट्रमामा परेका, विशेष गरी भूकम्प, बाढीजन्य आघात, युद्ध, डरलाग्दा हिंसा, दर्दनाक घटना परिघटनाहरूका कारणले उसमा परेको त्यो आघातको कन्डिसन कस्तो छ भनेर पहिलो उसको बेसिक एनालाइसिस गरेर, उसको विषयहरू हेरेर, उसका कुराहरू सुनेर, आवश्यकता छैन महसुस गरेर उसलाई सम्बन्धित ठाउँमा लिङ्क गरिदिने एउटा प्लान हो जुन विश्व स्वास्थ्य संगठनले यसलाई पीएफए भनेर नामाकरण गरेको छ। मनको पीड़ा त छामेर थाहा हुँदैन, मनको पीड़ाको टेस्टहरू यो अरू बायोलोजिकल टेस्ट जस्तो हुँदैन। सबभन्दा राम्रो उसको इभ्यालुएसन र टेस्ट भनेकै क्वेसन आन्सर, र क्वेसन आन्सर गर्दाखेरि व्यक्तिगत कुरा सुनेर उसको सोच्ने तरिका गाह्रो गाह्रो छ, फिजिकल सिम्टमहरू गाह्रो गाह्रो छ, डर लागेको छ, डुकडुक छ, पसिना आएछ, असहज छ, अथवा सोच्ने हकमा मलाई बाँच्न मन लागेन, अथवा ला म थेग्न सकिने यो पीड़ा, अथवा मलाई झझलकोहरू धेरै आए, अब जम्मैको हकमा, अब दर्दनाक घटनामा मै पो दोषी हुँ कि भने मतलब त्यो अपराधबोधले त नि दुर्घटना घटाउन सकिन्छ नि त।
13: व्यक्तिलाई चाहिँ यहाँले अलिकति सुझाव नै दिनु पर्दाखेरि के सुझाव दिनुहुन्छ?
12: अब अहिले उनीहरूले खोजेको हुन्छन् कि हुँदैनन् भन्ने हुन्छ, खोजेको छैन भने सुझाव पनि दिन पाइँदैन।
13: यो आघातजन्य अवस्थामा सुझाव दिनै पाइँदैन,
12: दिनै पाइँदैन, सुन्नियो धेरै सुन्नियो, नि आवश्यकता छ भने केही सुझाव दिने, आवश्यक छ भने लिङ्क गरिदिने, र आवश्यकता छ कि छैन महसुस गरी छैन भने चाहिँ यतिकै उहाँलाई अब्जर्भमा राखेर छोडिदिने भन्ने हुन्छ। होइन त्यो फिडब्याकहरू लिने, बेला बेलामा असेसमेन्टहरू गर्ने राखेको हुन्छ, राख्नै पर्छ। अहिले गर्ने महत्वपूर्ण पक्ष भनेको चाहिँ त्यहाँ उसलाई के आवश्यकता छ त्यो महसुस गर्ने। मलाई बच्चालाई हुर्काउनको लागि भूमिका खेल्दै हुन्छ, अरू मलाई केही चाहिँदैन। एकजना सरले भन्नुभयो, सायद मगर हुनुहुन्थ्यो, म चारवटा ट्रमा फेस गरेँ सर, यो चौथो ट्रमा मलाई चाहिँ ट्रमै लागेन भन्नु, चारवटा भूकम्प पनि फेस गर्नुभएछ, एक्सिडेन्ट फेस गर्नुभएछ, पहिरोले गर्दा बुवा या आमा मात्रै एकजनाको डेथ फेस गर्नुभएछ, त्यो चौथो फेस गर्नुभएछ, चारवटा फेस गर्दा मलाई त अब जिन्दगी त यो त केही प्रब्लमै लागेन सर। उत्तर गएको माझगाउँ भन्ने कामको कुरा हो, कहाँ कहाँलाई के हेल्प गर्नु, मलाई त हेल्प गर्ने तरिका सिकाइदिनु सर भनेर भन्नु,
13: कस्तो राम्रो
12: कस्तो राम्रो।
13: कम्तीमा पनि एक वर्ष त्यहाँ सँगै बसेर त्यहाँ उहाँहरूको अवस्थाहरू एकदमै अवलोकन गरेर आवश्यकता अनुसार चाहिँ त्यहाँ उहाँहरूलाई सहयोग चाहिँ गरिरहेको,
12: दुई चार दिन पाँच दिन दस दिन एक महिनासम्मको हुन्छ, त्यसपछि चाहिँ अर्को स्टेज अर्को फेज सुरु हुन्छ, त्यसको लागि चाहिँ असेसमेन्ट फेज भन्छ। पिएफए भनेको चाहिँ फर्स्ट एड मात्रै हो, एकदम टच गर्ने र लिङ्क गरिदिने, टच गर्ने लिङ्क गरिदिने, त्यसपछि अब आवश्यकता के छ त हिजो लिङ्क गरिएका, अब नयाँ केही चाहिएको छ कि भनेर चाहिँ अनि त्यो चाहिँ असेसमेन्ट गर्ने,
13: मनोपरामर्श चाहिँ कम्ती नै एक वर्ष चाहिँ दिनु पर्यो
12: दिनैपर्छ, यतिसम्म कि फर्स्ट एड त सेनाहरूले पनि सिक्नुपर्छ, सशस्त्र प्रहरले नै सिक्नुपर्छ, ट्रेनिङ जनपथले नै सिक्नुपर्छ, अझ वडा वडामा भएका युवाहरूले सिक्नुपर्छ, अब किनभने अब त ट्रमा कतिखेर कहाँबाट आउने रहेछ थाहा नै भएन, हेर्नु त अक्कल पनि कहिले नसोचेको त्यो बाढीको संसारले फेस नगरे बाढी हाम्रो देशले फेस गर्नु पर्यो, मतलब यो पिएफए सबै क्षेत्रकाले सिक्नुपर्छ, टिचर्सले विद्यार्थीले सबैले सिक्नुपर्छ, र यो यो सिक्नु किन पर्छ भने यो जतिखेरै पिएफए ट्रेनिङ लिएका मनो सामाजिक परामर्शदाताहरू मात्रै त फिल्डमा जान सक्नुहुन्न नि, त्यही वडाका विद्यार्थीहरू जान सक्थे, त्यही वडाका अन्य भोलिन्टियरहरू जान सक्थे, त्यही वडाका अन्य कर्मचारीहरू, त्यो वडाका अन्य विद्वान साथीहरू जान सक्थे, त्यसरी सिक्नुपर्छ उहाँहरूले, र अनि त्यसपछिको काम भनेको चाहिँ मनोविद मनोपरामर्शदाता र साइकियाट्रिस्टको हुनेछ।
2: उहाँ हुनुहुन्थ्यो मनोविद बासु आचार्य, उहाँसँगको विस्तृत कुराकानी अहिले बिहान 8 बजेको कार्यक्रम बदलिदो नेपालमा सुन्न सक्नुहुन्छ। काया कहिरनमा खबरको सिलसिलासँगै कार्टुन पनि बाँकी नै छ, सुन्दै गर्नुहोला।
14: कृषि मन्त्र नार्कसँग
15: बाढीका कारण मरेका पशुपन्छी कुहिएर सरुवा रोग र महामारी फैलन सक्ने जोखिम हुने भएकाले मरेका पशुपन्छीलाई खुला ठाउँ, बस्ती र पानीको मुहान भन्दा कम्तीमा 50 मिटर टाढा र कम्तीमा 3 फिट पुरिने गरी गहिरो खाल्डो खनेर चुना वा भिर्कोन छर्किएर गाड्नुहोस्।

0: एपी स्टोर दुलेगौड़ा सृजना टोल बनकेवा चोक देखि भित्रपट्टी कवासे जाने बाटोमा आफ्नै भवनमा खुलेको छ नि।
1: यहाँ दैनिक उपभोग्य सामग्रीहरू एउटै छानामुनि पाइनुका साथै सुफत मूल्यमा खुद्रा तथा थोक बिक्री गरिन्छ।
0: साथै उपभोक्ताको हितलाई मध्यनजर गर्दै होम डेलिभरीको पनि सुविधा दिइन्छ। चाडपर्वको अवसरमा विशेष छुटको व्यवस्था पनि गरिएको छ।
1: प्रोप्राइटर गजेन्द्र पौडेल, पवन पौडेल र प्रतिभा पौडेल।
0: फोन नम्बर 0564143121,
1: मोबाइल 9865878634 र 9701810790।
2: लौ आयो खुसीको खबर। होलसेल तथा सस्तोमा कपडा खरिद गर्न चाहनेहरूको लागि खुसीको खबर।
3: ग्राहकहरूको आवश्यकतालाई मध्यनजर गर्दै तपाईँ हाम्रै सहर दुलेगौड़ा हेल्पोस्ट चोक नजिकै गण्डकी हार्डवेयरको सटर लाइनमा रहेको प्रिन्स फेन्सी हाउसमा आउनुहोस्। सस्तोमा मन परेको कपडा रोजी रोजी लैजानुहोस्। बालकदेखि वृद्धसम्म सबै उमेर समूहलाई आवश्यक नयाँ तथा आधुनिक डिजाइनका कपडाहरू होलसेल मूल्यमा बिक्री गरिन्छ।
2: जुत्ता, चप्पल, सुट, पाइन्ट, लेडिज आइटम, साडी, कुर्ता, सुरुवाल होलसेल मूल्यमा बिक्री गरिन्छ।
3: सम्पर्क प्रिन्स फेन्सी हाउस, मोबाइल 9806681115।
4: ए प्रदीप, हेर न,
5: सुरुङ भित्र जमेको पानी, माटो तथा ठूला चट्टानका कारण चुनौतीपूर्ण बनेको खोजीमा चिनिया, कोरियाली र संयुक्त अरब इमिरेट्स यूएई का टोली फिर्ता भएका हुन्। नेपाली सेना, भारतीय र अस्ट्रेलियाली टोली भने विभिन्न आयोजनामा परिचालित छन्। राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार सुरुङभित्रको खोजीलाई प्राथमिकता दिँदै अन्य भग्नावशेषमा समेत खोज तथा उद्धारलाई निरन्तरता दिने तयारी भइरहेको छ। प्राधिकरणका प्रवक्ता शान्ति महतका अनुसार 22 मेगावाटको चिलिमी जलविद्युत आयोजनाको सुरुङमा नेपाली सेनाका 13 र भारतीय टोलीका 11 गरी 24 जना खोजीमा खटिएका छन्। सुरुङभित्र झण्डै 70 मिटर गेग्रान हटाउने काम भइरहेको छ। यसै गरी 20 मेगावाटको लाङटाङ जलविद्युत आयोजनाको सुरुङमा नेपाली सेनाका 35 जनाले खोजी गरिरहेका छन्। यस्तै 37 मेगावाटको त्रिशुली 3B आयोजनामा नेपाली सेनाका 98 तथा नेपाल प्रहरी र सशस्त्र प्रहरीका 10 जना खोजीमा छन्। आयोजनाको आवास गृह क्षेत्रमा गहिराईसम्म उत्खनन भइरहेको छ। फर्किन थाले विदेशी उद्धार टोली, सुरुङभित्र खोजी चल्दै आजको गोर्खापत्रमा खबर छ।
6: अब विदेशको खबर। इरान र खाड़ी देशहरूबीच हर्मुज जलमार्गबाट हुने जल यातायात व्यवस्थापनबारे छलफल गर्न तय भएको बैठक स्थगित भएको छ। यो सँगै मध्य पूर्वमा जलमार्ग सञ्चालनबारेको कूटनैतिक समाधानको प्रयास प्रभावित बनेको छ। ओमानका विदेश मन्त्री सैयद बद्र अल बुसैदीले क्षेत्रीय सहमतिका लागि बैठक स्थगित गरिएको बताउनु भएको छ। रोइटर्सका अनुसार इरान र ओमान बीचको सहमतिमा हर्मुजबाट हुने जल यातायात सञ्चालन सम्बन्धी प्रस्ताव खाड़ी देशहरू सामू प्रस्तुत गर्ने तयारी थियो, तर केही क्षेत्रीय देशको अनुरोधमा बैठक स्थगित गरिएको इरानी पक्षले जनाएको छ। यसैबीच हर्मुजमा तेल आपूर्तिमा देखिएको अवरोधका कारण विश्व ऊर्जा बजारमा चिन्ता थपिएको छ। साउदी अरबले ड्रोन आक्रमणबाट क्षतिग्रस्त भएको आफ्नो मुख्य पूर्व पश्चिम तेल पाइपलाइन तत्कालका लागि बन्द गरेको छ।
5: अब केही खेल खबर। एसएससी प्रिमियर कपको उपाधि विजेता भएसँगै एसिया कपमा पुग्न सफल नेपाली क्रिकेट टोली स्वदेश फर्किएको छ। अस्ति मलेसियामा सम्पन्न प्रतियोगिताको फाइनलमा यूएईलाई 44 रनले हराउँदै उपाधि जितेको नेपाली टोली गै राति काठमाडौँ आइपुगेको हो। ट्रफी सहित स्वदेश फर्किएको नेपाली टोलीलाई नेपाल क्रिकेट संघ क्याम्पका सचिव पारस खड्का सहितका पदाधिकारीले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा स्वागत गरेका छन्। मलेसियाको बायोमास ओभलमा अस्ति शनिबार भएको फाइनलमा नेपालले यूएईलाई पराजित गर्दै एसएससी प्रिमियर कपको उपाधि जितेको हो। उपाधिसँगै नेपालले एसिया कपका लागि पनि छनौट भएको छ। खेलका अर्को प्रसंगमा भारतले साबिक विजेता श्रीलंकालाई 72 रनले पराजित गर्दै महिला टी20 एसिया कपको उपाधि जितेको छ। दुबईमा हिजो भएको फाइनलमा टस जितेर पहिला ब्याटिङ गरेको भारतले निर्धारित 20 ओभरमा 5 विकेट गुमाएर 183 रन बनाएको थियो। 184 रनको लक्ष्य पछ्याएको श्रीलंका 18 ओभर 4 बलमा 111 रनमै अल आउट भयो। यी दुई टोलीबीच भएका 7 फाइनल मध्ये भारतले 6 पटक उपाधि जितेको हो।
6: अब केही खबर संक्षेपमा। कांग्रेस केन्द्रीय कार्य सम्पादन समितिको हिजो बसेको बैठकले पूर्व सभापति शेरबहादुर देउवा नेतृत्वको केन्द्रीय कार्य समितिमा रहेका सबैलाई केन्द्रीय सदस्य बनाउने निर्णय गरेको छ। असोज 3 देखि शुरू हुने महाधिवेशनमा सहभागी हुने तत्कालीन सदस्य सबै वर्तमान केन्द्रीय कार्य समितिमा मनोनित गर्ने निर्णय कांग्रेसले गरेको हो।
5: अहिले गण्डकी प्रदेशदेखि पूर्वका पहाड़ी तथा हिमाली क्षेत्रका केही ठाउँमा हल्का वर्षा भइरहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। महाशाखाका अनुसार गइराति देशका धेरै जसो पहाड़ी तथा हिमाली क्षेत्रमा मध्यमदेखि ठूलो वर्षा भयो। पछिल्लो छ घण्टामा तनहुँमा सबैभन्दा धेरै 65.4 मिलिमिटर वर्षा भएको छ। यस्तै लमजुङ, सिन्धुपाल्चोक, बागलुङ, रामेछाप र जुम्ला लगायतका ठाउँमा पनि मध्यमदेखि ठूलो वर्षा भएको महाशाखाले जनाएको छ। पहाड़ी क्षेत्रको तुलनामा तराई क्षेत्रमा भने कम वर्षा भएको छ। महाशाखाका अनुसार आज कोशी र कर्णाली प्रदेशका पहाड़ी भूभाग तथा बागमती, गण्डकी र लुम्बिनी प्रदेशका पहाड़ी तथा तराई क्षेत्रका एक दुई ठाउँमा ठूलो पानी पर्ने सम्भावना छ।
6: भोटे कोशी बाढ़ीबाट घरबार विहीन पीड़ितलाई सरकारले अस्थायी आवासका लागि मासिक खर्च उपलब्ध गराउने भएको छ। राष्ट्रिय योजना आयोग र राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले तयार गरेको प्रारम्भिक क्षति मूल्यांकन प्रतिवेदन अनुसार बाढ़ीमा 7,770 घर क्षतिग्रस्त छन्। तीमध्ये कतिपय पूर्ण र कतिपय आंशिक क्षति भएको विवरण छ। चार सदस्यसम्मको परिवारलाई मासिक 15,000 तथा त्यसभन्दा बढ़ी परिवार संख्या भएमा थप प्रति सदस्य बराबर 2,000 दरले खर्च उपलब्ध गराउने सरकारको निर्णय रहेको छ। सुविधा लिन नचाहनेलाई भने स्थायी आवास निर्माण नभएसम्म अस्थायी आवासको व्यवस्था गर्ने विकल्प पनि उपलब्ध गराउने सरकारको निर्णय छ। यो खबर नयाँ पत्रिका दैनिकले छापेको छ।
5: नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा प्रतिष्ठान नास्टलाई पुनर्संरचना गरिने भएको छ। विज्ञान तथा प्रविधिको तीव्र विकास, कृत्रिम बुद्धिमत्ता, नवप्रवर्धन अनुसन्धान र वर्तमान आवश्यकता संस्थागत गर्न प्रतिष्ठानको संरचना र कार्यप्रणालीमा व्यापक सुधार गर्न लागि हो।
6: र कृष्णवीरमा बनाइएको नयाँ ट्र्याकको परीक्षण सफल भएको छ र आउँदो असोज 1 गतेदेखि यातायात खुलाउने गरी तयारी छ। ग्यास बुलेटलाई नयाँ ट्र्याकबाट पठाएर हिजो सड़कको परीक्षण गरिएको हो। काया कैरनमा अब पालो उखानको
5: तीजका कुरा गरे नि खाए जस्तो हुन्छ।
6: उखानसँगै हामी काया कैरनको अन्त्यमा आइपुगेका छौं। आजका मुख्य खबर फेरि एकपटक।
5: आज हरितालिका तीज पर्व मनाइँदै पशुपति क्षेत्रमा बिहानैदेखि भक्तजनको भीड़, चारै ढोका खुल्ला। विपदका कारण यस वर्ष तीजको उत्साह कम।
6: अर्थतन्त्रमा एकपछि अर्को धक्का। भोटेकोशी बाढ़ीपछिको पुनर्निर्माणमा 7.25 खर्ब लाग्ने प्रारम्भिक अनुमान। व्यापारिक नाका रसुवा गढ़ी नै बनाउने गृह कार्य।
5: आघातजन्य अवस्थामा तत्काल मनोवैज्ञानिक प्राथमिक उपचार आवश्यक। आकस्मिक अवस्थापछि मनोबल बढ़ाउन हरेकले सिक्नै पर्ने मनोविद आचार्यको भनाई।
6: इरान र खाड़ी देशहरूबीच हर्मुज जलमार्ग सञ्चालन बारेको कूटनैतिक बैठक स्थगित। मध्य पूर्वको ऊर्जा आपूर्तिमा थप चिन्ता।
5: र एसएससी प्रिमियर कप विजेता नेपाली क्रिकेट टोली स्वदेश फर्कियो। श्रीलंकालाई हराउँदै महिला टी20 एसिया कपको उपाधि भारतले जित्यो।
6: र अन्त्यमा आजको कार्टुन। फेसबुकमा भेटिएको पुरानो कार्टुन लिएका छौ। यहाँ तीज लागेकी श्रीमतीलाई लिएर श्रीमान मोटरसाइकलमा कतै जाँदैछन्। श्रीमतीले शिरदेखि पाउसम्म झरीझुट्ट गरगहना लगाएकी छन्। त्यही बेला प्रहरीले दुवैजनालाई रोकेको छ अनि श्रीमान भन्दैछन्, कहाँ सुन तस्करी गर्नु हजुर, बुढीलाई तीजको दर खाने प्रोग्रामबाट घर लाइजाँदैछु। आजको काया कैरन सकिएको छ। काया कैरनबाट प्राविधिक साथी प्रवीण श्रेष्ठसँगै हामी पनि विदा माग्छौं। घरबाट बाहिर निस्कनु अघि सड़क र मौसमको अवस्थाबारे जानकारी लिन नबिर्सौं। नमस्कार।

0: तपाईं सुन्दै हुनुहुन्छ रेडियो ढोरबाराही 103.8 मेगाहर्ज।
1: ए सबिना, यस्तो हतारमा कता हो?
2: ए प्रदीप, हेर न, बिहेको दिन पनि आइसक्यो, गरगहना बनाइहाल्नु पर्ने, डिजाइन पनि हेरेकै छैन, पोखरासम्म पुग्नु छ, त्यही भएर म त हतार हतारमा हिँडेको।
1: ल, बिहेको गरगहना बनाउन पोखरा नै जानु पर्छ त। यही दुलेगोडाको बनकेवा चोकमा छ नि विगत 7 वर्षदेखि सञ्चालनमा आएको बनकेवा कालिका सुनचादी पसल हो, त्यहाँ जाऊ न। तिमीले जस्तो खोज्यौ त्यस्तै डिजाइनको गहना रोजी रोजी पाइन्छ, अनि आफ्नै भवनमा पसल सञ्चालन गरिएको हुँदा भाडा तिर्न नपर्ने भएपछि ज्यालामा छुट पनि पाइने रहेछ। सबै सुविधा यही भएपछि पोखरा पोखरा किन भौतारिनु र? मेरो बिहेको लागि पनि सबै गरगहना त्यही बनाएको।
3: हजुर, हामी कहाँ छापावाला सुनका आधुनिक डिजाइनका तयारी गरगहना, विभिन्न राशि अनुसारका पत्थरहरू, अर्डर अनुसारका गरगहना तयार पार्नुको साथै खरिद बिक्री पनि गरिन्छ। यहाँबाट खरिद गरेको गहना बिक्रीमा उचित मूल्य दिइनेछ। सम्पर्क बनकेवा कालिका सुनचाँदी पसल, दुलेगौडा बनकेवा चोक तनहुँ, प्रोप्राइटर सुबेदार बाजीराम सुनार र सूर्य गहतराज। मोबाइल 9846078528 र 9908216142।
4: यो गाग्री पुरानो भएर सबै पानी चुहिएको छ, यसो टालटुल गर्न पाए नि हुन्थ्यो। आज भोलि तामाको गाग्री त हराइसक्यो, बनाउने ठाउँ त झन् कहाँ होला।
1: ल हेर, यी काइलीलाई त केही थाहा छैन। हाम्रै दुलेगौडामा तामाको आफ्नै उत्पादन उद्योग भएको दुलेगौडा मेटल उद्योग छ नि। आफ्नै आँखा अगाडि नयाँ भाँडाकुँडा बनाउनेदेखि लिएर साटफेर मर्मत सबै गरिन्छ नि।
4: हजुर, दुलेगौडाकै पुरानो 34 वर्षदेखि सञ्चालित तामासँगै अन्य धातु पितल ढलोट आल्मुनियम सिलोट चरेस किनबेच र साटफेर गरिनुका साथै धातुसँगै किचनका अन्य सामान, गृहस्थी, होटल, रेस्टुरेन्ट, समाजका लागि आवश्यक भाँडाकुँडा चाहिएमा होलसेल तथा खुद्रा बिक्री गरिन्छ। सम्पर्क दुलेगौडा मेटल उद्योग, प्रोप्राइटर सूर्यबहादुर बानिया, संगम बानिया। फोन 065414142, 98563231128, 98462014726।
5: हाम्रो प्रतिबद्धता धातुका भाँडा बर्तनको उपलब्धता।
6: हिँड्दा हिँड्दै दुलेगौडा बजार पनि यति ठुलो सहर बन्यो, तर राम्रो प्रचारको लागि भने
7: माइली भाउजू पनि ठुलो घरहरू मात्रै देखेर हुन्छ, सेवाको बारेमा केही थाहै रहेनछ। अनि गण्डकी मेडिकल हल सुन्नु भएको छ?
6: ए, त्यो सिग्देल बाबुको नयाँ नयाँ जस्तो लाग्थ्यो।
7: ठिक भन्नुभयो भाउजू, अहिले त्यहाँ लामो समयदेखि जीपी कोइराला हस्पिटलमा काम गर्नुभएका इन्टरनल मेडिसिन डाक्टर डोलेन्द्र आचार्यबाट प्रत्येक दिन, छाला तथा यौन रोग विशेषज्ञ डाक्टर सुशील कार्कीबाट प्रत्येक महिनाको दोस्रो शनिबार र नाक कान तथा घाँटी रोग विशेषज्ञ डाक्टर दिनेश श्रेष्ठबाट चौथो शनिबार उपचार गराउन सकिन्छ नि।
6: गण्डकी मेडिकल हल दुलेगौडा, हाम्रा सेवाहरू
7: मुटु, श्वास प्रश्वास तथा फोक्सो सम्बन्धी समस्याको उपचार,
6: सुगर, प्रेसर, थाइरोइड, ज्वरो खोकी र एलर्जीको उपचार,
7: पेट दुख्ने, चक्कर लाग्ने समस्याको उपचार तथा परामर्श,
6: कान दुख्ने, पाक्ने, नाक बन्द हुने, एलर्जी, घाँटी दुख्ने, टन्सिल, सुन्न कम हुने लगायत समस्याको जाँच तथा परामर्श गराइन्छ।
7: सम्बन्धित बिरामीले आजै सम्पर्क गर्नुहोस्। सम्पर्क गण्डकी मेडिकल हल दुलेगौडा, माछा पुत्र बैङ्कको ठिक पारिपत्ती। फोन 065953669।
8: सुन्नु न, गाउँमा आमालाई साह्रै भएको छ रे, तपाईँ त आजै जानुहोस् हो।
7: अनि यति अबेला भइसक्यो, गाउँ जाने मोटर नपाएर अल्पत्र परिन्छ कि?
8: त्यसको चिन्ता लिनै पर्दैन नि, खैरिनी झरेपछि त सापकोटा दाईको होटलमा बसेर भोलि बिहानै बाटो लागे हुन्छ नि।
7: ए, होटल फ्यामिली छ नि है, हुन्छ म आजै जान्छु।
8: हजुर, विगत 13 वर्षदेखि तपाईँहरूकै सेवामा समर्पित खैरिनी 4 आर्मी ब्यारेकको ठिक पारिरहेको यस होटल फ्यामिलीमा स्वच्छ र स्वादिष्ट खाना र एटेच बाथरूम सहितका सुविधा सम्पन्न सबै खाले कोठाहरू उपलब्ध रहेका छन्। साथै लोकल कुखुरा, हाँसको छोइला, बदेलको मासु, क्याङ्दी र सुरौदी खोलाको माछाको स्वादिलो परिकारका लागि पनि हामीलाई सम्झनुहोस्।
7: होटल फ्यामिली एन्ड लज, खैरनी 4 बजार, प्रोप्राइटर अर्जुन सापकोटा। मोबाइल 98563420, 98014054 र 98463320।
2: हामीले खोजे जस्तो क्वालिटीको सामान त यहाँ पो रहेछ है अस्मी।
9: ओके यो झुम्का हेर न है झन् कस्तो राम्रो। जयसवाल कस्मेटिक हुँदा हुँदै अन्त अन्त डुलेर दुःख मात्रै पाइयो।
2: ल ल फटाफट रोज, हामीले पर्सनल युज गर्ने अनि पसलको लागि पनि यहीँबाट लैजानु पर्छ है। होलसेलमा समेत पाइने रहेछ।
9: हो त है, सामान लिन टाढा किन जानु पर्यो र।
10: हाम्रा सेवाहरू विगतदेखि होलसेल सेवा दिइरहेको दुलेगौडाको सबैभन्दा पुरानो होलसेल पसल
11: कस्मेटिक पार्लर तथा खेलौनाहरूको होलसेल विक्रेता।
12: ग्राहकको चाहना नै हाम्रो सन्तुष्टि। जयसवाल कस्मेटिक पसल दुलेगौडा भित्री बजार।
13: हामी कहाँ कस्मेटिक तथा पार्लरका सम्पूर्ण सामानहरू सुपथ मूल्यमा पाइनुका साथै होलसेल तथा खुद्रा मूल्यमा बिक्री गरिन्छ।
12: प्रोपाइटर निरञ्जन प्रसाद जयसवाल। फोन 98461612220।

0: नमस्कार, म डाक्टर नवीन चापागाई।
1: मोटोपन घटाउने कुरा गर्नु भन्दा अगाडि वास्तवमा हामी कसरी मोटाउँछौ अनि के भएर चाहिँ मोटाउँछौ त सो बारेमा पहिला बुझौ। मोटो हुने कारणहरू। मोटोपना सामान्यतया धेरै खाने र धेरै कम हिँड्ने कारण हुन्छ। यदि तपाईँ उच्च मात्रामा विशेष गरी बोसो र चिनीहरू सेवन गर्नुहुन्छ तर शारीरिक व्यायाम र विभिन्न शारीरिक गतिविधि मार्फत आफ्नो क्यालोरीलाई खर्च गर्नुहुन्न भने धेरै अनावश्यक क्यालोरी शरीरले बोसोको रूपमा भण्डारण गर्दछ। खानाको ऊर्जालाई क्यालोरी भनिने इकाइमा मापन गरिन्छ। औसत शारीरिक रूपमा सक्रिय पुरुषलाई स्वस्थ तौल कायम राख्न दिनमा लगभग 2000 क्यालोरी चाहिन्छ र औसत शारीरिक रूपमा एक सक्रिय महिलालाई दिनमा लगभग 1600 क्यालोरी चाहिन्छ। यो क्यालोरीको विषयमा पनि म अर्को भिडियोमा तपाईँलाई बताउनेछु। हाम्रो च्यानललाई सब्सक्राइब गर्नु भएको छैन भने गरिहाल्नुहोला अनि हामीलाई फलो गरिरहनुहोला। धेरै व्यक्तिहरूले शारीरिक गतिविधि गर्दैनन्, त्यसैले सेवन गरेको अतिरिक्त क्यालोरीहरू शरीरमा बोसोको रूपमा भण्डारण हुन्छन् अनि उनीहरू मोटो र भद्दा देखिन्छन्। त्यस्तै अधिक आहार र जीवन शैलीहरूले अधिक वजनको विकास गराउँछ। प्रशोधित वा फास्ट फूडको ठूलो मात्रा खानाले पनि हाम्रो शरीरमा अधिक बोसो लाग्दछ। बोसो र चिनी भएको खानाले हामी धेरै मोटाउँछौ। त्यस्तै धेरै रक्सी पिउनु। रक्सीमा धेरै क्यालोरी हुन्छ जसले गर्दा पनि हामी मोटो हुन सक्छौ। धेरै मात्रामा खानेकुरा खानु। रेस्टुरेन्टमा पकाइएको खानामा बोसो, तेल र चिनी बढी हुन सक्छ। तपाईँलाई आवश्यक भन्दा ठूलो भाग खाने अनि धेरै गुलियोयुक्त पेय पदार्थ पिउने, गुलियो खानेकुराहरू खाने गरेमा पनि हामी अधिक मोटो हुन्छौ। त्यसै गरी समाजमा आएको परिवर्तनसँगै स्वस्थ आहार लिन पनि मानिसलाई आजकल गाह्रो बनाएको छ। उच्च क्यालोरी खाना सस्तो र अधिक सुविधाजनक भएको छ अनि भारी विज्ञापन र प्रचार गरिएको कारण हामी त्यस्तै खाना खानमा जोड दिन्छौ जसले गर्दा हामी मोटो र भद्दा हुँदै गइरहेका छौ। त्यस्तै शारीरिक गतिविधिको कमी मोटोपना हुने अर्को महत्वपूर्ण कारण हो। धेरै मानिसहरूमा बसेर गर्ने कामहरू हुन्छन् जसमा अधिकांश समय कुर्सीमा बस्नु परेको छ। तिनीहरू पनि हिँड्ने वा साइकल चलाउनुको सट्टा आफ्नो कारमा शानसँग हिँड्छन्। धेरै मानिसहरू टिभी हेर्ने, इन्टरनेट ब्राउज चलाउने वा कम्प्युटर गेमहरू खेल्ने र उनीहरू नियमित व्यायाम पनि गर्दैनन्। सो कारण मानिस मोटो हुँदै गइरहेका छन्। यदि तपाईँ पर्याप्त सक्रिय हुनुहुन्न भने तपाईँले खाएको खानाबाट प्राप्त गरिएको ऊर्जा खर्च गर्नुहुन्न र तपाईँले उपभोग गर्नुभएको अतिरिक्त ऊर्जा शरीरले बोसोको रूपमा भण्डारण गर्दछ अनि मोटो हुँदै गइन्छ। त्यस्तै गरी अनुवंशिकी अर्थात केही वंशानुगत कारणले पनि अधिक तौल बढ्ने र मोटोपना निम्त्याउन सक्छ। जस्तै प्राडर विल्ली सिन्ड्रोम। धेरै अवस्थामा विभिन्न मोटोपना वातावरणीय कारकहरूसँग पनि सम्बन्धित हुन्छन्। जस्तै स्वस्थ खानामा सहज पहुँच नहुनु वा बाल्यकालमा सिकेका अस्वस्थ खाने बानीहरू पनि मोटोपना निम्त्याउने कारणहरू हुन्। त्यस्तै गरी केही चिकित्सकीय कारणहरू जस्तै थाइरोइडको कारण, कम सक्रिय थाइरोइड ग्रन्थि, हाइपोथाइरोइडिजम जहाँ तपाईँको थाइरोइड ग्रन्थिले पर्याप्त हर्मोन उत्पादन गर्दैन। त्यस्तै कुसिङ सिन्ड्रोम, यो एक दुर्लभ विकार हो जसले स्टेरोइड हर्मोनको अत्यधिक उत्पादनको कारण मोटो बनाउँछ। त्यस्तै केही औषधिहरू, केही स्टेरोइडहरू, मिर्गी र मधुमेहका लागि प्रयोग गरिने औषधिहरू र मानसिक रोगहरूको उपचार गर्न प्रयोग गरिने औषधिहरू, केही एन्टिडिप्रेसेन्ट र सिजोफ्रेनियाका लागि दिइने औषधिहरूले पनि वजन बढाउने हुन्छ। अर्को तपाईँलाई थाहा नभएको वजन बढ्ने कारण हो धूम्रपान रोक्नु, स्टप स्मोकिङ। कहिलेकाहीँ धूम्रपान रोक्नुको असरले पनि वजन बढ्न सक्छ। धूम्रपानले भोक घटाउन सक्छ र मेटाबोलिजम बढाउँछ अनि मानिस लुते भएको हुन्छ। तर जब व्यक्तिले धूम्रपान छोड्दछ उसको भोक फिर्ता हुन्छ, खाना रुच्न थाल्छ अनि वजन बढ्न सक्छ। त्यस्तै प्रेग्नेन्सीको कारणले पनि मोटोपना निम्त्याउने हुन सक्छ। बुझ्नु हो, यी त भए मोटोपन हुने कारणहरू। तपाईलाई हतार भइसक्यो होला, होइन त? एकछिन पर्खिनुहोस्, अब म मोटोपन घट्ने टेक्निक तपाईलाई बताइहाल्छु। अब म मोटोपन अर्थात तौल कसरी घटाउने, अर्थात हामी कसरी स्लिम बन्ने त बिना पैसा फ्री अफ कस्ट कुनै पनि औषधि प्रयोग नगरिकनै मोटोपन घटाउने टेक्निकको बारेमा म तपाईँलाई सिकाउँदैछु। अलिकति टेक्निक जानियो भने महिनामा मिनिमम पनि 10 केजी वजन सजिलै घटाउन सकिन्छ। त्यसैले यो महत्वपूर्ण भिडियो छोडेर कतै नजानुहोला, ध्यानपूर्वक भिडियो हेर्नु है। पहिलो छ कम मात्रामा खानेकुराहरू खाने। वास्तवमा हामीले खान नजानेर अनि चाहिने भन्दा बढी खाएर हाम्रो वजन बढेको हुन्छ, अर्थात धेरै क्यालोरीको सेवन गरेर वजन बढ्दछ। त्यसैले पहिलो कुरा के बुझ्नु पर्यो भने हामीले कम मात्रामा र कम क्यालोरी भएको खानेकुराहरू खानु पर्दछ। मिनिमम पनि 10 केजी वजन सजिलै घटाउन सकिन्छ। त्यसैले यो महत्वपूर्ण भिडियो छोडेर कतै नजानुहोला, ध्यानपूर्वक भिडियो हेर्नु है। पहिलो छ कम मात्रामा खानेकुराहरू।

को जरूरत पर्दछ जुन खानेकुरा फूडबाट प्राप्त गरिन्छ। यदि तपाईँ बहुत कम क्यालोरी वाला खाना खानु शुरू गर्नुभयो भने तपाईँको शरीरमा क्यालोरीको कमी हुन जान्छ। यो समयमा बडीले तपाईँमा भएको फ्याटलाई गलाएर क्यालोरी निकाल्न थाल्दछ। त्यसैले बोसो अर्थात फ्याट गल्यो भने तपाईँको वजन अटोमेटिकल्ली कम हुन शुरू भइहाल्छ। त्यसैले के याद राख्नु पर्यो भने लो क्यालोरी वाला फूड मात्र खानु पर्यो, जो लो क्यालोरी होस् अनि हाम्रो पेट पनि भरियोस् अघाइयोस् पनि। के खाने त त्यसो भए फ्रुट्स अनि भेजिटेबल्सहरू खाने, सलाद खाने, काँक्रा, मुला, गाजर, टमाटर, ब्रोकाउली, फुलकोपी, बन्दाकोपी, हरिया सागपात इत्यादि अघाउजी खानुहोस्। यिनीहरूमा क्यालोरी कम हुन्छ। आँप, उखु अनि केरा बाहेक सम्पूर्ण हामी कहाँ उपलब्ध फलफूल तपाईँले खान सक्नुहुन्छ। जस्तै स्याउ, नासपाती, अनार, अम्बक, नरिवल, एभोकाडो, सुन्तला, अंगुर, खरबुजा, मेवा इत्यादि जति पनि छन् तपाईँले सबै खान सक्नुहुन्छ। यदि तपाईँ यी दुईटा चिज भेजिटेबल र फ्रुट्सबाट पेट भर्न थाल्नुहुन्छ, त्यस्तै गरी साग सब्जी बिना तेल पकाएर खानुहोस्। तर मरमसला सबै खान सक्नुहुन्छ। मरमसला लगाएपछि तरकारी मिठो भइहाल्छ। तेल चाहिँदैन, तेल खाँदा मात्र मिठो हुन्छ भन्ने कुरो तपाईँले दिमागबाट हटाइहाल्नुहोस्। हाम्रो भान्साबाट सकेसम्म तेल हटाउनुहोस्। साग सब्जी अघाउजी खानुहोस्। हामीले नखानु पर्ने चिज हो अन्न अर्थात कार्बोहाइड्रेट युक्त खानेकुरा। चामल, मकै, गहुँ नखानुहोस्। वजन छिट्टै घटाउने हो भने कार्बोहाइड्रेट बन्द गर्नुहोस्। तर जिन्दगी भर बन्द गर्नु पर्दैन। कति किलो वजन घटाउने हो, सो घटेपछि कम से कम एकदमै थोरै मात्रामा कार्बोहाइड्रेट लिन सक्नुहुन्छ। अर्को महत्वपूर्ण कुरो छ चिनी बन्द। गुलियो अर्थात चिनी नखानुहोस्। चिनीबाट बनेका चिज, चिनी मिसिएका झोलहरू, मिठाई, बिस्कुट, ड्रिङ्क्सहरू इत्यादि बिल्कुलै नखानुहोस्। त्यस्तै अर्को छ जनावर, पशु पन्छी नखानुहोस्। पशु पन्छीबाट प्राप्त चिज जस्तै डेरी प्रोडक्ट पनि नखानुहोस्। ड्रिङ्क्स आइटम कोका कोला, पेप्सी जस्ता पेय पदार्थ अनि अल्कोहलको सेवन बिल्कुलै नगर्नुहोस्। होटेलका खानेकुरा, मैदायुक्त चिजहरू नखानुहोस्। अनि यो पृथ्वीमा उत्पत्ति भएका साग सब्जी, फलफूल, सलाद अघाउजी खानुहोस्। अनि दिनको दुई पटक बिहान बेलुका घटीमा पनि आधा आधा घण्टा छिटो छिटो हिँड्नुहोला। पसिना चाहिँ निकाल्नु है, जादु जस्तो वजन कम हुँदै जान्छ। त्यसै गरी पानी दिनभरिमा दुईदेखि अढाई लिटर पानी पिउनुहोला। बुझ्नुभयो? ल, यो नियम फलो गर्नुहोला। आजैबाट बिना पैसा महिनामा 10 केजीसम्म वेट लस हुन्छ। धेरै पैसा खर्च गरेर अनावश्यक विज्ञापनको पछि नलाग्नुहोस् भन्न चाहन्छु। तपाईँलाई कुनै मेसिन किन्नु पर्दैन, कुनै जिम खानामा पनि जानु पर्दैन। बिना खर्च गरेरै वजन घट्छ अनि बिना कमजोरी वजन घट्न जान्छ। तपाईँलाई भात नखाई, दुध दही नखाई, मासु नखाई कसरी जिउनु, कसरी बाँच्नु भन्ने लाग्छ, होइन त? यो सबै दिमागको खेल अर्थात चिन्ता मात्र हो। त्यत्रो फलफूल अनि भेजिटेबलहरू अघाउजी दिनमा दुईदेखि तीन पटक खाँदा आफ्नो शरीरलाई चाहिने सम्पूर्ण तत्त्वहरू सबै नै तपाईँले पाउनुहुन्छ। सो टेन्सन लिनु पर्दैन अनि मनमा स्ट्रेस, पीर, चिन्ता लिनु हुँदैन अनि 7-8 घण्टा आरामसँग निदाउनु पर्छ। बुझ्नुभयो? लु, यो नियम आजैबाट फलो गर्नुहोस्। वजन सजिलै घटाउन सकिने केही महत्वपूर्ण 10 सूत्रहरू तपाईँलाई दिँदैछु। भिडियो अन्तिमसम्म हेर्नुहोला। हाम्रो च्यानललाई सब्सक्राइब गर्नुभएको छैन भने गरिहाल्नुहोला। लु, अब सुरु गरौं। पहिलो सूत्र छ, प्रशस्त मात्रामा पानी पिउनुपर्छ। पानी हाम्रो जीवनको लागि नभई नहुने वस्तु हो। पानी हाम्रो शरीरलाई राम्ररी सञ्चालन गर्नका लागि एकदमै महत्वपूर्ण चिज हो। एक शब्दमा भन्नुपर्दा पानी जीवन हो। तौल घटाउने पहिलो चरण भनेको

पानी को मात्रा में सुधार गर्नु हो। दिनभरि कम्तीमा 2.5 लिटर देखि 3 लिटर पानी पिउनु आवश्यक छ। यसले तपाईको शरीरको फोहोरलाई हटाउँछ, पाचन क्रियामा सुधार ल्याउँछ। वास्तवमा यो दाबीमा सत्यता छ कि पानी पिउनाले वजन घटाउन मदत गर्दछ। त्यसैले जल जीवन हो भन्ने मन्त्र धारण गर्नुहोस्। पानीको चर्चा गर्दा मेरो पानीको भिडियोमा पानीको बारे सम्पूर्ण कुराको जानकारी मैले अघिल्लो एपिसोडमा दिएको छु। पानी कुन कुन समयमा कसरी पिउने, कति मात्रामा पिउने, सब थोक त्यो भिडियोमा छर्लङ्ग तपाईँले पाउनुहुनेछ। त्यसैले मेरो च्यानलमा गएर अवश्य त्यो पानीको फाइदाहरूको भिडियो हेर्नुहोला। त्यस्तै मोटोपन घटाउने अरू भिडियोहरू पनि मेरो च्यानलमा छन्, मेरो च्यानलमा गएर हेर्नुहोला। त्यस्तै दोस्रो सूत्र छ, चिनीबाट अर्थात गुलियोबाट टाढा रहनुहोस्, गुलियो नखानुहोस्। चिनीले तौल बढाउनमा ठूलो भूमिका खेल्छ। दिनभरि चिया, कफी, मिठाई र चिसो पेय पदार्थको सहारा लिएर आफ्नो काम पूरा गरिरहनु भएको पो छ कि? त्यस्तै दिउँसो र बेलुकाको खाना पछि मिठाई खाएर मनलाई आनन्द अनि सन्तुष्टि पनि दिइरहनु भएको होला, होइन त? तर यदि तपाईँ तौल घटाउन चाहनुहुन्छ भने तपाईँले यो दिनचर्यालाई तपाईँले त्याग गर्नुपर्छ। चिया र कफीमा चिनीको मात्रा रोक्नुपर्छ। चिनीमा कुनै भिटामिन हुँदैन, यसमा मात्र क्यालोरी हुन्छ। यसले भरपूर वजन बढाउने हुन्छ। चिनीले खालि क्यालोरी मात्र होइन, यसले मोटोपना र मोटुसँग सम्बन्धित समस्याहरू पनि निम्त्याउन सक्दछ। चिनी मिसिएका मिठाई, बिस्कुट, चकलेट, विभिन्न सुगर भएका ड्रिङ्क सबै हामीले बन्द गर्नुपर्छ। अर्को सूत्र छ, प्रोटिनको सेवन बढाउनुहोस्। उच्च प्रोटिन भएको आहार वजन कम गर्नको लागि एक सफल रणनीतिको रूपमा पनि लिन सकिन्छ। उच्च प्रोटिनयुक्त खानेकुराको सेवनले तपाईँको मेटाबोलिज्ममा सुधार गर्छ, पूर्णताको अनुभूति लामो समयसम्म रहन्छ र शरीरलाई प्रशस्त मात्रामा ऊर्जा पनि प्राप्त हुन्छ। यदि तपाईँको आहारमा प्रोटिनको मात्रा कम छ भने यसलाई सुधार गर्नुहोला। आफ्नो आहारमा अधिक प्रोटिन समावेश गर्नुहोला। दैनिक दाल, अण्डा, चीज, सोयाबिन, पनीर, ड्राई फ्रुट्स एवं भटमासको उपभोग गर्नुहोस्। नन भेज खानेले माछा, बोसो अनि छाला नभएको मासु पनि खान सक्नुहुन्छ। यसबाट तपाईँ तौल घटाउने दिशामा एक कदम अगाडि बढ्न सक्नुहुन्छ। अब अर्को सूत्र छ, हिँड्न सुरु गर्नुहोस् अर्थात व्यायाम गर्नुहोस्। तौल घटाउनका लागि आहारसँगै सक्रिय रहनु एकदमै जरुरी छ। सोफामा अनि घुम्ने कुर्सीमा मात्र बस्दा तौल घटाउने तपाईँको सपना सपनै रहन्छ। त्यसैले आफैलाई धकेल्नुहोस् र घर वरपरको खुल्ला ठाउँमा हिँड्नुहोस्, दौडिनुहोस्, शारीरिक काम गर्ने नियम बनाउनुहोस्। तौल घटाउनको लागि दैनिक कम्तीमा 45 मिनट छिटो छिटो हिँड्नु पर्छ। तर यदि तपाईँ योग गर्न सक्नुहुन्न भने बिहान र बेलुका आधा घण्टा भए पनि हिँड्ने प्रयास गर्नुहोस्। आफ्नो शरीरको स्टामिना अनुसार यो समय बिस्तारै बढाउन सक्नुहुन्छ। हिँड्दा भित्री अङ्गहरूको चलायमान हुनुका साथै मेटाबोलिज्म बढाउन मदत गर्दछ। खलखली पसिना बग्ने गरी अनि श्वास प्रश्वास र मुटुको चाल छिटो छिटो हुने गरी दौडिनुहोला। प्रत्येक खाना खाएपछि 1000 पाइला हिँड्ने प्रयास गर्नुहोस्। यदि तपाईँ छिट्टै तौल घटाउन चाहनुहुन्छ भने यो एकदमै उत्तम मन्त्र हो। अब अर्को सूत्र छ, खानामा फाइबरको मात्रा बढाउनुहोस्। भुटेको मसलादार खाना सबैलाई मन पर्न सक्छ, विशेष गरी पिठोबाट बनेका चीजहरू हाम्रो आहारको हिस्सा बनिसकेका छन्। तर तौल घटाउन यी कुराबाट धेरै टाढा हुनुपर्छ। आफ्नो आहारबाट पिठो अनि चामल पनि धेरै नै कम गर्नुपर्छ र फाइबरयुक्त वस्तुहरू यसमा समावेश गर्नुपर्छ। फाइबरले कोलेस्ट्रोल मात्र कम गर्दैन, यसले त आन्द्रालाई सफा पनि राख्दछ। यदि तपाईँ छिट्टै तौल घटाउन चाहनुहुन्छ भने आफ्नो आहारमा साइलियम हस्क अर्थात् इसबगोल, चिया सिड, फ
फलफूल र हरियो सागसब्जी काँक्रा मुला गाजर इत्यादि समावेश गर्नुहोला। त्यस्तै अर्को महत्वपूर्ण सूत्र हो खानामा तेल कम गर्नुहोस्। तेल नखाने अर्थात एकदमै थोरै मात्र सेवन गर्ने। तेलले लामो समयसम्म हाम्रो शरीरलाई तृप्त बनाएर राख्दछ। हाम्रो भान्सा घरमा परौठा, पुरी, तेलमा तारेका बढी मसलाईदार खालका चीज हामी बढी खान्छौ। यो तेलले तपाईँको तौल घटाउने सपनाको बाटोमा अवरोध सृजना गर्दछ। तरकारीहरू बिना तेल पकाउने बानी बसाल्नुपर्छ या एकदमै थोरै मात्र तेलको प्रयोग गर्नुपर्छ। कराईमा नटासियोस् भनेर पानीको मात्रा बढाउनुपर्छ र पुरी परौठा तेलमा तारेका खानेकुराको प्रलोभन त्याग्नुपर्छ। तब मात्र फिट हुने तपाईँको सपना साकार हुनेछ। त्यस्तै अर्को महत्वपूर्ण सूत्र छ खाना बिस्तारै बिस्तारै चपाएर खानुपर्छ। धेरै अनुसन्धानले पत्ता लगाएका छन् कि यदि हामीले हाम्रो खाना बिस्तारै बिस्तारै लामो समयसम्म चपाएर स्वाद लिएर खान्छौ भने हामीले हाम्रो खानाको आनन्द लिने मात्र होइन पूर्ण तृप्तिको राम्रो अनुभूति पनि पाउँदछौ। थोरै खाने तर लामो समयसम्म चपाई चपाई सेवन गर्ने, यसो गर्दा वजन घट्नुको साथसाथै पाचन प्रणाली पनि चुस्त दुरुस्त हुन्छ। त्यस्तै अर्को सूत्र छ खाना खान भने नछोड्नुहोस्। धेरै पटक तौल घटाउनका लागि मानिसहरू नखाएर धेरै समयसम्म भोकै बसेर क्यालोरी नियन्त्रण गर्ने प्रयास गर्दछन्। शरीरलाई काम गर्न ऊर्जा चाहिन्छ, शक्ति चाहिन्छ, त्यसैले खाना नछोड्नुहोला। खानाको क्वान्टिटी मात्र घटाउनुपर्छ। क्यालोरी कम भएका खानेकुराहरू बढी से बढी सेवन गर्नुपर्छ तर भोकै चाहिँ बस्नु हुँदैन। अर्को सूत्र छ खाने समय र मात्रामा अनुशासित हुनुपर्छ। तपाईँले दिनभरि जे पनि खानुहुन्छ त्यसको समय निर्धारण गर्नुपर्छ। बिहानको खाना धेरै लिनुहोस् र बेलुकाको खानामा धेरै कम र हल्का मात्र सेवन गर्नुहोस्। तौल घटाउन र समग्र स्वास्थ्य सुधार गर्न चाहनेहरूले यो नियम पालना गरे राम्रो नतिजा प्राप्त गर्न सक्दछन्। सकेसम्म बेलुका 5 बजेदेखि 6 बजेभित्रमा बेलुकाको खाना खाइसक्नुपर्छ। 7 बजेपछि केही पनि खानु हुँदैन र भोलिपल्ट बिहान 7 बजे थोरै राम्रो र पौष्टिक खालको थोरै नास्ता खानुपर्छ। यसो गर्नाले तपाईँको शरीरले खाना पचाउन पूर्ण समय पाउनेछ र तौल नियन्त्रण रहनेछ। बिहानको खाना भने 9 देखि 10 बजेभित्रमा सेवन गर्नुहोस्। त्यसै गरी अर्को महत्वपूर्ण सूत्र छ क्यालोरीको सन्तुलन। कम क्यालोरी भएको खानेकुराहरू खानुपर्दछ। सधैँभन्दा आधा मात्र खाने गर्नुपर्दछ। कुनै पनि व्यक्ति सधैँ खानपानमा पूर्ण अनुशासित रहन सक्दैन। धेरै पटक विवाह, पार्टी वा कुनै चाडपर्वको अवसरमा धेरै तेल र मसला भएको खाना यदि तपाईँले प्रशस्त खाइहाल्नु भयो भने तपाईँले आगामी दिनमा यस खानाबाट थप हुन सक्ने क्यालोरीलाई कसरी नियन्त्रण गर्नुहुन्छ? प्रश्न यो छ। धेरै खाएपछि अर्को 2-3 दिनसम्म फेरि हल्का मात्रै तपाईँले सेवन गर्नुपर्छ। तपाईँको शरीरमा अतिरिक्त क्यालोरीहरू सन्तुलनमा राख्नको लागि हामीले अधिक पानी पिउनुपर्छ र काँक्रा, खरबुजा, ग्रीन लिफी भेजिटेबल्सहरू जस्ता चीजहरू प्रशस्त खानुपर्छ। बुझ्नुभयो? हो, यति मात्र कुरा हृदयबाटै मनभित्रैबाट ध्यान दिनुभयो भने अवश्य पनि मोटोबाट पातलो बन्न तपाईँ सक्नुहुनेछ। ल त, आजलाई यति नै। तपाईँको दिन शुभ रहोस्। नमस्ते।

0: तपाईं घर बनाउँदै हुनुहुन्छ, अब एक पटक सोच्नुहोस्, प्लास्टर गरी रंग लगाउँदा आउने खर्च भन्दा कम खर्चमा, त्यो पनि बिना झन्झट, विभिन्न डिजाइनको ढुङ्गा छानेर लाउनुहोस्।
1: हजुर, टेबल, भर्याङ, स्लोप, ढलान, आँगन, घरको भित्तामा लगाउने विभिन्न डिजाइन र कलरका अर्थिङ, माकुरे तथा रोटा पोल्ने ढुङ्गा र कटपिस ढुङ्गाहरू फिक्स प्राइसमा पाइन्छ।
0: सुलभ मूल्य, वर्षौं वर्ष टिकाउ, दुई दशकदेखि तपाईँको विश्वासलाई कायम राख्दै निरन्तर सेवामा समर्पित छौ। तपाईँको विश्वास हाम्रो सन्तुष्टि।
2: संसार ढुङ्गा कटिङ उद्योग, शुक्लागुण्डकी दुई काछे पानी तनहुँ, प्रोप्राइटर रमेश भुजेल, फोन 9850-32475 र 9801-32475।
3: आहा, कति स्वादिष्ट मासु हो, यत्रो पार्टी गर्दा पनि घरमै पालेको खसी काटी छन् कि क्या हो।
4: दिदी पनि नमजाल झुक्किनु भएछ नि, हुन त मैले पनि त्यही सोचेको थिएँ, तर यो मासु त शुक्ला सिटी फ्रेस हाउसबाट ल्याएको रहेछ नि।
1: हजुर, हामी कहाँ विवाह, भोज, पिकनिक, व्रतबन्ध, पार्टीको लागि आवश्यक लोकल खसी, कुखुराको मासु, अन्डा, ससेज, फ्रोजन मोमो, किमा र फ्रेन्च फ्राई होलसेल तथा खुद्रा बिक्री गरिन्छ। अन्य फ्रेस हाउसको तुलनामा यहाँ गुणस्तर, सफा र शुद्ध मासु पाइन्छ, साथै होम डेलिभरी पनि गरिन्छ। छोटो समयमा नै धेरै ग्राहकको रोजाइमा पर्न सफल शुक्ला सिटी फ्रेस हाउस, दुलेगौडा, प्रोप्राइटर तीर्थराज गर्तौला, फोन 0658-590-065, मोबाइल 9816634372।
5: तीजका गीत, संस्कृति र पहिचान, हाम्रो शान, हाम्रो अभियान।
6: नेपाली नारीहरूको महान पर्व हरितालिका तीजको पावन अवसरमा खुल्ला तीज गीत एवं विद्यालय स्तरीय नृत्य प्रतियोगिता 2083,
5: मिति यही भाद्र 29 गते, स्थान खैरिनी 4 बजार।
6: तीज गीत तर्फ प्रथम पुरस्कार रु 25,000,
5: द्वितीय पुरस्कार रु 15,000,
6: तृतीय पुरस्कार रु 10,000,
5: सान्त्वना पुरस्कार रु 5,000।
6: विद्यालय स्तरीय नृत्य प्रतियोगिता तर्फ प्रथम पुरस्कार रु 7,500,
5: द्वितीय पुरस्कार 5,000
6: र तृतीय पुरस्कार रु 3,000। आयोजक शुक्ला गण्डकी नगर उद्योग वाणिज्य संघ, ओडा व्यवस्थापन समिति 6 र 7,
5: सह आयोजक शुक्ला गण्डकी नगरपालिका वडा नम्बर 6 र 7 को कार्यालय।
6: सम्पर्क कार्यक्रम संयोजक मन्जु तिमिल सिन्हा 9855-31-937,
5: सुरेन्द्र श्रेष्ठ 9855-36-136,
6: रविन्द्र राज पौडेल 9855-62-888। के कम्मर दुखाई, घोडा तथा जोर्नी दुखाई, गर्दन दुखाई,
7: 103.8 अन्तर्मनको आवाज।
8: स्टुडियो लाइट अहिले बिहानको 7 बज्यो।
0: टाइम चेक को साथमा बनकेवा कालिका सुन चाँदी पसल, दुलेगौडा हेल्पोस्ट चोक, आफ्नै भवनमा छापावाला सुनका आधुनिक डिजाइनका तयारी गर गहना र राशि अनुसारका पत्थर पाइन्छ। अर्डर अनुसारका गहना तयार गर्नुको साथै पुरानो गर गहना नयाँ गहनासँग साटफेर पनि गरिन्छ। प्रोप्राइटर बाजुराम सुनार, विनोद सुनार, मोबाइल 9816695301।
9: सत्य तथ्य निष्पक्ष समाचार सुसूचित हुन पाउने तपाईँको अधिकार।
1: धोरबाराही हाइलाइट्स को साथमा
10: छिटो, छरितो र गुणस्तरीय सेवाको एउटै नाम, कृष्ण आर्ट्स एन्ड अफसेट प्रेस, अफसेट प्रेस, दुलेगौडा बीपी चोक।
1: शिलालेख र छपाई सम्बन्धी सम्पूर्ण कामको लागि सम्झनुहोस्, सम्पर्क 9841-49-304।

0: नमस्कार, बिहान 7 बजेको ढोरबाराई हाइलाइट्समा समाचार कक्षबाट म सृष्टि खत्रीको स्वागत छ। तपाईँ यति बेला सुन्दै हुनुहुन्छ रेडियो ढोरबाराही 103.8 मेगाहर्ज अन्तर्मनको आवाज, साथै इन्टरनेट अनलाइन मार्फत हाम्रो वेबसाइट www.radiodhorbarahi.com.in लगइन गरेर पनि विश्वभर एकैसाथ सुन्न सक्नुहुनेछ भने हाम्रो पात्रो एप मार्फत पनि हामीलाई एकैसाथ सुन्न सक्नुहुनेछ। समाचार अब विस्तारमा सुन्नुहोस्। आज हैतालीका तीज पर्व मनाइँदैछ। भदौ शुक्ल तृतीयामा व्रत बसी शिवको पूजा उपासना गरेमा पारिवारिक सुख शान्ति र कल्याण प्राप्त हुनेछ। हिजो दर खाएपछि औपचारिक रूपमा शुरू भएको तीज पर्व यस वर्ष भोलि ऋषि पञ्चमी गरिसकिनेछ। तीजको अवसरमा पशुपतिनाथ सहित देशका शिव मन्दिरमा आज बिहानैदेखि भक्तजनको घुइजो लागेको छ। तर विगतमा जस्तो यस वर्ष तीजको उत्सव भने छैन, हालैको फुटेको शिवबारीले पुर्याएको क्षतिको प्रभाव तीज पर्वमा समेत परेको छ। आज तीज मनाउन महिलालाई विदा दिएको छ। दर खाएपछि आज तीजको व्रत बस्ने गरिन्छ। तीजको व्रत बस्दा आफ्नो स्वास्थ्यको ख्याल गर्न डाक्टरको सुझाव छ। आफ्नो स्वास्थ्य अवस्थालाई ख्याल गरिसक्ने भए मात्र निराहार व्रत बस्न नभए व्रत बस्दा प्रशस्त पानी, फलफूल र जुस खान डाक्टरको सुझाव छ। निराहार व्रत बस्दा शरीरमा पानीको कमी भई बेहोस हुन सक्ने जोखिम रहेको छ। सक्नेले निराहार, नसक्नेले जलाहार, त्यो पनि नसक्नेले फलाहार व्रत बस्न सकिने धर्मशास्त्रमा उल्लेख छ। स्वास्थ्य ठिक नहुनेले गहुँको रोटी, मकैको रोटी, स्याउ, सुन्तला, केरा जस्ता फलाहार गरेर पनि व्रत बस्न सकिने धार्मिक मान्यता रहेको छ। यसैबीच तनहुँको शुक्ला गण्डकी नगरपालिकाका दुई प्रमुख बजार खैरेन्टा र दुलेगौड़ामा आज 30 विशेष कार्यक्रम हुने भएको छ। नेपाली हिन्दू महिलाहरूको महान पर्व हरितालिका तीजको अवसरमा खैरेन्टार बजारमा शुक्ला गण्डकी नगर उद्योग वाणिज्य संघ अन्तर्गत ओडा व्यवस्थापन समिति छ र साथको संयुक्त आयोजनामा तीज विशेष कार्यक्रम गरिने भएको हो। कार्यक्रममा खुला तीज गीत प्रतियोगिता तथा विद्यालय स्तरीय नृत्य प्रतियोगिता आयोजना गरिने आयोजकले जनाएको छ। कार्यक्रममा चर्चित लोक तथा दोहोरी गायिका शीला आले र लोकप्रिय कलाकार कला लम्सालको विशेष सांगीतिक प्रस्तुति रहनेछ। यस्तै दुलेगौड़ा बजारमा पनि शुक्ला गण्डकी नगर उद्योग वाणिज्य संघ अन्तर्गत ओडा व्यवस्थापन समिति 4 को आयोजनामा तीजको आजको दिन खुला तीज गीत प्रतियोगिता हुने भएको छ। कार्यक्रममा गायिका शीला आलेको विशेष सांगीतिक प्रस्तुति पनि प्रस्तुत तथा चर्चित नृत्याङ्गना प्रगतिपुनको नृत्य प्रस्तुति रहने ओडा व्यवस्थापन समिति 4 का अध्यक्ष बालकृष्ण विकले जानकारी दिनुभएको छ। खैरेन्टा र दुलेगौड़ामा विगतदेखि नै तीजको अवसरमा छुटाछुटै कार्यक्रम आयोजना हुँदै आएकोमा यसलाई निरन्तरता दिन यस वर्ष पनि कार्यक्रम गर्न लागि आयोजकले जनाएका छन्। यससँगै शुक्ला गण्डकी नगरपालिका तथा आसपासका क्षेत्रमा समेत तीजलाई लक्षित गरी विभिन्न सांस्कृतिक तथा मनोरञ्जनात्मक कार्यक्रम आयोजना हुने भएका छन्। भोटेकोशी बाढ़ीमा परि मृत्यु भएका मध्ये हालसम्म 1392 जनाको शव फेला परेको छ। बाढ़ीमा परि अझै 4089 जना सम्पर्कविहीन छन्। प्रहरी प्रधान कार्यालय नक्सालले सार्वजनिक गरेको पछिल्लो विवरण अनुसार फेला परेका शव मध्ये 542 पुरूष, 336 महिला तथा 514 शव आंशिक अंग सहितका छन्। भेटिएका शव मध्ये हालसम्म 103 शव आफन्तलाई हस्तान्तरण गरिएको प्रहरीले जनाएको छ। नेपाल प्रहरीका प्रवक्ता अभिनारायण काफ्लेका अनुसार अझै सम्पर्कविहीन रहेका मध्ये स्वदेशीतर्फ 2907 पुरूष र 5072 महिला रहेका छन्। यस्तै विदेशी नागरिकतर्फ 272 पुरूष, 328 महिला सम्पर्कविहीन रहेको प्रहरीले जनाएको छ। बाढ़ीपछि हालसम्म 9287 जना घाइतेको उद्धार गरिएको छ, जसमा पुरूष 6407, महिला 2830 र पहिचान नखुलेका 50 जना रहेको प्रहरी प्रधान कार्यालयले जनाएको छ। उद्धार गरिएका मध्ये 2781 जनालाई सुरक्षित रूपमा होल्डिङ सेन्टरमा राखिएको प्रवक्ता काफ्लेले जानकारी दिनुभयो। बेपत्ता व्यक्तिको पहिचान तथा फेला परेका शवको शनाखत गर्न डीएनए परीक्षणलाई प्राथमिकता दिएको छ। भोटेकोशी बाढ़ीपछि ठूलो मानवीय क्षति भएको छ। बेपत्ताको खोजी उद्धार राजसभको पहिचान तथा व्यवस्थापनका लागि नेपाल प्रहरी सहित नेपाली सेना सशस्त्र प्रहरी बल र सम्बन्धित सरकारी निकाय प्रभावित क्षेत्रमा परिचालित रहेका छन्। नेपाली कंग्रेसका महामन्त्री प्रदीप पौडेलले पार्टीको 15 महाधिवेशनमा उत्साहपूर्वक सहभागी हुन स्वदेश तथा विदेशमा रहेका सम्पूर्ण पार्टी सदस्य समर्थक तथा शुभेच्छुकहरूलाई आह्वान गर्नुभएको छ। महामन्त्री पौडेलले आगामी असोज 16 19 गतेसम्म काठमाडौँमा हुने महाधिवेशनलाई पार्टीको सांगठनिक तथा राजनैतिक जीवनको महत्वपूर्ण अवसरका रूपमा लिँदै सबै तहका महाधिवेशनमा उत्साहजनक सहभागिता जनाउन आह्वान गर्नुभएको हो। हिजो पार्टीको केन्द्रीय कार्य सम्पादन समितिको बैठकपछि संचारकर्मीसँग कुरा गर्दै उहाँले सदस्यता वितरण नवीकरण तथा अध्यावधिक प्रक्रियामा सक्रिय भूमिका निर्वाह गर्ने सबैलाई पार्टीले धन्यवाद ज्ञापन गरेको जानकारी दिनुभएको छ। उहाँले महाधिवेशन प्रक्रियामा कोही पनि क्रियाशील सदस्य छुट्न नहुने उद्देश्यले पटक पटक समयावधि थप गरिएको तथा वडा अधिवेशनको कार्यतालिका परिमार्जन गरिएको बताउनु भएको छ। महामन्त्री पौडेलले विशेष महाधिवेशनमा सहभागी नभएका धेरै सदस्य केन्द्रदेखि ओडा र टोल तहसम्म अधिवेशन प्रक्रियामा सक्रिय रूपमा सहभागी भएको भन्दै कांग्रेसले उनीहरूको भूमिकाको सम्मान गरेको बताउनु भएको छ। नेपाली कंग्रेसको अनुशासन समितिका संयोजक तारामान गुरूङले पदबाट राजीनामा दिनुभएको छ। ठगी सम्बन्धी उजुरीपछि बिहिबार पक्राउ पर्नुभएका गुरूङ प्रहरी हिरासतमा बसेर शुक्रबार छुट्नु भएको थियो। काठमाडौँ प्रहरी परिषदका प्रमुख एसएसपी दिलीप घिमिरेका अनुसार ठगी गरेको भनिएको रकम बुझाएपछि उहाँलाई हिरासतबाट मुक्त गरिएको थियो। उहाँ विरूद्ध दोर्जे शेर्पा, रेङ्गु ज्याम्फु शेर्पा र सोनुरपु शेर्पाले ठगी आरोपमा प्रहरीमा जाहेरी दिएका थिए। गुरूङले दोर्जेलाई 33,50,000, रिङ्गु ज्याम्पुलाई 14,00,000 र सुनुरपुरलाई 24,00,000 गरी कुल 71,70,000 बुझाएर शुक्रबार बेलुका हिरासत मुक्त हुनुभएको थियो। सत्तारूढ़ दलको राजनैतिक शक्ति दुरूपयोग गरेर यसअघि पूर्व राज्य मन्त्री एवं कांग्रेस केन्द्रीय सदस्य गुरूङले उन्मुक्ति पाउँदै आउनु भएको थियो। अनुशासन समितिको नेतृत्व गरिरहेका व्यक्ति नै ठगी आरोपमा पक्राउ परेपछि गुरूङको आलोचना हुँदै आएको थियो। त्यसपछि उहाँले समितिको संयोजक पदबाट राजीनामा दिनुभएको हो। हिजो बसेको केन्द्रीय कार्य सम्पादन समितिको बैठकमा सभापति गगन थापाले गुरूङले राजीनामा दिएको जानकारी गराउनु भएको हो। उक्त जानकारी प्रवक्ता देवराज चालिसेले दिनुभएको थियो। भोटेकोशी बाढ़ी प्रभावित परिवारका लागि सरकारले स्थायी आवास निर्माण नभएसम्म मासिक कम्तीमा 15,000 रूपियाँ आवास भाड़ा दिने निर्णय गरेको छ। गएको बिहिबार बसेको मन्त्री परिषद बैठकले चारजनासम्मका परिवारलाई मासिक 15,000 र चारजना भन्दा धेरै सदस्य भएमा प्रति व्यक्ति थप 2,000 रूपियाँका दरले राहत रकम उपलब्ध गराउने निर्णय गरेको संचार मन्त्री डाक्टर विक्रम तिमिल सिन्हाले जानकारी दिनुभयो। मन्त्री तिमिल सिन्हाले सामाजिक सञ्जाल मार्फत यो जानकारी दिँदै बाढ़ी प्रभावितको राहत पुनर्स्थापना र पुननिर्माण सरकारको उच्च प्राथमिकतामा रहेको बताउनु भएको छ। मासिक नगद भाड़ा सुविधा लिन नचाहने परिवारका लागि सरकार आफैले स्थायी घर नबनुन्जेल अस्थायी आवासको व्यवस्था गरिदिने विकल्प पनि खुला राखेको छ। यसका लागि तथ्याङ्क संकलन गर्न पालिकामा फारम पठाइसकिएको पनि मन्त्री तिमिल सिन्हाले जानकारी दिनुभएको छ। पृथ्वी राजमार्गको 900 मोगडिन खण्डमा पर्ने धादिङको कृष्ण भीरमा असोज 1 गतिदेखि यातायात पूर्ण रूपमा सञ्चालनमा आउने भएको छ। हिजो परीक्षणका क्रममा यातायात सञ्चालन गरिएको त्यो राजमार्ग सर्वसाधारणका लागि असोज 1 गतेबाट खुला गरिने सड़क विभागले जनाएको छ। त्रिशुली नदीमा आएको विनाशकारी बाढ़ीका कारण कृष्ण भीर क्षेत्रमा करिब 100 मिटर सड़क कटान गरेपछि सो राजमार्ग भदौ 14 गतेदेखि अवरूद्ध भएको थियो। सड़क विभागले आवश्यक स्रोत साधन जनशक्ति तथा उपकरण परिचालन गरी नयाँ ट्र्याक निर्माण गरी सड़क पुनस्थापनाको माग काम अघि बढ़ाएकाले राजमार्ग सञ्चालनको अवस्थामा पुगेको हो। सड़क विभागले हिजो राति विज्ञप्ति जारी गर्दै निर्माणाधीन ट्र्याकको अवस्था र सवारी आवागमनको सम्भाव्यता परीक्षण गरिएकाले असोजेकोबाट सञ्चालनमा ल्याउने उल्लेख छ। उक्त राजमार्ग आइतबार परीक्षण गरिएको थियो। आज परीक्षणलाई पनि निरन्तरता दिँदै ग्यासको बुलेट लगायतका अत्यावश्यक सवारी साधनहरूलाई सञ्चालन गर्न दिइने पृथ्वी राजमार्ग अन्तर्गत 900 मुगलिन आयोजना पश्चिमकी कार्यालय प्रमुख सिनियर डिभिजन इन्जिनियर सजना अधिकारीले जानकारी दिनुभएको छ। धादिङको बेनीघाट र रोराङ 700 अध्यक्ष कुमार बस्नेते नागढुङ्गा मुगलिन सड़क खण्ड मुगलिन सड़क पश्चिम खण्ड अन्तर्गत कृष्णवीर भदौ 29-30 गते पूर्ण रूपमा बन्द हुने जानकारी दिनुभएको छ। सड़क पश्चिम भागका साइडको अर्डिनेटर ईश्वर नेपालका अनुसार भदौ 31 गतेदेखि सड़क सञ्चालनमा आउने भएको छ। भोलि र पर्सि सड़क खुल्ने भन्ने सूचना सत्य नभएको हुँदै वडा अध्यक्ष बस्नेतले भ्रम नपर्न अनुरोध गर्नुभएको हो। अब अन्तर्राष्ट्रिय समाचार। नयाँ दिल्लीमा आयोजित 18 ब्रिक्स शिखर सम्मेलनको अवसरमा इरानले निरन्तर कूटनीतिक सक्रिय देखाएको छ। अमेरिका इजरायली आक्रमणको डटेर प्रतिरोध गरेको इरानले हिजो आफ्ना सहयोगी देशहरू रूस चीन इजिप्ट इण्डोनेसिया र कजाखस्तानका विदेशी मन्त्रीहरूसँग वार्ता गर्नुभएको हो। इरानी विदेश मन्त्री अब्बा अराघाचीले आफूलाई सक्रिय बनाएर राखेको बैठकमा क्षेत्रीय तथा विश्वव्यापी मुद्दाका साथै आपसी हितसँग सम्बन्धित विभिन्न विषयमा छलफल भएको बताउनु भएको हो। बीबीसी फारसीका अनुसार इरानको सरकारी समाचार संस्था आईआरएनएले बैठकमा सहभागी देशहरूले अन्तर्राष्ट्रिय सहयोग प्रवर्धन बहुपक्षीय कूटनीतिक सुदृढीकरण तथा क्षेत्र र विश्वसामु रहेका चुनौती सामना गर्न संयुक्त प्रयास आवश्यक रहेकोमा जोड दिनुभएको छ। अन्तिममा खेल समाचार। एसिसी प्रिमियर कप 2026 उपाधि विजेता नेपाली राष्ट्रिय पुरुष क्रिकेट टोली स्वदेश फिर्ता भएको छ। टोली गए राति काठमाडौँ पुगेको हो। स्वदेश फर्किएको नेपाली टोलीलाई नेपाल क्रिकेट संघ क्यानका सचिव पारस खड्का उपाध्यक्ष रोशन कुमार सिंह लगायत पदाधिकारीले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा स्वागत गर्नुभएको थियो। यस अवसरमा सचिव खड्काले टोलीलाई उपाधिका लागि विदाई दिँदै आगामी प्रतियोगिताका लागि शुभकामना दिनुभएको हो। शनिबार सम्पन्न फाइनल खेलमा नेपालले युनाइटेड अरब इमिरेट्स यूएईलाई 44 रनले पराजित गर्दै एसएससी प्रिमियर कपको उपाधि दोस्रो पटक जितेको थियो। उपाधिसँगै नेपालले आगामी वर्ष बंगलादेशमा आयोजना हुने एसिया कपमा स्थान सुरक्षित गरेको छ। नेपालले दोस्रो पटक एसिया कप खेल्ने अवसर प्राप्त गरेको हो। यसअघि सन् 2023 नेपाली टोलीले पहिलो पटक एसिया कपमा सहभागिता जनाएको थियो। भारतले साविक विजेता श्रीलंकालाई 72 रनले पराजित गर्दै महिला टी20 एसिया कपको उपाधि जितेको छ। दुबईमा हिजो भएको फाइनलमा टस जितेर पहिला ब्याटिङ गरेको भारतले निर्धारित 20 ओभरमा 50 विकेट गुमाएर 183 रन बनाएको हो। भारतका लागि शेफाली वर्माले 39 ओभरमा 68 रन तथा स्मृति मन्दनाले 50 बलमा 59 रनको योगदान दिनुभएको हो। 184 रनको लक्ष्य पछ्याएको श्रीलंकाले शुरूआतदेखि नै भारतीय बलको दबाव सामना गर्नु परेको थियो। श्रीलंकाको टोली 18 ओभर 4 बलमा 111 रन मल आउट भएको छ। कप्तान चामारी अथापाथ्यूले सर्वाधिक 36 रन बनाउनु भएको छ। यी दुई टोली बीच भएका 7 फाइनल मध्ये भारतले 6 पटक उपाधि जितेको हो। हवस् त यिनै खबरहरूसँगै बिहान 7 बजेको ढोरबाराई हाइलाइट अहिलेको लागि सकिएको छ। 10 बजे थप समाचारको साथमा हाम्रो पुनः भेट हुनै छ। तबसम्मका लागि समाचार कक्षबाट म सृष्टि बिदा हुन्छु। नमस्कार।
1: तपाईको वरिपरि गाउँ टोलका कुनै पनि घटना गतिविधि वा कार्यक्रम बारे हामीलाई जानकारी दिनुहोस्। हामी समाचारको रूपमा प्रसारण गर्नेछौ। खबर टिपाउन हामीलाई इमेल वा फोन गर्नुहोस्। हाम्रो टेलिफोन नम्बर 0654141100 वा dhurbarahi@gmail.com इमेल गर्नुहोस्।
2: तपाईं सुन्दै हुनुहुन्छ रेडियो ढोरबाराही 103.8 MHz।
3: के कम्मर दुखाई, घुँडा तथा जोर्नी दुखाई, गर्दन दुखाई र नसा च्यापिने समस्याले तपाईलाई सताइरहेको छ?
4: अब चिन्ता नगर्नुहोस्। भिपी फिजियोथेरापी एन्ड अर्थो सेन्टरले शुक्ला गण्डकी 4 दुलेगौडामा फिजियोथेरापी सेवा प्रदान गर्दै आइरहेको छ।
3: हाम्रा सेवाहरू कम्मर दुखाई तथा डिस्क समस्याको उपचार,
4: घुँडा तथा जोर्नी दुखाईको फिजियोथेरापी, गर्दन दुखाई तथा नसा च्यापिने समस्याको उपचार,
3: फ्रोजन सोल्डर तथा मांसपेशी दुखाईको उपचार, पक्षघात तथा स्ट्रोक पछिको पुनर्स्थापना सेवा,
4: खेलकुदका क्रममा लाग्ने चोटपटक तथा दुर्घटना पछिको उपचार, फ्र्याक्चर तथा अपरेसन पछिको एक्सरसाइज थेरापी,
3: आइटीका तथा नसा सम्बन्धी दुखाई व्यवस्थापन, साथै हिट थेरापी, टेन्स अल्ट्रासाउण्ड थेरापी लगायतका आधुनिक सेवाहरू उपलब्ध रहेका छन्।
4: दुखाईबाट मुक्ति, सक्रिय जीवनको शुरूवात, तपाईँको स्वास्थ्य हाम्रो प्राथमिकता।
3: थप जानकारी तथा समय लिनको लागि सम्पर्क गर्नुहोस् 9841696769 र 9841156044।
4: बीपी फिजियोथेरापी एन्ड अर्थो सेन्टर सुक्ला गण्डकी 4 दुलेगौडा व्हाइट हाउस पार्टी प्यालेसको अगाडि।
5: सुन शुद्धताको प्रतीक, तपाईँको मेहनतको कमाई सही ठाउँमा लगानी होस् भन्ने हामी चाहन्छौ। वर्षौंदेखि उत्कृष्ट डिजाइन र सुनको शुद्धतामा ग्राहक वर्गको मन जित्न सफल ओम प्रोसर आभूषण सुन चाँदी पसल दुलेगौडा भित्री बजार।
1: आकर्षक तथा आधुनिक डिजाइनको गर गहना, विवाहका सेटकै गहना खरिद बिक्री तथा साटफेर गर्नु परेमा हामीलाई सम्झनुहोस्। वर्षौंदेखि विश्वास जित्दै आएको ओम प्रोसन आभूषण सुनचाँदी पसल शुक्ला गण्डकी 4 दुलेगौडा भित्री बजार प्रोपाइटर भोज बहादुर सुनार।
5: मोबाइल 9805535537।
6: मम्मी भोक लाग्यो, खाजा खाम न।
7: नानु बाबालाई भन न आज बाहिरको खाजा खाम भनेर।
6: हस् मम्मी।
8: मैले सुने छोरी, ल जाम हिँड।
7: सुन्नुहोस् न, खाजा खान त बिजी मम्मा हाउसमै जाउँ है। त्यहाँ त स्वस्थ किसिमका खाजाका परिकार पाइनुको साथै स्वच्छ सफा र सस्तो मूल्यमा खाजा पाइन्छ रे नि।
8: हजुर, स्वदेशी उत्पादनको प्रयोग र व्यापार, नेपाली किसानकै उत्पादन हाम्रो परिकार।
7: हजुर, हामी कहाँ आटाको पिठोबाट बनाइएका मोमो पाइनुका साथै सुकुटी, छोइला, ड्राई सेकुवा, चिकन, चिकन विन्स, चिकन छोइला, पाङ्रा फ्राई साथै कोदो कोला र छ्याङ समेत उपलब्ध छ र होम डेलिभरीको पनि व्यवस्था रहेको छ। फोन 9008828144। प्रोप्राइटर कृष्ण कुमार श्रेष्ठ।
8: बीजी मोमो हाउस दुलेगौडा हेल्थ पोस्ट चोकबाट 100 मिटर भित्र मगर समाज भवन नजिकै।
9: सधैँ पसलबाट बोरा घिसारिया छ खाछ, कहिले कसो त अलि मिठो चामलको भात खाएर मुख फेर्न पाए नि हुन्थ्यो नि बुहारी।
7: आज मैले बुलबुले बाराई राइस मिलबाट चामल ल्याएको छु नि बा। त्यहाँ त सावित्री, जीरा, सावा, जेठो बुढो, पहेले अनि लोकल धान आँखै अगाडि कुटेर बिक्री हुँदो रहेछ नि। कति मान्छे जाँदा रहेछन्।
9: ए हो र, ल त ल।
1: आफ्नै मिलबाट आँखै अगाडि तोरी र तिल पेलेर स्वच्छ खाने तेल र पिना उत्पादन तथा बिक्री गरिन्छ। साथै विभिन्न प्रजातिका धानको स्वादिष्ट चामल चाहिएमा हामीलाई सम्झनुहोस्। साथै तेल पनि पेलिन्छ, होम डेलिभरीको पनि व्यवस्था छ। सम्पर्क भुलभुले बाराही राइस मिल, गाछे पानी पेट्रोल पम्प अगाडि, प्रोपाइटर अर्जुन लम्साल। फोन 0564142 र 9850621692।
10: चरक मेमोरियल हस्पिटल, कर्मचारी संचय कोषद्वारा सूचीकृत अस्पताल।
11: यस चरक मेमोरियल हस्पिटलमा कर्मचारी संचय कोषका संचयकर्तालाई ₹1,00,000 उपचार सहुलियत, कर्मचारी सामाजिक सुरक्षा योजना, स्वास्थ्य योजना अन्तर्गत वार्षिक 1,00,000 बराबरको स्वास्थ्य सेवा प्रदान गरिदिए आएको छ।
10: घातक रोग जस्तै मुटु रोग, मुटुको शल्यक्रिया, क्यान्सर, मृगौला रोग, डायलिसिस, मस्तिष्कको रक्तस्राव आदि रोगको उपचारको लागि ₹1,00,000 उपचार खर्च सहुलियत प्रदान गरिन्छ।
11: सेवा लिने क्रममा चाहिने जानकारी,
10: संचय कोषमा दर्ता गर्दा राखेको नाम, उमेर, जन्म मिति र कोषको नम्बर।
11: भर्ना बिरामीको लागि मात्र यो सहुलियत सेवा उपलब्ध गराइएको छ।
10: साबिकका संचयकर्ता तथा उनका श्रीमान श्रीमतीको लागि मात्र यो सेवा उपलब्ध छ।
11: विस्तृत जानकारीका लागि चरक मेमोरियल हस्पिटल, नागढुङ्गा पोखरा। फोन 0165524935549482778778।
4: एडमिशन ओपन एट सिम्स केयर गिभर दुलेगौडा।
8: सिटिभिटीको पाठ्यक्रममा आधारित 390 घण्टाको केयर गिभर तालिम सम्बन्धी भर्ना खुल्यो।
4: हाम्रा विशेषताहरू,
8: अनुभवी एवं दक्ष प्रशिक्षकबाट प्रशिक्षण गराइने,
4: व्यवहारिक र प्रयोगत्मक सिकाइ,
8: रोजगारीका लागि मार्गदर्शन र सहयोग,
4: सेवामूलक गुणस्तरीय र प्रभावकारी तालिम,
8: स्वास्थ्य क्षेत्रमा करियर बनाउन उत्कृष्ट अवसर प्राप्त गर्न सकिने,
4: तालिम लिनका लागि चाहिने न्यूनतम योग्यता, 18 वर्ष पूरा भए 45 वर्ष ननागेको, कम्तीमा 8 कक्षा उत्तीर्ण गरेको हुनुपर्नेछ।
8: सिट सीमित छ, शीघ्र सम्पर्क राख्नुहोस्। भर्ना गर्ने अन्तिम मिति यही भाद्र 31 गते सम्म।
4: स्थान
12: धुलेगौड़ा एनआईसी एसिया बैंक भएको घर
8: सम्पर्क 9856443043 9801443628 र 9856771773
12: Don't miss this opportunity. Admission are open. Secure your future in healthcare.
2: तपाईं सुन्दै हुनुहुन्छ रेडियो ढोर बाराही 103.8 मेगाहर्ज

0: मोबाइल सम्बन्धी सम्पूर्ण सेवा हाम्रो मोबाइल मर्मत तथा प्रशिक्षण केन्द्र दुलेगौडामा
1: विगत लामो समयदेखि तपाईहरुको सेवामा समर्पित हाम्रो मोबाइल पसल भएको छ अब फोन बजार
0: दुलेगौडाको महँगो घर भाडा तिर्न नपर्ने टेक्निसियन पनि आफै भएको हुँदा जुनसुकै सामान अन्य पसलमा भन्दा धेरै सस्तोमा बिक्री गरिन्छ।
2: हामी कहाँ सामसुङ, रेडमी, पोको, ओप्पो, भिभो, रियलमी, नार्जो, आइटेल, कलर, टेक्नो, नोकिया ब्रान्डको सबै सेटहरू अन्त भन्दा सस्तोमा वारेन्टी ग्यारेन्टीको साथ पाइन्छ।
0: मोबाइलसँग सम्बन्धित चार्जर, इयरफोन, डाटा केबल साथै मल्टिप्लग, लाइटका भेराइटी र लाइटको चार्जर, पानी नपस्ने बलियो इन्डियन हाते घडी वारेन्टीका साथ पाइनुका साथै चस्मा पनि पाइन्छ।
2: एनसिएलको हराएको बिग्रेको सिम निकाल्न पोखरा जानु नपर्ने हुँदा डाइरेक्ट हामी नै ओरिजिनल डकुमेन्ट भएमा निकाल्न सकिन्छ। साथै 3G सिमलाई 4G पनि बनाइन्छ र एनटिसी को सिम पनि पाइन्छ। एनसिएलको नयाँ सिमको लागि ओरिजिनल डकुमेन्ट भएमा अनलाइनबाट फोटो नचाहिने गरी निकालिन्छ।
0: अन्त एकचोटि राम्रो होला, एकचोटि सस्तो होला, तर हामी आफ्नै बिल्डिङमा र आफ्नै टेक्निसियन भएको हुँदा घर भाडा र टेक्निसियन खर्च बचत हुने हुँदा सधैँ राम्रो अनि सस्तो हुने प्रतिबद्धता व्यक्त गर्दछौ। सामसुङको मोबाइल किस्ता बन्दीमा चाहिएमा पसलमा सम्पर्क गर्नुहोला। सम्पर्क
1: फोन बजार सिद्धार्थ बैंक र फ्यामिली मेडिकलको बीचमा दुलेगौडा।
3: प्रोप्राइटर सुबिल श्रेष्ठ, किम नारायण श्रेष्ठ। मोबाइल 9849656999 छ। कति राम्री देखिए कि क्रिस्मीमै किनेको कुर्ता लगायो कि क्या हो,
4: कस्तो ठ्याक्कै पारे कि। हामी त आजकल कुर्ता, साडी, लुङ्गी जे चाहिए पनि क्रिस्मीमै आउँछौ।
3: हजुर, सुन्दर व्यक्तित्वका लागि आकर्षक पहिरन र आकर्षक पहिरनका लागि क्रिस्मी क्लोथिङ कलेक्सन।
5: स्वदेशी तथा विदेशी डिजाइनका साडी, कुर्ता सुरुवाल, युके स्वेटर, आउटर, लुङ्गी, टी शर्ट लगायत महिलाका लागि आवश्यक पर्ने सम्पूर्ण कपडा क्रिस्मी क्लोथिङ कलेक्सनमा पाइन्छ।
6: क्रिस्मी क्लोथिङ कलेक्सन, सुप्ला गण्डकी 4 दुलेगौडा, मुक्तिनाथ विकास बैंकबाट 4 घरमाथि। प्रोप्राइटर मनराज गुरुङ। सम्पर्क 9850557731, 9806757731।
7: खैरनी चारमा लाखे नाच प्रतियोगिता 2083।
1: नेवार समुदायको चर्चित सांस्कृतिक नृत्य लाखे नाचको जिल्ला स्तरीय प्रतियोगिता यही असोज 4 गते आइतबार खैरनी टारमा आयोजना गरिएको हुँदा सहभागिताका लागि सम्पूर्ण लाखे समूहहरूलाई हार्दिक निमन्त्रणा गर्दछौ।
8: प्रथम पुरस्कार नगद रु 30,000, साथमा प्रमाण पत्र।
1: द्वितीय पुरस्कार नगद रु 20,000, साथमा प्रमाण पत्र।
8: तृतीय पुरस्कार नगद रु 10,000, साथमा प्रमाण पत्र।
1: साथमा सहभागी सम्पूर्ण समूहलाई 5,000 प्रदान गरिनेछ।
8: विस्तृत जानकारीका लागि सम्पर्क
3: 9841104332 र 9841313939।
1: आयोजक श्रीकृष्ण सृजनशील नेवाखला खैरनी टार।
9: सुवर्ण अवसर, सुवर्ण अवसर, सुवर्ण अवसर।
1: अब दुलेगौडा स्थित महर्षि आयुर्वेद फर्मामा आयुर्वेद डाक्टर विवस बास्तोलाद्वारा आयुर्वेद मौलिक पद्धतिबाट विभिन्न रोगहरूको सफल उपचार।
9: आयुर्वेद औषधि, आयुर्वेद थेरापी एवं अनुभवी आयुर्वेद डाक्टरद्वारा उपचार हुने रोगहरू,
1: पेट सम्बन्धी समस्याहरू, ग्यास्ट्रिक, वायुगोला, कब्जियत, अरुची, पेट दुख्ने, पोल्ने, अमिलो पानी आउने जस्ता समस्या,
9: पाइल्स, फिसर, फिस्टुला, बेरो फर्कने र पीएनएस को सफल उपचार,
1: पिनास, नाकको एलर्जी, नाकमा मासु पलाएको,
9: मृगौलाको पत्थरी, पिसाब पोल्ने, प्रोस्टेट सम्बन्धी समस्या,
1: स्त्री तथा प्रसूति रोग, महिनावारी गडबडी, सेतो पानी बग्ने, निसन्तान तथा यौन दुर्बलता, पीसीओडी,
9: नसा तथा बाथ सम्बन्धी रोगहरू, ढाड कम्बरको दुखाई, घुँडा खिएको तथा अन्य सम्पूर्ण नसा रोग,
1: जन्डिस, टाउको दुख्ने, अनिन्द्रा, हात खुट्टा गल्ने, पोल्ने र झमझम गर्ने,
9: साथै पुराना निको नभएको घाउ, छाला सम्बन्धी रोगहरू, एलर्जी, धुपी, दात जस्ता दीर्घ रोगको सफल उपचार।
1: उपचार हुने स्थान महर्षि आयुर्वेद फर्मा दुलेगौडा। पुनश्च महर्षि आयुर्वेद फर्मा पहिले भएको स्थानबाट केही माथि दुलेगौडा बस पार्क नजिकै रिडी कुमारी स्टोर सँगैको सटरमा थप नयाँ व्यवस्थापनको साथमा सरेको सहर्ष जानकारी गराइन्छ।
10: हेलो बा,
11: कति बन्यो घर? अनि ढलान भयो त?
12: अँ बाबु, ढलान त भयो। अब घरभित्रको काम गर्नु पर्ने छ। सामान झार्ने भनेको पैसो अलिकति पुग्दैन कि?
11: ल ल बा, पैसाको चिन्ता नगर्नु। अनि संसार मार्बल एन्ड टाइल्स बेलचौताबाट नै सामान ल्याउनु है। मेरा साथीहरू सबैले त्यहीको सामानबाट घर बनाएका रहेछन्। एकदम राम्रो छ रे।
12: हो बाबु, गाउँतिर पनि सबैले सामान त्यहीबाट ल्याउँदा रहेछन्। म पनि त्यही जाने हो।
13: हजुर, उच्च गुणस्तरका ग्रेनाइट, मार्बल र टाइल्सका साथै सेनेटरी सम्बन्धी सामग्री र हार्डवेयरका सामानहरू चाहिएमा हामीलाई सम्झनुहोस्।
1: संसार मार्बल एन्ड टाइल्स बेलचौतारा, प्रहरी चौकी भन्दा केही घर माथि।
13: प्रोपाइटर राम भुजेल। सम्पर्क 9811905630 र 9746680681।
14: ल किन हो हाम्री दिदी त छोराको बर्थडेको दिनमा पनि खुसी देखिनुहुन्न त?
15: हेर्न कान्छी, यतिका पाहुना आउनु भएको छ, मलाई त मासु कहाँबाट ल्याउने भनेर पो साह्रै चिन्ता भयो।
14: बजारै भरि फ्रेस आउँछ त, जहाँबाट ल्याए पनि हुन्छ भो। खेको चिन्ता लिनु भएको छ यो दिदीले?
15: चिन्ता होइन नि बहिनी, मासु त जहाँ विश्वास त्यहाँबाट मात्र लिनु पर्छ।
14: त्यसो भए विवेक ढुङ्गानाको शुक्ला गण्डकी फ्रेस हाउसमा जानुहोस्। आजकल सबैको पहिलो रोजाई त्यही बनेको छ।
1: शुक्ला गण्डकी फ्रेस हाउस दुलेगौडा तनहुँ पञ्चमुनि स्कूलको अगाडि सिकेन्द्र फिस हाउसको आडैमा शाखा पसल दुलेगौडा भित्री बजार साङ्ग्रिला विकास बैंकको पछाडि। यहाँ विवाह व्रतबन्ध पास्नी पिकनिक पार्टी भोज भतेरका लागि आवश्यक खसी र कुखुराका मासु पाइनुका साथै जिउँदो खसी बोका पूजाका लागि चाहिने बोका र लोकल कुखुरा पनि पाइन्छ। साथै ताजा अन्डा ससेज र फ्रेन्च फ्राई चाहिएमा पनि हामीलाई सम्झनुहोस्।
15: प्रोपाइटर विवेक ढुङ्गाना, जानकी ढुङ्गाना। मोबाइल 9856066136 र 9151166136।
1: हाम्रो कार्यक्रम अरूको भन्दा राम्रो र विशेष हुनुपर्छ है।
15: सुन्नुहोस् न, ब्यानर बोर्ड र अफसेटको काम त सबै सिग्देल अफसेट प्रेसबाट नै गर्न पर्छ कि क्या? राम्रो मात्र होइन, उत्कृष्ट बन्छ कार्यक्रम।
1: ओके, ल डन।
15: हजुर, सिग्देल अफसेट प्रेस, शुक्ला गण्डकी 4 दुलेगौडा, गणपति लघुवित्त रहेको भवनमा।
1: यहाँ फ्लेक्स प्रिन्ट, ब्यानर, होर्डिङ बोर्ड बनाइनुका साथै मायाको चिनो, कप, मेडल र प्रमाण पत्र बनाइन्छ। पत्र पत्रिका, पुस्तक, कार्यालयका कागज पत्रहरू, छाप, भिजिटिङ कार्ड, परिचय पत्र, रजिस्टर, ब्याच स्टिकर, बिल भरपाई, पासबुक, ब्रोसर, तमसुक र विवाहका कार्ड तथा निमन्त्रणा कार्ड वा शिलालेख बनाउनु परेमा हामीलाई सम्झनुहोस्।
15: प्रोपाइटर गोविन्द सिग्देल, फोन 9556028543 र 9417000787।
16: होइन रमिला, जति बेला पनि तल्लो घर जान्छौ, होइन किले मोहनी लगाएर हो?
17: साँच्चै के मोहनी नै लगाए कि बुढा? मेरो तन मन त्यतै मात्र छ। हजुर पनि सिटीको घरको झ्याल, ढोका, खापा, त्रिकोष, चौकोस अनि किचनको डेकोरेसन, दराज, पलङ, लोबे, टेबल, सोफा सेट एकपटक हेर्न जानु त। जे हेरे त्यही मोहनी लाउने खालको छ।
16: कहाँ बनाएछन् र हो? हेर्दा राम्रो भए पनि मजबुत त छैन होला।
17: हुन्छ नि हुब, पौवा डाँडामा रहेको सुदीक्षा फर्निचर उद्योगमा बनाएका रे। न पसाङ्गिएको छ, न त धुला नै लागेको छ, वर्षौ भयो रे बनाएको पनि।
16: हजुर, आकर्षक र मजबुत फर्निचरका सामानको लागि हामीलाई सम्झनुहोस्। तराईबाट ल्याइएको र स्थानीय सालको काठबाट अर्डर अनुसारका सम्पूर्ण सामान तयार गरिन्छ। साथै ढुङ्गा, गिटी, बालुवा सहित ढुवानीको लागि ट्याक्टर चाहिएमा पनि उपलब्ध गराइन्छ। सम्पर्क सुदीक्षा फर्निचर उद्योग, दुलेगौडा पौवा डाँडा, पञ्चमुनि स्कूल माथिपट्टि, प्रोपाइटर हरिबहादुर विश्वकर्मा। मोबाइल 9811435622।
18: विद्यार्थी भाइ बहिनीहरू, आज म तिमीहरूलाई धुम्रपानको बारेमा पढाउँदैछु, ध्यान दिएर सुन है।
19: मैडम, धुम्रपान भनेको के हो?
18: ल सुन, धुम्रपान भन्नाले खास गरी सुर्तीजन्य पदार्थको धुवा खानु हो। चुरोट, बिँडी, तमाखु, कक्कड जस्ता सुर्तीजन्य पदार्थको सेवन गर्नु हो। धुम्रपानको धुवामा 7000 भन्दा बढी किसिमका रासायनिक तत्व पाइन्छन्। ती मध्ये 69 भन्दा बढी तत्वले क्यान्सर गराउँदछ।
19: अनि धुम्रपान तथा सुर्तीजन्य पदार्थ सेवन गर्दा कस्ता कस्ता असर देखिन्छ? छन् मैडम?
18: धूम्रपान तथा सुर्तिजन्य पदार्थ सेवन गर्दा मुख, फोक्सो, पेट, फियो, आन्द्रा, मूत्र नली, पाठेघर आदिको क्यान्सर हुन्छ। दम, दीर्घ श्वास प्रश्वास रोग, उच्च रक्तचाप, हृदयघात, मस्तिष्क घात, गर्भपतन हुने, कम तौलको बच्चा जन्मने, अवधि पूरा नभई बच्चा जन्मने, मृत बच्चा जन्मने आदि गराउँदछ। त्यति मात्रै कहाँ हो र, धूम्रपानको धुवाले धूम्रपान नगर्ने व्यक्तिलाई समेत असर गर्दछ। नजिक बसेकै कारणले विश्वमा वर्षेनी 6 लाख मानिसको मृत्यु हुने गरेको छ।
19: अनि नि मैडम, यो धूम्रपान तथा सुर्तिजन्य पदार्थबाट बस्ने उपायहरू पनि छन् कि?
18: छन् नि, यसबाट बस्ने उपायहरू साथी भाइको लहै लहैमा नपर्ने, दीर्घकालीन असरको मनन गरी कुलतमा नफस्ने, धूम्रपानबाट छुटकारा पाउनका लागि स्वास्थ्य कर्मीसँग सल्लाह लिने, सार्वजनिक स्थलमा धूम्रपान नगर्ने र घरभित्र अनि बच्चाको अगाडि कहिले धूम्रपान नगर्ने। धूमपान तथा सुर्तिजन्य पदार्थबाट टाढै बसौं, आफू बचौं र अरूलाई पनि बचाऊ।
19: स्वास्थ्यकर कोषको सहयोगमा जीपी कोइराला राष्ट्रिय श्वास प्रश्वास उपचार केन्द्रद्वारा जनहितमा जारी सन्देश।
10: १०३.८ अन्तर्मनको आवाज।

0: शुक्ला गण्डकी नगर उद्योग वाणिज्य संघ ओडा व्यवस्थापन समिति ओडा नम्बर 4 प्रस्तुत गर्दछ खुला तीज गीत प्रतियोगिता 2083 साथमा विविध सांस्कृतिक कार्यक्रम
1: नेपाली नारीहरूको महान पर्व हरितालिका तीजको अवसरमा आयोजित खुल्ला तीज गीत प्रतियोगितामा सहभागी भई कार्यक्रमको शोभा बढाइदिनु हुन हार्दिक अनुरोध गर्दछौ।
0: पुरस्कारतर्फ प्रथम पुरस्कार नगद रु 25,000 रुपियाँ र प्रमाण पत्र,
1: द्वितीय पुरस्कार 15,000 रुपियाँ र प्रमाण पत्र,
0: तृतीय पुरस्कार 10,000 रुपियाँ र प्रमाण पत्र,
1: सान्त्वना पुरस्कार 5,000 र सहभागी समूहलाई 1,500 प्रदान गरिनेछ।
0: राष्ट्रिय लोकदोहोरी गायिका शीला आले साथमा स्थानीय कलाकारहरूको बेजोड प्रस्तुति।
1: प्रतियोगिता हुने मिति यही भाद्र 29 गते सोमबार।
0: समूह दर्ता गराउने अन्तिम मिति यही भाद्र 29 गते बिहान 10 बजेसम्म।
1: टिम दर्ता शुल्क 500 रुपियाँ।
0: प्रतियोगिता हुने स्थान शुक्ला गण्डकी 4 दोलेगौंडा बेपी चोक।
1: प्रतियोगिता शुरू हुने समय बिहान 11 बजे।
0: आयोजक शुक्ला गण्डकी नगर उद्योग वाणिज्य संघ ओडा व्यवस्थापन समिति ओडा नम्बर 4।
1: सह आयोजक शुक्ला गण्डकी नगरपालिका वार्ड नम्बर 4 को कार्यालय।
0: थप जानकारीको लागि सम्पर्क 9806681166, 9841349304 र 9462626743।

0: कार्तिकुलीमा या आज पनि एउटा कुरा मान न भाई, चाडबाड आउन लाग्यो, पोखरातिर जाऊ न नयाँ नयाँ डिजाइनको कपडा किन्न।
1: यदि किने हुन्न र तँलाई मन पर्ने अनि तैले भनेको कपडाहरू पाइने पसल मलाई थाहा छ कि।
0: हो र, कहाँ छ र त्यस्तो?
1: दुलेगौडामा छ, कालिका फेन्सी स्टोर।
2: यहाँ तपाईँले चाहेको जस्तै विभिन्न डिजाइनका कुर्ता सलवार, लुङ्गी टी शर्ट सहित लेडिज र जेन्ट्सका लागि आवश्यक सम्पूर्ण किसिमका कपडाहरू उपलब्ध रहेका छन्।
3: नयाँ डिजाइन र आकर्षक पहिरनका लागि सबैको मन जित्न सफल
2: कालिका फेन्सी स्टोर्स, शुक्ला गण्डकी 4 दुलेगौडा, तरकारी लाइन, तारा देवी तरकारी पसल सँगै।
3: प्रोप्राइटर नवीन श्रेष्ठ, सम्पर्क 9556062028 र 9901479716।
2: एउटा कुरा थाहा पाइराख्नुहोस्, हामी पहिलाको ठाउँ भन्दा अलिकति माथि सरेका छौँ है।
1: कहाँ जाने?
4: सिधै मयाम चिसापानीबाट काठमाडौँ, काठमाडौँबाट मयाम चिसापानी,
1: अनि बीचमा नझर्ने।
4: अब त हरेक दिन बिहान 8 बजे काठमाडौँ बस पार्कको लोत्से महलबाट मयाम चिसा पानी र यताबाट बिहान 8 बजे काठमाडौँका लागि माइक्रो छुट्छ नि।
1: ए हो र, यस्तो सुविधा पनि आइसक्यो र जाम जाम।
2: हजुर, माइक्रोको सुविधाका लागि सम्पर्क काठमाडौँमा होटल टाइटेनिक प्रोप्राइटर रामचन्द्र महत, 9441616878 र दुलेगौडा ढोर फिर्दी छाब्दी देउराली साखी हुँदै मग्याम चिसा पानीका लागि संयोग कटेज लज एन्ड रेस्टुरेन्ट प्रोप्राइटर हरिचन्द्र महत, 9225552663।
5: पद्मश्री हस्पिटल एन्ड अलाइड साइन्सेस न्यू रोड पोखरामा अब सबै प्रकारका उपचार सेवा सम्भव छ।
6: बाल रोग विशेषज्ञ डाक्टर विनोद तुलाचन, प्राध्यापक डाक्टर वन्दना श्रेष्ठ,
5: प्रसूति तथा स्त्री रोग विशेषज्ञ प्राध्यापक डाक्टर डेला सिंह जोशी, डाक्टर चुम्माया पुन,
6: फिजिसियन तथा पेट कलेज रोग विशेषज्ञ डाक्टर विकास अधिकारी डाक्टर शंकर बराल,
5: हाड जोड्ने तथा नसा रोग विशेषज्ञ डाक्टर यज्ञमान साक्य, उप प्राध्यापक डाक्टर प्रवीण थापा र हाड जोड्ने नसा रोग विशेषज्ञ तथा आर्थोस्कोपी सर्जन उप प्राध्यापक डाक्टर सुभाष गुरुङ,
6: मुटु रोग विशेषज्ञ डाक्टर तेज बहादुर गुरुङ, क्यान्सर रोग विशेषज्ञ डाक्टर ऋषि सेचन,
5: युरोलोजिस्ट तथा मृगौला प्रत्यारोपण सर्जन सह प्राध्यापक डाक्टर प्रकाश छेत्री, डाक्टर जुजुराज श्रेष्ठ,
6: नाक कान घाँटी तथा थाइरोइड सर्जन सह प्राध्यापक डाक्टर विकास गुरुङ, छाला विज्ञान भेनेरोलोजी र कुष्ठरोग विशेषज्ञ डाक्टर अस्मिता वाग्ले,
5: रेडियोलोजिस्ट प्राध्यापक डाक्टर मनिष किरण श्रेष्ठ, डाक्टर सुमिरन श्रेष्ठ,
6: एन्टेरियोलोजिस्ट डाक्टर भूपेन्द्र कुमार तुलाचन, प्लास्टिक एन्ड कस्मेटिक सर्जन उप प्राध्यापक डाक्टर पियुष गिरी,
5: एनेस्थेसियोलोजिस्ट उप प्राध्यापक डाक्टर साल गुरुङ, डाक्टर सुस्मिता गुरुङ,
6: जनरल सर्जन प्राध्यापक डाक्टर नरेन्द्र विक्रम गुरुङ, सह प्राध्यापक डाक्टर देवेन्द्र श्रेष्ठ,
5: फिजिसियन डाक्टर अनमोल पौडेल र मनोचिकित्सक डाक्टर मानकाजी थापा मगर।
7: वार्ड आईसीयू एनआईसीयू जनरल एन्ड ल्याप्रोस्कोपी सर्जरी सेवा, पोस्ट अप सेवा, फिजियोथेरापी, इन्डोस्कोपी, क्लोनोस्कोपी, इको टीएमटी, हल्चर पीएफटी, युरोफ्लोमेट्री, डायलिसिस सेवा र 24 घण्टा इमर्जेन्सी सेवा साथै अन्य विशेषज्ञ डाक्टरहरूद्वारा सेवा प्रदान गरिएको जानकारी गराउँदछौ।
8: 24 घण्टा प्याथोलोजी सेवा उपलब्ध छ। विस्तृत जानकारीको लागि पद्मश्री हस्पिटल एन्ड एलाइड साइन्सेस प्राली, पोखरा 9 न्यू, फोन 061-590-162-590-163।
9: ए बुढो, एउटा राम्रो रेस्टुरेन्ट वा पार्टी प्यालेसको नाम भनिदिनु त। तिजको दर खाने कार्यक्रमको लागि सबै कुरा मिलेको ठाउँ खोज्ने जिम्मा मलाई परेको छ। कहाँ ठिक होला खै, मेरो त साह्रै मन डुलेको डुलै भयो।
10: लौ, के मन डुलाउनु पर्यो होला र? सिधै समय कटेजमा बुक गर न, टाढा पनि छैन, हरियाली र शान्त वातावरणमा रमाउन पाइने सुविधा सम्पन्न हल भएको। त्यसै माथि त्यसको अवसरमा दिदी बहिनीहरूलाई दर खाने कार्यक्रमको लागि सम्पूर्ण सेवामा विशेष छुटको पनि व्यवस्था रहेछ।
11: अनि साना नानी बाबुदेखि ठुला मान्छे समेत खेल्न मिल्ने छुट्टा छुट्टै पिन, पानीको झरना र आकर्षक पार्क पनि भएको हुँदा टिकटक बनाउन र फोटो खिच्न गजब गजब सिन छ।
9: खाक्कैमा दिमागलाई भारी गराएछु, पहिले यो बुढालाई सोध्नु पर्ने रहेछ नि। खै बुढा, फोन नम्बर दिनु त, बुक गरिहाल्नु पर्यो, पालो पाएन भने बर्बाद।
2: हामी कहाँ स्थानीय उत्पादन सहित का स्वादिष्ट खाना का परिकार, आरामदायी बास र पार्टी एवं कार्यक्रम आयोजना गर्न मिल्ने उपयुक्त हलहरू पनि उपलब्ध छन्। साथै तीजको कार्यक्रम आयोजना गर्ने समूहलाई फर्किनका लागि टेम्पो र एभी भ्यानको निशुल्क व्यवस्था गरिनेछ।
11: सम्पर्क समयोग कटेज एन्ड रेस्टुरेन्ट, शुक्ला गण्डकी 9 ढोरबाराही फेदी, प्रोपाइटर हरिचन्द्र महत, मोबाइल 98235-52763 र 98660-80715
12: र रामचन्द्र महत 98461-16878।
1: कान्छे, भोलि घर पूजा गर्नु पर्ने, कलेजबाट फर्कदा पूजा सामग्री लिएर आऊ है।
13: हस् मम्मी, नयाँ घरमा फुल रोप्न गमलाहरू पनि ल्याउने भन्नुभएको होइन?
1: हुन्छ हुन्छ, तर पाएसम्म माटोकै गमला राम्रो भन्छन्। कति पाइन्छ र?
13: पाइन्छ नि, दुलेगोडाको सेन्सीका पूजा सामग्री पसलमा हजुरले भन्नुभएको सबै कुरा आइपुग्छ, चिन्तै नगर्नु न।
2: हजुर, हामी कहाँ रुद्री, एकहा, व्रतबन्ध, घर पैचो, नौ ग्रह, ग्रह शान्ति, लाखवती महायज्ञ, सत्यनारायण पूजाका सामग्री पाइनुका साथै माटोबाट बनेका सबै प्रोडक्टहरू थोक तथा खुद्रा मूल्यमा उपलब्ध रहेका छन्।
14: सेन्सीका पूजा सामग्री पसल प्रभु बैंक भन्दा एक घर माथि बजाज शोरूम सँगै।
2: प्रोपाइटर समीक्षा गुरुङ, सम्पर्क 98461-33101 र 98468-83522।
10: होइन है आरोसी, आर्यालाई लिएर कता हिँड्यौ?
9: हेर न आर्यन, पर्सि स्कुलको सांस्कृतिक कार्यक्रममा सबै जात जातिको संस्कृति झल्कने नाच देखाउने भनेको, त्यही भएर सबै जातिको पोसाक लिन भनेर जान लागेको। के कहाँ पाइन्छ कुन्नी?
15: मलाई पनि बिहेको लागि गहना चाहिएको छ। आजकल सुन भन्दा कम छैन, हराएमा डर छैन, ग्यारेन्टीको गहना नै चल्तीमा छ। राम्रो डिजाइनको पाए लिने भनेको।
10: ए त्यसो भए युअर सिङ्गापुरे फेन्सी एन्ड ज्वेलर सपमा सँगै जाउन त। म पनि हाम्रो समाजको दाजुभाइको लागि भाङ्रा, कछाड, कम्ब्याट ज्याकेट, सिङ्गापुरे पेटी लिने हिँडेको। ग्यारेन्टीको गहनादेखि सबै जात जातिको पोसाक एउटै छानामुनि पाइने ठाउँ भनेको त्यही त हो।
9: हामी कहाँ गुरुङ, मगर, नेवार, छेत्री, तामाङ, ठकुरी, भुजेल जात जातिको ड्रेस, युके स्वेटर, ब्याग तथा पर्स, मणिपुरे, सिङ्गापुरे होल्यान्ड लुङ्गी, सल, कोरियन टी सर्ट, कम्मर बन्धक, दौरा सुरुवाल, खुकुरी, टोपी लगायत परम्परागत जातीय गर गहनाहरू, शिरबन्दी, शिरफूल, टिकमाला, ढुम्री, यार्लिङ, मारवाड़ी, पाटेसुन, बुलाकी, लाहुरे फुली, जन्तर चन्द्रमा, नौगेडी, असर्फी, कण्ठमाला, मुगामाला, हमेलमाला, न्यापुसिक, जापुसिक, तायोमाला, लुसवाङ, माकसी, कल्ली, बिरमली, आँसी, खुर्पेटो, सुर्खे थैली, डोरी लगायत सम्पूर्ण पोतेका आइटमहरू पाइनुका साथै आधुनिक डिजाइनका गर गहनाहरू, रानीहार, चन्द्रहार, मिनीहार, चोकरहार, मंगलसूत्र, बालाचुरा, पञ्चधातु अंगुठी, रामलीला झुम्का, पिजोडा झुम्का, सिक्री, लकेट, माइली तिलहरी, छड्के तिलहरी, घुम्टो, क्राउन, सेन्डिल, जिम्बु र ब्रुनाईको माछा पाइन्छ।
11: सम्पर्क युअर सिङ्गापुरे फेन्सी एन्ड ज्वेलरी सप, मुक्तिनाथ बैंकको एक घर माथि दुलेगौडा, प्रोपाइटर आर्यन कुमार श्रेष्ठ, मोबाइल 98241-84264 र 98141-53305।

0: हाम्रो कार्यक्रम अरूको भन्दा राम्रो र विशेष हुनुपर्छ है।
1: सुन्नुहोस् न, ब्यानर बोर्ड र अफसेटको काम त सबै सिग्देल अफसेट प्रेसबाट नै गर्न पर्छ कि क्या हो? राम्रो मात्र होइन, उत्कृष्ट बन्छ कार्यक्रम।
0: ओके, ल डन।
1: हजुर, सिग्देल अफसेट प्रेस, शुक्ला गण्डकी 4 दुलेगौडा, गणपति लघुवित्त रहेको भवनमा।
0: यहाँ फ्लेक्स प्रिन्ट, ब्यानर, होर्डिङ बोर्ड बनाइनुका साथै मायाको चिनो, कप, मेडल र प्रमाण पत्र बनाइन्छ। पत्र पत्रिका, पुस्तक, कार्यालयका कागज पत्रहरू, छाप, भिजिटिङ कार्ड, परिचय पत्र, रजिस्टर, ब्याच स्टिकर, बिल भरपाई, पासबुक, ब्रोसर, तमसुक र विवाहका कार्ड तथा निमन्त्रणा कार्ड वा शिलालेख बनाउनु परेमा हामीलाई सम्झनुहोस्।
1: प्रोप्राइटर गोविन्द सिग्देल, फोन 9855-28543 र 9847-00787।
2: टाइम चेकको साथमा बन्केवा कालिका सुन चाँदी पसल, दुलेगौडा हेल्पोस चोक, आफ्नै भवनमा छापावाला सुनका आधुनिक डिजाइनका तयारी गर गहना र राशि अनुसारका पत्थर पाइन्छ। अर्डर अनुसारका गहना तयार गर्नुको साथै पुरानो गर गहना नयाँ गहनासँग साटफेर पनि गरिन्छ। प्रोपाइटर बाजुराम सुनार, विनोद सुनार, मोबाइल 9816695301।
3: कहिले भरियाको सुस्केर आवाज, कहिले गाइने दाईको मन दुख्ने कथा, कहिले दुःखमा कहिले सुखमा, तपाईँ हाम्रै गाउँ घरको काली ओराली भन्जन चौतारी हुँदै गुन्जिन्छ वन पाखा
4: कार्यक्रम लोक भाका
3: मात्र रेडियो ढोरबाराही 103.8 मेगाहर्जमा।

नमस्ते नमस्कार अनि हार्दिक ज्ञान लोक सांगीतिक अभिवादन शुभ बिहानी कार्यक्रम लोकभाका सुनेर बस्नुहुने सम्पूर्ण श्रोता साथीहरूमा आज म कार्यक्रम प्रस्तुता सृष्टि खत्री उपस्थित भइसकेकी छु र रहन्छु अबको 9 बजेसम्म। तपाईँ यति बेला सुन्दै हुनुहुन्छ रेडियो ढोरबाराही 103.8 MHz अन्तर मन बाबा साथै इन्टरनेट अनलाइन मार्फत हाम्रो वेबसाइट www.radiodhorbarahi.com.nplogin गरेर पनि विश्वभरकै साथ सुन्न सक्नुहुनेछ भने हाम्रो पाँचवा एप मार्फत पनि हामीलाई केही साथ सुन्न सक्नुहुनेछ र हामी आउने गर्दछौ हप्ताको सातै दिन फरक बार अनि फरक श्रृंखलाको साथमा भने आज चाहिँ हामी सोमबारको श्रृंखलामा रहेका छौं र आजको श्रृंखलामा रहेर चाहिँ हजुरहरूभित्र रहेको गायन प्रतिभालाई हाम्रो यस कार्यक्रममा स्थान दिनेछौ फोन गर्दै गर्नुहोला भन्दै र आज 30 पनि रहेको छ 30 को सम्पूर्णमा धेरै धेरै शुभकामना छ। आज चाहिँ बजार हेर्ने दिन रहेको छ हाम्रो शुक्ला गण्डकी नगरपालिकाको खैरेनटार र दुलेगौड़ामा पनि आज चाहिँ एकदमै विशेष कार्यक्रम चाहिँ हुने भएको छ। हाम्रो कला लम्सालजी हाम्रो शीला आलीजी कलाकारहरू चाहिँ आउनुहुनेछ हजुरहरू पनि फुर्सद मिलाएर चाहिँ खैरेनी दुलेगौड़ा जहाँ भए पनि आउनुहोला रमाइलो गर्नुहोला राम्रोसँग तीज मनाउनुहोला भन्न चाहन्छु र भ्याएसम्म चाहिँ हामीलाई अन्तिमसम्म सुनेर पनि साथ दिँदै गर्नुहोला भन्न चाहन्छु र अहिलेको लागि भन्ने चाहिँ कार्यक्रमको शुरूआतमा राख्दैछु नौरथी फुली बोलको भाका जसमा आवाज रहेको छ एलिना चौहान रचना रिमाल मेलिना मैनाली अनि दीपिका बयनबु मगरको र यो भाका सँगसँगै चाहिँ हामी चाहिँ कार्यक्रमको शुरूआत गर्दैछौ स्वीकार्नुहोला है त

0: हजुर नवरती फुली बोलको निकै नै रमाइलो तीज भाका रहेको थियो, जसमा आवाज रहेको थियो एलिना चौहान, रचना रिमाल, मेलिना मैनाली, दीपिका बयम्बुको निकै रमाइलो भाकालाई कार्यक्रममा स्थान दिइसकेकी छु। पक्कै पनि हाम्रो श्रोता साथीहरू चाहिँ हामीलाई सुनिरहनु भएको छ होला, र यस्तै मिठा मिठा गीत संगीतलाई पनि कार्यक्रममा स्थान दिनेछु। साथै आज चाहिँ हजुरहरूकै दिन रहेको छ, आफूहरूभित्र रहेको गायन प्रतिभालाई चाहिँ हामीले यस कार्यक्रममा स्थान दिन चाहनुहुन्छ भने फोन गर्न सक्नुहुनेछ। फोन गरेर चाहिँ आफूभित्र रहेको प्रतिभालाई स्थान दिनुहोला, सम्पूर्णलाई सुनाउनुहोला भन्न चाहन्छु। फोन गर्दै गर्नुहोला भन्दै अहिलेको लागि भने कोही साथी हुनुहुन्छ उहाँलाई चाहिँ कार्यक्रममा स्वागत गरिहालौ। हेलो दर्शन, नमस्कार हजुर। दर्शन नमस्कार हजुर।
1: हेलो
0: नमस्कार।
1: हेलो
0: हेलो नमस्कार।
1: नमस्कार, म सुषमा अधिकारी पोखराबाट।
0: पोखराबाट भन्नुभयो?
1: हजुर, सुषमा अधिकारी।
0: सुशान्तजीलाई धेरै धेरै स्वागत छ है हाम्रो कार्यक्रममा।
1: धन्यवाद।
0: अनि सुशान्तजी चाहिँ पहिलो पटक कुरा गर्दै हुनुहुन्छ है मसँग?
1: हजुर, पहिलोचोटि हजुरसँग।
0: हजुर, अनि हामीलाई सुन्नु भएको छ कि छैन आज?
1: आज सुनेको छैन, आज सोमबार हो भनेर यस्तो फोन गरेको।
0: हजुर हजुर, सुन्नु भएको छैन है? ल हुन्छ, मिलेसम्म चाहिँ सुन्ने हो है, नमिल्ला चाहिँ फोन गरेर साथ दिनुभयो, धन्यवाद। अनि हाम्रो सुशान्तजीले चाहिँ आज चाहिँ कुन चाहिँ भाका गाउँदै हुनुहुन्छ त नि?
1: हुन्छ, म सुरु गर्छु है।
0: हस् हुन्छ।
1: बग्यो त बग्यो फर्किन खोली, नसोच छोरी दुखमा होली, मायाको सेनो दरबार, मायाको सेनो दरबार, यस्तै छ आमै, यस्तै छ आमै घरबार, यस्तै छ आमै घरबार, मायाको सानो दरबार, मायाको सानो दरबार, यस्तै छ आमै घरबार, यस्तै छ आमै घरबार।
0: हजुर एकदमै मिठो चाहिँ गीत गाउनुभयो, तीज भाका रहेको छ है, एकदमै मिठो भाका रहेको थियो, धन्यवाद। अनि यही भाकालाई चाहिँ मैले कार्यक्रममा स्थान दिनेछु अब चाहिँ। अनि कसलाई सम्झना चाहनुहुन्छ?
1: स्पेसल हजुरको लागि
0: हस्, धन्यवाद।
1: अनि रेडियो दर्जबाट सुने सम्पूर्णको साथीको लागि तीज परेको छ, ह्याप्पी तीज, सबैलाई ह्याप्पी तीज भन्न चाहन्छु।
0: हजुर धन्यवाद,
1: भन्दै बिदा हुन्छु। नमस्कार।
0: नमस्कार, बाई बाई, शुभ दिन। हजुर उहाँ हुनुहुन्थ्यो सुशान्तजी, हामीलाई चाहिँ पोखराबाट फोन गर्नुभएको थियो। निकै नै मिठो तीज भाका छ, एकदमै चर्चित भाका चाहिँ गाएर गइसक्नु भएको छ। सधैँ यसरी नै सुनेर पनि साथ दिनुहोला, फोन पनि गर्दै गर्नुहोला सुशान्तजी। यस्तै अरू साथीहरू पनि यसरी नै कमेन्ट माफ गर्नुहोला, अरू साथीहरूले पनि यसरी नै फोन गरेर आफूभित्र रहेको चाहिँ गायन प्रतिभालाई स्थान दिन सक्नुहुनेछ, फोन गर्दै गर्नुहोला भन्दै अहिलेको लागि भने हाम्रो सुशान्तजीले नै गाउनु भएको चाहिँ घरबार बोलको भाका कार्यक्रममा स्थान दिँदैछु। निकै नै सुमधुर तीज भाका रहेको छ, जसमा आवाज रहेको छ विष्णु माझीको, र यो भाका सँगसँगै चाहिँ हामी छोटो पहिलो व्यावसायिक विषयमा जानुपर्ने बेला पनि भइसकेको छ। हामी केही समय लगत्तै फेरि पनि उपस्थित हुने नै छौ। त्यतिन्जेलसम्मको लागि तपाईँहरू भने रेडियो ढोरबाराही 103.8 मेगाहर्ज अन्तर्मनको आवाज सुन्दै गर्नुहोला है त।

0: 103.8 अन्तर्मन को आवाज।
1: एपी स्टोर दुलेगौड़ा सृजना टोल बनकेवा चोक देखि भित्रपट्टी कवासे जाने बाटोमा आफ्नै भवनमा खुलेको छ नि।
2: यहाँ दैनिक उपभोग्य सामग्रीहरू एउटै छानामुनि पाइनुका साथै सुपथ मूल्यमा खुद्रा तथा थोक बिक्री गरिन्छ।
1: साथै उपभोक्ताको हितलाई मध्यनजर गर्दै होम डेलिभरीको पनि सुविधा दिइन्छ। चाडपर्वको अवसरमा विशेष छुटको व्यवस्था पनि गरिएको छ।
2: प्रोप्राइटर गजेन्द्र पौडेल, पवन पौडेल र प्रतिभा पौडेल।
1: फोन नम्बर 0625414321,
2: मोबाइल 9865878634 र 9781107090।
3: होइन, धुवामा के गरिराखेको छौ भने तिमी
4: के गर्नु नि? भोको पेटले धुवा गर्मी भन्दैन, ग्यास नपाएर म त खालि धुवामै खाना बनाइरहेको छु नि।
3: तिमीलाई थाहा छैन र बजारमा जति भने पनि बिजुलीबाट चल्ने इन्डक्सन र इन्फ्रारेड चुलो पाइन्छ भनेर मैले त ग्यास सर्टेज हुनुभन्दा पहिले नै सबै गिफ्ट एन्ड किचन कर्नरबाट इन्डक्सन चुलो लगेको।
4: एकदम ढुक्क छु म त। त्यसको लागि फेरि छुट्टै भाडा जोड्नु पर्यो, यो पनि झन्झटै रहेछ।
3: पर्दैन नि, त्यसको लागि इन्फ्रारेड चुलो भएपछि जस्तो भाडामा पनि पकाउन सकिन्छ।
5: हजुर, हामी कहाँ स्वदेश तथा विदेशबाट आयात गरिएका किचन तथा गिफ्टका गुणस्तरीय सामानहरू सुपथ मूल्यमा पाइन्छ। साथै समाज, क्लब तथा आमा समूहलाई आवश्यक भाँडाकुँडाहरू खरिदमा विशेष छुट दिइन्छ भने पसलदेखि 3 किलोमिटर दूरीसम्म होम डेलिभरी समेत गरिन्छ।
6: सम्पर्क सोभी गिफ्ट एन्ड किचन कर्नर, दुलेगौडा, युनिक डिपार्टमेन्टको 2 घर तल, प्रोप्राइटर जीके श्रेष्ठ गणेश पार्वती श्रेष्ठ। फोन नम्बर 0654142334 र 9811756606।
7: उफ, आज पनि पार्टीमा जानु छ तर कपाल पनि मिलेको छैन, अनुहार पनि थाकेको जस्तो देखिन्छ।
8: यति धेरै सोच्नु पर्ने कुरा के छ र? दीक्षा ब्युटी पार्लर जाउँ न।
7: दीक्षा ब्युटी पार्लर रे?
8: हो नि, दीक्षा ब्युटी पार्लर एन्ड प्रशिक्षण केन्द्र। एकपटक त्यहाँ गएपछि ऐनामा आफूलाई हेर्दा पनि हेरिरहन मन लाग्छ।
7: हो र, त्यस्तो के हुन्छ र त्यहाँ?
8: अनुहारलाई चाहिने फेसियल र थ्रेडिङ, कपाललाई सुहाउने हेयर कटिङ, हेयर कलर र हेयर स्पा, हाड खुट्टालाई आकर्षक बनाउने मेनिक्योर पेडिक्योर अनि आँखाको सुन्दरताका लागि आइल्यासिङ पनि गरिन्छ।
7: अनि बिहे, पार्टी वा विशेष कार्यक्रम पर्यो भने नि?
8: त्यसका लागि त यो ब्युटी पार्लर झन् एकदम विशेष छ। तपाईँको अनुहार, पहिरन र अवसर अनुसारको ब्राइडल मेकअप तथा आकर्षक मेकअप र हेयर स्टाइल अनि तपाईँलाई अरू जस्तो होइन, तपाईँलाई नै अझ सुन्दर देखाउने ठाउँ हो।
7: त्यसो भए मेरो बिहेमा त म त्यही जान्छु है त।
8: बिहेमा मात्रै किन, आफूलाई माया गर्न पनि त कहिले काहीँ समय दिनुपर्छ नि।
7: यहाँ थ्रेडिङ, फेसियल, ब्लिच, हेयर कटिङ, ब्राइडल मेकअप, मेनिक्योर, पेडिक्योर, आइलेसिङ, हेयर कलर, हेयर स्पा, नेल एक्सटेन्सन तथा रेड कल ट्रिटमेन्ट र सुन्दरता मात्र होइन सिप पनि। प्रोफेसनल ब्युटी पार्लर सम्बन्धी व्यावसायिक तालिम समेत प्रदान गरिन्छ।
8: सुन्दरता देखाउने होइन, महसुस गराउने ठाउँ दीक्षा ब्युटी पार्लर एन्ड प्रशिक्षण केन्द्र, शुक्लागञ्जकी नगरपालिका 2 कोत्रे तनहु। प्रोप्राइटर निशा लामा। सम्पर्क 97090334335।
9: लौ आयो खुसीको खबर, होलसेल तथा सस्तोमा कपडा खरिद गर्न चाहनेहरूको लागि खुसीको खबर।
5: ग्राहकहरूको आवश्यकतालाई मध्यनजर गर्दै तपाईँ हाम्रै सहर दुलेगौडा हेल्पोस्ट चोक नजिकै गण्डकी हार्डवेयरको सटर लाइनमा रहेको प्रिन्स फेन्सी हाउसमा आउनुहोस्। सस्तोमा मन परेको कपडा रोजी रोजी लैजानुहोस्। बालकदेखि वृद्धसम्म सबै उमेर समूहलाई आवश्यक नयाँ तथा आधुनिक डिजाइनका कपडाहरू होलसेल मूल्यमा बिक्री गरिन्छ।
9: जुत्ता, चप्पल, सुट, पाइन्ट, लेडिज आइटम, साडी, कुर्ता, सुरुवाल होलसेल मूल्यमा बिक्री गरिन्छ।
5: सम्पर्क प्रिन्स फेन्सी हाउस, मोबाइल 9806681115।
10: ए बुढी, तिमीले भने जस्तै घर बन्यो, हेर त, खुसी त छौ नि।
11: घर मात्रै बनाएर हुन्छ? त्यो भन्दा ठुलो कुरा त साज सजा हो नि। सुन्नुहोस् त, पोखरातिर गएर राम्रा राम्रा फुलका बिरुवा र गमलाहरू ल्याउन पाए बल्ल मैले सोचे जस्तै हुन्छ।
10: तिमी पनि यसो बुझ्ने गर न, फुल, गमला, सजावटको सामग्री लिन पोखरा नै किन जानु पर्छ र? हाम्रै दुलेगौडा बजारको हेल्पोस्ट चोकमा खुलेको द भिलेज गार्डनमा जाउ न, तिमीले जे जे खोज्यो त्यही त्यही पाइहाल्छौ।
11: ए हो र, तल्लो घरको दिदीको घरलाई पनि चाहिएको छ भन्दै हुनुहुन्थ्यो, हामी आजै जान्छौ।
12: हजुर, घर भित्र होस् या बाहिर, गार्डन वा बारदेली, सबैतिर लगाउन मिल्ने आकर्षक बिरुवा, गमला, बगैंचामा प्रयोग हुने सामान र बिरुवाका लागि आवश्यक मल र औषधि चाहिएमा हामीलाई सम्झनुहोस्।
13: पञ्चनन्दन कृषि उद्योग प्रालीद्वारा सञ्चालित द भिलेज गार्डन, शुक्ल गण्डकी 4 हेल्प पोस्ट लाइन, दुलेगौडा।
12: प्रोप्राइटर रबिन थापा, सम्पर्क 9856033398 र 9845610950। के कम्मर दुखाई, घुँडा तथा जोर्नी दुखाई, गर्दन दुखाई र नसा च्यापिने समस्याले तपाईँलाई सताइरहेको छ?
14: अब चिन्ता नगर्नुहोस्, भिपी फिजियोथेरापी एन्ड अर्थो सेन्टरले शुक्ला गण्डकी 4 दुलेगौडामा फिजियोथेरापी सेवा प्रदान गर्दै आइरहेको छ।
12: हाम्रा सेवाहरू कम्मर दुखाई तथा डिस्क समस्याको उपचार,
14: घुँडा तथा जोर्नी दुखाईको फिजियोथेरापी, गर्दन दुखाई तथा नसा च्यापिने समस्याको उपचार,
12: फ्रोजन सोल्डर तथा मांसपेशी दुखाईको उपचार, पक्षघात तथा स्ट्रोक पछिको पुनर्स्थापना सेवा,
14: खेलकुदका क्रममा लाग्ने चोटपटक तथा दुर्घटना पछिको उपचार, फ्याक्चर तथा अपरेसन पछिको एक्सरसाइज थेरापी,
12: साइटिका तथा नसा सम्बन्धी दुखाई व्यवस्थापन, साथै हिट थेरापी, टेन्स अल्ट्रासाउन्ड थेरापी लगायतका आधुनिक सेवाहरू उपलब्ध रहेका छन्।
14: दुखाइबाट मुक्ति, सक्रिय जीवनको सुरुवात, तपाईँको स्वास्थ्य हाम्रो प्राथमिकता।
12: थप जानकारी तथा समय लिनको लागि सम्पर्क गर्नुहोस् 9841696769 र 9841156044।
14: बीपी फिजियोथेरापी एन्ड अर्थो सेन्टर, शुक्ला गण्डकी 4, दुलेगौडा, व्हाइट हाउस पार्टी प्यालेसको अगाडि।
15: हजुर, पहिलो छोटो व्यावसायिक विश्राम लगत्तै फेरि पनि उपस्थित भइसकेकी छु। म कार्यक्रम प्रस्तुता सृष्टि खत्री र तपाईँ यति बेला सुन्दै हुनुहुन्छ रेडियो ढोरबाराही 103.8 मेगाहर्ज अन्तर्मनको आवाज, साथै इन्टरनेट अनलाइन मार्फत हाम्रो वेबसाइट www.radiodhorbarahi.com.np लगइन गरेर पनि विश्वभरकै साथ सुन्न सक्नुहुनेछ भने हाम्रो पात्रो एप मार्फत पनि हामीलाई एकै साथ सुन्न सक्नुहुनेछ। र हामी आउने गर्दछौ हप्ताको सातै दिन फरक वारण फरक श्रृंखलाको साथमा। भने आज चाहिँ हामी रहेका छौं सोमबारको श्रृंखलामा र आजको श्रृंखलामा रहेर चाहिँ हजुरहरूभित्र रहेको गायन प्रतिभालाई चाहिँ कार्यक्रममा स्थान दिनेछौ। आफूभित्र रहेको प्रतिभालाई हाम्रो यस कार्यक्रममा स्थान दिनको लागि 0564142000 भएर हामीमा जोडिन सक्नुहुनेछ। फोन चाहिँ गर्दै गर्नुहोला भन्दै अहिलेको लागि भने फेरि पनि ढिला नगरिकन चाहिँ रमाइलो तीज भाकालाई नै कार्यक्रममा स्थान दिँदैछु। आयो चेली बोलको भाका रहेको छ, जसमा आवाज रहेको छ एलिना चौहान, समीक्षा अधिकारी अनि रचना रिमालको। अहिलेको लागि भने यो भाका राख्दैछु, स्वीकार्नुहोला है त।

हजुर, आयो छेली बोलको निकै नै रमाइलो फाका रहेको थियो, जसमा आवाज रहेको थियो एलिना चौहान, समीक्षा अधिकारी अनि रचना रिमालको. निकै नै रमाइलो तीज फाका रहेको थियो. कार्यक्रममा स्थान दिइसकेकी छु, फेरि पनि ढिला नगरिकन चाहिँ अर्को भाकालाई कार्यक्रममा स्थान दिँदैछु. लाहुरेले लैन केरे बोलको भाका रहेको छ, जसमा आवाज रहेको छ सरिता सुनार को. र यो भाका सँगसँगै हामी फेरि पनि दोस्रो व्यावसायिक विश्राममा जानुपर्ने बेला पनि भइसकेको छ. हामी फेरि पनि उपस्थित हुने नै छौ. सुन्दै गर्नुहोला है त.

0: नेपालको सर्वाधिक बिक्री हुने बजाज मोटरसाइकलको अपग्रेडमा पाउनुहोस् अनबिटेबल क्याश डिस्काउन्ट अनि अनबिटेबल एक्स्ट्रा भ्यालुएसन सजिलो 60 महिनाको इएमआईमा साथै फ्री एसेसरीजहरू पनि उपलब्ध छ।
1: साटासाट अपग्रेड गर्ने दिन
2: यही भाद्र 28 गतेदेखि असोज 2 गतेसम्म
3: स्थान शुक्ला गण्डकी 4 दोले गौडा कुमारी बैंक सँगै बजाज शोरूम पारे।
2: थप जानकारीको लागि
0: नेपालको सर्वाधिक बिक्री हुने बजाज मोटरसाइकलको अपग्रेडमा पाउनुहोस्।

0: मिशन ओपन एट सिम्स केयर गिवर दुरेगौड़ा
1: सीटीभीटी को पाठ्यक्रम में आधारित 390 घंटा को केयर गिवर तालिम संबंधी भर्ना खुल्यो।
0: हाम्रा विशेषताहरू
1: अनुभवी एवं दक्ष प्रशिक्षकबाट प्रशिक्षण गराइने
0: व्यवहारिक र प्रयोगत्मक सिकाई
1: रोजगारीका लागि मार्गदर्शन र सहयोग
0: सेवमूलक गुणस्तरीय र प्रभावकारी तालिम
1: स्वास्थ्य क्षेत्रमा करियर बनाउन उत्कृष्ट अवसर प्राप्त गर्न सकिने
0: तालिम लिनका लागि चाहिने न्यूनतम योग्यता 18 वर्ष पूरा भई 45 वर्ष ननागेको कम्तीमा 8 कक्षा उत्तीर्ण गरेको हुनुपर्नेछ
1: सीट सीमित छ शीघ्र सम्पर्क राख्नुहोस् भर्ना गर्ने अन्तिम मिति यही भाद्र 31 गते सम्म
0: स्थान धुलेगौड़ा एनआईसी एसिया बैंक भएको घर
1: सम्पर्क 9560443043 9041443628 र 9560771773
0: Don't miss this opportunity. Admission are open. Secure your future in healthcare.
2: होइन कता हिँड्नुभयो काका यति साह्रो हतारिँदै
3: कता हिँड्नु नि मिल्को जाली र फिता खाँचै गएर बजारतिर हिँडेको कान्छा फेरि हाती ट्याक्टर र सामानहरू पनि चाहिएको थियो
2: मलाई पनि काठ काट्ने मेसिन चाहिनुका साथै मर्मत पनि गर्नु थियो
3: त्यसो भए कहाँ जाने त कान्छा
2: त्यही धुलेगौडामा खुलेको छ नि रिमाल मेसिनरी म त त्यही जाने हो काका त्यहाँ गएपछि त सबै सामानहरू पनि पाइन्छ सस्तो पनि राम्रो पनि
3: मैले त मन मात्रै विचारेको नि कान्छा त्यही भएर त म त्यही पसलतिर हिँडेको
4: हजुर हामी कहाँ कुटानी पिसानी मिल हाते ट्याक्टर पावर टुल्स काठ काट्ने मेसिन ड्रिल मेसिन वेल्डिङ मेसिन मार्बल कटर ब्रस कटर साप कटर मोटरहरू बेरिङ बेल्ट क्यापसिटर मिल्का जालीहरू नट बोल्टहरू मोबिल गेयरवेल टुटी मोबिल इन्जिन ओइल तथा सम्पूर्ण मेसिनका पार्ट पुर्जाहरू पाइनुका साथै अनुभवी मेकानिकद्वारा मर्मत पनि गरिन्छ
1: हामी कहाँ अर्डर अनुसार ठूला ठूला मेसिनहरू पनि उपलब्ध रहेका छन् सम्पर्क रिमाल मेसिनरी शुक्ला गण्डकी 4 दुलेगौंडा आफ्नै
5: प्रोपाइटर दिल्ली राम रिमाल र दिलीप रिमाल फोन नम्बर 9556411445 र 9556420445
6: आहा कति स्वादिष्ट मासु हो यत्रो पार्टी गर्दा पनि घरमै पालेको खसी काटी छन् कि क्या हो
7: दिदी पनि नमजाल झुक्किनु भएछ नि हुन त मैले पनि त्यही सोचेको थिएँ तर यो मासु त शुक्ला सिटी फ्रेस हाउसबाट ल्याएको रहेछ नि
8: हजुर हामी कहाँ विवाह भोज पिकनिक व्रतबन्ध पार्टीको लागि आवश्यक लोकल खसी कुखुराको मासु अन्डा ससेज फ्रोजन मोमो किमा र फ्रेन्च फ्राई होलसेल तथा खुद्रा बिक्री गरिन्छ अन्य फ्रेस हाउसको तुलनामा यहाँ गुणस्तर सफा र शुद्ध मासु पाइन्छ साथै होम डेलिभरी पनि गरिन्छ छोटो समयमा नै धेरै ग्राहकको रोजाइमा पर्न सफल शुक्ला सिटी फ्रेस हाउस दुलेगौडा प्रोप्राइटर तीर्थराज गर्तौला फोन 0658590065 मोबाइल 9816634372
9: दाई पहिला यो मोबाइल हेरिदिनुहोस् न के भयो भयो फोटो भिडियो नम्बर सबै यसमै थियो एक्कासी बिग्रियो
10: खै दिनुहोस् त ए चिन्ता नगर्नुहोस् तपाईँ द एप्पल्स अफ नोकिया सर्भिस सेन्टरमा हुनुहुन्छ
9: अनि बन्छ त दाई
10: यहाँ सबै प्रकारका मोबाइल फोनहरू मर्मत गरिन्छ अनि सुन्नुहोस् त
11: द एप्पल्स अफ

0: Nokia Service Center, Dulegaura, Bosbisoni ko thik paripatti.
1: Sabai brand ka mobile bikri, start fit ra accessories saman haru upalabdha chan.
2: Note, naya iPhone kharid garnu parema wa second hand bikri garnu parema samet hamilai samjhanu hos.
1: Proprietor Rajan Paudel, mobile 9856062029.
3: आस्था अनि भरोसा घर निर्माण को विश्वासिलो आधार अनायारा कन्स्ट्रक्सन एन्ड ट्रेड प्राली गाचेपानी
4: हजुर घर निर्माण बाटो नाला सामुदायिक भवन विद्यालय आदि निर्माण को लागि हामीलाई सम्झनुहोस् सोलिड ब्लक सहित विभिन्न किसिमका ब्लक इट्टा ढुंगा गिटी बालुवा चोकर सुपथ मूल्यमा पाइन्छ
3: सम्पर्क अनायारा कन्स्ट्रक्सन एन्ड ट्रेड प्राली शुक्लागण्डकी दुई गाचेपानी नयाँ पुल र चेवनधामबाट जान सकिने प्रोप्राइटर लालबहादुर गोले र शेरजङ गुरुङ मोबाइल 9510884161 र सिजन गुरुङ 9705440900
5: 103.8 अन्तर्मन को आवाज
6: हजुर फेरि पनि छोटो व्यावसायिक विश्राम लगत्तै म कार्यक्रम प्रस्तुता सृष्टि उपस्थित भइसकेकी छु र अब चाहिँ हामी कार्यक्रमको अन्तिममा आइसकेका छौँ छुटेर जानुपर्ने बेला पनि भइसकेको छ आजको श्रृङ्खलामा हामीलाई फोन गरेर साथ दिनुहुने सुशान्तजीलाई धेरै सुशान्तजी भन्नुभयो जस्तै लागिरहेको थियो है पोखरादेखि उहाँलाई धन्यवाद दिँदै अन्तिममा चाहिँ भकारीका धान बोलको भाकालाई कार्यक्रममा स्थान दिँदैछु जसमा आवाज रहेको छ राजकुमार ओली कुलबहादुर ओली अनि तारा थापाको र भाका सँगसँगै आजको श्रृङ्खलाबाट म कार्यक्रम प्रस्तुता सृष्टि खत्री बिदा हुन्छु तपाईँहरू भने रेडियो ढोरबाराही सुन्दै गर्नुहोला है त

तरकारीमा धान्छ चरी आएर खान्छ। भन्देऊ चरीलाई कहाँ जान्छ मेरा।

0: गाडीमा भान्छ चरी आएर खान्छ।
1: तपाईँ सुन्दै हुनुहुन्छ रेडियो ढोर बाराही 103.8 मेगाहर्ज।
2: हेलो बा,
3: कति बन्यो घर? अनि ढलान भयो त?
4: अँ बाबु, ढलान त भयो। अब घरभित्रको काम गर्नु पर्नेछ। सामान झार्ने भनेको पैसो अलिकति पुग्दैन कि?
3: ल ल बा, पैसाको चिन्ता नगर्नु। अनि संसार मार्बल एन्ड टाइल्स बेलचौधाराबाट नै सामान ल्याउनु है। मेरा साथीहरू सबैले त्यहीको सामानबाट घर बनाएका रहेछन्। एकदम राम्रो छ रे।
4: हो बाबु, गाउँतिर पनि सबैले सामान त्यहीबाट ल्याउँदा रहेछन्। म पनि त्यही जाने हो।
5: हजुर, उच्च गुणस्तरका ग्रेनाइट, मार्बल र टाइल्सका साथै सेनेटरी सम्बन्धी सामग्री र हार्डवेयरका सामानहरू चाहिएमा हामीलाई सम्झनुहोस्।
6: संसार मार्बल एन्ड टाइल्स बेलचौतारा, प्रहरी चौकी भन्दा केही घर माथि।
5: प्रोप्राइटर राम भुजेल, सम्पर्क 9811905630 र 9746780681।
7: आज पनि भाटोड आयो के हो कि तिम्रो पारा? राम्रोसँग खाना बनाउन आउँदैन?
8: यी बुढा कुरै नबुझिकन त्यस्तै पड्किने के? खाना बनाउनेको बेथा तिमीलाई के थाहा? राम्रोसँग खाना बनाउन त भाँडाकुँडा पनि त गतिम्लो हुनु पर्यो नि। राइस कुकरको हालत यस्तो छ, ग्यास चुलो बिग्रेर पिल पिल मात्र बल्छ, कराएर मात्रै भो।
7: तेरिका, नरिसौ न त, लु बरु हिँड, कहाँबाट ल्याउने हो?
8: तिमीलाई पड्किने बाहेक अरू केही आउँदैन क्या रे? दुलेगौडाको एसआर ब्रदर्स किचन हाउसबाट ल्याएको सामान साह्रै राम्रो खप्छ रे। हो, त्यही जाने हो।
9: हजुर, हामी कहाँ सम्पूर्ण किचन सामग्री, तामाका भाँडा बर्तनहरू होलसेल मूल्यमा बिक्री गरिनुको साथै पुराना भाँडाकुँडाहरू साटफेर गरिन्छ। आमा समूह, समाज तथा होटलको लागि आवश्यक सामानहरू विशेष छुटमा उपलब्ध गराइन्छ। दुलेगौडा क्षेत्रमा होम डेलिभरीको पनि व्यवस्था छ भने रिसोम र मोबाइलको रिचार्ज कार्ड पनि पाइन्छ।
10: एसआर ब्रदर्स किचन एन्ड गिफ्ट हाउस, दुलेगौडा मुक्तिनाथ बैंकको आडमा। प्रोप्राइटर सञ्जीव श्रेष्ठ 9855083507। कविता श्रेष्ठ, सम्पर्क 0564140055 र 9846618817।
11: होइन रमिला, जति बेला पनि तल्लो घर जान्छौ, होइन किले मोहनी लगाएर हो?
8: साँच्ची के मोहनी नै लगाए कि बुढा? मेरो तन मन त्यतै मात्र छ। हजुर पनि सितेको घरको झ्याल, ढोका, खापा, त्रिकोश, चौकोश अनि किचनको डेकोरेसन, दराज, पलङ, लोबे, टेबल, सोफा सेट एकपटक हेर्न जानु त? जे हेर्यो त्यही मोहनी लाउने खालको छ।
11: कहाँ बनाएछन् र हो? हेर्दा राम्रो भए पनि मजबुत त छैन होला।
8: अँ हुन्छ नि, खुब पौवा डाँडामा रहेको सुदीक्षा फर्निचर उद्योगमा बनाएका रे। न पसाङ्गिएको छ, न त धुला नै लागेको छ, वर्षौं भयो रे बनाएको पनि।
9: हजुर, आकर्षक र मजबुत फर्निचरका सामानको लागि हामीलाई सम्झनुहोस्। तराईबाट ल्याइएको र स्थानीय सालको काठबाट अर्डर अनुसारका सम्पूर्ण सामान तयार गरिन्छ। साथै ढुङ्गा, गिटी, बालुवा सहित ढुवानीको लागि ट्याक्टर चाहिएमा पनि उपलब्ध गराइन्छ। सम्पर्क सुदीक्षा फर्निचर उद्योग, दुलेगौडा पौवा डाँडा, पञ्चमुनि स्कुल माथिपट्टि। प्रोप्राइटर हरिबहादुर विश्वकर्मा। मोबाइल 9811435622।
12: X103.8 अन्तर्मन को आवाज।
13: स्टुडियो
14: अहिले बिहानको 9 बज्यो।
9: टाइम चेक को साथमा बनकेवा कालिका सुन चाँदी पसल, दुलेगौडा हेल्पोस्ट चोक, आफ्नै भवनमा छापावाला सुनका आधुनिक डिजाइनका तयारी गर गहना र राशि अनुसारका पत्थर पाइन्छ। अर्डर अनुसारका गहना तयार गर्नुको साथै पुरानो गर गहना नयाँ गहनासँग साटफेर पनि गरिन्छ। प्रोप्राइटर बाजुराम सुनार, विनोद सुनार। मोबाइल 9816695301।
15: खबरमा धर्मराज भट्टसँगै रविन्द्र सुवेदीको नमस्कार।
16: थाहा खबर थाहा संचार नेटवर्कमा आबद्ध देशका विभिन्न एफएम स्टेशनबाट एकसाथ प्रसारण भइरहेको छ।
15: शुरूमा मुख्य समाचारका शीर्षकहरू।
16: आज हरितालिका तीजको मुख्य दिन, हिन्दू महिलाहरू व्रत बस्ती शिव आराधना गर्दै शिवालयहरूमा घुइँचो।
15: गुल्मीमा तीज मनाउन माइतीघर गएकी महिलालाई खोलाले बगायो, बझाङमा विपत्ता युवा 6 दिनसम्म भेटिएनन्।
16: विभिन्न कार्यक्रम गरी राष्ट्रिय बाल अधिकार दिवस मनाइँदै बाढ़ीबाट प्रभावित बालबालिकाको उद्धार, राहत र संरक्षणमा विशेष जोड़।
15: बेलायतका पूर्व प्रधानमन्त्री जोनसन रूसी आक्रमणबाट बच्न सफल कूटनीतिक रेललाई निशानामा पारिएको युक्रेनको दावी
16: र लालिगामा लेभान्ते विरूद्ध बार्सिलोना विजयी म्यान्चेस्टर डर्बी खेलमा सिटी विजयी
2: पानी जीवनको आधार हो तर स्वच्छ पानी स्वस्थ जीवनको आधार हिमालयाज अन टप लाङटाङ हिमालको स्वच्छ प्राकृतिक पानी अब तपाईँको हातमा अन्तर्राष्ट्रिय स्तरको अत्याधुनिक प्रविधिबाट प्रशोधित अन टप ब्रान्डका पानी 500-900 मिलिलिटरका आकर्षक पेट बोतलहरूमा उपलब्ध छ थप जानकारीका लागि हिमालयज स्प्रिङ वाटर प्राली नयाँ बानेश्वर काठमाडौँ फोन 4781-4780-724 वा himalayswater.com.np लगइन गर्नुहोस् यो हो हाहा संचार नेटवर्क समयको आवाज समयको आवाज
15: समाचार अब विस्तारमा आज हरितालिका तीजको मुख्य दिन महिलाहरूले निराहार व्रत बसी महादेवको पूजा अर्चना सहित मनाउँदैछन् हिजो दर्खाएका हिन्दू महिलाहरू आज भाद्र शुक्ल तृतीयाका दिन बिहानैदेखि विभिन्न शिवालयमा पुगेर पूजाआजा गरी पारिवारिक सुख शान्ति र कल्याणको कामना गर्ने परम्परा छ सत्ययुगमा हिमालय पुत्री पार्वतीले गौरीघाटमा बस्ती तपस्या गरेर महादेवलाई पति पाउने वरदान पाएको विश्वासमा यो व्रत शुरू भएको पौराणिक मान्यता छ सत्ययुगमा आजका दिन निराहार व्रत बसी पार्वतीले महादेव स्वामी पाएकाले आजको दिनमा व्रत बस्दा मनोकामना पूरा हुने विश्वास छ निराहार जलाहार र फलाहार गरी व्रतका तीन किसिम हुन्छन् सक्नेले निराहार नसक्नेले जलाहार र जलाहार पनि नसक्नेले फलाहार व्रत बस्नु उत्तम हुने धर्मशास्त्रविदहरू बताउँछन् व्रतालु महिलाहरूले आज काठमाडौँको पशुपतिनाथ लगायत देशभरका शिवालयमा घुइँचो छ पशुपतिनाथको दर्शन गर्न आउने भक्तजनको बिहानैदेखि पशुपति क्षेत्रमा महिला व्रतालु भक्तजनको लाम लागेको छ हरितालिका व्रत बसेका महिलाको सहजताका लागि आज बिहान 3 बजेदेखि नै पशुपतिनाथका चारवटै ढोका खोलिएको पशुपति क्षेत्र विकास कोषले जनाएको छ मन्दिर प्रवेश गर्ने भक्तजनका लागि चारवटा दर्शन मार्गको व्यवस्था गरिएको छ पशुपतिनाथ मन्दिर तथा आसपासका क्षेत्रमा दर्शनार्थीको भीड़ हुने हुनाले जिल्ला प्रहरी परिसर काठमाडौँले सुरक्षा रणनीति तयार गरेर लागू गरेको छ पशुपति मन्दिर क्षेत्रमा सुरक्षाका लागि 2 शिफ्टमा आज 2500 प्रहरी परिचालन गरिने जिल्ला प्रहरी परिसर काठमाडौँले जनाएको छ तीज पर्वका अवसरमा राष्ट्रपति रामचन्द्र पौडेलले शुभकामना व्यक्त गर्नुभएको छ राष्ट्रपति पौडेलले हरितालिका तीजले महिला विरूद्ध हुन सक्ने सबै प्रकारका भेदभाव हिंसाजन्य कार्य तथा अन्याय अन्त्य गरी सभ्य र समतामूलक समाज निर्माणमा उत्साह प्रदान गर्ने विश्वास व्यक्त गर्नुभएको छ तीज पर्व नेपाली महिलाहरूको सांस्कृतिक र सामाजिक ऐक्यबद्धताको प्रतीक भएको उल्लेख गर्दै राष्ट्रपति पौडेलले यस्ता मौलिकताको संरक्षण र प्रवर्धन गर्नु सबैको कर्तव्य भएको बताउनु भएको छ
16: गुल्मीमा माइतीघरमा तीज मनाउन जाने क्रममा खोलाले बगाउँदा एक महिला बेपत्ता भएकी छिन् मुसिकोट नगरपालिका 5 इन्द्र गौड़ा घर भएकी अन्दाजी 28-29 वर्षीय कल्पना पुन हिजो साँझ माइतीघरमा तीज मनाउन जाने क्रममा खोलाले बगाउँदा बेपत्ता भएकी हुन् प्रहरीका अनुसार उनी मुसिकोट 5 स्थित घरबाट इस्मा गाउँपालिका 4 हुलामा रहेको माइतीघर जाने क्रममा निस्सी खोलाले बगाएको थियो घटनाबारे स्थानीय मार्फत जानकारी पाएपछि प्रहरीले खोजी कार्य जारी राखेको जिल्ला प्रहरी कार्यालयका डीएसपी वीरेन्द्र वीर विश्वकर्माले जानकारी दिनुभयो अवस्था भने अझै पनि अज्ञात रहेको विश्वकर्माले बताउनुभयो यस्तै बझाङको खप्तरछाना गाउँपालिका 7 गोर्खालीका 33 वर्षीय जितेन्द्र खड्का 6 दिनदेखि बेपत्ता छन् भदौ 23 गते बिहान लहरे सामुदायिक वन अन्तर्गत डाँडाकोट क्षेत्रमा जंगली च्याउ टिप्न जाने भन्दै घरबाट निस्किएका खड्का साँझसम्म घर फर्कने आश भए पनि अहिलेसम्म फर्किएका छैनन् जंगलबाट नफर्किएपछि परिवार आफन्त र स्थानीयवासीले उनको खोजी शुरू गरेका छन् डाँडाकोट क्षेत्र बझाङ र बाजुलाको सिमानामा पर्ने भएकाले सम्भावित क्षेत्रमा खोजी गर्न कठिनाई भइरहेको परिवारले बताएको छ
15: बालापनको रक्षा भविष्यको सुरक्षा भन्ने नाराका साथ आज राष्ट्रिय बाल अधिकार दिवस मनाइँदैछ बालमैत्री वातावरणमा बाल अधिकार प्रवर्धन गर्न गराउन नागरिक समाज तथा सबै सरकारवालालाई थप जिम्मेवार र जवाफदेही बनाउने उद्देश्यले प्रत्येक वर्ष भदौ 29 गते राष्ट्रिय बाल अधिकार दिवस मनाइँदै आएको छ यी भदौ 10 गते भोटेको सिउँदै त्रिशुली नदीमा आएको विनाशकारी बाढ़ीका कारण रसुवा नुवाकोट धादिङ लगायतका जिल्लामा थन्जनको क्षतिका कारण बाबुआमा संरक्षक तथा अभिभावक गुमाएका बेपत्ता भएका वा बालबालिका स्वयं नै घाइते वा बेपत्ता भएका बालबालिकाको उद्धार राहत र संरक्षण गर्नुपर्ने आवश्यकता छ त्यस्ता बालबालिकालाई अस्थायी संरक्षण र मनोसामाजिक परामर्श लगायतका सेवा उपलब्ध गराउन राज्य केन्द्रित रहेको राष्ट्रिय बाल अधिकार परिषदका सूचना अधिकारी रामबहादुर चन्दले बताउनुभयो यस अवसरमा आज परिषद लगायत विभिन्न संस्थाले कार्यक्रमको आयोजना गरेका छनृ
16: रसुवा नुवाकोट सड़क खण्डमा वैकल्पिक फड्की तथा ट्विन निर्माण गरी पैदल आवागमन सञ्चालनमा ल्याइएको छ। फलाखु खोलामा रहेको पक्की पुल तथा स्याप्रोबेसी स्थित भोटेकोशी नदीमाथिको पक्की पुल बाढ़ीले बगाएपछि सो सड़क खण्डमा आवत जावत अवरूद्ध भएको थियो। आवागमनलाई तत्काल सहज बनाउन वैकल्पिक संरचना निर्माण गरिएको सशस्त्र प्रहरी बलका प्रहरी उपरीक्षक तुलबहादुर भण्डारीले बताउनुभयो। उहाँका अनुसार पहिलो चरणमा पैदल यात्रीका लागि आवागमन सहज बनाउन बेत्रावतीमा बाँस तथा काठ प्रयोग गरी फड्की निर्माण गरिएको छ भने स्याप्रोबेसीमा फलामी ट्विन जडान गरिएको स्याप्रोबेसीमा ट्विन निर्माण सम्पन्न भए पनि दायाँ बायाँ तर्फको पदमार्ग व्यवस्थित गर्ने काम भइरहेको र एक दुई दिनभित्र पूर्ण रूपमा सञ्चालनमा आउने बताइएको छ। भित्रावतीमा फड्के निर्माण भएपछि नुवाकोट तर्फबाट गेर्खु छापटार केराघारी हुँदै बेत्रावतीसम्म सहज भएको प्रदेशसभा सदस्य इन्द्रप्रसाद गोतामेले बताउनुभयो। समाजसेवी गणेश श्रेष्ठका अनुसार फड्के निर्माणमा नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी बल र स्थानीय बासिन्दाले सहयोग गरेका थिए। तत्कालै आवागमन समस्या समाधान गर्ने उद्देश्यले निर्माण गरिएको भित्रावतीको फड्के र स्याप्रोबेसीको तीनबाट आवत जावतमा स्थानीयलाई सहज बनाइएको छ। विशेष गरी उत्तरी रसुवाका गतलाङ, गोलजुङ, चिलिमे, थुमन, सियो, ग्रे लगायतका क्षेत्रका बासिन्दालाई स्याप्रोबेसी हुँदै आवत जावत गर्न सहज भएको छ।
13: थाहा सञ्चार नेटवर्कमा थप समाचार बाँकी नै छन्, रेडियो सुन्दै गर्नुहोला।
17: मार्बलको पाइप जडान गरेको घरलाई पनि के भन्नुपर्छ? एकदम ठिक छ, कुरा मिला।
18: नमस्कार।
17: अनि घर सर बेच्नु छोडेर यतातिर कता नि?
18: यो त साइड जब दाइ, यो चाहिँ मेन।
17: यो मेरो छोरा विदेशबाट आएको, नयाँ घर बनाएको, पाइप किन्न आएको।
18: सामान राम्रो छ, ढुक्क हुनुहोस्।
17: थाहा छ, त्यसैले त यही लिन आएको।
18: विदेशमा पनि फ्लोगार्ड र लेड फ्री प्रडक्ट नै युज हुन्छ,
17: त्यही भएर गुणस्तरीय प्लम्बिङको भरपर्दो नाम मार्बल।
18: अनि पाइप फिटिङको लागि मार्बलकै सल्भेन्ट सिमेन्ट राखिदिनुहोस् है।
17: सुरक्षा घरको
18: साथ जीवन भरको।
19: यो हो थाहा सञ्चार नेटवर्क, समयको आवाज, समयको आवाज।
13: हामी थाहा सञ्चार नेटवर्क काठमाडौँबाट बोलिरहेका छौं। थाहा खबर अनलाइनमा थाहा सञ्चार र थाहा खबर .com पनि सुन्न सकिन्छ।
16: अब बाँकी समाचार। महाकवि लक्ष्मीप्रसाद देवकोटाको 67 औं स्मृति दिवस विभिन्न कार्यक्रमका साथ मनाइँदैछ। नेपाल प्रज्ञा प्रतिष्ठानले पहिलो पटक महाकवि देवकोटाको स्मृति दिवस मनाउन लागेको प्राज्ञ परिषद सदस्य नवीन अभिलाषीले बताउनुभयो। आज दिउँसो महाकवि देवकोटा संग्रहालय मैत्री देवीमा महाकवि देवकोटा मित र यथार्थ विषय गोष्ठी गर्न लागि उहाँले बताउनुभयो। महाकवि देवकोटाको जन्म विक्रम सम्वत 1966 कार्तिक 27 गते अर्थात कृष्ण औंसी लक्ष्मी पूजाका दिन काठमाडौँको डिल्ली बजारमा भएको थियो। उहाँको निधन भने 2016 साल भदौ 29 गते भएको थियो। 10 वर्षको उमेरमा कविता लेख्न शुरू गर्नुभएका देवकोटाका थुप्रै महाकाव्य, खण्डकाव्य, निबन्ध, कथा, नाटक, उपन्यास, गीत, समालोचना र फुटकर कविता प्रकाश उहाँले नेपाली साहित्यलाई 100 बढ़ी कृति दिनुभएको छ। नेपाली साहित्यमा आधुनिक महाकाव्य लेखनको थालनी गर्नुभएका देवकोटाको मुनामदन खण्डकाव्य नेपाली भाषामा प्रकाशित हालसम्म 100 बढ़ी बिकेको पुस्तक हो। नेपाली साहित्यमा स्वच्छन्दतावादी प्रगतिवादी धारका प्रवर्तक देवकोटाका रचनामा मानवतावाद, प्रकृति प्रेम र क्रान्तिकारिता झल्कन्छ। विक्रम सम्वत 2016 उहाँ शिक्षा तथा स्वायत्त शासन मन्त्री हुनुहुँदा नेपालभर नेपाली भाषालाई अनिवार्य विषयका रूपमा लागू गर्न गराउनु भएको थियो। वर्तमान नेपाल प्रज्ञा प्रतिष्ठानको स्थापनामा सक्रिय योगदान दिनुभएको दिनमा देवकोटाको अविस्मरणीय दिन छ।
13: अब अन्तर्राष्ट्रिय समाचार। बेलायतका पूर्व प्रधानमन्त्री बोरिस जोनसन र उच्च तहका युरोपेली सुरक्षा अधिकारीहरू रूसी आक्रमणबाट बस्न सफल भएका छन्। उनीहरू सवार रेल छुटेको केही समयपछि युक्रेन पोल्याण्ड सीमा नजिकै एक युक्रेनी रेलमाथि रूसी ड्रोन आक्रमण भएको छ। यावत दिनमा भएको आक्रमणमा रेलको इन्जिनमा क्षति पुगे पनि कुनै पनि मानवीय क्षति नभएको बीबीसीले जनाएको छ। युक्रेनी अधिकारीहरूका अनुसार आक्रमण हुनु अघि नै सबै यात्रुलाई सुरक्षित रूपमा रेलबाट बाहिर निकालिएको थियो। जोनसन बेलायती प्रधानमन्त्री कार्यालयका राष्ट्रिय सुरक्षा सल्लाहकार जोनाथन पावेल लगायत युरोपेली राष्ट्रिय सुरक्षा अधिकारीहरू किबमा आयोजित एक सम्मेलनबाट फर्किने क्रममा अर्कै रेल मार्फत सोही रेलवे लाइन हुँदै गएका थिए। रूसले पश्चिमी युक्रेनको रेलवे पूर्वाधारलाई निशाना बनाइएको जनाएको छ, तर युक्रेनको सरकारी रेलवे कम्पनी उक्रजाली जालिन्ची चियाले आक्रमणको निशाना सम्भवतः कूटनीतिक रेल नै हुन सक्ने जनाएको छ। कम्पनीले वक्तव्य जारी गर्दै रूसी आक्रमणको खतराका लागि समय तालिकामा गरिएको परिवर्तनले कूटनीतिक रेल अपेक्षाभन्दा अघि नै स्टेशनबाट छुटेको जनाएको छ। कम्पनीका अनुसार जेट संचालित रूसी ड्रोनले आक्रमण गर्नुभन्दा ठिक 15 मिनट अघि प्रभावित रेलका यात्रुलाई बाहिर निस्कन चेतावनी दिएको थियो।
20: अब खेल समाचार। स्पेनिस ला लिगा फुटबलमा बार्सिलोनाले लेभान्तेलाई 4-2 गोलले पराजित गरेको छ। गैरातीको खेलमा जित निकाल्दै बार्सिलोनाले महत्वपूर्ण 3 अंक जोडेको छ। अर्को खेलमा एटलेटिको मड्रिडले रियल सोसिडाडलाई उसकै मैदानमा 3-0 पराजित गर्यो। यस्तै सेल्टा भिगो र मालागा तथा गेटाफे र डिपोर्टिभो बीचका खेल बराबरीमा सकिए। इंग्लिश प्रिमियर लीग फुटबल अन्तर्गत बहुप्रतीक्षित डर्बी खेलमा म्यान्चेस्टर सिटीले युनाइटेडलाई 1-0 पराजित गरेको छ। सिटीको जीतमा एर्लिङ हलान्डको गोल निर्णायक बन्यो। अर्को खेलमा ब्राइटनले कोभेन्ट्री विरूद्ध 5-0 फराकिलो जीत हासिल गरेको छ। यस्तै सिरिए फुटबलमा युभेन्टसलाई सासुओलोले 3-2 स्तब्ध बनायो। नापोलीले बोलोग्नालाई 1-0 हराउँदा लेचेले मोन्जालाई 3-2 पराजित गर्यो। यसैबीच फ्रेन्च लीग वानमा पेरिस सेन्ट जर्मेन पीएसजीले ब्रेस्टलाई 1-0 गोलले पराजित गरेको छ। पीएसजीका लागि फेरान टोरेसले 5 मिनटमै निर्णायक गोल गरेका थिए। यस्तै लिलले ट्रोएसलाई 2-0 पराजित गर्दा लेन्स र लेमानले 2-2 बराबरी खेलेका छन्।
13: अब मौसम। अहिले बिहान देशका अधिकांश भूभागको मौसम सामान्यतया बदलिरहेको छ। कोशी र बागमती प्रदेशका केही स्थानमा मध्यमसम्मको वर्षा भइरहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। यस्तै गण्डकी लुम्बिनी र कर्णाली प्रदेशका थोरै स्थानमा मेघगर्जन र चट्याङसित हल्कादेखि मध्यम वर्षा भएको छ। हाल देशभर मनसुनी वायुको प्रभाव कायम छ। मनसुनको न्यूनचापीय रेखा सदर स्थानमा स्थानभन्दा केही दक्षिणतर्फ सरेको छ। दिउँसो देशभरको मौसम साधारणतया बदलिरहनेछ। कोशी बागमती र गण्डकी प्रदेशका हिमाली भेगका केही स्थानमा वर्षा र हिमपातको सम्भावना छ। लुम्बिनी कर्णाली र सुदूरपश्चिम प्रदेशका हिमाली भूभागका थोरै स्थानमा मेघगर्जन र चट्याङसहित मध्यम वर्षा र हिमपात हुने सम्भावना छ। देशका पहाड़ी र तराई क्षेत्रका केही स्थानमा पनि मेघगर्जन र चट्याङसहित मध्यमसम्मको वर्षा र हिमपातको सम्भावना रहेको महाशाखाले जनाएको छ। कोशी र कर्णाली प्रदेशका पहाड़ी भूभागका 1-2 स्थानमा भने भारी वर्षाको सम्भावना छ। बागमती गण्डकी र लुम्बिनी प्रदेशका पहाड़ी तथा तराई क्षेत्रका थोरै स्थानमा पनि भारी वर्षाको सम्भावना रहेकाले आवश्यक सतर्कता अप्नाउन महाशाखाले आग्रह गरेको छ। बिहान 9 बजेको थाहा खबर सकिने लाग्यो। जाँदा जाँदै मुख्य समाचारका शीर्षक फेरि एकपटक।
20: आज हरितालिका तीजको मुख्य दिन हिन्दू महिलाहरू व्रत बस्ती शिव आराधना गर्दै शिवालयहरूमा घुइँछु।
13: गुल्मीमा तीज मनाउन माइतीघर गएकी महिलालाई खोलाले बगायो। बझाङमा बेपत्ता युवा 6 दिनसम्म भेटिएनन्।
20: विभिन्न कार्यक्रम गरी राष्ट्रिय बाल अधिकार दिवस मनाइँदै बाढ़ीबाट प्रभावित बाल बालिकाको उद्धार राहत र संरक्षणमा विशेष जोड़।
13: बेलायतका पूर्व प्रधानमन्त्री जोनसन रूसी आक्रमणबाट बच्न सफल। कूटनीतिक रेललाई निशाना बनाइएको युक्रेनको दावी।
20: र लालिगामा लेभान्ते विरूद्ध बार्सिलोना विजयी। म्यान्चेस्टर डर्बी खेलमा सिटी विजयी।
13: थाहा संचार नेटवर्कले काठमाडौँमा तयार पारेको बिहान 9 बजेको थाहा खबर सकियो। धर्मराज र रविन्द्र बिदा हुन्छौ। नमस्कार।
21: तपाई सुन्दै हुनुहुन्छ रेडियो ढोर बाराही 103.8 MHz।
22: स्याङ्जा चस्मा घर एन्ड आँखा क्लिनिकमा भित्रियो नयाँ प्रविधि। अब लाइट बालेर आँखा जाँच गर्ने दिन गए। नयाँ युग सँगै नयाँ प्रविधि। कम्प्युटर प्रविधिबाट आँखा जाँच गर्दा सूक्ष्मदेखि सूक्ष्म समस्याहरू पहिचानको साथै तत्कालै आँखाको पावर चेक गरिन्छ। हामी कहाँ प्रत्येक दिन आँखाको पावर चेक गरेर पावर अनुसार चस्मा बनाइन्छ। हरेक हप्ताको शनिबार आँखा रोग विशेषज्ञ डाक्टरहरूद्वारा आँखा जाँच गरिनुको साथै आँखा जाँच्न आउने बिरामीहरूको निशुल्क सुगर परीक्षण गरिन्छ। ग्लुकोड लेन्स, हाइपोड लेन्स, प्रोग्रेसिभ लेन्स, क्रिजल लेन्स तथा कन्ट्याक्ट लेन्सहरू पाइनुको साथै विभिन्न ब्रान्डका सनग्लास चस्माहरू पनि सुपथ मूल्यमा बिक्री गरिन्छ। साथमा आँखा तथा विभिन्न रोगका औषधिहरूको लागि स्याङ्जा मेडिकल हल दुलेगौंडालाई सम्झनुहोस्। स्याङ्जा चस्मा घर एन्ड आँखा क्लिनिक, बन्केवा चोक, दुलेगौंडा। प्रोपाइटर पासा राजु। मोबाइल 98063-13-195 र 98467-15368।
0: ल न हो छिटो निस्क, अहिले फर्किन ढिलो हुन्छ के। बिहेको कपडा भनेपछि राम्रो राम्रो रोज्नै पर्यो, फेरि पोखरा पुग्नु छ। बिहेको कपडा किन्न पनि पोखरा जानु पर्छ र, यही युनाइटेड सप्लायर्समा छँदैछ नि। बुवा आमा अनि भाइ बहिनीको लागि पनि त नयाँ कपडा किन्नु पर्यो, यता भने जस्तो पाइँदैन, त्यसमाथि महँगो होला नि। त्यसको त चिन्तै नगर्नु न दिदी, डिजाइन पनि खोजे जस्तो पाइन्छ, मूल्य त झनै मिल्छ, एकचोटि गएर त हेर्नुहोस्। हजुर, विवाहको कपडा, स्तरीय कोट, सुट पाइन्ट, स्कूल कलेजको ड्रेस पाइनुका साथै लेडिज आइटम, साडी, लेगिङ्स, टप्स, कुर्ता सुरुवाल र थानका कपडाहरू होलसेल मूल्यमा बिक्री गरिन्छ, साथै इमर्जेन्सी सिलाइको समेत व्यवस्था छ। सम्पर्क युनाइटेड सप्लायर्स, दुलेगौडा हेल्प चोक, प्रोप्राइटर कृष्णराज पण्डित, फोन 065414008।
1: शैलेशको बुवा, यसपालि अलिअलि घर गहना जोड्नु पर्यो, पैसा पनि जम्मा भएकै छ, बाँचुन्जेल त हो नि, मान सम्मान इज्जत भनेको।
3: हतारको काम लतार भन्छन्, जहाँ पाए त्यही बनाएर हुन्छ, यो जमानामा सेवा बुझ्नु पर्यो, किन हतारिन्छौ। विश्वासिलो सुनचादी पसल खोजौला नि।
1: स्याङ्जा धनलक्ष्मी सुनचादी पसल भएपछि त भइहाल्यो नि बुढा, छापावाला सुनका गहना, राशि अनुसारका पत्थर जडित, हरेक डिजाइनका आकर्षक घर गहना खरिद गर्न सकिने। अनि सुन्नु त, विगतका वर्षहरूदेखि ग्राहकलाई उत्कृष्ट सेवा दिँदै आइरहेको यस पसलको अपार सफलता सँगै दुलेगौडाको बन्कियो चोकमा न्यू स्याङ्जा धनलक्ष्मी सुनचादी पसलको नाममा शाखा पनि विस्तार गरेको छ।
23: यहाँ विभिन्न डिजाइनका घर गहना पाइनुका साथै खरिद बिक्री तथा साटफेर पनि गरिन्छ।
3: साथमा बिना रसायनका घर गहना तयार पारिने र यहाँबाट खरिद गरिएका गहना यही बिक्री तथा साटफेर गर्दा उचित मूल्य पाइनेछ।
23: स्याङ्जा धनलक्ष्मी सुनचाँदी पसल, शुक्ला गण्डकी 3, दुलेगौडा, ढोरबाराही मन्दिर जाने जीप लाइन अगाडि, शाखा दुलेगौडा बनकेवा चोक प्रतीक्षालय अगाडि, प्रोप्राइटर रामो विश्वकर्मा 98171669, राजु विश्वकर्मा 98087 69142।

0: नेपालको सर्वाधिक बिक्री हुने बजाज मोटरसाइकलको अपग्रेडमा पाउनुहोस् अनबिटेबल क्यास डिस्काउन्ट अनि अनबिटेबल एक्स्ट्रा भ्यालुएसन सजिलो 60 महिनाको इएमआईमा साथै फ्री एक्सेसरिजहरू पनि उपलब्ध छ।
1: साटा साथ अपग्रेड गर्ने दिन
2: यही भाद्र 28 गतेदेखि असोज 2 गतेसम्म
3: स्थान शुक्ला गण्डकी 4 दोले गौडा कुमारी बैंक सँगै बजाज शोरूम पारे।
2: थप जानकारीको लागि शुभेच्छा अटो बजाज शोरूम
3: मोबाइल नम्बर
2: 9856062842
3: र 9114364022।
4: सुन न श्रेया, यो चाया पोतो डन्डी फोर एलर्जीले मेरो अनुहार नै।
5: दिदी रिल्याक्स, मैले यो सबै समस्याको समाधान गर्ने ठाउँ पत्ता लगाइसके।
4: कहाँ?
5: गण्डकी मेडिकल हल।
6: हो, गण्डकी मेडिकल हल अब छाला सम्बन्धी सबै समस्या अत्याधुनिक मेसिनबाट परीक्षण गरी विशेषज्ञ डाक्टरहरूबाट उपचार र परामर्श गरिने भएकाले चिन्ता लिइरहनु पर्दैन।
5: यहाँ हरेक महिनाको दोस्रो शनिबार छालाको चाउरीपन, अनुहारको डन्डी फोर, कोठी, दाग र पेटको धर्स हटाउनु परेमा आर्मी हस्पिटल पोखरा र सान स्किन एन्ड ड्रग्समा कार्यरत वरिष्ठ छाला यौन र सौन्दर्य विशेषज्ञ डाक्टर सुशील कार्की
6: र चौथो शनिबार गण्डकी हस्पिटल ग्यालेक्सी हस्पिटल पोखरामा कार्यरत नाक कान र घाँटी रोग विशेषज्ञ डाक्टर दिनेश श्रेष्ठबाट उपचार गरिने सहर्ष जानकारी गराइन्छ। साथै प्रत्येक दिन जनरल मेडिसिन सुजन सिग्देलबाट बिरामी परीक्षण, उपचार र ल्याब सेवाको पनि सुविधा रहेको छ।
4: गण्डकी मेडिकल हल दुलेगौडा माछा पुस्रे बैङ्कको ठ्याक्कै पारी। सम्पर्क 0658-93-69, मोबाइल 9840-82-69-26।
7: सुन्नु न, गाउँमा आमालाई साह्रै भएको छ रे, तपाईँ त आजै जानुहोस् हो।
8: अनि यति अबेला भइसक्यो, गाउँ जाने मोटर नपाएर अलपत्र परिन्छ कि?
7: त्यसको चिन्ता लिनै पर्दैन नि, खैरिनी झरेपछि त सापकोटा दाईको होटलमा बसेर भोलि बिहानै बाटो लागे हुन्छ नि।
8: ए, होटल फ्यामिली छ नि है, हुन्छ म आजै जान्छु।
7: हजुर, विगत 13 वर्षदेखि तपाईँहरूकै सेवामा समर्पित खैरिनी चार आर्मी ब्यारेकको ठिक पारिरहेको यस होटल फ्यामिलीमा स्वच्छ र स्वादिष्ट खाना र एटेच बाथरूम सहितका सुविधा सम्पन्न सबै खाले कोठाहरू उपलब्ध रहेका छन्। साथै लोकल कुखुरा, हाँसको छैला, बदेलको मासु, क्याङ्दी र सुरौदी खोलाको माछाको स्वादिलो परिकारका लागि पनि हामीलाई सम्झनुहोस्।
6: होटल फ्यामिली एन्ड लज, खैरनी टार बजार, प्रोपाइटर अर्जुन सापकोटा। मोबाइल 9856023420, 9801454674 र 9846023420।
9: तपाईँ सुन्दै हुनुहुन्छ रेडियो ढोरबाराही 103.8 मेगाहर्ज।

0: होइन रमिला, जति बेला पनि तल्लो घर जान्छौ होइन, किले मोहनी लगाएर हो?
1: साँच्ची कि मोहनी नै लगाए कि बुढा, मेरो तन मन त्यतै मात्र छ। हजुर पनि सितेको घरको झ्याल, ढोका, खापा, त्रिकोष, चौकोष अनि किचनको डेकोरेसन, दराज, पलङ, लोबे, टेबल, सोफा सेट एकपटक हेर्न जानु त। जे हेरे त्यही मोहनी लाउने खालको छ।
0: कहाँ बनाए छन्द्र हो, हेर्दा राम्रो भए पनि मजबुत त छैन होला।
1: हुन्छ नि हुब, पौवा डाँडामा रहेको सुदीक्षा फर्निचर उद्योगमा बनाएका रे, न पसाङ्गिएको छ न त धुला नै लागेको छ, वर्षौं भयो रे बनाएको पनि।
2: हजुर, आकर्षक र मजबुत फर्निचरका सामानको लागि हामीलाई सम्झनुहोस्। तराईबाट ल्याइएको र स्थानीय सालको काठबाट अर्डर अनुसारका सम्पूर्ण सामान तयार गरिन्छ। साथै ढुङ्गा, गिटी, बालुवा सहित ढुवानीको लागि ट्र्याक्टर चाहिएमा पनि उपलब्ध गराइन्छ। सम्पर्क सुदीक्षा फर्निचर उद्योग, दुलेगौडा पौवा डाँडा, पञ्चमुनि स्कुल माथिपट्टि, प्रोप्राइटर हरिबहादुर विश्वकर्मा, मोबाइल 9811435622।
3: तीसका गीत, संस्कृति र पहिचान, हाम्रो शान, हाम्रो अभियान।
4: नेपाली नारीहरूको महान पर्व हरितालिका तीजको पावन अवसरमा खुल्ला तीज गीत एवं विद्यालय स्तरीय नृत्य प्रतियोगिता 2083।
3: मिति यही भाद्र 29 गते। स्थान खैरिनी 4 बजार।
4: तीज गीत तर्फ प्रथम पुरस्कार रु 25,000,
3: द्वितीय पुरस्कार रु 15,000,
4: तृतीय पुरस्कार रु 10,000,
3: सान्त्वना पुरस्कार रु 5,000।
4: विद्यालय स्तरीय नृत्य प्रतियोगिता तर्फ प्रथम पुरस्कार रु 7,500,
3: द्वितीय पुरस्कार 5,000
4: र तृतीय पुरस्कार रु 3,000। आयोजक शुक्ला गण्डकी नगर उद्योग वाणिज्य संघ, ओडा व्यवस्थापन समिति 6 र 7।
3: सह आयोजक शुक्ला गण्डकी नगरपालिका वडा नम्बर 6 र 7 को कार्यालय।
4: सम्पर्क कार्यक्रम संयोजक मन्जु तिमिल सिन्हा 9856039337,
3: सुरेन्द्र श्रेष्ठ 9856036136,
4: रविन्द्र राज पौडेल 9856062888।
0: ए सबिना, यस्तो हतारमा कता हो?
1: ए प्रदीप, हेर न, बिहेको दिन पनि आइसक्यो, घर गहना बनाइहाल्नु पर्ने, डिजाइन पनि हेरेकै छैन, पोखरासम्म पुग्नु छ, त्यही भएर म त हतार हतारमा हिँडेको।
0: ल, बिहेको घर गहना बनाउन पोखरा नि जानु पर्छ त। यही दुलेगौडाको बनकेवा चोकमा छ नि विगत 7 वर्षदेखि सञ्चालनमा आएको बनकेवा कालिका सुनचादी पसल हो, त्यहाँ जाऊ न। तिमीले जस्तो खोज्यौ त्यस्तै डिजाइनको गहना रोजी रोजी पाइन्छ, अनि आफ्नै भवनमा पसल सञ्चालन गरिएको हुँदा भाडा तिर्न नपर्ने भएपछि ज्यालामा छुट पनि पाइने रहेछ। सबै सुविधा यही भएपछि पोखरा पोखरा किन भौतारिनु र? मेरो बिहेको लागि पनि सबै गरगहना त्यही बनाएको।
5: हजुर, हामी कहाँ छापावाला सुनका आधुनिक डिजाइनका तयारी गरगहना, विभिन्न राशि अनुसारका पत्थरहरू, अर्डर अनुसारका गरगहना तयार पार्नुको साथै खरिद बिक्री पनि गरिन्छ। यहाँबाट खरिद गरेको गहना बिक्रीमा उचित मूल्य दिइनेछ। सम्पर्क बनकेवा कालिका सुन चाँदी पसल, दुलेगौडा बनकेवा चोक तनहु, प्रोप्राइटर सुबेदार बाजीराम सुनार र सूर्य गहतराज, मोबाइल 9840788528 र 9808-16142।
6: चरक मेमोरियल हॉस्पिटल, कर्मचारी संचय कोष द्वारा सूचीकृत अस्पताल।
7: यस चरक मेमोरियल हॉस्पिटल मा कर्मचारी संचय कोष का संचयकर्तालाई रु 1,00,000 सम्मको उपचार सहुलियत, कर्मचारी सामाजिक सुरक्षा योजना, स्वास्थ्य योजना अन्तर्गत वार्षिक 1,00,000 बराबर को स्वास्थ्य सेवा प्रदान गरिदै आएको छ।
6: घातक रोग जस्तै मुटु रोग, मुटुको शल्यक्रिया, क्यान्सर, मृगौला रोग, डायलिसिस, मस्तिष्कको रक्तस्राव आदि रोगको उपचारको लागि रु 10,00,000 सम्मको उपचार खर्च सहुलियत प्रदान गरिन्छ।
7: सेवा लिने क्रममा चाहिने जानकारी,
6: संचय कोषमा दर्ता गर्दा राखेको नाम, उमेर, जन्म मिति र कोषको नम्बर,
7: भर्ना बिरामीको लागि मात्र यो सहुलियत सेवा उपलब्ध गराइएको छ।
6: साबिकका संचयकर्ता तथा उनका श्रीमान श्रीमतीको लागि मात्र यो सेवा उपलब्ध छ।
7: विस्तृत जानकारीका लागि चरक मेमोरियल हस्पिटल, नागढुङ्गा पोखरा, फोन 061-552-493-552-494-582-778।
1: मोबाइल सम्बन्धी सम्पूर्ण सेवा हाम्रो मोबाइल मर्मत तथा प्रशिक्षण केन्द्र दुलेगौडामा
4: विगत लामो समयदेखि तपाईहरुको सेवामा समर्पित हाम्रो मोबाइल पसल भएको छ अब फोन बजार
1: दुलेगौडाको महँगो घर भाडा तिर्न नपर्ने टेक्निसियन पनि आफै भएको हुँदा जुनसुकै सामान अन्य पसलमा भन्दा धेरै सस्तोमा बिक्री गरिन्छ
2: हामी कहाँ सामसुङ रेडमी पोको ओप्पो भिभो रियलमी नार्जो आइटेल कलर टेक्नो नोकिया ब्रान्डको सबै सेटहरू अन्त भन्दा सस्तोमा वारेन्टी ग्यारेन्टीको साथ पाइन्छ
1: मोबाइल सँग सम्बन्धित चार्जर इयरफोन डाटा केबल साथै मल्टिप्लग लाइटका भेराइटी र लाइटको चार्जर पानी नपस्ने बलियो इन्डियन हाते घडी वारेन्टीका साथ पाइनुका साथै चस्मा पनि पाइन्छ
2: एनसीएलको हराएको बिग्रेको सिम निकाल्न पोखरा जानु नपर्ने हुँदा डाइरेक्ट हामी नै ओरिजिनल डकुमेन्ट भएमा निकाल्न सकिन्छ साथै 3G सिमलाई 4G पनि बनाइन्छ र एनटीसी को सिम पनि पाइन्छ एनसीएलको नयाँ सिमको लागि ओरिजिनल डकुमेन्ट भएमा अनलाइनबाट फोटो नचाहिने गरी निकालिन्छ
1: अन्त एकचोटि राम्रो होला एकचोटि सस्तो होला तर हामी आफ्नै बिल्डिङमा र आफ्नै टेक्निसियन भएको हुँदा घर भाडा र टेक्निसियन खर्च बचत हुने हुँदा सधैँ राम्रो अनि सस्तो हुने प्रतिबद्धता व्यक्त गर्दछौ सामसुङको मोबाइल किस्ता बन्दीमा चाहिएमा पसलमा सम्पर्क गर्नुहोला सम्पर्क
4: फोन बजार सिद्धार्थ बैंक र फ्यामिली मेडिकलको बीचमा दुलेगौडा
8: प्रोप्राइटर सुबिल श्रेष्ठ किम नारायण श्रेष्ठ मोबाइल 9894156599 छ
9: हामीले खोजे जस्तो क्वालिटीको सामान त यहाँ पो रहेछ है अस्मी
10: ओके यो झुम्का हेर न है झन् कस्तो राम्रो जोइसवाल कस्मेटिक हुँदा हुँदै अन्त डुलेर दुःख मात्र पाइयो
9: ल ल फटाफट रोज हामीले पर्सनल युज गर्ने अनि पसलको लागि पनि यहीँबाट लैजानु पर्छ है होलसेलमा समेत पाइने रहेछ
10: हो त है सामान लिन टाढा किन जानु पर्यो र
11: हाम्रा सेवाहरू विगतदेखि होलसेल सेवा दिइरहेको दुलेगौडाको सबैभन्दा पुरानो होलसेल पसल
12: कस्मेटिक पार्लर तथा खेलौनाहरूको होलसेल विक्रेता
4: ग्राहकको चाहना नै हाम्रो सन्तुष्टि जयसवाल कस्मेटिक पसल दुलेगौडा भित्री बजार
11: हामी कहाँ कस्मेटिक तथा पार्लरका सम्पूर्ण सामानहरू सुपथ मूल्यमा पाइनुका साथै होलसेल तथा खुद्रा मूल्यमा बिक्री गरिन्छ
4: प्रोप्राइटर निरञ्जन प्रसाद जयसवाल फोन 9841661220
1: होइन श्रीमानज्यू के भयो गाडी स्टार्ट गर्नु न जाने बेला भइसक्यो अहिलेसम्म गाडीको फोनको मारेको मारै हुनुहुन्छ केही समस्या आयो कि क्या हो
0: यो बाटो पनि कहिले भन्छ खाल्टा खुल्टी र हिलो धुलोले नयाँ गाडी पनि बिग्रिया बिग्री हुन थाल्यो जति धोए पनि हिलो जाने होइन
1: समस्या त आइहाल्छ नि बरु समाधान पो खोज्ने हो त अहिले दुलेगौडाको थापा हार्डवेयरको आडमा कार्की अटो वर्कसप एन्ड कार वास खुलेको छ नि त्यही बनाउन र धुलाउन लैजानु न जुनसुकै गाडी मर्मत गर्ने र हाइड्रोलिक ज्याकद्वारा गाडी धुने व्यवस्था रहेछ नि
2: हजुर हामी कहाँ सबै प्रकारका पेट्रोल डिजल तथा इभी गाडीहरू मर्मत गरिनुको साथै हाइड्रोलिक ज्याकद्वारा वासको व्यवस्था छ साथै कुनै पनि प्रकारको गाडी रिजर्भ तथा भाडामा चाहिएमा हामीलाई सम्झनुहोस् सम्पर्क कार्की अटो वर्कसप एन्ड कार वास दुलेगौडा प्रभु बैंक भन्दा 50 मिटर तल प्रोप्राइटर बुद्धि बहादुर कार्की मोबाइल 9860373310 र 9921653507
13: सुन शुद्धताको प्रतीक तपाईँको मेहनतको कमाई सही ठाउँमा लगानी होस् भन्ने हामी चाहन्छौ
4: विगत 15 वर्षदेखि उत्कृष्ट डिजाइन र सुनको शुद्धतामा ग्राहकको मन जित्न सफल
13: ओम प्रोसर आभूषण सुनचाँदी पसल दुलेगौडा भित्री बजार
2: आकर्षक तथा आधुनिक डिजाइनको गर गहना विवाहका सेटकै गहना खरिद बिक्री तथा साटफेर गर्नु परेमा हामीलाई सम्झनुहोस् वर्षौंदेखि विश्वासित आएको ओम प्रोसर आभूषण सुनचाँदी पसल शुक्ला गण्डकी 4 दुलेगौडा भित्री बजार प्रोप्राइटर भुज बहादुर सुनार
14: मोबाइल 9908535537 र 9806615899
15: ए बुढो एउटा राम्रो रेस्टुरेन्ट वा पार्टी प्यालेसको नाम भनिदिनु त तिजको दर खाने कार्यक्रमको लागि सबै कुरा मिलेको ठाउँ खोज्ने जिम्मा मलाई परेको छ कहाँ ठिक होला खै मेरो त साह्रै मन डुलेको डुलै भयो
0: लौ के मन डुलाउनु पर्यो होला र सिधै समय कटेजमा बुक गर न टाढा पनि छैन हरियाली र शान्त वातावरणमा रमाउन पाइने सुविधा सम्पन्न हल भएको त्यसैमाथि त्यसको अवसरमा दिदी बहिनीहरूलाई दर खाने कार्यक्रमको लागि सम्पूर्ण सेवामा विशेष छुटको पनि व्यवस्था रहेछ
16: अनि साना नानी बाबुदेखि ठूला मान्छे समेत खेल्न मिल्ने छुट्टा छुट्टै पिङ पानीको झरना र आकर्षक पार्क पनि भएको हुँदा टिकटक बनाउन र फोटो खिच्न गजब गजब सिन छ
15: ठाक्कैमा दिमागलाई भारी गराएछु पहिले यो बुढालाई सोध्नु पर्ने रहेछ नि खै बुढा फोन नम्बर दिनु त बुक गरिहाल्नु पर्यो पालो पाएन भने बर्बाद
4: हामी कहाँ स्थानीय उत्पादन सहितका स्वादिष्ट खानाका परिकार आरामदायी बास र पार्टी एवं कार्यक्रम आयोजना गर्न मिल्ने उपयुक्त हलहरू पनि उपलब्ध छन् साथै तीजको कार्यक्रम आयोजना गर्ने समूहलाई फर्किनका लागि टेम्पो र एभी भ्यानको निशुल्क व्यवस्था गरिनेछ
2: सम्पर्क संयोग कटेज एन्ड रेस्टुरेन्ट शुक्ला गण्डकी 9 ढोरबाराही फेरी प्रोपाइटर हरिचन्द्र महत मोबाइल 9825527763 र 9860705
16: र रामचन्द्र महत 9841616878
4: हाम्रो कार्यक्रम अरूको भन्दा राम्रो र विशेष हुन बचाइ
17: सुन्नुहोस् न ब्यानर बोर्ड र अफसेटको काम त सबै सिग्नल अफसेट प्रेसबाट नै गर्न पर्छ कि क्या हो राम्रो मात्र होइन उत्कृष्ट बन्छ कार्यक्रम
4: ओके ल डन
17: हजुर सिग्नल अफसेट प्रेस शुक्ला गण्डकी 4 दुलेगौडा गणपति लघुवित्त रहेको भवनमा
4: यहाँ फ्लेक्स प्रिन्ट ब्यानर होर्डिङ बोर्ड बनाइनुका साथै मायाको चिनो कप मेडल र प्रमाण पत्र बनाइन्छ पत्र पत्रिका पुस्तक कार्यालयका कागज पत्रहरू छाप भिजिटिङ कार्ड परिचय पत्र रजिस्टर ब्याच स्पिकर बिल भरपाई पासबुक ब्रोसर तमसुक र विवाहका कार्ड तथा निमन्त्रणा कार्ड वा शिलालेख बनाउनु परेमा हामीलाई सम्झनुहोस्
17: प्रोपाइटर गोविन्द सिग्देल फोन 9560285443 र 9847007087
18: घर बनाउन त सुरु गरियो पैसा भए पनि तनावै तनाव छ के गर्ने कसो गर्ने कहाँ जाने के ल्याउने के भए दाई पैसा भएपछि नि के को तनाव हो र हेर न भाइ घर बनाउन सुरु गरेको सामान लिन कहिले कुन पसलमा डुल्दा डुल्दा हैरान भएको छु
19: ल दाई पैसा भएपछि त बुद्धि लगाउने हो नि दुलेगौडाको थापा हार्डवेयर सप्लायर्समा जानुहोस् न जगदेखि ढलानसम्मका सबै सामान एउटै छाना मुनि पाइन्छ उच्च स्तरका छड सिमेन्ट रङ सेनेटरी फिटिङ जस्ता पाता सिपिभीसी
17: 0077
18: घर बनाउन त सुरु गरियो पैसा भए पनि तनावै तनाव छ के गर्ने कसो गर्ने कहाँ जाने के ल्याउने के भए दाई पैसा भएपछि नि के को तनाव हो र हेर न भाइ घर बनाउ

0: पाइन्छ। साथै खाने पानी योजनाको लागि आवश्यक सामग्री उपलब्ध गराइन्छ। थापा हार्डवेयर सप्लायर शुक्ला गण्डकी 4 दुलेगौडा नगरपालिका अगाडि प्रभु बैंक भन्दा 7 घर तल। प्रोप्राइटर महेश थापा। फोन 0564142636 मोबाइल 9856078302 र 9846078302।
1: एक सय 3 थोप्लो 8 अन्तर्मनको आवाज।

0: Admission open at Sims Caregiver Dulekoda.
1: CTVT को पाठ्यक्रममा आधारित 390 घण्टाको केयरकिभर तालिम सम्बन्धी भर्ना खुल्यो।
0: हाम्रा विशेषताहरू
1: अनुभवी एवं दक्ष प्रशिक्षकबाट प्रशिक्षण गराइने,
0: व्यवहारिक र प्रयोगत्मक सिकाइ,
1: रोजगारीका लागि मार्गदर्शन र सहयोग,
0: सेवामूलक गुणस्तरीय र प्रभावकारी तालिम,
1: स्वास्थ्य क्षेत्रमा करियर बनाउन उत्कृष्ट अवसर प्राप्त गर्न सकिने,
0: तालिम लिनका लागि चाहिने न्यूनतम योग्यता 18 वर्ष पूरा भए 45 वर्ष ननागेको, कम्तीमा 8 कक्षा उत्तीर्ण गरेको हुनुपर्नेछ।
1: सिट सीमित छ, शीघ्र सम्पर्क राख्नुहोस्। भर्ना गर्ने अन्तिम मिति यही भाद्र 31 गते सम्म।
0: स्थान धुलेगौडा एनआईसी एसिया बैंक भएको घर।
1: सम्पर्क 9556443043, 9041443628 र 9560171773।
0: Don't miss this opportunity. Admission are open. Secure your future in healthcare. शुक्ला गण्डकी नगर उद्योग वाणिज्य संघ ओडा व्यवस्थापन समिति ओडा नम्बर 4 प्रस्तुत गर्दछ खुल्ला तीज गीत प्रतियोगिता 2083 साथमा विविध सांस्कृतिक कार्यक्रम।
2: नेपाली नारीहरूको महान पर्व हरितालिका तीजको अवसरमा आयोजित खुल्ला तीज गीत प्रतियोगितामा सहभागी भई कार्यक्रमको शोभा बढाइदिनु हुन हार्दिक अनुरोध गर्दछौ।
0: पुरस्कारतर्फ प्रथम पुरस्कार नगद रु 25,000 रुपियाँ र प्रमाण पत्र,
2: द्वितीय पुरस्कार 15,000 रुपियाँ र प्रमाण पत्र,
0: तृतीय पुरस्कार 10,000 रुपियाँ र प्रमाण पत्र,
2: सान्त्वन पुरस्कार 5,000 र सहभागी समूहलाई 1,500 प्रदान गरिनेछ।
0: राष्ट्रिय लोकदोहोरी गायिका शीला आले साथमा स्थानीय कलाकारहरूको बेजोड प्रस्तुति।
2: प्रतियोगिता हुने मिति यही भाद्र 29 गते सोमबार।
0: समूह दर्ता गराउने अन्तिम मिति यही भाद्र 29 गते बिहान 10 बजेसम्म।
2: टिम दर्ता शुल्क 500 रुपियाँ।
0: प्रतियोगिता हुने स्थान शुक्ला गण्डकी 4 दुलेगौडा बेपी चोक।
2: प्रतियोगिता शुरू हुने समय बिहान 11 बजे।
0: आयोजक शुक्ला गण्डकी नगर उद्योग वाणिज्य संघ ओडा व्यवस्थापन समिति ओडा नम्बर 4।
2: सह आयोजक शुक्ला गण्डकी नगरपालिका वार्ड नम्बर 4 को कार्यालय।
0: थप जानकारीको लागि सम्पर्क 9806681166, 9841349304 र 9462626743।

0: काइली दिदी, आलु लगाउने बेला भयो, मल पाउनु भयो त?
1: ए दाई पनि घरै हुनुहुँदो रहेछ त?
2: खै ल्याउन त कहाँबाट ल्याएको निकान्छी, हाम्रो त बुढाले ल्याएका हुन्, मल पनि साह्रै राम्रो रहेछ।
3: सुन त माइली, गणपतिको सफल एकले टोलमा रहेको कुखुराको फार्ममा त एकदमै राम्रो ओतमा राखेर रा बनाएको मल पाइदो रहेछ, छिटो जाऊ त, अन्त भन्दा सस्तोमा पाइएछ है, मैले त त्यहीँबाट ल्याएको।
0: ए हो र, हस् दाई म आजै जान्छु।
4: हजुर, यस हाइजेनिक राज प्रालीमा गुणस्तरीय कुखुराका मल पाइनुका साथै होलसेल मूल्यमा ब्रोइलर र गिरिराज कुखुरा पनि पाइन्छ, साथै माछा चाहिएमा पनि हामीलाई सम्झनुहोस्।
5: हाइजेनिक राज प्राली, शुक्ला गण्डकी 8, सफल एकले टोल गणपते, प्रोप्राइटर रामकृष्ण भण्डारी, मोबाइल 9856062891।
6: टिकुली माया, आज पनि एउटा कुरा मान न भाई, चाडबाड आउन लाग्यो, पोखरातिर जाऊ न नयाँ नयाँ डिजाइनको कपडा किन्न।
7: यति किने हुन्न र, तँलाई मन पर्ने अनि तैले भनेको कपडाहरू पाइने पसल मलाई थाहा छ कि।
6: हो र, कहाँ छ र त्यस्तो?
7: दुलेगौडामा छ, कालिका फेन्सी स्टोर।
4: यहाँ तपाईँले चाहेको जस्तै विभिन्न डिजाइनका कुर्ता सलवार, लुङ्गी टी शर्ट सहित लेडिज र जेन्ट्सका लागि आवश्यक सम्पूर्ण किसिमका कपडाहरू उपलब्ध रहेका छन्।
8: नयाँ डिजाइन र आकर्षक पहिरनका लागि सबैको मन जित्न सफल
4: कालिका फेन्सी स्टोर्स, शुक्ला गण्डकी 4, दुलेगौडा, तरकारी लाइन, तारा देवी तरकारी पसल सँगै।
8: प्रोप्राइटर नवीन श्रेष्ठ, सम्पर्क 9556062028 र 9901479716।
4: एउटा कुरा थाहा पाइराख्नुहोस्, हामी पहिलाको ठाउँ भन्दा अलिकति माथि सरेका छौँ है।
8: पसल सरेको सूचना, शुक्ला गण्डकी 4, दुलेगौडामा विगत 28 वर्षदेखि सञ्चालनमा रहेको ओम एम आभूषण उद्योग पहिला भएको ठाउँबाट अहिले भीमसेन मन्दिर दुलेगौडाबाट भित्र गल्ली अजम्बरी इन्टरप्राइजेस नजिकै थप सेवा सुविधाको साथ सरेको सम्पूर्णमा जानकारी गराउँदछौ। प्रोप्राइटर मीन बहादुर सुनार 9853519122, 9808 र 9460769246।
9: आज पनि ढिला भयो।
10: यो मिठो सुगन्धले मेरो मन एकदमै शान्त हुन्छ प्रभु। आफ्नो सबै अलमल भनेर प्रभुसँगको यो आत्मीय क्षणले म एकदमै आनन्दित महसुस गर्छु।
11: मंगल दीप अगरबत्ती, सूर्य नेपालद्वारा वितरित एक उत्कृष्ट उत्पादन।
8: आधिकारिक विक्रेता थापा सप्लायर, शुक्ला गण्डकी 7, सेरा, प्रोप्राइटर राजबहादुर थापा, मोबाइल 9856020279।
12: टाइम चेकको साथमा मनकेवा कालिका सुन चाँदी पसल, दुलेगौडा हेल्पोस्ट चोक, आफ्नै भवनमा छापावाला सुनका आधुनिक डिजाइनका तयारी गर गहना र राशि अनुसारका पत्थर पाइन्छ। अर्डर अनुसारका गहना तयार गर्नुको साथै पुरानो गर गहना नयाँ गहनासँग साटफेर पनि गरिन्छ। प्रोप्राइटर बाजुराम सुनार, विनोद सुनार, मोबाइल 9816695301।
13: सत्य तथ्य निष्पक्ष समाचार सुसूचित हुन पाउने तपाईँको अधिकार।
8: धोरबाराही हाइलाइट्सको साथमा
4: छिटो छरितो र गुणस्तरीय सेवाको एउटै नाम, कृष्ण आर्ट्स एन्ड अफसेट प्रेस, अफसेट प्रेस, दुलेगौडा, बीपी चोक।
8: शिलालेख र छपाई सम्बन्धी सम्पूर्ण कामको लागि सम्झनुहोस्, सम्पर्क 9841649304।

0: नमस्कार एकै ढोल बाराकी एकै तीन श्रमण बातमिक फ्रिजको बिहान 10 बजेको ढोल बाराही हेडलाइन्समा अशोक विश्वकर्माको स्वागत छ। तपाईँ हामीलाई इन्टरनेट अनलाइनमा पनि www.radio.com.np र हाम्रो पात्र मोबाइल एप मार्फत विश्वभरि एकसाथ सुन्न सक्नुहुनेछ। ढोल बाराही हेडलाइन्समा अब समाचारहरू सुन्नुहोस्। आज हरितालिका तीज पर्व मनाइँदैछ। भदौको शुक्ल तृतीयामा व्रत बसेर शिवको पूजा उपासना गरेमा पारिवारिक सुख शान्ति र कल्याण प्राप्त हुने धार्मिक विश्वाससहित तीज पर्व मनाइन लागेको हो। हिजो दर्ख आएपछि औपचारिक रूपमा शुरू भएको तीज पर्व यस वर्ष भोलि ऋषि पञ्चमी गरेर सकिनेछ। तीजको अवसरमा पशुपतिनाथ सहित देशैभरिको शिव मन्दिरमा आज बिहानैबाट भक्तजनको घुइँचो लागेको छ। तर विगतमा जस्तो यस वर्ष तीजको उत्सव छैन, हालैको भोटेको शिवबाडीले पुर्याएको क्षतिको प्रभाव तीज पर्वमा समेत परेको छ। आज तीज मनाउन महिलाहरूलाई विदा दिएको छ। दर खाएपछि आज तीजको व्रत बस्ने प्रचलन रहेको छ। तीजको व्रत बस्दा आफ्नो स्वास्थ्य ख्याल गर्न डाक्टरहरूले सुझाव दिएका छन्। आफ्नो स्वास्थ्य अवस्थालाई ख्याल गरेर सक्ने भए मात्रै निराहार व्रत बस्ने, नभए व्रत बस्दा प्रशस्त पानी, फलफूल र जुस खान डाक्टरहरूले सुझाव दिएका छन्। निराहार व्रत बस्दा शरीरमा पानीको कमी भएर बेहोस हुन सक्ने जोखिम रहेको छ। सक्नेले निराहार, नसक्नेले जलाहार र त्यो पनि नसक्नेले फलाहार व्रत बस्न सकिने धर्मशास्त्रमा उल्लेख गरिएको छ। स्वास्थ्य ठिक नहुनेले गहुँको रोटी, मकैको रोटी, स्याउ, सुन्तला, केरा जस्ता फलाहार सेवन गरेर पनि व्रत बस्न सकिने धार्मिक मान्यता रहेको छ। तनहुको शुक्ला गण्डकी नगरपालिकाका दुईवटा प्रमुख बजारहरू खैरनीटार र दुलीगौंडामा आज तीज विशेष कार्यक्रममा आयोजना हुने भएका छन्। नेपाली हिन्दू महिलाहरूको महान पर्व हरितालिका तीजको अवसरमा खैरनीटार बजारमा शुक्ला गण्डकी नगर उद्योग वाणिज्य संघ अन्तर्गत वडा व्यवस्थापन समिति 6 र 7 को संयुक्त आयोजनामा तीज विशेष कार्यक्रम गरिने भएको हो। कार्यक्रममा खुल्ला तीज गीत प्रतियोगिता तथा विद्यालय स्तरीय नृत्य प्रतियोगिता आयोजना गरिने आयोजकले जनाएको छ। यस्तै कार्यक्रममा चर्चित लोक तथा दोहरी गायिका कला लम्सालको पनि विशेष सांगीतिक प्रस्तुति रहनेछ। यस्तै दुलीगौंडा बजारमा शुक्ला गण्डकी नगर उद्योग वाणिज्य संघ अन्तर्गत वडा व्यवस्थापन समिति 4 को आयोजनामा तीजको दिनमा खुल्ला तीज गीत प्रतियोगिता हुने भएको छ। कार्यक्रममा गायिका शीला आलेको विशेष सांगीतिक प्रस्तुति तथा चर्चित नृत्यांगना प्रगति पुनको समेत नृत्य प्रस्तुति रहेको वडा व्यवस्थापन समिति 4 का अध्यक्ष बालकृष्ण विकले जानकारी दिनुभयो। खैरनीटार र दुलीगौंडामा विगतदेखि तीजको अवसरमा छुट्टा छुट्टै कार्यक्रम आयोजना हुँदै आएकोमा त्यसैलाई निरन्तरता दिन यस वर्ष पनि कार्यक्रम गर्न लागि आयोजकले जनाएको छ। यससँगै शुक्ला गण्डकी नगरपालिका र आसपासका क्षेत्रमा समेत तीजलाई लक्षित गरेर विभिन्न सांस्कृतिक तथा मनोरञ्जनात्मक कार्यक्रम आयोजना हुने भएको छ। नेपाली कांग्रेसले आगामी 15 महाधिवेशनमा पार्टीका कुनै पनि सदस्य नछुटुन् भन्ने उद्देश्यले अधिवेशन प्रक्रियालाई अगाडि बढ़ाउने निर्णय गरेको छ। सभापति गगन कुमार थापाको अध्यक्षतामा बसेको केन्द्रीय कार्य सम्पादन समितिको बैठकले विशेष महाधिवेशनमा सहभागी नभएका तर पार्टीमा सक्रिय रहेका सदस्यलाई समेत अधिवेशन प्रक्रियामा समेट्ने निर्णय गरेको हो। बैठकले असोजको 3 र 4 गते वडा अधिवेशनबाट शुरू हुने तथा असोजको 16 देखि 19 गतेसम्म काठमाडौँमा हुने 15 महाधिवेशनको तयारी अन्तिम चरणमा पुगेको जनाएको छ। महाधिवेशनको उद्घाटन असोजको 16 गते दिउँसो 1 बजे खुल्ला मञ्चमा हुने कांग्रेसले जनाएको छ। कांग्रेसले पार्टीको सदस्यता व्यवस्थापन प्रक्रियामा विभिन्न कारणले अध्यावधिक हुन छुटेको क्रियाशील सदस्यलाई समेत महाधिवेशनमा सहभागी गराउने निर्णय गरेको छ। त्यस्तै पार्टी परित्याग गरेका, अनुशासनको कार्यवाहीमा परि सदस्यता गुमाएका र प्रचलित कारण बमोजिम पार्टी सदस्य बन्न नमिल्ने बाहेक अन्य सदस्यलाई अधिवेशन प्रक्रियाबाट वञ्चित नगरिने कांग्रेसले निर्णय गरेको छ। विगतमा तीज आउनु हप्ताउ अगाडि रौनक शुरू हुन्थ्यो। तीजका गीतहरू घन्किन्थे, नाच गान, दर खाने लगायतका कार्यक्रमहरू हुने गर्दथ्यो। तर गएको भदौको 10 गतेको भोटेकुसी बाढ़ीका कारणले यस वर्ष तीज खल्लो बनेको छ। विपदको पीड़ा र प्रभावित बस्तीमा उत्सव छैन। रसुवा, नुवाकोट, धादिङ, गोर्खा मात्र होइन देशका अरू ठाउँमा पनि यो विपदको पीड़ा रहेको छ। बाढ़ीले खण्डहर बनाएका बस्ती त सुनसान नै छन्। बाढ़ीबाट अहिलेसम्म 1300 188 जनाले ज्यान गुमाएका छन्। झण्डै 5000 सम्पर्क विहीन रहेका छन्। कतिपयको घर बगेका छन्। आज 20 दिन पनि प्रभावित क्षेत्रमा खोज उद्धार राहत व्यवस्थापन लगायतका काम भइरहेका छन्। तेजलाई औपचारिकतामा सीमित राखेर आज काठमाडौँको पशुपतिनाथ सहित देशका विभिन्न स्थानमा पनि भक्तजनहरू पुगेका छन्। तर विगतमा जस्तो चहल पहल र भीड़भाड भने नभएको पाइएको छ। आज राष्ट्रिय बाल अधिकार दिवस बालपनको रक्षा भविष्यको सुरक्षा भन्ने नाराका साथमा मनाइँदैछ। बालमन्त्री वातावरणमा बाल अधिकार परिवर्तन गर्न र गराउन नागरिक समाज र सबै सरकारवालाहरूलाई थप जिम्मेवार र जवाबदेही बनाउने उद्देश्यले हरेक वर्ष भदौको 29 गति राष्ट्रिय बाल अधिकार दिवस मनाउने प्रचलन रहेको छ। गएको भदौको 10 गति भोटेकुसी हुँदै त्रिशुली नदीमा आएको विनाशकारी बाढ़ीका कारण रसुवा, नुवाकोट, धादिङ लगायतका जिल्लामा जनधनको क्षतिका कारण बुवा, आमा, संरक्षक र अभिभावक गुमाएका, बेपत्ता भएका र बालबालिका स्वयं घाइते वा बेपत्ता भएका बालबालिकाको दार राहत र संरक्षण गर्नुपर्ने आवश्यकता रहेको छ। त्यस्ता बालबालिकालाई अस्थायी संरक्षण र मनोसामाजिक परामर्श लगायतका सेवा उपलब्ध गराउन पहल भइरहेको राष्ट्रिय बाल अधिकार परिषदका सूचना अधिकारी रामबहादुर चन्दले बताउनुभयो। यस अवसरमा आज परिषद लगायतका विभिन्न संस्थाहरूले कार्यक्रमको आयोजना गरेका छन्। नेपाली साहित्यका विराट प्रतिभा महाकवि लक्ष्मीप्रसाद देवकोटाको 67 स्मृति दिवस विभिन्न कार्यक्रमका साथमा आज मनाइँदैछ। नेपाल प्रज्ञा प्रतिष्ठानले पहिलो पटक महाकवि देवकोटाको स्मृति दिवस मनाउन लागेको प्राज्ञ परिषद सदस्य नवीन अभिलाषीले जानकारी दिनुभयो। आज दिउँसो महाकवि देवकोटा संग्रहालय मैती देवीमा महाकवि देवकोटा मिथ र यथार्थ विषयक गोष्ठी गर्न लागि उहाँले बताउनु भएको छ। कार्यक्रममा उहाँका छोरा पद्म देवकोटाले स्मृति र महादेव व्यवस्थीले समीक्षा पत्र प्रस्तुत गर्ने कार्यक्रम रहेको छ। महाकवि देवकोटाको जन्म 27 कार्तिक 1966 साल अर्थात कार्तिकको कृष्ण औंसी अर्थात लक्ष्मी पूजाका दिनमा काठमाडौँको दिल्ली बजारमा भएको थियो। उहाँको निधन भने 29 भदौ 2016 भएको हो। 10 वर्षको उमेरमा कविता लेख्न शुरू गर्नुभएका देवकोटाका थुप्रै महाकाव्य, खण्डकाव्य, निबन्ध, कथा, नाटक, उपन्यास, गीत, समालोचना र फुटकर कविताहरू प्रकाशित रहेका छन्। नेपाली साहित्यमा उहाँको सबैभन्दा बढ़ी कृति रहेको छ। यी कृतिका माध्यमबाट देवकोटाले नेपाललाई अन्तर्राष्ट्रिय स्तरमा चिनाउनु भएको छ। नेपाली साहित्यमा आधुनिक महाकाव्य लेखनको उत्थालनी गर्नुभएका देवकोटाको मुनामदन खण्डकाव्य नेपाली भाषामा प्रकाशित हालसम्म सबैभन्दा बढ़ी बिकेको पुस्तक रहेको छ। काभ्रेको बलथली स्थित एक रिसोर्टमा नेकपा एमाले पुनर्गठन कार्यदलका नेताहरू शनिबारदेखि आवासीय छलफलमा जुटेका छन्। कार्यदलका संयोजक रामबहादुर थापा र सदस्य सचिव शंकर पोखरेलको अलग अलग प्रतिवेदन तयार भएपछि नेताहरू आवासीय बैठक नै राख्ने निष्कर्षमा पुगेका हुन्। शनिबारदेखि हरूले साँझदेखि छलफल थालेका हुन्। यो आवश्यक बैठकमा निर्वाचन पराजय पछाडि नेता कार्यकर्ताबाट प्रत्यक्ष र सर्वेक्षण मार्फत दिएका सुझावहरू समेटेर तयार पारिएको विभिन्न प्रतिवेदनमाथि छलफल हुने भएको छ। पार्टी पुनर्गठन बारे पोखरियलले तयार पारेको प्रतिवेदनमा थापाले असहमति जनाउँदै 39 पृष्ठको अलग्गै प्रतिवेदन पेश गरेकाले मुख्य छलफल यसैमा केन्द्रित हुने देखिएको छ। तर पुनर्गठन छलफलमा अरू प्रतिवेदनले पनि प्रभाव पार्ने नेताहरूले बताएका छन्। प्रदेशबाट संकलित सुझाव र निर्वाचन समीक्षाका प्रतिवेदनहरू पनि बैठकमा राखिने बताइएको छ। भोटेकोशी बाढ़ी प्रभावित परिवारका लागि सरकारले स्थायी आवास निर्माण नभएसम्म मासिक कम्तीमा 15,000 रूपियाँ आवास भाड़ा दिने निर्णय गरेको छ। गएको बिहिबार बसेको मन्त्री परिषदको बैठकले 4 जनासम्मका परिवारलाई मासिक 15,000 र 4 जनाभन्दा धेरै सदस्य भएका प्रति व्यक्ति थप 2,000 रूपियाँका दरले राहत रकम उपलब्ध गराउने निर्णय गरेको संचार मन्त्री डाक्टर विक्रम तिमल सिन्हाले जानकारी दिनुभयो। मन्त्री तिमल सिन्हाले सामाजिक सञ्जाल मार्फत यो जानकारी दिँदै बाढ़ी प्रभावितको राहत, पुनर्स्थापना र पुननिर्माण सरकारको उच्च प्राथमिकतामा रहेको बताउनु भएको छ। मासिक नगद भाड़ा सुविधा लिन नचाहने परिवारका लागि सरकार आफैले स्थायी घर नबनिन्जेलसम्म अस्थायी आवासको व्यवस्था गरिदिने विकल्प पनि खुल्ला गरेको छ। यसका लागि तथ्याङ्क संकलन गर्न पालिकामा फारम पठाइसकिएको पनि मन्त्री तिमिल सिन्हाले जानकारी दिनुभयो। तनहुको रिसिङ गाउँपालिका एक झापुटार स्थित सिनो हाइड्रो पावरको पार्किङ स्थलमा रहेको 400 केभीको जेनेरेटरमा आगलागी भएको छ। आइतबार करिब 4 बजे आगलागी भएको खबर प्राप्त भएपछि प्रहरी सहायक निरीक्षक पिताम्बर अधिकारीको कमाण्डमा टोली खटिएको थियो। स्थानीयको सहयोगमा साँझ 4:45 बजे आगो पूर्ण रूपमा नियन्त्रणमा आएको तनहु प्रहरीले जनाएको छ। आगलागीबाट जेनेरेटर बाहेक अन्य क्षति नभएको पनि बताइएको छ। तनहुको आबुखैरणी गाउँपालिका 3 सञ्चालन हुँदै आएको साप्ताहिक हाट बजार 184 हप्तामा पुगेको छ। हाट बजार किसानका उत्पादन सहज रूपमा बारीबाट बजारसम्म पुर्याउने माध्यम बन्न पुगेको छ। विक्रमसम्म 2079 फागुनदेखि शुरू भएको यो हाट बजार अहिले स्थानीय बासिन्दा किसान र साना व्यवसायका लागि महत्वपूर्ण केन्द्रका रूपमा स्थापित भएको छ। हरेक शुक्रबार लाग्ने यस हाट बजारमा बिहानैबाट चहल पहल शुरू भएको छ। गाउँघरमा उत्पादन भएका तरकारी फलफूल अन्नबाली दाल अचार घिउ मह घरेलु परिकारदेखि लिएर हस्तकलाका सामग्रीसम्म बिक्रीका लागि लैजाने गरेका छन्। स्थानीय महिलाले तयार पारेको परम्परागत खाद्य परिकार पनि त्यहाँ विशेष आकर्षण बन्ने गरेको पाइएको छ। गाउँपालिकाका कृषि शाखा प्रमुख सन्तोष केसीका अनुसार हाट बजारले किसानलाई आफ्नो उत्पादन सिधै उपभोक्तासम्म पुर्याउने अवसर प्रदान गरेको छ। अब अन्तर्राष्ट्रिय समाचार। फारसको खाडीका देशहरू र इरान बीचमा हर्मुज जलमार्गको प्रस्ताव सम्बन्धी हुने भनिएको उच्चस्तरीय बैठक स्थगित भएको छ। ओमानका विदेश मन्त्री सईद बद्र अब्बु सादीले आइतबार राति सामाजिक सञ्जाल मार्फत सोमबारका लागि तय गरिएको क्षेत्रीय बैठक स्थगित गरेको जानकारी दिनुभयो। इरानको फार्स समाचार एजेन्सीका अनुसार केही क्षेत्रीय देशहरूको आग्रहमा तेहरान र मस्कटको संयुक्त निर्णय बमोजिम बैठक स्थगित गरिएको हो। इरानले ओमानसँग समन्वय गरेर बैठकका लागि उपयुक्त मिति पछाडि तय गर्ने जनाइएको छ। बैठक स्थगित हुनु अगाडि नै साउदी अरेबियाले शुक्रबार भएको ड्रोन आक्रमणमा क्षति पुगेको आफ्ना प्रमुख 1200 किलोमिटर लामो पूर्व पश्चिम पाइपलाइन सञ्चालन बन्द गरेको छ। हर्मुजलाई छलेर मध्य पूर्वको तेल निकासी गर्ने मुख्य मार्ग मानिएको यो पाइपलाइन बन्द भएपछि सोमबार बजार खुल्दा तेलको मूल्यमा भारी वृद्धि भएको छ। बेलायतका पूर्व प्रधानमन्त्री बोरिस जोनसन र उच्च तहका युरोपेली सुरक्षा अधिकारीहरू रूसी आक्रमणबाट बच्न सफल भएका छन्। उनीहरू सवार रहेको रेल छुटेको केही समयपछि युक्रेन पोल्याण्ड सीमा नजिकै एक युक्रेनी रेलमाथि रूसी ड्रोनले आक्रमण गरेको थियो। याहोदिनमा भएको आक्रमणमा रेलको इन्जिनमा क्षति पुगे पनि कुनै पनि मानवीय क्षति भने नभएको बीबीसीले जनाएको छ। युक्रेनी अधिकारीहरूका अनुसार आक्रमण हुनु अगाडि नै सबै यात्रुलाई सुरक्षित रूपमा रेलबाट बाहिर निकालिएको थियो। अब अन्तिममा खेल समाचार। भारतले साबिक विजेता श्रीलंकालाई 72 रनले पराजित गर्दै महिला टी20 एसिया कपको उपाधि जितेको छ। दुबईमा हिजो भएको फाइनलमा टस जितेर पहिला ब्याटिङ गरेको भारतले निर्धारित विश्वओभरमा 5 विकेट गुमाएर 183 रन बनाएको हो। भारतका लागि सेफाली वर्माले 39 बलमा 68 रन तथा स्मृति मन्दनाले 50 बलमा 59 रनको योगदान दिनुभयो। 184 रनको लक्ष्य पछ्याएको श्रीलंकाले शुरूआतदेखि नै भारतीय बलरको दबावको सामना गर्नु परेको थियो। श्रीलंकाको टोली 18 ओभर 4 बलमा 111 रनमा नै अल आउट भएको हो। कप्तान चामारी अथापाथ्युले सर्वाधिक 36 रन बनाउनु भएको छ। यी दुई टोलीबीच भएको 7 फाइनल मध्ये भारतले 6 पटक उपाधि जितेको हो। एसीसी प्रिमियर कपको उपाधि जितेको नेपाली क्रिकेट टोली आइतबार स्वदेश फर्किएको छ। मलेसियामा शनिबार सम्पन्न फाइनलमा यूएईलाई पराजित गर्दै उपाधि जितेको र एसिया कपमा छनौट भएको नेपाली टोली आइतबार राति नेपाल आइपुगेको हो। ट्रफीका साथमा फर्किएको नेपाली टोलीलाई क्यानका सचिव पारस खड्का लगायतले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा स्वागत गरेका थिए। मलेसियाको वायुमास ओभलमा भएको फाइनल खेलमा नेपालले यूएईमाथि जित निकालेको थियो। नेपालका कप्तान सन्दीप लामिछाने प्रतियोगिताको सर्वोत्कृष्ट खेलाड़ी घोषित हुनुभयो। विमानस्थलमा पत्रकारहरूसँग कुराकानी गर्दै कप्तान सन्दीप लामिछानेले सबैजनाको मेहनतले सफल भएको प्रतिक्रिया दिनुभएको छ। अब नेपाली टोली केही दिनमा एसियन गेम्सका लागि जापान प्रस्थान गर्ने भएको छ। हवस् त विविध खबरहरू सँगसँगै बिहान 10 बजेको ध्रुव बाराही हाइलाइट्स आजको लागि सकिएको छ। दिउँसो 2 बजे हामी थप विवरण सहितका समाचार लिएर फेरि उपस्थित हुन्छौं। त्यतिन्जेलसम्मका लागि समाचार कक्षका सम्पूर्ण युनिटसँगै म अशोक विश्वकर्मा बिदा हुने आज्ञा चाहन्छु। रेडियो ढोरबाराही 103.8 मेगाहर्ज सुन्दै गर्नुहोला। नमस्कार।
1: तपाईको वरिपरि गाउँ टोलका कुनै पनि घटना गतिविधि वा कार्यक्रम बारे हामीलाई जानकारी दिनुहोस्। हामी समाचारको रूपमा प्रसारण गर्नेछौ। खबर टिपाउन हामीलाई इमेल वा फोन गर्नुहोस्। हाम्रो टेलिफोन नम्बर 0654141100 वा dhurbarahiefm@gmail.com मा इमेल गर्नुहोस्।
2: सुवर्ण अवसर
3: अब दुलेगौडा स्थित महर्षि आयुर्वेद फर्मामा आयुर्वेद डाक्टर विवश बास्तोला द्वारा आयुर्वेद मौलिक पद्धतिबाट विभिन्न रोगहरूको सफल उपचार।
2: आयुर्वेद औषधि, आयुर्वेद थेरापी एवं अनुभवी आयुर्वेद डाक्टर द्वारा उपचार हुने रोगहरू,
3: पेट सम्बन्धी समस्याहरू, ग्यास्ट्रिक, वायुगोला, कब्जियत, अरुची, पेट दुख्ने, पोल्ने, अमिलो पानी आउने जस्ता समस्या,
2: पाइल्स, फिसर, फिस्टुला, बेरो फर्कने र पीएनएस को सफल उपचार,
3: फिनास, नाकको एलर्जी, नाकमा मासु पलाएको,
2: मृगौलाको पत्थरी, पिसाब पोल्ने, प्रोस्टेट सम्बन्धी समस्या,
3: स्त्री तथा प्रसूति रोग, महिनावारी गडबडी, सेतो पानी बग्ने, निसन्तान तथा यौन दुर्बलता, पीसीओडी,
2: नसा तथा बाथ सम्बन्धी रोगहरू, ढाड कम्बरको दुखाई, घुँडा खिएको तथा अन्य सम्पूर्ण नसा रोग,
3: जन्डिस, टाउको दुख्ने, अनिन्द्रा, हात खुट्टा गल्ने, पोल्ने र झमझम गर्ने,
2: साथै पुराना निको नभएको घाउ, छाला सम्बन्धी रोगहरू, एलर्जी, धुपी, दात जस्ता दीर्घ रोगको सफल उपचार।
3: उपचार हुने स्थान महर्षि आयुर्वेद फर्मा दुलेगौडा। पुनश्च महर्षि आयुर्वेद फर्मा पहिले भएको स्थानबाट केही माथि दुलेगौडा बस पार्क नजिकै रिटी कुमारी स्टोर सँगैको सटरमा थप नयाँ व्यवस्थापनको साथमा सरेको सहर्ष जानकारी गराइन्छ।
1: तपाईँ घर बनाउँदै हुनुहुन्छ? अब एक पटक सोच्नुहोस्, प्लास्टर गरी रंग लगाउँदा आउने खर्च भन्दा कम खर्चमा, त्यो पनि बिना झन्झट, विभिन्न डिजाइनको ढुङ्गा छानेर लाउनुहोस्।
4: हजुर, टेबल, भर्यान, स्लोप, ढलान, आँगन, घरको भित्तामा लगाउने विभिन्न डिजाइन र कलरका अर्थिङ, माकुरे तथा रोटा पोल्ने ढुङ्गा र कटपिस ढुङ्गाहरू फिक्स प्राइसमा पाइन्छ।
1: सुलभ मूल्य, वर्षौं वर्ष टिकाउ, 2 दशकदेखि तपाईँको विश्वासलाई कायम राख्दै निरन्तर सेवामा समर्पित छौ। तपाईँको विश्वास नै हाम्रो सन्तुष्टि।
5: संसार ढुङ्गा कटिङ उद्योग, शुक्लागन्धकी 2 काछे पानी तनहु, प्रोप्राइटर रमेश भुजेल, फोन 98562375 र 98011325475।
6: ल किन हो हाम्रो दिदी त छोराको बर्थडेको दिनमा पनि खुसी देखिनुहुन्न त?
7: हेर्न कान्छे, यतिका पाहुना आउनु भएको छ, मलाई त मासु कहाँबाट ल्याउने भनेर पो साह्रै चिन्ता भयो।
6: बजारै भरि फ्रेस आउँछ त, जहाँबाट ल्याए पनि हुन्छ भो, केको चिन्ता लिनु भएको छ यो दिदीले?
8: चिन्ता होइन नि बहिनी, मासु त जहाँ विश्वास त्यहाँबाट मात्र लिनु पर्छ।
6: त्यसो भए विवेक ढुङ्गानाको शुक्ला गण्डकी फ्रेस हाउसमा जानुहोस्, आजकल सबैको पहिलो रोजाई त्यही बनेको छ।
3: शुक्ला गण्डकी फ्रेस हाउस दुलेगौडा तनहु, पञ्चमुनि स्कूलको अगाडि सिकेन्द्र फिस हाउसको आडैमा, शाखा पसल दुलेगौडा भित्री बजार, साङ्लीला विकास बैंकको पछाडि। यहाँ विवाह, व्रतबन्ध, पास्ने, पिकनिक, पार्टी, भोज भतेरका लागि आवश्यक खसी र कुखुराका मासु पाइनुका साथै जिउँदो खसी, बोका, पूजाका लागि चाहिने बोका र लोकल कुखुरा पनि पाइन्छ। साथै ताजा अन्डा, ससेज र फ्रेन्च फ्राई चाहिएमा पनि हामीलाई सम्झनुहोस्।
5: प्रोप्राइटर विवेक ढुङ्गाना, जानकी ढुङ्गाना, मोबाइल 98560661136 र 98151663636।
6: ल न हो छिटो निस्क, अहिले फर्किन ढिलो हुन्छ के। बिहेको कपडा भनेपछि राम्रो राम्रो रोज्नै पर्यो, फेरि पोखरा पुग्नु छ। बिहेको कपडा किन्न पनि पोखरा जानु पर्छ र, यही युनाइटेड सप्लायर्समा छँदैछ नि। बुवा आमा अनि भाइ बहिनीको लागि पनि त नयाँ कपडा किन्नु पर्यो, यता भने जस्तो पाइँदैन, त्यसमाथि महँगो होला नि। त्यसको त चिन्तै नगर्नु न दिदी, डिजाइन पनि खोजे जस्तो पाइन्छ, मूल्य त झनै मिल्छ, एकचोटि गएर त हेर्नुहोस्।
9: हजुर, विवाहको कपडा, स्तरीय कोट, सुट पाइन्ट, स्कूल कलेजको ड्रेस पाइनुका साथै लेडिज आइटम, साडी, लेगिज, टप्स, कुर्ता सुरुवाल र थाङका कपडाहरू होलसेल मूल्यमा बिक्री गरिन्छ। साथै इमर्जेन्सी सिलाइको समेत व्यवस्था छ।
10: सम्पर्क युनाइटेड सप्लायर्स, दुलेगौडा हेल्प पोस्ट चोक, प्रोप्राइटर कृष्णराज पण्डित, फोन 065414008।

0: आपाको घरको डेकोरेसन कस्तो राम्रो भन्छन्। आज त यो बाटो आउँदा यसको घरमा नगै भएन।
1: ए तिमी पो बस्दै गर है, म तिम्रो लागि चिया बनाएर ल्याउँछु।
0: ओहो यस्तो राम्रो डेकोरेसन रहेछ र पो, सबैले कुरा गरेका। दिपा ए दिपा, यस्तो राम्रो दराज टेबल अनि यो कहाँबाट ल्याएको तिमीले?
1: त्यही दुलेगौडा बजारमा छ नि दीर्घाई फर्निचर सोरुम, त्यहीबाट ल्याएको।
0: ए त्यसो भए त म गइहाले,
1: चिया त पिएर जाऊ,
0: अहिले हतार छ, पछि आउँदै गरौला है।
2: दीर्घायु फर्निचर सोरुम,
1: हामी कहाँ स्टील तथा काठका सम्पूर्ण सामानहरू, दराज, पलङ, डाइनिङ टेबल, मोबेट, सोफा लगायत पर्दा, कार्पेट, डोर ब्याट र फर्निचरका सम्पूर्ण सामानहरू सुखद मूल्यमा पाइनुको साथै अर्डर अनुसार तयार पारिन्छ।
3: एभरेस्ट स्टील र नेपालको नम्बर वान कम्पनी बागमती कुर्सीको अधिकृत विक्रेता दीर्घायु फर्निचर सोरुम, दुलेगौडा बजार, प्रोप्राइटर लक्ष्मीराज वाग्ले। सम्पर्क 9846061268 र 9556602068।
4: सुन्नु न, गाउँमा आमालाई साह्रै भएको छ अरे, तपाईँ त आजै जानुस् भयो।
5: अनि यति अबेला भइसक्यो, गाउँ जाने मोटर नपाएर अलपत्र परिन्छ कि?
4: त्यसको चिन्ता लिनै पर्दैन नि, खैरिनी झरेपछि त सापकोटा दाईको होटलमा बसेर भोलि बिहानै बाटो लागि हुन्छ नि।
5: ए होटल फ्यामिली छ नि है, हुन्छ म आजै जान्छु।
6: हजुर, विगत 13 वर्षदेखि तपाईँहरूकै सेवामा समर्पित खैरिनी चार आर्मी ब्यारेकको ठिक पारी रहेको यस होटल फ्यामिलीमा स्वच्छ र स्वादिष्ट खाना र एटेच बाथरूम सहितका सुविधा सम्पन्न सबै खाले कोठाहरू उपलब्ध रहेका छन्। साथै लोकल कुखुरा, हाँसको छोइला, बदेलको मासु, क्याङ्दी र सुरौदी खोलाको माछाको स्वादिलो परिकारका लागि पनि हामीलाई सम्झनुहोस्।
5: होटल फ्यामिली एन्ड लज, खैरनी टार बजार, प्रोप्राइटर अर्जुन सापकोटा। मोबाइल 9856023420, 9801454674 र 9846023420।
7: सुवर्ण अवसर, सुवर्ण अवसर, सुवर्ण अवसर।
8: अब दुलेगौडा स्थित महर्षि आयुर्वेद फर्मामा आयुर्वेद डाक्टर विवश बास्तोलाद्वारा आयुर्वेद मौलिक पद्धतिबाट विभिन्न रोगहरूको सफल उपचार,
7: आयुर्वेद औषधि, आयुर्वेद थेरापी एवं अनुभवी आयुर्वेद डाक्टर द्वारा उपचार हुने रोगहरू,
9: पेट सम्बन्धी समस्याहरू, ग्यास्ट्रिक, वायुगोला, कब्जियत, अरुची, पेट दुख्ने, पोल्ने, अमिलो पानी आउने जस्ता समस्या,
7: आइल्स, फिसर, फिस्टुला, बेरो फर्कने र पीएनएस को सफल उपचार,
9: फिनास, नाकको एलर्जी, नाकमा मासु पलाएको,
7: मृगौलाको पत्थरी, पिसाब पोल्ने, प्रोस्टेट सम्बन्धी समस्या,
9: स्त्री तथा प्रसूति रोग, महिनावारी गडबडी, सेतो पानी बग्ने, निसन्तान तथा यौन दुर्बलता, पीसीओडी,
7: नसा तथा बाथ सम्बन्धी रोगहरू, ढाड कम्बरको दुखाई, घुँडा खिएको तथा अन्य सम्पूर्ण नसा रोग,
9: जन्डिस, टाउको दुख्ने, अनिन्द्रा, हात खुट्टा गल्ने, पोल्ने र झमझम गर्ने,
7: साथै पुराना निको नभएको घाउ, छाला सम्बन्धी रोगहरू, एलर्जी, धुपी, दात जस्ता दीर्घ रोगको सफल उपचार,
8: उपचार हुने स्थान महर्षि आयुर्वेद फर्मा दुलेगौडा। पुनश्च महर्षि आयुर्वेद फर्मा पहिले भएको स्थानबाट केही माथि दुलेगौडा बस पार्क नजिकै रिडी कुमारी स्टोर सँगैको सटरमा थप नयाँ व्यवस्थापनको साथमा सरेको सहर्ष जानकारी गराइन्छ।
10: कान्छे, भोलि घर पूजा गर्नु पर्ने, कलेजबाट फर्कदा पूजा सामग्री लिएर आऊ है।
11: हस् मम्मी, नयाँ घरमा फूल रोप्न गमलाहरू पनि ल्याउने भन्नुभएको होइन?
10: हुन्छ हुन्छ, तर पाएसम्म माटोकै गमला राम्रो भन्छन्, कतै पाइन्छ र?
11: पाइन्छ नि, दुलेगौडाको सेन्सीका पूजा सामग्री पसलमा हजुरले भन्नुभएको सबै कुरा आइपुग्छ, चिन्तै नगर्नु न।
8: हजुर, हामी कहाँ रुद्री, एकहा, व्रतबन्ध, घर पैचो, नौ ग्रह, ग्रह शान्ति, लाखवती, महायज्ञ, सत्यनारायण पूजाका सामग्री पाइनुका साथै माटोबाट बनेका सबै प्रडक्टहरू थोक तथा खुद्रा मूल्यमा उपलब्ध रहेका छन्।
12: सेन्सीका पूजा सामग्री पसल, प्रभु बैंक भन्दा एक घर माथि बजाज शोरूम सँगै।
8: प्रोप्राइटर समीक्षा गुरुङ, सम्पर्क 9846633101 र 9648883522।
13: विद्यार्थी भाइ बहिनीहरू, आज म तिमीहरूलाई धुम्रपानको बारेमा पढाउँदैछु, ध्यान दिएर सुन है।
5: म्याडम, धुम्रपान भनेको के हो?
13: ल सुन, धुम्रपान भन्नाले खास गरी सुर्तीजन्य पदार्थको धुवा खानु हो। चुरोट, बिँडी, तमाखु, कक्कड़ जस्ता सुर्तीजन्य पदार्थको सेवन गर्नु हो। धुम्रपानको धुवामा 7000 भन्दा बढी किसिमका रासायनिक तत्व पाइन्छन्, ती मध्ये 69 भन्दा बढी तत्वले क्यान्सर गराउँदछ।
5: अनि धुम्रपान तथा सुर्तीजन्य पदार्थ सेवन गर्दा कस्ता कस्ता असर देखिन्छ?
14: सुर्तीजन्य मैडम?
13: धूम्रपान तथा सुर्तीजन्य पदार्थ सेवन गर्दा मुख, फोक्सो, पेट, फियो, आन्द्रा, मूत्र नली, पाठेघर आदिको क्यान्सर हुन्छ। दम, दीर्घ श्वास प्रश्वास रोग, उच्च रक्तचाप, हृदयघात, मस्तिष्क घात, गर्भपतन हुने, कम तौलको बच्चा जन्मने, अवधि पूरा नभई बच्चा जन्मने, मृत बच्चा जन्मने आदि गराउँदछ। त्यति मात्रै कहाँ हो र, धूम्रपानको धुवाले धूम्रपान नगर्ने व्यक्तिलाई समेत असर गर्दछ। नजिक बसेकै कारणले विश्वमा वर्षेनी 6 लाख मानिसको मृत्यु हुने गरेको छ।
14: अनि नि म्याडम, यो धूम्रपान तथा सुर्तीजन्य पदार्थबाट बस्ने उपायहरू पनि छन् कि?
13: छन् नि, यसबाट बस्ने उपायहरू साथी भाइको लहै लहैमा नपर्ने, दीर्घकालीन असरको मनन गरी कुलतमा नफस्ने, धूम्रपानबाट छुटकारा पाउनका लागि स्वास्थ्य कर्मीसँग सल्लाह लिने, सार्वजनिक स्थलमा धूम्रपान नगर्ने र घरभित्र अनि बच्चाको अगाडि कहिल्यै धूम्रपान नगर्ने। धूमपान तथा सुर्तीजन्य पदार्थबाट टाढै बसौ, आफू बचौ र अरूलाई पनि बचाउ।
14: स्वास्थ्यकर कोषको सहयोगमा जीपी कोइराला राष्ट्रिय श्वास प्रश्वास उपचार केन्द्रद्वारा जनहितमा जारी सन्देश।
15: यो गाग्री पुरानो भएर सबै पानी चुहिएको छ, यसो टालटुल गर्न पाए नि हुन्थ्यो। आज भोलि तामाको गाग्री त हराइसक्यो, बनाउने ठाउँ त झन् कहाँ होला।
16: ल हेर, यी काइलीलाई त केही थाहा छैन। हाम्रै दुलेगौडामा तामाको आफ्नै उत्पादन उद्योग भएको दुलेगौडा मेटल उद्योग छ नि। आफ्नै आँखा अगाडि नयाँ भाँडाकुँडा बनाउनेदेखि लिएर साठ फेर मर्मत सबै गरिन्छ नि।
15: हजुर, दुलेगौडाकै पुरानो 34 वर्षदेखि सञ्चालित तामासँगै अन्य धातु, पितल, ढलोट, आल्मुनियम, सिलोट, चरेस, किनबेच र साटफेर गरिनुका साथै धातुसँगै किचनका अन्य सामान, गृहस्थी, होटल, रेस्टुरेन्ट, समाजका लागि आवश्यक भाँडाकुँडा चाहिएमा होलसेल तथा खुद्रा बिक्री गरिन्छ। सम्पर्क दुलेगौडा मेटल उद्योग, प्रोप्राइटर सूर्यबहादुर बानिया, संगम बानिया। फोन 065414142, 98563218, 98462014726।
16: हाम्रो प्रतिबद्धता धातुका भाँडा बर्तनको उपलब्धता।
17: कति राम्री देखिए कि, क्रिस्मीमै किनेको कुर्ता लगायो कि क्या हो,
18: कस्तो ठ्याक्कै पारे कि। हामी त आजकल कुर्ता, साडी, लुङ्गी जे चाहिए पनि क्रिस्मीमै आउँछौ।
19: हजुर, सुन्दर व्यक्तित्वका लागि आकर्षक पहिरन र आकर्षक पहिरनका लागि क्रिस्मी क्लोथिङ कलेक्सन।
20: स्वदेशी तथा विदेशी डिजाइनका साडी, कुर्ता सुरुवाल, युके स्वेटर, आउटर, लुङ्गी, टी सर्ट लगायत महिलाका लागि आवश्यक पर्ने सम्पूर्ण कपडा क्रिस्मी क्लोथिङ कलेक्सनमा पाइन्छ।
18: क्रिस्मी क्लोथिङ कलेक्सन, शुक्ला गण्डकी 4, दुलेगौडा, मुक्तिनाथ विकास बैंकबाट 4 घरमाथि, प्रोप्राइटर मनराज गुरुङ। सम्पर्क 98560-57731, 98060-57731।
21: तपाईँ सुन्दै हुनुहुन्छ रेडियो ढोरबाराही 103.8 MHz।

0: खैरनी चारमा लाखे नाच प्रतियोगिता 2083
1: नेवार समुदायको चर्चित सांस्कृतिक नृत्य लाखी नाचको जिल्ला स्तरीय प्रतियोगिता यही असोज 4 गते आइतबार खैरनीटारमा आयोजना गरिएको हुँदा सहभागिताका लागि सम्पूर्ण लाखे समूहहरूलाई हार्दिक निमन्त्रणा गर्दछौ।
2: प्रथम पुरस्कार नगद रु 30,000 साथमा प्रमाण पत्र।
1: द्वितीय पुरस्कार नगद रु 20,000 साथमा प्रमाण पत्र।
2: तृतीय पुरस्कार नगद रु 10,000 साथमा प्रमाण पत्र।
1: साथमा सहभागी सम्पूर्ण समूह 5,000 प्रदान गरिनेछ।
2: विस्तृत जानकारीका लागि सम्पर्क
3: 9841104332 र 9841113939।
1: आयोजक श्री कृष्ण सृजनशील नेवा खला खैरनी चार।
4: हेलो बा,
5: कति बन्यो घर? अनि ढलान भयो त?
6: बाबु, ढलान त भयो, अब घरभित्रको काम गर्नु पर्नेछ। सामान झार्ने भनेको पैसा अलिकति पुग्दैन कि?
5: ल ल बा, पैसाको चिन्ता नगर्नु। अनि संसार मार्बल एन्ड टाइल्स बेलचौताराबाट नै सामान ल्याउनु है। मेरा साथीहरू सबैले त्यहीको सामानबाट घर बनाएका रहेछन्। एकदम राम्रो छ रे।
6: हो बाबु, गाउँतिर पनि सबैले सामान त्यहीबाट ल्याउँदा रहेछन्। म पनि त्यही जाने हो।
7: हजुर, उच्च गुणस्तरका ग्रेनाइट, मार्बल र टाइल्सका साथै सेनेटरी सम्बन्धी सामग्री र हार्डवेयरका सामानहरू चाहिएमा हामीलाई सम्झनुहोस्।
1: संसार मार्बल एन्ड टाइल्स बेलचौतारा, प्रहरी चौकी भन्दा केही घर माथि।
7: प्रोप्राइटर राम भुजेल। सम्पर्क 9091950630 र 9746780681।
1: ऐतिहासिक धार्मिक क्षेत्र शुक्ला हिलिटार शिवालयको विकास र दुग्धेश्वर महादेवको मन्दिर निर्माणका लागि सहयोग गर्ने महानुभावहरू
8: ज्ञान प्रसाद भण्डारी दुलेगौडा रु 1,00,000,
9: किसान खत्री ढोरफिर्दी हिमाली टोल रु 51,000,
8: ढोरफिर्दी टोल विकास संस्था ढोरफिर्दी रु 10,511,
9: परशुराम शर्मा भण्डारी कवासी रु 31,005,
8: अन्नपूर्ण टोल विकास संस्था अन्नपूर्ण टोल रु 10,100,
9: बाराही सामुदायिक स्वास्थ्य सहकारी संस्था दुलेगौडा रु 51,111,
8: अम्बिका प्रसाद लामिछाने दुलेगौडा रु 10,511,
9: तुलसी शाह दुलेगौडा रु 10,505,
8: लक्ष्मी पौडेल भट्टराई ढोरफेरी हिमाली टोल रु 10,155,
9: वैदिक सनातन कर्मकाण्डी शुक्ला गण्डकी 8 रु 15,005,
8: हेमन्त थापा गोदर ढोरफिर्दी प्रगति टोल रु 50,231,
9: मोती प्रसाद भट्टराई केसु ढोरफिर्दी हिमाली टोल रु 21,151।
10: तीजका गीत, संस्कृति र पहिचान, हाम्रो शान हाम्रो अभियान।
1: नेपाली नारीहरूको महान पर्व हरितालिका तीजको पावन अवसरमा खुल्ला तीज गीत एवं विद्यालय स्तरीय नृत्य प्रतियोगिता 2083।
10: मिति यही भाद्र 29 गते। स्थान खैरनी चार बजार।
1: तीज गीत तर्फ प्रथम पुरस्कार रु 25,000,
10: द्वितीय पुरस्कार रु 15,000,
1: तृतीय पुरस्कार रु 10,000,
10: सान्त्वना पुरस्कार रु 5,000।
1: विद्यालय स्तरीय नृत्य प्रतियोगिता तर्फ प्रथम पुरस्कार रु 7,500,
10: द्वितीय पुरस्कार 5,000
1: र तृतीय पुरस्कार रु 3,000। आयोजक शुक्ला गण्डकी नगर उद्योग वाणिज्य संघ, वडा व्यवस्थापन समिति 6 र 7,
10: सह आयोजक शुक्ला गण्डकी नगरपालिका वडा नम्बर 6 र 7 को कार्यालय।
1: सम्पर्क कार्यक्रम संयोजक मन्जु तिमिल सिन्हा 9,500
10: रु 15,000,
1: तृतीय पुरस्कार रु 10,000,
10: सान्त्वना पुरस्कार रु 5,000।
1: विद्यालय स्तरीय नृत्य प्रतियोगिता तर्फ प्रथम पुरस्कार रु 7,500,

0: 36
1: रविन्द्र राज पौडेल 98562688। के कम्मर दुखाई, घुँडा तथा जोर्नी दुखाई, गर्दन दुखाई र नसा च्यापिने समस्याले तपाईँलाई सताइरहेको छ?
0: अब चिन्ता नगर्नुहोस्, भिपी फिजियोथेरापी एन्ड अर्थो सेन्टरले शुक्ला गण्डकी 4 दुलेगौडामा फिजियोथेरापी सेवा प्रदान गर्दै आइरहेको छ।
1: हाम्रा सेवाहरू कम्मर दुखाई तथा डिस्क समस्याको उपचार,
0: घुँडा तथा जोर्नी दुखाईको फिजियोथेरापी, गर्दन दुखाई तथा नसा च्यापिने समस्याको उपचार,
1: फ्रोजन सोल्डर तथा मांसपेशी दुखाईको उपचार, पक्षघात तथा स्ट्रोक पछिको पुनर्स्थापना सेवा,
0: खेलकुदका क्रममा लाग्ने चोटपटक तथा दुर्घटना पछिको उपचार, फ्र्याक्चर तथा अपरेसन पछिको एक्सरसाइज थेरापी,
1: साइटिका तथा नसा सम्बन्धी दुखाई व्यवस्थापन, साथै हिट थेरापी, टेन्स अल्ट्रासाउन्ड थेरापी लगायतका आधुनिक सेवाहरू उपलब्ध रहेका छन्।
0: दुखाइबाट मुक्ति, सक्रिय जीवनको सुरुवात, तपाईँको स्वास्थ्य हाम्रो प्राथमिकता।
1: थप जानकारी तथा समय लिनको लागि सम्पर्क गर्नुहोस् 98461969769 र 98461564।
0: बीपी फिजियोथेरापी एन्ड अर्थो सेन्टर, शुक्ला गण्डकी 4 दुलेगौडा, व्हाइट हाउस पार्टी प्यालेसको अगाडि।
2: होइन है आरोसी, आर्यालाई लिएर कता हिँड्यौ?
3: हेर न आर्यन, पर्सि स्कुलको सांस्कृतिक कार्यक्रममा सबै जात जातिको संस्कृति झल्कने नाच देखाउने भनेको, त्यही भएर सबै जातिको पोसाक लिन भनेर जान लागेको के? कहाँ पाइन्छ कुन्नी?
4: मलाई पनि बिहेको लागि गहना चाहिएको छ। आजकल सुन भन्दा कम छैन, हराएमा डर छैन, ग्यारेन्टीको गहना नै चल्तीमा छ। राम्रो डिजाइनको पाए लिने भनेको।
2: ए त्यसो भए युर सिङ्गापुरी फेन्सी एन्ड ज्वेलर सपमा सँगै जाउँ न त। म पनि हाम्रो समाजको दाजुभाइको लागि भाङ्रा, कछाड, कम्ब्याट ज्याकेट, सिङ्गापुरी पेटी लिने हिँडेको। ग्यारेन्टीको गहनादेखि सबै जात जातिको पोसाक एउटै छानामुनि पाइने ठाउँ भनेको त्यही त हो।
3: हामी कहाँ गुरुङ, मगर, नेवार, छेत्री, तामाङ, ठकुरी, भुजेल जात जातिको ड्रेस, युके स्वेटर, ब्याग तथा पर्स, मणिपुरे, सिङ्गापुरे, होल्यान्ड लुङ्गी, सल, कोरियन टी सर्ट, कम्मर बन्धक, दौरा सुरुवाल, खुकुरी, टोपी लगायत परम्परागत जातीय गर गहनाहरू, शिरबन्दी, शिरफूल, टिकमाला, ढुम्री, यार्लिङ, मारवाड़ी, पाटेसुन, बुलाकी, लाहुरे फुली, जन्तर चन्द्रमा, नौगेडी, असर्फी, कण्ठमाला, मुगामाला, हमिलमाला, न्यापुसिक, जापुसिक, तायोमाला, लुसवाङ, माकसी, कल्ली, बिरमली, आँसी, खुर्पेटो, सुर्खे थैली, डोरी लगायत सम्पूर्ण पोतेका आइटमहरू पाइनुका साथै आधुनिक डिजाइनका गर गहनाहरू, रानीहार, चन्द्रहार, मिनीहार, चोकरहार, मंगलसूत्र, बालाचुरा, पञ्चधातु अंगुठी, रामलीला झुम्का, पिजोडा झुम्का, सिक्री, लकेट, माइली तिलहरी, छड्के तिलहरी, घुम्टो, क्राउन, सेन्डिल, जिम्बु र ब्रुनाईको माछा पाइन्छ।
2: सम्पर्क युर सिङ्गापुरी फेन्सी एन्ड ज्वेलरी सप, मुक्तिनाथ बैंकको एक घर माथि दुलेगौडा, प्रोपाइटर आरएन कुमार श्रेष्ठ, मोबाइल 98241484664 र 98141353005। ए सबिना, यस्तो हतारमा कता हो?
3: ए प्रदीप, हेर न, बिहेको दिन पनि आइसक्यो, गर गहना बनाइहाल्नु पर्ने, डिजाइन पनि हेरेकै छैन, पोखरासम्म पुग्नु छ, त्यही भएर म त हतार हतारमा हिँडेको।
2: ल, बिहेको गर गहना बनाउन पोखरा नि जानु पर्छ त। यही दुलेगौडाको बनकेवा चोकमा छ नि विगत 7 वर्षदेखि सञ्चालनमा आएको बनकेवा कालिका सुनचादी पसल। हो, त्यहाँ जाऊ न, तिमीले जस्तो खोज्यौ त्यस्तै डिजाइनको गहना रोजी रोजी पाइन्छ। अनि आफ्नै भवनमा पसल सञ्चालन गरिएको हुँदा भाडा तिर्न नपर्ने भएपछि ज्यालामा छुट पनि पाइने रहेछ। सबै सुविधा यही भएपछि पोखरा पोखरा किन भौतारिनु र? मेरो बिहेको लागि पनि सबै गरगहना त्यही बनाएको।
5: हजुर, हामी कहाँ छापावाला सुनका आधुनिक डिजाइनका तयारी गरगहना, विभिन्न राशि अनुसारका पत्थरहरू, अर्डर अनुसारका गरगहना तयार पार्नुको साथै खरिद बिक्री पनि गरिन्छ। यहाँबाट खरिद गरेको गहना बिक्रीमा उचित मूल्य दिइनेछ। सम्पर्क बनकेवा कालिका सुनचाँदी पसल, दुलेगौडा, बनकेवा चोक, तनहु, प्रोपाइटर सुबेदार बाजीराम सुनार र सूर्य गहतराज, मोबाइल 98460878528 र 98028-16142।
6: इन्टरभेन्सनल रेडियोलोजिस्ट विशेषज्ञ डाक्टर राजन मणि भण्डारी, चरक मेमोरियल हस्पिटल, नागढुङ्गा, पोखरामा।
7: इन्टरभेन्सनल रेडियोलोजिस्ट विशेषज्ञ डाक्टर राजन मणि भण्डारी आइतबारदेखि शुक्रबार सम्म साँझ 5 बजे पछि अथवा आवश्यकता अनुसार यस चरक मेमोरियल हस्पिटल नागढुङ्गा पोखरामा आउनु हुने भएकोले समयमै आफ्नो स्वास्थ्य परीक्षण गरी स्वास्थ्य लाभ गर्नुहोला।
6: उपचार सेवाहरू,
7: भेरिकोस भेनको लेजर उपचार, खुट्टाका सुन्निएका तथा फुलेका नसा लेजर प्रविधिबाट बिना ठूलो चिरफार उपचार गर्ने विधि,
6: अल्ट्रा

0: तथा सिटी गाइडेड बायोप्सी प्रक्रिया, मासुको टिस्यू नमुना लिएर रोग जस्तै ट्युमर पत्ता लगाउने प्रक्रिया,
1: रक्तनली सम्बन्धी रोगहरूको उपचार, एन्जियोप्लास्टी स्टन्ट राख्ने प्रक्रिया, इम्बोलाइजेसन,
0: क्यान्सर उपचार, ट्युमर एब्लेसन तथा विशेष थेरापीहरू, सानो चिरफार, मिनिमल इन्भेसिभ विधिबाट ट्युमर नष्ट गर्ने उपचार,
1: शरीरमा जम्मा भएको पस, पिप वा असामान्य तरल पदार्थ निकाल्ने प्रक्रिया,
0: पाठेघरको मासु, युटेरिन फाइब्राइड एम्बोलाइजेसन, पाठेघरमा भएका फाइब्राइड मासुका गाँठालाई शल्यक्रिया नगरी उपचार गर्ने विधि आदि।
1: थप जानकारीका लागि चरक मेमोरियल हस्पिटल, नागढुङ्गा पोखरा, फोन 061-582-7-78-582-7-79-582-7-80।
2: तपाईं सुन्दै हुनुहुन्छ रेडियो ढोर बाराही 103.8 मेगाहर्ज।

0: उफ, आज पनि पार्टीमा जानु छ तर कपाल पनि मिलेको छैन, अनुहार पनि थाकेको जस्तो देखिन्छ।
1: यति धेरै सोच्नु पर्ने कुरा के छ र? दीक्षा ब्युटी पार्लर जाउ न।
0: दीक्षा ब्युटी पार्लर रे?
1: हो नि, दीक्षा ब्युटी पार्लर एन्ड प्रशिक्षण केन्द्र। एक पटक त्यहाँ गएपछि ऐनामा आफूलाई हेर्दा पनि हेरिरहन मन लाग्छ।
0: हो र, त्यस्तो के हुन्छ र त्यहाँ?
1: अनुहारलाई चाहिने फेसियल र थ्रेडिङ, कपाललाई सुहाउने हेयर कटिङ, हेयर कलर र हेयर स्पा, हात खुट्टालाई आकर्षक बनाउने मेनिक्योर पेडिक्योर अनि आँखाको सुन्दरताका लागि आई ल्यासिङ पनि गरिन्छ।
0: अनि बिहे, पार्टी वा विशेष कार्यक्रम पर्यो भने नि?
1: त्यसका लागि त यो ब्युटी पार्लर झन् एकदम विशेष छ। तपाईँको अनुहार, पहिरन र अवसर अनुसारको ब्राइडल मेकअप तथा आकर्षक मेकअप र हेयर स्टाइल अनि तपाईँलाई अरू जस्तो होइन, तपाईँलाई नै अझ सुन्दर देखाउने ठाउँ हो।
0: त्यसो भए मेरो बिहेमा त म त्यही जान्छु है त।
1: बिहेमा मात्रै किन, आफूलाई माया गर्न पनि त कहिले काहीँ समय दिनुपर्छ नि।
0: यहाँ थ्रेडिङ, फेसियल, ब्लिच, हेयर कटिङ, ब्राइडल मेकअप, मेनिक्योर, पेडिक्योर, आई लेसिङ, हेयर कलर, हेयर स्पा, नेल एक्सटेन्सन तथा रिडकल ट्रिटमेन्ट र सुन्दरता मात्र होइन सिप पनि। प्रोफेसनल ब्युटी पार्लर सम्बन्धी व्यावसायिक तालिम समेत प्रदान गरिन्छ।
1: सुन्दरता देखाउने होइन, महसुस गराउने ठाउँ, दीक्षा ब्युटी पार्लर एन्ड प्रशिक्षण केन्द्र, शुक्ला गण्डकी नगरपालिका 2 कोत्रे तनहु। प्रोपाइटर निशा लामा, सम्पर्क 97090343335।
2: साइली आमा, प्रकाश साईको फर्निचर पसल सरेको छ है, झुकिनु होला नि।
3: हो र, फेरि कहाँ सारेछन् बाबुले पसल?
2: बिपी चोकमै हो, पहिलाको ठाउँ भन्दा एक घरमाथि टिबिया सोरुम थियो नि। हो, त्यही घरमा नयाँ व्यवस्थापन र थप सेवा सुविधा सहित सरेको छ नि।
3: ए ल ल, तपाईँ पनि झुक्किनु होला नि, याद राख्नुहोस्। गण्डकी सिसा पसल एन्ड फर्निचर सप्लायर्स, शुक्ला गण्डकी 4 दुलेगौडा बिपी चोक।
2: प्रोपाइटर ठान प्रकाश नेउपाने 98560338, प्रशान्त नेउपाने 98460262925।
4: कति राम्रो देखिए कि, क्रिस्मीमै किनेको कुर्ता लगायो कि क्या हो,
5: कस्तो ठ्याक्कै पारे कि। हामी त आजकल कुर्ता, साडी, लुङ्गी जे चाहिए पनि क्रिस्मीमै आउँछौ।
6: हजुर, सुन्दर व्यक्तित्वका लागि आकर्षक पहिरन र आकर्षक पहिरनका लागि क्रिस्मी क्लोथिङ कलेक्सन।
7: स्वदेशी तथा विदेशी डिजाइनका साडी, कुर्ता सुरुवाल, युके स्वेटर, आउटर, लुङ्गी, टी शर्ट लगायत महिलाका लागि आवश्यक पर्ने सम्पूर्ण कपडा क्रिस्मी क्लोथिङ कलेक्सनमा पाइन्छ।
8: क्रिस्मी क्लोथिङ कलेक्सन, शुक्ला गण्डकी 4 दुलेगौडा, मुक्तिनाथ विकास बैंकबाट 4 घरमाथि। प्रोपाइटर मनराज गुरुङ, सम्पर्क 98560557731, 98067731।
9: पसल सरेको सूचना, शुक्ला गण्डकी 4 दुलेगौडामा विगत 28 वर्षदेखि सञ्चालनमा रहेको ओम एम आभूषण उद्योग पहिला भएको ठाउँबाट अहिले भीमसेन मन्दिर दुलेगौडाबाट भित्र गल्ली अजम्बरी इन्टरप्राइजेस नजिकै थप सेवा सुविधाको साथ सरेको सम्पूर्णमा जानकारी गराउँदछौ। प्रोपाइटर मिन बहादुर सुनार 98253159122, 98058200008 र 98460279246।
10: टाइम चेकको साथमा बनकेवा कालिका सुन चाँदी पसल दुलेगौडा हेल्पोस चोक आफ्नै भवनमा छापावाला सुनका आधुनिक डिजाइनका तयारी गर गहना र राशि अनुसारका पत्थर पाइन्छ। अर्डर अनुसारका गहना तयार गर्नुको साथै पुरानो गर गहना नयाँ गहनासँग साटफेर पनि गरिन्छ। प्रोपाइटर बाजुराम सुनार, विनोद सुनार, मोबाइल 98165935301।

0: पद्मश्री हस्पिटल एण्ड अलाइड साइन्सेस न्युरोड पोखरामा अब सबै प्रकारका उपचार सेवा सम्भव छ।
1: बाल रोग विशेषज्ञ डाक्टर विनोद तुलाचन, प्राध्यापक डाक्टर वन्दना श्रेष्ठ,
0: प्रसूति तथा स्त्री रोग विशेषज्ञ प्राध्यापक डाक्टर डेला सिंह जोशी, डाक्टर चुमाया पुन,
1: फिजिसियन तथा पेट कलेजो रोग विशेषज्ञ डाक्टर विकास अधिकारी डाक्टर शंकर बराल,
0: हाड जोड्ने तथा नसा रोग विशेषज्ञ डाक्टर यज्ञमान साक्य, उप प्राध्यापक डाक्टर पविन थापा र हाड जोड्ने नसा रोग विशेषज्ञ तथा आर्थोस्कोपी सर्जन उप प्राध्यापक डाक्टर सुभाष गुरुङ,
1: मुटु रोग विशेषज्ञ डाक्टर तेज बहादुर गुरुङ, क्यान्सर रोग विशेषज्ञ डाक्टर ऋषि शेरचन,
0: युरोलोजिस्ट तथा मृगौला प्रत्यारोपण सर्जन सह प्राध्यापक डाक्टर प्रकाश छेत्री, डाक्टर जुजुराज श्रेष्ठ,
1: नाक कान घाटी तथा थाइरोइड सर्जन सह प्राध्यापक डाक्टर विकास गुरुङ, छाला विज्ञान भेनेरोलोजी र कुष्ठ रोग विशेषज्ञ डाक्टर अस्मिता वाग्ले,
0: रेडियोलोजिस्ट प्राध्यापक डाक्टर मनिष किरण श्रेष्ठ, डाक्टर सुमिरन श्रेष्ठ,
1: एन्टेरियोलोजिस्ट डाक्टर भूपेन्द्र कुमार तुलाचन, प्लास्टिक एण्ड कस्मेटिक सर्जन उप प्राध्यापक डाक्टर पियुष गिरी,
0: एनेस्थेसियोलोजिस्ट उप प्राध्यापक डाक्टर साल गुरुङ, डाक्टर सुस्मिता गुरुङ,
1: जनरल सर्जन प्राध्यापक डाक्टर नरेन्द्र विक्रम गुरुङ, सह प्राध्यापक डाक्टर देवेन्द्र श्रेष्ठ,
0: फिजिसियन डाक्टर अनमोल पौडेल र मनोचिकित्सक डाक्टर मानकाजी थापा मगर।
2: वार्ड आईसीयू एनआईसीयू जनरल एन्ड ल्याप्रोस्कोपी सर्जरी सेवा पोस्ट अप सेवा फिजियोथेरापी इन्डोस्कोपी क्रोनोस्कोपी इको टीएमटी हल्चर पीएफटी युरोफ्लोमेट्री डायलिसिस सेवा र 24 घण्टा इमर्जेन्सी सेवा साथै अन्य विशेषज्ञ डाक्टरहरूद्वारा सेवा प्रदान गरिएको जानकारी गराउँदछौ।
3: 24 घण्टा प्याथोलोजी सेवा उपलब्ध छ। विस्तृत जानकारीको लागि पद्मश्री हस्पिटल एन्ड एलाइड साइन्सेस प्राली पोखरा 9 न्यू फोन 061-590-162 590-163।
4: यसको बुवा यसपालि अलिअलि घर गहना जोड्नु पर्यो, पैसा पनि जम्मा भएकै छ, बाल सुन्जेल त हो नि, मान सम्मान इज्जत बनेको,
5: हतारको काम लतार भन्छन्, जहाँ पाए त्यही बनाएर हुन्छ, यो जमानामा सेवा बुझ्नु पर्यो, किन हतारिन्छौ, विश्वासिलो सुनचादी पसल खोजौला नि,
4: स्याङ्जा धनलक्ष्मी सुनचादी पसल भएपछि त भइहाल्यो नि बुढा, छापावाला सुनका गहना, राशि अनुसारका पत्थर जडित, हरेक डिजाइनका आकर्षक गर गहना खरिद गर्न सकिने, अनि सुन्नु त विगतका वर्षहरूदेखि ग्राहकलाई उत्कृष्ट सेवा दिँदै आइरहेको यस पसलको अपार सफलता सँगै दुलेगौडाको बन्कियो चोकमा न्यू स्याङ्जा धनलक्ष्मी सुनचादी पसलको नाममा शाखा पनि विस्तार गरेको छ।
6: यहाँ विभिन्न डिजाइनका गरगहना पाइनुका साथै खरिद बिक्री तथा साटफेर पनि गरिन्छ,
7: साथमा बिना रसायनका गरगहना तयार पारिने र यहाँबाट खरिद गरिएका गहना यही बिक्री तथा साटफेर गर्दा उचित मूल्य पाइनेछ।
6: स्याङ्जा धनलक्ष्मी सुनचाँदी पसल शुक्ला गण्डकी 3 दुलेगौडा डोरबाराही मन्दिर जाने जीप लाइन अगाडि, शाखा दुलेगौडा बनकेवा चोक प्रतीक्षालय अगाडि, प्रोप्राइटर रामो विश्वकर्मा 9871160069, राजु विश्वकर्मा 9871162।
8: होइन धुवामा के गरिराखेको छौ भने तिमी
9: के गर्नु नि, भोको पेटले धुवा गर्मी भन्दैन, ग्यास नपाएर म त खालि धुवामै खाना बनाइरहेको छु नि।
8: तिमीलाई थाहा छैन र बजारमा जति भने पनि बिजुलीबाट चल्ने इन्डक्सन र इन्फ्रारेड चुलो पाइन्छ भनेर, मैले त ग्यास सर्टेज हुनुभन्दा पहिले नै सोभिक गिफ्ट एन्ड किचन कर्नरबाट इन्डक्सन चुलो लगेको, एकदम ढुक्क छु म त।
9: त्यसको लागि फेरि छुट्टै भाडा जोड्नु पर्यो, यो पनि झन्झटै रहेछ।
8: पर्दैन नि, त्यसको लागि इन्फ्रारेड चुलो भएपछि जस्तो भाडामा पनि पकाउन सकिन्छ।
10: हजुर, हामी कहाँ स्वदेश तथा विदेशबाट आयात गरिएका किचन तथा गीतका गुणस्तरीय सामानहरू सुपथ मूल्यमा पाइन्छ, साथै समाज क्लब तथा आमा समूहलाई आवश्यक भाँडाकुँडाहरू खरिदमा विशेष छुट दिइन्छ भने पसलदेखि 3 किलोमिटर दूरीसम्म होम डेलिभरी समेत गरिन्छ।
11: सम्पर्क सोभिक गिफ्ट एन्ड किचन कर्नर दुलेगौडा, युनिक डिपार्टमेन्टको 2 घर तल, प्रोप्राइटर जीके श्रेष्ठ गणेश पार्वती श्रेष्ठ, फोन नम्बर 0564142034 र 9871176606।
12: मम्मी भोक लाग्यो, खाजा खाऊ न।
13: नानु बाबालाई भन न आज बाहिरको खाजा खाऊ भनेर।
12: हस् मम्मी।
14: मैले सुने छोरी, ल जाम हिँडा।
13: सुन्नुस् न, खाजा खान त बिजी मम्मा हाउसमै जाउँ है, त्यहाँ त सस्तो किसिमका खाजाका परिकार पाइनुको साथै स्वच्छ सफा र सस्तो मूल्यमा खाजा पाइन्छ रे नि।
14: हजुर, स्वदेशी उत्पादनको प्रयोग र व्यापार, नेपाली किसानकै उत्पादन हाम्रो परिकार।
13: हजुर, हामी कहाँ आटाको पिठोबाट बनाइएका मोमो पाइनुका साथै सुकुटी, छोइला, ड्राई सेकुवा, चिकन, चिकन विंग्स, चिकन छोइला, पाङ्रा फ्राई साथै कोदोकोला र छ्याङ समेत उपलब्ध छ र होम डेलिभरीको पनि व्यवस्था रहेको छ। फोन 9808-28144। प्रोप्राइटर कृष्ण कुमार श्रेष्ठ।
14: बीजी मोमो हाउस दुलेगौंडा हेल्थ पोस्ट चोकबाट 100 मिटर भित्र मगर समाज भवन नजिकै।
15: कहाँ जाने?
16: सिधै मयाम चिसापानीबाट काठमाडौँ, काठमाडौँबाट मयाम चिसापानी,
15: अनि बीचमा नझर्ने?
16: अब त हरेक दिन बिहान 8 बजे काठमाडौँ बस पार्कको लोत्से महलबाट मयाम चिसापानी र यताबाट बिहान 8 बजे काठमाडौँका लागि माइक्रो छुट्छ नि।
15: के हो र, यस्तो सुविधा पनि आइसक्यो? ल जाम जाम।
14: हजुर, माइक्रोको सुविधाका लागि सम्पर्क काठमाडौँमा होटल टाइटनिक प्रोप्राइटर रामचन्द्र महत 9841-16878 र दुलेगौंडा ढोरफिर्दी छाब्दी देउराली साखी हुँदै मग्याम चिसा पानीका लागि संयोग कटेज लज एन्ड रेस्टुरेन्ट प्रोप्राइटर हरिचन्द्र महत 9825-52663।
17: होइन, कता हिँड्नुभयो काका यति साह्रो हतार हिँदै?
18: कता हिँड्नु नि, मिल्को जाली र फिता खाँचै भएर बजारतिर हिँडेको कान्छा। फेरि हात्ती ट्याक्टर र सामानहरू पनि चाहिएको थियो।
17: मलाई पनि काठ काट्ने मेसिन चाहिनुका साथै मर्मत पनि गर्नु थियो।
18: त्यसो भए कहाँ जाने त कान्छा?
17: त्यही दुलेगौंडामा खुलेको छ नि रिमाल मेसिनरी, म त त्यही जाने हो काका। त्यहाँ गएपछि त सबै सामानहरू पनि पाइन्छ, सस्तो पनि राम्रो पनि।
18: मैले त मन मात्रै बिचारेको नि कान्छा, त्यही भएर त म त्यही पसलतिर हिँडेको।
19: हजुर, हामी कहाँ कुटानी पिसानी मिल, हाते ट्र्याक्टर, पावर टुल्स, काठ काट्ने मेसिन, ड्रिल मेसिन, वेल्डिङ मेसिन, मार्बल कटर, ब्रस कटर, साप कटर, मोटरहरू, बेरिङ, बेल्ट, क्यापसिटर, मिलका जालीहरू, नट बोल्टहरू, मोबिल, गेयरवेल, टुटी मोबिल, इन्जिन ओइल तथा सम्पूर्ण मेसिनका पार्ट पूर्जाहरू पाइनुका साथै अनुभवी मेकानिकद्वारा मर्मत पनि गरिन्छ।
14: हामी कहाँ अर्डर अनुसार ठुला ठुला मेसिनहरू पनि उपलब्ध रहेका छन्। सम्पर्क रिमाल मेसिनरी शुक्ला गण्डकी 4 दुलेगौंडा आफ्नै निवासमा।
20: प्रोप्राइटर दिल्ली राम रिमाल र दिलीप रिमाल। फोन नम्बर 9855-11445 र 9855-20445।
21: आहा, कति स्वादिष्ट मासु हो! यत्रो पार्टी गर्दा पनि घरमै पालेको खसी काटी छन् कि क्या हो?
22: दिदी पनि नमजाल झुक्किनु भएछ नि। हुन त मैले पनि त्यही सोचेको थिएँ, तर यो मासु त शुक्ला सिटी फ्रेस हाउसबाट ल्याएको रहेछ नि।
13: हजुर, हामी कहाँ विवाह, भोज, पिकनिक, व्रतबन्ध, पार्टीको लागि आवश्यक लोकल खसी, कुखुराको मासु, अन्डा, ससेज, फ्रोजन मोमो, किमा र फ्रेन्च फ्राई होलसेल तथा खुद्रा बिक्री गरिन्छ। अन्य फ्रेस हाउसको तुलनामा यहाँ गुणस्तर, सफा र शुद्ध मासु पाइन्छ, साथै होम डेलिभरी पनि गरिन्छ। छोटो समयमा नै धेरै ग्राहकको रोजाइमा पर्न सफल शुक्ला सिटी फ्रेस हाउस दुलेगौंडा। प्रोप्राइटर तीर्थराज गर्तौला। फोन 0635-90-065, मोबाइल 9816-34372।
14: के कम्मर दुखाई, घुँडा तथा जोर्नी दुखाई, गर्दन दुखाई र नसा च्यापिने समस्याले तपाईँलाई सताइरहेको छ?
23: अब चिन्ता नगर्नुहोस्, भिपी फिजियोथेरापी एन्ड अर्थो सेन्टरले शुक्ला गण्डकी 4 दुलेगौंडामा फिजियोथेरापी सेवा प्रदान गर्दै आइरहेको छ।
14: हाम्रा सेवाहरू कम्मर दुखाई तथा डिस्क समस्याको उपचार,
23: घुँडा तथा जोर्नी दुखाईको फिजियोथेरापी, गर्दन दुखाई तथा नसा च्यापिने समस्याको उपचार,
14: फ्युजन, सोल्डर तथा मांसपेशी दुखाईको उपचार, पक्षघात तथा स्ट्रोक पछिको पुनर्स्थापना सेवा,
23: खेलकुदका क्रममा लाग्ने चोटपटक तथा दुर्घटना पछिको उपचार, फ्र्याक्चर तथा अपरेसन पछिको एक्सरसाइज थेरापी,
14: साइटिका तथा नसा सम्बन्धी दुखाई व्यवस्थापन, साथै हिट थेरापी, टेन्स अल्ट्रासाउन्ड थेरापी लगायतका आधुनिक सेवाहरू उपलब्ध रहेका छन्।
23: दुखाईबाट मुक्ति, सक्रिय जीवनको सुरुवात, तपाईँको स्वास्थ्य हाम्रो प्राथमिकता।
14: थप जानकारी तथा समय लिनको लागि सम्पर्क गर्नुहोस् 9841-96769 र 9841-15644।
23: बीपी फिजियोथेरापी एन्ड अर्थो सेन्टर शुक्ला गण्डकी 4 दुलेगौंडा, व्हाइट हाउस पार्टी प्यालेसको अगाडि।
24: ए बुढी, तिमीले भने जस्तै घर बन्यो, हेर त।
0: खुसी त छौ नि।
1: घर मात्रै बनाएर हुन्छ, त्यो भन्दा ठुलो कुरा त साज सजा हो नि। सुन्नुहोस् त, पोखरातिर गएर राम्रा राम्रा फुलका बिरुवा र गमलाहरू ल्याउन पाए बल्ल मैले सोचे जस्तै हुन्छ।
0: तिमी पनि यसो बुझ्ने गर न, फुल गमला सजावटको सामग्री लिन पोखरा नै किन जानु पर्छ र? हाम्रै धुलेगौडा बजारको हेल्पो चोकमा खुलेको द भिलेज गार्डनमा जाउ न, तिमीले जे जे खोज्यौ त्यही त्यही पाइहाल्छौ।
1: ए हो र, तल्लो घरको दिदीको घरलाई पनि चाहिएको छ भन्दै हुनुहुन्थ्यो, हामी आजै जान्छौ।
2: हजुर, घर भित्र होस् या बाहिर गार्डन वा बारदेली, सबैतिर लगाउन मिल्ने आकर्षक बिरुवा गमला, बगैंचामा प्रयोग हुने सामान र बिरुवाका लागि आवश्यक मल र औषधि चाहिएमा हामीलाई सम्झनुहोस्।
3: पञ्चनन्दन कृषि उद्योग प्रणालीद्वारा सञ्चालित द भिलेज गार्डन, शुक्ल गण्डकी 4 हेल्प पोस्ट लाइन, दुलेगौडा।
2: प्रोपाइटर रबिन थापा, सम्पर्क 9856033398 र 9645610950।
24: जय मसी, तपाईँ सुन्दै हुनुहुन्छ रेडियो ढोरबाराही 103.8 मेगाहर्ज।

0: एपी स्टोर दुलेगौड़ा सिर्जनाचोक बनकेवा चोक देखि भित्रपट्टि कवासे जाने बाटोमा आफ्नै भवनमा खुलेको छ नि।
1: यहाँ दैनिक उपभोग्य सामग्रीहरू एउटै छानामुनि पाइनुका साथै सुपथ मूल्यमा खुद्रा तथा थोक बिक्री गरिन्छ।
0: साथै उपभोक्ताको हितलाई मध्यनजर गर्दै होम डेलिभरीको पनि सुविधा दिइन्छ। चाडपर्वको अवसरमा विशेष छुटको व्यवस्था पनि गरिएको छ।
1: प्रोप्राइटर गजेन्द्र पौडेल, पवन पौडेल र प्रतिभा पौडेल।
0: फोन नम्बर 0564143121,
1: मोबाइल 9805678634 र 9701107090।

0: नेपालको सर्वाधिक बिक्री हुने बजाज मोटरसाइकलको अपग्रेडमा पाउनुहोस् अनबिटेबल क्याश डिस्काउन्ट अनि अनबिटेबल एक्स्ट्रा भ्यालुएसन सजिलो 60 महिनाको इएमआईमा साथै फ्री एसेसरिजहरू पनि उपलब्ध छ।
1: साटासाट अपग्रेड गर्ने दिन यही भाद्र 28 गतेदेखि असोज 2 गतेसम्म
2: स्थान शुक्ला गण्डकी 4 दोलेगौडा कुमारी बैंक सँगै बजाज शोरूम पारे।
1: थप जानकारीको लागि शुभेच्छा अटो बजाज शोरूम
2: मोबाइल नम्बर
1: 9856062842
2: र 9814364422। एडमिशन ओपन एट सिम्स केयर गिवर दुलेगौडा
3: सिटीभिटीको पाठ्यक्रममा आधारित 390 घण्टाको केयर गिवर तालिम सम्बन्धी भर्ना खुल्यो।
2: हाम्रा विशेषताहरू
3: अनुभवी एवं दक्ष प्रशिक्षकबाट प्रशिक्षण गराइने
2: व्यवहारिक र प्रयोगत्मक सिकाइ
3: रोजगारीका लागि मार्गदर्शन र सहयोग
2: सेवामूलक गुणस्तरीय र प्रभावकारी तालिम
3: स्वास्थ्य क्षेत्रमा करियर बनाउन उत्कृष्ट अवसर प्राप्त गर्न सकिने
2: तालिम लिनका लागि चाहिने न्यूनतम योग्यता 18 वर्ष पूरा भए 45 वर्ष ननागेको कम्तीमा 8 कक्षा उत्तीर्ण गरेको हुनुपर्नेछ।
3: सिट सीमित छ, शीघ्र सम्पर्क राख्नुहोस्। भर्ना गर्ने अन्तिम मिति यही भाद्र 31 गते सम्म।
2: स्थान दुलेगौडा एनआईसी एसिया बैंक भएको घर
3: सम्पर्क 9556443 9901443628 र 9556773।
2: Don't miss this opportunity. Admission are open. Secure your future in healthcare.
4: तपाई घर बनाउँदै हुनुहुन्छ? अब एक पटक सोच्नुहोस्, प्लास्टर गरी रंग लगाउँदा आउने खर्च भन्दा कम खर्चमा, त्यो पनि बिना झन्झट, विभिन्न डिजाइनको ढुङ्गा छानेर लाउनुहोस्।
5: हजुर, टेबल, भर्‍याङ, स्लोप, ढलान, आँगन, घरको भित्तामा लगाउने विभिन्न डिजाइन र कलरका अर्थिङ, माकुरे तथा रोटा पोल्ने ढुङ्गा र कटपिस ढुङ्गाहरू फिक्स प्राइसमा पाइन्छ।
4: सुलभ मूल्य, वर्षौं वर्ष टिकाउ, 2 दशकदेखि तपाईँको विश्वासलाई कायम राख्दै निरन्तर सेवामा समर्पित छौ। तपाईँको विश्वास नै हाम्रो सन्तुष्टि।
6: संसार ढुङ्गा कटिङ उद्योग शुक्ला गण्डकी 2 काछे पानी तनहुँ प्रोप्राइटर रमेश भुजेल। फोन 9860324475 र 9801324475।
7: ल किन हो हाम्री दिदी त छोराको बर्थडेको दिनमा पनि खुसी देखिनुहुन्न त?
8: हेर्न कान्छी, यतिका पाहुना आउनु भएको छ, मलाई त मासु कहाँबाट ल्याउने भनेर पो साह्रै चिन्ता भयो।
7: बजारै भरि फ्रेस हाउस छ, जहाँबाट ल्याए पनि हुन्छ भो, खेको चिन्ता लिनु भएको छ यो दिदीले।
9: चिन्ता होइन नि बहिनी, मासु त जहाँ विश्वास त्यहाँबाट मात्र लिनु पर्छ।
7: त्यसो भए विवेक ढुङ्गानाको शुक्ला गण्डकी फ्रेस हाउसमा जानुहोस्, आजकल सबैको पहिलो रोजाई त्यही बनेको छ।
3: शुक्ला गण्डकी फ्रेस हाउस दुलेगौडा तनहु पञ्चमुनि स्कुलको अगाडि सिकेन्द्र फिस हाउसको आडैमा शाखा पसल दुलेगौडा भित्री बजार साङ्गिला विकास बैंकको पछाडि। यहाँ विवाह व्रतबन्ध पास्नी पिकनिक पार्टी भोज भतेरका लागि आवश्यक खसी र कुखुराका मासु पाइनुका साथै जिउँदो खसी बोका पूजाका लागि चाहिने बोका र लोकल कुखुरा पनि पाइन्छ। साथै ताजा अन्डा ससेज र फ्रेन्च फ्राई चाहिएमा पनि हामीलाई सम्झनुहोस्।
2: प्रोप्राइटर विवेक ढुङ्गाना जानकी ढुङ्गाना मोबाइल 9556061636 र 9151661636।
10: हेर्दा हिँड्दै दुलेगौडा बजार पनि यति ठुलो सहर बन्यो, तर राम्रो प्रचारको लागि भने
11: माइले भाउजू भने ठुलो घरहरू मात्रै देखेर हुन्छ, सेवाको बारेमा केही थाहै रहेनछ। अनि गण्डकी मेडिकल हल सुन्नु भएको छ?
10: ए त्यो सिग्देल बाबुको नयाँ नयाँ जस्तो लाग्थ्यो।
11: ठिक भन्नुभयो भाउजू, अहिले त्यहाँ लामो समयदेखि जीपी कोइराला हस्पिटलमा काम गर्नुभएका इन्टरनल मेडिसिन डाक्टर डोलेन्द्र आचार्यबाट प्रत्येक दिन, छाला तथा यौन रोग विशेषज्ञ डाक्टर सुशील कार्कीबाट प्रत्येक महिनाको दोस्रो शनिबार र नाक कान तथा घाँटी रोग विशेषज्ञ डाक्टर दिनेश श्रेष्ठबाट चौथो शनिबार उपचार गराउन सकिन्छ नि।
2: गण्डकी मेडिकल हल दुलेगौडा, हाम्रा सेवाहरू
3: मुटु श्वास प्रश्वास तथा फोक्सो सम्बन्धी समस्याको उपचार,
2: सुगर, प्रेसर, थाइरोइड, ज्वरो खोकी र एलर्जीको उपचार,
3: पेट दुख्ने, चक्कर लाग्ने समस्याको उपचार तथा परामर्श,
2: कान दुख्ने, पाक्ने, नाक बन्द हुने, एलर्जी, घाँटी दुख्ने, टन्सिल, सुन्न कम हुने लगायत समस्याको जाँच तथा परामर्श गराइन्छ।
11: सम्बन्धित बिरामीले आजै सम्पर्क गर्नुहोस्। सम्पर्क गण्डकी मेडिकल हल, दुलेगौंडा, माछापुच्छ्रे बैंकको ठिक पारिपट्टी। फोन 0656 93 369।
12: ए बुढो, एउटा राम्रो रेस्टुरेन्ट वा पार्टी प्यालेसको नाम भनिदिनु त। फिसको दर खाने कार्यक्रमको लागि सबै कुरा मिलेको ठाउँ खोज्ने जिम्मा मलाई परेको छ। कहाँ ठिक होला खै? मेरो त साह्रै मन डुलेको डुलै भयो।
13: लौ, के मन डुलाउनु पर्यो होला र? सिधै समय कटेजमा बुक गर न, टाढा पनि छैन, हरियाली र शान्त वातावरणमा रमाउन पाइने, सुविधा सम्पन्न हल भएको। त्यसै माथि त्यसको अवसरमा दिदी बहिनीहरूलाई दर खाने कार्यक्रमको लागि सम्पूर्ण सेवामा विशेष छुटको पनि व्यवस्था रहेछ।
14: अनि साना नानी बाबुदेखि ठुला मान्छे समेत खेल्न मिल्ने छुट्टा छुट्टै पिङ, पानीको झरना र आकर्षक पार्क पनि भएको हुँदा टिकटक बनाउन र फोटो खिच्न गजब गजब स्किन छ।
12: खाकैमा दिमागलाई भारी गराएछु। पहिले यो बुढालाई सोध्नु पर्ने रहेछ नि। खै बुढा, फोन नम्बर दिनु त, बुक गरिहाल्नु पर्यो। पालो पाएन भने बर्बाद।
11: हामी कहाँ स्थानीय उत्पादन सहितका स्वादिष्ट खानाका परिकार, आरामदायी बास र पार्टी एवं कार्यक्रम आयोजना गर्न मिल्ने उपयुक्त हलहरू पनि उपलब्ध छन्। साथै तीजको कार्यक्रम आयोजना गर्ने समूहलाई फर्किनका लागि टेम्पो र इभी भ्यानको निशुल्क व्यवस्था गरिनेछ।
4: सम्पर्क संयोग कटेज एन्ड रेस्टुरेन्ट, शुक्ला गण्डकी 9, ढोरबाराही फेदी, प्रोपाइटर हरिचन्द्र महत, मोबाइल 98235 52763 र 98 660 80 715
14: र रामचन्द्र महत 98461 16878।
15: आज पनि भाटो आयो के हो कि तिम्रो पारा? राम्रोसँग खाना बनाउन आउँदैन?
16: यी बुढा कुरै नबुझिकन त्यस्तै फर्किने के? खाना बनाउनेको बेथा तिमीलाई के थाहा? राम्रोसँग खाना बनाउन त भाँडाकुँडा पनि त गतिम्लो हुनु पर्यो नि। राइस कुकरको हालत यस्तो छ, ग्यास चुलो बिग्रेर पिल पिल मात्र बल्छ, करार मात्रै भयो।
15: नरिसौ न त, लु बरु हिँड, कहाँबाट ल्याउने हो?
16: तिमीलाई पड्किने बाहेक अरू केही आउँदैन क्या रे? दुलेगौंडाको एसआर ब्रदर्स किचन हाउसबाट ल्याएको सामान साह्रै राम्रो खप्छ रे, हो त्यही जाने हो।
4: हजुर, हामी कहाँ सम्पूर्ण किचन सामग्री, तामाका भाँडा बर्तनहरू होलसेल मूल्यमा बिक्री गरिनुको साथै पुराना भाँडाकुँडाहरू साटफेर गरिन्छ। आमा समूह, समाज तथा होटलका लागि आवश्यक सामानहरू विशेष छुटमा उपलब्ध गराइन्छ। दुलेगौंडा क्षेत्रमा होम डेलिभरीको पनि व्यवस्था छ भने डिसोम र मोबाइलको रिचार्ज कार्ड पनि पाइन्छ।
17: एसआर ब्रदर्स किचन एन्ड गिफ्ट हाउस, दुलेगौंडा मुक्तिनाथ बैंकको आडमा, प्रोप्राइटर सञ्जीव श्रेष्ठ 98560 83 507, कविता श्रेष्ठ, सम्पर्क 0564140055 र 98466 18817।
18: नमस्ते, अहिले तपाईँ रेडियो डुल्पालाई सुन्दै हुनुहुन्छ।

0: होइन रमिला, जति बेला पनि तल्लो घर जान्छौ होइन किले मोहनी लगाएर हो?
1: साँच्ची कि मोहनी नै लगाए कि बुढा, मेरो तन मन त्यतै मात्र छ। हजुर पनि सितेको घरको झ्याल ढोका खापा त्रिकोष चौकोस अनि किचनको डेकोरेसन दराज पलङ लोबे टेबल सोफा सेट एकपटक हेर्न जानु त, जे हेरे त्यही मोहनी लाउने खालको छ।
0: कहाँ बनाएछन् र हो, हेर्दा राम्रो भए पनि मजबुत त छैन होला।
1: हुन्छ नि खुब, पौवा डाँडामा रहेको सुदीक्षा फर्निचर उद्योगमा बनाएका अरे, न पसाङ्गिएको छ न त धुला नै लागेको छ, वर्षौं भयो अरे बनाएको पनि।
2: हजुर, आकर्षक र मजबुत फर्निचरका सामानको लागि हामीलाई सम्झनुहोस्। तराईबाट ल्याइएको र स्थानीय सालको काठबाट अर्डर अनुसारका सम्पूर्ण सामान तयार गरिन्छ। साथै ढुङ्गा गिटी बालुवा सहित ढुवानीको लागि ट्याक्टर चाहिएमा पनि उपलब्ध गराइन्छ। सम्पर्क सुदीक्षा फर्निचर उद्योग, दुलेगौडा पौवा डाँडा, पञ्चमुनि स्कुल माथिपट्टि, प्रोपाइटर हरिबहादुर विश्वकर्मा, मोबाइल 9811435622।
3: दाई पहिला यो मोबाइल हेरिदिनुहोस् न, के भयो भयो, फोटो भिडियो नम्बर सबै यसमै थियो, एक्कासी बिग्रियो।
4: खै दिनुहोस् त, ए चिन्ता नगर्नुहोस्, तपाईँ द एप्पल सब नोकिया सर्भिस सेन्टरमा हुनुहुन्छ।
3: अनि बन्छ त दाई?
4: यहाँ सबै प्रकारका मोबाइल फोनहरू मर्मत गरिन्छ। अनि सुन्नुहोस् त,
5: द एप्पल सप नोकिया सर्भिस सेन्टर दुलेगौडा बसविसौनीको ठीक पारिपट्टि
6: सबै ब्रान्डका मोबाइल बिक्री, साटफेर र एसोसरी सामानहरू उपलब्ध छन्।
7: नोट, नयाँ आइफोन खरिद गर्नु परेमा वा सेकेन्ड ह्यान्ड बिक्री गर्नु परेमा समेत हामीलाई सम्झनुहोस्।
6: प्रोपाइटर राजन पौडेल, मोबाइल 9855602629।
0: होइन आरोसी, आर्यालाई लिएर कता हिँड्यौ?
1: हेर न आर्यन, पर्सि स्कुलको सांस्कृतिक कार्यक्रममा सबै जात जातिको संस्कृति झल्कने नाच देखाउने भनेको, त्यही भएर सबै जातिको पोसाक लिन भनेर जान लागेको के, कहाँ पाइन्छ कुन्नी?
8: मलाई पनि बिहेको लागि गहना चाहिएको छ। आजकल सुन भन्दा कम छैन, हराएमा डर छैन, ग्यारेन्टीको गहना नै चल्तीमा छ, राम्रो डिजाइनको पाए लिने भनेको।
0: ए त्यसो भए युवर सिङ्गापुर फेन्सी एन्ड ज्वेलर सपमा सँगै जाउँ न त, म पनि हाम्रो समाजको दाजुभाइको लागि भाङ्रा कछाड कम्ब्याट ज्याकेट सिङ्गापुरै पेटी लिने हिँडेको। ग्यारेन्टीको गहनादेखि सबै जात जातिको पोसाक एउटै छानामुनि पाइने ठाउँ भनेको त्यही त हो।
1: हामी कहाँ गुरुङ मगर नेवार छेत्री तामाङ ठकुरी भुजेल जात जातिको ड्रेस युके स्वेटर ब्याग तथा पर्स मणिपुरे सिङ्गापुरे होल्यान्ड लुङ्गी सल कोरियन टी सर्ट कम्मर बन्धक दौरा सुरुवाल खुकुरी टोपी लगायत परम्परागत जातीय गर गहनाहरू शिरबन्दी शिरफुल टिकमाला ढुम्री यार्लिङ मारवाड़ी पाटेसुन बुलाकी लाहुरे फुली जन्तर चन्द्रमा नौगेडी असर्फी कण्ठमाला मुगामाला हमिलमाला न्यापुसिक ज्यापुसिक तायोमाला लुसवाङ माकसी कल्ली बिरमली आँसी खुर्पेटो सुर्खे डोरी लगायत सम्पूर्ण पोतेका आइटमहरू पाइनुका साथै आधुनिक डिजाइनका गर गहनाहरू रानीहार चन्द्रहार मिनीहार चोकरहार मंगलसूत्र बालाचुरा पञ्चधातु अंगुठी रामलीला झुम्का पिजोडा झुम्का सिक्री लकेट माइली तिलहरी छड्के तिलहरी घुम्टो क्राउन सेन्डिल जिम्बु र ब्रुनाईको माछा पाइन्छ।
2: सम्पर्क युवर सिङ्गापुरे फेन्सी एन्ड ज्वेलरी सप मुक्तिनाथ बैंकको एक घर माथि दुलेगौडा, प्रोपाइटर आर्यन कुमार श्रेष्ठ, मोबाइल 9821484664 र 9811435।
9: ₹103.8 अन्तर्मनको आवाज
10: स्टुडियो साइटे
11: अहिले मध्याह्नको 12 बज्यो।
2: टाइम चेकको साथमा मनकेवा कालिका सुन चाँदी पसल दुलेगौडा हेल्पोस चोक आफ्नै भवनमा छापावाला सुनका आधुनिक डिजाइनका तयारी गर गहना र राशि अनुसारका पत्थर पाइन्छ। अर्डर अनुसारका गहना तयार गर्नुको साथै पुरानो गर गहना नयाँ गहनासँग साटफेर पनि गरिन्छ। प्रोपाइटर बाजीराम सुनार विनोद सुनार, मोबाइल 9816595301।

0: थाहा संचार नेटवर्कले काठमाडौँमा तयार पारेको दिउँसो 12 बजेको थाहा खबरमा सन्चुब लोनसँगै धर्मराज भट्टको नमस्कार।
1: थाहा खबर थाहा संचार नेटवर्कमा आबद्ध देशका विभिन्न एफएम स्टेशनबाट एकसाथ प्रसारण भइरहेको छ।
0: शुरूमा मुख्य समाचारका शीर्षकहरू।
1: रसुवा र नुवाकोटको आवागमन सहज बनाउन तुइन तथा फड्के जोडिँदै पदमार्ग बनाउने कार्य जारी। बाढ़ीले कृषि क्षेत्रमा ठूलो नोक्सानी पुगेको प्रारम्भिक प्रतिवेदन।
0: प्रधानमन्त्री शाह बाढ़ी प्रभावित क्षेत्रका जनप्रतिनिधिसँग छलफलमा प्रति कार्यको समीक्षा, आगामी पुननिर्माणबारे सुझाव लिँदै।
1: आज हरितालिका तीजको मुख्य दिन हिन्दू महिलाहरू व्रत बसी शिव आराधना गर्दै पशुपतिनाथ मन्दिरमा श्रद्धालुको घुइँचो हजारौंले गरी दर्शन।
0: बेलायतका पूर्व प्रधानमन्त्री जोनसन रूसी आक्रमणबाट बच्न सफल, कूटनीतिक रेललाई निशाना बनाइएको युक्रेनको दावी।
1: र लालिगामा लेभान्ते विरूद्ध बार्सिलोना विजयी, म्यान्चेस्टर डर्बी खेलमा सिटी विजयी।
2: मार्बलको पाइप जडान गरेको घरलाई पनि के भन्नुपर्छ? एकदम ठिक छ, कुरा मिला।
3: अनि
2: घर सर बेच्नु छोडेर यतातिर कता नि?
3: यो त साइड जब दाई, यो चाहिँ मेन।
2: यो मेरो छोरा विदेशबाट आएको, नयाँ घर बनाएको, पाइप किन्न आएको।
3: सामान राम्रो छ, ढुक्क हुनुहोस्।
2: थाहा छ, त्यसैले त यही लिन आएको।
4: विदेशमा पनि फ्लो गार्ड र लेड फ्री प्रडक्ट नै युज हुन्छ,
2: त्यही भएर गुणस्तरीय प्लम्बिङको भरपर्दो नाम मार्बल।
4: अनि पाइप फिटिङको लागि मार्बलकै सल्भेन्ट सिमेन्ट राखिदिनुहोस् है।
2: सुरक्षा घरको
3: साथ जीवन भर।
5: यो हो थाहा संचार नेटवर्क, समयको आवाज, समयको आवाज।
0: समाचार अब विस्तारमा। रसुवा नुवाकोट सड़क खण्डमा वैकल्पिक फड्के तथा ट्विन निर्माण गरी पैदल आवागमन संचालनमा ल्याइएको छ। फलाखु क्षेत्रमा रहेको पक्की पुल तथा स्याप्रोवेश स्थित भोटेको सी नदीमाथिको पक्की पुल बाढ़ीले बगाएपछि सो सड़क खण्डमा आवत जावत अवरूद्ध भएको थियो। आवागमनलाई तत्काल सहज बनाउन वैकल्पिक संरचना निर्माण गरिएको सशस्त्र परिबलका उपरीक्षक तूलबहादुर भण्डारीले जानकारी दिनुभयो। उहाँका अनुसार पहिलो चरणमा बेत्रावतीमा बाँस तथा काठ प्रयोग गरी फड्के निर्माण गरिएको छ भने स्याप्रोवेशीमा ट्विन जडान गरिएको छ। साथै दायाँ बायाँको पदमार्ग व्यवस्थित गर्ने काम भइरहेको र एक दुई दिनभित्र पूर्ण रूपमा सञ्चालनमा आउने जनाइएको छ। बेत्रावतीमा फड्के निर्माण गरिएपछि नुवाकोट तर्फबाट गेर्खु, छापटार, केराघारी हुँदै बेत्रावतीसम्म सहज भएको प्रदेशसभा सदस्य इन्द्रप्रसाद गोतामीले बताउनुभयो। ट्विन तथा फड्के निर्माणमा नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी बल तथा स्थानीय बासिन्दाको सहयोग रहेको सहायक प्रमुख जिल्लाधिकारी ध्रुव प्रसाद अधिकारीले बताउनुभयो। तत्कालको आवागमन समस्या समाधान गर्ने उद्देश्यले निर्माण गरिएको बेत्रावतीको फड्के र स्याप्रोवेशीको ट्विनबाट आवत जावतमा स्थानीयवासीलाई सहज भएको छ।
1: रसुवा र आसपासको भोटेकोशी क्षेत्रमा आएको विनाशकारी बाढ़ीका कारण कृषि क्षेत्रमा ठूलो क्षति पुगेको छ। राष्ट्रिय योजना आयोग र राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले तयार पारेको द्रुत क्षति तथा आवश्यकता मूल्याङ्कन आरएनडीएन प्रतिवेदन अनुसार बाढ़ीबाट विशेष गरी धान, तरकारी तथा पशुपन्छी क्षेत्रमा उल्लेख्य क्षति पुगेको देखिएको छ। विभिन्न स्थानीय तह मा 1,669 हेक्टर क्षेत्रफलको धान खेती प्रभावित भएको छ, जसमा 5,843 टन धान उत्पादनमा क्षति पुगेको छ। यस्तै तरकारी खेतीतर्फ 337 हेक्टर क्षेत्रफल प्रभावित हुँदा करिब 1,843 टन तरकारीमा क्षति पुगेको छ। भौगोलिक रूपमा हेर्दा नुवाकोटको विदुर, लिखु तथा बेलकोटगढ़ी, धादिङका बेनीघाट, रोराङ, बजुरी, सिद्धलेक तथा गल्छी, गोर्खाका गण्डकी र सहित लखन लगायत स्थानीय तह प्रभावित भएको छन्। नुवाकोटको विदुरमा मात्रै 700 हेक्टर धान उत्पादन हुने जग्गा प्रभावित हुँदा 2,450 टन धानमा क्षति पुगेको छ। लिखुमा 230 हेक्टर प्रभावित हुँदा 805 टन धान र बेलकोट गढ़ीमा 200 हेक्टर प्रभावित हुँदा 700 टन धानमा क्षति पुगेको छ। विदुरमा 98 हेक्टर तरकारी क्षेत्र प्रभावित हुँदा अनुमानित 1,323 टन तरकारी उत्पादनमा क्षति पुगेको छ। बाढ़ीबाट पशुपन्छी क्षेत्रमा पनि उल्लेख्य क्षति पुगेको छ। उपलब्ध विवरण अनुसार 2,52,445 पशुपन्छी प्रभावित भएका छन्। पशुपन्छीको क्षतिको अनुमानित मूल्य 111 करोड़ 39 लाख रहेको छ।
0: प्रधानमन्त्री बालेन्द्र शाह विपद संकटग्रस्त क्षेत्रका जनप्रतिनिधिहरूसँग छलफलमा हुनुहुन्छ। प्रधानमन्त्री तथा मन्त्री परिषद कार्यालय सिंहदरबारमा बिहान 11 बजेबाट नुवाकोट, रसुवा, धादिङ, गोर्खा र तनहुँका विपद प्रभावित 15 स्थानीय तहका प्रमुख तथा प्रतिनिधि सभा सदस्यहरूसँग छलफल भइरहेको, प्रभावित क्षेत्रमा बाढ़ीपछिको अवस्थाबारे समीक्षा, अहिलेको परिस्थिति र अब चाल्नुपर्ने कदम तथा पुनरुत्थान लगायतका विषयमा छलफल केन्द्रित छ। छलफलमा नुवाकोटका प्रतिनिधि सभा सदस्यहरू विक्रम तिमिल सिन्हा र अच्युतम लामिछाने पनि सहभागी हुनुभएको छ।
1: आज हरित कालिका तीजको मुख्य दिन महिलाहरूले निराहार व्रत बसी महादेवको पूजा अर्चना सहित मनाउँदैछन्। हिजो दर्खाएका हिन्दू महिलाहरू आज भाद्र शुक्ल तृतीयाका दिन बिहानैदेखि विभिन्न शिवालयमा पुगेर पूजा आजा गरी पारिवारिक सुख शान्ति र कल्याणको कामना गर्ने परम्परा छ। सत्ययुगमा हिमालय पुत्री पार्वतीले गौरीघाटमा बसी तपस्या गरेर महादेवलाई पति पाउने वरदान पाएको विश्वासमा यो व्रत शुरू भएको पौराणिक मान्यता छ। सत्ययुगमा आजका दिन निराहार व्रत बसी पार्वतीले महादेव स्वामी पाएकोले आजको दिनमा व्रत बस्दा मनोकामना पूरा हुने विश्वास छ। निराहार, जलाहार र फलाहार गरी व्रत 3 किसिमका छन्। सक्नेले निराहार, नसक्नेले जलाहार र जलाहार पनि नसक्नेले फलाहार व्रत बस्न उत्तम हुने धर्मशास्त्रविद्हरू बताउँछन्। व्रतालु महिलाले आज काठमाडौँको पशुपतिनाथ लगायत देशैभरको शिवालयमा घुइँचो लागेको छ। पशुपतिनाथको दर्शन गर्न आउने भक्तजनको बिहानैदेखि पशुपति क्षेत्रमा ठूलो मात्रामा लाम लागेको छ। हरितालिका व्रत बसेका महिलाको सहजताको लागि आज बिहानै 3 बजेदेखि नै पशुपतिनाथका चारवटै ढोका खोलिएको पशुपति क्षेत्र विकास कोषले जनाएको छ। मन्दिर प्रवेश गर्ने भक्तजनको लागि 4 दर्शन मार्गको व्यवस्था गरिएको छ। पशुपति मन्दिर तथा आसपासका क्षेत्रमा दर्शनार्थीको भीड़ हुने हुनाले जिल्ला प्रहरी परिसर काठमाण्डले सुरक्षा रणनीति तयार गरेर लागू गरेको छ। पशुपति मन्दिर क्षेत्रमा सुरक्षाको लागि 2 सिफ्टमा आज 2500 प्रहरी परिचालन गरिएको जिल्ला प्रहरी परिसर काठमाण्डले जनाएको छ। आज बिहानैदेखि उपस्थित हजारौं श्रद्धालुले पशुपतिनाथको दर्शन गरिसकेका छन्। तीज पर्वको अवसरमा राष्ट्रपति रामचन्द्र पौडेलले शुभकामना व्यक्त गर्नुभएको छ। राष्ट्रपति पौडेलले हरितालिका तीजले महिला विरूद्ध हुन सक्ने सबै प्रकारका विभेद, हिंसाजन्य कार्य तथा अन्याय अन्त्य गरी सभ्य र समतामूलक समाज निर्माणमा उत्साह प्रदान गर्ने विश्वास व्यक्त गर्नुभएको छ। तीज पर्व नेपाली महिलाहरूको सांस्कृतिक र सामाजिक ऐक्यबद्धताको प्रतीक भएको उल्लेख गर्दै राष्ट्रपति पौडेलले यस्ता मौलिकताको संरक्षण र प्रवर्धन गर्नु सबैको कर्तव्य भएको बताउनु भएको छ।
0: गुल्मीमा माइतीघरमा तीज मनाउन जाने क्रममा खोलाले बगाउँदा एक महिला बेपत्ता भएकी छिन्। मुसिकोट नगरपालिका 5 चन्द्रगौडा घर भएकी अन्दाजे 28-29 वर्षीय कल्पना पुन हिजो साँझ माइतीघरमा तीज मनाउन जाने क्रममा खोलाले बगाउँदा बेपत्ता भएकी हुन्। प्रहरीका अनुसार उनी मुसिकोट 5 स्थित घरबाट इस्मा गाउँपालिका 4 हुलामा रहेको माइतीघर जाने क्रममा निस्सी खोलाले बगाएको थियो। घटनाबारे स्थानीय मार्फत जानकारी पाएपछि प्रहरीले खोजी कार्य जारी राखेको जिल्ला प्रहरी कार्यालयका डीएसपी वीरेन्द्र वीर विश्वकर्माले बताउनुभयो। यस्तै बजाङको खप्तर छान्दा गाउँपालिका 7 गोर्खालीका 33 वर्षीय जितेन्द्र खड्का 6 दिनदेखि बेपत्ता भएका छन्। भदौ 23 गते बिहान लहरे सामुदायिक वन अन्तर्गत डाँडाकोट क्षेत्रमा जंगली च्याउ टिप्न जाने भन्दै घरबाट निस्केका खड्का साँझसम्म घर फर्किने आश भए पनि अहिलेसम्म सम्पर्कविहीन छन्। जंगलबाट नफर्किएपछि परिवार, आफन्त र स्थानीयवासीले उनको खोजी शुरू गरेका छन्। डाँडाकोट क्षेत्र बझाङ र बाजुराको सीमानामा पर्ने भएकाले सम्भावित क्षेत्रमा खोजी गर्न कठिनाई भइरहेको परिवारले जनाएको छ। थाहा संचार नेटवर्कमा थप समाचार बाँकी नै छन्। रेडियो सुन्दै गर्नुहोला।
5: पानी जीवनको आधार हो, तर स्वच्छ पानी स्वस्थ जीवनको आधार। हिमालयाज अन टप, लाङटाङ हिमालको स्वच्छ प्राकृतिक पानी अब तपाईँको हातमा। अन्तर्राष्ट्रिय स्तरको अत्याधुनिक प्रविधिबाट प्रशोधित अन टप ब्रान्डका पानी 500-900 मिलिलिटरका आकर्षक पेट बोतलहरूमा उपलब्ध छ। थप जानकारीका लागि हिमालयज स्प्रिङ वाटर प्राली, नयाँ बानेश्वर, काठमाडौँ। फोन 4781-4780-724 वा himalayaswater.com.np लगइन गर्नुहोस्। यो हो थाहा संचार नेटवर्क, समयको आवाज, समयको आवाज।
0: हामी थाहा संचार नेटवर्क काठमाडौँबाट बोलिरहेका छौं। थाहा खबर अनलाइनमा थाहा संचार र थाहा खबर .com बाट पनि सुन्न सकिन्छ।
1: अब बाँकी समाचार बालपनको रक्षा भविष्यको सुरक्षा भन्ने नाराका साथ आज राष्ट्रिय बाल अधिकार दिवस मनाइदिछ। बालमैत्री वातावरणमा बाल अधिकार प्रवर्धन गराउन नागरिक समाज तथा सबै सरकारवालालाई थप जिम्मेवार र जवाफदेह बनाउने उद्देश्यले प्रत्येक वर्ष भदौ 29 गते राष्ट्रिय बाल अधिकार दिवस मनाइदिए आएको छ। यी भदौ 10 गते भटेकोशी हुँदै त्रिशुली नदीमा आएको विनाशकारी बाढ़ीका कारण रसुवा नुवाकोट धादिङ लगायत जिल्लामा जनधनको क्षतिका कारण बाबु आमा संरक्षक तथा अभिभावक गुमाएका बेपत्ता भएका वा बालबालिका स्वयं नै घाइते र बेपत्ता भएका बालबालिकाको उद्धार राहत र संरक्षण गर्नुपर्ने आवश्यकता छ। त्यस्ता बालबालिकालाई अस्थायी संरक्षण र मनोसामाजिक परामर्श लगायतका सेवा उपलब्ध गराउन राज्य केन्द्रित रहेको राष्ट्रिय बाल अधिकार परिषदका सूचना अधिकारी रामबहादुर चन्दले बताउनु भएको छ। यस अवसरमा आज परिषद लगायत विभिन्न संघ संस्थाले कार्यक्रमको आयोजना गरेका छन्।
0: अब अन्तर्राष्ट्रिय समाचार। बेलायतका पूर्व प्रधानमन्त्री बोरिस जोनसन र उच्च तहका युरोपेली सुरक्षा अधिकारीहरू रूसी आक्रमणबाट बच्न सफल भएका छन्। उनीहरू सवार रेल छुटेको केही समयपछि युक्रेन पोल्याण्ड सीमा नजिकै एक युक्रेनी रेलमाथि रूसी ड्रोनले आक्रमण गरेको छ। याहो दिनमा भएको आक्रमणमा रेलको इन्जिनमा क्षति पुगे पनि कुनै मानवीय क्षति पनि नभएको बीबीसीले उल्लेख गरेको छ। युक्रेनी अधिकारीहरूका अनुसार आक्रमण हुनु अघि नै सबै यात्रुलाई सुरक्षित रूपमा रेलबाट बाहिर निकालिएको थियो। जोनसन बेलायती प्रधानमन्त्री कार्यालयका राष्ट्रिय सुरक्षा सल्लाहकार जेनाथन पावेल लगायतका युरोपेली राष्ट्रिय सुरक्षा अधिकारीहरू क्युबमा आयोजित एक सम्मेलनबाट फर्कने क्रममा अर्कै रेल मार्फत सोही रेलवे लाइन हुँदै गएका थिए। रूसले पश्चिमी युक्रेनको रेलवे पूर्वाधारलाई निशाना बनाएको जनाएको छ, तर युक्रेनको सरकारी रेलवे कम्पनी उक्रजालिन्चियाले आक्रमणको निशाना सम्भवतः कूटनीतिक रेल नै हुन सक्ने बताएको छ। कम्पनीले वक्तव्य जारी गर्दै रूसी आक्रमणको खतराका कारण समय तालिकामा गरिएको परिवर्तनले कूटनीतिक रेल अपेक्षाभन्दा अघि नै स्टेशनबाट छुटेको बताएको छ। कम्पनीका अनुसार जेट संचालित रूसी ड्रोनले आक्रमण गर्नुभन्दा ठिक 15 मिनट अघि प्रभावित रेलका यात्रुलाई बाहिर निकाल्न आदेश दिएको थियो।
1: र अब खेल समाचार। स्पेनिस लालिगा फुटबलमा बार्सिलोनाले लेभान्तेलाई 4-2 गोलले पराजित गरेको छ। गैरातीको खेलमा जित निकाल्दै बार्सिलोनाले महत्वपूर्ण 3 अंक जोड़ेको छ। अर्को खेलमा एथलेटिको मड्रिडले रियल सोसिडाडलाई उसकै मैदानमा 3-0 गोलले पराजित गर्यो। यस्तै सेल्टा भिगो र मालागा तथा गेटाफे र डेपोर्टिभो बीचका खेल बराबरीमा सकिए। इंग्लिश प्रिमियर लीग फुटबल अन्तर्गत बहुप्रतीक्षित डर्बी खेलमा म्यान्चेस्टर सिटीले युनाइटेडलाई 1-0 गोलले पराजित गरेको छ। सिटीको जितमा एर्लिङ ह्यालण्डको गोल निर्णायक बन्यो। अर्को खेलमा ब्राइटनले केभेन्ट्री विरूद्ध 5-0 गोलको भागिलो जित हासिल गरेको छ। यस्तै सिरी ए फुटबलमा युभेन्टसलाई सासुओलोले 3-2 स्तब्ध बनायो। नापोलीले बोलोग्नालाई 1-0 गोलले हराउँदा लिचेने मोन्जालाई 3-2 गोलले पराजित गर्यो। यसैबीच फ्रेन्च लीग वानमा पेरिस सेन्ट जर्मन पीएससीले ब्रेस्टलाई 1-0 पराजित गरेको छ। पीएससीका लागि फेरान टेरेसले 5 मिनटमा निर्णायक गोल गरेका थिए। यस्तै लिलले ट्रोएसलाई 2-0 गोलले पराजित गर्दा लेन्स्टर ले मानले 2-2 गोलको बराबरी खेलेका छन्।
0: दिउँसो 12 बजेको थाहा खबर सकिने लाग्यो। जाँदा जाँदै मुख्य समाचारका शीर्षक फेरि एकपटक।
1: रसुवा र नुवाकोटको आवागमन सहज बनाउन तुइन तथा फड्के जोडिँदै पदमार्ग बनाउने कार्य जारी। बाढ़ीले कृषि क्षेत्रमा ठूलो नोक्सानी पुगेको प्रारम्भिक प्रतिवेदन।
0: प्रधानमन्त्री शाह बाढ़ी प्रभावित क्षेत्रका जनप्रतिनिधिसँग छलफलमा प्रतिकारिएको समीक्षा, आगामी पुननिर्माणबारे सुझाव लिँदै।
1: आज हरितालिका तीजको मुख्य दिन हिन्दू महिलाहरू व्रत बसे शिव आराधना गर्दै पशुपतिनाथ मन्दिरमा श्रद्धालुको घुइँचो हजारौंले गरे दर्शन।
0: बेलायतका पूर्व प्रधानमन्त्री जोनसन रूसी आक्रमणबाट बाँच्न सफल, कूटनीतिक रेललाई निशाना बनाइएको युक्रेनको दावी।
1: र लालिगामा लेभान्ते विरूद्ध बार्सिलोना विजयी, म्यान्चेस्टर डर्बी खेलमा सिटीको जीत।
0: थाहा संचार नेटवर्कले काठमाण्डुमा तयार पारेको दिउँसो 12 बजेको थाहा खबर सकियो। सन्चु र धर्मराज विदा हुन्छौ। नमस्कार।
5: थाहा संचार नेटवर्कबाट प्रसारित समाचार बुलेटिन तथा अन्य कार्यक्रमहरू डाउनलोड गर्न thahakhabar.com मा जानुहोस् अथवा हाम्रो फेसबुक पेजसँग जोडिनुहोस्। हाम्रो फेसबुक पेज हो facebook.com/thahakhabar र हाम्रो ट्विटर ह्यान्डल हो @thahakhabar।
6: अन्तर्मनको आवाज। स्याङ्जा चस्मा घर एन्ड आँखा क्लिनिकमा भित्रियो नयाँ प्रविधि। अब लाइट बालेर आँखा जाँच गर्ने दिन गए। नयाँ युग सँगै नयाँ प्रविधि। कम्प्युटर प्रविधिबाट आँखा जाँच गर्दा सूक्ष्मदेखि सूक्ष्म समस्याहरू पहिचानको साथै तत्कालै आँखाको पावर चेक गरिन्छ। हामी कहाँ प्रत्येक दिन आँखाको पावर चेक गरेर पावर अनुसार चस्मा बनाइन्छ। हरेक हप्ताको शनिबार आँखा रोग विशेषज्ञ डाक्टरहरूद्वारा आँखा जाँच गरिनुको साथै आँखा जाँच्न आउने बिरामीहरूको निशुल्क सुगर परीक्षण गरिन्छ। ग्लुकोन लेन्स, हाइपोड लेन्स, प्रोग्रेसिभ लेन्स, क्रिजल लेन्स तथा कन्ट्याक्ट लेन्सहरू पाइनुको साथै विभिन्न ब्रान्डका सनग्लास चस्माहरू पनि सुपथ मूल्यमा बिक्री गरिन्छ। साथमा आँखा तथा विभिन्न रोगका औषधिहरूको लागि स्याङ्जा मेडिकल हल दुलेगौंडालाई सम्झनुहोस्। स्याङ्जा चस्मा घर एन्ड आँखा क्लिनिक, बन्केवा चोक दुलेगौंडा, प्रोपाइटर पासा राजु, मोबाइल 9806613195 र 9847153368।
7: शैलेशको बुवा, यसपालि अलिअलि गर गहना जोड्नु पर्यो, पैसा पनि जम्मा भएकै छ, बाँचुन्जेल त हो नि, मान सम्मान इज्जत बनेको।
8: हतारको काम लतार भन्छन्, जहाँ पाए त्यही बनाएर हुन्छ। यो जमानामा सेवा बुझ्नु पर्यो, किन हतारिन्छौ? विश्वासिलो सुनचादी पसल खोजौला नि।
7: स्याङ्जा धनलक्ष्मी सुनचादी पसल भएपछि त भइहाल्यो नि बुढा। छापावाला सुनका गहना, राशि अनुसारका पत्थर जडित, हरेक डिजाइनका आकर्षक गर गहना खरिद गर्न सकिने। अनि सुन्नु त, विगतका वर्षहरूदेखि ग्राहकलाई उत्कृष्ट सेवा दिँदै आइरहेको यस पसलको अपार सफलता सँगै दुलेगौंडाको बन्किया चोकमा न्यू स्याङ्जा धनलक्ष्मी सुनचादी पसलको नाममा शाखा पनि विस्तार गरेको छ।
9: यहाँ विभिन्न डिजाइनका गर गहना पाइनुका साथै खरिद बिक्री तथा साटफेर पनि गरिन्छ।
8: साथमा बिना रसायनका गर गहना तयार पारिने र यहाँबाट खरिद गरिएका गहना यही बिक्री तथा साटफेर गर्दा उचित मूल्य पाइनेछ।
9: स्याङ्जा धनलक्ष्मी सुनचाँदी पसल, शुक्ला गण्डकी 3 दुलेगौंडा, दोर बाराही मन्दिर जाने जीप लाइन अगाडि, शाखा दुलेगौंडा बनकेवा चोक प्रतीक्षालय अगाडि, प्रोपाइटर रामो विश्वकर्मा 9871716069, राजु विश्वकर्मा 9807172।
10: विद्यार्थी भाइ बहिनीहरू, आज म तिमीहरूलाई धुम्रपानको बारेमा पढाउँदैछु, ध्यान दिएर सुन्न है।
11: म्याडम, धुम्रपान भनेको के हो?
10: ल सुन, धुम्रपान भन्नाले खास गरी सुर्तीजन्य पदार्थको धुवा खानु हो। चुरोट, बिँडी, तमाखु, कक्कड जस्ता सुर्तीजन्य पदार्थको सेवन गर्नु हो। धुम्रपानको धुवामा 7000 भन्दा बढी किसिमका रासायनिक तत्व पाइन्छन्। ती मध्ये 69 भन्दा बढी तत्वले क्यान्सर गराउँदछ।
11: अनि धुम्रपान तथा सुर्तीजन्य पदार्थ सेवन गर्दा कस्ता कस्ता असर देखिन्छ? म्याडम,
10: धुम्रपान तथा सुर्तीजन्य पदार्थ सेवन गर्दा मुख, फोक्सो, पेट, फियो, आन्द्रा, मूत्र नली, पाठेघर आदिको क्यान्सर हुन्छ। दम, दीर्घ श्वास प्रश्वास रोग, उच्च रक्तचाप, हृदयघात, मस्तिष्क घात, गर्भवतन हुने, कम तौलको बच्चा जन्मने, अवधि पूरा नभई बच्चा जन्मने, मृत बच्चा जन्मने आदि गराउँदछ। त्यति मात्रै कहाँ हो र, धुम्रपानको धुवाले धुम्रपान नगर्ने व्यक्तिलाई समेत असर गर्दछ। नजिक बसेकै कारणले विश्वमा वर्षेनी 6 लाख मानिसको मृत्यु हुने गरेको छ।
11: अनि नि म्याडम, यो धुम्रपान तथा सुर्तीजन्य पदार्थबाट बस्ने उपायहरू पनि छन् कि?
10: छन् नि, यसबाट बस्ने उपायहरू साथी भाइको लहै लहैमा नपर्ने, दीर्घकालीन असरको मनन गरी कुलतमा नफस्ने, धुम्रपानबाट छुटकारा पाउनका लागि स्वास्थ्य कर्मीसँग सल्लाह लिने, सार्वजनिक स्थलमा धुम्रपान नगर्ने र घरभित्र अनि बच्चाको अगाडि कहिले धुम्रपान नगर्ने। धुम्रपान तथा सुर्तीजन्य पदार्थबाट टाढै बसौं, आफू बचौं र अरूलाई पनि बचाऊ।
11: स्वास्थ्यकर कोषको सहयोगमा जीपी कोइराला राष्ट्रिय श्वास प्रश्वास उपचार केन्द्रद्वारा जनहितमा जारी सन्देश।
12: उफ, आज पनि पार्टीमा जानु छ तर कपाल पनि मिलेको छैन, अनुहार पनि थाकेको जस्तो देखिन्छ।
13: यति धेरै सोच्नु पर्ने कुरा के छ र? दीक्षा ब्युटी पार्लर जाउँ न।
12: दीक्षा ब्युटी पार्लर रे?
13: हो नि, दीक्षा ब्युटी पार्लर एन्ड प्रशिक्षण केन्द्र। एकपटक त्यहाँ गएपछि ऐनामा आफूलाई हेर्दा पनि हेरिरहन मन लाग्छ।
12: हो र, त्यस्तो के हुन्छ र त्यहाँ?
13: अनुहारलाई चाहिने फेसियल र थ्रेडिङ, कपाललाई सुहाउने हेयर कटिङ, हेयर कलर र हेयर स्पा, हात खुट्टालाई आकर्षक बनाउने मेनिक्योर पेडिक्योर अनि आँखाको सुन्दरताका लागि आइल्यासिङ पनि गरिन्छ।
12: अनि बिहे, पार्टी वा विशेष कार्यक्रम पर्यो भने नि,
13: त्यसका लागि त यो ब्युटी पार्लर झन् एकदम विशेष छ। तपाईँको अनुहार पहिरन र अवसर अनुसारको ब्राइडल मेकअप तथा आकर्षक मेकअप र हेयर स्टाइल अनि तपाईँलाई अरू जस्तो होइन तपाईँलाई नै अझ सुन्दर देखाउने ठाउँ हो।
14: त्यसो भए मेरो बिहेमा त म त्यही जान्छु है त।
13: बिहेमा मात्रै किन, आफूलाई माया गर्न पनि त कहिले काहीँ समय दिनुपर्छ नि।
14: यहाँ थ्रेडिङ, फेसियल, ब्लिच, हेयर कटिङ, ब्राइडल मेकअप, मेनिक्योर, पेडिक्योर, आइलेसिङ, हेयर कलर, हेयर स्पा, नेल एक्सटेन्सन तथा रिडकल ट्रिटमेन्ट र सुन्दरता मात्र होइन सिप पनि। प्रोफेसनल ब्युटी पार्लर सम्बन्धी व्यावसायिक तालिम समेत प्रदान गरिन्छ।
13: सुन्दरता देखाउने होइन महसुस गराउने ठाउँ दीक्षा ब्युटी पार्लर एन्ड प्रशिक्षण केन्द्र, शुक्ला गण्डकी नगरपालिका 2 कोत्रे तल हो। प्रोपाइटर निशा लामा, सम्पर्क 97090 34335।
14: टिकुली माया, आज पनि एउटा कुरा मान न भाइ, चाडबाड आउन लाग्यो, पोखरातिर जाऊ न नयाँ नयाँ डिजाइनको कपडा किन्न।
15: यदि किने हुन्न र तँलाई मन पर्ने अनि तैले भनेको कपडाहरू पाइने पसल मलाई थाहा छ कि।
14: हो र, कहाँ छ र त्यस्तो?
15: दुलेगौडामा छ, कालिका फेन्सी स्टोर।
11: यहाँ तपाईँले चाहेको जस्तै विभिन्न डिजाइनका कुर्ता सलवार, लुङ्गी, टी शर्ट सहित लेडिज र जेन्ट्सका लागि आवश्यक सम्पूर्ण किसिमका कपडाहरू उपलब्ध रहेका छन्।
13: नयाँ डिजाइन र आकर्षक पहिरनका लागि सबैको मन जित्न सफल
11: कालिका फेन्सी स्टोर्स, शुक्ला गण्डकी 4 दुलेगौडा, तरकारी लाइन, तारा देवी तरकारी पसल सँगै।
13: प्रोपाइटर नवीन श्रेष्ठ, सम्पर्क 9556062028 र 9901479716।
11: एउटा कुरा थाहा पाइराख्नुहोस्, हामी पहिलाको ठाउँ भन्दा अलिकति माथि सरेका छौँ है। नेवार समुदायको चर्चित सांस्कृतिक नृत्य लाखे नाचको जिल्ला स्तरीय प्रतियोगिता यही असोज 4 गते आइतबार खैरनी टारमा आयोजना गरिएको हुँदा सहभागिताका लागि सम्पूर्ण लाखे समूहहरूलाई हार्दिक निमन्त्रणा गर्दछौ।
15: प्रथम पुरस्कार नगद रु 30,000 साथमा प्रमाण पत्र।
11: द्वितीय पुरस्कार नगद रु 20,000 साथमा प्रमाण पत्र।
15: तृतीय पुरस्कार नगद रु 10,000 साथमा प्रमाण पत्र।
11: साथमा सहभागी सम्पूर्ण समूह 5,000 प्रदान गरिनेछ।
15: विस्तृत जानकारीका लागि सम्पर्क
13: 9841104332 र 9841113939।
11: आयोजक श्री कृष्ण सृजनशील नेवाखला, खैरनी टार।
16: नमस्ते, तपाईँ यतिखेर सुन्दै हुनुहुन्छ रेडियो ढोरबराई

0: हेलो बा,
1: कति बन्यो घर? अनि ढलान भयो त?
2: अँ बाबु, ढलान त भयो। अब घरभित्रको काम गर्नु पर्नेछ। सामान झार्ने भनेको पैसो अलिकति पुग्दैन कि?
1: ल ल बा, पैसाको चिन्ता नगर्नु। अनि संसार मार्बल एन्ड टाइल्स बेलचौताराबाट नै सामान ल्याउनु है। मेरा साथीहरू सबैले त्यहीँको सामानबाट घर बनाएका रहेछन्। एकदम राम्रो छ रे।
2: हो बाबु, गाउँतिर पनि सबैले सामान त्यहीँबाट ल्याउँदा रहेछन्। म पनि त्यहीँ जाने हो।
3: हजुर, उच्च गुणस्तरका ग्रेनाइट, मार्बल र टाइल्सका साथै सेनेटरी सम्बन्धी सामग्री र हार्डवेयरका सामानहरू चाहिएमा हामीलाई सम्झनुहोस्।
0: संसार मार्बल एन्ड टाइल्स बेलचौतारा, प्रहरी चौकी भन्दा केही घर माथि।
3: प्रोप्राइटर राम भुजेल, सम्पर्क 9891950630 र 9746780681।
0: के कम्मर दुखाई, घुँडा तथा जोर्नी दुखाई, गर्दन दुखाई र नसा च्यापिने समस्याले तपाईँलाई सताइरहेको छ?
4: अब चिन्ता नगर्नुहोस्। भिपी फिजियोथेरापी एन्ड अर्थो सेन्टरले शुक्ला गण्डकी 4 दुलेगौडामा फिजियोथेरापी सेवा प्रदान गर्दै आइरहेको छ।
0: हाम्रा सेवाहरू कम्मर दुखाई तथा डिस्क समस्याको उपचार,
4: घुँडा तथा जोर्नी दुखाईको फिजियोथेरापी, गर्दन दुखाई तथा नसा च्यापिने समस्याको उपचार,
0: फ्रोजन सोल्डर तथा मांसपेशी दुखाईको उपचार, पक्षघात तथा स्ट्रोक पछिको पुनर्स्थापना सेवा,
4: खेलकुदका क्रममा लाग्ने चोटपटक तथा दुर्घटना पछिको उपचार, फ्र्याक्चर तथा अपरेसन पछिको एक्सरसाइज थेरापी,
0: साइटिका तथा नसा सम्बन्धी दुखाई व्यवस्थापन, साथै हिट थेरापी, टेन्स अल्ट्रासाउन्ड थेरापी लगायतका आधुनिक सेवाहरू उपलब्ध रहेका छन्।
4: दुखाईबाट मुक्ति, सक्रिय जीवनको सुरुवात, तपाईँको स्वास्थ्य हाम्रो प्राथमिकता।
0: थप जानकारी तथा समय लिनको लागि सम्पर्क गर्नुहोस् 9841696769 र 9841156044।
4: बीपी फिजियोथेरापी एन्ड अर्थो सेन्टर, शुक्ला गण्डकी 4 दुलेगौडा, व्हाइट हाउस पार्टी प्यालेसको अगाडि।
5: होइन, धुवामा के गरिराखेको छौ भने तिमी?
6: के गर्नु नि, भोको पेटले धुवा गर्मी भन्दैन? ग्यास नपाएर म त खालि धुवामै खाना बनाइरहेको छु नि।
5: तिमीलाई थाहा छैन र बजारमा जति भने पनि बिजुलीबाट चल्ने इन्डक्सन र इन्फ्रारेड चुलो पाइन्छ भनेर, मैले त ग्यास कटेज हुनुभन्दा पहिले नै सोभिक गिफ्ट एन्ड किचन कर्नरबाट इन्डक्सन चुलो लगेको। एकदम ढुक्क छु म त।
6: त्यसको लागि फेरि छुट्टै भाडा जोड्नु पर्यो, यो पनि झन्झटै रहेछ।
5: पर्दैन नि, त्यसको लागि इन्फ्रारेड चुलो भएपछि जस्तो भाडामा पनि पकाउन सकिन्छ।
7: हजुर, हामी कहाँ स्वदेश तथा विदेशबाट आयात गरिएका किचन तथा गिफ्टका गुणस्तरीय सामानहरू सुपथ मूल्यमा पाइन्छ। साथै समाज, क्लब तथा आमा समूहलाई आवश्यक भाँडाकुँडाहरू खरिदमा विशेष छुट दिइन्छ भने पसलदेखि 3 किलोमिटर दूरीसम्म होम डेलिभरी समेत गरिन्छ।
8: सम्पर्क सोभिक गिफ्ट एन्ड किचन कर्नर, दुलेगौडा, युनिक डिपार्टमेन्टको 2 घर तल, प्रोप्राइटर जीके श्रेष्ठ गणेश पार्वती श्रेष्ठ, फोन नम्बर 0654142034 र 9811756606।
9: होइन श्रीमानज्यू, के भयो? गाडी स्टार्ट गर्नु न, जाने बेला भइसक्यो। अहिलेसम्म गाडीको फोनको मारेको मारे हुनुहुन्छ। केही समस्या आयो कि क्या हो?
10: यो बाटो पनि कहिले बन्छ? खाल्टा खुल्टी र हिलो धुलोले नयाँ गाडी पनि बिग्रिया बिग्री हुन थाल्यो। जति धोए पनि हिलो जाने होइन।
9: समस्या त आइहाल्छ नि, बरु समाधान पो खोज्ने हो त। अहिले दुलेगौडाको थापा हार्डवेयरको आडमा कार्की अटो वर्कसप एन्ड कार वास खुलेको छ नि, त्यही बनाउन र धुलाउन लैजानु न। जुन सुकै गाडी मर्मत गर्ने र हाइड्रोलिक ज्याकद्वारा गाडी धुने व्यवस्था रहेछ नि।
7: हजुर, हामी कहाँ सबै प्रकारका पेट्रोल, डिजल तथा इभी गाडीहरू मर्मत गरिनुको साथै हाइड्रोलिक ज्याकद्वारा वासको व्यवस्था छ। साथै कुनै पनि प्रकारको गाडी रिजर्भ तथा भाडामा चाहिएमा हामीलाई सम्झनुहोस्। सम्पर्क कार्की अटो वर्कसप एन्ड कार वास, दुलेगौडा, प्रभु बैंक भन्दा 50 मिटर तल, प्रोप्राइटर बुद्धि बहादुर कार्की, मोबाइल 9860373710 र 9921653507।
11: सुन शुद्धताको प्रतीक, तपाईँको मेहनतको कमाई सही ठाउँमा लगानी होस् भन्ने हामी चाहन्छौँ।
12: विगत 15 वर्षदेखि उत्कृष्ट डिजाइन र सुनको शुद्धतामा ग्राहकको मन जित्न सफल
11: ओम प्रोसर आभूषण सुनचाँदी पसल, दुलेगौडा भित्री बजार।
13: आकर्षक तथा आधुनिक डिजाइन को घर गहना विवाह का सेटकै गहना खरीद बिक्री तथा साठ फेर गर्नु परेमा हामीलाई सम्झनुहोस्। वर्षौंदेखि विश्वासित आएको ओम प्रसन्न आभूषण सुनसादी पसल शुक्ला गण्डकी चार दुलेगौडा भित्री बजार प्रोपाइटर भोज बहादुर सुनार।
14: मोबाइल 9800585537 र 9800665159। तीसका गीत संस्कृति र पहिचान हाम्रो शान हाम्रो अभियान।
12: नेपाली नारीहरूको महान पर्व हरितालिका तीजको पावन अवसरमा खुल्ला तीज गीत एवं विद्यालय स्तरीय नृत्य प्रतियोगिता 2083।
14: मिति यही भाद्र 29 गते। स्थान खैरिनी चार बजार।
12: तीज गीत तर्फ प्रथम पुरस्कार रु 25,000,
14: द्वितीय पुरस्कार रु 15,000,
12: तृतीय पुरस्कार रु 10,000,
14: सान्त्वना पुरस्कार रु 5,000।
12: विद्यालय स्तरीय नृत्य प्रतियोगिता तर्फ प्रथम पुरस्कार रु 7,500,
14: द्वितीय पुरस्कार 5,000
12: र तृतीय पुरस्कार रु 3,000। आयोजक शुक्ला गण्डकी नगर उद्योग वाणिज्य संघ वडा व्यवस्थापन समिति 6 र 7।
14: सह आयोजक शुक्ला गण्डकी नगरपालिका वडा नम्बर 6 र 7 को कार्यालय।
12: सम्पर्क कार्यक्रम संयोजक मंजु तिमिल सिन्हा 9850639337,
14: सुरेन्द्र श्रेष्ठ 9850636136,
12: रविन्द्र राज पौडेल 9850662888।
15: क्यों तो को थे दी मु रेडियो ढोर बारह 103.8 MHz।

0: घर बनाउन त सुरु गरियो, पैसा भए पनि तनावै तनाव छ। के गर्ने, कसो गर्ने, कहाँ जाने, के ल्याउने?
1: के भयो दाई, पैसा भएपछि नि के को तनाव हो र?
0: हेर न भाइ, घर बनाउन सुरु गरेको, सामान लिन कहिले कुन पसलमा कहिले कुन पसलमा डुल्दा डुल्दा हैरान भएको छु।
2: ल दाई, पैसा भएपछि त बुद्धि लगाउने हो नि। दुलेगौडाको थापा हार्डवेयर सप्लायर्समा जानुस् न, जगदेखि ढलानसम्मका सबै सामान एउटै छानामुनि पाइन्छ। उच्च स्तरका छड, सिमेन्ट, रङ, सेनेटरी फिटिङ जस्ता पाता, सिपिभीसी, पिभीसी पाइप, पेन्स तथा घर निर्माण सम्बन्धी सम्पूर्ण सामानहरू सुपथ मूल्यमा पाइन्छ। साथै खाने पानी योजनाको लागि आवश्यक सामग्री उपलब्ध गराइन्छ। थापा हार्डवेयर सप्लायर, शुक्ला गण्डकी 4, दुलेगौडा, नगरपालिका अगाडि, प्रभु बैंक भन्दा 7 घर तल। प्रोप्राइटर महेश थापा, फोन 0564142636, मोबाइल 9856078302 र 9846078302।
3: फुक्कै खाए साह्रै मिठो, पकाए त स्वाक्कै, एक पाकेटले पेट भरिने के हो भन प्वाक्कै।
4: यो हो बोनस चाउचाउ।

0: देशमा पेट भरिने बोनस चाउचाउ।
1: पोखरा नुडल्स प्रालीको उत्पादन बोनस चाउचाउको आधिकारिक विक्रेता थापा सप्लायर शुक्ला गण्डकी साथ सेरा प्रोप्राइटर राजबहादुर थापा मोबाइल 98562279।
2: एक सय तीन थोप्लो आठ
3: अन्तर्मनको आवाज
4: स्टुडियो
5: अहिले दिउँसोको एक बज्यो।
6: टाइम चेक को साथमा बनकेवा कालिका सुन चाँदी पसल दुलेगौड़ा हेल्प चोक आफ्नै भवनमा छापावाला सुनका आधुनिक डिजाइन का तयारी गर गहना र राशि अनुसार का पत्थर पाइन्छ। अर्डर अनुसार का गहना तयार गर्नुको साथै पुरानो गर गहना नयाँ गहना सँग साटफेर पनि गरिन्छ। प्रोप्राइटर बाजुराम सुनार विनोद सुनार मोबाइल 98165935301।

0: हेप्पी स्टोर दुलेगौडा सृजनाटोल बन्केवा चोकदेखि भित्रपट्टि कवासे जाने बाटोमा आफ्नै भवनमा खुलेको छ नि।
1: यहाँ दैनिक उपभोग्य सामग्रीहरू एउटै छानामुनि पाइनुका साथै सुपथ मूल्यमा खुद्रा तथा थोक बिक्री गरिन्छ।
0: साथै उपभोक्ताको हितलाई मध्यनजर गर्दै होम डेलिभरीको पनि सुविधा दिइन्छ। चाडपर्वको अवसरमा विशेष छुटको व्यवस्था पनि गरिएको छ।
1: प्रोप्राइटर गजेन्द्र पौडेल, पवन पौडेल र प्रतिभा पौडेल।
0: फोन नम्बर 0654143121,
1: मोबाइल 9805678634 र 9701107090।
2: साइलियामा प्रकाश साईको फर्निचर पसल सरेको छ है, झुकिनु होला नि।
3: हो र, फेरि कहाँ सारेछन् बाबुले पसल?
2: बिपी चोकमै हो, पहिलाको ठाउँ भन्दा एक घरमाथि टिभीआर सोरुम थियो नि। हो, त्यही घरमा नयाँ व्यवस्थापन र थप सेवा सुविधा सहित सरेको छ नि।
4: ए ल ल, तपाईँ पनि झुक्किनु होला नि, याद राख्नुहोस्। गण्डकी सिसा पसल एन्ड फर्निचर सप्लायर्स, शुक्ला गण्डकी 4, दुलेगौडा, बिपी चोक।
3: प्रोप्राइटर थान प्रकाश नेउपाने 9856033878, प्रशान्त नेउपाने 9846026।

0: नेपालको सर्वाधिक बिक्री हुने बजाज मोटरसाइकलको अपग्रेडमा पाउनुहोस् अनबिटेबल क्याश डिस्काउन्ट अनि अनबिटेबल एक्स्ट्रा भ्यालुएसन सजिलो 60 महिनाको इएमआईमा साथै फ्री एसेसरीजहरू पनि उपलब्ध छ।
1: साटा साथ अपग्रेड गर्ने दिन यही भाद्र 28 गतेदेखि असोज 2 गतेसम्म
2: स्थान शुक्ला गण्डकी 4 दोलेगौडा कुमारी ब्याङ्क सँगै बजाज सोरुम पारे।
1: थप जानकारीको लागि शुभेच्छा अटो बजाज सोरुम
2: मोबाइल नम्बर
1: 9856062842
2: र 9814366422।
3: सुन्नु न, गाउँमा आमालाई साह्रै भएको छ रे, तपाईँ त आजै जानुहोस् भो।
4: अनि यति अबेला भइसक्यो, गाउँ जाने मोटर नपाएर अलपत्र परिन्छ कि?
3: त्यसको चिन्ता लिनै पर्दैन नि, खैरेनी झरेपछि त सापकोटा दाईको होटलमा बसेर भोलि बिहानै बाटो लागि हुन्छ नि।
4: ए, होटल फ्यामिली छ नि है, हुन्छ म आजै जान्छु।
3: हजुर, विगत 13 वर्षदेखि तपाईँहरूकै सेवामा समर्पित खैरिनीटार आर्मी ब्यारेकको ठिक पारी रहेको यस होटल फ्यामिलीमा स्वच्छ र स्वादिष्ट खाना र एटेच बाथरूम सहितका सुविधा सम्पन्न सबै खाले कोठाहरू उपलब्ध रहेका छन्। साथै लोकल कुखुरा, हाँसको छोइला, बदेलको मासु, क्याङ्दी र सुरौदी खोलाको माछाको स्वादिलो परिकारका लागि पनि हामीलाई सम्झनुहोस्।
4: होटल फ्यामिली एन्ड लज खैरिनीटार बजार, प्रोप्राइटर अर्जुन सापकोटा, मोबाइल 9856023420, 9801454674 र 9864023420।
5: दुलेवडा बजारमा कति फोटो स्टुडियो खुल्यो, कति बन्द भए, कति के भए, तर सबैभन्दा पुरानो कृति फोटो स्टुडियोको सेवा भने आजसम्म निरन्तर पाइएको छ। फोटो स्टुडियो भनेपछि त कृति बाहेक अरूको त नामै आउँदैन।
6: ए, मलाई मात्र हो कि भनेको, तपाईँलाई पनि त्यस्तै पो हुन्छ? आज पनि एउटा गिफ्ट किन्नु छ अनि एक दुईवटा फोटो पनि खिच्नु छ, त्यही जाने हो म त।
5: हजुर, दशकौंदेखि यहाँहरूको सेवामा समर्पित छौ। अर्जेन्ट फोटो, मोबाइलबाट फोटो, दुबोको माला फ्रेममा तयार पार्नु परेमा, जन्मदिन, विवाह लगायत कुनै पनि उत्सवको लागि उपहार चाहिएमा हामीलाई सम्झनुहोस्। कीर्ति फोटो स्टुडियो दुलेगौडा, प्रोप्राइटर कीर्तिमान थापा मगर।
7: लौ आयो खुसीको खबर, होलसेल तथा सस्तोमा कपडा खरिद गर्न चाहनेहरूको लागि खुसीको खबर।
8: ग्राहकहरूको आवश्यकतालाई मध्यनजर गर्दै तपाईँ हाम्रो सहर दुलेगौडा हेल्पोस चोक नजिकै गण्डकी हार्डवेयरको सटर लाइनमा रहेको फ्रेन्ड्स फेन्सी हाउसमा आउनुहोस्। सस्तोमा मन परेको कपडा रोजी रोजी लैजानुहोस्। बालकदेखि वृद्धसम्म सबै उमेर समूहलाई आवश्यक नयाँ तथा आधुनिक डिजाइनका कपडाहरू होलसेल मूल्यमा बिक्री गरिन्छ।
7: जुत्ता, चप्पल, सुट, पाइन्ट, लेडिज आइटम, साडी, कुर्ता, सुरुवाल होलसेल मूल्यमा बिक्री गरिन्छ।
8: सम्पर्क प्रिन्स फेन्सी हाउस, मोबाइल 9806681115।
7: आस्था अनि भरोसा, घर निर्माणको विश्वासिलो आधार, अनयारा कन्स्ट्रक्सन एन्ड ट्रेड प्राली गाछे पानी।
8: हजुर, घर निर्माण, बाटो, नाला, सामुदायिक भवन, विद्यालय आदि निर्माणको लागि हामीलाई सम्झनुहोस्। सोलिड ब्लक सहित विभिन्न किसिमका ब्लक, इट्टा, ढुङ्गा, गिटी, बालुवा, चोकर सुपथ मूल्यमा पाइन्छ।
7: सम्पर्क अनयारा कन्स्ट्रक्सन एन्ड ट्रेड प्राली, शुक्ला गण्डकी 2 गाछे पानी, नयाँ पुल र चेवनधामबाट जान सकिने, प्रोप्राइटर लाल बहादुर गोले र शेरजङ गुरुङ, मोबाइल 9810888461 र सिजन गुरुङ 9705440900।
9: एडमिशन ओपन एट सिम्स केयरगिभर दुलेगौडा।
4: सिटीभिटीको पाठ्यक्रममा आधारित 390 घण्टाको केयरगिभर तालिम सम्बन्धी भर्ना खुल्यो।
9: हाम्रा विशेषताहरू,
4: अनुभवी एवं दक्ष प्रशिक्षकबाट प्रशिक्षण गराइने,
9: व्यवहारिक र प्रयोगत्मक सिकाइ,
4: रोजगारीका लागि मार्गदर्शन र सहयोग,
9: सेपमूलक गुणस्तरीय र प्रभावकारी तालिम,
4: स्वास्थ्य क्षेत्रमा करियर बनाउन उत्कृष्ट अवसर प्राप्त गर्न सकिने,
9: तालिम लिनका लागि चाहिने न्यूनतम योग्यता 18 वर्ष पूरा भई 45 वर्ष ननागेको, कम्तीमा 8 कक्षा उत्तीर्ण गरेको हुनुपर्नेछ।
4: सिट सीमित छ, शीघ्र सम्पर्क राख्नुहोस्। भर्ना गर्ने अन्तिम मिति यही भाद्र 31 गते सम्म।
9: स्थान धुलेगौड़ा एनआईसी एसिया बैंक भएको घर
4: सम्पर्क 9856443043 9801443628 र 9856771773।
9: Don't miss this opportunity. Admission are open. Secure your future in healthcare.
2: शुक्ला गण्डकी नगर उद्योग वाणिज्य संघ ओडा व्यवस्थापन समिति ओडा नम्बर 4 प्रस्तुत गर्दछ खुल्ला तीज गीत प्रतियोगिता 2083 साथमा विविध सांस्कृतिक कार्यक्रम
1: नेपाली नारीहरूको महान पर्व हरितालिका तीजको अवसरमा आयोजित खुल्ला तीज गीत प्रतियोगितामा सहभागी भई कार्यक्रमको शोभा बढाइदिनु हुन हार्दिक अनुरोध गर्दछौ।
2: पुरस्कारतर्फ प्रथम पुरस्कार नगद रू 25,000 रुपियाँ र प्रमाण पत्र
1: द्वितीय पुरस्कार 15,000 रुपियाँ र प्रमाण पत्र
2: तृतीय पुरस्कार 10,000 रुपियाँ र प्रमाण पत्र
1: सान्त्वना पुरस्कार 5,000 र सहभागी समूहलाई 1,500 प्रदान गरिनेछ।
2: राष्ट्रिय लोकदोहोरी गायिका शीला आले साथमा स्थानीय कलाकारहरूको बेजोड प्रस्तुति
1: प्रतियोगिता हुने मिति यही भाद्र 29 गते सोमबार
2: समूह दर्ता गराउने अन्तिम मिति यही भाद्र 29 गते बिहान 10 बजेसम्म
1: टिम दर्ता शुल्क 500 रुपियाँ
2: प्रतियोगिता हुने स्थान शुक्ला गण्डकी 4 दोलेगौंडा बेपी चोक
1: प्रतियोगिता शुरू हुने समय बिहान 11 बजे
2: आयोजक शुक्ला गण्डकी नगर उद्योग वाणिज्य संघ ओडा व्यवस्थापन समिति ओडा नम्बर 4
1: सह आयोजक शुक्ला गण्डकी नगरपालिका वार्ड नम्बर 4 को कार्यालय
2: थप जानकारीको लागि सम्पर्क 9806681166 9841349304 र 9462626743।

0: पद्मश्री हस्पिटल एण्ड अलाइड साइन्सेस न्युरोड पोखरामा अब सबै प्रकारका उपचार सेवा सम्भव छ।
1: बाल रोग विशेषज्ञ डाक्टर विनोद तुनाचन, प्राध्यापक डाक्टर वन्दना श्रेष्ठ,
0: प्रसूति तथा स्त्री रोग विशेषज्ञ प्राध्यापक डाक्टर डेला सिंह जोशी, डाक्टर चुम्माया पुन,
1: फिजिसियन तथा पेट कलेजो रोग विशेषज्ञ डाक्टर विकास अधिकारी डाक्टर शंकर बराल,
0: हाड जोड्नी तथा नसा रोग विशेषज्ञ डाक्टर यज्ञमान साक्य, उप प्राध्यापक डाक्टर प्रवीण थापा र हाड जोड्नी नसा रोग विशेषज्ञ तथा आर्थोस्कोपी सर्जन उप प्राध्यापक डाक्टर सुभाष गुरुङ,
1: मुटु रोग विशेषज्ञ डाक्टर तेज बहादुर गुरुङ, क्यान्सर रोग विशेषज्ञ डाक्टर ऋषि सेचन,
0: युरोलोजिस्ट तथा मृगौला प्रत्यारोपण सर्जन सह प्राध्यापक डाक्टर प्रकाश छेत्री, डाक्टर जुजुराज श्रेष्ठ,
1: नाक कान घाटी तथा थाइरोइड सर्जन सह प्राध्यापक डाक्टर विकास गुरुङ, छाला विज्ञान भेनेरोलोजी र कुष्ठ रोग विशेषज्ञ डाक्टर अस्मिता वाग्ले,
0: रेडियोलोजिस्ट प्राध्यापक डाक्टर मनिष किरण श्रेष्ठ, डाक्टर सुमिरन श्रेष्ठ,
1: एन्टेरियोलोजिस्ट डाक्टर भूपेन्द्र कुमार तुलाचन, प्लास्टिक एण्ड कस्मेटिक सर्जन उप प्राध्यापक डाक्टर पियुष गिरी,
0: एनेस्थेसियोलोजिस्ट उप प्राध्यापक डाक्टर साल गुरुङ, डाक्टर सुस्मिता गुरुङ,
1: जनरल सर्जन प्राध्यापक डाक्टर नरेन्द्र विक्रम गुरुङ, सह प्राध्यापक डाक्टर देवेन्द्र श्रेष्ठ,
0: फिजिसियन डाक्टर अनमोल पौडेल र मनोचिकित्सक डाक्टर मानकाजी थापा मगर।
2: वार्ड आईसीयू एनआईसीयू जनरल एन्ड ल्याप्रोस्कोपी सर्जरी सेवा पोस्ट अप सेवा फिजियोथेरापी इन्डोस्कोपी क्लोनोस्कोपी इको टीएमटी हल्चर पीएफटी युरोफ्लोमेट्री डायलिसिस सेवा र 24 घण्टा इमर्जेन्सी सेवा साथै अन्य विशेषज्ञ डाक्टरहरूद्वारा सेवा प्रदान गरिएको जानकारी गराउँदछौ।
3: 24 घण्टा प्याथोलोजी सेवा उपलब्ध छ। विस्तृत जानकारीको लागि पद्मश्री हस्पिटल एन्ड एलाइड साइन्सेस प्राली पोखरा 9 रोड, फोन 061-590-162-590-163।
4: तपाई घर बनाउँदै हुनुहुन्छ, अब एक पटक सोच्नुहोस्, प्लास्टर गरी रंग लगाउँदा आउने खर्च भन्दा कम खर्चमा, त्यो पनि बिना झन्झट, विभिन्न डिजाइनको ढुङ्गा छानेर लाउनुहोस्।
5: हजुर, टेबल, भर्यान, स्लोप, ढलान, आँगन, घरको भित्तामा लगाउने विभिन्न डिजाइन र कलरका अर्थिङ, माकुरे तथा रोटा पोल्ने ढुङ्गा र कटपिस ढुङ्गाहरू फिक्स प्राइसमा पाइन्छ।
4: सुलभ मूल्य, वर्षौं वर्ष टिकाउ, 2 दशकदेखि तपाईँको विश्वासलाई कायम राख्दै निरन्तर सेवामा समर्पित छौ। तपाईँको विश्वास नै हाम्रो सन्तुष्टि।
6: संसार ढुङ्गा कटिङ उद्योग, शुक्लागन्धकी 2 काछे पानी तनहु, प्रोप्राइटर रमेश भुजेल, फोन 98562375 र 98011-32475।
7: कान्छे, भोलि घर पूजा गर्नु पर्ने, कलेजबाट फर्कदा पूजा सामग्री लिएर आऊ है।
8: हस् मम्मी, नयाँ घरमा फुल रोप्न गमलाहरू पनि ल्याउने भन्नुभएको होइन?
7: हुन्छ हुन्छ, तर पाएसम्म माटोकै गमला राम्रो भन्छन्, कति पाइन्छ र?
8: पाइन्छ नि, दुलेगोडाको सेन्सीका पूजा सामग्री पसलमा, हजुरले भन्नुभएको सबै कुरा आइपुग्छ, चिन्तै नगर्नु न।
9: हजुर, हामी कहाँ रुद्री, एकहा, व्रतबन्ध, घर पैचो, नौ ग्रह, ग्रह शान्ति, लाखवती महायज्ञ, सत्यनारायण पूजाका सामग्री पाइनुका साथै माटोबाट बनेका सबै प्रडक्टहरू थोक तथा खुद्रा मूल्यमा उपलब्ध रहेका छन्।
10: सेन्सीका पूजा सामग्री पसल, प्रभु बैंक भन्दा एक घरमाथि बजाज शोरूम सँगै।
9: प्रोप्राइटर समीक्षा गुरुङ, सम्पर्क 98461-33101 र 98468-83522।
11: हाम्रो कार्यक्रम अरूको भन्दा राम्रो र विशेष हुनुपर्छ है।
12: सुन्नुहोस् न, ब्यानर बोर्ड र अफसेटको काम त सबै सिग्देल अफसेट प्रेसबाट नै गर्न पर्छ कि क्या हो? राम्रो मात्र होइन, उत्कृष्ट बन्छ कार्यक्रम।
11: ओके, ल डन।
12: हजुर, सिक्टेल अफसेट प्रेस, शुक्ला गण्डकी 4, दुलेगौडा, गणपति लघुवित्त रहेको भवनमा।
11: यहाँ फ्लेक्स प्रिन्ट, ब्यानर, होर्डिङ बोर्ड बनाइनुका साथै मायाको चिनो, कप, मेजल र प्रमाण पत्र बनाइन्छ। पत्र पत्रिका, पुस्तक, कार्यालयका कागज पत्रहरू, छाप, भिजिटिङ कार्ड, परिचय पत्र, रजिस्टर, ब्याच स्टिकर, बिल भरपाई, पासबुक, ब्रोसर, तमसुक र विवाहका कार्ड तथा निमन्त्रणा कार्ड वा शिलालेख बनाउनु परेमा हामीलाई सम्झनुहोस्।
12: प्रोप्राइटर गोविन्द सिग्देल, फोन 98560-28543 र 98417-00787।
13: स्याङ्जा चस्मा घर एन्ड आँखा क्लिनिकमा भित्रियो नयाँ प्रविधि। अब लाइट बालेर आँखा जाँच गर्ने दिन गए, नयाँ युग सँगै नयाँ प्रविधि। कम्प्युटर प्रविधिबाट आँखा जाँच गर्दा सूक्ष्मदेखि सूक्ष्म समस्याहरू पहिचानको साथै तत्कालै आँखाको पावर चेक गरिन्छ। हामी कहाँ प्रत्येक दिन आँखाको पावर चेक गरेर पावर अनुसार चस्मा बनाइन्छ। हरेक हप्ताको शनिबार आँखा रोग विशेषज्ञ डाक्टरहरूद्वारा आँखा जाँच गरिनुको साथै आँखा जाँच्न आउने बिरामीहरूको निशुल्क सुगर परीक्षण गरिन्छ। ग्लुकोड लेन्स, हाइपोड लेन्स, प्रोग्रेसिभ लेन्स, क्रिजल लेन्स तथा कन्ट्याक्ट लेन्सहरू पाइनुको साथै विभिन्न ब्रान्डका सनग्लास चस्माहरू पनि सुपथ मूल्यमा बिक्री गरिन्छ। साथमा आँखा तथा विभिन्न रोगका औषधिहरूको लागि स्याङ्जा मेडिकल हल दुलेगौडालाई सम्झनुहोस्। स्याङ्जा चस्मा घर एन्ड आँखा क्लिनिक, बन्केवा चोक दुलेगौडा। प्रोपाइटर पासा राजु। मोबाइल 9806613195 र 9847153368।
14: ल नहो छिटो निस्क, अहिले फर्किन ढिलो हुन्छ के। बिहेको कपडा भनेपछि राम्रो राम्रो रोज्नै पर्यो, फेरि पोखरा पुग्नु छ। बिहेको कपडा किन्न पनि पोखरा जानु पर्छ र यही युनाइटेड सप्लायर्समा छँदैछ नि। बुवा आमा अनि भाइ बहिनीको लागि पनि त नयाँ कपडा किन्नु पर्यो, यता भने जस्तो पाइँदैन, त्यसमाथि महँगो होला नि। त्यसको त चिन्तै नगर्नु न दिदी, डिजाइन पनि खोजे जस्तो पाइन्छ, मूल्य त झनै मिल्छ, एकचोटि गएर त हेर्नुहोस्। हजुर, विवाहको कपडा, स्तरीय कोट, सुट प्यान्ट, स्कुल कलेजको ड्रेस पाइनुको साथै लेडिज आइटम, साडी, लेगिज, टप्स, कुर्ता सुरुवाल र थानका कपडाहरू होलसेल मूल्यमा बिक्री गरिन्छ। साथै इमर्जेन्सी सिलाइको समेत व्यवस्था छ। सम्पर्क युनाइटेड सप्लायर्स, दुलेगौडा हेल्प चोक, प्रोपाइटर कृष्णराज पण्डित, फोन 0654140008।

0: connect your dream, connect your future, still connect your heart.
1: Connect Australian Education and Visa Services. Shukla Gandaki Char Tulegora, Wat in Department Bowen Sunday, Mobile, Antanabe Pansati, Bottis Charsi, Tiranabe, Ro Antanabe Pansati, Ortis Shunya Tirata.
2: सुबर्ण अवसर
3: अब दुलेगौंडा स्थित महर्षि आयुर्वेद फर्मामा आयुर्वेद डाक्टर विवश बास्तोला द्वारा आयुर्वेद मौलिक पद्धतिबाट विभिन्न रोगहरूको सफल उपचार
2: आयुर्वेद औषधि आयुर्वेद थेरापी एवं अनुभवी आयुर्वेद डाक्टर द्वारा उपचार हुने रोगहरू
3: पेट सम्बन्धी समस्याहरू ग्यास्ट्रिक वायुगोला कब्जियत अरुचि पेट दुख्ने पोल्ने अमिलो पानी आउने जस्ता समस्या
2: पाइल्स फिसर फिस्टुला बेरो फर्कने र पीएनएस को सफल उपचार
3: फिनास नाकको एलर्जी नाकमा मासु पलाएको
2: मृगौलाको पत्थरी पिसाब पोल्ने प्रोस्टेट सम्बन्धी समस्या
3: स्त्री तथा प्रसूति रोग महिनावारी गडबडी सेतो पानी बग्ने निसन्तान तथा यौन दुर्बलता पीसीओडी
2: नसा तथा बाथ सम्बन्धी रोगहरू ढाड कम्बरको दुखाई घुँडा खिएको तथा अन्य सम्पूर्ण नसा रोग
3: जन्डिस टाउको दुख्ने अनिन्द्रा हात खुट्टा गल्ने पोल्ने र झमझम गर्ने
2: साथै पुराना निको नभएको घाउ छाला सम्बन्धी रोगहरू एलर्जी धुपी दात जस्ता दीर्घ रोगको सफल उपचार
3: उपचार हुने स्थान महर्षि आयुर्वेद फर्मा दुलेगौंडा
4: पुनश्च महर्षि आयुर्वेद फर्मा पहिले भएको स्थानबाट केही माथि दुलेगौंडा बस पार्क नजिकै रिडी कुमार स्टोर सँगैको सटरमा थप नयाँ व्यवस्थापनको साथमा सरेको सहर्ष जानकारी गराइन्छ।

0: हिजै मयाम चिसापानीबाट काठमाडौँ, काठमाडौँबाट मयाम चिसापानी,
1: अनि बीचमा नझर्ने।
0: अब त हरेक दिन बिहान 8 बजे काठमाडौँ बस पार्कको लोत्से महलबाट मयाम चिसापानी र यताबाट बिहान 8 बजे काठमाडौँका लागि माइक्रो छुट्छ नि।
1: ए हो र, यस्तो सुविधा पनि आइसक्यो, ल जाम जाम।
2: हजुर, माइक्रोको सुविधाका लागि सम्पर्क काठमाडौँमा होटल टाइटनिक प्रोप्राइटर रामचन्द्र महत 98461-16878 र दुलेगौंडा ढोरफिर्दी छाब्दी देउराली साखी हुँदै मग्याम चिसा पानीका लागि संयोग कटेज लज एन्ड रेस्टुरेन्ट प्रोप्राइटर हरिचन्द्र महत 98235-52663।
3: ए बुढी, तिमीले भने जस्तै घर बन्यो, हेर त खुसी त छौ नि।
4: घर मात्रै बनाएर हुन्छ, त्यो भन्दा ठुलो कुरा त साज सजा हो नि। सुन्नुहोस् त, पोखरातिर गएर राम्रा राम्रा फुलका बिरुवा र गमलाहरू ल्याउन पाए बल्ल मैले सोचे जस्तै हुन्छ।
3: तिमी पनि यसो बुझ्ने गर न, फुल गमला सजावटको सामग्री लिन पोखरा नै किन जानु पर्छ र? हाम्रै दुलेगौंडा बजारको हेल्पो चोकमा खुलेको द भिलेज गार्डनमा जाउ न, तिमीले जे जे खोज्यो त्यही त्यही पाइहाल्छौ।
4: ए हो र, तल्लो घरको दिदीको घरलाई पनि चाहिएको छ भन्दै हुनुहुन्थ्यो, हामी आजै जान्छौ।
2: हजुर, घरभित्र होस् या बाहिर गार्डन वा बारदेली, सबैतिर लगाउन मिल्ने आकर्षक बिरुवा, गमला, बगैँचामा प्रयोग हुने सामान र बिरुवाका लागि आवश्यक मल र औषधि चाहिएमा हामीलाई सम्झनुहोस्।
5: पञ्चनन्दन कृषि उद्योग प्रणालीद्वारा सञ्चालित द भिलेज गार्डन, शुक्ल गण्डकी 4 हेल्प पोस्ट लाइन, दुलेगौडा।
2: प्रोप्राइटर रबिन थापा, सम्पर्क 98560-33398 र 98465-10950।

0: नेपालको सर्वाधिक बिक्री हुने बजाज मोटरसाइकलको अपग्रेडमा पाउनुहोस् अनबिटेबल क्याश डिस्काउन्ट अनि अनबिटेबल एक्स्ट्रा भ्यालुएसन सजिलो 60 महिनाको इएमआईमा साथै फ्री एक्सेसरिजहरू पनि उपलब्ध छ।
1: साटासाट अपग्रेड गर्ने दिन यही भाद्र 28 गतेदेखि असोज 2 गतेसम्म
2: स्थान शुक्ला गण्डकी 4 दोलेगौडा कुमारी बैंक सँगै बजाज शोरूम पारे।
1: थप जानकारीको लागि शुभेच्छा अटो बजाज शोरूम
2: मोबाइल नम्बर
1: 9856062842
2: र 9814364422
0: अनबिटेबल क्याश डिस्काउन्ट अनि अनबिटेबल एक्स्ट्रा भ्यालुएसन सजिलो 60 महिनाको इएमआईमा साथै फ्री एक्सेसरिजहरू पनि उपलब्ध छ।
1: साटासाट अपग्रेड

0: दीपाको घरको डेकोरेसन कस्तो राम्रो भन्छन्। आज त यो बाटो आउँदा यसको घरमा नग्गै भएन।
1: ए तिमी पो बस्दै गर है, म तिम्रो लागि चिया बनाएर ल्याउँछु।
0: ओहो यस्तो राम्रो डेकोरेसन रहेछ र पो, सबैले कुरा गरेका। दिपा ए दिपा, यस्तो राम्रो दराज टेबल अनि यो कहाँबाट ल्याएको तिमीले?
1: त्यही दुलेगौडा बजारमा छ नि दीर्घाई फर्निचर सोरुम, त्यहीबाट ल्याएको।
0: ए त्यसो भए त म गइहाले,
1: चिया त पिएर जाऊ,
0: अहिले हतार छ पछि आउँदै गरौँला है।
2: दीर्घायु फर्निचर शोरूम,
1: हामी कहाँ स्टील तथा काठका सम्पूर्ण सामानहरू, दराज, पलङ, डाइनिङ टेबल, लोबेट, सोफा लगायत पर्दा, कार्पेट, डोर म्याट र फर्निचरका सम्पूर्ण सामानहरू सुपथ मूल्यमा पाइनुको साथै अर्डर अनुसार तयार पारिन्छ।
3: एभरेस्ट स्टील र नेपालको नम्बर वान कम्पनी बागमती कुर्सीको अधिकृत विक्रेता। दीर्घायु फर्निचर शोरूम, दुलेगौडा बजार, प्रोप्राइटर लक्ष्मीराज वाग्ले। सम्पर्क 9846162068 र 9560602068। मोबाइल सम्बन्धी सम्पूर्ण सेवा हाम्रो मोबाइल मर्मत तथा प्रशिक्षण केन्द्र दुलेगौडामा।
4: विगत लामो समयदेखि तपाईँहरूको सेवामा समर्पित हाम्रो मोबाइल पसल भएको छ अब फोन बजार। फोन बजार
3: दुलेगौडाको महँगो घर भाडा तिर्न नपर्ने टेक्निसियन पनि आफै भएको हुँदा जुनसुकै सामान अन्य पसलमा भन्दा धेरै सस्तोमा बिक्री गरिन्छ।
5: हामी कहाँ सामसुङ, रेडमी, पोको, ओप्पो, भिभो, रियलमी, नार्जो, आइटेल, कलर, टेक्नो, नोकिया ब्रान्डको सबै सेटहरू अन्त भन्दा सस्तोमा वारेन्टी ग्यारेन्टीको साथ पाइन्छ।
3: मोबाइल सँग सम्बन्धित चार्जर, इयरफोन, डाटा केबल साथै मल्टिप्लग लाइटका भेराइटी र लाइटको चार्जर, पानी नपस्ने बलियो इन्डियन हाते घडी वारेन्टीका साथ पाइनुका साथै चस्मा पनि पाइन्छ।
5: एनसिएलको हराएको बिग्रेको सिम निकाल्न पोखरा जानु नपर्ने हुँदा डाइरेक्ट हामी नै ओरिजिनल डकुमेन्ट भएमा निकाल्न सकिन्छ। साथै 3G सिमलाई 4G पनि बनाइन्छ र एनटिसी को सिम पनि पाइन्छ। एनसिएलको नयाँ सिमको लागि ओरिजिनल डकुमेन्ट भएमा अनलाइनबाट फोटो नचाहिने गरी निकालिन्छ।
3: अन्त एकचोटि राम्रो होला, एकचोटि सस्तो होला, तर हामी आफ्नै बिल्डिङमा र आफ्नै टेक्निसियन भएको हुँदा घर भाडा र टेक्निसियन खर्च बचत हुने हुँदा सधैँ राम्रो अनि सस्तो हुने प्रतिबद्धता व्यक्त गर्दछौ। सामसुङको मोबाइल किस्ताबन्दीमा चाहिएमा पसलमा सम्पर्क गर्नुहोला।
1: सम्पर्क
4: फोन बजार, सिद्धार्थ बैंक र फ्यामिली मेडिकलको बीचमा, दुलेगौडा।
6: प्रोप्राइटर सुबिल श्रेष्ठ, किम नारायण श्रेष्ठ। मोबाइल 9846065999 छ।
7: काइली दिदी, आलु लगाउने बेला भयो, मल पाउनु भयो त?
8: ए दाई पनि घरै हुनुहुँदो रहेछ त।
9: खै ल्याउन त कहाँबाट ल्याएको निकान्छी, हाम्रो त बुढाले ल्याएका हुन्, मल पनि साह्रै राम्रो रहेछ।
10: सुन त माइली, गणपतिको सफल एक्ले टोलमा रहेको कुखुराको फार्ममा त एकदमै राम्रो ओतमा राखेर बनाएको मल पाइदो रहेछ, छिटो जाऊ त, अन्त भन्दा सस्तोमा पाइएछ है, मैले त त्यहीँबाट ल्याएको।
7: ए हो र, हस् दाई म आजै जान्छु।
4: हजुर, यस हाइजेनिक राज प्रालीमा गुणस्तरीय कुखुराका मल पाइनुका साथै होलसेल मूल्यमा ब्रोइलर र गिरिराज कुखुरा पनि पाइन्छ। साथै माछा चाहिएमा पनि हामीलाई सम्झनुहोस्।
3: हाइजेनिक राज प्राली, शुक्ला गण्डकी 8, सफल एकले टोल गणपते। प्रोप्राइटर रामकृष्ण भण्डारी। मोबाइल 9560062891।
11: हामीले खोजे जस्तो क्वालिटीको सामान त यहाँ पो रहेछ है अस्मी।
12: ओके, यो झुम्का हेर न है, झन् कस्तो राम्रो, जोइसवाल कस्मेटिक हुँदा हुँदै अन्त डुलेर दुःख मात्रै पाइयो।
11: ल ल फटाफट रोज, हामीले पर्सनल युज गर्ने अनि पसलको लागि पनि यहीँबाट लैजानु पर्छ है, होलसेलमा समेत पाइने रहेछ।
12: हो त है, सामान लिन टाढा किन जानु पर्यो र?
13: हाम्रा सेवाहरू विगतदेखि होलसेल सेवा दिइरहेको दुलेगौडाको सबैभन्दा पुरानो होलसेल पसल,
14: कस्मेटिक पार्लर तथा खेलौनाहरूको होलसेल विक्रेता।
4: ग्राहकको चाहना नै हाम्रो सन्तुष्टि। जयसवाल कस्मेटिक पसल, दुलेगौडा भित्री बजार।
13: हामी कहाँ कस्मेटिक तथा पार्लरका सम्पूर्ण सामानहरू सुपथ मूल्यमा पाइनुका साथै होलसेल तथा खुद्रा मूल्यमा बिक्री गरिन्छ।
4: प्रोप्राइटर निरञ्जन प्रसाद जयसवाल, फोन 9846162020।
7: दाई पहिला यो मोबाइल हेरिदिनुहोस् न, के भयो भयो, फोटो भिडियो नम्बर सबै यसमै थियो, एक्कासी बिग्रियो।
15: खै दिनुहोस् त, ए चिन्ता नगर्नुहोस्, तपाईँ द एप्पल्स अफ नोकिया सर्भिस सेन्टरमा हुनुहुन्छ।
7: अनि बन्छ त दाई?
15: यहाँ सबै प्रकारका मोबाइल फोनहरू मर्मत गरिन्छ। अनि सुन्नुहोस् त,
16: द एप्पल सप नोकिया सर्भिस सेन्टर, दुलेगौडा बस बिसौनीको ठिक पारिपट्टि,
17: सबै ब्रान्डका मोबाइल बिक्री, साटफेट र एसोसरी सामानहरू उपलब्ध छन्।
18: नोट, नयाँ आइफोन खरिद गर्नु परेमा वा सेकेन्ड ह्यान्ड

0: बिक्री गर्नु परेमा समेत हामीलाई सम्झनुहोस्।
1: प्रोपाइटर राजन पौडेल, मोबाइल 98560-6209।
2: नाच्नु आज तेरो दाई पनि जान्छ नाच्नु।

0: सधै पसलबाट बोरा घिसारिया छ खाछ। कहिले कसो त अलि मिठो चामलको भात खाएर मुख फेर्न पाएनी हुन्थ्यो नि बुहारी।
1: आज मैले बुलबुले बाराई राइस मिलबाट चामल ल्याएको छु नि बा। त्यहाँ त सावित्री, जीरा, सावा, जेठो बुढो, पहेले अनि लोकल धान आँखै अगाडि कुटेर बिक्री हुँदो रहेछ नि। कति मान्छे जाँदा रहेछन्।
0: ए हो र, ल त ल।
2: आफ्नै मिलबाट आँखै अगाडि तोरी र तिल पेलेर स्वच्छ खारे तेल र पिना उत्पादन तथा बिक्री गरिन्छ। साथै विभिन्न प्रजातिका धानको स्वादिष्ट चामल चाहिएमा हामीलाई सम्झनुहोस्। साथै तेल पनि पेलिन्छ। होम डेलिभरीको पनि व्यवस्था छ। सम्पर्क भुलभुले बाराही राइस मिल, गाछे पानी पेट्रोल पम्प अगाडि, प्रोपाइटर अर्जुन लम्साल। फोन 0564142 र 98560-21692।
3: एक सय तीन थोप्लो आर्ट अन्तर्मन को आवाज।
4: स्टुडियो साइन्चेक अहिले दिउँसोको 2 बज्यो।
2: साइन्चेकको साथमा मनकेवा कालिका सुन चाँदी पसल, दुलेगौड़ा हेल्प पोस्ट चोक आफ्नै भवनमा छापावाला सुनका आधुनिक डिजाइनका तयारी गर गहना र राशि अनुसारका पत्थर पाइन्छ। अर्डर अनुसारका गहना तयार गर्नुको साथै पुरानो गर गहना नयाँ गहनासँग साटफेर पनि गरिन्छ। प्रोपाइटर बाजुराम सुनार, विनोद सुनार। मोबाइल 98165-95301।
5: सत्य तथ्य निष्पक्ष समाचार सुसज्जित हुन पाउने तपाईँको अधिकार।
1: ढोरबाराही हाइलाइट्सको साथमा
6: छिटो छरितो र गुणस्तरीय सेवाको एउटै नाम, कृष्ण आर्ट्स एन्ड अफसेट प्रेस, अफसेट प्रेस, दुलेगौड़ा बीपी चोक।
1: शिलालेख र छपाई सम्बन्धी सम्पूर्ण कामको लागि सम्झनुहोस्। सम्पर्क 98461-49304।
7: नमस्कार। रेडियो ध्वरबाराही 103.8 मेगाहर्जको दिउँसो 2 बजेको ध्वरबाराही हाइलाइट्समा अशोक विश्वकर्माको स्वागत छ। तपाईँ हामीलाई इन्टरनेट अनलाइनमा पनि www.radiodhorbarahi.com.np र हाम्रो पात्र मोबाइल एप मार्फत विश्वभरि एकसाथ सुन्न सक्नुहुनेछ। ध्वरबाराही हाइलाइट्समा अब समाचारहरू सुन्नुहोस्। आज तीज पर्वको अवसरमा पशुपति क्षेत्रमा बिहानैबाट भक्तजनको भीड़ लागेको छ। पशुपतिनाथको दर्शन गर्न रातिदेखि नै भक्तजनहरू मन्दिरमा पुग्ने गर्दछन्। आज राति 3 बजेदेखि नै पशुपतिनाथका 4 ढोका खोलिएको थियो। पशुपति क्षेत्र विकास कोषका अनुसार मन्दिर प्रवेश गर्ने भक्तजनका लागि 4 दर्शन मार्गको व्यवस्था गरिएको छ। पहिलो मित्र पार्क उमाकुण्ड, दक्षिणामूर्ति कैलाश बद्री नरसिंहको भवन हुँदै वासुकीनाथको उत्तरतर्फको ढोकाबाट पशुपतिनाथ मन्दिरको उत्तरतर्फको ऱ्याम्पबाट दर्शन गराएर पश्चिम ढोकाबाट बाहिर निस्कने गरिएको छ। यस्तै गरी दोस्रो लाइन जय बागेश्वरीबाट देब्रेतर्फको मार्ग दबु टोल, पाँचा गणेश, अन्नपूर्ण टोल भण्डार, महास्नान घर अगाडिको 1 ढोका अगाडि राखिएको आकाशी पुलबाट भुवनेश्वरी, नासल चोक हुँदै शंकराचार्य मठ अगाडिको आकाशीय पुल, प्रहरी पहरागढ़को सानो ढोकाबाट 2 पशुपतिको पश्चिमतर्फ रहेको काठको रेम्पबाट दर्शन गराएर पश्चिम ढोकाबाट बाहिर निस्कने व्यवस्था गरिएको छ। यस्तै आज पशुपतिनाथ मन्दिर प्रवेश गरेर धेरैमा 2 भक्तजनहरूले दर्शन गरेर फर्किसक्नुपर्ने गरेर लाइनको व्यवस्था गरिनेछ। स्वयंसेवक, सुरक्षाकर्मी र कर्मचारीको भीड़ व्यवस्थापनका लागि परिचालन गरिएको छ। शान्ति सुरक्षालाई ध्यानमा राखेर मन्दिर पुग्नेहरूलाई बहुमूल्य गरगहना नलगाउन कोषले आह्वान गरेको छ। हरितालिका तीजको अवसरमा देशैभरिका शिवालयहरूमा भक्तजनको बिहानैबाट भेड़ लागेको छ। यसै गरी पशुपतिनाथ मन्दिरमा आज अपरान्ह 12 बजेसम्म करिब 24,000 भन्दा धेरैले दर्शन गरेको प्रहरीको तथ्याङ्क रहेको छ। दर्शनार्थीको सहजताका लागि आज बिहान 3 बजेदेखि नै पशुपतिनाथका 4 ढोका खोलिएको छ। अहिले पशुपति क्षेत्रको विभिन्न स्थानमा महिलाहरू भेला भएर नाचगान गरिरहेका छन्। 4 ढोकातर्फबाट गरी जम्मा 2,000 2500 दर्शनार्थी लाइनमा रहेका छन्। त्यस क्षेत्रको अवस्था शान्तिपूर्ण रहेको प्रहरीले जनाएको छ। तनहुको शुक्ला गण्डकी नगरपालिकाका दुईवटा प्रमुख बजार खैरनेटार र दुलेगौंडामा आज तीज विशेष कार्यक्रम आयोजना गरिएको छ। नेपाली हिन्दू महिलाहरूको महान पर्व हरितालिका तीजको अवसरमा खैरनेटार बजारमा शुक्ला गण्डकी नगर उद्योग वाणिज्य संघ अन्तर्गत वडा व्यवस्थापन समिति 6 र 7 को संयुक्त आयोजनामा तीज विशेष कार्यक्रम गरिएको छ भने कार्यक्रममा खुल्ला तीज गीत प्रतियोगिता र विद्यालय स्तरीय नृत्य प्रतियोगिता आयोजना गरिएको आयोजकले जनाएको छ। यस्तै कार्यक्रममा चर्चित लोक तथा दोहरी गायिका कला लम्सालको पनि विशेष सांगीतिक प्रस्तुति समेटिएको छ। यता दुलेगौंडा बजारमा पनि शुक्ला गण्डकी नगर उद्योग वाणिज्य संघ अन्तर्गत 4 नम्बर वडा व्यवस्थापन समितिको आयोजनामा तीजको दिनमा खुल्ला तीज गीत प्रतियोगिता आयोजना भइरहेको छ। कार्यक्रममा गायिका शीला आलेको विशेष सांगीतिक प्रस्तुति रहेको छ भने चर्चित नृत्याङ्गना प्रगति पुनको पनि नृत्य प्रस्तुति रहने वडा व्यवस्थापन समिति 4 नम्बरका अध्यक्ष बालकृष्ण विकले जानकारी दिनुभयो। खैरनीटार र दोलेगौंडामा विगतदेखि नै तीजको अवसरमा छुट्टा छुट्टै कार्यक्रम आयोजना हुँदै आएकोमा त्यसलाई निरन्तरता दिन यस वर्ष पनि कार्यक्रम आयोजना गर्न लागि आयोजकले जनाएको छ। यससँगै शुक्ला गण्डकी नगरपालिका र आसपासका क्षेत्रमा समेत तीजलाई लक्षित गरेर विभिन्न सांस्कृतिक र मनोरञ्जनात्मक कार्यक्रम आयोजना भइरहेका छन्। आज खैरनीटारमा आयोजना गरिएको कार्यक्रममा शुक्ला गण्डकी नगरपालिकाका नगर प्रमुख कृष्ण राज पण्डित प्रमुख अतिथिका रूपमा रहनु भएको छ भने दुलेगौंडामा उप प्रमुख खुमबहादुर विक राजुले प्रमुख अतिथिका रूपमा सहभागिता जनाइरहनु भएको छ। प्रधानमन्त्री बालेन शाहले बालबालिकामा गरिने लगानी राष्ट्रको सुखद भविष्यका लागि भएको बताउनु भएको छ। राष्ट्रिय बाल दिवस 2083 अवसरमा शुभकामना सन्देश जारी गर्दै प्रधानमन्त्री शाहले यस्तो बताउनुभयो। यस वर्ष बालापनको रक्षा भविष्यको सुरक्षा भन्ने राष्ट्रिय नाराका साथमा यो दिवस मनाइँदैछ। यस वर्षको नाराले बाल बालिकाको वर्तमान सुरक्षित र अधिकार सम्पन्न बनाएर मात्रै राष्ट्रको समृद्ध भविष्य निर्माण गर्न सकिन्छ भन्ने गहन सत्यलाई जोड़ दिएको प्रधानमन्त्री शाहले उल्लेख गर्नुभयो। नेपालले संयुक्त राष्ट्र संघीय बाल अधिकार सम्बन्धी महासन्धि 1989 को पक्ष राष्ट्रको रूपमा अनुमोदन गरेर भेदभाव रहित सर्वोत्तम हित बाँच्न जीवन बाँच्न र विकास पाउने अधिकार तथा विचार व्यक्त गर्ने अधिकारमा आधारित सिद्धान्तप्रति अन्तर्राष्ट्रिय प्रतिबद्धता जनाइएको छ। ती मूल्य र मान्यतालाई नेपालको संविधानको धारा 39 को बालबालिकाको हक राष्ट्रिय बालबालिका नीति 2080 र बालबालिका सम्बन्धी ऐन 2075 मौलिक हक तथा कानूनी अधिकार के रूप में सुदृढ़ ढंग ने सुनिश्चित गरेको छ। अबको मुख्य प्राथमिकता संवैधानिक र कानूनी अधिकारलाई प्रत्येक बालबालिकाको दैनिक जीवनमा वास्तविक अनुभूति गराउनु रहेको उल्लेख गर्दै प्रधानमन्त्री शाहले बालबालिकाको क्षेत्रमा काम गर्न प्रधानमन्त्रीले 3 वटै तहको सरकारबीच समन्वय हुनुपर्ने बताउनुभयो। बलात्कार यौन हिंसा र साइबर बुलिङ अन्त्यका लागि संसदमा संकल्प प्रस्ताव पेश भएको छ। नेकपा एमालेकी सचेतक नीता घतानी प्रस्ताव रहेको संकल्प प्रस्तावमा सांसदहरू श्रद्धा कुमार छेत्री अम्बिका देवी संग्रौला रेणुका काउचा खुशबु ओली बलावती शर्मा र पार्वती बीका समर्थक रहनु भएको छ। नेपालको संविधानले प्रत्येक नागरिकलाई सम्मानपूर्वक बाँच्न पाउने हक सुनिश्चित गरेको छ। सम्मानपूर्वक बाँच्न पाउने हक संविधानको धारा 16 रहेको छ। स्वतन्त्रताको हक धारा 17, समानताको हक धारा 18, बालबालिकाको हक धारा 39 र महिलाको हक धारा 38 रहेको छ। जसले हिंसा र शोषण विरूद्धको अधिकार मौलिक हकका रूपमा सुनिश्चित गरेको छ। तर व्यवहारमा महिला र बालिकामाथि हुने बलात्कार यौन हिंसा र साइबर अपराध जस्ता घटना निरन्तर वृद्धि भइरहेको भन्दै अन्त्यका लागि उनीहरूले संसदमा संकल्प प्रस्ताव लगेका हुन्। एकातर्फ बालिका र किशोरीमाथि हुने यौन अपराधले उनीहरूको मानसिक शारीरिक र भविष्यमा दीर्घकालीन असर परिरहेको छ। अर्कोतर्फ डिजिटल प्रवृत्तिले विस्तारसँगै साइबर बुलिङ चरित्र हत्या जस्ता नयाँ प्रकृतिका अपराधले महिलाको सम्मान र गोपनीयतामा गम्भीर आघात पुगेको प्रस्तावमा उल्लेख गरिएको छ। रसुवामा विनाशकारी बाढ़ी गएको भोलिपल्टै सत्तारूढ़ दल राष्ट्रिय स्वतन्त्र पार्टी रासोपाका सभापति रवि लामिछानेले विपद पछाडिको दार राहत र पुनर्स्थापनाका लागि उच्च स्तरीय सर्वदलीय संयन्त्र बनाउन प्रस्ताव गर्नुभएको थियो। भदौको 10 गते विनाशकारी बाढ़ी गए पछाडि भोलिपल्टै रासोपा सभापति लामिछानेले सर्वदलीय बैठक आह्वान गर्नुभएको थियो। बैठकमा रासोपा, नेपाली कांग्रेस, नेकपा एमाले, नेपाली कम्युनिष्ट पार्टी, श्रम संस्कृति पार्टी, राप्रपा, जसपा र जनमत पार्टीका शीर्ष नेताहरूले सहभागिता जनाएका थिए। बैठकमा लामिछानेले उद्धार राहतदेखि पुनर्स्थापनासम्म सरकारलाई सघाउने गरेर सर्वदलीय समिति वा संसदीय समिति बनाउन प्रस्ताव गर्नुभएको थियो। उद्धार राहतदेखि पुनर्स्थापनासम्म सर्वदलीय समिति वा संसदीय वा सर्वपक्षीय समिति गठन गरौं जसले सरकारलाई निर्णय गर्न सहज होस् उहाँले भन्नुभएको थियो। लामिछानेको प्रस्तावमा अन्य दलले पनि सहमति जनाएका थिए। दलको 10 बुधी संकल्प जारी गर्दै दीर्घकालीन समाधानका लागि उच्चस्तरीय सर्वदलीय संयन्त्र बनाउने विषय समेटिएको थियो। उक्त संयन्त्रको संकटको समयमा मात्र नभई विपदपूर्व तयारी र दिगो विकासको एजेण्डामा राष्ट्रिय सहमति निर्माण गर्दै नीतिगत सुधार गर्ने भूमिका उल्लेख गरिएको थियो। तर सहमति भएको 18 दिन बितिसक्दा पनि उक्त संयन्त्र अझै पनि गठन हुन सकेको छैन। नेपाली कांग्रेसको संस्थापन इतर समूहले पार्टीको 15 महाधिवेशन प्रक्रिया आफ्नै ढंगले अगाडि बढ़ाउने निर्णय गरेको छ। सोमबार निवर्तमान सभापति शेरबहादुर देउवाको निवास महाराजगंजमा बसेको बैठकले पार्टी केन्द्रीय कार्यालयको निर्णय अनुसार महाधिवेशनमा भाग लिन नसकिने निष्कर्ष निकालेको हो। यसअघि संस्थापन पक्षको केन्द्रीय कार्य सम्पादन समितिको बैठकले 14 महाधिवेशनबाट आएका सबै केन्द्रीय सदस्यलाई सोही हैसियतमा 15 महाधिवेशनमा भाग लिन दिने निर्णय गरेको थियो। संस्थापन इतर समूहले पनि आफूहरू कुनै पदका लागि नभई पार्टीलाई जोगाउने अभियानमा अगाडि बढ़ेकाले उमाकान्त चौधरीले यसअघि प्रस्तुत गरेको 15 महाधिवेशनको कार्यतालिकालाई अगाडि बढ़ाउने निर्णय गरेको जनाएको हो। बैठकपछि नेता डाक्टर प्रकाशरण महतले संस्थापन पक्षको निर्णयका बारेमा औपचारिक छलफल भएको र आज सोमबार 4 बजे पत्रकार सम्मेलन गरेर औपचारिक धारणा सार्वजनिक गर्ने जानकारी दिनुभयो। कांग्रेसको कार्य सम्पादन समितिको बैठकले 15 महाधिवेशनमा भाग लिन वा आयोजकका रूपमा सामेल हुन चाहने 14 महाधिवेशनबाट निर्वाचित केन्द्रीय सदस्यलाई केन्द्रीय सदस्यको हैसियतमै स्वागत गरेर जिम्मेवारी दिने निर्णय गरेको थियो। त्यस्तै संस्थापन इतर समूहले आज आकस्मिक बैठक पनि बोलाएको थियो। बैठक सम्पर्क कार्यालय चुनदेवीमा बसिरहेको जनाइएको छ। नेपाली कम्युनिष्ट पार्टी नेकपाको पूर्व निर्धारित एकता राष्ट्रिय महाधिवेशनको कार्यतालिका प्रभावित भएको छ। नेकपाको वैशाखमा सम्पन्न केन्द्रीय कार्य संयोजन समितिको बैठकले मंगिरको 11 गतेबाट 15 गतेसम्म काठमाण्डुमा आयोजना गर्ने निर्णय भएको थियो। बैठकको निर्णय अनुसार यही असार साउन मसान्तसम्ममा पार्टी सदस्यता नवीकरण तथा नयाँ सदस्यता वितरण अभियान सञ्चालन गर्ने भनिएको थियो। यस्तै गरी भदौको 15 सम्म ओडा, भदौको 16 गतेदेखि मसान्तसम्म पालिका, असोज मसान्तसम्म जिल्ला र कार्तिकको 15 गतेसम्म प्रदेश अधिवेशन सम्पन्न गर्ने कार्यतालिका सार्वजनिक गरिएको थियो। तर अहिलेसम्म महाधिवेशन तालिका अनुसार काम हुन सकेको छैन। पार्टी प्रवक्ता प्रकाश ज्वालाले केन्द्रीय महाधिवेशनको मिति प्रभावित नहुने गरी कार्यतालिका संशोधन हुने पनि बताउनुभयो। त्यसका लागि 30 लगत्तै केन्द्रीय संयोजन समितिको बैठक बस्ने उहाँले बताउनुभयो। हिमाली जिल्ला मुस्ताङको सदरमुकाम जोमसोममा भोलिबाट हुने 2 दिने घरपोझङ जलवायु परिवर्तन सम्मेलनको तयारी अन्तिम चरणमा पुगेको छ। सम्मेलनमा सहभागिताका लागि आयोजक घरपझङ गाउँपालिकाले यसअगाडि नै पालिकाहरूलाई पत्रचार गरेको थियो। सम्मेलनमा 420 भन्दा धेरै पालिकाले सहभागिता जनाउने गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत भीम कुमार बस्नेतले जानकारी दिनुभयो। सम्मेलनमा 36 जिल्ला समन्वय समितिका तर्फबाट पनि सहभागिता हुनेछ। जलवायु परिवर्तनले हिमाल पहाड़ र तराईका पालिकाहरूमा पुर्याएको असर र अनुकूलन लगायतका विषयमा साझा धारणा तय गरेर राष्ट्रिय तथा अन्तर्राष्ट्रिय समुदायको ध्यान आकर्षण गर्न मुस्ताङमा पहिलो पटक ऐतिहासिक रूपमा घरपझङ जलवायु परिवर्तन सम्मेलनको तयारी गरिएको आयोजकले जनाएको छ। पोखराको बसपार क्षेत्रमा भूमिहीन दलित, भूमिहीन सुकुम्बासी र अव्यवस्थित बसोबासीलाई स्थानान्तरण गर्ने तयारी थालिएको छ। जग्गा खोजबिन समितिको सिफारिशका आधारमा उनीहरूलाई 18 ठाउँमा स्थानान्तरण गर्न लागि हो। जग्गा खोज्न पोखरा महानगरपालिका वडा नम्बर 17 अध्यक्ष राधिका शाही योगीको संयोजकत्वमा समिति गठन भएको थियो। समितिले शहरका प्रमुख वडा बाहेक अन्य वडामा 4 रोपनी भन्दा बढ़ी जग्गा भएको ठाउँलाई सिफारिश गरेको छ। अधिकांश वडामा रहेका सार्वजनिक र प्रति जग्गा पहिचान गरेर कार्यपालिकाको बैठकमा प्रतिवेदन पेश गरिएको संयोजक शाहीले बताउनु भएको छ। तीजको दिन आज सोमबार सुन र चाँदीको भाउ घटेको छ। सुन र चाँदी तोलामा 1200 रूपियाँले घटेको हो। हिजो सुनको भाउ तोलामा 1200 रूपियाँले बढ़ेको थियो। नेपाल सुनचाँदी व्यवसाय महासंघका अनुसार हिजो सुन तोलाको 3,02,200 रूपियाँमा कारोबार भएकोमा आज घटेर तोलाको 3,01,000 रूपियाँमा कारोबार भइरहेको छ। यस्तै आज चाँदीको भाउ पनि घटेको छ। हिजो तोलामा 60 रूपियाँले बढ़ेर चाँदी तोलाको 4,660 रूपियाँमा कारोबार भएकोमा आज 40 रूपियाँले घटेर तोलाको 4,620 रूपियाँमा कारोबार भइरहेको महासंघले जनाएको छ। अब अन्तर्राष्ट्रिय समाचार। अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पले युक्रेनलाई रूसको तेल प्रशोधन केन्द्र तथा इन्धन आपूर्तिसँग सम्बन्धित संरचनामा हुँदै आएको आक्रमण रोक्न आग्रह गर्नुभएको छ। राष्ट्रपति ट्रम्पले यस्ता आक्रमणका कारणले रूसमा डिजेलको आपूर्तिमा केही कठिनाई उत्पन्न भएको बताउनुभएको छ। उहाँले यसको प्रभाव विश्व बजारमा समेत पर्न सक्ने भन्दै इन्धन आपूर्ति

0: बुढा, छापावाला सुनका गहना, राशि अनुसारका पत्थर जडित हरेक डिजाइनका आकर्षक गरगहना खरिद गर्न सकिने। अनि सुन्नु त, विगतका वर्षहरूदेखि ग्राहकलाई उत्कृष्ट सेवा दिँदै आइरहेको यस पसलको अपार सफलता सँगै दुलेगौडाको बन्किया चोकमा न्यू स्याङ्जा धनलक्ष्मी सुनचादी पसलको नाममा शाखा पनि विस्तार गरेको छ।
1: यहाँ विभिन्न डिजाइनका गरगहना पाइनुका साथै खरिद बिक्री तथा साटफेट पनि गरिन्छ।
2: साथमा बिना रसायनका गरगहना तयार पारिने र यहाँबाट खरिद गरिएका गहना यही बिक्री तथा साटफेट गर्दा उचित मूल्य पाइनेछ।
1: स्याङ्जा धनलक्ष्मी सुनचाँदी पसल, शुक्ला गण्डकी 3 दुलेगौडा, दोरबाराही मन्दिर जाने जीप लाइन अगाडि, शाखा दुलेगौडा बनकेवा चोक प्रतीक्षालय अगाडि, प्रोप्राइटर रामो विश्वकर्मा 9871160069, राजु विश्वकर्मा 9087172142।
3: विद्यार्थी भाइ बहिनीहरू, आज म तिमीहरूलाई धुम्रपानको बारेमा पढाउँदैछु, ध्यान दिएर सुन है।
4: म्याडम, धुम्रपान भनेको के हो?
3: ल सुन, धुम्रपान भन्नाले खास गरी सुर्तीजन्य पदार्थको धुवा खानु हो। चुरोट, बिउडी, तमाखु, कक्कड़ जस्ता सुर्तीजन्य पदार्थको सेवन गर्नु हो। धुम्रपानको धुवामा 7000 भन्दा बढी किसिमका रासायनिक तत्व पाइन्छन्। ती मध्ये 69 भन्दा बढी तत्वले क्यान्सर गराउँदछ।
4: अनि धुम्रपान तथा सुर्तीजन्य पदार्थ सेवन गर्दा कस्ता कस्ता असर देखिन्छ? म्याडम,
3: धुम्रपान तथा सुर्तीजन्य पदार्थ सेवन गर्दा मुख, फोक्सो, पेट, फियो, आन्द्रा, मूत्र नली, पाठेघर आदिको क्यान्सर हुन्छ। दम, दीर्घ श्वास प्रश्वास रोग, उच्च रक्तचाप, हृदयघात, मस्तिष्क घात, गर्भपतन हुने, कम तौलको बच्चा जन्मने, अवधि पूरा नभई बच्चा जन्मने, मृत बच्चा जन्मने आदि गराउँदछ। त्यति मात्रै कहाँ हो र, धुम्रपानको धुवाले धुम्रपान नगर्ने व्यक्तिलाई समेत असर गर्दछ। नजिक बसेकै कारणले विश्वमा वर्षेनी 6 लाख मानिसको मृत्यु हुने गरेको छ।
4: अनि नि म्याडम, यो धुम्रपान तथा सुर्तीजन्य पदार्थबाट बस्ने उपायहरू पनि छन् कि?
3: छन् नि, यसबाट बस्ने उपायहरू साथी भाइको लहै लहैमा नपर्ने, दीर्घकालीन असरको मनन गरी कुलतमा नफस्ने, धुम्रपानबाट छुटकारा पाउनका लागि स्वास्थ्य कर्मीसँग सल्लाह लिने, सार्वजनिक स्थलमा धुम्रपान नगर्ने र घरभित्र अनि बच्चाको अगाडि कहिले धुम्रपान नगर्ने। धुम्रपान तथा सुर्तीजन्य पदार्थबाट टाढै बसौं, आफू बचौं र अरूलाई पनि बचाऊ।
5: स्वास्थ्यकर कोषको सहयोगमा जीपी कोइराला राष्ट्रिय श्वास प्रश्वास उपचार केन्द्रद्वारा जनहितमा जारी सन्देश।
6: ए सबिना, यस्तो हतारमा कता हो?
7: ए प्रदीप, हेर न, बिहेको दिन पनि आइसक्यो, गरगहना बनाइहाल्नु पर्ने, डिजाइन पनि हेरेकै छैन, पोखरासम्म पुग्नु छ, त्यही भएर म त हतार हतारमा हिँडेको।
6: ल, बिहेको गरगहना बनाउन पोखरा नि जानु पर्छ त। यही दुलेगौडाको बनकेवा चोकमा छ नि विगत 7 वर्षदेखि सञ्चालनमा आएको बनकेवा कालीका सुनचादी पसल हो, त्यहाँ जाऊ न। तिमीले जस्तो खोज्यौ त्यस्तै डिजाइनको गहना रोजी रोजी पाइन्छ। अनि आफ्नै भवनमा पसल सञ्चालन गरिएको हुँदा भाडा तिर्न नपर्ने भएपछि ज्यालामा छुट पनि पाइने रहेछ। सबै सुविधा यही भएपछि पोखरा पोखरा किन भौतारिनु र? मेरो बिहेको लागि पनि सबै गरगहना त्यही बनाएको।
8: हजुर, हामी कहाँ छापावाला सुनका आधुनिक डिजाइनका तयारी गरगहना, विभिन्न राशि अनुसारका पत्थरहरू, अर्डर अनुसारका गरगहना तयार पार्नुको साथै खरिद बिक्री पनि गरिन्छ। यहाँबाट खरिद गरेको गहना बिक्रीमा उचित मूल्य दिइनेछ। सम्पर्क बनकेवा कालिका सुनचाँदी पसल, दुलेगौडा बनकेवा चोक तनहु, प्रोप्राइटर सुबेदार बाजीराम सुनार र सूर्य गहतराज, मोबाइल 9864078528 र 9908216142।
9: एडमिशन ओपन एट सिम्स केयर गिवर दुलेगौडा।
10: सिटीभिटी को पाठ्यक्रममा आधारित 390 घण्टाको केयर गिवर तालिम सम्बन्धी भर्ना खुल्यो।
9: हाम्रा विशेषताहरू,
10: अनुभवी एवं दक्ष प्रशिक्षकबाट प्रशिक्षण गराइने,
9: व्यवहारिक र प्रयोगत्मक सिकाइ,
10: रोजगारीका लागि मार्गदर्शन र सहयोग,
9: सेवामूलक गुणस्तरीय र प्रभावकारी तालिम,
10: स्वास्थ्य क्षेत्रमा करियर बनाउन उत्कृष्ट अवसर प्राप्त गर्न सकिने,
9: तालिम लिनका लागि चाहिने न्यूनतम योग्यता, 18 वर्ष पूरा भई 45 वर्ष ननागेको, कम्तीमा 8 कक्षा उत्तीर्ण गरेको हुनुपर्नेछ।
10: सिट सीमित छ, शीघ्र सम्पर्क राख्नुहोस्। भर्ना गर्ने अन्तिम मिति यही भाद्र 31 गते सम्म।
9: स्थान दुलेगौडा एनआईसी एसिया बैंक भएको घर।
10: सम्पर्क 9556443043, 9041443628 र 9560171773।
9: Don't miss this opportunity. Admission are open. Secure your future in healthcare.

0: हेर्दा हेर्दै दुलेगोडा बजार पनि यति ठुलो सहर बन्यो, तर राम्रो प्रचारको लागि भने
1: माइली भाउजू पनि ठुलो घरहरू मात्रै देखेर हुन्छ, सेवाको बारेमा केही थाहै रहेनछ। अनि गण्डकी मेडिकल हल सुन्नु भएको छ?
0: ए, त्यो सिग्देल बाबुको नयाँ नयाँ जस्तो लाग्थ्यो।
1: ठिक भन्नुभयो भाउजू, अहिले त्यहाँ लामो समयदेखि जीपी कोइराला हस्पिटलमा काम गर्नुभएका इन्टरनल मेडिसिन डाक्टर जोडेन्द्र आचार्यबाट प्रत्येक दिन, छाला तथा यौन रोग विशेषज्ञ डाक्टर सुशील कार्कीबाट प्रत्येक महिनाको दोस्रो शनिबार र नाक कान तथा घाँटी रोग विशेषज्ञ डाक्टर दिनेश श्रेष्ठबाट चौथो शनिबार उपचार गराउन सकिन्छ नि।
2: गण्डकी मेडिकल हल दुलेगौडा, हाम्रा सेवाहरू:
1: मुटु, श्वास प्रश्वास तथा फोक्सो सम्बन्धी समस्याको उपचार,
2: सुगर, प्रेसर, थाइरोइड, ज्वरो खोकी र एलर्जीको उपचार,
1: पेट दुख्ने, चक्कर लाग्ने समस्याको उपचार तथा परामर्श,
2: कान दुख्ने, पाक्ने, नाक बन्द हुने, एलर्जी, घाँटी दुख्ने, टन्सिल, सुन्न कम हुने लगायत समस्याको जाँच तथा परामर्श गराइन्छ।
1: सम्बन्धित बिरामीले आजै सम्पर्क गर्नुहोस्। सम्पर्क गण्डकी मेडिकल हल दुलेगौडा, माछा पुछ्रे बैङ्कको ठिक पारिपट्टि, फोन 0635939369।
0: टिकुली माया, आज पनि एउटा कुरा मान न भाइ, चाडबाड आउन लाग्यो, पोखरातिर जाऊँ न नयाँ नयाँ डिजाइनको कपडा किन्न।
3: यदि किने हुन्न र तँलाई मन पर्ने अनि तैले भनेको कपडाहरू पाइने पसल मलाई थाहा छ कि।
0: हो र, कहाँ छ र त्यस्तो?
3: दुलेगौडामा छ, कालिका फेन्सी स्टोर।
4: यहाँ तपाईँले चाहेको जस्तै विभिन्न डिजाइनका कुर्ता सलवार, लुङ्गी टी शर्ट सहित लेडिज र जेन्ट्सका लागि आवश्यक सम्पूर्ण किसिमका कपडाहरू उपलब्ध रहेका छन्।
5: नयाँ डिजाइन र आकर्षक पहिरनका लागि सबैको मन जित्न सफल
4: कालिका फेन्सी स्टोर्स, शुक्ला गण्डकी 4 दुलेगौडा, तरकारी लाइन, तारा देवी तरकारी पसल सँगै।
5: प्रोपाइटर नवीन श्रेष्ठ, सम्पर्क 9556062028 र 9901479716।
4: एउटा कुरा थाहा पाइराख्नुहोस्, हामी पहिलाको ठाउँ भन्दा अलिकति माथि सरेका छौँ है।
6: कति राम्रो देखिए कि, क्रिस्मीमै किनेको कुर्ता लगायो कि क्या हो,
3: कस्तो ठ्याक्कै पारे कि। हामी त आजकल कुर्ता, साडी, लुङ्गी जे चाहिए पनि क्रिस्मीमै आउँछौ।
7: हजुर, सुन्दर व्यक्तित्वका लागि आकर्षक पहिरन र आकर्षक पहिरनका लागि क्रिस्मी क्लोथिङ कलेक्सन।
6: स्वदेशी तथा विदेशी डिजाइनका साडी, कुर्ता सुरुवाल, युके स्वेटर, आउटर, लुङ्गी, टी शर्ट लगायत महिलाका लागि आवश्यक पर्ने सम्पूर्ण कपडा क्रिस्मी क्लोथिङ कलेक्सनमा पाइन्छ।
5: क्रिस्मी क्लोथिङ कलेक्सन, शुक्ला गण्डकी 4 दुलेगौडा, मुक्तिनाथ विकास बैंकबाट 4 घर माथि, प्रोपाइटर मनराज गुरुङ, सम्पर्क 9556057731, 9806657731।
8: होइन, कता हिँड्नु भयो काका यति साह्रो हतारिँदै?
1: कता हिँड्नु नि, मिल्को जाली र फिता खाँचै भएर बजारतिर हिँडेको कान्छा, फेरि हाती ट्र्याक्टर र सामानहरू पनि चाहिएको थियो।
8: मलाई पनि काठ काट्ने मेसिन चाहिनुका साथै मर्मत पनि गर्नु थियो।
1: त्यसो भए कहाँ जाने त कान्छा?
8: त्यही दुलेगौडामा खुलेको छ नि रिमाल मेसिनरी, म त त्यही जाने हो काका। त्यहाँ गएपछि त सबै सामानहरू पनि पाइन्छ, स्वास्थ्य पनि राम्रो पनि।
1: मैले त मन मात्रै विचारेको नि कान्छा, त्यही भएर त म त्यही पसलतिर हिँडेको।
9: हजुर, हामी कहाँ कुटानी पिसानी मिल, हाते ट्र्याक्टर, पावर टुल्स, काठ काट्ने मेसिन, ड्रिल मेसिन, वेल्डिङ मेसिन, मार्बल कटर, ब्रस कटर, चाप कटर, मोटरहरू, बेरिङ, बेल्ट, क्यापसिटर, मिलका जालीहरू, नट बोल्टहरू, मोबिल, गेयरवेल, टुटी मोबिल, इन्जिन ओइल तथा सम्पूर्ण मेसिनका पार्ट पुर्जाहरू पाइनुका साथै अनुभवी मेकानिकद्वारा मर्मत पनि गरिन्छ।
1: हामी कहाँ अर्डर अनुसार ठुला ठुला मेसिनहरू पनि उपलब्ध रहेका छन्। सम्पर्क रिमाल मेसिनरी, शुक्ला गण्डकी 4 दुलेगौडा, आफ्नै निवासमा।
3: प्रोपाइटर दिल्ली राम रिमाल र दिलीप रिमाल, फोन नम्बर 9556011445 र 9556204445।
10: हेलो बा,
11: कति बन्यो घर? अनि ढलान भयो त?
12: बाबु, ढलान त भयो, अब घरभित्रको काम गर्नु पर्नेछ।
11: सामान झार्ने भनेको पैसो अलिकति पुग्दैन कि
10: ल लोबा पैसाको चिन्ता नगर्नु अनि संसार मार्बल एन्ड टाइल्स बेलचौताबाट नै सामान ल्याउनु है मेरा साथीहरू सबैले त्यहीको सामानबाट घर बनाएका रहेछन् एकदम राम्रो छ रे
11: हो बाबु गाउँतिर पनि सबैले सामान त्यहीबाट ल्याउँदा रहेछन् म पनि त्यही जाने हो
0: हजुर उच्च गुणस्तरका ग्रेनाइट मार्बल र टाइल्सका साथै सेनेटरी सम्बन्धी सामग्री र हार्डवेयरका सामानहरू चाहिएमा हामीलाई सम्झनुहोस्
4: संसार मार्बल एन्ड टाइल्स बेलचौतारा प्रहरी चौकी भन्दा केही घर माथि
0: प्रोपाइटर राम भुजेल सम्पर्क 9811905630 र 9746780681
12: होइन धुवामा के गरिराखेको छौ भने तिमी
13: के गर्नु नि भोको पेटले धुवा गर्मी भन्दैन ग्यास नपाएर म त खालि धुवामै खाना बनाइरहेको छु नि
12: तिमीलाई थाहा छैन र बजारमा जति भने पनि बिजुलीबाट चल्ने इन्डक्सन र इन्फ्रारेड चुलो पाइन्छ भनेर मैले त ग्यास कटेज हुनुभन्दा पहिले नै सबै गिफ्ट एन्ड किचन कर्नरबाट इन्डक्सन चुलो लगेको एकदम ढुक्क छु म त
13: त्यसको लागि फेरि छुट्टै भाडा जोड्नु पर्यो यो पनि झन्झटै रहेछ
12: पर्दैन नि त्यसको लागि इन्फ्रारेड चुलो भएपछि जस्तो भाडामा पनि पकाउन सकिन्छ
14: हजुर हामी कहाँ स्वदेश तथा विदेशबाट आयात गरिएका किचन तथा गीतका गुणस्तरीय सामानहरू सुपथ मूल्यमा पाइन्छ साथै समाज क्लब तथा आमा समूहलाई आवश्यक भाँडाकुँडाहरू खरिदमा विशेष छुट दिइन्छ भने पसलदेखि 3 किलोमिटर दूरीसम्म होम डेलिभरी समेत गरिन्छ
15: सम्पर्क सोभी गिफ्ट एन्ड किचन कर्नर दुलेगौडा युनिक डिपार्टमेन्टको 2 घर तल प्रोप्राइटर जीके श्रेष्ठ गणेश पार्वती श्रेष्ठ फोन नम्बर 0654142034 र 9811756606
16: मम्मी भोक लाग्यो खाजा खाऊ न
17: नानु बाबालाई भन न आज बाहिरको खाजा खाऊ भनेर
16: हस् मम्मी
18: मैले सुने छोरी ल जाम हिँड
17: सुन्नुहोस् न खाजा खान त बिजी मम्मा हाउसमै जाउँ है त्यहाँ त स्वस्थ किसिमका खाजाका परिकार पाइनुको साथै स्वच्छ सफा र सस्तो मूल्यमा खाजा पाइन्छ रे नि
4: हजुर स्वदेशी उत्पादनको प्रयोग र व्यापार नेपाली किसानकै उत्पादन हाम्रो परिकार
17: हजुर हामी कहाँ आटाको पिठोबाट बनाइएका मोमो पाइनुका साथै सुकुटी छोइला ड्राई सेकुवा चिकन चिकन विन्स चिकन छोइला पाङ्रा फ्राई साथै कोदो कोला र छ्याङ समेत उपलब्ध छ र होम डेलिभरीको पनि व्यवस्था रहेको छ फोन 9808-28144 प्रोप्राइटर कृष्ण कुमार
4: बीजी मामा हाउस दुलेगौडा हेल्प पोस्ट चोकबाट 100 मिटर भित्र मगर समाज भवन नजिकै
19: एक सय 3 थोप्लो 8 अन्तर्मनको आवाज

0: एक्सपर्ट आल्मुनियम सिलोट सर स्किन भित्र साटफेर गरिनुका साथै धातु सँगै किचन का अन्य सामान गृहस्थी होटल रेस्टुरेन्ट समाजका लागि आवश्यक भाँडाकुँडा चाहिएमा होलसेल तथा खुद्रा बिक्री गरिन्छ। सम्पर्क दुलेगौड़ा मेटल उद्योग प्रोप्राइटर सूर्य बहादुर बानिया संगम बानिया। फोन 0564141042 98560231128 98462174726।
1: हाम्रो प्रतिबद्धता धातु का भाँडा बर्तन को उपलब्धता।
2: पसल सरेको सूचना शुक्ला गण्डकी 4 दुलेगौडामा विगत 28 वर्षदेखि सञ्चालनमा रहेको ओम एम आभूषण उद्योग पहिला भएको ठाउँबाट अहिले भीमसेन मन्दिर दुलेगौडाबाट भित्र गल्ली अजम्बरी इन्टरप्राइजेस नजिकै थप सेवा सुविधाको साथ सरेको सम्पूर्णमा जानकारी गराउँदछौ। प्रोपाइटर मीन बहादुर सुनार 98253919122 98058 र 98460769246।
3: आहा, कति स्वादिष्ट मासु हो। यत्रो पार्टी गर्दा पनि घरमै पालेको खसी काटी छन् कि क्या हो।
4: दिदी पनि नमजाल झुक्किनु भएछ नि। हुन त मैले पनि त्यही सोचेको थिएँ, तर यो मासु त शुक्ला सिटी फ्रेस हाउसबाट ल्याएको रहेछ नि।
0: हजुर, हामी कहाँ विवाह भोज पिकनिक व्रतबन्ध पार्टीको लागि आवश्यक लोकल खसी कुखुराको मासु अन्डा ससेज फ्रोजन मोमो किमा र फ्रेन्च फ्राई होलसेल तथा खुद्रा बिक्री गरिन्छ। अन्य फ्रेस हाउसको तुलनामा यहाँ गुणस्तर सफा र शुद्ध मासु पाइन्छ, साथै होम डेलिभरी पनि गरिन्छ। छोटो समयमा नै धेरै ग्राहकको रोजाइमा पर्न सफल शुक्ला सिटी फ्रेस हाउस दुलेगौडा। प्रोप्राइटर तीर्थराज गर्तौला। फोन 0658590065 मोबाइल 98166343372।
5: ऐतिहासिक धार्मिक क्षेत्र शुक्ला हिलिटार शिवालयको विकास र दुग्धेश्वर महादेवको मन्दिर निर्माणका लागि सहयोग गर्ने महानुभावहरू
2: रन बहादुर गुरुङ दुलेगौडा रु 12610,
5: टिम बहादुर श्रेष्ठ दुलेगौडा रु 10500,
2: पूर्ण बहादुर भण्डारी दुलेगौडा रु 50115,
5: काजी रिमाल लाइफ जिम दुलेगौडा रु 11000,
2: सिद्धार्थ बचत तथा ऋण सहकारी संस्था दुलेगौडा रु 11111,
5: पार्वती रिमाल दुलेगौडा रु 10100,
2: कृष्णराज पण्डित दुलेगौडा रु 25000,
5: किरण कुमार श्रेष्ठ दुलेगौडा रु 1,02,174,
2: ठाकुर प्रसाद भट्टराई डोरफिर्दी उत्तम टोल रु 55555,
5: कवासी खानी पानी तथा सरसफाई उपभोक्ता समिति रु 11101, बेल बहादुर भुजेल ढोलफिर्दी हिमाली टोल रु 10120,
2: हिमलाल पौडेल ढोलफिर्दी हिमाली टोल रु 10005,
5: धनमाया भट्टराई ढोलफिर्दी हिमाली टोल रु 50000,
2: रेशम बहादुर थापा ढोलफिर्दी हिमाली टोल रु 11111,
5: भीम प्रसाद वाग्ले ढोलफिर्दी हिमाली टोल रु 10155।
6: हाम्रो कार्यक्रम अरूको भन्दा राम्रो र विशेष हुनुपर्छ है।
7: सुन्नुहोस् न, ब्यानर बोर्ड र अफसेटको काम त सबै सिग्देल अफसेट प्रेसबाट नै गर्न पर्छ कि क्या। राम्रो मात्र होइन, उत्कृष्ट बन्छ कार्यक्रम।
6: ओके, लेट्स डन।
7: हजुर, सिग्देल अफसेट प्रेस शुक्ला गण्डकी 4 दुलेगौडा गणपति लघुवित्त रहेको भवनमा।
6: यहाँ फ्लेक्स प्रिन्ट ब्यानर होर्डिङ बोर्ड बनाइनुका साथै मायाको चिनो कप मेजल र प्रमाण पत्र बनाइन्छ। पत्र पत्रिका पुस्तक कार्यालयका कागज पत्रहरू छाप भिजिटिङ कार्ड परिचय पत्र रजिस्टर ब्याच स्टिकर बिल भरपाई पासबुक ब्रोसर तमसुक र विवाहका कार्ड तथा निमन्त्रणा कार्ड वा शिलालेख बनाउनु परेमा हामीलाई सम्झनुहोस्।
7: प्रोप्राइटर गोविन्द सिग्देल। फोन 98560285043 र 98417007786।
8: ल किन हो हाम्री दिदी त छोराको बर्थडेको दिनमा पनि खुसी देखिनुहुन्न त।
9: हेर्न कान्छी, यतिका पाहुना आउनु भएको छ, मलाई त मासु कहाँबाट ल्याउने भनेर पो साह्रै चिन्ता भयो।
8: बजारै भरि फ्रेस हाउस त जहाँबाट ल्याए पनि हुन्छ भो, खेको चिन्ता लिनु भएको छ यो दिदीले।
10: चिन्ता होइन नि बहिनी, मासु त जहाँ विश्वास त्यहाँबाट मात्र लिनुपर्छ।
8: त्यसो भए विवेक ढुङ्गानाको शुक्ला गण्डकी फ्रेस हाउसमा जानुहोस्, आजकल सबैको पहिलो रोजाई त्यही बनेको छ।
5: शुक्ला गण्डकी फ्रेस हाउस दुलेगौडा तनहुँ पञ्चमुनि स्कुलको अगाडि सिकेन्द्र फिस हाउसको आडैमा शाखा पसल दुलेगौडा भित्री बजार साङ्ग्रिला विकास बैंकको पछाडि। यहाँ विवाह व्रतबन्ध पास्नी पिकनिक पार्टी भोज भतेरका लागि आवश्यक खसी र कुखुराका मासु पाइनुका साथै जिउँदो खसी बोका पूजाका लागि चाहिने बोका र लोकल कुखुरा पनि पाइन्छ। साथै ताजा अन्डा ससेज र फ्रेन्च फ्राई चाहिएमा पनि हामीलाई सम्झनुहोस्।
10: प्रोप्राइटर विवेक ढुङ्गाना, जानकी ढुङ्गाना, मोबाइल 9856066136 र 9811663636।
11: आज पनि भाटो आयो के हो कि तिम्रो पारा राम्रोसँग खाना बनाउन आउँदैन?
12: यी बुढा कुरै नबुझिकन त्यस्तै पड्किने के? खाना बनाउनेको व्यथा तिमीलाई के थाहा? राम्रोसँग खाना बनाउन त भाँडाकुँडा पनि त गतिमलो हुनु पर्यो नि। राइस कुकरको हालत यस्तो छ, ग्यास चुलो बिग्रेर पिल पिल मात्र बल्छ, कराएर मात्रै भो।
11: नरिसौ न त, लु बरु हिँड, कहाँबाट ल्याउने हो?
12: तिमीलाई पड्किने बाइक अरू केही आउँदैन क्यारे? दुलेगौँडाको एसआर ब्रदर्स किचन हाउसबाट ल्याएको सामान साह्रै राम्रो खप्छ रे, हो त्यही जाने हो।
13: हजुर, हामी कहाँ सम्पूर्ण किचन सामग्री, तामाका भाँडा बर्तनहरू होलसेल मूल्यमा बिक्री गरिनुको साथै पुराना भाँडाकुँडाहरू साटफेर गरिन्छ। आमा समूह, समाज तथा होटलको लागि आवश्यक सामानहरू विशेष छुटमा उपलब्ध गराइन्छ। दुलेगौँडा क्षेत्रमा होम डेलिभरीको पनि व्यवस्था छ भने डिसोम र मोबाइलको रिचार्ज कार्ड पनि पाइन्छ।
14: एसआर ब्रदर्स किचन एन्ड गिफ्ट हाउस, दुलेगौँडा मुक्तिनाथ बैंकको आडमा। प्रोप्राइटर सञ्जीव श्रेष्ठ 9856063507। कविता श्रेष्ठ, सम्पर्क 0564140055 र 9846618817।
15: तीजका गीत, संस्कृति र पहिचान, हाम्रो शान हाम्रो अभियान।
16: नेपाली नारीहरूको महान पर्व हरितालिका तीजको पावन अवसरमा खुल्ला तीज गीत एवं विद्यालय स्तरीय नृत्य प्रतियोगिता 2083।
15: मिति यही भाद्र 29 गते। स्थान खैरिनी 4 बजार।
16: तीज गीत तर्फ प्रथम पुरस्कार रु 25,000,
15: द्वितीय पुरस्कार रु 15,000,
16: तृतीय पुरस्कार रु 10,000,
15: सान्त्वना पुरस्कार रु 5,000।
16: विद्यालय स्तरीय नृत्य प्रतियोगिता तर्फ प्रथम पुरस्कार रु 7,500,
15: द्वितीय पुरस्कार 5,000
16: र तृतीय पुरस्कार रु 3,000। आयोजक शुक्ला गण्डकी नगर उद्योग वाणिज्य संघ, वडा व्यवस्थापन समिति 6 र 7।
15: सह आयोजक शुक्ला गण्डकी नगरपालिका वडा नम्बर 6 र 7 को कार्यालय।
16: सम्पर्क कार्यक्रम संयोजक मंजू तिमिल सिन्हा 9855031937।
15: सुरेन्द्र श्रेष्ठ 9855036136।
16: रविन्द्र राज पौडेल 9855062888।
17: टाइम चेकको साथमा बन्केवा कालिका सुनचाँदी पसल, दुलेगौँडा हेल्पोस्ट चोक आफ्नै भवनमा छापावाला सुनका आधुनिक डिजाइनका तयारी गर गहना र राशि अनुसारका पत्थर पाइन्छ। अर्डर अनुसारका गहना तयार गर्नुको साथै पुरानो गर गहना नयाँ गहनासँग साटफेर पनि गरिन्छ। प्रोप्राइटर बाजुराम सुनार, विनोद सुनार, मोबाइल 9816695301।
18: आरेको दिउँसो 3 बजेको थाहा खबरमा दिनेश जोशीसँगै जगत भण्डारीको नमस्कार।
19: थाहा खबर थाहा संचार नेटवर्कमा आबद्ध देशका विभिन्न एफएम स्टेशनबाट एकसाथ प्रसारण भइरहेको छ।
18: शुरूमा मुख्य समाचारका शीर्षकहरू।
19: कंग्रेस संस्थापनले गरेको निर्णय नमान्ने इतर पक्षको निर्णय, 15 महाधिवेशन प्रक्रिया आफ्नै ढंगले अघि बढ़ाउने।
18: दुर्गा प्रसाईलाई काठमाडौँ विमानस्थलमा बोल्न नदिएपछि स्थिति तनावग्रस्त, प्रसाईका समर्थकद्वारा प्रधानमन्त्री र गृहमन्त्री विरूद्ध उत्तेजक नारा।
19: संक्रामक पशु रोगबाट प्रभावित किसानलाई क्षतिपूर्ति दिन छुट्टै नयाँ कोष खड़ा गर्न नसकिने, प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा 13,58,00,00,000 रकम मौजदात।
18: साउदी अरेबियामा फेरि हुथी विद्रोहीको आक्रमण, इरानलाई खाड़ी देशहरू बीचको उच्चस्तरीय बैठक स्थगित।
19: र सन् 2027 नेपालमा आएर सिरिज खेल्न बंगलादेश सकारात्मक।
20: पानी जीवनको आधार हो, तर स्वच्छ पानी स्वस्थ जीवनको आधार। हिमालयज अन टप, लाङटाङ हिमालको स्वच्छ प्राकृतिक पानी अब तपाईँको हातमा। अन्तर्राष्ट्रिय स्तरको अत्याधुनिक प्रविधिबाट प्रशोधित अन टप ब्रान्डका पानी 500 देखि 900 मिलिलिटरका आकर्षक पेट बोतलहरूमा उपलब्ध छ। थप जानकारीका लागि हिमालयज स्प्रिङ वाटर प्राली नयाँ बानेश्वर काठमाडौँ फोन 4781171 4780724 वा himalayswater.com.np लगइन गर्नुहोस्। यो हो थाहा संचार नेटवर्क समयको आवाज समयको आवाज।
18: समाचार अब विस्तारमा। नेपाली कंग्रेसको संस्थापन इन्टरपक्षले विशेष महाधिवेशन मार्फत निर्वाचित गगन थापा नेतृत्वको संस्थापनले गरेको निर्णय नमान्ने निर्णय गरेको छ। निवर्तमान सभापति शेरबहादुर देउवाको निवास महाराजगंजमा आज बसेको इतर समूहको बैठकले कंग्रेसको 15 महाधिवेशन प्रक्रिया आफ्नै तरिकाले अघि बढ़ाउने निष्कर्ष निकालेको हो। हिजो बसेको संस्थापनको केन्द्रीय कार्य सम्पादन समितिको बैठकले 14 महाधिवेशनबाट आएका सबै केन्द्रीय सदस्यलाई सोही हैसियतमा 15 महाधिवेशनमा पनि भाग लिन सक्ने निर्णय गरेको थियो। इतर पक्षका केही नेताले आफूहरू कुनै पदका लागि नभई पार्टीलाई जोगाउने अभियानमा अघि बढ़ेको बताउन गरेका छन्। तर केही नेताहरूले पनि सो निर्णयको स्वागत गरेका थिए। बैठकपछि नेता प्रकाश शरण महतले संस्थापन पक्षको सो निर्णयका बारेमा अनौपचारिक छलफल भएको र आजै 4 बजे पत्रकार सम्मेलन गरेर औपचारिक धारणा सार्वजनिक गर्ने बताउनु भएको छ। संस्थापनले असोजमा र देउवा पक्षले मंगिरमा कंग्रेसको आगामी महाधिवेशन गर्ने बताएका छन्।
1: नेकपा एमालेको पुनर्गठनका लागि अहिले आन्तरिक शक्ति संघर्ष चुलिएको छ। अध्यक्ष केपी शर्मा ओलीलाई नेतृत्व छाड्न दबाव बढ़ेपछि संस्थापन पक्षका नेताहरू सक्रिय देखिएका छन्। यसअघि महासचिव शंकर पोखरेल लगायतका नेताहरू नै अध्यक्षले नेतृत्व छाड्नुपर्ने पक्षमा देखिएपछि ओलीले उपाध्यक्ष रामबहादुर थापा बादललाई प्रतिकारका लागि तयार गर्नुभएको थियो। हाल पार्टीको बैठकमा पेश भएका दुई थरी प्रतिवेदनमाथि केन्द्रित भएर छलफल भइरहेका छन्। अब कार्यदलको बैठक असोज 1 गते बस्नेछ।
18: राजावादी अभियन्ता दुर्गा परसाईलाई त्रिभुवन विमानस्थलमा बोल्न नदिएपछि स्थिति तनावग्रस्त बनेको छ। झापाबाट फर्किनुभएका परसाईलाई एयरपोर्टमा प्रहरीले बोल्न नदिएपछि लफडा भएको हो। प्रहरीले विमानस्थल परिसरमा पत्रकारलाई बाइट दिन रोकेपछि परसाईका समर्थकले प्रधानमन्त्री बालेन्द्र शाह र गृहमन्त्री सुदन गुरूङ विरूद्ध उत्तेजक नारा लगाएका थिए। प्रहरीसँगको घम्साघम्सीमा परसाईका एकजना कार्यकर्ता पक्राउ परेका छन्। नागरिक बचाओ महाअभियानका बागमती संयोजकलाई प्रहरीले नियन्त्रणमा लिएको हो। स्वअभियानका नेता माधव खतिवड़ाले एकजना व्यक्तिसँग सिंगो राज्य डराएको टिप्पणी गर्नुभयो।
1: कृषि वन तथा पर्यावरण मन्त्री गीता चौधरीले सरकारको संक्रामक पशु रोगबाट प्रभावित किसानलाई क्षतिपूर्ति दिन छुट्टै नयाँ कोष खड़ा गर्ने नीति नरहेको स्पष्ट पार्नु भएको छ। आज विधान व्यवस्थापन समितिमा भएको संक्रामक पशु रोग नियन्त्रण विधेयक 2083 माथिको दफावार छलफलमा उहाँले सरकारले नयाँ कोष थप्ने नभई भएकालाई पनि गाभ्ने नीति लिएको बताउनु भएको हो। बैठकमा संक्रामक पशु रोगबाट प्रभावित किसानलाई क्षतिपूर्ति दिन छुट्टै कोष स्थापना गर्न माग गरिएको थियो। तर कृषि मन्त्री चौधरीले हाल नयाँ कोष स्थापना गर्ने सरकारको नीति नरहेको जानकारी गराउनु भएको हो। विभिन्न परियोजनका लागि विगतमा स्थापना गरिएका कोष प्रभावकारी रूपमा कार्यान्वयन हुन नसकेको तथा कतिपय अवस्थामा दुरूपयोग समेत भएको उहाँले बताउनुभयो। यद्यपि संक्रामक पशु रोग नियन्त्रणका लागि राज्यलाई थप आर्थिक भार नपर्ने गरी सरकारवाला कोष सहभागितामा कोष स्थापना गर्न सकिने उहाँको तर्क छ।
18: थाहा संसार नेटवर्कमा थप समाचार बाँकी नै छन्। रेडियो सुन्दै गर्नुहोला।
21: गुणस्तरीय प्लम्बिङको पर्वत नाम
22: मार्बल। मार्बलका सीपीभीसी प्रोडक्टहरू अमेरिकन लाइसेन्स अन्तर्गत उत्पादित, अरू भन्दा 25% बढी प्रेसर वहन गर्न सक्ने क्षमताका साथ 50 वर्ष भन्दा बढी विश्वभरि रुचाइएको एनएसएफ अमेरिकाद्वारा प्रमाणित फ्लोगार्ड ब्रान्ड, साथै मार्बलका यूपीभीसी प्रोडक्टहरू लेड फ्री, यूवी रेसिस्टेन्ट र हाई इम्प्याक्ट स्ट्रेन्थ भएको
23: सुरक्षा घरको साथ जीवन भरको।
20: यो हो थाहा संचार नेटवर्क समयको आवाज समयको आवाज।
18: हामी थाहा संचार नेटवर्क काठमाडौँबाट बोलिरहेका छौं। थाहा खबर अनलाइनमा थाहासंचार.com र थाहाखबर.comबाट पनि संसारभर सुन्न सकिन्छ।
1: अब बाँकी समाचार। प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा 13 अर्ब 58 करोड़ 15 लाख रूपियाँ भन्दा धेरै रकम मौजदात रहेको छ।
19: अर्थ मन्त्रालयका अनुसार भुटेकोसी बाढीपछि मात्र 8,92,20,00,000 7,759 रूपियाँ संकलन भएको छ। मन्त्रालयले जानकारी दिए अनुसार कोषमा कुल 13,58,15,24,783 रूपियाँ मौजदात छ। बाढ़ी अघि कोषमा नेपाली रूपियाँको खातामा 2,08,24,22,405 रूपियाँ मौजदात रहेको थियो। त्यस्तै अमेरिकी डलर खातामा बाढ़ी अघि 5,86,048 अमेरिकी डलर रहेकोमा बाढ़ीपछि थप 2,28,05,475 अमेरिकी डलर संकलन भएको पाइएको छ। मन्त्रालयले कोषबाट 1 अर्ब रूपियाँ राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणलाई भदौ 16 गते हस्तान्तरण गरिएको जानकारी दिएको छ।
18: भोटेकोशी बाढ़ीपछि त्रिशुली नदी र त्यसका सहायक खोलाहरूमा थुप्रिएको बालुवा निकाल्ने स्थानीयहरू व्यस्त हुने गरेका छन्। बाढ़ीले खोला तथा नदीको बहाव क्षेत्र परिवर्तन गर्नुका साथै विभिन्न स्थानमा ठूलो परिणाममा बालुवा गेट्टी र गेग्रान थुपारेपछि स्थानीय बालुवा व्यवसायी र मजदूरहरू उत्खननमा जुटेका हुन्। धादिङको बेलखु खोला तथा नुवाकोट र धादिङको सिमानामा पर्ने कोल्पो खोलामा आजभोलि स्थानीयहरू बालुवा निकाल्न व्यस्त देखिने गरेका छन्। बाढ़ीका कारण माथिल्लो क्षेत्रबाट बगाएर ल्याएको बालुवा खोलाको किनार र विभिन्न स्थानमा थुप्रिएपछि त्यसलाई निकालेर बिक्री गर्ने क्रम बढ़ेको छ। स्थानीयका अनुसार बाढ़ीपछि खोलामा पहिलेभन्दा फरक स्थानमा बालुवा थुप्रिएको छ। कतिपय ठाउँमा ठूलो मात्रामा बालुवा र ग्रान जम्मा भएकाले मजदूर र व्यवसायीले डोजर एक्सावेटर लगायतका उपकरण प्रयोग गरेर बालुवा संकलन गरिरहेका छन्। निकालिएको बालुवा ट्याक्टर र टिप्पर मार्फत नजिकका बजार र निर्माण स्थलसम्म पुर्याएर व्यापार गर्ने गरिएको छ। बाढ़ीले सड़क पुल बस्ती र भौतिक संरचनामा ठूलो क्षति पुर्याए पनि खोलामा थुप्रिएको बालुवा स्थानीयका लागि आमदानीको स्रोत बनेको छ। बाढ़ीपछि निर्माण तथा पुननिर्माणका काममा बालुवा गिट्टी लगायतका निर्माण सामग्रीको माग बढ़ने भएकाले अहिले संकलन गरिएको बालुवा बिक्रीबाट राम्रो आमदानी गर्न सकिने व्यवसायहरूको अपेक्षा छ। तर बाढ़ीपछि नदी तथा खोलाको प्राकृतिक संरचना कमजोर बनेको अवस्थामा जथाभावी उत्खनन गर्दा थप जोखिम निम्तन सक्ने स्थानीयको चिन्ता पनि छ। अनियन्त्रित उत्खननले खोला किनार कटान बढ़ाउन सड़क तथा पुलका संरचनामा असर पार्न र आसपासका बस्ती जोखिममा पार्न सक्ने भएकाले सम्बन्धित निकायले मापदण्ड बनाएर मात्र उत्खनन गर्नुपर्ने बताउने गरेका छन्। बाढ़ीका कारण त्रिशुली नदी आसपासका धेरै क्षेत्रमा सड़क कटान र भूक्षय भएको छ। नदी तथा सहायक खोलामा थुप्रिएको बालुवा र गिग्रान हटाउनु कतिपय स्थानमा आवश्यक भए पनि त्यसलाई व्यवस्थित रूपमा व्यवस्थापन गर्नुपर्ने देखिएको छ। स्थानीय तहले वातावरणीय प्रभाव, नदीको बहाव, पुल तथा सड़कको सुरक्षा लगायत विषयलाई ध्यानमा राखेर उत्खननको अनुमति र निगरानी गर्नुपर्ने देखिएको छ। भाद्र 10 गतेको बाढ़ीले रसुवा, नुवाकोट र धादिङका विभिन्न क्षेत्रमा ठूलो क्षति पुर्याएको छ। त्रिशुली नदीमा आएको बाढ़ीका कारण नदी किनारका सड़क, पुल, जलविद्युत आयोजना र अन्य भौतिक संरचनामा क्षति पुगेको हो। बाढ़ीपछि नदी र यसका आसपासका सहायक खोलाहरूमा थुप्रिएको बालुवा र गिग्रान अहिले स्थानीयका लागि एकतर्फी रोजगारी र आमदानीको अवसर समेत बनेको छ भने अर्कोतर्फ अव्यवस्थित व्यवस्थापनको चुनौती समेत देखिएको छ।
19: भक्तपुरको दरबार स्क्वायर स्थित केदारनाथ मन्दिर हरितालिका तीजको उपलक्ष्यमा पहिलो पटक सर्वसाधारणका लागि आज खुल्ला गरिएको छ। तत्कालीन राजा एक्स मल्लद्वारा स्थापित उक्त मन्दिर केदारनाथको दर्शनका लागि आज खुल्ला गरिएको संस्कृति अध्यक्ष गणेश रंजितकारले बताउनुभयो। मन्दिरका पुजारी प्रमिल राज सुवेदीका अनुसार तीजमा व्रत बसेका सर्वसाधारणलाई दर्शनका लागि सहज तुल्याउन बिहानैदेखि मन्दिर खुल्ला गरिएको हो। मन्दिर खुल्ला भएसँगै दर्शनका लागि त्यहाँ पुग्ने महिलाहरूको सहभागिता बाक्लो देखिएको छ। दर्शनका लागि मन्दिर दिनभर खुल्ला रहने बताइएको छ। भक्तपुर सम्पदा संरक्षण समूहका संयोजक सत्यराम सुवालले हरितालिका तीजको अवसरमा दरबार स्क्वायरमै रहेको प्रसिद्ध चारधाम क्षेत्रमा एकैसाथ भव्य तथा दिव्य महाआरती पनि गरिने जानकारी दिनुभयो।
18: अब अन्तर्राष्ट्रिय समाचार। साउदी अरबका तेल ठेगानाहरूमा फेरि आक्रमण भएको छ। इरानी संचार माध्यमका अनुसार आज बिहान आक्रमण भएको हो। आक्रमणको जिम्मेवारी यमनका हुथी विद्रोहीहरूले लिएको छ। आक्रमणमा अब्बा र खमिस मुसायत क्षेत्रलाई निशाना बनाइएको इरानी त तस्नीम समाचार एजेन्सीले दावी गरेको छ। त्यस क्षेत्रका चारवटा शहरहरूमा हवाई आक्रमणका साइरनहरू पनि बजेका थिए। हिजो राति साउदी अरेबियाको नागरिक सुरक्षा संगठनले देशका चारवटा शहरहरूका लागि हवाई आक्रमणको चेतावनी जारी गरेको थियो। यसैबीच फारसको खाड़ीका देशहरू र इरानबीच होर्मुज जलमार्गको प्रस्ताव सम्बन्धी हुने भनिएको उच्चस्तरीय बैठक स्थगित भएको छ। ओमानका विदेश मन्त्री सईद बद्र अल्बुसादीले आजका लागि तय गरिएको क्षेत्रीय बैठक स्थगित गरिएको जानकारी दिनुभएको छ। केही क्षेत्रीय देशहरूको आग्रहमा तेहरान र मस्कटको संयुक्त निर्णय बमोजिम बैठक स्थगित गरिएको हो। इरानले ओमानसँग समन्वय गरी बैठकका लागि उपयुक्त मिति पछि तय गर्ने जनाएको छ।
1: अब खेल समाचार। नेपाल क्रिकेट संघ क्यानले राखेको द्विपक्षीय क्रिकेट सिरिजको प्रस्तावमाथि बंगलादेश क्रिकेट बोर्ड बीसीबीले सकारात्मक प्रतिक्रिया दिएको छ। बंगलादेशले सन् 2027 भित्र नेपालकै घरेलु मैदानमा आएर द्विपक्षीय सिरिज खेल्ने लक्ष्यका साथ काम अघि बढ़ाएको छ। बंगलादेश क्रिकेट बोर्डका क्रिकेट अपरेशन इन्चार्ज सहरियार नसिफका अनुसार नेपालले केही समय अघि नै द्विपक्षीय सिरिजका लागि औपचारिक प्रस्ताव पठाएको थियो। बीसीबीले उक्त आमन्त्रणलाई निकै सकारात्मक रूपमा लिँदै दुवै बोर्ड बीच प्रारम्भिक छलफल अघि बढ़ाएको छ। नासिफले बंगलादेशको फ्यूचर टूर प्रोग्राम एफटीपी निकै व्यस्त रहे तापनि सन् 2027 सम्मको हालको साइकल भित्रै उपयुक्त समय मिलाउने प्रयास भइरहेको बताएका छन्। उनका अनुसार छलफल ठोस चरणमा पुगेपछि र श्रृंखला निश्चित भएपछि औपचारिक रूपमा जानकारी गराइनेछ।
18: दिउँसो 3 बजेको थाहा खबर सकिने लाग्यो। जाँदा जाँदै मुख्य समाचारका शीर्षक फेरि एकपटक।
1: कंग्रेस संस्थापनले गरेको निर्णय नमान्ने इतर पक्षको निर्णय, 15 महाधिवेशन प्रक्रिया आफ्नै ढंगले अघि बढ़ाउने,
18: दुर्गा परसाईलाई काठमाडौँ विमानस्थलमा बोल्न नदिएपछि स्थिति तनावग्रस्त, परसाईका समर्थकद्वारा प्रधानमन्त्री र गृहमन्त्री विरूद्ध उत्तेजक नारा,
1: संक्रामक पशुरोगबाट प्रभावित किसानलाई क्षतिपूर्ति दिन छुट्टै नयाँ कोष खड़ा गर्न नसकिने, प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा 13.58 अर्ब रकम मौजदा,
18: साउदी अरेबियामा फेरि हुथी विद्रोहीको आक्रमण, इरान र खाड़ी देश बीचको उच्चस्तरीय बैठक पनि स्थगित,
1: र सन् 2027 नेपालमा आएर क्रिकेट सिरिज खेल्न बंगलादेश सकारात्मक।
18: थाहा संचार नेटवर्कले काठमाडौँमा तयार पारेको दिउँसो 3 बजेको थाहा खबर सकियो। दिनेश र जगत विदा हुन्छौ। नमस्कार।
0: थाहा संचार नेटवर्कबाट प्रसारित समाचार बुलेटिन।
2: साइलियामा प्रकाश साईको फर्निचर पसल सरेको छ है, झुकिनु होला नि।
3: हो र फेरि कहाँ सारेछन् बाबुले पसल?
2: बीपी चोकमै हो, पहिलाको ठाउँ भन्दा एक घरमाथि टिबिया सोरुम थियो नि। हो त्यही घरमा नयाँ व्यवस्थापन र थप सेवा सुविधा सहित सरेको छ नि।
3: ए ल ल, तपाईँ पनि झुक्किनु होला नि, याद राख्नुहोस्। गण्डकी सिसा पसल एन्ड फर्निचर सप्लायर्स, शुक्ला गण्डकी 4 दुलेगौडा बीपी चोक,
2: प्रोपाइटर थान प्रकाश नेउपाने 98560-33878, प्रशान्त नेउपाने 98460-26925।
4: दुलेगौडा बजारमा कति फोटो स्टुडियो खुल्यो, कति बन्द भए, कति के भए, तर सबैभन्दा पुरानो कीर्ति फोटो स्टुडियोको सेवा भने आजसम्म निरन्तर पाइएको छ। फोटो स्टुडियो भनेपछि त कीर्ति बाहेक अरूको त नामै आउँदैन।
3: ए, मलाई मात्र हो कि भनेको, तपाईँलाई पनि त्यस्तै पो हुन्छ? आज पनि एउटा गिफ्ट किन्नु छ अनि 1-2 फोटो पनि खिच्नु छ, त्यही जाने हो म त।
4: हजुर, दशकौंदेखि यहाँहरूको सेवामा समर्पित छौ। अर्जेन्ट फोटो, मोबाइलबाट फोटो, दुबोको माला फ्रेममा तयार पार्नु परेमा, जन्मदिन, विवाह लगायत कुनै पनि उत्सवको लागि उपहार चाहिएमा हामीलाई सम्झनुहोस्। कीर्ति फोटो स्टुडियो दुलेगौडा, प्रोपाइटर कीर्तिमान थापा मगर।
24: सुन शुद्धताको प्रति तपाईको मेहनतको कमाई सही ठाउँमा लगानी होस् भन्ने हामी चाहन्छौ।
25: विगत 15 वर्षदेखि उत्कृष्ट डिजाइन र सुनको शुद्धतामा ग्राहकको मन जित्न सफल
24: ओम प्रोसर आभूषण सुनचाँदी पसल दुलेगौडा भित्री बजार।
5: आकर्षक तथा आधुनिक डिजाइन को घर गहना विवाह का सेटकै गहना खरीदी बिक्री तथा साटफेर गर्नु परेमा हामीलाई सम्झनुहोस्। वर्षौंदेखि विश्वासित आएको ओम प्रसन्न आभूषण सुनसादी पसल शुक्ला गण्डकी चार दुलेगौंडा भित्री बजार प्रोपाइटर भोज बहादुर सुनार।
6: मोबाइल 9800 58 35 537 र 9800 66 15 869।
7: तपाईं घर बनाउँदै हुनुहुन्छ, अब एक पटक सोच्नुहोस्, प्लास्टर गरी रंग लगाउँदा आउने खर्च भन्दा कम खर्चमा, त्यो पनि बिना झन्झट विभिन्न डिजाइनको ढुङ्गा छानेर लाउनुहोस्।
8: हजुर, टेबल, भर्यान, स्लोप, ढलान, आँगन, घरको भित्तामा लगाउने विभिन्न डिजाइन र कलरका अर्थिङ, माकुरे तथा रोटा पोल्ने ढुङ्गा र कटपिस ढुङ्गाहरू फिक्स प्राइसमा पाइन्छ।
7: सुलभ मूल्य वर्षौं वर्ष टिकाउ, दुई दशकदेखि तपाईँको विश्वासलाई कायम राख्दै निरन्तर सेवामा समर्पित छौ। तपाईँको विश्वास नै हाम्रो सन्तुष्टि।
6: संसार ढुङ्गा कटिङ उद्योग शुक्लागण्डकी दुई काछे पानी तनहु प्रोपाइटर रमेश भुजेल। फोन 9856 32 475 र 9800 11 32 475।
9: उफ, आज पनि पार्टीमा जानु छ तर कपाल पनि मिलेको छैन, अनुहार पनि थाकेको जस्तो देखिन्छ।
6: यति धेरै सोच्नु पर्ने कुरा के छ र? दीक्षा ब्युटी पार्लर जाउँ न।
9: दीक्षा ब्युटी पार्लर रे?
6: हो नि, दीक्षा ब्युटी पार्लर एन्ड प्रशिक्षण केन्द्र। एक पटक त्यहाँ गएपछि ऐनामा आफूलाई हेर्दा पनि हेरिरहन मन लाग्छ।
9: हो र, त्यस्तो के हुन्छ र त्यहाँ?
6: अनुहारलाई चाहिने फेसियल र थ्रेडिङ, कपाललाई सुहाउने हेयर कटिङ, हेयर कलर र हेयर स्पा, हात खुट्टालाई आकर्षक बनाउने मेनिक्योर पेडिक्योर अनि आँखाको सुन्दरताका लागि आइल्यासिङ पनि गरिन्छ।
9: अनि बिहे, पार्टी वा विशेष कार्यक्रम पर्यो भने नि?
6: त्यसका लागि त यो ब्युटी पार्लर झन् एकदम विशेष छ। तपाईँको अनुहार, पहिरन र अवसर अनुसारको ब्राइडल मेकअप तथा

0: यो गाँधी पुरानो भएर सबै पानी चुहिएको छ। यसो टालटुल गर्न पाए नि हुन्थ्यो। आज भोलि तामाको गाग्री त हराइसक्यो, बनाउने ठाउँ त छन् कहाँ होला।
1: ल हेर, यी काइलीलाई त केही थाहा छैन। हाम्रै दुलेगौडामा तामाको आफ्नै उत्पादन उद्योग भएको दुलेगौडा मेटल उद्योग छ नि। आफ्नै आँखा अगाडि नयाँ भाँडाकुँडा बनाउनेदेखि लिएर साटफेर मर्मत सबै गरिन्छ नि।
0: हजुर, दुलेगौडाकै पुरानो 34 वर्षदेखि सञ्चालित तामासँगै अन्य धातु पितल

0: 103.8 अन्तर्मन को आवाज
1: स्टुडियो साइन्चेन
2: अहिले दिउँसोको 4 बज्यो
1: टाइम चेक को साथ में बनकेवा काली का सुन चांदी पसल दुलेगौड़ा हेल्प चोक अपने भवन में छापा वाला सुन का आधुनिक डिजाइन का तैयारी कर गहना र राशि अनुसार का पत्थर पाइन अर्डर अनुसार का गहना तैयार गर्नु को साथ ही पुरानो गर गहना नया गहना संग साठफेर पनि गरिन्छ प्रोपाइटर बाजुराम सुनार विनोद सुनार मोबाइल 98160 95301
3: हामीले खोजे जस्तो क्वालिटीको सामान त यहाँ पो रहेछ है अस्मी
4: ओके यो झुम्का हेर न है झन् कस्तो राम्रो जयसवाल कस्मेटिक हुँदा हुँदै अन्त डुलेर दुःख मात्रै पाइयो
3: ल ल फटाफट रोज हामीले पर्सनल युज गर्ने अनि पसलको लागि पनि यहीँबाट लैजानु पर्छ है होलसेलमा समेत पाइने रहेछ
4: हो त है सामान लिन टाढा किन जानु पर्यो र
5: हाम्रा सेवाहरू विगतदेखि होलसेल सेवा दिइरहेको दुलेगौडाको सबैभन्दा पुरानो होलसेल पसल
6: कस्मेटिक पार्लर तथा खेलौनाहरूको होलसेल विक्रेता
7: ग्राहकको चाहना नै हाम्रो जयसवाल कस्मेटिक पसल दुलेगौडा भित्री बजार
5: हामी कहाँ कस्मेटिक तथा पार्लर का सम्पूर्ण सामानहरू सुपथ मूल्यमा पाइनुका साथै होलसेल तथा खुद्रा मूल्यमा बिक्री गरिन्छ
7: प्रोपाइटर निरञ्जन प्रसाद जयसवाल फोन 98461 61220
8: कहाँ जाने
9: सिधै मयम चिसापानी बाट काठमाडौँ बाट
8: मयम चिसापानी अनि बीचमा नझर्ने
9: अब त हरेक दिन बिहान 8 बजे काठमाडौँ बस पार्कको लोच्चे मलबाट मयम चिसापानी र यताबाट बिहान 8 बजे काठमाडौँका लागि माइक्रो छुट्छ नि
8: ए हो र यस्तो सुविधा पनि आइसक्यो र जाम
7: हजुर माइक्रोको सुविधाका लागि सम्पर्क काठमाडौँमा होटल टाइटनिक प्रोपाइटर रामचन्द्र महन्त 98461 16878 र दुलेगौडा ढोरफिर्दी छाब्दी देउराली साखी हुँदै मग्याम चिसा पानीका लागि संयोग कटेज लज एन्ड रेस्टुरेन्ट प्रोपाइटर हरिचन्द्र महत 98235 52663
10: पसल सरेको सूचना शुक्ला गण्डकी 4 दुलेगौडामा विगत 28 वर्षदेखि सञ्चालनमा रहेको ओम एम आभूषण उद्योग पहिला भएको ठाउँबाट अहिले भीमसेन मन्दिर दुलेगौडाबाट भित्र गल्ली अजम्बरी इन्टरप्राइजेस नजिकै थप सेवा सुविधाको साथ सरेको सम्पूर्णमा जानकारी गराउँदछौ प्रोपाइटर मीन बहादुर सुनार 98253 59122 98058 र 98460 69246
7: पद्मश्री हस्पिटल एन्ड अलाइड साइन्सेस न्युरोद पोखरामा अब सबै प्रकारको उपचार सेवा सम्भव छ
11: बाल रोग विशेषज्ञ डाक्टर विनोद तुनाचन प्राध्यापक डाक्टर वन्दना श्रेष्ठ
7: प्रसूति तथा स्त्री रोग विशेषज्ञ प्राध्यापक डाक्टर डेला सिंह जोशी डाक्टर चुम्माया पुन
11: फिजिसियन तथा पेट कलेज रोग विशेषज्ञ डाक्टर विकास अधिकारी डाक्टर शंकर बराल
7: हाड जोड्ने तथा नसा रोग विशेषज्ञ डाक्टर यज्ञमान साक्य उप प्राध्यापक डाक्टर पविन थापा र हाड जोड्ने नसा रोग विशेषज्ञ तथा आर्थोस्कोपी सर्जन उप प्राध्यापक डाक्टर सुभाष गुरुङ
11: मोटर रोग विशेषज्ञ डाक्टर तेज बहादुर गुरुङ क्यान्सर रोग विशेषज्ञ डाक्टर ऋषि शेरचन
7: युरोलोजिस्ट तथा मिलगौला प्रत्यारोपण सर्जन सह प्राध्यापक डाक्टर प्रकाश छेत्री डाक्टर जुजुराज श्रेष्ठ
11: नाक कान घाँटी तथा थाइरोइड सर्जन सह प्राध्यापक डाक्टर विकास गुरुङ छाला विज्ञान भेनेरोलोजी र कुष्ठरोग विशेषज्ञ डाक्टर अस्मिता वाग्ले
7: रेडियोलोजिस्ट प्राध्यापक डाक्टर मनिष किरण श्रेष्ठ डाक्टर सुमिरन श्रेष्ठ
11: एन्थेरियोलोजिस्ट डाक्टर भूपेन्द्र कुमार तुलाचन प्लास्टिक एन्ड कस्मेटिक सर्जन उप प्राध्यापक डाक्टर पियुष गिरी
7: एनेस्थेसियोलोजिस्ट उप प्राध्यापक डाक्टर साल गुरुङ डाक्टर सुस्मिता गुरुङ
11: जनरल सर्जन प्राध्यापक डाक्टर नरेन्द्र विक्रम गुरुङ सह प्राध्यापक डाक्टर देवेन्द्र श्रेष्ठ
7: फिजिसियन डाक्टर अनमोल पौडेल र मनोचिकित्सक डाक्टर मानकाजी थापा मगर
12: वार्ड आईसीयू एनआईसीयू जनरल एंड लैप्रोस्कोपी सर्जरी सेवा पोस्ट ऑप सेवा फिजियोथेरापी इंडोस्कोपी क्लोनोस्कोपी इको टीएमटी हल्चर पीएफटी यूरोफ्लोमेट्री डायलिसिस सेवा र 24 घंटा इमर्जेन्सी सेवा साथ ही अन्य विशेषज्ञ डाक्टर द्वारा सेवा प्रदान गरिएको जानकारी गराउँदछौ।
13: 24 घंटा पैथोलॉजी सेवा उपलब्ध छ। विस्तृत जानकारी को लागि पद्मश्री हॉस्पिटल एंड एलाइड साइंसेस प्राली पोखरा 9 न्यू रोड फोन 01-590-162-590-163।
14: आहा, कति स्वादिष्ट मासु हो। यत्रो पार्टी गर्दा पनि घरमै पालेको खसी काटे छन् कि क्या हो।
15: दिदी पनि नमजाल झुक्किनु भएछ नि। हुन त मैले पनि त्यही सोचेको थिएँ, तर यो मासु त शुक्ला सिटी फ्रेस हाउसबाट ल्याएको रहेछ नि।
16: हजुर, हामी कहाँ विवाह भोज पिकनिक व्रतबन्ध पार्टीको लागि आवश्यक लोकल खसी कुखुराको मासु अन्डा ससेज फ्रोजन मोमो किमा र फ्रेन्च फ्राई होलसेल तथा खुद्रा बिक्री गरिन्छ। अन्य फ्रेस हाउसको तुलनामा यहाँ गुणस्तर सफा र शुद्ध मासु पाइन्छ, साथै होम डेलिभरी पनि गरिन्छ। छोटो समयमा नै धेरै ग्राहकको रोजाइमा पर्न सफल शुक्ला सिटी फ्रेस हाउस दुलेगौडा प्रोप्राइटर तीर्थराज गर्तौला फोन 0658-590-065 मोबाइल 98-166-34-372।
17: नमस्ते, तपाईँ यतिखेर सुन्दै हुनुहुन्छ रेडियो ढोरबराई।

0: आस्था अनि भरोसा घर निर्माणको विश्वासिलो आधार अनयारा कन्स्ट्रक्सन एन्ड ट्रेड प्राली गाछे पानी।
1: हजुर, घर निर्माण, बाटो, नाला, सामुदायिक भवन, विद्यालय आदि निर्माणको लागि हामीलाई सम्झनुहोस्। सोलिड ब्लक सहित विभिन्न किसिमका ब्लक, इट्टा, ढुङ्गा, गिटी, बालुवा, चोकर सुपथ मूल्यमा पाइन्छ।
0: सम्पर्क अनयारा कन्स्ट्रक्सन एन्ड ट्रेड प्राली, शुक्ला गण्डकी 2 गाछे पानी, नयाँ पुल र चेवनधामबाट जान सकिने। प्रोप्राइटर लाल बहादुर गोले र शेरजङ गुरुङ। मोबाइल 9510884161 र सिजन गुरुङ 9705440900।
2: चरक मेमोरियल हस्पिटल कर्मचारी संचय कोषद्वारा सूचीकृत अस्पताल।
3: यस चरक मेमोरियल हस्पिटलमा कर्मचारी संचय कोषका संचयकर्तालाई ₹1,00,000 सम्मको उपचार सहुलियत, कर्मचारी सामाजिक सुरक्षा योजना, स्वास्थ्य योजना अन्तर्गत वार्षिक ₹1,00,000 बराबरको स्वास्थ्य सेवा प्रदान गरिँदै आएको छ।
2: घातक रोग जस्तै मुटु रोग, मुटुको शल्यक्रिया, क्यान्सर, मृगौला रोग, डायलिसिस, मस्तिष्कको रक्त आदि रोगको उपचारको लागि ₹10,00,000 सम्मको उपचार खर्च सहुलियत प्रदान गरिन्छ।
3: सेवा लिने क्रममा चाहिने जानकारी
2: संचय कोषमा दर्ता गर्दा राखेको नाम, उमेर, जन्म मिति र कोषको नम्बर।
3: भर्ना बिरामीको लागि मात्र यो सहुलियत सेवा उपलब्ध गराइएको छ।
2: साबिकका संचयकर्ता तथा उनका श्रीमान श्रीमतीको लागि मात्र यो सेवा उपलब्ध छ।
3: विस्तृत जानकारीका लागि चरक मेमोरियल हस्पिटल, नागढुङ्गा पोखरा, फोन 0165524395549495487778।
4: एडमिशन ओपन एट सिम्स केयरगिभर दुलेकौडा।
5: सिटिभिटीको पाठ्यक्रममा आधारित 390 घण्टाको केयरगिभर तालिम सम्बन्धी भर्ना खुल्यो।
4: हाम्रा विशेषताहरू
5: अनुभवी एवं दक्ष प्रशिक्षकबाट प्रशिक्षण गराइने,
4: व्यवहारिक र प्रयोगत्मक सिकाइ,
5: रोजगारीका लागि मार्गदर्शन र सहयोग,
4: सेटमूलक गुणस्तरीय र प्रभावकारी तालिम,
5: स्वास्थ्य क्षेत्रमा करियर बनाउन उत्कृष्ट अवसर प्राप्त गर्न सकिने,
4: तालिम लिनका लागि चाहिने न्यूनतम योग्यता 18 वर्ष पूरा भई 45 वर्ष ननागेको, कम्तीमा 8 कक्षा उत्तीर्ण गरेको हुनुपर्नेछ।
5: सिट सीमित छ, शीघ्र सम्पर्क राख्नुहोस्। भर्ना गर्ने अन्तिम मिति यही भाद्र 31 गते सम्म।
4: स्थान धुलेगौडा एनआईसी एसिया बैंक भएको घर।
5: सम्पर्क 9556443043, 9001443628 र 9556771773।
4: Don't miss this opportunity. Admission are open. Secure your future in healthcare.
6: खैरनी चारमा लाखे नाच प्रतियोगिता 2083।
5: नेवार समुदायको चर्चित सांस्कृतिक नृत्य लाखी नाचको जिल्ला स्तरीय प्रतियोगिता यही असोज 4 गते आइतबार खैरनीटारमा आयोजना गरिएको हुँदा सहभागिताका लागि सम्पूर्ण लाखे समूहहरूलाई हार्दिक निमन्त्रणा गर्दछौ।
7: प्रथम पुरस्कार नगद रु 30,000 साथमा प्रमाण पत्र।
5: द्वितीय पुरस्कार नगद रु 20,000 साथमा प्रमाण पत्र।
7: तृतीय पुरस्कार नगद रु 10,000 साथमा प्रमाण पत्र।
5: साथमा सहभागी सम्पूर्ण समूह लाई 5,000 प्रदान गरिनेछ।
7: विस्तृत जानकारीका लागि सम्पर्क
4: 9841104332 र 9841113939।
5: आयोजक श्रीकृष्ण सृजनशील नेवाखला खैरनीटार।
8: सुवर्ण अवसर, सुवर्ण अवसर, सुवर्ण अवसर।
9: अब दुलेगौडा स्थित महर्षि आयुर्वेद फर्मामा आयुर्वेद डाक्टर विवश बास्तोलाद्वारा आयुर्वेद मौलिक पद्धतिबाट विभिन्न रोगहरूको सफल उपचार,
8: आयुर्वेद औषधि, आयुर्वेद थेरापी एवं अनुभवी आयुर्वेद डाक्टरद्वारा उपचार हुने रोगहरू,
9: पेट सम्बन्धित समस्याहरू, ग्यास्ट्रिक, वायुगोला, कब्जियत, अरुची, पेट दुख्ने, पोल्ने, अमिलो पानी आउने जस्ता समस्या,
8: पाइल्स, फिसर, फिस्टुला, बेरो फर्कने र पीएनएस को सफल उपचार,
9: फिनास, नाकको एलर्जी, नाकमा मासु पलाएको,
8: मृगौलाको पत्थरी, पिसाब पोल्ने, प्रोस्टेट सम्बन्धी समस्या,
9: स्त्री तथा प्रसूति रोग, महिनावारी गडबडी, सेतो पानी बग्ने, निसन्तान तथा यौन दुर्बलता, पीसीओडी,
8: नसा तथा बाथ सम्बन्धी रोगहरू, ढाड़ कम्बर को दुखाई घुड़ा खिएको तथा अन्य सम्पूर्ण नसा रोग
9: जन्डिस टाउको दुख्ने अनिन्द्रा हात खुट्टा गल्ने पोल्ने र झमझम गर्ने
8: साथै पुराना निको नभएको घाउ छाला सम्बन्धी रोगहरू एलर्जी धुपी दाग जस्ता दीर्घ रोगको सफल उपचार
9: उपचार हुने स्थान महर्षि आयुर्वेद फर्मा दुलेगौंडा
10: पुनश्च महर्षि आयुर्वेद फर्मा पहिले भएको स्थानबाट केही माथि दुलेगौंडा बस पार्क नजिकै रिडी कुमारी स्टोर सँगैको सटरमा थप नयाँ व्यवस्थापनको साथमा सरेको सहर्ष जानकारी गराइन्छ
11: ए बुढी तिमीले भने जस्तै घर बन्यो हेर त खुसी त छौ नि
12: घर मात्रै बनाएर हुन्छ त्यो भन्दा ठुलो कुरा त साज सजा हो नि सुन्नुहोस् त पोखरातिर गएर राम्रो राम्रो फुलका बिरुवा र गमलाहरू ल्याउन पाए बल्ल मैले सोचे जस्तै हुन्छ
11: तिमी पनि यसो बुझ्ने गर न फुल गमला सजावटको सामग्री लिन पोखरा नै किन जानु पर्छ र हाम्रै दुलेगौंडा बजारको हेल्पो सोकमा खुलेको द भिलेज गार्डनमा जाउ न तिमीले जे जे खोज्यो त्यही त्यही पाइहाल्छौ
12: ए हो र तल्लो घरको दिदीको घरलाई पनि चाहिएको छ भन्दै हुनुहुन्थ्यो हामी आजै जान्छौ
10: हजुर घर भित्र होस् या बाहिर गार्डन वा बारदेली सबैतिर लगाउन मिल्ने आकर्षक बिरुवा गमला बगैंचामा प्रयोग हुने सामान र बिरुवाका लागि आवश्यक मल र औषधि चाहिएमा हामीलाई सम्झनुहोस्
13: पञ्चनन्दन कृषि उद्योग प्रणालीद्वारा सञ्चालित द भिलेज गार्डन शुक्ल गण्डकी 4 हेल्प पोस्ट लाइन दुलेगौडा
10: प्रोपाइटर रबिन थापा सम्पर्क 9856033398 र 9845610950
14: यही तोको थेदी मु रेडियो ढोरबाराही 103.8 मेगाहर्ज

0: नेपालको सर्वाधिक बिक्री हुने बजाज मोटरसाइकलको अपग्रेडमा पाउनुहोस् अनबिटेबल क्यास डिस्काउन्ट अनि अनबिटेबल एक्स्ट्रा भ्यालुएसन सजिलो 60 महिनाको इएमआईमा साथै फ्री एसेसरिजहरू पनि उपलब्ध छ।
1: साटा साथ अपग्रेड गर्ने दिन
2: यही भाद्र 28 गतेदेखि असोज 2 गतेसम्म
3: स्थान शुक्ला गण्डकी 4 दोले गौडा कुमारी बैंक सँगै बजाज शोरूम पारे।
2: थप जानकारीको लागि शुभेच्छा अटो बजाज शोरूम
3: मोबाइल नम्बर
2: 9856062842
3: र 9134664022।

0: शुक्ला गण्डकी नगर उद्योग वाणिज्य संघ ओडा व्यवस्थापन समिति ओडा नम्बर 4 प्रस्तुत गर्दछ खुल्ला तीज गीत प्रतियोगिता 2083 साथमा विविध सांस्कृतिक कार्यक्रम
1: नेपाली नारीहरूको महान पर्व हरितालिका तीजको अवसरमा आयोजित खुल्ला तीज गीत प्रतियोगितामा सहभागी भई कार्यक्रमको शोभा बढाइदिनु हुन हार्दिक अनुरोध गर्दछौ।
0: पुरस्कारतर्फ प्रथम पुरस्कार नगद रू 25,000 रूपियाँ र प्रमाण पत्र,
1: द्वितीय पुरस्कार 15,000 रूपियाँ र प्रमाण पत्र,
0: तृतीय पुरस्कार 10,000 रूपियाँ र प्रमाण पत्र,
1: सान्त्वना पुरस्कार 5,000 र सहभागी समूहलाई 1,500 प्रदान गरिनेछ।
0: राष्ट्रिय लोकदोहोरी गायिका शीला आले साथमा स्थानीय कलाकारहरूको बेजोड प्रस्तुति।
1: प्रतियोगिता हुने मिति यही भाद्र 29 गते सोमबार।
0: समूह दर्ता गराउने अन्तिम मिति यही भाद्र 29 गते बिहान 10 बजेसम्म।
1: टिम दर्ता शुल्क 500 रुपियाँ।
0: प्रतियोगिता हुने स्थान शुक्ला गण्डकी 4 दोलेगौंडा बेपी चोक।
1: प्रतियोगिता शुरू हुने समय बिहान 11 बजे।
0: आयोजक शुक्ला गण्डकी नगर उद्योग वाणिज्य संघ ओडा व्यवस्थापन समिति ओडा नम्बर 4।
1: सह आयोजक शुक्ला गण्डकी नगरपालिका वार्ड नम्बर 4 को कार्यालय।
0: थप जानकारीको लागि सम्पर्क 98061166 98461493004 र 98462626743।

0: कति राम्रे देखिए कि क्रिस्मीमै किनेको कुर्ता लगायो कि क्या हो
1: कस्तो ठ्याक्कै पारे कि हामी त आजकल कुर्ता साडी लुङ्गी जे चाहिए पनि क्रिस्मीमै आउँछौ
0: हजुर सुन्दर व्यक्तित्वको लागि आकर्षक पहिरन र आकर्षक पहिरनका लागि क्रिस्मी क्लोथिङ कलेक्सन
2: स्वदेशी तथा विदेशी डिजाइनका साडी कुर्ता सुरुवाल युके स्वेटर आउटर लुङ्गी टी शर्ट लगायत महिलाका लागि आवश्यक पर्ने सम्पूर्ण कपडा क्रिस्मी क्लोथिङ कलेक्सनमा पाइन्छ
1: क्रिस्मी क्लोथिङ कलेक्सन शुक्ला गण्डकी 4 दुलेगौडा मुक्तिनाथ विकास बैंकबाट 4 घरमाथि प्रोप्राइटर मनराज गुरुङ सम्पर्क 9856557731 9806657731
3: हेलो बा
4: कति बन्यो घर अनि ढलान भयो त
5: अँ बाबु ढलान त भयो अब घरभित्रको काम गर्नु पर्नेछ सामान झार्ने भनेको पैसा अलिकति पुग्दैन कि
4: ल ल बा पैसाको चिन्ता नगर्नु अनि संसार मार्बल एन्ड टाइल्स बेलचौताबाट नै सामान ल्याउनु है मेरा साथीहरू सबैले त्यहीको सामानबाट घर बनाएका रहेछन् एकदम राम्रो छ रे
5: हो बाबु गाउँतिर पनि सबैले सामान त्यहीबाट ल्याउँदा रहेछन् म पनि त्यही जाने हो
6: हजुर उच्च गुणस्तरका ग्रेनाइट मार्बल र टाइल्सका साथै सेनेटरी सम्बन्धी सामग्री र हार्डवेयरका सामानहरू चाहिएमा हामीलाई सम्झनुहोस्
7: संसार मार्बल एन्ड टाइल्स बेलचौतारा प्रहरी चौकी भन्दा केही घर माथि
6: प्रोप्राइटर राम भुजेल सम्पर्क 9811905630 र 9746680681
8: तीजका गीत संस्कृति र पहिचान हाम्रो शान हाम्रो अभियान
7: नेपाली नारीहरूको महान पर्व हरितालिका तीजको पावन अवसरमा खुल्ला तीज गीत एवं विद्यालय स्तरीय नृत्य प्रतियोगिता 2083
8: मिति यही भाद्र 29 गते स्थान खैरिनी 4 बजार
7: तीज गीत तर्फ प्रथम पुरस्कार रु 25,000
8: द्वितीय पुरस्कार रु 15,000
7: तृतीय पुरस्कार रु 10,000
8: सान्त्वना पुरस्कार रु 5,000
7: विद्यालय स्तरीय नृत्य प्रतियोगिता तर्फ प्रथम पुरस्कार रु 7,500
8: द्वितीय पुरस्कार 5,000
7: र तृतीय पुरस्कार रु 3,000 आयोजक शुक्ला गण्डकी नगर उद्योग वाणिज्य संघ वडा व्यवस्थापन समिति 6 र 7
8: सह आयोजक शुक्ला गण्डकी नगरपालिका वडा नम्बर 6 र 7 को कार्यालय
7: सम्पर्क कार्यक्रम संयोजक मन्जु तिमिल सिन्हा 9856031937
8: सुरेन्द्र श्रेष्ठ 9856036136
7: रविन्द्र राज पौडेल 9856062888
9: यो मिठो सुगन्धले मेरो मन एकदमै शान्त हुन्छ प्रभु आफ्नो सबै अलमल भरेर प्रभुसँगको यो आत्मीय क्षणले म एकदमै आनन्दित महसुस गर्छु
10: मंगल दीप अगरबत्ती सूर्य नेपालद्वारा वितरित एक उत्कृष्ट उत्पादन
11: आधिकारिक विक्रेता थापा सप्लायर्स शुक्ला गण्डकी 7 13 प्रोप्राइटर राजबहादुर थापा मोबाइल 9856020279
12: दिस इज रेडियो ढोर बाराही 103.8 मेगाहर्ट्ज

0: दाई पहिला यो मोबाइल हेर्नुस् न के भयो भयो फोटो भिडियो नम्बर सबै यसमै थियो एक्कासी बिग्रियो
1: खै दिनुस् त ए ए चिन्ता नगर्नुस् तपाईँ द एप्पल्स अफ नोकिया सर्भिस सेन्टरमा हुनुहुन्छ
0: अनि बन्छ त दाई
1: यहाँ सबै प्रकारका मोबाइल फोनहरू मर्मत गरिन्छ अनि सुन्नुस् त
2: द एप्पल सप नोकिया सर्भिस सेन्टर दुलेगौडा बस बिसौनीको ठिक पारिपट्टि
3: सबै ब्रान्डका मोबाइल बिक्री साटफेट र एसोसरी सामानहरू उपलब्ध छन्
4: नोट नयाँ आइफोन खरिद गर्नु परेमा वा सेकेन्ड ह्यान्ड बिक्री गर्नु परेमा समेत हामीलाई सम्झनुहोस्
3: प्रोपाइटर राजन पौडेल मोबाइल 9856062029
5: ए सबिना यस्तो हतारमा कता हो
6: ए प्रदीप हेर न बेगो दिन पनि आइसक्यो गरगहना बनाइहाल्नु पर्ने डिजाइन पनि हेरेकै छैन पोखरासम्म पुग्नु छ त्यही भएर म त हतार हतारमा हिँडेको
5: ल बिहेको गरगहना बनाउन पोखरा नै जानु पर्छ त यही दुलेगौडाको बनकेवा चोकमा छ नि विगत 7 वर्षदेखि सञ्चालनमा आएको बनकेवा कालिका सुनचादी पसल हो त्यहाँ जाऊ न तिमीले जस्तो खोज्यौ त्यस्तै डिजाइनको गहना रोजी रोजी पाइन्छ अनि आफ्नै भवनमा पसल सञ्चालन गरिएको हुँदा भाडा तिर्न नपर्ने भएपछि ज्यालामा छुट पनि पाइने रहेछ सबै सुविधा यही भएपछि पोखरा पोखरा किन भौतारिनु र मेरो बिहेको लागि पनि सबै गरगहना त्यही बनाएको
7: हजुर हामी कहाँ छापावाला सुनका आधुनिक डिजाइनका तयारी गरगहना विभिन्न राशि अनुसारका पत्थरहरू अर्डर अनुसारका गरगहना तयार पार्नुको साथै खरिद बिक्री पनि गरिन्छ यहाँबाट खरिद गरेको गहना बिक्रीमा उचित मूल्य दिइनेछ सम्पर्क बनकेवा कालिका सुनचाँदी पसल दुलेगौडा बनकेवा चोक तनहु प्रोपाइटर सुबेदार बाजीराम सुनार र सूर्य गहतराज मोबाइल 9860788528 र 9008216142
0: सुन्नु न श्रेया यो चाया पोतो डन्डिफोर र एलर्जीले मेरो अनुहार नै
8: दिदी रिल्याक्स मैले यो सबै समस्याको समाधान गर्ने ठाउँ पत्ता लगाइसके
0: कहाँ
8: गण्डकी मेडिकल हल
9: हो गण्डकी मेडिकल हल अब छाला सम्बन्धी सबै समस्या अत्याधुनिक मेसिनबाट परीक्षण गरी विशेषज्ञ डाक्टरहरूबाट उपचार र परामर्श गरिने भएकाले चिन्ता लिइरहनु पर्दैन
8: यहाँ हरेक महिनाको दोस्रो शनिबार छालाको चौरीपन अनुहारको डन्डिफोर कोठी दाग र पेटको धर्स हटाउनु परेमा आर्मी हस्पिटल पोखरा र सान स्किन एन्ड ड्रग्समा कार्यरत वरिष्ठ छाला यौन र सौन्दर्य विशेषज्ञ डाक्टर सुशील कार्की
9: र चौथो शनिबार गण्डकी हस्पिटल र ग्यालेक्सी हस्पिटल पोखरामा कार्यरत नाक कान र घाँटी रोग विशेषज्ञ डाक्टर दिनेश श्रेष्ठबाट उपचार गरिने सहरर्ष जानकारी गराइन्छ साथै प्रत्येक दिन जनरल मेडिसिन सुजन सिग्देलबाट बिरामी परीक्षण उपचार र ल्याब सेवाको पनि सुविधा रहेको छ
0: गण्डकी मेडिकल हल दुलेगौडा माछा पुस्रे बैङ्कको ठ्याक्कै पारी सम्पर्क 0625903769 मोबाइल 9840826926
10: 103.8 अन्तर्मनको आवाज
11: स्टुडियो तार्चेर
12: अहिले साँझको 5 बज्यो
13: टाइम चेकको साथमा बनकेवा कालिका सुनचाँदी पसल दुलेगौडा हेल्पोस्ट चोक आफ्नै भवनमा छापावाला सुनका आधुनिक डिजाइनका तयारी गरगहना र राशि अनुसारका पत्थर पाइन्छ अर्डर अनुसारका गहना तयार गर्नुको साथै पुरानो गरगहना नयाँ गहनासँग साटफेर पनि गरिन्छ प्रोपाइटर बाजुराम सुनार विनोद सुनार मोबाइल 9816695301
14: सत्य तथ्य निष्पक्ष समाचार सुसूचित हुन पाउने तपाईँको अधिकार
15: धोरबाराही हाइलाइट्सको साथमा
9: छिटो छरितो र गुणस्तरीय सेवाको एउटै नाम कृष्ण आर्ट्स एन्ड अफसेट प्रेस दुलेगौडा बीपी चोक
15: शिलालेख र छपाई सम्बन्धी सम्पूर्ण कामको लागि सम्झनुहोस् सम्पर्क 9841649304
16: नमस्कार रेडियो धोरबाराही 103.8 मेगाहर्जको साँझ 5 बजेको धोरबाराही हेडलाइट्समा अशोक विश्वकर्माको स्वागत छ तपाईँ हामीलाई इन्टरनेट अनलाइनमा पनि www.radiodhorbarahi.com.np मार्फत विश्वभरि एकसाथ सुन्न सक्नुहुनेछ धोरबाराही हेडलाइट्समा अब समाचारहरू सुन्नुहोस् तनहुको शुक्ला गण्डकी नगरपालिकाका दुईवटा प्रमुख बजार खैरनी चार र दुलेगौंडामा आज तीज विशेष कार्यक्रम आयोजना भइरहेको छ। नेपाली हिन्दू महिलाहरूको महान पर्व हरितालिका तीजको अवसर पारेर खैरनी टार बजारमा शुक्ला गण्डकी नगर उद्योग वाणिज्य संघ अन्तर्गत ओडा व्यवस्थापन समिति छ र सातको संयुक्त आयोजनामा तीज विशेष कार्यक्रम सञ्चालन भएको हो। कार्यक्रममा खुल्ला तीज गीत प्रतियोगिता साथै विद्यालय स्तरीय नृत्य प्रतियोगिता आयोजना गरिएको आयोजकले जनाएको छ। साथै खैरनीटारमा आयोजना गरिएको कार्यक्रममा चर्चित लोक तथा दोहोरी गायिका कला लम्सालको विशेष सांगीतिक प्रस्तुति समेटिएको छ। यता दुलेगौंडा बजारमा पनि शुक्ला गण्डकी नगर उद्योग वाणिज्य संघ अन्तर्गत वडा व्यवस्थापन समिति चारको आयोजनामा तीजको दिन आज तीज विशेष कार्यक्रम आयोजना गरिएको छ। कार्यक्रममा गायिका शीला आलेको समेत विशेष प्रस्तुति समेटिएको छ भने चर्चित नृत्यांगना प्रगति पुनको नृत्य समेत समेटिएको ओडा व्यवस्थापन समिति ओडा नम्बर चारका अध्यक्ष बालकृष्ण विकले जानकारी दिनुभयो। खैरनी टार र दुलेगौंडामा विगतदेखि नै तीजको अवसरमा छुट्टा छुट्टै कार्यक्रम आयोजना हुँदै आएकोमा त्यसलाई निरन्तरता दिन यस वर्ष पनि कार्यक्रम आयोजना गरिएको आयोजकले जनाएको छ। अहिले खैरनी टारमा उल्लेख्य दर्शकहरूको सहभागितामा कलाकार र स्थानीय महिला समूहहरूले तीज गीत प्रस्तुत गर्नुका साथै कलाकारहरूले आफ्नो बेजोड सांगीतिक प्रस्तुतिहरू प्रस्तुत गरिरहेका छन्। प्रधानमन्त्री बालेन्द्र शाहले रजुवाको भुटेकोशी नदीमा आएको बाढ़ी पछाडिको पुनर्स्थापनाका लागि स्रोतको कुनै कमी हुन नदिने प्रतिबद्धता व्यक्त गर्नुभएको छ। प्रधानमन्त्री तथा मन्त्री परिषदको कार्यालयमा बाढ़ी प्रभावित क्षेत्रका जनप्रतिनिधिसँग आज भएको छलफलमा उहाँले यो प्रतिबद्धता जनाउनु भएको हो। पुनर्स्थापनाका लागि सरकारले आफूसँग भएको तथा दात्री निकायहरूले उपलब्ध गराएको स्रोत र साधन अधिकतम प्रयोग गर्ने तयारी भइरहेको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ। छलफलका क्रममा प्रधानमन्त्री शाहले विपदका बेलामा संघ प्रदेश र पालिका बीच प्रभावकारी समन्वय भएकोमा खुशी व्यक्त गर्नुभयो। विगतमा तीन तहको सरकार बीचमा समन्वय नहुने गरेको सुनिए पनि यसपटक सबै एकै ठाउँमा उभिएर मिलेर काम गरिरहेको उहाँको भनाइरहेको छ। यस्तै सरकारले प्रभावित क्षेत्रमा सड़क सञ्जाल छिटोभन्दा छिटो सञ्चालन गराउन निरन्तर काम गरिरहेको र सड़क खुलाईसँगै जनजीवन सामान्य अवस्थामा फर्कन सहज हुने विश्वास उहाँले व्यक्त गर्नुभयो। नदी तटीय क्षेत्रमा रहेको पुराना बस्तीहरू अत्याधिक जोखिममा रहेकाले अब त्यही ठाउँमा पुनः बस्ती बसाल्न सम्भव नभएको प्रधानमन्त्रीले स्पष्ट पार्नु भएको छ। गण्डकी प्रदेशका स्थानीय तहहरूले निर्माण गरेका कानूनको गुणस्तर संवैधानिक अनुकूलता र कार्यान्वयनको अवस्था फितलो देखिएको छ। प्रदेश तथा स्थानीय शासन सबलीकरण कार्यक्रमको प्रादेशिक कार्यक्रम कार्यान्वयन इकाई पोखराले गरेको अध्ययनले यस्तो अवस्था देखाएको हो। स्थानीय तहमा निर्मित कानूनमा गुणस्तर एकरूपता र लैंगिक समानता तथा सामाजिक समावेशीकरणको दृष्टिकोण कमजोर रहेको अध्ययनले औल्याएको छ। अध्ययनले पाँचवटा स्थानीय तहका 40 कानूनी दस्तावेजको समीक्षा समेत गरेको थियो। अध्ययन टोलीले कास्कीको अन्नपूर्ण, नवलपुरको बौद्धिकालिका, बागलुङको ढोरपाटन पर्वतको मोदी गाउँपालिका र तनहुको व्यास नगरपालिकाको कानूनहरूको अध्ययन गरेको हो। समीक्षा गरिएका कानूनहरूमा 15 ऐन, 10 नियमावली, 5 निर्देशिका र 10 कार्यविधि समेटिएका थिए। नेपाली कांग्रेसको संस्थापन इतर समूहले पार्टीको 15 महाधिवेशनका लागि असोजको 15 गतिदेखि शुरू हुने ओडा अधिवेशनमा सहभागी हुन आह्वान गरेको छ। विशेष महाधिवेशनबाट निर्वाचित गगन थापा नेतृत्वले सार्वजनिक गरेको असोजको 3 गतेबाट शुरू हुने महाधिवेशन प्रक्रियामा सहभागी नहुन इतर समूहले आह्वान गरेको हो। इतर समूहले डाक्टर शशांक कोइरालाको संयोजकत्वमा 15 महाधिवेशन केन्द्रीय महाधिवेशन तयारी समिति बनाएको छ। आज सम्पर्क कार्यालय चुनदेवीमा पत्रकार सम्मेलन गरेर कोइरालाले असोजको 15 गतिदेखि सञ्चालन हुने ओडा अधिवेशन हुँदै विभिन्न तहको अधिवेशनमा सहभागी हुन आह्वान गरेको हो। पार्टीको संस्थापन समूहले मंगिरको 16-19 गति 15 महाधिवेशन गर्ने मिति तय गरेको छ। तर इतर समूहले मंगिरको 21-23 गतिसम्मका लागि मिति तय गरेको छ। समूहको मूल मर्म लोकतान्त्रिक मूल्य मान्यता र राष्ट्रिय दायित्वलाई केन्द्रमा राखेर शुरूदेखि नै सहमति, सहकार्य र एकताका आधारमा 15 महाधिवेशन सम्पन्न गर्न निरन्तर प्रयास गरिरहेको इतर पक्षका संयोजक कोइरालाले जारी गरेको विज्ञप्तिमा उल्लेख गरिएको छ। तनहुको म्याग्दी गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत नारायण प्रसाद अधिकारीको गृह मन्त्रालयमा सरुवा भएपछि म्याग्दी गाउँपालिकामा निराशा छाएको छ। लामो समयदेखि म्याग्दी गाउँपालिकाको प्रशासनिक नेतृत्व सम्हाल्दै आएका अधिकारीलाई प्रभावकारी र अब्बल प्रशासकको रूपमा स्थानीय स्तरमा लिँदै आएको छ। गाउँपालिकामा नेकपा एमालेबाट निर्वाचित अध्यक्ष र नेपाली कांग्रेसबाट निर्वाचित उपाध्यक्ष रहे पनि अधिकारीले सबै पक्षलाई समेटेर समन्वयात्मक ढंगले गाउँपालिकाको प्रशासन सञ्चालन गर्दै आउनु भएको थियो। अधिकारीको नेतृत्वमा प्रशासनिक सुधारसँगै गाउँपालिकाको सेवा प्रवाह, विकास निर्माण र सामाजिक विकासको कार्यक्रमलाई समेत तीव्रता दिएको जनप्रतिनिधिहरूले बताएका छन्। यसैबीच म्याग्दी गाउँपालिकामा प्रमुख प्रशासकीय अधिकृतका रूपमा विकास परियार आउनुहुने भएको छ। परियारको सरुवा भएसँगै अब उहाँले म्याग्दी गाउँपालिकाको प्रशासनिक नेतृत्व सम्हाल्नुहुने भएको हो। प्रमुख प्रशासकीय अधिकृत नारायण प्रसाद अधिकारीको सरुवा भएपछि उहाँको स्थानमा परियारलाई म्याग्दी गाउँपालिकामा पठाइएको हो। परियार मुस्ताङको थासाङ गाउँपालिकाको प्रमुख प्रशासकीय अधिकृतका रूपमा कार्यरत रहनु भएको थियो। नेपाली कंग्रेसको पन्ध्रौं महाधिवेशन नजिकैसँगै तनहुँ दुईमा क्षेत्रीय सभापति पदका लागि आकांक्षीहरूको दौड़धोप बढ़ेको छ। क्षेत्रीय सभापतिका लागि हालसम्म जीत राज राणा, मिलना आली, कृष्ण रेग्मी, सन्तोष घिमिरी लगायतको नाम चर्चामा आएको छ। उम्मेद्वारीका विषयमा नेताहरूबीच छलफल र भेटघाट समेत तीव्र हुन थालेको छ। कांग्रेसको महाधिवेशनको कार्यतालिका सार्वजनिक भइसकेको छ। कार्यतालिका अनुसार असोजको 3 र 4 गते ओडा अधिवेशन, असोजको 7 गते गाउँपालिका तथा नगरपालिकाको अधिवेशन र असोजको 10 गते प्रदेश सभा क्षेत्र तथा प्रतिनिधि सभा क्षेत्रीय अधिवेशन हुने तय गरिएको छ। दुबईदेखि पोखराका लागि उडेको फ्लाई दुबईको जहाज आगामी असोजको 7 गतेको साँझ 6:15 बजे पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गर्ने कार्यतालिका सार्वजनिक भएको छ। त्यस उपलक्ष्यमा नेपालको पर्यटकीय नगरी पोखरा विमानस्थलमा पानीको फोहरा सहित फ्लाई दुबईको जहाज र यात्रुलाई स्वागत गरिने भएको छ। त्यहाँबाट आएका यात्रुको अवतरण पछाडि उक्त विमान पोखराबाट यात्रु लिएर साँझ 7:15 बजे दुबईका लागि उड्ने भएको छ। फ्लाई दुबईको एयरबस 319320 पोखरा दुबई उडान गर्ने विमानस्थलका सूचना अधिकारी विनोद सिंह रावतले जानकारी दिनुभयो। एयरबस 319 140-150 सम्म र एयरबस 320 160-180 यात्रु क्षमता रहेको उहाँको भनाई रहेको छ। उहाँले फ्लाई दुबईको हरेक दिन साँझ 6:15 बजे पोखरा अवतरण र 7:15 बजे पोखरादेखि दुबईका लागि प्रस्थानको तालिका रहेको पनि जानकारी दिनुभएको छ। पहिलो दिन निर्धारित समयभन्दा केही समय अगाडि जहाज अवतरण हुन सक्ने सूचना अधिकारी रावतले बताउनुभयो। दुबई पोखरा दुबई नियमित उडानका लागि तालिका सार्वजनिक भएदेखि नै विमानस्थलले आवश्यक तयारी अगाडि बढ़ाएको छ। भोटे कोशीको बाढ़ीका कारणले कटानमा परेर क्षतिग्रस्त भएको पृथ्वी राजमार्गको कृष्णभीर खण्ड आउँदो असोजको 1 गतेबाट दुईतर्फी नै संचालनमा ल्याइने भएको छ। बाढ़ी र पहिरोली सड़कको तल्लो भाग बगाइए पछाडि नेपाल जियो टेक्निकल सोसाइटीका विज्ञहरूसँग परामर्श गरेर भित्तातर्फबाट नयाँ ट्रयाक खनेर सड़क बनाइएको छ। हिजो परीक्षणका रूपमा ग्यास बुलेटहरू पार गराइए पनि सड़कमा ग्राभेल बिछ्याउने र सतहगत निकासको काम बाँकी रहेकाले असोजको 1 गतेदेखि मात्रै नियमित दुईतर्फी यातायातको लागि नै सड़क विभागले जनाएको छ। हिमाली जिल्ला मुस्ताङको सदरमुकाम जोमसोममा भोलिदेखि हुने 2 दिने घरपोजङ जलवायु परिवर्तन सम्मेलनको तयारी अन्तिम चरणमा पुगेको छ। सम्मेलनमा सहभागिताका लागि आयोजक घरपोजङ गाउँपालिकाले यस अगाडि सबै पालिकाहरूलाई पत्रचार गरेको थियो। सम्मेलनमा 420 भन्दा धेरै पालिकाले सहभागिता जनाउने गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत भीम कुमार बस्नेतले जानकारी दिनुभयो। सम्मेलनमा 36 जिल्ला समन्वय समितिका तर्फबाट पनि सहभागिता रहनेछ। जलवायु परिवर्तनले हिमाल पहाड़ र तराईको पालिकालाई पुर्याएको असर र अनुकूलन लगायतका विषयमा साझा धारणा तय गरेर राष्ट्रिय तथा अन्तर्राष्ट्रिय समुदायको ध्यान आकर्षण गर्न मोस्ताङमा पहिलो पटक ऐतिहासिक रूपमा घरपोजङ जलवायु परिवर्तन सम्मेलनको तयारी गरिएको आयोजकले जनाएको छ। अब बैंक तथा वित्तीय संस्थाबाट एटीएम बाट 100 रूपैयाँका दरका नोट पनि प्राप्त गर्न सकिने भएको छ। नेपाल राष्ट्र बैंकले सर्वसाधारणको सहजता तथा नजिकै गरेको चाडबाडमा बैंकहरूमा हुने भीड़भाड़ कम गर्न एटीएम मेसिनबाट 100 रूपैयाँका नोट पनि वितरण गर्ने व्यवस्था मिलाउन बैंक तथा वित्तीय संस्थाहरूलाई निर्देशन दिएको छ। राष्ट्र बैंकको मुद्रा व्यवस्थापन विभागले नेपाल बैंकर संघलाई पत्र लेख्दै यस्तो व्यवस्था मिलाउन भनेको हो। हाल बैंक तथा वित्तीय संस्थाहरूले एटीएम मेसिनबाट 1,000 र 500 रूपैयाँ दरका नोटहरू मात्रै दिँदै आएका छन्, जसका कारण साना दरका नोट झिक्न ग्राहकहरू बैंकको काउन्टरमा नै पुग्नुपर्ने बाध्यता रहेको छ। विशेष गरेर दशैंका बेलामा सानो दरका नोट सटही गर्न बैंकहरूमा सर्वसाधारणको ठूलो भीड़ लाग्ने गर्दछ। मुस्ताङ स्थित नेपाल चीन उत्तरी सीमा कोरेला नाकामा सवारी साधन सञ्चालन र व्यवस्थापनको विषयलाई लिएर गाड़ी व्यवसायी र चालकहरूले गम्भीर आपत्ति जनाएका छन्। सीमा पारी सामान लिन जाने नेपाली गाड़ीहरू व्यवसायी र आफ्नै चालकले चलाउन नपाएर अन्य व्यक्ति मार्फत पठाउँदा दैनिक जसो गाड़ीमा क्षति पुग्ने गरेको भन्दै सरकारवालाहरू आक्रोशित बनेका हुन्। ट्रक चालक राजु श्रेष्ठका अनुसार नाकाको अस्तव्यस्तता र प्रशासनको मौनताबारे चालकहरूले आवाज उठाएका हुन्। उनीहरूले कोरेला नाकामा आफ्नै लैजान नदिँदा सवारी साधनहरू ठोकिएर र बिग्रिएर आउने क्रम बढ़ेको भन्दै दुखेसो व्यक्त गर्नुभएको छ। व्यवसायी तथा चालकहरूले यो समस्याको स्थायी समाधानका लागि सरकारसँग दुईवटा विकल्प अगाडि सारेका छन्। कि त चिनिया पक्ष वा सम्बन्धित निकायले गाड़ीको सम्पूर्ण जिम्मेवारी दिएर चीनतर्फ पठाउनुपर्ने होइन भने नेपाली चालकलाई वन डे पास दिएर आफ्नै गाड़ी आफै लैजाने वातावरण मिलाउनु पर्ने उनीहरूको माग रहेको छ। लामो समयदेखि रोकिएको पोखरा बस पार्क क्षेत्रको सुकुम्बासी बस्ती व्यवस्थापनको काम आइतबारबाट शुरू भएको छ। भोटेकोसीमा आएको बाढ़ीका कारणले सबैजसो कार्य व्यस्तता र प्राथमिकता उद्धार र राहततर्फ केन्द्रित भएकाले रोकिएको काम आइतबार हिजोबाट शुरू भएको पोखरा महानगरपालिकाले जनाएको छ। यसका लागि सबैको प्रक्रियागत रूपमा कामहरू अगाडि बढ़ाइएको थियो। बस पार्क रहेको ओडा पोखरा 9 प्रक्रिया पूरा गरेर महानगरमा बुझाइसकिएको वडाध्यक्ष दिपेन्द्र मर्सानीले जानकारी दिनुभयो। उक्त फाइल जिल्ला प्रशासनसम्म नै पुगेको वडाध्यक्ष मर्सानीले बताउनु भएको छ। छानबिन समितिले यो भन्दा अगाडि नै त्यहाँका घर परिवारको वर्गीकरण गरिसकेको छ। समितिले बस पार्क क्षेत्रमा भूमिहीन दलित र भूमिहीन सुकुम्बासी 286 परिवार, अव्यवस्थित बसोबासी 233 परिवार र दोहोरो परेका तथा ट्याली नभएका 55 परिवार रहेको प्रतिवेदन बुझाएको थियो। स्याङ्जाको अर्जुन चौपारी गाउँपालिकामा भीरबाट लडेर घाइते भएकी एकजना महिलाको उपचारको क्रममा मृत्यु भएको छ। अर्जुन चौपारी गाउँपालिका वडा नम्बर 4 सुनार टोल बस्ने 35 वर्षकी सबिना सुनारको भीरबाट खसेर मृत्यु भएको हो। सोमबार आज बिहान 10 बजेतिर मेलपानी भीरमा घाँस काट्ने क्रममा उहाँ अचानक चिप लिएर लड्नु भएको थियो। घाँस काट्ने क्रममा सन्तुलन गुमाउँदा उहाँ भीरबाट अन्दाजी 400 मिटर तल खसेर गम्भीर घाइते हुनुभएको हो। घटनाको खबर पाए लगत्तै प्रहरी चौकी रापाकोट स्याङ्जाबाट प्रहरी टोली उद्धारका लागि घटनास्थल पुगेको थियो। प्रहरी र स्थानीयको सहयोगमा घाइते सुनारलाई तत्काल उपचारका लागि प्रदेश अस्पताल पुतली बजार स्याङ्जा लगिएको थियो। अस्पताल पुर्याइएकी घाइते सुनारलाई चिकित्सकले बिहान 11:50 बजे मृत घोषणा गरेका थिए। विविध खबरहरू सँगसँगै साँझ 5 बजेको ढोरबाराही हाइलाइट आजको लागि सकिएको छ। 7 बजे हामी थप ताजा समाचारहरूसहित फेरि उपस्थित हुन्छौं। त्यतिन्जेलसम्मका लागि समाचार कक्षका सम्पूर्ण युनिटसँगै म पनि विदा हुने आज्ञा चाहन्छु। रेडियो ढोरबाराही 103.8 MHz सुन्दै गर्नुहोला। नमस्कार।
11: तपाईको वरिपरि गाउँ टोलका कुनै पनि घटना गतिविधि वा कार्यक्रम बारे हामीलाई जानकारी दिनुहोस्। हामी समाचारको रूपमा प्रसारण गर्नेछौ। खबर टिपाउन हामीलाई इमेल वा फोन गर्नुहोस्। हाम्रो टेलिफोन नम्बर 0654141100 वा dhurbarahi@gmail.com इमेल गर्नुहोस्।
17: एक सय 3 थोप्लो 8 अन्तर्मनको आवाज।
6: मोबाइल सम्बन्धी सम्पूर्ण सेवा हाम्रो मोबाइल मर्मत तथा प्रशिक्षण केन्द्र दुलेगौडामा
17: विगत लामो समयदेखि तपाईहरुको सेवामा समर्पित हाम्रो मोबाइल पसल भएको छ। अब फोन बजार
6: दुलेगौडाको महँगो घर भाडा तिर्न नपर्ने टेक्निसियन पनि आफै भएको हुँदा जुनसुकै सामान अन्य पसलमा भन्दा धेरै सस्तोमा बिक्री गरिन्छ।
18: हामी कहाँ सामसुङ, रेडमी, पोको, ओप्पो, भिभो, रियलमी, नार्जो, आइटेल, कलर, टेक्नो, नोकिया ब्रान्डको सबै सेटहरू अन्त भन्दा सस्तोमा वारेन्टी ग्यारेन्टीको साथ पाइन्छ।
6: मोबाइल सँग सम्बन्धित चार्जर, इयरफोन, डाटा केबल साथै मल्टिप्लग, लाइटका भेराइटी र लाइटको चार्जर, पानी नपस्ने बलियो इन्डियन हाते घडी वारेन्टीका साथ पाइनुका साथै चस्मा पनि पाइन्छ।
18: एनसीएलको हराएको, बिग्रेको सिम निकाल्न पोखरा जानु नपर्ने हुँदा डाइरेक्ट हामी नै ओरिजिनल डकुमेन्ट भएमा निकाल्न सकिन्छ। साथै 3G सिमलाई 4G पनि बनाइन्छ र एनटीसी को सिम पनि पाइन्छ। एनसीएल को नयाँ सिम को लागि ओरिजिनल डकुमेन्ट भएमा अनलाइन बाट फोटो नचाहिने गरी निकालिन्छ।
6: अन्त एकचोटि राम्रो होला, एकचोटि सस्तो होला, तर हामी आफ्नै बिल्डिङमा र आफ्नै टेक्निसियन भएको हुँदा घर भाडा र टेक्निसियन खर्च बचत हुने हुँदा सधैँ राम्रो अनि सस्तो हुने प्रतिबद्धता व्यक्त गर्दछौ। सामसुङको मोबाइल किस्ता बन्दीमा चाहिएमा पसलमा सम्पर्क गर्नुहोला। सम्पर्क
17: फोन बजार, सिद्धार्थ बैंक र फ्यामिली मेडिकल को बीचमा दुलेगौडा।
19: प्रोपाइटर सुबिल श्रेष्ठ, किम नारायण श्रेष्ठ। मोबाइल 98461-56996 छ।
20: होइन, कता हिँड्नु भयो काका यति साह्रो हतारिँदै?
21: कता हिँड्नु नि, मिल्को जाली र फिता खाँचै भएर बजारतिर हिँडेको कान्छा। फेरि हाती ट्र्याक्टर र सामानहरू पनि चाहिएको थियो।
20: मलाई पनि काठ काट्ने मेसिन चाहिनुका साथै मर्मत पनि गर्नु थियो।
21: त्यसो भए कहाँ जाने त कान्छा?
20: त्यही दुलेगौडामा खुलेको छ नि रिमाल मेसिनरी, म त त्यही जाने हो काका। त्यहाँ गएपछि त सबै सामानहरू पनि पाइन्छ, सस्तो पनि राम्रो पनि।
21: मैले त मन मात्रै विचारेको नि कान्छा, त्यही भएर त म त्यही पसलतिर हिँडेको।
22: हजुर, हामी कहाँ कुटानी पिसानी मिल, हाते ट्र्याक्टर, पावर टुल्स, काठ काट्ने मेसिन, ड्रिल मेसिन, वेल्डिङ मेसिन, मार्बल कटर, ब्रस कटर, चाप कटर, मोटरहरू, बेरिङ, बेल्ट, क्यापसिटर, मिल्का जालीहरू, नट बोल्टहरू, मोबिल, गेयरवेल, टुटी मोबिल, इन्जिन ओइल तथा सम्पूर्ण मेसिनका पार्ट पुर्जाहरू पाइनुका साथै अनुभवी मेकानिकद्वारा मर्मत पनि गरिन्छ।
17: हामी कहाँ अर्डर अनुसार ठुला ठुला मेसिनहरू पनि उपलब्ध रहेका छन्। सम्पर्क रिमाल मेसिनरी, शुक्ला गण्डकी 4 दुलेगौडा आफ्नै निवासमा।
6: प्रोपाइटर दिल्ली राम रिमाल र दिलीप रिमाल। फोन नम्बर 98561-4445 र 98561-4445।
20: होइन रमिला, जति बेला पनि तल्ल घर जान्छौ, होइन किन मोहनी लगाएर हो?
6: साँच्चीकै मोहनी नै लगाए कि बुढा, मेरो तन मन त्यतै मात्र छ। हजुर पनि सिटीको घरको झ्याल, ढोका, खापा, त्रिकोष, चौकोस अनि किचनको डेकोरेसन, दराज, पलङ, लोबे, टेबल, सोफा सेट एकपटक हेर्न जानु त। जे हेर्यो त्यही मोहनी लाउने खालको छ।
20: कहाँ बनाएछन् र हो, हेर्दा राम्रो भए पनि मजबुत त छैन होला।
6: हुन्छ नि खुब, पौवा डाँडामा रहेको सुभिक्षा फर्निचर उद्योगमा बनाएका अरे, न पसाङ्गिएको छ न त धुला नै लागेको छ, वर्षौं भएर बनाएको पनि।
18: हजुर, आकर्षक र मजबुत फर्निचरका सामानको लागि हामीलाई सम्झनुहोस्। तराईबाट ल्याइएको र स्थानीय सालको काठबाट अर्डर अनुसारका सम्पूर्ण सामान तयार गरिन्छ। साथै ढुङ्गा, गिटी, बालुवा सहित ढुवानीको लागि ट्र्याक्टर चाहिएमा पनि उपलब्ध गराइन्छ। सम्पर्क सुभिक्षा फर्निचर उद्योग, दुलेगौडा, पौवा डाँडा, पञ्चमुनि स्कुल माथिपट्टि। प्रोपाइटर हरिबहादुर विश्वकर्मा। मोबाइल 98141-35622।
17: के कम्मर दुखाई, घुँडा तथा जोर्नी दुखाई, गर्दन दुखाई र नसा च्यापिने समस्याले तपाईँलाई सताइरहेको छ?
23: अब चिन्ता नगर्नुहोस्, भिपी फिजियोथेरापी एन्ड अर्थो सेन्टरले शुक्ला गण्डकी 4 दुलेगौडामा फिजियोथेरापी सेवा प्रदान गर्दै आइरहेको छ।
17: हाम्रा सेवाहरू कम्मर दुखाई तथा डिस्क समस्याको उपचार,
23: घुँडा तथा जोर्नी दुखाईको फिजियोथेरापी, गर्दन दुखाई तथा नसा च्यापिने समस्याको उपचार,
17: फ्रोजन सोल्डर तथा मांसपेशी दुखाईको उपचार, पक्षघात तथा स्ट्रोक पछिको पुनर्स्थापना सेवा,
23: खेलकुदका क्रममा लाग्ने चोटपटक तथा दुर्घटना पछिको उपचार, फ्र्याक्चर तथा अपरेसन पछिको एक्सरसाइज थेरापी,
17: साइटिका तथा नसा सम्बन्धी दुखाई व्यवस्थापन, साथै हिट थेरापी, टेन्स अल्ट्रासाउण्ड थेरापी लगायतका आधुनिक सेवाहरू उपलब्ध रहेका छन्।
23: दुखाइबाट मुक्ति सक्रिय जीवनको सुरुवात तपाईँको स्वास्थ्य हाम्रो प्राथमिकता।
21: थप जानकारी तथा समय लिनको लागि सम्पर्क गर्नुहोस् 9841696769 र 9841615644।
23: बीपी फिजियोथेरापी एन्ड अर्थो सेन्टर सुक्ला गण्डकी 4 दुलेगौडा व्हाइट हाउस पार्टी प्यालेसको अगाडि।
1: एक सय तीन थोप्लो आठ अन्तर्मनको आवाज।

0: हेप्पी स्टोर दुलेगौड़ा सृजनाटोल बनकेवा चोकदेखि भित्रपट्टि कवासे जाने बाटोमा आफ्नै भवनमा खुलेको छ नि।
1: यहाँ दैनिक उपभोग्य सामग्रीहरू एउटै छानामुनि पाइनुका साथै सुफत मूल्यमा खुद्रा तथा थोक बिक्री गरिन्छ।
0: साथै उपभोक्ताको हितलाई मध्यनजर गर्दै होम डेलिभरीको पनि सुविधा दिइन्छ। चाडपर्वको अवसरमा विशेष छुटको व्यवस्था पनि गरिएको छ।
1: प्रोप्राइटर गजेन्द्र पौडेल, पवन पौडेल र प्रतिभा पौडेल।
0: फोन नम्बर 0625414321,
1: मोबाइल 9865678634 र 9701107090।
2: विद्यार्थी भाइ बहिनीहरू, आज म तिमीहरूलाई धुम्रपानको बारेमा पढाउँदैछु, ध्यान दिएर सुन्न है।
3: म्याडम, धुम्रपान भनेको के हो?
2: ल सुन, धुम्रपान भन्नाले खास गरी सुर्तीजन्य पदार्थको धुवा खानु हो। चुरोट, बिँडी, तमाखु, कक्कड़ जस्ता सुर्तीजन्य पदार्थको सेवन गर्नु हो। धुम्रपानको धुवामा 7000 भन्दा बढी किसिमका रासायनिक तत्व पाइन्छन्। ती मध्ये 69 भन्दा बढी तत्वले क्यान्सर गराउँदछ।
3: अनि धुम्रपान तथा सुर्तीजन्य पदार्थ सेवन गर्दा कस्ता कस्ता असर देखिन्छ? म्याडम,
2: धुम्रपान तथा सुर्तीजन्य पदार्थ सेवन गर्दा मुख, फोक्सो, पेट, फियो, आन्द्रा, मूत्रनली, पाठेघर आदिको क्यान्सर हुन्छ। दम, दीर्घ श्वास प्रश्वास रोग, उच्च रक्तचाप, हृदयघात, मस्तिष्क घात, गर्भवतन हुने, कम तौलको बच्चा जन्मने, अवधि पूरा नभई बच्चा जन्मने, मृत बच्चा जन्मने आदि गराउँदछ। त्यति मात्रै कहाँ हो र, धुम्रपानको धुवाले धुम्रपान नगर्ने व्यक्तिलाई समेत असर गर्दछ। नजिक बसेकै कारणले विश्वमा वर्षेनी 6 लाख मानिसको मृत्यु हुने गरेको छ।
3: अनि नि म्याडम, यो धुम्रपान तथा सुर्तीजन्य पदार्थबाट बस्ने उपायहरू पनि छन् कि?
2: छन् नि, यसबाट बस्ने उपायहरू साथी भाइको लहै लहैमा नपर्ने, दीर्घकालीन असरको मनन गरी कुलतमा नफस्ने, धुम्रपानबाट छुटकारा पाउनका लागि स्वास्थ्य कर्मीसँग सल्लाह लिने, सार्वजनिक स्थलमा धुम्रपान नगर्ने र घरभित्र अनि बच्चाको अगाडि कहिल्यै धुम्रपान नगर्ने। धुमपान तथा सुर्तीजन्य पदार्थबाट टाढै बसौ, आफू बचौ र अरूलाई पनि बचाऊ।
1: स्वास्थ्यकर कोषको सहयोगमा जीपी कोइराला राष्ट्रिय श्वास प्रश्वास उपचार केन्द्रद्वारा जनहितमा जारी सन्देश।
0: एडमिशन ओपन एट सिम्स केयर गिभर दुलेगौडा।
4: सीटीभीटी को पाठ्यक्रम में आधारित 390 घंटा को केयर गिभर तालिम सम्बन्धी भर्ना खुल्यो।
0: हाम्रा विशेषताहरू,
4: अनुभवी एवं दक्ष प्रशिक्षकबाट प्रशिक्षण गराइने,
0: व्यावहारिक र प्रयोगत्मक सिकाइ,
4: रोजगारीका लागि मार्गदर्शन र सहयोग,
0: सेवामूलक गुणस्तरीय र प्रभावकारी तालिम,
4: स्वास्थ्य क्षेत्रमा करियर बनाउन उत्कृष्ट अवसर प्राप्त गर्न सकिने,
0: तालिम लिनका लागि चाहिने न्यूनतम योग्यता, 18 वर्ष पूरा भई 45 वर्ष ननागेको, कम्तीमा 8 कक्षा उत्तीर्ण गरेको हुनुपर्नेछ।
4: सिट सीमित छ, शीघ्र सम्पर्क राख्नुहोस्। भर्ना गर्ने अन्तिम मिति यही भाद्र 31 गते सम्म।
0: स्थान: धुलेगौडा एनआईसी एसिया बैंक भएको घर।
4: सम्पर्क: 9556443443, 9001443628 र 9560171773।
0: Don't miss this opportunity. Admission are open. Secure your future in healthcare.
5: उफ, आज पनि पार्टीमा जानु छ तर कपाल पनि मिलेको छैन, अनुहार पनि थाकेको जस्तो देखिन्छ।
6: यति धेरै सोच्नु पर्ने कुरा के छ र, दीक्षा ब्युटी पार्लर जाउँ न।
5: दीक्षा ब्युटी पार्लर रे?
6: हो नि, दीक्षा ब्युटी पार्लर एन्ड प्रशिक्षण केन्द्र। एकपटक त्यहाँ गएपछि ऐनामा आफूलाई हेर्दा पनि हेरिरहन मन लाग्छ।
5: हो र, त्यस्तो के हुन्छ र त्यहाँ?
6: अनुहारलाई चाहिने फेसियल र थ्रेडिङ, कपाललाई सुहाउने हेयर कटिङ, हेयर कलर र हेयर स्पा, हात खुट्टालाई आकर्षक बनाउने मेनिक्योर पेडिक्योर अनि आँखाको सुन्दरताका लागि आइल्यासिङ पनि गरिन्छ।
5: अनि बिहे, पार्टी वा विशेष कार्यक्रम पर्यो भने नि?
6: त्यसका लागि त यो ब्युटी पार्लर झन् एकदम विशेष छ। तपाईँको अनुहार, पहिरन र अवसर अनुसारको ब्राइडल मेकअप तथा आकर्षक मेकअप र हेयर स्टाइल, अनि तपाईँलाई अरू जस्तो होइन, तपाईँलाई नै अझ सुन्दर देखाउने ठाउँ हो।
5: त्यसो भए मेरो बिहेमा त म त्यही जान्छु है त।
6: बिहेमा मात्रै किन, आफूलाई माया गर्न पनि त कहिले काहीँ समय दिनुपर्छ नि।
5: यहाँ थ्रेडिङ, फेसियल, ब्लिच, हेयर कटिङ, ब्राइडल मेकअप, मेनिक्योर, पेडिक्योर, आइलेसिङ, हेयर कलर, हेयर स्पा, नेल एक्सटेन्सन तथा रिडकल ट्रिटमेन्ट र सुन्दरता मात्र होइन सिप पनि। प्रोफेसनल ब्युटी पार्लर सम्बन्धी व्यावसायिक तालिम समेत प्रदान गरिन्छ।
6: सुन्दरता देखाउने होइन, महसुस गराउने छौ। दीक्षा ब्युटी पार्लर एन्ड प्रशिक्षण केन्द्र, शुक्ला गण्डकी नगरपालिका 2 कोत्रे तनहुँ। प्रोप्राइटर निशा लामा, सम्पर्क 97090 34335।
7: होइन श्रीमानज्यू, के भयो? गाडी स्टार्ट गर्नु न, जाने बेला भइसक्यो। अहिलेसम्म गाडीको फोनको मारेको मारै हुनुहुन्छ। केही समस्या आयो कि क्या हो?
8: यो बाटो पनि कहिले भन्छ, खाल्टा खुल्टी र हिलो धुलोले नयाँ गाडी पनि बिग्रिया बिग्री हुन थाल्यो। जति धोए पनि हिलो जाने होइन।
7: समस्या त आइहाल्छ नि, बरु समाधान पो खोज्ने हो त। अहिले दुलेगौडाको थापा हार्डवेयरको आडमा कार्की अटो वर्कसप एन्ड कार वास खुलेको छ नि, त्यही बनाउन र धुलाउन लैजानु न। जुन सुकै गाडी मर्मत गर्ने र हाइड्रोलिक ज्याकद्वारा गाडी धुने व्यवस्था रहेछ नि।
9: हजुर, हामी कहाँ सबै प्रकारका पेट्रोल डिजल तथा इभी गाडीहरू मर्मत गरिनुको साथै हाइड्रोलिक ज्याकद्वारा वासको व्यवस्था छ। साथै कुनै पनि प्रकारको गाडी रिजर्भ तथा भाडामा चाहिएमा हामीलाई सम्झनुहोस्। सम्पर्क कार्की अटो वर्कसप एन्ड कार वास, दुलेगौडा प्रभु बैंक भन्दा 50 मिटर तल। प्रोप्राइटर बुद्धि बहादुर कार्की, मोबाइल 9860373310 र 9921653507।
10: स्याङ्जा चस्मा घर एन्ड आँखा क्लिनिकमा भित्रियो नयाँ प्रविधि। अब लाइट बालेर आँखा जाँच गर्ने दिन गए, नयाँ युग सँगै नयाँ प्रविधि। कम्प्युटर प्रविधिबाट आँखा जाँच गर्दा सूक्ष्मदेखि सूक्ष्म समस्याहरू पहिचानको साथै तत्कालै आँखाको पावर चेक गरिन्छ। हामी कहाँ प्रत्येक दिन आँखाको पावर चेक गरेर पावर अनुसार चस्मा बनाइन्छ। हरेक हप्ताको शनिबार आँखा रोग विशेषज्ञ डाक्टरहरूद्वारा आँखा जाँच गरिनुको साथै आँखा जाँच्न आउने बिरामीहरूको निशुल्क सुगर परीक्षण गरिन्छ। ब्लुकोड लेन्स, हाइपोड लेन्स, प्रोग्रेसिभ लेन्स, क्रिजल लेन्स तथा कन्ट्याक्ट लेन्सहरू पाइनुको साथै विभिन्न ब्रान्डका सनग्लास चस्माहरू पनि सुपथ मूल्यमा बिक्री गरिन्छ। साथमा आँखा तथा विभिन्न रोगका औषधिहरूको लागि स्याङ्जा मेडिकल हल दुलेगौडालाई सम्झनुहोस्। स्याङ्जा चस्मा घर एन्ड आँखा क्लिनिक, बन्केवा चोक दुलेगौडा। प्रोप्राइटर पासा राजु, मोबाइल 9806613195 र 9847153368।
11: जय मसी, तपाईँ सुन्दै हुनुहुन्छ रेडियो ढोरबाराही 103.8 मेगाहर्ज।

0: घर बनाउन त सुरु गरियो, पैसा भए पनि तनावै तनाव छ। के गर्ने, कसो गर्ने, कहाँ जाने, के ल्याउने?
1: के भयो दाई, पैसा भएपछि नि के को तनाव हो र?
0: हेर न भाइ, घर बनाउन सुरु गरेको, सामान लिन कहिले कुन पसलमा कहिले कुन पसलमा डुल्दा डुल्दा हैरान भएको छु।
2: ल दाई, पैसा भएपछि त बुद्धि लगाउने हो नि। दुलेगौडाको थापा हार्डवेयर सप्लायर्समा जानुहोस् न, जगदेखि ढलानसम्मका सबै सामान एउटै खाना मुनि पाइन्छ। उच्च स्तरका छड, सिमेन्ट, रङ, सेनेटरी फिटिङ जस्ता पाता, सीपीबीसी, पीबीसी पाइप, पेन्ट तथा घर निर्माण सम्बन्धी सम्पूर्ण सामानहरू सुपथ मूल्यमा पाइन्छ। साथै खाने पानी योजनाको लागि आवश्यक सामग्री उपलब्ध गराइन्छ। थापा हार्डवेयर सप्लायर, शुक्ला गण्डकी 4, दुलेगौडा, नगरपालिका अगाडि, प्रभु बैंक भन्दा 7 घर तल। प्रोप्राइटर महेश थापा, फोन 0564142636, मोबाइल 98568832 र 98468832।

0: मिशन ओपन एट सिम्स केयर गिवर दुलेकौडा
1: सिटीभिटीको पाठ्यक्रममा आधारित 390 घण्टाको केयर गिवर तालिम सम्बन्धी भर्ना खुल्यो।
0: हाम्रा विशेषताहरू
1: अनुभवी एवं दक्ष प्रशिक्षकबाट प्रशिक्षण गराइने
0: व्यावहारिक र प्रयोगत्मक सिकाइ
1: रोजगारीका लागि मार्गदर्शन र सहयोग
0: सेवमूलक गुणस्तरीय र प्रभावकारी तालिम
1: स्वास्थ्य क्षेत्रमा करियर बनाउन उत्कृष्ट
0: एडमिशन ओपन एट सिम्स केयर गिवर दुलेकौडा
1: सिटीभिटीको पाठ्यक्रममा आधारित 390 घण्टाको केयर गिवर तालिम

0: किने न्यूनतम योग्यता 18 वर्ष पूरा भई 45 वर्ष ननागेको कम्तीमा 8 कक्षा उत्तीर्ण गरेको हुनुपर्नेछ।
1: सिट सीमित छ, शीघ्र सम्पर्क राख्नुहोस्। भर्ना गर्ने अन्तिम मिति यही भाद्र 31 गते सम्म।
0: स्थान धुलेगौड़ा एनआईसी एसिया बैंक भएको घर।
1: सम्पर्क 9560443043, 9801443628 र 9560771773।
0: Don't miss this opportunity. Admission are open. Secure your future in healthcare.
2: कान्छी, भोलि घर पूजा गर्नु पर्ने, कलेजबाट फर्कदा पूजा सामग्री लिएर आऊ है।
3: हस् मम्मी, नयाँ घरमा फूल रोप्न गमलाहरू पनि ल्याउने भन्नुभएको होइन?
2: हुन्छ हुन्छ, तर पाएसम्म माटोकै गमला राम्रो भन्छन्। कति पाइन्छ र?
3: पाइन्छ नि, दुलेगोडाको सेन्सीका पूजा सामग्री पसलमा। हजुरले भन्नुभएको सबै कुरा आइपुग्छ, चिन्तै नगर्नु न।
1: हजुर, हामी कहाँ रुद्री, एकहा, व्रतबन्ध, घर पैचो, नौ ग्रह, ग्रह शान्ति, लाखवती महायज्ञ, सत्यनारायण पूजाका सामग्री पाइनुका साथै माटोबाट बनेका सबै प्रडक्टहरू थोक तथा खुद्रा मूल्यमा उपलब्ध रहेका छन्।
4: सेन्सीका पूजा सामग्री पसल प्रभु बैंक भन्दा एक घर माथि बजाज शोरूम सँगै।
1: प्रोपाइटर समीक्षा गुरुङ। सम्पर्क 9841633101 र 9468883522।
5: ल किन हो हाम्रो दिदी त छोराको बर्थडेको दिनमा पनि खुसी देखिनुहुन्न त?
6: हेर्न कान्छी, यतिका पाहुना आउनु भएको छ, मलाई त मासु कहाँबाट ल्याउने भनेर पो साह्रै चिन्ता भयो।
5: बजारै भरि फ्रेस हाउस छ, जहाँबाट ल्याए पनि हुन्छ भो। खेरको चिन्ता लिनु भएको छ यो दिदीले?
7: चिन्ता होइन नि बहिनी, मासु त जहाँ विश्वास त्यहाँबाट मात्र लिनुपर्छ।
8: त्यसो भए विवेक ढुङ्गानाको शुक्ला गण्डकी फ्रेस हाउसमा जानुहोस्, आजकल सबैको पहिलो रोजाई त्यही बनेको छ।
1: शुक्ला गण्डकी फ्रेस हाउस दुलेगौडा तनहु पञ्चमुनि स्कूलको अगाडि सिकेन्द्र फिस हाउसको आडैमा शाखा पसल दुलेगौडा भित्री बजार साङ्गिला विकास बैंकको पछाडी। यहाँ विवाह, व्रतबन्ध, पास्नी, पिकनिक, पार्टी, भोज भतेरका लागि आवश्यक खसी र कुखुराका मासु पाइनुका साथै जिउँदो खसी, बोका, पूजाका लागि चाहिने बोका र लोकल कुखुरा पनि पाइन्छ। साथै ताजा अन्डा, ससेज र फ्रेन्च फ्राई चाहिएमा पनि हामीलाई सम्झनुहोस्।
7: प्रोपाइटर विवेक ढुङ्गाना, जानकी ढुङ्गाना, मोबाइल 9856066136 र 9151166136।
1: के कम्मर दुखाई, घुँडा तथा जोर्नी दुखाई, गर्दन दुखाई र नसा च्यापिने समस्याले तपाईँलाई सताइरहेको छ?
0: अब चिन्ता नगर्नुहोस्, भिपी फिजियोथेरापी एन्ड अर्थो सेन्टरले शुक्ला गण्डकी 4 दुलेगौडामा फिजियोथेरापी सेवा प्रदान गर्दै आइरहेको छ।
1: हाम्रा सेवाहरू कम्मर दुखाई तथा डिस्क समस्याको उपचार,
0: घुँडा तथा जोर्नी दुखाईको फिजियोथेरापी, गर्दन दुखाई तथा नसा च्यापिने समस्याको उपचार,
1: फ्रोजन सोल्डर तथा मांसपेशी दुखाईको उपचार, पक्षघात तथा स्ट्रोक पछिको पुनर्स्थापना सेवा,
0: खेलकुदका क्रममा लाग्ने चोटपटक तथा दुर्घटना पछिको उपचार, फ्र्याक्चर तथा अपरेसन पछिको एक्सरसाइज थेरापी,
1: आइटीका तथा नसा सम्बन्धी दुखाई व्यवस्थापन, साथै हिट थेरापी, टेन्स अल्ट्रासाउन्ड थेरापी लगायतका आधुनिक सेवाहरू उपलब्ध रहेका छन्।
0: दुखाइबाट मुक्ति, सक्रिय जीवनको शुरूवात, तपाईँको स्वास्थ्य हाम्रो प्राथमिकता।
1: थप जानकारी तथा समय लिनको लागि सम्पर्क गर्नुहोस् 9841696769 र 9841156044।
0: बीपी फिजियोथेरापी एन्ड अर्थो सेन्टर शुक्ला गण्डकी 4 दुलेगौडा व्हाइट हाउस पार्टी प्यालेसको अगाडि।
9: सधैँ पसलबाट बोरा घिसारिया छ खाछ, कहिले कसो त अलि मिठो चामलको भात खाएर मुख फेर्न पाएन हुन्थ्यो नि बुहारी।
10: आज मैले बुलबुले बाराई राइस मिलबाट चामल ल्याएको छु नि बा, त्यहाँ त सावित्री, जिरा, सावा, जेठो बुढो, पहेँले अनि लोकल धान आँखै अगाडि कुटेर बिक्री हुँदो रहेछ नि, कति मान्छे जाँदो रहेछन्।
9: ए हो र, ल त ल,
11: आफ्नै मिलबाट आँखै अगाडि तोरी र तिल पेलेर स्वच्छ खारे तेल र पिना उत्पादन तथा बिक्री गरिन्छ। साथै विभिन्न प्रजातिका धानको स्वादिष्ट चामल चाहिएमा हामीलाई सम्झनुहोस्, साथै तेल पनि पेलिन्छ, होम डेलिभरीको पनि व्यवस्था छ। सम्पर्क भुलभुले बाराही राइस मिल, गाछे पानी पेट्रोल पम्प अगाडि, प्रोपाइटर अर्जुन लम्साल, फोन 0564142222 र 9856012692।

0: गण्डकी नगर उद्योग वाणिज्य संघ ओडा व्यवस्थापन समिति ओडा नम्बर 4 प्रस्तुत गर्दछ खुला तीज गीत प्रतियोगिता 2083 साथमा विविध सांस्कृतिक कार्यक्रम
1: नेपाली नारीहरूको महान पर्व हरितालिका तीजको अवसरमा आयोजित खुल्ला तीज गीत प्रतियोगितामा सहभागी भई कार्यक्रमको शोभा बढाइदिनु हुन हार्दिक अनुरोध गर्दछौ।
0: पुरस्कार तर्फ प्रथम पुरस्कार नगद रू 25,000 रूपियाँ र प्रमाण पत्र,
1: द्वितीय पुरस्कार 15,000 रूपियाँ र प्रमाण पत्र,
0: तृतीय पुरस्कार 10,000 रूपियाँ र प्रमाण पत्र,
1: सान्त्वन पुरस्कार 5,000 र सहभागी समूहलाई 1,500 प्रदान गरिनेछ।
0: राष्ट्रिय लोकदोहोरी गायिका शीला आले साथमा स्थानीय कलाकारहरूको बेजोड प्रस्तुति।
1: प्रतियोगिता हुने मिति यही भाद्र 29 गते सोमबार।
0: समूह दर्ता गराउने अन्तिम मिति यही भाद्र 29 गते बिहान 10 बजेसम्म।
1: टिम दर्ता शुल्क 500 रुपियाँ।
0: प्रतियोगिता हुने स्थान शुक्ला गण्डकी 4 दोलेगौंडा बेपी चोक।
1: प्रतियोगिता शुरू हुने समय बिहान 11 बजे।
0: आयोजक शुक्ला गण्डकी नगर उद्योग वाणिज्य संघ ओडा व्यवस्थापन समिति ओडा नम्बर 4।
1: सह आयोजक शुक्ला गण्डकी नगरपालिका वार्ड नम्बर 4 को कार्यालय।
0: थप जानकारीको लागि सम्पर्क 98061166 98461349304 र 98462673।
2: साइलियामा प्रकाश साईको फर्निचर पसल सरेको छ है, झुकिनु होला नि।
3: हो र फेरि कहाँ सारेछन् बाबुले पसल?
2: बिपी चोकमै हो, पहिलाको ठाउँ भन्दा एक घरमाथि टिभीआर सोरुम थियो नि। हो त्यही घरमा नयाँ व्यवस्थापन र थप सेवा सुविधा सहित सरेको छ नि।
3: ए ल ल, तपाईँ पनि झुक्किनु होला नि, याद राख्नुहोस् गण्डकी सिसा पसल एन्ड फर्निचर सप्लायर्स, शुक्ला गण्डकी 4 दुलेगौडा बिपी चोक,
2: प्रोपाइटर थान प्रकाश नेउपाने 98560 33878, प्रशान्त नेउपाने 98460 26925।
4: मोबाइल सम्बन्धी सम्पूर्ण सेवा हाम्रो मोबाइल मर्मत तथा प्रशिक्षण केन्द्र दुलेगौडामा।
5: विगत लामो समयदेखि तपाईँहरूको सेवामा समर्पित हाम्रो मोबाइल पसल भएको छ अब फोन बजार। फोन बजार
4: दुलेगौडाको महँगो घर भाडा तिर्न नपर्ने टेक्निसियन पनि आफै भएको हुँदा जुनसुकै सामान अन्य पसलमा भन्दा धेरै सस्तोमा बिक्री गरिन्छ।
6: हामी कहाँ सामसुङ, रेडमी, पोको, ओप्पो, भिभो, रियलमी, नार्जो, आइटेल, कलर, टेक्नो, नोकिया ब्रान्डको सबै सेटहरू अन्त भन्दा सस्तोमा वारेन्टी ग्यारेन्टीको साथ पाइन्छ।
4: मोबाइल सँग सम्बन्धित चार्जर, इयरफोन, डाटा केबल साथै मल्टिप्लग, लाइटका भेराइटी र लाइटको चार्जर, पानी नपस्ने बलियो इन्डियन हाते घडी वारेन्टीका साथ पाइनुका साथै चस्मा पनि पाइन्छ।
6: एनसिएलको हराएको, बिग्रेको सिम निकाल्न पोखरा जानु नपर्ने हुँदा डाइरेक्ट हामी नै ओरिजिनल डकुमेन्ट भएमा निकाल्न सकिन्छ। साथै 3G सिमलाई 4G पनि बनाइन्छ र एनटीसी को सिम पनि पाइन्छ। एनसीएल को नयाँ सिम को लागि ओरिजिनल डकुमेन्ट भएमा अनलाइन बाट फोटो नचाहिने गरी निकालिन्छ।
4: अन्त एकचोटि राम्रो होला, एकचोटि सस्तो होला, तर हामी आफ्नै बिल्डिङमा र आफ्नै टेक्निसियन भएको हुँदा घर भाडा र टेक्निसियन खर्च बचत हुने हुँदा सधैँ राम्रो अनि सस्तो हुने प्रतिबद्धता व्यक्त गर्दछौ। सामसुङको मोबाइल किस्ताबन्दीमा चाहिएमा पसलमा सम्पर्क गर्नुहोला। सम्पर्क
5: फोन बजार सिद्धार्थ बैंक र फ्यामिली मेडिकलको बीचमा दुलेगौडा।
7: प्रोपाइटर सुबिल श्रेष्ठ, किम नारायण श्रेष्ठ, मोबाइल 98461656996।
8: दुलेगौडा बजारमा कति फोटो स्टुडियो खुल्यो, कति बन्द भए, कति के भए, तर सबैभन्दा पुरानो कीर्ति फोटो स्टुडियोको सेवा भने आजसम्म निरन्तर पाइएको छ। फोटो स्टुडियो भनेपछि त कीर्ति बाहेक अरूको त नामै आउँदैन।
9: ए, मलाई मात्र हो कि भनेको? तपाईँलाई पनि त्यस्तै पो हुन्छ? आज पनि एउटा गिफ्ट किन्नु छ अनि एक दुईवटा फोटो पनि खिच्नु छ, त्यही जाने हो म त।
6: हजुर, दशकौंदेखि यहाँहरूको सेवामा समर्पित छौ। अर्जेन्ट फोटो, मोबाइलबाट फोटो, दुबोको माला फ्रेममा तयार पार्नु परेमा, जन्मदिन, विवाह लगायत कुनै पनि उत्सवको लागि उपहार चाहिएमा हामीलाई सम्झनुहोस्। कीर्ति फोटो स्टुडियो दुलेगौडा, प्रोपाइटर कीर्तिमान थापा मगर।
0: पसल सरेको सूचना शुक्ला गण्डकी चार धुले गौडामा विगत 28 वर्षदेखि सञ्चालनमा रहेको ओम एम आभूषण उद्योग पहिरा भएको ठाउँबाट अहिले भीमसेन मन्दिर दुलेगौड़ाबाट भित्र गल्ली अजम्बरी इन्टरप्राइजेस नजिकै थप सेवा सुविधाको साथ सरेको सम्पूर्णमा जानकारी गराउँदछौ। प्रोपाइटर मीन बहादुर सुनार 98253919122 98058008 र 98460976।
10: टाइम चेकको साथमा बन्केवा कालिका सुन चाँदी पसल दुलेगौड़ा हेल्पोस चोक आफ्नै भवनमा छापावाला सुनका आधुनिक डिजाइनका तयारी गर गहना र राशि अनुसारका पत्थर पाइन्छ। अर्डर अनुसारका गहना तयार गर्नुको साथै पुरानो गर गहना नयाँ गहनासँग साटफेर पनि गरिन्छ। प्रोपाइटर बाजुराम सुनार विनोद सुनार मोबाइल 98165935301।

0: थाहा संचार नेटवर्कले काठमाडौँमा तयार पारेको साँझ छ बजेको थाहा खबरमा दिनेश जोशीसँगै जगत भण्डारीको नमस्कार।
1: थाहा खबर थाहा संचार नेटवर्कमा आबद्ध देशका विभिन्न एफएम स्टेशनबाट एकसाथ प्रसारण भइरहेको छ।
0: शुरूमा मुख्य समाचारका शीर्षकहरू।
1: ग्रीन आर्मीको वैधानिकतालाई लिएर सर्वोच्चले सरकारसँग माग्यो जवाफ। रसुवा बाढ़ीपछि अवस्थाबारे जनप्रतिनिधिसँग प्रधानमन्त्रीको छलफल। आगामी असोज 7 गतेदेखि दुवै पोखरा नियमित उडान शुरू हुने। टिकटको मूल्य काठमाडौँ भन्दा 5,000 सस्तो पर्ने। बैंकिङ कसुर मुद्दामा गाउँपालिकाका अध्यक्ष सिंहदरबारबाट पक्राउ। गुल्मीमा निस्ती खोलाले बगाएर बेपत्ता भएकी एक महिलाको शव फेला। 15 वर्ष मुनिका बाल बालिकालाई सामाजिक सञ्जालमा प्रतिबन्ध लगाउने फ्रान्सको तयारी। प्राविधिक सुधार सहित नयाँ मस्यौदा अघि बढ़ाइयो। र बालोन डियरमा एम्बाप्पे भन्दा आफ्नो सम्भावना बढ़िरहेको लामिन एमलको दावी।
2: उच्च गति, भरपर्दो कनेक्टिभिटी र बलियो नेटवर्कद्वारा संचालित सिमलेस ब्राउजिङ र स्ट्रिमिङका लागि डिश होम इन्टरनेट अत्याधुनिक प्रविधिको नेपालमा पहिलो पटक। वर्ल्ड क्लास इन्टरटेनमेन्टको आईपीटीभी सेवा प्रदान गर्ने डिश होम इन्टरनेट नेपालको एकमात्र नेक्स्ट जेनेरेशन वाईफाई 6 प्रविधि भएको वाईफाई 6 राउटरहरूसँग उत्कृष्ट जडान प्रदान गर्ने डिश होम इन्टरनेट, साथै इन्टरनेट टीवी र अन्य सेवाहरू सजिलै व्यवस्थित गर्ने एउटा उपयोगी सेल्फ केयर एप माई डिश होम एप।
3: यो हो थाहा संचार नेटवर्क, समयको आवाज, समयको आवाज।
0: समाचार अब विस्तारमा। नेपाली सेनासँग मिन्दो जुल्दो पोशाक, दर्जनी चिन्ह र सैनिक संरचना प्रयोग गरेको कारण विवादमा परेको ग्रीन आर्मी नेपालको वैधानिकतालाई लिएर सर्वोच्च अदालतले सरकारसँग जवाब माग गरेको छ। न्यायाधीश नित्यानन्द पाण्डेयको एकल इजलासले आज सुनवाई गर्दै सबै विपक्षीका नाममा कारण देखावादेश जारी गरेको हो। अदालतले रिटमा विपक्षी बनाइएका प्रधानमन्त्री तथा मन्त्री परिषदको कार्यालय, गृह मन्त्रालय, रक्षा मन्त्रालय, नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी बल, समाज कल्याण परिषद, काठमाडौँ जिल्ला प्रशासन कार्यालय, गोकर्णेश्वर नगरपालिका, कम्पनी रजिस्ट्रारको कार्यालय र ग्रीन आर्मी नेपाललाई आदेश जारी गरी संस्थाको दर्ता, सञ्चालन, पोशाक, दर्जा र गतिविधिबारे कानूनी आधारसहित जवाब पेश गर्न भनेको छ। विशेष गरी रिटमा उठाइएको एउटा महत्वपूर्ण प्रश्न रक्षा मन्त्रालय र नेपाली सेनातर्फ लक्षित छ। आजको बहसमा गैर सरकारी संस्थालाई सैन्य प्रकृतिको पोशाक, दर्जनी चिन्ह र सैनिक शैलीको संरचना प्रयोग गर्न के आधारमा सहमति दिइयो, विशेष जोड़ले यो विषय उठ्यो। भोटेको सिबाडीपछि ग्रीन आर्मी नेपालका सदस्यहरू सैनिक शैलीको पोशाक, दर्जनी चिन्ह र संरचना सहित उद्धार राहतमा खटिएपछि सर्वोच्चमा रिट परेको थियो। गैर सरकारी संस्थाले राज्यका सुरक्षा निकायसँग मिल्दोजुल्दो सैनिक पहिचान प्रयोग गर्दा आम नागरिकमा भ्रम उत्पन्न हुने र राष्ट्रिय सुरक्षामा समेत प्रभाव पर्न सक्ने जिकिर रिटमा गरिएको छ।
1: प्रधानमन्त्री बालेन्द्र शाहले रसुवाको भट्टेको सिबाडीपछिको पुनर्स्थापनाका लागि स्रोतको कुनै पनि कमी हुन नदिने प्रतिबद्धता व्यक्त गर्नुभएको छ। बाढ़ी प्रभावित क्षेत्रका जनप्रतिनिधिसँग आज प्रधानमन्त्री तथा मन्त्री परिषद कार्यालयमा छलफल गर्दै प्रधानमन्त्री शाहले पुनर्स्थापनाका लागि सरकारले आफूसँग भएको तथा दात्री निकायले उपलब्ध गराएको स्रोत साधन प्रयोग गर्ने तयारी गरिरहेको बताउनु भएको हो। छलफलका क्रममा प्रधानमन्त्री शाहले प्रभावित क्षेत्रका जनप्रतिनिधिबाटै विपदका बेला संघ प्रदेश र स्थानीय तहको तत्कालै समन्वय भएको कुरा सुन्न पाउँदा खुशी लागेको बताउनुभयो। प्रधानमन्त्री शाहले सरकार प्रभावित क्षेत्रमा जतिसक्दो चाँडो सड़क सञ्जाल पुनर्स्थापना गर्ने गरी निरन्तर काम गरिरहेको उल्लेख गर्नुभयो। वहाँले सड़क सञ्जाल सञ्चालनमा आएसँगै प्रभावित पूर्ववत अवस्थातर्फ स्वस्फूर्त फर्कन सहज हुने विश्वास व्यक्त गर्नुभएको छ। प्रधानमन्त्री शाहले आफूहरूले यस अघि नै नदी तटीय क्षेत्रमा रहेका बस्तीमा जोखिम रहेको विषय उठाउँदै आएको स्मरण समेत गराउनुभयो। स्थानीय जनप्रतिनिधिले रसुवा बाढ़ीबाट प्रभावित तटीय क्षेत्रमा पुनः बस्ती बसाउन सम्भव नहुने बताएका थिए। संघीय सरकारले प्रभावित क्षेत्रबाट नजिकै तर सुरक्षित स्थानमा बस्ती बसाउने बताएको छ।
0: आगामी असोज 7 गतेदेखि दुवै पोखरा नियमित उडान शुरू हुने भएको छ। पोखरा विमानस्थल सञ्चालनमा आएको 3 वर्षपछि अन्तर्देशीय उडान शुरू हुन लागेको हो। फ्लाई दुवैले साँझ 6:15 अवतरण गर्ने कार्यतालिका सार्वजनिक भएको छ। उक्त जहाज मार्फत आएका पर्यटकलाई नेपालको पर्यटकीय नगरी पोखरा विमानस्थलमा पानीको फोहरा सहित स्वागत गर्ने तयारी गरिएको छ। उक्त विमान पोखराबाट यात्रु लिएर साँझ 7:15 फेरि दुबईका लागि प्रस्थान गर्नेछ। पोखरादेखि दुबई फर्कदा जहाजले यात्रुसहित कार्गो लिएर जानेछ। उक्त एयरलाइन्सको उडान समय तालिका हरेक दिन त्यही रहनेछ। फ्लाई दुबईको एयरबस 319 र 320 अब पालै पालो पोखरा दुबई नियमित उडान शुरू गर्ने विमानस्थलका सूचना अधिकारी विनोद सिंह रावतले बताउनुभयो। विश्वव्यापी हवाई ट्रान्जिट हब दुबईसम्मको सीधा उडानले पोखरालाई अन्तर्राष्ट्रिय हवाई सञ्जालमा जोड्ने आशा गरिएको छ। एयरबस 319 140-150 जना र एयरबस 320 160-180 जना यात्रु रहने क्षमता छ। फ्लाई दुबईका नेपाल स्थित महाप्रबन्धक नवराज शाहीले काठमाडौँ भन्दा पोखराबाट हुने उडानमा टिकटको मूल्य 5,000 सस्तो रहेको बताउनुभयो। थाहा संसार नेटवर्कमा थप समाचार बाँकी नै छन्। रेडियो सुन्दै गर्नुहोला।
4: गुणस्तरीय प्लम्बिङको पर्वत नाम
5: मार्बल। मार्बलका सीपीभीसी प्रोडक्टहरू अमेरिकन लाइसेन्स अन्तर्गत उत्पादित, अरू भन्दा 25% बढी प्रेसर वहन गर्न सक्ने क्षमताका साथ 50 भन्दा बढी विश्वभरि रुचाइएको एनएसएफ अमेरिकाद्वारा प्रमाणित फ्लोगार्ड ब्रान्ड, साथै मार्बलका यूपीभीसी प्रोडक्टहरू लिड फ्री, यूवी रेसिस्टेन्ट र हाई इम्प्याक्ट स्ट्रेन्थ भएको
4: सुरक्षा घरको साथ जीवन घरको।
6: पानी जीवनको आधार हो, तर स्वच्छ पानी स्वस्थ जीवनको आधार। हिमालयाज अन टप लाङटाङ हिमालको स्वच्छ प्राकृतिक पानी अब तपाईँको हातमा। अन्तर्राष्ट्रिय स्तरको अत्याधुनिक प्रविधिबाट प्रशोधित अन टप ब्रान्डका पानी 500-900 मिलिलिटरका आकर्षक पेट बोतलहरूमा उपलब्ध छ। थप जानकारीका लागि हिमालयज स्प्रिङ वाटर प्राली नयाँ बानेश्वर काठमाडौँ, फोन 4781-4780-724 वा हिमालयजवाटर.com.np लगइन गर्नुहोस्।

0: तिम्रोको होइन ढुक्क हो प्रभु महालक्ष्मीबाटै जीवन बीमा गर।
1: प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्स लिमिटेड।
2: यो हो थाहा संचार नेटवर्क, समयको आवाज, समयको आवाज।
3: हामी थाहा संचार नेटवर्क काठमाडौँबाट बोलिरहेका छौं। थाहा खबर अनलाइनमा थाहा संचार .com र थाहा खबर .com पनि संसारभर सुन्न सकिन्छ।
4: अब बाँकी समाचार। नुवाकोटको किसवाङ गाउँपालिकाका अध्यक्ष बीरबल तामाङ सिंहदरबारबाट पक्राउ परेका छन्। प्रधानमन्त्री बालेन्द्र शाहसँग भएको छलफलमा सहभागी भएर फर्किने क्रममा आज सिंहदरबार गेटबाटै उनलाई प्रहरीले पक्राउ गरेको हो। प्रहरीले उनलाई बैंकिङ कसुर मुद्दामा पक्राउ गरेको काठमाडौँ प्रहरी प्रवक्ता एसपी दानबहादुर थापाले बताउनुभयो। उनी प्रधानमन्त्रीले बोलाएको बाढ़ी प्रभावित क्षेत्रका जनप्रतिनिधिसँगको बैठकमा सहभागी भएका थिए। बैठकबाट बहिरे लगत्तै पक्राउ गरेर उनलाई दरबार मार्गको हिरासतमा राखिएको छ।
3: गुल्मीमा निस्ती खोलाले बगाएर बेपत्ता भएकी मुसिकोट नगरपालिका पाँचकी 29 वर्षीय कल्पना पुनको शव फेला परेको छ। उनको शव घटनास्थलभन्दा करिब 1 किलोमिटर टाढा ठूला पैरमा खोलाको बीचमा अड्किएको अवस्थामा आज फेला परेको जिल्ला प्रहरी कार्यालय गुल्मीका सूचना अधिकारी एवं प्रहरी नायब उपरीक्षक वीरेन्द्र वीर विश्वकर्माले जानकारी दिनुभयो। हिजो साँझ घरबाट इस्मा गाउँपालिका 4 हुला स्थित तीजमा माइतीघर जाने क्रममा स्थानीय खोला तर्दै गर्दा उनलाई बगाएको थियो। खोजतलासको क्रममा गइराती खोला किनारमा पुनले लगाएको कपड़ा, ह्याण्डब्याग र चप्पल फेला परेका थियो। उक्त शवलाई पोस्टमार्टमका लागि गुल्मी अस्पताल लगिएको थियो।
4: अब अन्तर्राष्ट्रिय समाचार। फ्रान्स सरकारले 15 वर्ष मुनिका बाल बालिकालाई सामाजिक सञ्जाल प्रयोगमा रोक लगाउने नयाँ कानूनी प्रस्ताव अघि बढ़ाएको छ। राष्ट्रपति इमानुएल मैक्रोनले आज सरकारले परिमार्जित मस्यौदा बारे युरोपेली आयोगलाई जानकारी गराएको बताउनुभयो। यसअघि ल्याइएको कानूनलाई संवैधानिक परिषदले खारेज गरिदिएपछि सरकारले नयाँ प्रस्ताव तयार गरेको हो। मैक्रोनले सामाजिक सञ्जालको प्रयोगबाट बाल बालिका तथा किशोर किशोरीमा पर्न सक्ने नकारात्मक प्रभाव रोक्न यसलाई आफ्नो प्रमुख प्राथमिकता मध्ये एक बनाएको बताउनुभयो। उहाँले आगामी वर्ष राष्ट्रपतिको कार्यकाल सकिनु अघि नै प्रतिबन्ध लागू हुने बताउनुभयो। फ्रान्सको संवैधानिक परिषदले गत अगस्तमा अघिल्लो कानूनका केही प्रावधानले व्यक्तिगत स्वतन्त्रतामा आवश्यकता भन्दा बढ़ी हस्तक्षेप गरेको ठहर गर्दै त्यसलाई खारेज गरेको थियो। त्यसपछि सरकारले कानूनी तथा प्राविधिक सुधारसहित नयाँ मस्यौदा अघि बढ़ाएको हो। मैक्रोनले युरोपेली संघ ईयूका सदस्य राष्ट्रमा पनि बालबालिकालाई सामाजिक सञ्जालबाट जोगाउने समान व्यवस्था लागू गर्न आग्रह गर्दै आउनु भएको छ। नयाँ प्रस्ताव युरोपेली संघ ईयूको कानून अनुकूल भए नभएको सुनिश्चित गर्न आयोगलाई जानकारी गराइएको हो।
3: अब खेल समाचार। स्पेनका युवा स्टार लामिन यामालले फ्रेन्च स्ट्राइकर केलियन एम्बाप्पे भन्दा आफ्नो बालोन डियोर जित्ने सम्भावना बढ़िरहेको दावी गरेका छन्। यामालले आज आफूले विश्वकप 2026 र ला लिगा 2025-26 उपाधि जितेको बताउँदै एम्बाप्पेको भन्दा आफ्नो सम्भावना उच्च रहेको बताएका हुन्। बालोन डियोरको प्रतिस्पर्धामा अहिले दुईजना मात्र अगाडि देखिएको र यो वर्ष जितेका उपाधिहरूको आधारमा आफू मात्र योग्य रहेको यामालले बताए। बार्सिलोनाले ला लिगा जित्दा उनी उत्कृष्ट खेलाड़ी घोषित भएका थिए। मेक्सिको, अमेरिका र क्यानाडामा भएको विश्वकपमा स्पेनलाई जिताउन पनि यामालको महत्वपूर्ण भूमिका थियो। यामाल बालोन डिओर 2025 पनि दोस्रो स्थानमा परेका थिए। गत भदौ 30 सार्वजनिक भएको यो प्रतिष्ठित पुरस्कारको अन्तिम सूचीमा यामाल पनि समावेश छन्। 30 खेलाड़ी समावेशयुक्त सूचीमा लियोनल मेस्सी सहितका खेलाड़ीहरू परेका छन्। आयोजक फ्रेन्च फुटबलका अनुसार बालोन डियोर लण्डनमा अक्टोबर 26 दिइनेछ। साँझ 6 थाहा खबर सकिने लाग्यो। जाँदा जाँदै मुख्य समाचारका शीर्षक फेरि एकपटक।
4: युक्रेन आर्मीको वैधानिकतालाई लिएर सर्वोच्चले सरकारसँग माग्यो जवाफ। रसुवा बाढ़ीपछिको अवस्थाबारे जनप्रतिनिधिसँग प्रधानमन्त्रीको छलफल।
3: आगामी असोज 7 दुवै पोखरा नियमित उडान शुरू हुने। टिकटको मूल्य काठमाडौँ भन्दा 5,000 सस्तो पर्ने।
4: बैंकिङ कसुर मुद्दामा गाउँपालिकाका अध्यक्ष सिंहदरबारबाटै पक्राउ। गुल्मीमा निस्ती खोलाले बगाएर बेपत्ता भएकी एक महिलाको शव फेला।
3: 15 वर्ष मुनिका बालबालिकालाई सामाजिक सञ्जालमा प्रतिबन्ध लगाउने फ्रान्सको तयारी। प्राविधिक सुधार सहित नयाँ मसौदा अघि बढ़ाइयो।
4: र बालोन डियोरमा एम्बाप्पे भन्दा आफ्नो सम्भावना बढ़िरहेको लामिन एमलको दावी।
3: थाहा संचार नेटवर्कले काठमाडौँमा तयार पारेको साँझ 6 बजेको थाहा खबर सकियो। दिनेश र जगत विदा हुन्छौ। नमस्कार।
5: तपाईँ सुन्दै हुनुहुन्छ रेडियो ढोर बाराही 103.8 MHz।
6: तीजका गीत, संस्कृति र पहिचान, हाम्रो शान, हाम्रो अभियान।
7: नेपाली नारीहरूको महान पर्व हरितालिका तीजको पावन अवसरमा खुल्ला तीज गीत एवं विद्यालय स्तरीय नृत्य प्रतियोगिता 2083।
6: मिति यही भाद्र 29 गते। स्थान खैरिनी 4 बजार।
7: तीज गीत तर्फ प्रथम पुरस्कार ₹25,000,
6: द्वितीय पुरस्कार ₹15,000,
7: तृतीय पुरस्कार ₹10,000,
6: सान्त्वना पुरस्कार ₹5,000।
7: विद्यालय स्तरीय नृत्य प्रतियोगिता तर्फ प्रथम पुरस्कार ₹7,500,
6: द्वितीय पुरस्कार ₹5,000
7: र तृतीय पुरस्कार ₹3,000। आयोजक शुक्ला गण्डकी नगर उद्योग वाणिज्य संघ वडा व्यवस्थापन समिति 6 र 7।
6: सह आयोजक शुक्ला गण्डकी नगरपालिका वडा नम्बर 6 र 7 को कार्यालय।
7: सम्पर्क कार्यक्रम संयोजक मंजु तिमिल सिन्हा 98551 39937,
6: सुरेन्द्र श्रेष्ठ 98551 36136,
7: रविन्द्र राज पौडेल 98562 68888।
8: होइन है आरोसी, आर्यालाई लिएर कता हिँड्यौ?
9: हेर न आर्यन, पर्सि स्कुलको सांस्कृतिक कार्यक्रममा सबै जात जातिको संस्कृति झल्कने नाच देखाउने भनेको, त्यही भएर सबै जातिको पोसाक लिन भनेर जान लागेको। के कहाँ पाइन्छ कुन्नी?
10: मलाई पनि बिहेको लागि गहना चाहिएको छ। आजकल सुन भन्दा कम छैन, हराएमा डर छैन, ग्यारेन्टीको गहना नै चल्तीमा छ। राम्रो डिजाइनको पाए लिने भनेको।
8: ए त्यसो भए युर सिङ्गापुरी फेन्सी एन्ड ज्वेलर सपमा सँगै जाउँ न त। म पनि हाम्रो समाजको दाजुभाइको लागि भाङ्रा, कछाड, कम्ब्याट ज्याकेट, सिङ्गापुरी पेटी लिने हिँडेको। ग्यारेन्टीको गहनादेखि सबै जात जातिको पोसाक एउटै छानामुनि पाइने ठाउँ भनेको त्यही त हो।
9: हामी कहाँ गुरुङ, मगर, नेवार, छेत्री, तामाङ, ठकुरी, भुजेल जात जातिको ड्रेस, युके स्वेटर, ब्याग तथा पर्स, मणिपुरे, सिङ्गापुरे, होल्यान्ड लुङ्गी, सल, कोरियन टी सर्ट, कम्मर बन्धक, दौरा सुरुवाल, खुकुरी, टोपी लगायत परम्परागत जातीय गर गहनाहरू, शिरबन्दी, शिरफूल, टिकमाला, ढुम्री, यार्लिङ, मारवाड़ी, पाटेसुन, बुलाकी, लाहुरे फुली, जन्तर चन्द्रमा, नौगेडी, असर्फी, कण्ठमाला, मुगामाला, हमेलमाला, न्यापुसिक, जापुसिक, तायोमाला, लुसवाङ, माकसी, कल्ली, बिरमली, आँसी, खुर्पेटो, सुर्खे थैली, डोरी लगायत सम्पूर्ण पोतेका आइटमहरू पाइनुका साथै आधुनिक डिजाइनका गर गहनाहरू, रानीहार, चन्द्रहार, मिनीहार, चोकरहार, मंगलसूत्र, बालाचुरा, पञ्चधातु अंगुठी, रामलीला झुम्का, पिजोडा झुम्का, सिक्री, लकेट, माइली तिलहरी, छड्के तिलहरी, घुम्टो, क्राउन, सेन्डिल, जिम्बु र ब्रुनाईको माछा पाइन्छ।
8: सम्पर्क युर सिङ्गापुरी फेन्सी एन्ड ज्वेलरी सप, मुक्तिनाथ बैंकको एक घर माथि दुलेगौडा, प्रोप्राइटर आर्यन कुमार श्रेष्ठ, मोबाइल 98241 84264 र 98114 53305।
11: दुलेगौडा बजारमा कति फोटो स्टुडियो खुल्यो, कति बन्द भए, कति के भए, तर सबैभन्दा पुरानो कीर्ति फोटो स्टुडियोको सेवा भने आजसम्म निरन्तर पाइएको छ। फोटो स्टुडियो भनेपछि त कीर्ति बाहेक अरूको त नामै आउँदैन।
9: ए, मलाई मात्र हो कि भनेको? तपाईँलाई पनि त्यस्तै पो हुन्छ? आज पनि एउटा गिफ्ट किन्नु छ अनि 1-2 फोटो पनि खिच्नु छ, त्यही जाने हो म त।
11: हजुर, दशकौंदेखि यहाँहरूको सेवामा समर्पित छौ। अर्जेन्ट फोटो, मोबाइलबाट फोटो, दुबोको माला फ्रेममा तयार पार्नु परेमा, जन्मदिन, विवाह लगायत कुनै पनि उत्सवको लागि उपहार चाहिएमा हामीलाई सम्झनुहोस्। कीर्ति फोटो स्टुडियो दुलेगौडा, प्रोप्राइटर कीर्तिमान थापा मगर।
7: स्वास्थ्य क्षेत्रमा सबैको मन जित्न सफल शुक्ला गण्डकीकै पहिलो पोलिक्लिनिक, यस दुलेगौडा पोलिक्लिनिकमा यही असोज 3 गते पहिलो शनिबार
12: पेट, छाती, मुटु, मधुमेह र थाइरोइड रोग विशेषज्ञ प्राध्यापक डाक्टर तीर्थलाल उपाध्याय,
13: गण्डकी मेडिकल कलेज GMC कार्यरत वरिष्ठ नशा तथा मनोरोग विशेषज्ञ डाक्टर अच्युत आचार्य,
12: हार्जोनी नसा तथा बाथ रोग विशेषज्ञ डाक्टर टीकाराम पौडेल, वरिष्ठ पेट छाती मुटु सुगर र प्रेसर रोग विशेषज्ञ डाक्टर हरिकृष्ण भण्डारी
13: र भिडियो एक्सरे विशेषज्ञ डाक्टर सुरेन्द्र आचार्य आउनुहुने भएकाले सम्बन्धित रोगका बिरामीहरूले समयमै उपचार गराई मौकाको फाइदा लिनुहोला।
12: समयमै स्वास्थ्य उपचार र परामर्श लिई स्वास्थ्य लाभ लिनुहुन हार्दिक अनुरोध गर्दछौ।
13: यस दुलेगौडा पोली क्लिनिकमा नाक कान र घाँटीको विशेषज्ञ सेवा, सुगर, प्रेसर, थाइराइड, पाइल्स, फिस्टुला र फिसरका साथै हाइड्रोसिल, हर्निया र पिसाब सम्बन्धी समस्याको दैनिक विशेषज्ञहरूबाट उपचार गरिन्छ।
12: साथै किशोर किशोरीहरूलाई परिवार योजना सम्बन्धी निशुल्क परामर्श समेत दिइन्छ।
14: थप जानकारीको लागि सम्पर्क दुलेगौडा पोली क्लिनिक प्राली, फोन 065414129 र 98560131053।
15: मम्मी भोक लाग्यो, खाजा खाऊ न।
16: नानु बाबालाई भन न आज बाहिरको खाजा खाऊ भनेर।
15: हस मम्मी।
17: मैले सुने छोरी, ल जाम हिँड।
16: सुन्नुस् न, खाजा खान त बिजी मम्मा हाउसमै जाउँ है। त्यहाँ त सस्तो किसिमका खाजाका परिकार पाइनुको साथै स्वच्छ, सफा र सस्तो मूल्यमा खाजा पाइन्छ रे नि।
17: हजुर, स्वदेशी उत्पादनको प्रयोग र व्यापार, नेपाली किसानकै उत्पादन हाम्रो परिकार।
16: हजुर, हामी कहाँ आटाको पिठोबाट बनाइएका मोमो पाइनुका साथै सुकुटी, छोइला, ड्राई सेकुवा, चिकन, चिकन विन्स, चिकन छोइला, पाङ्रा फ्राई साथै कोदो कोला र छ्याङ समेत उपलब्ध छ र होम डेलिभरीको पनि व्यवस्था रहेको छ। फोन 98028881144। प्रोप्राइटर कृष्ण कुमार श्रेष्ठ,
17: बीजी मोमो हाउस, दुलेगौडा, हेल्प पोस्ट चोकबाट 100 मिटर भित्र, मगर समाज भवन नजिकै।
18: काइली दिदी, आलु लगाउने बेला भयो, मल पाउनु भयो त?
19: ए दाई पनि घरै हुनुहुँदो रहेछ त।
16: खै ल्याउन त कहाँबाट ल्याएको निकान्छी, हाम्रो त बुढाले ल्याएका हुन्, मल पनि साह्रै राम्रो रहेछ।
20: सुन त माइली, गणपतिको सफल एकले टोलमा रहेको कुखुराको फार्ममा त एकदमै राम्रो ओतमा राखेर बनाएको मल पाइँदो रहेछ। छिटो जाऊ त, अन्त भन्दा सस्तोमा पाइएछ है, मैले त त्यहीँबाट ल्याएको।
18: ए हो र, हस् दाई म आजै जान्छु।
17: हजुर, यस हाइजेनिक राज प्रालीमा गुणस्तरीय कुखुराका मल पाइनुका साथै होलसेल मूल्यमा ब्रोइलर र गिरिराज कुखुरा पनि पाइन्छ। साथै माछा चाहिएमा पनि हामीलाई सम्झनुहोस्।
16: हाइजेनिक रान्च प्राली, शुक्ला गण्डकी 8, सफल एकले टोल गणपते। प्रोप्राइटर रामकृष्ण भण्डारी। मोबाइल 98560 62891।
18: होइन, धुवामा के गरिराखेको छौ भने तिमी?
21: के गर्नु नि, भोको पेटले धुवा गर्मी भन्दैन, ग्यास नपाएर म त खाली धुवामै खाना बनाइरहेछु नि।
18: तिमीलाई थाहा छैन र बजारमा जति भने पनि बिजुलीबाट चल्ने इन्डक्सन र इन्फ्रारेड चुलो पाइन्छ भनेर, मैले त ग्यास सर्टेज हुनुभन्दा पहिले नै सोभिक गिफ्ट एन्ड किचन कर्नरबाट इन्डक्सन चुलो लगेको, एकदम ढुक्क छु म त।
21: त्यसको लागि फेरि छुट्टै भाडा जोड्नु पर्यो, यो पनि झन्झटै रहेछ।
18: पर्दैन नि, त्यसको लागि इन्फ्रारेड चुलो भएपछि जस्तो भाडामा पनि पकाउन सकिन्छ।
22: हजुर, हामी कहाँ स्वदेश तथा विदेशबाट आयात गरिएका किचन तथा गिफ्टका गुणस्तरीय सामानहरू सुपथ मूल्यमा पाइन्छ। साथै समाज, क्लब तथा आमा समूहलाई आवश्यक भाँडाकुँडाहरू खरिदमा विशेष छुट दिइन्छ भने पसलदेखि 3 किलोमिटर दूरीसम्म होम डेलिभरी समेत गरिन्छ।
23: सम्पर्क सोभिक गिफ्ट एन्ड किचन कर्नर, दुलेगौडा, युनिक डिपार्टमेन्टको 2 घर तल, प्रोप्राइटर जीके श्रेष्ठ गणेश, पार्वती श्रेष्ठ। फोन नम्बर 065414234 र 98171556606।
24: X-ray 3 8 अन्तर्मनको आवाज।

0: तिकुनीमाया आज पनि एउटा कुरा मान न भाई, चाडबाड आउन लाग्यो, पोखरातिर जाम न नयाँ नयाँ डिजाइनको कपडा किन्न।
1: यति किने हुन्न र तँलाई मन पर्ने अनि तैले भनेको कपडाहरू पाइने पसल मलाई थाहा छ कि।
0: हो र, कहाँ छ र त्यस्तो?
1: दुलेगौडामा छ, कालिका फेन्सी स्टोर।
2: यहाँ तपाईँले चाहेको जस्तै विभिन्न डिजाइनका कुर्ता सलवार, लुङ्गी टी शर्ट सहित लेडिज र जेन्ट्सका लागि आवश्यक सम्पूर्ण किसिमका कपडाहरू उपलब्ध रहेका छन्।
3: नयाँ डिजाइन र आकर्षक पहिरनका लागि सबैको मन जित्न सफल
2: कालिका फेन्सी स्टोर्स, शुक्ला गण्डकी 4 दुलेगौडा, तरकारी लाइन, तारा देवी तरकारी पसल सँगै।
3: प्रोपाइटर नवीन श्रेष्ठ, सम्पर्क 9556062028 र 9901479716।
2: एउटा कुरा थाहा पाइराख्नुहोस्, हामी पहिलाको ठाउँ भन्दा अलिकति माथि सरेका छौँ है।
4: होइन श्रीमानज्यू, के भयो? गाडी स्टार्ट गर्नु न, जाने बेला भइसक्यो। अहिलेसम्म गाडीको फोनको मारेको मारे हुनुहुन्छ, केही समस्या आयो कि क्या हो?
5: यो बाटो पनि कहिले बन्छ? खाल्टा खुल्टी र हिलो धुलोले नयाँ गाडी पनि बिग्रिया बिग्री हुन थाल्यो, जति धोए पनि हिलो जाने होइन।
4: समस्या त आइहाल्छ नि, बरु समाधान पो खोज्ने हो त। अहिले दुलेगौडाको थापा हार्डवेयरको आडमा कार्की अटो वर्कसप एन्ड कार वास खुलेको छ नि, त्यही बनाउन र धुलाउन लैजानु न। जुनसुकै गाडी मर्मत गर्ने र हाइड्रोलिक ज्याकद्वारा गाडी धुने व्यवस्था रहेछ नि।
6: हजुर, हामी कहाँ सबै प्रकारका पेट्रोल डिजल तथा इभी गाडीहरू मर्मत गरिनुको साथै हाइड्रोलिक ज्याकद्वारा वासको व्यवस्था छ। साथै कुनै पनि प्रकारको गाडी रिजर्भ तथा भाडामा चाहिएमा हामीलाई सम्झनुहोस्। सम्पर्क कार्की अटो वर्कसप एन्ड कार वास, दुलेगौडा प्रभु बैंक भन्दा 50 मिटर तल, प्रोपाइटर बुद्धि बहादुर कार्की, मोबाइल 9860373310 र 9921653507।
7: सुवर्ण अवसर।
2: अब दुलेगौडा स्थित महर्षि आयुर्वेद फर्मामा आयुर्वेद डाक्टर विवश वास्तोलाद्वारा आयुर्वेद मौलिक पद्धतिबाट विभिन्न रोगहरूको सफल उपचार,
7: आयुर्वेद औषधि, आयुर्वेद थेरापी एवं अनुभवी आयुर्वेद डाक्टरद्वारा उपचार हुने रोगहरू,
8: पेट सम्बन्धित समस्याहरू, ग्यास्ट्रिक, वायुगोला, कब्जियत, अरुचि, पेट दुख्ने, पोल्ने, अमिलो पानी आउने जस्ता समस्या,
7: पाइल्स, फिसर, फिस्टुला, बेरो फर्कने र पीएनएस को सफल उपचार,
8: फिनास, नाकको एलर्जी, नाकमा मासु पलाएको,
7: मृगौलाको पत्थरी, पिसाब पोल्ने, प्रोस्टेट सम्बन्धी समस्या,
8: स्त्री तथा प्रसूति रोग, महिनावारी गडबडी, सेतो पानी बग्ने, निसन्तान तथा यौन दुर्बलता, पीसीओडी,
7: नसा तथा बाथ सम्बन्धी रोगहरू, ढाड कम्मरको दुखाई, घुँडा खिएको तथा अन्य सम्पूर्ण नसा रोग,
8: जन्डिस, टाउको दुख्ने, अनिन्द्रा, हात खुट्टा गल्ने, पोल्ने र झमझम गर्ने,
7: साथै पुराना निको नभएको घाउ, छाला सम्बन्धी रोगहरू, एलर्जी, धुपी, दात जस्ता दीर्घ रोगको सफल उपचार,
2: उपचार हुने स्थान महर्षि आयुर्वेद फर्मा दुलेगौडा। पुनश्च महर्षि आयुर्वेद फर्मा पहिले भएको स्थानबाट केही माथि दुलेगौडा बस पार्क नजिकै रिडी कुमारी स्टोर सँगैको सटरमा थप नयाँ व्यवस्थापनको साथमा सरेको सहर्ष जानकारी गराइन्छ।
9: सिधै मयाम चिसापानीबाट काठमाडौँ, काठमाडौँबाट मयाम चिसापानी,
1: अनि बीचमा नझर्ने।
9: अब त हरेक दिन बिहान 8 बजे काठमाडौँ बस पार्कको लोत्से महलबाट मयाम चिसापानी र यताबाट बिहान 8 बजे काठमाडौँका लागि माइक्रो छुट्छ नि।
1: ए हो र, यस्तो सुविधा पनि आइसक्यो, ल जाम जाम।
2: हजुर, माइक्रोको सुविधाका लागि सम्पर्क काठमाडौँमा होटल टाइटनिक, प्रोपाइटर रामचन्द्र महत, 9841616878 र दुलेगौडा ढोरफिर्दी छाब्दी देउराली साखी हुँदै मग्याम चिसा पानीका लागि संयोग कटेज लज एन्ड रेस्टुरेन्ट, प्रोपाइटर हरिचन्द्र महत, 9825552663।
3: लौ आयो खुसीको खबर, होलसेल तथा सस्तोमा कपडा खरिद गर्न चाहनेहरूको लागि खुसीको खबर।
6: ग्राहकहरूको आवश्यकतालाई मध्यनजर गर्दै तपाईँ हाम्रै सहर दुलेगौडा हेल्पोस्ट चोक नजिकै गण्डकी हार्डवेयरको सटर लाइनमा रहेको प्रिन्स फेन्सी हाउसमा आउनुहोस्। सस्तोमा मन परेको कपडा रोजी रोजी लैजानुहोस्। बालकदेखि वृद्धसम्म सबै उमेर समूहलाई आवश्यक नयाँ तथा आधुनिक डिजाइनका कपडाहरू होलसेल मूल्यमा बिक्री गरिन्छ।
3: जुत्ता, चप्पल, सुट, पाइन्ट, लेडिज आइटम, साडी, कुर्ता, सुरुवाल होलसेल मूल्यमा बिक्री गरिन्छ।
6: सम्पर्क प्रिन्स फेन्सी हाउस, मोबाइल 9806681115।
10: हेलो बा,
11: कति बन्यो घर? अनि ढलान भयो त?
12: अँ बाबु, ढलान त भयो। अब घरभित्रको काम गर्नु पर्ने छ। सामान झार्ने भनेको पैसो अलिकति पुग्दैन कि?
11: ल ल बा, पैसाको चिन्ता नगर्नु। अनि संसार मार्बल एन्ड टाइल्स बेलचौताबाट नै सामान ल्याउनु है। मेरा साथीहरू सबैले त्यहीको सामानबाट घर बनाएका रहेछन्। एकदम राम्रो छ रे।
12: हो बाबु, गाउँतिर पनि सबैले सामान त्यहीबाट ल्याउँदा रहेछन्। म पनि त्यही जाने हो।
0: हजुर, उच्च गुणस्तरका ग्रेनाइट, मार्बल र टाइल्सका साथै सेनेटरी सम्बन्धी सामग्री र हार्डवेयरका सामानहरू चाहिएमा हामीलाई सम्झनुहोस्।
13: संसार मार्बल एन्ड टाइल्स बेलचौतारा, प्रहरी चौकी भन्दा केही घर माथि।
0: प्रोपाइटर राम भुजेल, सम्पर्क 9891950630 र 9746680681।
14: आहा, कति स्वादिष्ट मासु हो! यत्रो पार्टी गर्दा पनि घरमै पालेको खसी काटिछन् कि क्या हो?
15: दिदी पनि नमजाले झुक्किनु भएछ नि। हुन त मैले पनि त्यही सोचेको थिएँ, तर यो मासु त शुक्ला सिटी फ्रेस हाउसबाट ल्याएको रहेछ नि।
3: हजुर, हामी कहाँ विवाह, भोज, पिकनिक, व्रतबन्ध, पार्टीको लागि आवश्यक लोकल खसी, कुखुराको मासु, अन्डा, ससेज, फ्रोजन मोमो, किमा र फ्रेन्च फ्राई होलसेल तथा खुद्रा बिक्री गरिन्छ। अन्य फ्रेस हाउसको तुलनामा यहाँ गुणस्तर, सफा र शुद्ध मासु पाइन्छ। साथै होम डेलिभरी पनि गरिन्छ। छोटो समयमा नै धेरै ग्राहकको रोजाइमा पर्न सफल शुक्ला सिटी फ्रेस हाउस, दुलेगौडा। प्रोप्राइटर तीर्थराज गर्तौला। फोन 0635905065, मोबाइल 9816634372। आस्था अनि भरोसा, घर निर्माणको विश्वासिलो आधार, अनयारा कन्स्ट्रक्सन एन्ड ट्रेड प्राली, गाछे पानी।
6: हजुर, घर निर्माण, बाटो, नाला, सामुदायिक भवन, विद्यालय आदि निर्माणको लागि हामीलाई सम्झनुहोस्। सोलिड ब्लक सहित विभिन्न किसिमका ब्लक, इट्टा, ढुङ्गा, गिटी, बालुवा, चोकर सुपथ मूल्यमा पाइन्छ।
3: सम्पर्क अनयारा कन्स्ट्रक्सन एन्ड ट्रेड प्राली, शुक्ला गण्डकी 2 गाछे पानी, नयाँ पुल र चेवनधामबाट जान सकिने। प्रोप्राइटर लालबहादुर गोले र शेरजङ गुरुङ। मोबाइल 9510884061 र सिजन गुरुङ 9705440900।
16: पहिले दिपाको घरको डेकोरेसन कस्तो राम्रो भन्छन्। आज त यो बाटो आउँदा यसको घरमा नग्गै भएन।
17: ए तिमी पो, बस्दै गर है, म तिम्रो लागि चिया बनाएर ल्याउँछु।
16: ओहो, यस्तो राम्रो डेकोरेसन रहेछ र पो, सबैले कुरा गरेका। दिपा, ए दिपा, यस्तो राम्रो दराज, टेबल अनि यो कहाँबाट ल्याएको तिमीले?
17: त्यही दुलेगौडा बजारमा छ नि दीर्घायु फर्निचर सोरुम, त्यहीबाट ल्याएको।
16: ए त्यसो भए त म गइहाले,
17: चिया त पिएर जाऊ।
16: अहिले हतार छ, पछि आउँदै गरौला है।
18: दीर्घायु फर्निचर सोरुम,
17: हामी कहाँ स्टिल तथा काठका सम्पूर्ण सामानहरू, दराज, पलङ, डाइनिङ टेबल, लोबेट, सोफा लगायत पर्दा, कार्पेट, डोर ब्याट र फर्निचरका सम्पूर्ण सामानहरू सुपथ मूल्यमा पाइनुको साथै अर्डर अनुसार तयार पारिन्छ।
3: एभरेस्ट स्टिल र नेपालको नम्बर 1 कम्पनी बागमती कुर्सीको अधिकृत विक्रेता। दीर्घायु फर्निचर सोरुम, दुलेगौडा बजार। प्रोप्राइटर लक्ष्मीराज वाग्ले। सम्पर्क 9460-61268 र 9560-602068।
19: तपाईँ सुन्दै हुनुहुन्छ रेडियो ढोर बाराही 103.8 मेगाहर्ज।

0: उफ, आज पनि पार्टीमा जानु छ तर कपाल पनि मिलेको छैन, अनुहार पनि थाकेको जस्तो देखिन्छ।
1: यति धेरै सोच्नु पर्ने कुरा के छ र? दीक्षा ब्युटी पार्लर जाउ न।
0: दीक्षा ब्युटी पार्लर रे?
1: हो नि, दीक्षा ब्युटी पार्लर एन्ड प्रशिक्षण केन्द्र। एक पटक त्यहाँ गएपछि ऐनामा आफूलाई हेर्दा पनि हेरिरहन मन लाग्छ।
0: हो र, त्यस्तो के हुन्छ र त्यहाँ?
1: अनुहारलाई चाहिने फेसियल र थ्रेडिङ, कपाललाई सुहाउने हेयर कटिङ, हेयर कलर र हेयर स्पा, हात खुट्टालाई आकर्षक बनाउने मेनिक्योर पेडिक्योर अनि आँखाको सुन्दरताका लागि आइल्यासिङ पनि गरिन्छ।
0: अनि बिहे, पार्टी वा विशेष कार्यक्रम पर्यो भने नि?
1: त्यसका लागि त यो ब्युटी पार्लर झन् एकदम विशेष छ। तपाईँको अनुहार, पहिरन र अवसर अनुसारको ब्राइडल मेकअप तथा आकर्षक मेकअप र हेयर स्टाइल अनि तपाईँलाई अरू जस्तो होइन, तपाईँलाई नै अझ सुन्दर देखाउने ठाउँ हो।
0: त्यसो भए मेरो बिहेमा त म त्यही जान्छु है त।
1: बिहेमा मात्रै किन, आफूलाई माया गर्न पनि त कहिले काहीँ समय दिनुपर्छ नि।
0: यहाँ थ्रेडिङ, फेसियल, ब्लिच, हेयर कटिङ, ब्राइडल मेकअप, मेनिक्योर, पेडिक्योर, आइलेसिङ, हेयर कलर, हेयर स्पा, नेल एक्सटेन्सन तथा रेडकल ट्रिटमेन्ट र सुन्दरता मात्र होइन सिप पनि। प्रोफेसनल ब्युटी पार्लर सम्बन्धी व्यावसायिक तालिम समेत प्रदान गरिन्छ।
1: सुन्दरता देखाउने होइन, महसुस गराउने ठाउँ दीक्षा ब्युटी पार्लर एन्ड प्रशिक्षण केन्द्र, शुक्लागण्डकी नगरपालिका 2 कोत्रे तनहु। प्रोप्राइटर निशा लामा। सम्पर्क 97090-34335। हेर्दा हेर्दै दुलेगोडा बजार पनि यति ठुलो सहर बन्यो, तर राम्रो प्रचारको लागि भने
2: माइली भाउजू भने ठुलो घरहरू मात्रै देखेर हुन्छ, सेवाको बारेमा केही थाहै रहेनछ। अनि गण्डकी मेडिकल हल सुन्नु भएको छ?
1: ए, त्यो सिग्देल बाबुको नयाँ नयाँ जस्तो लाग्थ्यो।
2: ठिक भन्नुभयो भाउजू, अहिले त्यहाँ लामो समयदेखि जीपी कोइराला हस्पिटलमा काम गर्नुभएका इन्टरनल मेडिसिन डाक्टर डोलेन्द्र आचार्यबाट प्रत्येक दिन, छाला तथा यौन रोग विशेषज्ञ डाक्टर सुशील कार्कीबाट प्रत्येक महिनाको दोस्रो शनिबार र नाक कान तथा घाँटी रोग विशेषज्ञ डाक्टर दिनेश श्रेष्ठबाट चौथो शनिबार उपचार गराउन सकिन्छ नि।
1: गण्डकी मेडिकल हल दुलेगौडा, हाम्रा सेवाहरू:
2: मुटु, श्वास प्रश्वास तथा फोक्सो सम्बन्धी समस्याको उपचार,
1: सुगर, प्रेसर, थाइरोइड, ज्वरो खोकी र एलर्जीको उपचार,
2: पेट दुख्ने, चक्कर लाग्ने समस्याको उपचार तथा परामर्श,
1: कान दुख्ने, पाक्ने, नाक बन्द हुने, एलर्जी, घाँटी दुख्ने, टन्सिल, सुन्न कम हुने लगायत समस्याको जाँच तथा परामर्श गराइन्छ।
2: सम्बन्धित बिरामीले आजै सम्पर्क गर्नुहोस्। सम्पर्क गण्डकी मेडिकल हल दुलेगौडा।

0: माछापुच्छ्रे बैंकको ठिक पारिपट्टि फोन 0665-93-369।
1: सुन्नु न, गाउँमा आमालाई साह्रै भएको छ रे, तपाईँ त आजै जानुहोस् हो।
2: अनि यति अबेला भइसक्यो, गाउँ जाने मोटर नपाएर अलपत्र परिन्छ कि?
1: त्यसको चिन्ता लिनै पर्दैन नि, खैरिनी झरेपछि त सापकोटा दाईको होटलमा बसेर भोलि बिहानै बाटो लागे हुन्छ नि।
2: ए, होटल फ्यामिली छ नि है, हुन्छ म आजै जान्छु।
1: हजुर, विगत 13 वर्षदेखि तपाईँहरूकै सेवामा समर्पित खैरिनी टार आर्मी ब्यारेकको ठिक पारिरहेको यस होटल फ्यामिलीमा स्वच्छ र स्वादिष्ट खाना र एटेच बाथरूम सहितका सुविधा सम्पन्न सबै खाले कोठाहरू उपलब्ध रहेका छन्। साथै लोकल कुखुरा, हाँसको छोइला, बदेलको मासु, क्याङ्दी र सुरौदी खोलाको माछाको स्वादिलो परिकारका लागि पनि हामीलाई सम्झनुहोस्।
2: होटल फ्यामिली एन्ड लज, खैरिनी टार बजार, प्रोप्राइटर अर्जुन सापकोटा। मोबाइल 98 5 60 23 420, 98 0 41 54 674 र 98 4 60 23 420।
3: कति राम्री देखिए कि, क्रिस्मीमै किनेको कुर्ता लगायो कि क्या हो,
4: कस्तो ठ्याक्कै पारे कि। हामी त आजकल कुर्ता, साडी, लुङ्गी जे चाहिए पनि क्रिस्मीमै आउँछौ।
5: हजुर, सुन्दर व्यक्तित्वको लागि आकर्षक पहिरन र आकर्षक पहिरनका लागि क्रिस्मी क्लोथिङ कलेक्सन।
3: स्वदेशी तथा विदेशी डिजाइनका साडी, कुर्ता सुरुवाल, युके स्वेटर, आउटर, लुङ्गी, टी शर्ट लगायत महिलाका लागि आवश्यक पर्ने सम्पूर्ण कपडा क्रिस्मी क्लोथिङ कलेक्सनमा पाइन्छ।
4: क्रिस्मी क्लोथिङ कलेक्सन, सुप्ला गण्डकी 4 दुलेगौडा, मुक्तिनाथ विकास बैंकबाट 4 घरमाथि, प्रोप्राइटर मनराज गुरुङ। सम्पर्क 98 5 60 57 731, 98 0 66 57 731।
6: आज पनि भाटो आयो के हो कि तिम्रो पारा, राम्रोसँग खाना बनाउन आउँदैन?
7: यी बुढा कुरै नबुझिकन त्यस्तै पर्खिने के, खाना बनाउनेको बेथा तिमीलाई के थाहा? राम्रोसँग खाना बनाउन त भाँडाकुँडा पनि त गतिम्लो हुनु पर्यो नि। राइस कुकरको हालत यस्तो छ, ग्यास चुलो बिग्रेर पिल पिल मात्र बल्छ, कराएर मात्रै भो।
6: नरिसौ न त, लु बरु हिँड, कहाँबाट ल्याउने हो?
7: तिमीलाई पर्खिने बाहेक अरू केही आउँदैन क्या रे? दुलेगौडाको एसआर ब्रदर्स किचन हाउसबाट ल्याएको सामान साह्रै राम्रो खप्छ रे, हो त्यही जाने हो।
8: हजुर, हामी कहाँ सम्पूर्ण किचन सामग्री, तामाका भाँडा बर्तनहरू होलसेल मूल्यमा बिक्री गरिनुको साथै पुराना भाँडाकुँडाहरू साटफेर गरिन्छ। आमा समूह, समाज तथा होटलको लागि आवश्यक सामानहरू विशेष छुटमा उपलब्ध गराइन्छ। दुलेगौडा क्षेत्रमा होम डेलिभरीको पनि व्यवस्था छ भने डिसोम र मोबाइलको रिचार्ज कार्ड पनि पाइन्छ।
1: एसआर ब्रदर्स किचन एन्ड गिफ्ट हाउस, दुलेगौडा, मुक्तिनाथ बैंकको आडमा। प्रोप्राइटर सञ्जीव श्रेष्ठ, 98 5 60 83 507। कविता श्रेष्ठ, सम्पर्क 0 65 4 14 0 55 र 98 4 66 18 817।
9: अफिसबाट अमित सरको फोन।
10: हस् म पछि कल ब्याक गर्छु। ओहो सरी भगवान्, आज पनि ढिला भयो।
11: यो मिठो सुगन्धले मेरो मन एकदमै शान्त हुन्छ प्रभु। आफ्नो सबै अलमल भरेर प्रभुसँगको यो आत्मीय क्षणले म एकदमै आनन्दित महसुस गर्छु।
12: मंगल दीप अगरबत्ती, सूर्य नेपालद्वारा वितरित एक उत्कृष्ट उत्पादन।
1: आधिकारिक विक्रेता थापा सप्लायर्स, शुक्ला गण्डकी 7 सेरा, प्रोप्राइटर राजबहादुर थापा। मोबाइल 98 5 60 20 279।
13: ए बुढी, तिमीले भने जस्तै घर बन्यो, हेर त खुसी त छौ नि।
14: घर मात्रै बनाएर हुन्छ, त्यो भन्दा ठुलो कुरा त साथ सजा हो नि। सुन्नुहोस् त, पोखरातिर गएर राम्रा राम्रा फुलका बिरुवा र गमलाहरू ल्याउन पाए बल्ल मैले सोचे जस्तै हुन्छ।
13: तिमी पनि यसो बुझ्ने गर न, फुल, गमला, सजावटको सामग्री लिन पोखरा नै किन जानु पर्छ र? हाम्रै दुलेगौडा बजारको हेल्पोस्टोकमा खुलेको द भिलेज गार्डनमा जाउ न, तिमीले जे जे खोज्यो त्यही त्यही पाइहाल्छौ।
14: ए हो र, तल्लो घरको दिदीको घरलाई पनि चाहिएको छ भन्दै हुनुहुन्थ्यो, हामी आजै जान्छौ।
15: हजुर, घर भित्र होस् या बाहिर, गार्डन वा बारदेली, सबैतिर लगाउन मिल्ने आकर्षक बिरुवा, गमला, बगैंचामा प्रयोग हुने सामान र बिरुवाका लागि आवश्यक मल र औषधि चाहिएमा हामीलाई सम्झनुहोस्।
16: पञ्चनन्दन कृषि उद्योग प्रणालीद्वारा सञ्चालित द भिलेज गार्डन, शुक्ला गण्डकी 4 हेल्प पोस्ट लाइन, दुलेगौडा।
15: प्रोप्राइटर रबिन थापा, सम्पर्क 98 5 60 33 398 र 98 4 65 10 950।
17: 103.8 अन्तर्मनको आवाज
18: स्टुडियो टाइम अहिले साँझको 7 बज्यो
19: टाइम चेकको साथमा मनकेवा कालिका सुन चाँदी पसल दुलेगौडा हेल्प चोक आफ्नै भवनमा छापावाला सुनका आधुनिक डिजाइनका तयारी गर गहना र राशि अनुसारका पत्थर पाइन्छ। अर्डर अनुसारका गहना तयार गर्नुको साथै पुरानो गर गहना नयाँ गहनासँग साटफेर पनि गरिन्छ। प्रोपाइटर बाजुराम सुनार विनोद सुनार मोबाइल 98165-95301
20: सत्य तथ्य निष्पक्ष समाचार सुसूचित हुन पाउने तपाईको अधिकार
21: धोरबाराही हाइलाइट्सको साथमा
22: छिटो छरितो र गुणस्तरीय सेवाको एउटै नाम कृष्ण आर्ट्स एन्ड अफसेट प्रेस दुलेगौडा बीपी चोक
21: शिलालेख र छपाई सम्बन्धी सम्पूर्ण कामको लागि सम्झनुहोस् सम्पर्क 98461-49304
23: नमस्कार साँझ 7 बजेको ढोरबाराई हाइलाइट्समा समाचार कक्षबाट म सृष्टि खत्रीको स्वागत छ। तपाईँ यति बेला सुन्दै हुनुहुन्छ रेडियो ढोरबाराही 103.8 मेगाहर्ज अन्तर्मनको आवाज साथै इन्टरनेट अनलाइन मार्फत हाम्रो वेबसाइट www.radiodhorbarahi.com.np लगइन गरेर पनि विश्वभर एकैसाथ सुन्न सक्नुहुनेछ भने हाम्रो पात्रो एप मार्फत पनि हामीलाई एकैसाथ सुन्न सक्नुहुनेछ। समाचार अब विस्तारमा सुन्नुहोस् ढोरबाराई हाइलाइट शुरू गरौं आजका मुख्य खबरका शीर्षकहरूबाट भोटेकोशी बाढ़ी प्रभावितको पुनर्स्थापनामा स्रोतको कुनै कमी हुन नदिने प्रधानमन्त्रीको प्रतिबद्धता बाढ़ी प्रभावित क्षेत्रका सड़क सञ्जाल असोजभित्रै सञ्चालनमा ल्याउने मन्त्री रम्सालको भनाई कांग्रेस केन्द्रीय कार्य सम्पादन समितिको निर्णयप्रति देउवा पक्ष असहमत एमाले उपाध्यक्ष थापा र महासचिव पोखरेलका प्रतिवेदन एकीकृत गर्ने सहमति नेपाललाई दैनिक 18 घण्टा विद्युत निर्यात गर्न भारतको स्वीकृति धादिङको कृष्णभीर सड़क असोज 1 गतेदेखि दुईतर्फी खुलाउने तयारी असोज पहिलो सातादेखि पोखरा दुवै सिधा उडान स्याङ्जाको अर्जुन चौपारी गाउँपालिकामा भीरबाट लडेर गम्भीर घाइते भएकी एक महिलाको उपचारका क्रममा मृत्यु बेलायतमा विद्यालयको दिवा भोजनमा डीप फ्राइज अर्थात धेरै तेलमा तारिका खानेकुरा प्रतिबन्धित र पहिलो टी20 अन्तर्राष्ट्रिय खेलमा भारतको अफगानिस्तानमाथि सहज जित अब समाचार विस्तारमा सुन्नुहोस् प्रधानमन्त्री वालेन्द्र शाहले रसुवाको भुटेकोशी नदीमा आएको बाढ़ीपछिको पुनर्स्थापनाका लागि स्रोतको कुनै कमी हुन नदिने प्रतिबद्धता व्यक्त गर्नुभएको छ। प्रधानमन्त्री तथा मन्त्री परिषदको कार्यालयमा बाढ़ी प्रभावित क्षेत्रका जनप्रतिनिधिसँग आज भएको छलफलमा उहाँले यो प्रतिबद्धता जनाउनु भएको हो। पुनर्स्थापनाका लागि सरकारले आफूसँग भएको तथा दात्री निकायहरूले उपलब्ध गराएको स्रोत साधन अधिकतम प्रयोग गर्ने तयारी भइरहेको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ। छलफलका क्रममा प्रधानमन्त्री शाहले विपदका बेला संघ प्रदेश र पालिकाबीच प्रभावकारी समन्वय भएकोमा खुशी व्यक्त गर्नुभएको छ। विगतमा तीन तहका सरकारबीच समन्वय नहुने गरेको सुनिए पनि यसपटक सबै एकै ठाउँमा उभिएर मिलेर काम गरेको उहाँको भनाइ छ। यस्तै सरकारले प्रभावित क्षेत्रमा सड़क सञ्जाल छिटोभन्दा छिटो सञ्चालन गराउन निरन्तर काम गरिरहेको र सड़क खुडाएसँगै जनजीवन सामान्य अवस्थामा फर्कन सहज हुने विश्वास उहाँले व्यक्त गर्नुभएको छ। नदी तटीय क्षेत्रमा रहेका पुराना बस्तीहरू अत्यधिक जोखिममा रहेकाले अब त्यही ठाउँमा पुनः बस्ती बसाल्न सम्भव नभएको प्रधानमन्त्रीले स्पष्ट पार्नु भएको छ। सरकारले प्रभावित क्षेत्र नजिकैको सुरक्षित ठाउँमा वैज्ञानिक ढंगले नयाँ बस्ती बसाउने तयारी शुरू गरेको छ। नयाँ बस्ती निर्माण गर्दा प्रभावितहरूको रोजगारी शिक्षा स्वास्थ्य संस्कृति र खेतीयोग्य जमीनको संरक्षणलाई विशेष ध्यान दिने बताइएको छ। यसका लागि उपयुक्त र सुरक्षित जग्गाको पहिचान गरी संघ सरकारलाई सिफारिश गर्न प्रधानमन्त्री शाहले स्थानीय जनप्रतिनिधिलाई आग्रह गर्नुभएको छ। सरकारले भोटेको सिबाडी प्रभावित क्षेत्रका क्षतिग्रस्त सड़क सूचभित्र सञ्चालनमा ल्याउने तयारी गरेको छ। प्रधानमन्त्री बालेन्द्र शाहसँग प्रधानमन्त्री तथा मन्त्री परिषद कार्यालयमा आज बाढ़ी प्रभावित क्षेत्रका जनप्रतिनिधिसँग भएको छलफलमा पूर्वाधार विकास मन्त्री सुनिल लम्सालले विभिन्न विषयगत 8 कार्यदल निर्माण गरी सड़क र पुल निर्माणलाई गति दिएको बताउनु भएको हो। मन्त्री लम्सालले पूर्वाधार पुननिर्माणमा दोहोरोपना हुन नदिनका लागि स्थानीय जनप्रतिनिधिलाई सघाउन आग्रह गर्नुभएको छ। उहाँले बाढ़ी प्रभावित क्षेत्रमा तत्काल वैकल्पिक सड़क सञ्चालन ट्विन र झोलुङ्गे पुल डडानलाई गति दिइरहेको स्पष्ट पार्नु भएको छ। अब पक्की सड़क र पुलको निर्माणलाई छिटो सक्ने गरी काम गर्ने उहाँको भनाइ छ। यही क्रममा काठमाडौँमै रहेर आफ्नो नेतृत्वको मन्त्रालय मातहतका विभिन्न निकायका प्रमुखसँग छलफलमा जोड़िएर आफ्नो प्रभावित क्षेत्रका क्षतिग्रस्त पूर्वाधारको विवरण दिन, योजना बनाउन, निर्माणमा समन्वय अनुगमन र नियमन गर्न स्थानीय जनप्रतिनिधिसँग उहाँले आग्रह गर्नुभएको छ। नेपाली कांग्रेसका पूर्व सभापति शेरबहादुर देउवा पक्षले महाधिवेशनको तालिका स्थगित नगरी संस्थापन पक्षले गरेको निर्णयमा सहमत हुन नसक्ने जनाएको छ। देउवा समूहका शीर्ष नेताहरूको आज बिहान भएको छलफलमा संस्थापनको निर्णयप्रति सहमत हुन नसकिने निष्कर्ष निकालेको समूहका नेता एनपी साउदले जानकारी दिनुभएको छ। संस्थापन पक्षले हिजो केन्द्रीय कार्य सम्पादन समितिको बैठक बोलाएर 14 महाधिवेशनबाट निर्वाचित केन्द्रीय कार्य समितिका सबैलाई वर्तमान केन्द्रीय कार्य समितिको सदस्यका हैसियतमा महाधिवेशनमा सहभागिताका लागि विधान बमोजिम आवश्यक प्रतिबन्ध गर्ने निर्णय गरेको थियो। महामन्त्री प्रदीप पौडेलका अनुसार महाधिवेशनमा कोही नछुट्नुहोस् भनेर असहमति र चासोलाई संवाद र सहमतिबाट संशोधन गर्न निरन्तर पहल कदमीका लागि यस्तो निर्णय गरिएको हो। यसअघि पूर्व सभापति देउवा समूहले गएको साउनदेखि 29 तीन दिने राष्ट्रिय सम्मेलन आयोजन गरेको थियो। सम्मेलनपछि कांग्रेस असन्तुष्ट पक्षले छुट्टै 15 महाधिवेशन आउँदो मंगसिर 21 गतेदेखि 23 गतेसम्म काठमाडौँमा गर्ने निर्णय गरेको छ। संस्थापन पक्षले यसअघि नै पार्टीको 15 महाधिवेशन आउँदो 16 19 गतेसम्म काठमाडौँमा गर्ने निर्णय गरिसकेको छ। नेकपा एमालेको पुनर्गठन र रूपान्तरणका बारेमा उपाध्यक्ष रामबहादुर थापा र महासचिव शंकर पोखरेलले तयार गरेको प्रतिवेदनलाई एकीकृत गर्ने सहमति भएको छ। फागुन 21 गतेको प्रतिनिधि सभा सदस्य चुनावमा एमाले भोगेको पराजयको कारण र नयाँ ढंगले पार्टी पुनर्गठन गर्न थापाको संयोजकत्वमा गठन भएको कार्यदलमा प्रतिवेदन बारेमा विवाद भएको थियो। महासचिव पोखरेलले प्रदेश लगायत 13 भेलाबाट भएका सुझावलाई समेटेर अध्यक्ष केपी शर्मा ओलीले स्वैच्छिक रूपमा नेतृत्व हस्तान्तरण गर्नुपर्ने, त्यसका लागि विधान महाधिवेशन र महाधिवेशन प्रतिनिधि भेला गर्नुपर्ने निष्कर्ष सहितको प्रतिवेदन बनाउनु भएको थियो। तर त्यसको खण्डनमा उपाध्यक्ष थापाले नेतृत्व पुनर्गठनको विषय बमोजिम बेमौसमी बाजा र दक्षिणपन्थी प्रवृत्ति भएको आरोप लगाउनु भएको हो। विवाद बढ़ेपछि काभ्रेको एक होटलमा आवश्यक रूपमा चलेको कार्यदलको बैठकले दुवै प्रतिवेदनलाई एकीकृत गर्न उपाध्यक्ष रामबहादुर थापा, उपाध्यक्ष विष्णु पौडेल र महासचिव शंकर पोखरेललाई जिम्मा दिएको सचिव राजन भट्टराईले जानकारी दिनुभएको छ। भोटेकोशीको बाढ़ीका कारण कटानमा परेर क्षतिग्रस्त भएको पृथ्वी राजमार्गको कृष्णभीर खण्ड आउँदो असोज 1 गतेदेखि दुईतर्फी नै सञ्चालनमा ल्याउने तयारी भएको छ। बाढ़ी र पहिरोले सड़कको तल्लो भाग बगाएपछि नेपाल जियो टेक्निकल सोसाइटीका विज्ञहरूसँग परामर्श गरी भित्तातर्फबाट नयाँ ट्र्याक खनेर सड़क बनाइएको छ। हिजो परीक्षणका रूपमा ग्यास बुलेटहरू पार गराइए पनि सड़कमा ग्राभेल बिछ्याउने र सतहगत निकासको काम बाँकी रहेकाले असोज 1 गतेदेखि मात्र नियमित दुईतर्फ यातायात खुल्ने सड़क विभागले जनाएको छ। सड़क विभागका योजना तथा अनुगमन महाशाखाका उपमहानिर्देशक शुभराज नेउपानेले असोज 1 गतेदेखि सड़क खुलाउने तयारी भए पनि पहिरोको जोखिम कायमै रहेकाले सावधानी अपनाउन आग्रह गर्नुभएको छ। भोटेकोशी र आसपासका क्षेत्रमा आएको विनाशकारी बाढ़ीका कारण कृषि तथा पशुधन क्षेत्रमा ठूलो क्षति भएको छ। राष्ट्रिय योजना आयोग र राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले तयार पारेको प्रारम्भिक मूल्यांकन प्रतिवेदन अनुसार बाढ़ीले विशेष गरी धान, तरकारी र पशुपंक्षी क्षेत्रमा व्यापक नोक्सानी पुर्याएको छ। प्राप्त विवरण अनुसार प्रभावित क्षेत्रका विभिन्न पालिकामा 1669 हेक्टर क्षेत्रफलको धान खेती नष्ट हुँदा 5843 टन धान उत्पादनमा क्षति पुगेको छ। 137 हेक्टर क्षेत्रफलको तरकारी खेती प्रभावित भई झण्डै 1843 टन तरकारी नष्ट भएको छ। भौगोलिक रूपमा नुवाकोटको विदुर, लिखु, बेलकोट, गढ़ी तथा धादिङ, गोर्खा र रसुवाका पालिकाहरू बढ़ीबाट बढ़ी धेरै प्रभावित भएका छन्। नुवाकोटको विदुरमा मात्रै 700 हेक्टर धान खेती र 99 हेक्टर तरकारी खेतीमा क्षति पुगेको छ। यस्तै पशुधनतर्फ मात्र 1,11,39,00,000 रूपियाँ बराबरको क्षति अनुमान छ। बाढ़ीबाट 2,52,000 भन्दा धेरै पशु पक्षी प्रभावित भएका छन्। भारतले नेपाललाई दैनिक 18 घण्टासम्म विद्युत निर्यात गर्न स्वीकृति दिएको छ। भारतको विद्युत मन्त्रालयले नेपाल विद्युत प्राधिकरणलाई आगामी 13 सेप्टेम्बरदेखि 31 डिसेम्बर 2026सम्म विद्युत निर्यात गर्न स्वीकृति दिएको हो। भारतीय प्रेस सूचना ब्यूरो पीआईवीका अनुसार नेपाललाई मध्यरात 12 बजेदेखि साँझ 6 बजेसम्म गरी दैनिक 18 घण्टा विद्युत उपलब्ध गराइनेछ। यस अनुसार मुजफ्फरपुर ढल्केवर 400 केभी डबल सर्किट प्रसारण लाइन मार्फत अधिकतम 600 मेगावाटसम्म विद्युत निर्यात गरिनेछ। त्यस्तै टनकपुर महेन्द्रनगर 132 केभी सिंगल सर्किट लाइन मार्फत थप 54 मेगावाटसम्म विद्युत निर्यात गर्न भारतले अनुमति दिएको छ। सन् 2027 जनवरीदेखि नेपाललाई निर्यात गरिने विद्युतको परिमाणबारे भने डिसेम्बर 26मा पुनरावलोकन गरिने भारतको विद्युत मन्त्रालयले जनाएको छ। हालै नेपालमा आएको बाढ़ीले जलविद्युत आयोजनाका पूर्वाधारमा ठूलो क्षति पुर्याएपछि देशको आन्तरिक विद्युत उत्पादन क्षमता घटेको छ। त्यसबाट सिर्जित थप विद्युत आवश्यकतालाई सम्बोधन गर्न भारतले निर्यातको स्वीकृति दिएको हो। सैन्य शैलीकै पोशाक लगाएर सार्वजनिक स्थानमा निस्किएपछि विवादमा परेको ग्रीन आर्मी विरूद्धको रिटमा सर्वोच्च अदालतले लिखित जवाफ माग गरेको छ। उक्त संगठनको संरचना पोशाक दर्जा तथा चिन्ह प्रयोगको विषयमा दायर रिटमा सोमबार आज सर्वोच्च अदालतले विपक्षीका नाममा लिखित जवाफ माग गरेको हो। न्यायाधीश नित्यानन्द पाण्डेको एकल इजालसले प्रधानमन्त्री तथा मन्त्री परिषदको कार्यालय सहितका विपक्षीलाई 15 दिनभित्र लिखित जवाफ पेश गर्न आदेश दिएको हो। अधिवक्ता साम्ब राज अर्याल समेतले दायर गरेको उत्प्रेरणयुक्त परामर्शको रिटमा सर्वोच्चले आदेश दिएको हो। विपक्षी नम्बर 1-7, 9, र 10 हकमा महान्यायाधिवक्ताको कार्यालय मार्फत तथा विपक्षी नम्बर 8-11 हकमा आफै वा कानून बमोजिमको प्रतिनिधि मार्फत लिखित जवाफ पेश गर्न भनिएको छ। अब बैंक तथा वित्तीय संस्थाका एटीएमबाट 100 रूपियाँ दरका नोट पनि पाइने भएको छ। नेपाल राष्ट्र बैंकले सर्वसाधारणको सहजता तथा नजिकिँदै गरेको चाडबाडमा बैंकहरूमा हुने भीड़भाड़ कम गर्न एटीएम मेसिनबाट 100 रूपियाँका नोट पनि वितरण गर्ने व्यवस्था मिलाउन बैंक तथा वित्तीय संस्थाहरूलाई निर्देशन दिएको छ। राष्ट्र बैंकको मुद्रा व्यवस्थापन विभागले नेपाल बैंकर्स संघलाई पत्र लेख्दै यस्तो व्यवस्था मिलाउन भनेको हो। हाल बैंक तथा वित्तीय संस्थाहरूले एटीएम मेसिनबाट 1,500 रूपियाँका दरका नोटहरू मात्र दिँदै आएका छन्, जसका कारण साना दरका नोट झिक्न ग्राहकहरू बैंकको काउन्टरमै पुग्ने बाध्यता रहेको छ। विशेष गरी दशैंका बेला साना दरका नोट सटही गर्न बैंकहरूमा सर्वसाधारणको ठूलो भीड़ लाग्ने गर्दछ। केही बैंकहरूसँगै प्राविधिक तयारीबारे बुझ्दा एटीएमबाट 100 रूपियाँका नोट वितरण गर्न सम्भव देखिएको राष्ट्र बैंकले जनाएको छ। दुबईदेखि पोखराका लागि उडेको फ्लाई दुबईको जहाज आगामी असोज 7 सेप्टेम्बर 23 साँझ 6:15 बजे पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गर्ने कार्यतालिका सार्वजनिक भएको छ। त्यस उपलक्ष्यमा नेपालको पर्यटकीय नगरी पोखरा विमानस्थलमा पानीको फोहोर स्थित फ्लाई दुबईको जहाज र यात्रुलाई स्वागत गरिनेछ। त्यहाँबाट आएका यात्रुको अवतरणपछि उक्त विमान पोखराबाट यात्रु लिएर साँझ 7:15 बजे दुबईका लागि उड्नेछ। फ्लाई दुबईको एयरबस 319-320 दुवै उडान गर्ने विमानस्थलका सूचना अधिकारी विनोद सिंह रावतले बताउनु भएको छ। एयरबस 319 140-150 र एयरबस 320 160-180 यात्रु क्षमता रहेको उहाँको भनाइ छ। उहाँले फ्लाई दुबईको हरेक दिन साँझ 6:15 बजे पोखरा अवतरण र 7:15 बजे पोखरादेखि दुबईका लागि प्रस्थानको तालिका रहेको जानकारी दिनुभएको हो। पहिलो दिन निर्धारित समयभन्दा केही समय अघि जहाज अवतरण हुन सक्ने सूचना अधिकारी रावतले बताउनुभयो। दुवै पोखरा नियमित उडानका लागि तालिका सार्वजनिक भएदेखि नै विमानस्थलले आवश्यक तयारी अघि बढ़ाएको छ। गण्डकी प्रदेशका स्थानीय तहले निर्माण गरेका कानूनको गुणस्तर संवैधानिक अनुकूलता र कार्यान्वयनको अवस्था फितलो देखिएको छ। प्रदेश तथा स्थानीय शासन सबलीकरण कार्यक्रम पीएलजीएसपीको प्रादेशिक कार्यक्रम कार्यान्वयन इकाइ पोखराले गराएको अध्ययनले यस्तो अवस्था देखिएको हो। स्थानीय तहमा निर्मित कानूनमा गुणस्तर एकरूपता तथा लैंगिक समानता र समाजीकरण समावेशीकरण जेसी सम्बन्धी दृष्टिकोण कमजोर रहेको अध्ययनले औलाएको छ। अध्ययनले पाँचवटा स्थानीय तहका 40 कानूनी दस्तावेजको समीक्षा गरे तपाई यति बेला साँझ 7 ढोरबालाई हाइलाइट सुनिरहनु भएको छ। खबरको सिलसिला अझै जारी छ, सुन्दै गर्नुहोला।
0: नेवार समुदायको चर्चित सांस्कृतिक नृत्य लाखेनाचको जिल्ला स्तरीय प्रतियोगिता यही असोज 4 गते आइतबार खैरनीटारमा आयोजना गरिएको हुँदा सहभागिताका लागि सम्पूर्ण लाखे समूहहरूलाई हार्दिक निमन्त्रणा गर्दछौ।
2: प्रथम पुरस्कार नगद रु 30,000 साथमा प्रमाण पत्र।
0: द्वितीय पुरस्कार नगद रु 20,000 साथमा प्रमाण पत्र।
2: तृतीय पुरस्कार नगद रु 10,000 साथमा प्रमाण पत्र।
0: साथमा सहभागी सम्पूर्ण समूह 5,000 प्रदान गरिनेछ।
2: विस्तृत जानकारीका लागि सम्पर्क
3: 9841104332 र 9841113939।
0: आयोजक श्री कृष्ण सृजनशील नेवा क्लब खैरनी चार।
5: सुन शुद्धताको प्रतीक, तपाईको मेहनतको कमाई सही ठाउँमा लगानी होस् भन्ने हामी चाहन्छौ।
24: विगत 15 उत्कृष्ट डिजाइन र सुनको शुद्धतामा ग्राहकको मन जित्न सफल
5: ओम प्रोसर आभूषण सुनचाँदी पसल दुलेगौडा भित्री बजार।
25: आकर्षक तथा आधुनिक डिजाइनको गर गहना, विवाहका सेटकै गहना खरिद बिक्री तथा साटफेर गर्नु परेमा हामीलाई सम्झनुहोस्। वर्षौंदेखि विश्वास दिएको ओम प्रोसर आभूषण सुनचाँदी पसल शुक्ला गण्डकी 4 दुलेगौडा भित्री बजार प्रोपाइटर भोज बहादुर सुनार।
3: मोबाइल 9008535537 र 9008615899।
26: पद्मश्री हस्पिटल एन्ड अलाइड साइन्सेस न्युरोद पोखरामा अब सबै प्रकारको उपचार सेवा सम्भव छ।
3: बाल रोग विशेषज्ञ डाक्टर विनोद तुनाचन, प्राध्यापक डाक्टर वन्दना श्रेष्ठ,
26: प्रसूति तथा स्त्री रोग विशेषज्ञ प्राध्यापक डाक्टर डेला सिंह जोशी, डाक्टर चुम्मया पुन,
3: फिजिसियन तथा पेट कलेज रोग विशेषज्ञ डाक्टर विकास अधिकारी, डाक्टर शंकर बराल,
26: हाड जोड्ने तथा नसा रोग विशेषज्ञ डाक्टर यज्ञमान साक्य, उप प्राध्यापक डाक्टर प्रवीण थापा र हाड जोड्ने नसा रोग विशेषज्ञ तथा आर्थोस्कोपी सर्जन उप प्राध्यापक डाक्टर सुभाष गुरुङ,
3: मोटर रोग विशेषज्ञ डाक्टर तेज बहादुर गुरुङ, क्यान्सर रोग विशेषज्ञ डाक्टर ऋषि शेरचन,
26: युरोलोजिस्ट तथा मृगौला प्रत्यारोपण सर्जन सह प्राध्यापक डाक्टर प्रकाश छेत्री, डाक्टर जुजुराज श्रेष्ठ,
3: नाक कान घाँटी तथा थाइरोइड सर्जन सह प्राध्यापक डाक्टर विकास गुरुङ, छाला विज्ञान भेनेरोलोजी र कुष्ठरोग विशेषज्ञ डाक्टर अस्मिता वाग्ले,
26: रेडियोलोजिस्ट प्राध्यापक डाक्टर मनिष किरण श्रेष्ठ, डाक्टर सुमिरन श्रेष्ठ,
3: एन्थेरियोलोजिस्ट डाक्टर भूपेन्द्र कुमार तुलाचन, प्लास्टिक एन्ड कस्मेटिक सर्जन उप प्राध्यापक डाक्टर पियुष गिरी,
26: एनेस्थेसियोलोजिस्ट उप प्राध्यापक डाक्टर साल गुरुङ, डाक्टर सुस्मिता गुरुङ,
3: जनरल सर्जन प्राध्यापक डाक्टर नरेन्द्र विक्रम गुरुङ, सह प्राध्यापक डाक्टर देवेन्द्र श्रेष्ठ,
26: फिजिसियन डाक्टर अनमोल पौडेल र मनोचिकित्सक डाक्टर मानकाजी थापा मगर।
27: वार्ड आईसीयू एनआईसीयू जनरल एन्ड ल्याप्रोस्कोपी सर्जरी सेवा पोस्ट अप सेवा फिजियोथेरापी इन्डोस्कोपी क्लोनोस्कोपी इको टीएमटी हल्चर पीएफटी युरोफ्लोमेट्री डायलिसिस सेवा र 24 इमर्जेन्सी सेवा साथै अन्य विशेषज्ञ डाक्टरहरूद्वारा सेवा प्रदान गरिएको जानकारी गराउँदछौ।
28: 24 प्याथोलोजी सेवा उपलब्ध छ। विस्तृत जानकारीको लागि पद्मश्री हस्पिटल एन्ड एलाइड साइन्सेस प्राली पोखरा 9 न्युरो फोन 061-590-162-590-163।
1: होइन, कता हिँड्नुभयो काका यति साह्रो हतार हिँड्दै?
4: कता हिँड्नु नि, मिल्को जाली र फिता खाँचै भएर बजारतिर हिँडेको कान्छा। फेरि हात्ती ट्र्याक्टर र सामानहरू पनि चाहिएको थियो।
1: मलाई पनि काठ काट्ने मेसिन चाहिनुका साथै मर्मत पनि गर्नु थियो।
4: त्यसो भए कहाँ जाने त कान्छा?
1: त्यही दुलेगौडामा खुलेको छ नि रिमाल मेसिनरी, म त त्यही जाने हो काका। त्यहाँ गएपछि त सबै सामानहरू पनि पाइन्छ, सस्तो पनि राम्रो पनि।
4: मैले त मन मात्रै विचारेको नि कान्छा, त्यही भएर त म त्यही पसलतिर हिँडेको।
6: हजुर, हामी कहाँ कुटानी पिसानी मिल, हाते ट्र्याक्टर, पावर टुल्स, काठ काट्ने मेसिन, ड्रिल मेसिन, वेल्डिङ मेसिन, मार्बल कटर, ब्रस कटर, चाप कटर, मोटरहरू, बेरिङ, बेल्ट, क्यापसिटर, मिलका जालीहरू, नट बोल्टहरू, मोबिल, गेयरवेल, टुटी मोबिल, इन्जिन ओइल तथा सम्पूर्ण मेसिनका पार्ट पूर्जाहरू पाइनुका साथै अनुभवी मेकानिकद्वारा मर्मत पनि गरिन्छ।
4: हामी कहाँ अर्डर अनुसार ठुला ठुला मेसिनहरू पनि उपलब्ध रहेका छन्। सम्पर्क रिमाल मेसिनरी, शुक्ला गण्डकी 4 दुलेगौंडा आफ्नै निवासमा।
7: प्रोप्राइटर दिल्ली राम रिमाल र दिलीप रिमाल। फोन नम्बर 9855 11445 र 9855 20 445।
23: विश्रामपछि पुनः स्वागत छ ढोरबलाई हाइलाइट्समा। अब बाँकी समाचारहरू। मुस्ताङ स्थित नेपाल चीन उत्तरी सीमा कोरडा नाकामा सवारी साधन सञ्चालन र व्यवस्थापनको विषयलाई लिएर गाड़ी व्यवसायी तथा चालकहरूले गम्भीर आपत्ति जनाएका छन्। सीमापारी सामान लिएर जाने नेपाली गाड़ीहरू व्यवसायी वा आफ्नै चालकले चलाउन नपाई अन्य व्यक्ति मार्फत पठाउँदा दैनिक जसो गाड़ीमा क्षति पुग्ने गरेको भन्दै सरकारवालाहरू आक्रोशित बनेका हुन्। ट्रक चालक राजु श्रेष्ठको अनुसार नाकाको अस्तव्यस्तता र प्रशासनको मौनता बारे चालकहरूले आवाज उठाएका हुन्। उनीहरूले कोरोडा नाकामा आफ्नै गाड़ी लैजान नदिँदा सवारी साधनहरू ठोकिएर र बिग्रिएर आउने क्रम बढ़ेको भन्दै दुखी सुपोखेका छन्। हिमाली जिल्ला मुस्ताङको सदरमुकाम जोमसोममा भोलिदेखि हुने दुई दिने घर पझुङ जलवायु परिवर्तन सम्मेलनको तयारी अन्तिम चरणमा पुगेको छ। सम्मेलनमा सहभागिताका लागि आयोजक घर पझुङ गाउँपालिकाले सघि सबै पालिकालाई पत्रचार गरेको थियो। सम्मेलनमा 420 भन्दा धेरै पालिकाले सहभागिता जनाउने गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत भीम कुमार बस्नेतले जानकारी दिनुभयो। सम्मेलनमा 36 जिल्ला समन्वय समितिका तर्फबाट पनि सहभागिता हुनेछ। जलवायु परिवर्तनले हिमाल पहाड़ र तराईका पालिकामा पुर्याएको असर र अनुकूलन लगायतका विषयमा साझा धारणा तयार गरी राष्ट्रिय तथा अन्तर्राष्ट्रिय समुदायको ध्यान आकर्षण गर्न मुस्ताङमा पहिलो पटक ऐतिहासिक रूपमा घर पजुङ जलवायु परिवर्तन सम्मेलनको तयारी गरिएको आयोजकले जनाएको छ। तमु गुरूङ संचारकर्मी संघ नेपाल कास्कीले सञ्चालन गरेको तमु पत्रकारिता पुरस्कार 2083 शान्ति गुरूङ र मिलन तमु पत्रकारिता पुरस्कार 2083 पञ्चसुब्बा गुरूङ बिल सम्मानित हुनुभएको छ। तमु संचारकर्मी संघ कास्कीको 7 साधारण सभा तथा 4 अधिवेशनको अवसरमा उहाँहरूलाई सम्मान गरिएको हो। तमु गुरूङ संचारकर्मी संघ नेपालका अध्यक्ष चित्रबहादुर गुरूङ लाला, पुरस्कार प्रतिभा चरण समितिका अध्यक्ष हुमबहादुर गुरूङ र पुरस्कारदाताहरूले नगद सहित सम्मान पत्रले सम्मान गरेका हुन्। समाजसेवी मीना गुरूङद्वारा स्थापित तमु पत्रकारिता पुरस्कार 2083 अग्रज पत्रकार शान्ति गुरूङलाई नगद 20,000 रूपियाँ कर्मु पछ्यौरा र सम्मान पत्रले सम्मान गरिएको हो। पोखराको नयाँ बजारमा अव्यवस्थित उन्नति बचत तथा ऋण सहकारी 18 वार्षिक साधारण सभा तथा 6 अधिवेशन सम्पन्न भएको छ। अधिवेशनले लेखनाथ हरियालको नेतृत्वमा नयाँ संचालक समिति सर्वसम्मत निर्वाचित गरेको छ। अधिवेशनले उपाध्यक्षमा रेवती मणि भण्डारी, सचिवमा राजेश शर्मा र कोषाध्यक्षमा अमृत श्रेष्ठलाई निर्वाचित गरेको छ। संचालक समिति सदस्यमा टीका थापा, चलु कुमारी श्रेष्ठ र कविता थपलिया रहेका छन्। अनिल लिगलको संयोजकत्वमा कृष्ण प्रसाद भण्डारी र शिव अधिकारी सदस्य रहेको लेखा समिति पनि सर्वसम्मत बनेको छ। वरिष्ठ सल्लाहकार पदमबन्धु पोखरेलको संयोजकत्वमा गठित निर्वाचन समितिमा वरिष्ठ अधिवक्ता सुखदेव गौतम र पूर्व उपाध्यक्ष राजेन्द्र लम्साल सदस्य रहनु भएको थियो। मगर भाषाका आदिकवि सुबेदार खेप बहादुर सारूमगरको 83 जन्म जयन्ती तथा पुरस्कार अर्पण कार्यक्रम पोखरामा सम्पन्न भएको छ। नेपाल मगर लेखक संघ गण्डकी प्रदेशका आयोजनामा भएको कार्यक्रममा मगर भाषा साहित्यमा योगदान पुर्याए बापत वैरागी नाता मगरलाई आदिकवीर रेख बहादुर सारू मगर साहित्य पुरस्कार 2082 र रुद्र सन्देश थापा मगरलाई 2083 प्रदान गरिएको हो। दुवैलाई जनहिरू 10,000 सहित सम्मान गरिएको थियो। कार्यक्रमका प्रमुख अतिथि गण्डकी प्राज्ञा प्रतिष्ठानका कुलपति प्रा डाक्टर कुसुमाकर नेउपानेले मगर भाषा साहित्य संरक्षणमा आदिकवि सारू मगरको योगदान महत्वपूर्ण रहेको बताउनु भएको छ। कार्यक्रम संघका गण्डकी प्रदेश अध्यक्ष खड्क पामी आले मगरको अध्यक्षतामा सम्पन्न भएको थियो। स्याङ्जाको अर्जुन चौपारी गाउँपालिकामा भीरबाट लडेर गम्भीर घाइते भएकी एक महिलाको उपचारका क्रममा मृत्यु भएको छ। अध्यक्ष अर्जुन चौपारी गाउँपालिका नम्बर 4 सुनारटोल बस्ने 35 वर्षकी सबिना सुनारको भीरबाट खसेर मृत्यु भएको हो। सोमबार बिहान 10 बजेतिर मेलपानी भीरमा घाँस काट्ने क्रममा उहाँ अचानक चिप्लिनु भएको थियो। घाँस काट्ने क्रममा सन्तुलन गुमाउँदा उहाँ भीरबाट अन्दाजी 400 मिटर तल खसेर गम्भीर घाइते हुनु भएको थियो। घटनाको खबर पाए लगत्तै प्रहरी चौकी रापाकोट स्याङ्जाबाट प्रहरी टोली उद्धारका लागि घटनास्थल पुगेको थियो। प्रहरी र स्थानीयको सहयोगमा घाइते सुनारलाई तत्काल उपचारका लागि प्रदेश अस्पताल पुतरी बजार स्याङ्जा लगिएको थियो। अस्पताल पुर्याएकी घाइते सुनारलाई चिकित्सकले बिहान 11:50 बजे मृत घोषणा गरेका थिए। प्रहरीले घटनाको कारणबारे व्यवस्थित अध्ययन तथा अनुसन्धान कार्य अघि बढ़ाएको जनाएको छ। तनहुको भीमात नगरपालिका स्थित भीमात बजारमा राष्ट्रिय परिचय पत्र वितरण दर्ता स्टेशन सञ्चालनका लागि आवश्यक सामग्री जडानको काम सोमबार आजदेखि शुरू भएको छ। स्टेशन सञ्चालनमा आएपछि जिल्लाको पश्चिमी तथा दक्षिणी फेकका नागरिकलाई राष्ट्रिय परिचय पत्र बनाउन सदरमुकाम दमौली आउनुपर्ने बाध्यता नहुने भएको छ। जिल्ला प्रशासन कार्यालय तनहुले भीमात बजारबाट 2 विवरण दर्ता स्टेशन स्थापना गर्न लागेको हो। स्टेशन सञ्चालनका लागि आवश्यक उपकरण तथा सामग्री जडानको काम शुरू भएसँगै सेवा सञ्चालन को तयारी अन्तिम चरणमा पुगेको छ। प्रमुख जिल्ला अधिकारी शिवलाल तिवारीका अनुसार विवादमा स्टेशन सञ्चालन भएपछि विवाद नगरपालिका घेरिङ गाउँपालिका रिसिङ गाउँपालिका शुक्ला गण्डकी नगरपालिका म्याग्दे गाउँपालिका नगरपालिकाले स्थानीय स्तरबाटै राष्ट्रिय परिचय पत्र सम्बन्धी सेवा लिन सक्नेछन्। अब अन्तर्राष्ट्रिय समाचार। बेलायतमा विद्यालयको दिवा भोजनमा डिप फ्राइड अर्थात धेरै तेलमा खानेकुराहरू धेरै तेलमा तारेका खानेकुरामाथि प्रतिबन्ध लगाइने भएको छ। यो एक दशक भन्दा धेरै समय यता विद्यालयको खाना सम्बन्धी व्यवस्थामा गरिएको सबैभन्दा ठूलो परिवर्तन हो। नयाँ मापदण्ड अन्तर्गत ताजा फलफूल तथा तरकारी प्रतिवेदन गरिने बीबीसीले जनाएको छ। अब विद्यालयको खानामा फाइबर र पूर्ण अन्नको मात्रा बढ़ाइनेछ भने ब्रेकफास्ट क्लबहरूले पहिलोपटक पोषण सम्बन्धी नियमहरू पालना गर्नुपर्नेछ। साथै विद्यालयको अनुगमन पनि गरिने खबरमा उल्लेख छ। एसोसिएशन अफ स्कूल एण्ड कलेज लिडर्स एसएससीएल ले यी परिवर्तनको स्वागत गर्दै नयाँ नियमहरू प्रधानाध्यापकलाई हप्काउने वा दबाव दिने अर्को अस्त्र नबन्ने आशा व्यक्त गरेको छ। सरकारले जनाए अनुसार यी परिवर्तनहरू सन् 2027 लागू हुनेछन् र तिनका लागि विद्यालयमा उपलब्ध अहिलेको रकमबाट खर्च बेहोरिनेछ। शिक्षा विभागले सुधारहरूले बालबालिकामा देखिने मोटोपनाको समस्या समाधान गर्न पोषणमा सुधार ल्याउन तथा बालबालिकाको एकाग्रता सिकाई र समग्र हितमा टेवा पुर्याउने मदत गर्ने अपेक्षा व्यक्त गरेको छ। अन्तिममा खेल समाचार। भारतले अफगानिस्तानलाई पहिलो टी20 अन्तर्राष्ट्रिय खेलमा 7 विकेटले पराजित गरेको छ। नयाँ दिल्लीको अरूण जेटली रंगशालामा भएको खेलमा अफगानिस्तानले दिएको 157 रनको लक्ष्य भारतले 13 ओभर 4 बलमा 3 विकेट गुमाएर पूरा गरेको हो। भारतको जितमा अभिषेक शर्माले उत्कृष्ट ब्याटिङ गर्दै 32 बलमा 82 रन बनाउनु भएको छ। उहाँले 7 चौका र 6 चक्का प्रहार गर्नुभएको थियो। त्यस्तै इर्शान किसानले 32 बलमा 42 रन बनाउनु भएको थियो। यसअघि टस जितेर पहिलो ब्याटिङ गरेको अफगानिस्तानले निर्धारित 20 ओभरमा 8 विकेट गुमाएर 156 रन बनाउनु भएको थियो। अफगानिस्तानका अजमतुल्लाह ओमर जाईले 64 रन र मोहम्मद नाभीले 33 रन जोड्नु भएको थियो। भारतका अर्षदीप सिंहले 3 विकेट लिनु भएको थियो। अफगानिस्तानका नाभीले भारतका 2 विकेट लिनु भएको थियो। अभिषेक शर्माको आक्रमक ब्याटिङसँगै भारतले लक्ष्य सहज रूपमा पूरा गर्दै 3 खेलको श्रृंखलामा अग्रता लिएको छ। 3 खेलको टी20 श्रृंखला अन्तर्गत दोस्रो खेल मंगलबार र तेस्रो अन्तिम खेल बिहिबार हुने भएको छ। यिनै खबरहरूसँगै हामी ढोरबराई हाइलाइट्सको अन्त्यमा रहेका छौं। विदा हुनु पूर्व आजका मुख्य खबरका शीर्षकहरू पुनः एकपटक सुन्नुहोस्। भोटेकोशी बाढ़ी प्रभावित को पुनर्स्थापना में स्रोत को कुनै कमी हुन नदिने प्रधानमंत्री को प्रतिबद्धता बाढ़ी प्रभावित क्षेत्र का सड़क सञ्जाल असोज भित्रै संचालन में ल्याउने मंत्री लम्साल को भनाई। कांग्रेस केन्द्रीय कार्य सम्पादन समितिको निर्णयप्रति देउवा पक्षीय असहमत एमाले उपाध्यक्ष थापा र महासचिव पोखरेलका प्रतिवेदन एकीकृत गर्ने सहमति। नेपाललाई दैनिक 18 घण्टा विद्युत निर्यात गर्न भारतको स्वीकृति धादिङको कृष्णवीर सड़क असोज 1 गतेदेखि दुईतर्फी खुला हुने तयारी। असोज पहिलो सातादेखि पोखरा दुवै सीधा उडान स्याङ्जाको अर्जुन चौपारी गाउँपालिकामा भिडबाट लडेर गम्भीर घाइते भएकी एक महिलाको उपचारका क्रममा मृत्यु। बेलायतमा विद्यालयको दिवा भोजनमा डिप फ्राइड अर्थात धेरै तेलमा तारेका खानेकुरा प्रतिबन्धित र पहिलो टी20 अन्तर्राष्ट्रिय खेलमा भारतको अफगानिस्तानमाथि सहज जीत। अवस्था नै खबरहरूसँगै साँझ 7 बजेको ढोरबाराई हाइलाइट्स अहिलेको लागि सकिएको छ। राति 10 बजे थप समाचारको साथमा हाम्रो भेट हुने नै छ। तबसम्मको लागि समाचार कक्षबाट म सृष्टि विदा हुने आज्ञा चाहन्छु। नमस्कार।
8: तपाईको वरिपरि गाउँ टोलका कुनै पनि घटना गतिविधि वा कार्यक्रम बारे हामीलाई जानकारी दिनुहोस्। हामी समाचारको रूपमा प्रसारण गर्नेछौ। खबर टिपाउन हामीलाई इमेल वा फोन गर्नुहोस्। हाम्रो टेलिफोन नम्बर 0654141100 वा dhurbarahi@gmail.com इमेल गर्नुहोस्।
9: तपाईं सुन्दै हुनुहुन्छ रेडियो ढोरबाराही 103.8 MHz।
10: तपाईं घर बनाउँदै हुनुहुन्छ, अब एक पटक सोच्नुहोस्। प्लास्टर गरी रंग लगाउँदा आउने खर्च भन्दा कम खर्चमा, त्यो पनि बिना झन्झट, विभिन्न डिजाइनको ढुङ्गा छानेर लाउनुहोस्।
11: हजुर, टेबल, भर्याङ, स्लोप, ढलान, आँगन, घरको भित्तामा लगाउने विभिन्न डिजाइन र कलरका अर्थिङ, माकुरे तथा रोटा पोल्ने ढुङ्गा र कटफिस ढुङ्गाहरू फिक्स प्राइसमा पाइन्छ।
10: सुलभ मूल्य, वर्षौं वर्ष टिकाउ, 2 दशकदेखि तपाईँको विश्वासलाई कायम राख्दै निरन्तर सेवामा समर्पित छौ। तपाईँको विश्वास नै हाम्रो सन्तुष्टि।
12: संसार ढुङ्गा कटिङ उद्योग, शुक्लागन्जकी 2 काछेपानी तनहु, प्रोप्राइटर रमेश भुजेल, फोन 98562-32475 र 98011-32475।
13: हाम्रो कार्यक्रम अरूको भन्दा राम्रो र विशेष हुनुपर्छ है।
14: सुन्नुहोस् न, ब्यानर बोर्ड र अफसेटको काम त सबै सिग्देल अफसेट प्रेसबाट नै गर्न पर्छ कि क्या हो? राम्रो मात्र होइन, उत्कृष्ट बन्छ कार्यक्रम।
13: ओके, लेट्स डन।
14: हजुर, सिग्देल अफसेट प्रेस, सुक्ला गण्डकी 4 दुलेगौडा, गणपति लघुवित्त रहेको भवनमा।
13: यहाँ फ्लेक्स प्रिन्ट, ब्यानर, होर्डिङ बोर्ड बनाइनुका साथै मायाको चिनो, कप, मेडल र प्रमाण पत्र बनाइन्छ। पत्र पत्रिका, पुस्तक, कार्यालयका कागज पत्रहरू, छाप, भिजिटिङ कार्ड, परिचय पत्र, रजिस्टर, ब्याच, स्टिकर, बिल भरपाई, पासबुक, ब्रोसर, तमसुक र विवाहका कार्ड तथा निमन्त्रणा कार्ड वा शिलालेख बनाउनु परेमा हामीलाई सम्झनुहोस्।
14: प्रोप्राइटर गोविन्द सिग्देल, फोन 98560-28543 र 98417-00787।
9: तपाईँ सुन्दै हुनुहुन्छ रेडियो ढोरबाराही 103.8 MHz।

0: होइन रमिला, जति बेला पनि तल्लो घर जान्छौ, होइन किले मोहनी लगाएर हो?
1: साँच्ची के मोहनी नै लगाए कि बुढा? मेरो तन मन त्यतै मात्र छ। हजुर पनि सिटीको घरको झ्याल, ढोका, खापा, त्रिकोष, चौकोस अनि किचनको डेकोरेसन, दराज, पलङ, लोबे, टेबल, सोफा सेट एकपटक हेर्न जानु त। जे हेरे त्यही मोहनी लाउने खालको छ।
0: कहाँ बनाए छन्द्र हो? हेर्दा राम्रो भए पनि मजबुत त छैन होला।
1: हुन्छ नि खुब। पौवा डाँडामा रहेको सुदीक्षा फर्निचर उद्योगमा बनाएका अरे, न पसाङ्गिएको छ न त धुला नै लागेको छ, वर्षौं भयो अरे बनाएको पनि।
2: हजुर, आकर्षक र मजबुत फर्निचरका सामानको लागि हामीलाई सम्झनुहोस्। तराईबाट ल्याइएको र स्थानीय सालको काठबाट अर्डर अनुसारका सम्पूर्ण सामान तयार गरिन्छ। साथै ढुङ्गा, गिटी, बालुवा सहित ढुवानीको लागि ट्याक्टर चाहिएमा पनि उपलब्ध गराइन्छ। सम्पर्क सुदीक्षा फर्निचर उद्योग, दुलेगौडा पौवा डाँडा, पञ्चमुनि स्कुल माथिपट्टि, प्रोप्राइटर हरिबहादुर विश्वकर्मा। मोबाइल 9811435622।
3: दाई, पहिला यो मोबाइल हेरिदिनुहोस् न, के भयो? भयो, फोटो भिडियो नम्बर सबै यसमै थियो, एक्कासी बिग्रियो।
4: खै दिनुहोस् त। ए, चिन्ता नगर्नुहोस्, तपाईँ द एप्पल सब नोकिया सर्भिस सेन्टरमा हुनुहुन्छ।
3: अनि बन्छ त दाई?
4: यहाँ सबै प्रकारका मोबाइल फोनहरू मर्मत गरिन्छ।
5: अनि सुन्नुहोस् त, द एप्पल सप नोकिया सर्भिस सेन्टर, दुलेगौडा बस बिसौनीको ठिक पारिपट्टि,
6: सबै ब्रान्डका मोबाइल बिक्री, साटफेर र एसोसरी सामानहरू उपलब्ध छन्।
5: नोट, नयाँ आइफोन खरिद गर्नु परेमा वा सेकेन्ड ह्यान्ड बिक्री गर्नु परेमा समेत हामीलाई सम्झनुहोस्।
6: प्रोप्राइटर राजन पौडेल, मोबाइल 9856062029।
3: एपी स्टोर दुलेगौडा सिर्जना टोल बन्केवा चोकदेखि भित्रपट्टि कवासे जाने बाटोमा आफ्नै भवनमा खुलेको छ नि।
7: यहाँ दैनिक उपभोग्य सामग्रीहरू एउटै छानामुनि पाइनुका साथै सुपथ मूल्यमा खुद्रा तथा थोक बिक्री गरिन्छ।
3: साथै उपभोक्ताको हितलाई मध्यनजर गर्दै होम डेलिभरीको पनि सुविधा दिइन्छ। चाडपर्वको अवसरमा विशेष छुटको व्यवस्था पनि गरिएको छ।
7: प्रोप्राइटर गजेन्द्र पौडेल, पवन पौडेल र प्रतिभा पौडेल।
3: फोन नम्बर 0564143121,
7: मोबाइल 9805678634 र 9701105090।
8: काइली दिदी, आलु लगाउने बेला भयो, मल पाउनु भयो त?
1: ए, दाई पनि घरै हुनुहुँदो रहेछ त। खै ल्याउन त कहाँबाट ल्याएको निकान्छी, हाम्रो त बुढाले ल्याएका हुन्, मल पनि साह्रै राम्रो रहेछ।
9: सुन त माइली, गणपतिको सफल एकले टोलमा रहेको कुखुराको फार्ममा त एकदमै राम्रो ओतमा राखेर रा बनाएको मल पाइदो रहेछ, छिटो जाऊ त, अन्त भन्दा सस्तोमा पाइएछ है, मैले त त्यहीँबाट ल्याएको।
8: ए हो र, हस् दाई, म आजै जान्छु।
7: हजुर, यस हाइजेनिक राज प्रालीमा गुणस्तरीय कुखुराका मल पाइनुका साथै होलसेल मूल्यमा बोइलर र गिरिराज कुखुरा पनि पाइन्छ। साथै माछा चाहिएमा पनि हामीलाई सम्झनुहोस्।
1: हाइजेनिक राज प्राली, शुक्ला गण्डकी 8, सफल एकले टोल गणपते, प्रोप्राइटर रामकृष्ण भण्डारी, मोबाइल 9856062891।
0: दुलेगौडा बजारमा कति फोटो स्टुडियो खुल्यो, कति बन्द भए, कति के भए, तर सबैभन्दा पुरानो कीर्ति फोटो स्टुडियोको सेवा भने आजसम्म निरन्तर पाइएको छ। फोटो स्टुडियो भनेपछि त कीर्ति बाहेक अरूको त नामै आउँदैन।
1: ए, मलाई मात्र हो कि भनेको? तपाईँलाई पनि त्यस्तै पो हुन्छ। आज पनि एउटा गिफ्ट किन्नु छ अनि एक दुईवटा फोटो पनि खिच्नु छ, त्यही जाने हो म त।
2: हजुर, दशकौंदेखि यहाँहरूको सेवामा समर्पित छौ। अर्जेन्ट फोटो, मोबाइलबाट फोटो, दुबोको माला फ्रेममा तयार पार्नु परेमा, जन्मदिन, विवाह लगायत कुनै पनि उत्सवको लागि उपहार चाहिएमा हामीलाई सम्झनुहोस्। कीर्ति फोटो स्टुडियो दुलेगौडा, प्रोप्राइटर कीर्तिमान थापा मगर।
10: १०३.८ अन्तर्मनको आवाज।

0: आहा, कति स्वादिष्ट मासु हो। यत्रो पार्टी गर्दा पनि घरमै पालेको खसी काटी छन् कि क्या हो?
1: दिदी पनि नमजाल झुक्किनु भएछ नि। हुन त मैले पनि त्यही सोचेको थिएँ, तर यो मासु त शुक्ला सिटी फ्रेस हाउसबाट ल्याएको रहेछ नि।
2: हजुर, हामी कहाँ विवाह, भोज, पिकनिक, व्रतबन्ध, पार्टीको लागि आवश्यक लोकल खसी, कुखुराको मासु, अन्डा, ससेज, फ्रोजन मोमो, किमा र फ्रेन्च फ्राई होलसेल तथा खुद्रा बिक्री गरिन्छ। अन्य फ्रेस हाउसको तुलनामा यहाँ गुणस्तर, सफा र शुद्ध मासु पाइन्छ, साथै होम डेलिभरी पनि गरिन्छ। छोटो समयमा नै धेरै ग्राहकको रोजाइमा पर्न सफल शुक्ला सिटी फ्रेस हाउस, दुलेगौडा। प्रोप्राइटर तीर्थराज गर्तौला। फोन 0658 590 065, मोबाइल 98166 34372। लौ आयो खुसीको खबर। होलसेल तथा सस्तोमा कपडा खरिद गर्न चाहनेहरूको लागि खुसीको खबर।
3: ग्राहकहरूको आवश्यकतालाई मध्यनजर गर्दै तपाईँ हाम्रै सहर दुलेगौडा हेल्पोस्ट चोक नजिकै गण्डकी हार्डवेयरको सटर लाइनमा रहेको प्रिन्स फेन्सी हाउसमा आउनुहोस्। सस्तोमा मन परेको कपडा रोजी रोजी लैजानुहोस्। बालकदेखि वृद्धसम्म सबै उमेर समूहलाई आवश्यक नयाँ तथा आधुनिक डिजाइनका कपडाहरू होलसेल मूल्यमा बिक्री गरिन्छ।
2: जुत्ता, चप्पल, सुट, पाइन्ट, लेडिज आइटम, साडी, कुर्ता, सुरुवाल होलसेल मूल्यमा बिक्री गरिन्छ।
3: सम्पर्क प्रिन्स फेन्सी हाउस, मोबाइल 98066 81115।
4: ल किन हो हाम्री दिदी त छोराको बर्थडेको दिनमा पनि खुसी देखिनुहुन्न त?
5: हेर्न कान्छे, यतिका पाहुना आउनु भएको छ, मलाई त मासु कहाँबाट ल्याउने भनेर पो साह्रै चिन्ता भयो।
4: बजारै भरि फ्रेस हाउस छ।

0: जहाँबाट ल्याए पनि हुन्छ भो, खेरको चिन्ता लिनु भएको छ यो दिदीले।
1: चिन्ता होइन नि बहिनी, मासु त जहाँ विश्वास त्यहाँबाट मात्र लिनु पर्छ।
2: त्यसो भए विवेक ढुङ्गानाको शुक्ला गण्डकी फ्रेस हाउसमा जानुहोस्, आजकल सबैको पहिलो रोजाई त्यही बनेको छ।
3: शुक्ला गण्डकी फ्रेस हाउस दुलेगौडा तनहु पञ्चमुनि स्कूलको अगाडि सिकेन्द्र फिस हाउसको आडैमा शाखा पसल दुलेगौडा भित्री बजार साङ्ग्रिला विकास बैंकको पछाडि। यहाँ विवाह व्रतबन्ध पास्नी पिकनिक पार्टी भोज भतेरका लागि आवश्यक खसी र कुखुराका मासु पाइनुका साथै जिउँदो खसी बोका पूजाका लागि चाहिने बोका र लोकल कुखुरा पनि पाइन्छ। साथै ताजा अन्डा ससेज र फ्रेन्च फ्राई चाहिएमा पनि हामीलाई सम्झनुहोस्।
1: प्रोप्राइटर विवेक ढुङ्गाना, जानकी ढुङ्गाना, मोबाइल 9856066136 र 9151166136।
4: आज पनि भात डढायो के हो कि तिम्रो पारा, राम्रोसँग खाना बनाउन आउँदैन?
5: यी बुढा कुरै नबुझिकन त्यस्तै फर्किने के? खाना बनाउनेको बेथा तिमीलाई के थाहा? राम्रोसँग खाना बनाउन त भाँडाकुँडा पनि त गतिम्लो हुनु पर्यो नि। राइस कुकरको हालत यस्तो छ, ग्यास चुलो बिग्रेर पिल पिल मात्र बल्छ, कराएर मात्रै भो।
4: नरिसौ न त, लु बरु हिँड, कहाँबाट ल्याउने हो?
5: तिमीलाई पड्किने बाहेक अरू केही आउँदैन क्या रे? दुलेगौडाको एसआर ब्रदर्स किचन हाउसबाट ल्याएको सामान साह्रै राम्रो खप्छ रे, हो त्यही जाने हो?
6: हजुर, हामी कहाँ सम्पूर्ण किचन सामग्री, तामाका भाँडा बर्तनहरू होलसेल मूल्यमा बिक्री गरिनुको साथै पुराना भाँडाकुँडाहरू साटफेर गरिन्छ। आमा समूह, समाज तथा होटलको लागि आवश्यक सामानहरू विशेष छुटमा उपलब्ध गराइन्छ। दुलेगौडा क्षेत्रमा होम डेलिभरीको पनि व्यवस्था छ भने डिसोम र मोबाइलको रिचार्ज कार्ड पनि पाइन्छ।
7: एसआर ब्रदर्स किचन एन्ड गिफ्ट हाउस, दुलेगौडा मुक्तिनाथ बैंकको आडमा, प्रोप्राइटर सञ्जीव श्रेष्ठ 9856086507, कविता श्रेष्ठ सम्पर्क 0564140055 र 9846688817।
3: के कम्मर दुखाई, घुँडा तथा जोर्नी दुखाई, गर्दन दुखाई र नसा च्यापिने समस्याले तपाईँलाई सताइरहेको छ?
8: अब चिन्ता नगर्नुहोस्, भिपी फिजियोथेरापी एन्ड अर्थो सेन्टरले शुक्ला गण्डकी 4 दुलेगौडामा फिजियोथेरापी सेवा प्रदान गर्दै आइरहेको छ।
3: हाम्रा सेवाहरू कम्मर दुखाई तथा डिस्क समस्याको उपचार,
8: घुँडा तथा जोर्नी दुखाईको फिजियोथेरापी, गर्दन दुखाई तथा नसा च्यापिने समस्याको उपचार,
3: फ्रोजन सोल्डर तथा मांसपेशी दुखाईको उपचार, पक्षघात तथा स्ट्रोक पछिको पुनर्स्थापना सेवा,
8: खेलकुदका क्रममा लाग्ने चोटपटक तथा दुर्घटना पछिको उपचार, फ्याक्चर तथा अपरेसन पछिको एक्सरसाइज थेरापी,
3: साइटिका तथा नसा सम्बन्धी दुखाई व्यवस्थापन, साथै हिट थेरापी, टेन्स अल्ट्रासाउन्ड थेरापी लगायतका आधुनिक सेवाहरू उपलब्ध रहेका छन्।
8: दुखाईबाट मुक्ति, सक्रिय जीवनको शुरूवात, तपाईँको स्वास्थ्य हाम्रो प्राथमिकता।
3: थप जानकारी तथा समय लिनको लागि सम्पर्क गर्नुहोस् 9841696769 र 9841156044।
8: बीपी फिजियोथेरापी एन्ड अर्थो सेन्टर, शुक्ला गण्डकी 4 दुलेगौडा, व्हाइट हाउस पार्टी प्यालेसको अगाडि।

0: डरायो के हो कि तिम्रो पारा राम्रोसँग खाना बनाउन आउँदैन
1: यी बुढा कुरै नबुझिकन त्यस्तै पड्किने के खाना बनाउनेको बेथा तिमीलाई के थाहा राम्रोसँग खाना बनाउन त भाँडाकुँडा पनि त गतिम्लो हुनु पर्यो नि राइस कुकरको हालत यस्तो छ ग्यास चुलो बिग्रेर पिल पिल मात्र बल्छ कराएर मात्रै भो
0: तेरिका नरिसौ न त लु बरु हिँड कहाँबाट ल्याउने हो
1: तिमीलाई पड्किन बाहेक अरू केही आउँदैन क्या अरे दुले गाउँको एसआर ब्रदर्स किचन हाउसबाट ल्याएको सामान साह्रै राम्रो खप्छ अरे हो त्यही जाने हो
2: हजुर हामी कहाँ सम्पूर्ण किचन सामग्री तामाका भाँडा बर्तनहरू होलसेल मूल्यमा बिक्री गरिनुको साथै पुराना भाँडाकुँडाहरू साटफेर गरिन्छ आमा समूह समाज तथा होटलको लागि आवश्यक सामानहरू विशेष छुटमा उपलब्ध गराइन्छ दुलेगौडा क्षेत्रमा होम डेलिभरीको पनि व्यवस्था छ भने डिसोम र मोबाइलको रिचार्ज कार्ड पनि पाइन्छ
3: एसआर ब्रदर्स किचन एन्ड गिफ्ट हाउस दुलेगौडा मुक्तिनाथ ब्याङ्कको आडमा प्रोप्राइटर सञ्जीव श्रेष्ठ 9855683507 कविता श्रेष्ठ सम्पर्क 0564140055 र 9846688817
4: स्टुडियो अहिले रातिको 8 बज्यो
2: टाइम चेकको साथमा बनकेवा कालिका सुन चाँदी पसल दुलेगौडा हेल्प चोक आफ्नै भवनमा छापावाला सुनका आधुनिक डिजाइनका तयारी गर गहना र राशि अनुसारका पत्थर पाइन्छ अर्डर अनुसारका गहना तयार गर्नुको साथै पुरानो गर गहना नयाँ गहनासँग साटफेर पनि गरिन्छ प्रोपाइटर बाजुराम सुनार विनोद सुनार मोबाइल 9816095301

0: 103.8 अन्तर्मनको आवाज।
1: के कम्मर दुखाई, घुँडा तथा जोर्नी दुखाई, गर्दन दुखाई र नसा च्यापिने समस्याले तपाईँलाई सताइरहेको छ?
2: अब चिन्ता नगर्नुहोस्, भिपी फिजियोथेरापी एन्ड अर्थो सेन्टरले शुक्ला गण्डकी 4 दुलेगौडामा फिजियोथेरापी सेवा प्रदान गर्दै आइरहेको छ।
1: हाम्रा सेवाहरू कम्मर दुखाई तथा डिस्क समस्याको उपचार,
2: घुँडा तथा जोर्नी दुखाईको फिजियोथेरापी, गर्दन दुखाई तथा नसा च्यापिने समस्याको उपचार,
1: फ्रोजन सोल्डर तथा मांसपेशी दुखाईको उपचार, पक्षघात तथा स्ट्रोक पछिको पुनर्स्थापना सेवा,
2: खेलकुदका क्रममा लाग्ने चोटपटक तथा दुर्घटना पछिको उपचार, फ्र्याक्चर तथा अपरेसन पछिको एक्सरसाइज थेरापी,
1: पाइटिका तथा नसा सम्बन्धी दुखाई व्यवस्थापन, साथै हिट थेरापी, टेन्स अल्ट्रासाउन्ड थेरापी लगायतका आधुनिक सेवाहरू उपलब्ध रहेका छन्।
2: दुखाईबाट मुक्ति, सक्रिय जीवनको शुरूवात, तपाईँको स्वास्थ्य हाम्रो प्राथमिकता।
1: थप जानकारी तथा समय लिनको लागि सम्पर्क गर्नुहोस् 9841696769 र 9841156044।
2: बीपी फिजियोथेरापी एन्ड अर्थो सेन्टर, शुक्ला गण्डकी 4 दुलेगौडा, व्हाइट हाउस पार्टी प्यालेसको अगाडि।

0: विद्यार्थी भाई बहिनीहरू, आज म तिमीहरूलाई धूम्रपानको बारेमा पढाउँदैछु। ध्यान दिएर सुन है।
1: मैडम, धूम्रपान भनेको के हो?
0: ल सुन, धूम्रपान भन्नाले खास गरी सुर्तीजन्य पदार्थको धुवा खानु हो। चुरोट, बिँडी, तमाखु, कक्कड़ जस्ता सुर्तीजन्य पदार्थको सेवन गर्नु हो। धूम्रपानको धुवामा 7000 भन्दा बढी किसिमका रासायनिक तत्व पाइन्छन्। ती मध्ये 69 भन्दा बढी तत्वले क्यान्सर गराउँदछ।
1: अनि धूम्रपान तथा सुर्तीजन्य पदार्थ सेवन गर्दा कस्ता कस्ता असर देखिन्छन् मैडम?
0: धूम्रपान तथा सुर्तीजन्य पदार्थ सेवन गर्दा मुख, फोक्सो, पेट, फियो, आन्द्रा, मूत्र नली, पाठेघर आदिको क्यान्सर हुन्छ। दम, दीर्घ श्वास प्रश्वास रोग, उच्च रक्तचाप, हृदय घात, मस्तिष्क घात, गर्भपतन हुने, कम तौलको बच्चा जन्मने, अवधि पूरा नभई बच्चा जन्मने, मृत बच्चा जन्मने आदि गराउँदछ। त्यति मात्रै कहाँ हो र, धूम्रपानको धुवाले धूम्रपान नगर्ने व्यक्तिलाई समेत असर गर्दछ। नजिक बसेकै कारणले विश्वमा वर्षेनी 6 लाख मानिसको मृत्यु हुने गरेको छ।
1: अनि नि मैडम, यो धूम्रपान तथा सुर्तीजन्य पदार्थबाट बस्ने उपायहरू पनि छन् कि?
0: छन् नि, यसबाट बस्ने उपायहरू साथी भाइको लहै लहैमा नपर्ने, दीर्घकालीन असरको मनन गरी कुलतमा नफस्ने, धूम्रपानबाट छुटकारा पाउनका लागि स्वास्थ्य कर्मीसँग सल्लाह लिने, सार्वजनिक स्थलमा धूम्रपान नगर्ने र घरभित्र अनि बच्चाको अगाडि कहिल्यै धूम्रपान नगर्ने। धूम्रपान तथा सुर्तीजन्य पदार्थबाट टाढै बसौ, आफू बचौ र अरूलाई पनि बचाऊ।
2: स्वास्थ्यकर कोषको सहयोगमा जीपी कोइराला राष्ट्रिय श्वास प्रश्वास उपचार केन्द्रद्वारा जनहितमा जारी सन्देश। स्वास्थ्य क्षेत्रमा सबैको मन जित्न सफल शुक्ला गण्डकीकै पहिलो पोलिक्लिनिक एस दुलेगुडा पोलिक्लिनिकमा यही असोज 3 गते पहिलो शनिबार
3: पेट, छाती, मुटु, मधुमेह र थाइरोइड रोग विशेषज्ञ प्राध्यापक डाक्टर तीर्थलाल उपाध्याय,
4: गण्डकी मेडिकल कलेज जीएमसीमा कार्यरत वरिष्ठ नशा तथा मनोरोग विशेषज्ञ डाक्टर अच्युत आचार्य,
3: हार्जोनी नसा तथा बाथरोग विशेषज्ञ डाक्टर टीकाराम पौडेल,
5: वरिष्ठ पेट, छाती, मुटु, सुगर र प्रेसर रोग विशेषज्ञ डाक्टर हरिकृष्ण भण्डारी
4: र भिडियो एक्सरे विशेषज्ञ डाक्टर सुरेन्द्र आचार्य आउनुहुने भएकाले सम्बन्धित रोगका बिरामीहरूले समयमै उपचार गराई मौकाको फाइदा लिनुहोला।
3: समयमै स्वास्थ्य उपचार र परामर्श लिई स्वास्थ्य लाभ लिनुहुन हार्दिक अनुरोध गर्दछौ।
2: यस दुलेगौडा पोलिक्लिनिकमा नाक कान र घाँटीको विशेषज्ञ सेवा, सुगर, प्रेसर, थाइराइड, पाइल्स, फिस्टुला र फिसरका साथै हाइड्रोसिल, हर्निया र पिसाब सम्बन्धी समस्याको दैनिक विशेषज्ञहरूबाट उपचार गरिन्छ।
3: साथै किशोर किशोरीहरूलाई परिवार योजना सम्बन्धी निशुल्क परामर्श समेत दिइन्छ।
6: थप जानकारीको लागि सम्पर्क दुलेगौडा पोलिक्लिनिक प्राली, फोन 0654141129 र 98560131053।
7: चरक मेमोरियल हस्पिटल, कर्मचारी संचय कोषद्वारा सूचीकृत अस्पताल।
8: यस चरक मेमोरियल हस्पिटलमा कर्मचारी संचय कोषका संचयकर्तालाई ₹1,00,000 उपचार सहुलियत, कर्मचारी सामाजिक सुरक्षा योजना, स्वास्थ्य योजना अन्तर्गत वार्षिक 1,00,000 बराबरको स्वास्थ्य सेवा प्रदान गरिँदै आएको छ।
7: घातक रोग जस्तै मुटु रोग, मुटुको शल्यक्रिया, क्यान्सर, मृगौला रोग, डायलिसिस, मस्तिष्कको रक्तस्राव आदि रोगको उपचारको लागि ₹1,00,000 उपचार खर्च सहुलियत प्रदान गरिन्छ।
8: सेवा लिने क्रममा चाहिने जानकारी
7: संचय कोषमा दर्ता गर्दा राखेको नाम, उमेर, जन्ममिति र कोषको नम्बर।
8: भर्ना बिरामीको लागि मात्र यो सहुलियत सेवा उपलब्ध गराइएको छ।
7: साबिकका संचयकर्ता तथा उनका श्रीमान श्रीमतीको लागि मात्र यो सेवा उपलब्ध छ।
8: विस्तृत जानकारीका लागि चरक मेमोरियल हस्पिटल, नागढुङ्गा पोखरा, फोन 061-552-493-552-494-582-7778।
9: तपाईँ सुन्दै हुनुहुन्छ रेडियो ढोर बाराही 103.8 मेगाहर्ज।
10: कहाँ जाने?
1: सिधै मयाम चिसापानीबाट काठमाडौँ, काठमाडौँबाट
10: मयाम चिसापानी, अनि बिचमा नझर्ने?
1: अब त हरेक दिन बिहान 8 बजे काठमाडौँ बस पार्कको लोत्से महलबाट मयाम चिसापानी र यताबाट बिहान 8 बजे काठमाडौँका लागि माइक्रो छुट्छ नि।
10: ए हो र, यस्तो सुविधा पनि आइसक्यो, ल जाम जाम।
11: हजुर, माइक्रोको सुविधाका लागि सम्पर्क काठमाडौँमा होटल टाइटनिक प्रोप्राइटर रामचन्द्र महत 9841616878 र दुलेगौंडा ढोरफिर्दी छाब्दी देउराली साखी हुँदै मग्याम चिसा पानीका लागि संयोग कटेज लज एन्ड रेस्टुरेन्ट प्रोप्राइटर हरिचन्द्र महत 9825526063।
12: हेलो बा,
13: कति बन्यो घर? अनि ढलन भयो त?
14: अँ बाबु, ढलन त भयो। अब घरभित्रको काम गर्नु पर्नेछ। सामान झार्ने भनेको पैसा अलिकति पुग्दैन कि?
13: ल ल बा, पैसाको चिन्ता नगर्नु। अनि संसार मार्बल एन्ड टाइल्स बेलचौधाराबाट नै सामान ल्याउनु है। मेरा साथीहरू सबैले त्यहीको सामानबाट घर बनाएका रहेछन्। एकदम राम्रो छ रे।
14: हो बाबु, गाउँतिर पनि सबैले सामान त्यहीबाट ल्याउँदा रहेछन्। म पनि त्यही जाने हो।
15: हजुर, उच्च गुणस्तरका ग्रेनाइट, मार्बल र टाइल्सका साथै सेनेटरी सम्बन्धी सामग्री र हार्डवेयरका सामानहरू चाहिएमा हामीलाई सम्झनुहोस्।
11: संसार मार्बल एन्ड टाइल्स बेलचौतारा, प्रहरी चौकी भन्दा केही घर माथि।
15: प्रोप्राइटर राम भुजेल, सम्पर्क 9891150630 र 9746780681।
6: स्याङ्जा चस्मा घर एन्ड आँखा क्लिनिकमा भित्रियो नयाँ प्रविधि। अब लाइट बालेर आँखा जाँच गर्ने दिन गए। नयाँ युग सँगै नयाँ प्रविधि। कम्प्युटर प्रविधिबाट आँखा जाँच गर्दा सूक्ष्मदेखि सूक्ष्म समस्याहरू पहिचानको साथै तत्कालै आँखाको पावर चेक गरिन्छ। हामी कहाँ प्रत्येक दिन आँखाको पावर चेक गरेर पावर अनुसार चस्मा बनाइन्छ। हरेक हप्ताको शनिबार आँखा रोग विशेषज्ञ डाक्टरहरूद्वारा आँखा जाँच गरिनुको साथै आँखा जाँच्न आउने बिरामीहरूको निशुल्क सुगर परीक्षण गरिन्छ। ब्लुकोड लेन्स, हाइपोड लेन्स, प्रोग्रेसिभ लेन्स, क्रिजल लेन्स तथा कन्ट्याक्ट लेन्सहरू पाइनुको साथै विभिन्न ब्रान्डका सनग्लास चस्माहरू पनि सुपथ मूल्यमा बिक्री गरिन्छ। साथमा आँखा तथा विभिन्न रोगका औषधिहरूको लागि स्याङ्जा मेडिकल हल दुलेगौंडालाई सम्झनुहोस्। स्याङ्जा चस्मा घर एन्ड आँखा क्लिनिक, बन्केवा चोक दुलेगौंडा। प्रोप्राइटर पासा राजु, मोबाइल 9806613195 र 9847315368।
16: घर बनाउन त सुरु गरियो, पैसा भए पनि तनावै तनाव छ। के गर्ने, कसो गर्ने, कहाँ जाने, के ल्याउने?
17: के भए दाई, पैसा भएपछि नि के को तनाव हो र?
16: हेर न भाइ, घर बनाउन सुरु गरेको, सामान लिन कहिले कुन पसलमा कहिले कुन पसलमा डुल्दा डुल्दा हैरान भएको छु।
18: ल दाई, पैसा भएपछि त बुद्धि लगाउने हो नि। दुलेगौंडाको थापा हार्डवेयर सप्लायर्समा जानुहोस् न। जगदेखि ढलानसम्मका सबै सामान एउटै छाना मुनि पाइन्छ। उच्च स्तरका छड, सिमेन्ट, रङ, सेनेटरी फिटिङ जस्ता पाता, सिपिभीसी, पिभीसी पाइप, पेन्स तथा घर निर्माण सम्बन्धी सम्पूर्ण सामानहरू सुपथ मूल्यमा पाइन्छ। साथै खाने पानी योजनाको लागि आवश्यक सामग्री उपलब्ध गराइन्छ। थापा हार्डवेयर सप्लायर, शुक्ला गण्डकी 4, दुलेगौंडा, नगरपालिका अगाडि, प्रभु बैंक भन्दा 7 घर तल। प्रोप्राइटर महेश थापा, फोन 0564142636, मोबाइल 9556078302 र 9946078302।
19: ए बुढी, तिमीले भने जस्तै घर बन्यो, हेर त, खुसी त छौ नि।
20: घर मात्रै बनाएर हुन्छ? त्यो भन्दा ठुलो कुरा त साज सजा हो नि। सुन्नुहोस् त, पोखरातिर गएर राम्रा राम्रा फुलका बिरुवा र गमलाहरू ल्याउन पाए बल्ल मैले सोचे जस्तै हुन्छ।
19: तिमी पनि यसो बुझ्ने गर न, फुल गमला सजावटको सामग्री लिन पोखरा नै किन जानु पर्छ र? हाम्रै दुलेगौंडा बजारको हेल्पो चोकमा खुलेको द भिलेज गार्डनमा जाउ न, तिमीले जे जे खोज्यो त्यही त्यही पाइहाल्छौ।
20: ए हो र, तल्लो घरको दिदीको घरलाई पनि चाहिएको छ भन्दै हुनुहुन्थ्यो, हामी आजै जान्छौ।
11: हजुर, घर भित्र होस् या बाहिर, गार्डन वा बारदेली, सबैतिर लगाउन मिल्ने आकर्षक बिरुवा, गमला, बगैँचामा प्रयोग हुने सामान र बिरुवाका लागि आवश्यक मल र औषधि चाहिएमा हामीलाई सम्झनुहोस्।
21: पञ्चनन्दन कृषि उद्योग प्रणालीद्वारा सञ्चालित द भिलेज गार्डन, शुक्ल गण्डकी 4, हेल्प पोस्ट लाइन, दुलेगौंडा।
11: प्रोप्राइटर रबिन थापा, सम्पर्क 9856033998 र 9645610950।
22: एपी स्टोर, दुलेगौंडा सृजना टोल, बन्केवा चोकदेखि भित्रपट्टि कवासे जाने बाटोमा आफ्नै भवनमा खुलेको छ नि।
2: यहाँ दैनिक उपभोग्य सामग्रीहरू एउटै छानामुनि पाइनुका साथै सुफत मूल्यमा खुद्रा तथा थोक बिक्री गरिन्छ।
22: साथै उपभोक्ताको हितलाई मध्यनजर गर्दै होम डेलिभरीको पनि सुविधा दिइन्छ। चाडपर्वको अवसरमा विशेष छुटको व्यवस्था पनि गरिएको छ।
2: प्रोप्राइटर गजेन्द्र पौडेल, पवन पौडेल र प्रतिभा पौडेल।
22: फोन नम्बर 065414321,
2: मोबाइल 9865678634 र 9701107090।
0: काइली दिदी, आलु लगाउने बेला भयो, मल पाउनु भयो त?
4: ए दाई पनि घरै हुनुहुँदो रहेछ त।
0: खै ल्याउन त कहाँबाट ल्याए कुन्नी कान्छी, हाम्रो त बुढाले ल्याएका हुन्, मल पनि साह्रै राम्रो रहेछ।
5: सुन त माइली, गणपतिको सफल एकले टोलमा रहेको कुखुराको फार्ममा त एकदमै राम्रो ओतमा राखेर बनाएको मल पाइदो रहेछ, छिटो जाऊ त, अन्त भन्दा सस्तोमा पाइएछ है, मैले त त्यहीँबाट ल्याएको।
0: ए हो र, हस् दाई म आजै जान्छु।
2: हजुर, यस हाइजेनिक राज प्रालीमा गुणस्तरीय कुखुराका मल पाइनुका साथै होलसेल मूल्यमा ब्रोइलर र गिरिराज कुखुरा पनि पाइन्छ। साथै माछा चाहिएमा पनि हामीलाई सम्झनुहोस्।
0: हाइजेनिक रान्च प्राली, शुक्ला गण्डकी 8, सफल एकले टोल गणपते। प्रोप्राइटर रामकृष्ण भण्डारी। मोबाइल 9556062891।
23: दुलेगौडा बजारमा कति फोटो स्टुडियो खुल्यो, कति बन्द भए, कति के भए, तर सबैभन्दा पुरानो कीर्ति फोटो स्टुडियोको सेवा भने आजसम्म निरन्तर पाइएको छ। फोटो स्टुडियो भनेपछि त कीर्ति बाहेक अरूको त नामै आउँदैन।
0: ए मलाई मात्र हो कि भनेको, तपाईँलाई पनि त्यस्तै पो हुन्छ? आज पनि एउटा गिफ्ट किन्नु छ अनि एक दुईवटा फोटो पनि खिच्नु छ, त्यही जाने हो म त।
23: हजुर, दशकौंदेखि यहाँहरूको सेवामा समर्पित छौ। अर्जेन्ट फोटो, मोबाइलबाट फोटो, दुबोको माला फ्रेममा तयार पार्नु परेमा, जन्मदिन, विवाह लगायत कुनै पनि उत्सवको लागि उपहार चाहिएमा हामीलाई सम्झनुहोस्। कीर्ति फोटो स्टुडियो दुलेगौडा, प्रोप्राइटर कीर्तिमान थापा मगर।
24: आहा, कति स्वादिष्ट मासु हो, यत्रो पार्टी गर्दा पनि घरमै पालेको खसी काटी छन् कि क्या हो?
25: दिदी पनि नमजाले झुक्किनु भएछ नि। हुन त मैले पनि त्यही सोचेको थिएँ, तर यो मासु त शुक्ला सिटी फ्रेस हाउसबाट ल्याएको रहेछ नि।
0: हजुर, हामी कहाँ विवाह, भोज, पिकनिक, व्रतबन्ध, पार्टीको लागि आवश्यक लोकल खसी, कुखुराको मासु, अन्डा, ससेज, फ्रोजन मोमो, किमा र फ्रेन्च फ्राई होलसेल तथा खुद्रा बिक्री गरिन्छ। अन्य फ्रेस हाउसको तुलनामा यहाँ गुणस्तर, सफा र शुद्ध मासु पाइन्छ, साथै होम डेलिभरी पनि गरिन्छ। छोटो समयमा नै धेरै ग्राहकको रोजाइमा पर्न सफल शुक्ला सिटी फ्रेस हाउस दुलेगौडा। प्रोप्राइटर तीर्थराज गर्तौला। फोन 065590065, मोबाइल 9816634372।
22: लौ आयो खुसीको खबर, होलसेल तथा सस्तोमा कपडा खरिद गर्न चाहनेहरूको लागि खुसीको खबर।
23: ग्राहकहरूको आवश्यकतालाई मध्यनजर गर्दै तपाईँ हाम्रो सहर दुलेगौडा हेल्पोस्ट चोक नजिकै गण्डकी हार्डवेयरको सटर लाइनमा रहेको प्रिन्स फेन्सी हाउसमा आउनुहोस्। सस्तोमा मन परेको कपडा रोजी रोजी लैजानुहोस्। बालकदेखि वृद्धसम्म सबै उमेर समूहलाई आवश्यक नयाँ तथा आधुनिक डिजाइनका कपडाहरू होलसेल मूल्यमा बिक्री गरिन्छ।
22: जुत्ता, चप्पल, सुट, पाइन्ट, लेडिज आइटम, साडी, कुर्ता, सुरुवाल होलसेल मूल्यमा बिक्री गरिन्छ।
23: सम्पर्क प्रिन्स फेन्सी हाउस, मोबाइल 9806681115।
26: ल किन हो आन्टी दिदी, त छोराको बर्थडेको दिनमा पनि खुसी देखिनुहुन्न त?
27: हेर्न कान्छी, यतिका पाहुना आउनु भएको छ, मलाई त मासु कहाँबाट ल्याउने भनेर पो साह्रै चिन्ता भयो।
26: बजारै भरि फ्रेस हाउस छ, जहाँबाट ल्याए पनि हुन्छ भो, खेको चिन्ता लिनु भएको छ यो दिदीले?
27: चिन्ता होइन नि बहिनी, मासु त जहाँ विश्वास त्यहाँबाट मात्र लिनु पर्छ।
26: त्यसो भए विवेक ढुङ्गानाको शुक्ला गण्डकी फ्रेस हाउसमा जानुहोस्, आजकल सबैको पहिलो रोजाई त्यही बनेको छ।
2: शुक्ला गण्डकी फ्रेस हाउस दुलेगौडा तनहु पञ्चमुनि स्कुलको अगाडि सिकेन्द्र फिस हाउसको आडैमा शाखा पसल दुलेगौडा भित्री बजार साङ्लीला विकास बैंकको पछाडि। यहाँ विवाह, व्रतबन्ध, पास्नी, पिकनिक, पार्टी, भोज भतेरका लागि आवश्यक खसी र कुखुराका मासु पाइनुका साथै जिउँदो खसी, बोका, पूजाका लागि चाहिने बोका र लोकल कुखुरा पनि पाइन्छ। साथै ताजा अन्डा, ससेज र फ्रेन्च फ्राई चाहिएमा पनि हामीलाई सम्झनुहोस्।
27: प्रोप्राइटर विवेक ढुङ्गाना, जानकी ढुङ्गाना। मोबाइल 9856062136 र 9151166636।
2: के कम्मर दुखाई, घुँडा तथा जोर्नी दुखाई, गर्दन दुखाई र नसा च्यापिने समस्याले तपाईँलाई सताइरहेको छ?
1: अब चिन्ता नगर्नुहोस्, भीपी फिजियोथेरापी एन्ड अर्थो सेन्टरले शुक्ला गण्डकी 4 दुलेगौडामा फिजियोथेरापी सेवा प्रदान गर्दै आइरहेको छ।
2: हाम्रा सेवाहरू कम्मर दुखाई तथा डिस्क समस्याको उपचार,
1: घुँडा तथा जोर्नी दुखाईको फिजियोथेरापी, गर्दन दुखाई तथा नसा च्यापिने समस्याको उपचार,
2: फ्रोजन सोल्डर तथा मांसपेशी दुखाईको उपचार, पक्षघात तथा स्ट्रोक पछिको पुनर्स्थापना सेवा,
1: खेलकुदका क्रममा लाग्ने चोटपटक तथा दुर्घटना पछिको उपचार, फ्र्याक्चर तथा अपरेशन पछिको एक्सरसाइज थेरापी,
2: साइटिका तथा नसा सम्बन्धी दुखाई व्यवस्थापन, साथै हिट थेरापी, टेन्स अल्ट्रासाउन्ड थेरापी लगायतका आधुनिक सेवाहरू उपलब्ध रहेका छन्।
1: दुखाईबाट मुक्ति, सक्रिय जीवनको सुरुवात, तपाईँको स्वास्थ्य हाम्रो प्राथमिकता।
2: थप जानकारी तथा समय लिनको लागि सम्पर्क गर्नुहोस् 9841696769 र 9841615644।
1: बीपी फिजियोथेरापी एन्ड अर्थो सेन्टर, शुक्ला गण्डकी 4 दुलेगौडा, व्हाइट हाउस पार्टी प्यालेसको अगाडि।
3: विद्यार्थी भाइ बहिनीहरू, आज म तिमीहरूलाई धुम्रपानको बारेमा पढाउँदैछु, ध्यान दिएर सुन है।
7: म्याडम, धुम्रपान भनेको के हो?
3: ल सुन, धुम्रपान भन्नाले खास गरी सुर्तीजन्य पदार्थको धुवा खानु हो। चुरोट, बिँडी, तमाखु, कक्कड़ जस्ता सुर्तीजन्य पदार्थको सेवन गर्नु हो। धुम्रपानको धुवामा 7000 भन्दा बढी किसिमका रासायनिक तत्व पाइन्छन्। ती मध्ये 69 भन्दा बढी तत्वले क्यान्सर गराउँदछ।
7: अनि धुम्रपान तथा सुर्तीजन्य पदार्थ सेवन गर्दा कस्ता कस्ता असर देखिन्छ? म्याडम,
3: धुम्रपान तथा सुर्तीजन्य पदार्थ सेवन गर्दा मुख, फोक्सो, पेट, फियो, आन्द्रा, मूत्र नली, पाठेघर आदिको क्यान्सर हुन्छ। दम, दीर्घ श्वास प्रश्वास रोग, उच्च रक्तचाप, हृदय घात, मस्तिष्क घात, गर्भवतन हुने, कम तौलको बच्चा जन्मने, अवधि पूरा नभई बच्चा जन्मने, मृत बच्चा जन्मने आदि गराउँदछ। त्यति मात्रै कहाँ हो र, धुम्रपानको धुवाले धुम्रपान नगर्ने व्यक्तिलाई समेत असर गर्दछ। नजिक बसेकै कारणले विश्वमा वर्षेनी 6 लाख मानिसको मृत्यु हुने गरेको छ।
7: अनि नि म्याडम, यो धुम्रपान तथा सुर्तीजन्य पदार्थबाट बस्ने उपायहरू पनि छन् कि?
3: छन् नि, यसबाट बस्ने उपायहरू साथी भाइको लहै लहैमा नपर्ने, दीर्घकालीन असरको मनन गरी कुलतमा नफस्ने, धुम्रपानबाट छुटकारा पाउनका लागि स्वास्थ्य कर्मीसँग सल्लाह लिने, सार्वजनिक स्थलमा धुम्रपान नगर्ने र घरभित्र अनि बच्चाको अगाडि कहिल्यै धुम्रपान नगर्ने। धुम्रपान तथा सुर्तीजन्य पदार्थबाट टाढै बसौं, आफू बचौं र अरूलाई पनि बचाऊ।
2: स्वास्थ्यकर कोषको सहयोगमा जीपी कोइराला राष्ट्रिय श्वास प्रश्वास उपचार केन्द्रद्वारा जनहितमा जारी सन्देश। स्वास्थ्य क्षेत्रमा सबैको मन जित्न सफल शुक्ला गण्डकीकै पहिलो पोलिक्लिनिक, यस दुलेगौडा पोलिक्लिनिकमा यही असोज 3 गते पहिलो शनिबार
8: पेट, छाती, मुटु, मधुमेह र थाइरोइड रोग विशेषज्ञ प्राध्यापक डाक्टर तीर्थलाल उपाध्याय,
9: गण्डकी मेडिकल कलेज जीएमसीमा कार्यरत वरिष्ठ नसा तथा मनोरोग विशेषज्ञ डाक्टर अच्युत आचार्य,
8: हारजोनी नसा तथा बाथरोग विशेषज्ञ डाक्टर टीकाराम पौडेल, वरिष्ठ पेट, छाती, मुटु, सुगर र प्रेसर रोग विशेषज्ञ डाक्टर हरिकृष्ण भण्डारी
9: र भिडियो एक्सरे विशेषज्ञ डाक्टर सुरेन्द्र आचार्य आउनुहुने भएकाले सम्बन्धित रोगका बिरामीहरूले समयमै उपचार गराई मौकाको फाइदा लिनुहोला।
8: समयमै स्वास्थ्य उपचार र परामर्श लिई स्वास्थ्य लाभ लिनुहुन हार्दिक अनुरोध गर्दछौ।
2: यस दुलेगौडा पोलिक्लिनिकमा नाक कान र घाँटीको विशेषज्ञ सेवा, सुगर, प्रेसर, थाइराइड, पाइल्स, फिस्टुला र फिसरका साथै हाइड्रोसिल, हर्निया र पिसाब सम्बन्धी समस्याको दैनिक विशेषज्ञहरूबाट उपचार गरिन्छ।
8: साथै किशोर किशोरीहरूलाई परिवार योजना सम्बन्धी निशुल्क परामर्श समेत दिइन्छ।
6: थप जानकारीको लागि सम्पर्क दुलेगौडा पोलिक्लिनिक प्राली, फोन 0654141129 र 9956031053।
10: तपाईँ सुन्दै हुनुहुन्छ रेडियो ढोरबाराही 103.8 MHz।

0: बीबीसी नेपाली सेवाको साझा पखबाट प्रदीप बस्यालको नमस्कार। आज कार्यक्रममा प्रधानमन्त्रीसँग रसुवा विपद प्रभावित पालिकाका जनप्रतिनिधिहरूको छलफल, छिटो सड़क खुलाउन आग्रह,
1: यो अवस्थालाई छिटो समाधान नगर्ने भन्दा तिम्रो गाउँ भोकमरी हुने सम्भावना बढ्दो छ।
0: हिमनदी भत्किएर आएको बाढ़ीको वेग, बहाव र भिन्न व्यवहार बारे एक वरिष्ठ सरकारी अनुसन्धानकर्तासँग कुराकानी। र उच्च युरोपेली अधिकारीहरू यात्रा गरेको केही बेरमै युक्रेन पोल्याण्ड सीमा नजिकै एउटा युक्रेनी रेलमा रूसी ड्रोन हमला। तर शुरूमा आजका प्रमुख विश्व समाचार।
2: गनी अन्सारीबाट समाचार सुन्नुहोस्। उत्तर एटलान्टिक सन्धि संगठन नेटोका प्रमुखले पोल्याण्डको सीमा नजिकै युक्रेनी रेलमाथि आइतबार गरिएको एउटा रूसी हमलाले राष्ट्रपति भ्लादिमिर पुटिन कति हताश छन् भनी देखाएको टिप्पणी गरेका छन्। नेटो सदस्य राष्ट्रका भूभाग नजिकै गैर सैनिक पूर्वाधारहरूमा मस्कोले जारी राखेका आक्रमणहरूबाट उक्त गठबन्धनभित्रको एकताको कमी र युक्रेनलाई सघाउन नसकेको देखिएको मार्क रुटाले उल्लेख गरे। उनले भने, पुटिनलाई लाग्छ कि उनी युक्रेनलाई समर्थन गर्नबाट हामीलाई रोक्न सक्छन् र हाम्रो एकतालाई कम आक्न सक्छन्, तर उनी गलत छन्। नेटोका प्रमुख मार्क रुटा। ब्रिटेनका पूर्व प्रधानमन्त्री बोरिस जोनसन र युरोपका अरू वरिष्ठ अधिकारीहरू सवार रेल गएकै रूटमा अर्को रेल हमलामा परेको थियो। पुटिनका प्रवक्ताले युक्रेनभरि मस्कोले सैनिक कार्यवाही जारी राख्ने बताएका छन्। फ्रान्सको परमाणु अस्त्र प्रतिरोधलाई अरू युरोपेली साझेदार देशहरूमा विस्तार गर्ने पहलकदमीमा फिनल्याण्ड जोड़िएको छ। फिनल्याण्डका राष्ट्रपति अलेक्सान्डर स्टुबले फ्रान्सको पहलकर्मीले आफ्नो प्रतिरक्षाप्रति युरोपको उत्तरदायित्वमा जोड़ दिएको र त्यसले नेटोको नीतिलाई प्रतिस्थापन नगर्ने बताए। शान्तिको समयमा फिनिस भूभागभित्र परमाणु अस्त्रहरू राख्ने कुनै मनसाय नरहेको उनले स्पष्ट पारे। फिनल्याण्ड नेटोका सदस्य राष्ट्रहरूमध्ये रूससँग सबैभन्दा लामो सीमाना जोड़िएको देश हो। अफ्रिकामा हालसम्मकै सबैभन्दा ठूलो शेयर बिक्री नाइजेरियाका अर्बपति अलीको डांगोटेले शुरू गरेका छन्। उनको तेल प्रशोधन कम्पनीले $4 अर्ब भन्दा बढ़ीको शेयर जारी गरेको छ, जसको बिक्रीबाट विस्तार कार्यका लागि $1.60 अर्ब जुटाउने अपेक्षा गरिएको छ। डांगोटेले त्यसलाई उनकै शब्दमा जनताका लागि आईपीओ भनेका छन्। हालैको विनाशकारी बाढ़ीबाट जल विद्युत क्षेत्रमा व्यापक क्षति बेहोरेको नेपाललाई भारतले अतिरिक्त बिजुली निर्यात गर्ने प्रस्ताव अनुमोदन गरेको छ। यो वर्षको अन्त्यसम्म दैनिक 18 घण्टासम्म नेपाललाई बिजुली आपूर्ति गरिने भारतले जनाएको छ। बाढ़ीका कारण नेपालमा 1300 जना भन्दा बढ़ीको ज्यान गएको छ भने कम्तीमा 5000 व्यक्ति अझै हराइरहेका छन्। भोटेको शीत त्रिशुलीको बाढ़ीले 12 वटा जलविद्युत आयोजनामा क्षति पुर्याउँदा नेपालको बिजुली उत्पादन क्षमतामा 10% कटौती भएको छ। र चिनिया विदेश मन्त्रालयले आर्टिफिशियल इन्टेलिजेन्सको क्षेत्रमा आफ्नो देशको दक्षताले अमेरिकाको राष्ट्रिय सुरक्षामा जोखिम निम्त्याउन सक्छ भनी अभिव्यक्ति दिएका अमेरिकी एआई कम्पनी एन्थ्रोपिकका प्रमुखको आलोचना गरेको छ। मन्त्रालयका एक अधिकारीले डारियो आमोडेका अभिव्यक्ति, धम्की, भिडन्त र कसैले पनि फाइदा नपुर्याउने हानिकारक प्रतिस्पर्धाको भाष्य भएको बताएका छन्। गत सप्ताहान्तसम्म 3 वटा एआई कम्पनीका प्रमुखहरूले एआई विकासको गति कम गर्न अपील गरिसकेका छन्। सुरक्षा सम्बन्धी पर्याप्त कदमहरू नचाली एआईको विकासमा तीव्रता दिइएमा त्यसले मानव जातिलाई खतरा निम्त्याउन सक्ने जोखिम उनीहरूले औल्याएका छन्। यो बीबीसी नेपाली सेवा हो।
0: साझा पखमा पुनः स्वागत छ। सोमबार दिउँसो प्रधानमन्त्री बालेन्द्र शाहले बाढ़ी प्रभावित स्थानीय तहका जनप्रतिनिधिहरूसँग बैठक गर्दै ती क्षेत्रमा सक्दो चाँडो सड़क सञ्जाल पुनस्थापना गर्ने गरी काम भइरहेको बताएका छन्। खास गरी रसुवा जिल्लासँगको मुख्य सड़क सञ्जाल अझै टुटेको अवस्थामा त्यहाँका जनप्रतिनिधिहरूले उक्त कामलाई मुख्य प्राथमिकतामा राख्न प्रधानमन्त्रीलाई सुझाव दिएको बताएका छन्। रसुवा बाढ़ीको 20 दिन प्रधानमन्त्रीले सरकारले विपद संकटग्रस्त क्षेत्र घोषित गरेका 15 वटा प्रभावित पालिकाका जनप्रतिनिधिहरूलाई बोलाएर छलफल गरेका हुन्। सुनौ थप रिपोर्ट। प्रधानमन्त्रीको सचिवालयका अनुसार शाहले बाढ़ीपछिको पुनस्थापनामा कुनै स्रोतको कमी हुन नदिने प्रतिबद्धता समेत जनाएका छन्। बैठकमा सहभागी जनप्रतिनिधिहरूले आफूहरूका पीड़ा सुनाउनुको साथै संघीय सरकारसँग मिलेर काम गर्नुपर्ने कुरा राखेको बीबीसीलाई बताए। रसुवाको उत्तर गया गाउँपालिकाका अध्यक्ष माधव बर्यालले दैनिक जीवनका गासबास सम्बन्धी समस्याहरू यातायात सञ्जाल टुट्दा झन जटिल बनिरहेको बताए।
1: यातायातका सबै सञ्जालहरू भत्किएको छ। खाद्यान्न लगायतका, औषधि लगायतका अरू सेवा सुविधाको सर्भिस दिने कुराहरू छन्, यी सबै कुराको बारेमा हामीले भोगिरहेको र चाहिँ संघीय सरकारबाट समन्वय हुँदा ती सम्बोधन हुने विषयहरूको बारेमा सविस्तार हाम्रो विषयहरू राख्यौँ। ठुलो मासलाई चाहिँ यो यातायातको सञ्जालबाट विच्छेद हुँदाखेरि त्यसले क्षति बिहोर्न परेको छ। विस्तारै यदि यो अवस्थालाई छिटो रिकभर नगर्ने, छिटो सम्बोधन नगर्ने भने त सिङ्गो गाउँ भोकमरी हुने सम्भावना बढ्दो छ।
0: प्रधानमन्त्रीले डाकेको उक्त बैठकमा बागमती प्रदेशका मुख्यमन्त्री किरण थापा समेत सहभागी थिए, जस क्रममा अस्थायी आवास, जग्गा प्राप्ति, लगत संकलन जस्ता कुरामा तीनवटै तहका सरकार मिलेर काम गर्नुपर्ने कुरा उठेको बताइएको छ। रसुवाको आमा छोदिङमो गाउँपालिकाका अध्यक्ष बुचुङ तामाङले प्रधानमन्त्रीले राखेका कुराबारे भने,
3: प्रधानमन्त्रीले रोड कनेक्ट जोड्नलाई, त्यसपछि विस्थापितलाई अस्थायी सेल्टर बनाउनलाई, पुननिर्माणको लागि कुनै पनि बजेटको कमी हुन दिन्नौ, तपाईँहरू एकदमै तकारुकताका साथ लाग्नु भन्ने चाहिँ प्राप्त भएको छ कुरो। तत्काल पेलिब्रिज, झोलुङ्गे पुल त्यो चाहियो, त्यसपछि उहाँ बन्द आलु सबै कुहियो, कुहिएर गयो, त्यसलाई अब बजार मार्केटमा पुर्याउन सकेन, राहत केही पनि पुर्याउन सकेन, अलिअलि पुग्दैछ हेलीबाट।
0: कतिपय सहभागीहरूले सरकारहरू बीचको कामको प्रश्न बाँडफाँडका कुराबारे भने,
3: प्रधानमन्त्रीले रोड कनेक्ट जोड्नलाई, त्यसपछि विस्थापितलाई अस्थायी सेल्टर बनाउनलाई, पुननिर्माणको लागि कुनै पनि बजेटको कमी हुन दिन्नौ, तपाईँहरू एकदम

0: पु तामाङ भन्छन्
1: यथार्थ विवरण त स्थानीय तहलाई थाहा हुन्छ नि होइन, स्थानीय तहले पठाएको विवरणमा उहाँले सहजीकरण गर्नुभयो भने समस्या आएन। अब होइन, स्थानीय तहले पठाएको विवरण भन्दा नि छुट्टै तरिकाले डाटा कलेक्सन गर्छु भनेर उहाँहरू लाग्नुभयो, त्यहाँ चाहिँ ठुलो समस्या आउँछ भन्नु।
0: रसुवा बाढीको मानवीय क्षतिको प्रष्ट चित्र आउने क्रम अझै जारी छ। सोमबार साँझ 7 बजेसम्मको सरकारी विवरणमा हालसम्म 1395 जनाको शव फेला परेको छ भने अझै 5130 जना सम्पर्कविहीन अवस्थामा छन्। भोटे कोशी र त्रिशुली नदीमा आएको बाढ़ीको तीव्रता, स्तर र शक्ति 1000 वर्षमा एक पटक आउने बाढ़ी भन्दा माथिल्लो स्तरको भएको पाइएको एकजना वरिष्ठ सरकारी अनुसन्धानकर्ताले बताएका छन्। जलविज्ञान तथा जलस्रोत अनुसन्धान केन्द्रले रसुवा भोटेकोशी बाढ़ीबारे गरेको प्रारम्भिक अध्ययनमा त्यसको गति, प्रवाह र व्यवहार आकलन गरेको छ। यसै विषयमा हामीले केन्द्रका कार्यकारी निर्देशक सञ्जीव बराललाई सम्पर्क गरी शुरूमा उनलाई भदौ 10 को बाढ़ी खासमा कस्तो खालको घटना थियो भनी सोधेका छौ।
2: हामीले सामान्यत बाढ़ी भनिरहँदाखेरि कुनै पनि इन्फ्रास्ट्रक्चरहरू डिजाइन गर्दा अथवा नदी किनारामा स्ट्रक्चरहरू डिजाइन गर्दाखेरि एउटा सर्टेन रिटर्न पिरियडको फ्लड भन्ने गर्छौँ। सामान्य स्ट्रक्चरहरूलाई 50 इयर्सको रिटर्न, ब्रिजहरूमा चाहिँ 100 इयर्सको रिटर्न भनेर त्यस्तो गर्छौँ। तर अहिलेको यो भोल्युमको हिसाबले धेरै माथि थियो, त्यसका लेभलहरू हामीले कल्पना गर्ने अथवा एउटा डिजाइन लेभलमा लिइने फ्लड भन्दा ज्यादै माथि थियो,
3: मतलब 100 वर्षमा आउने भन्दा पनि
2: अझ धेरै नै बढी थियो होइन। 1000 इयर्स रिटर्न पिरियडको फ्लड भन्दा पनि यो धेरै माथि थियो। हाम्रा सामान्यत फ्लडहरू बेसिनमा बिस्तारी पानी पर्दै जान्छ र जलसतह बढ्दै गएर बाढी आउने गर्छ। तर यो चाहिँ कस्तो थियो भन्दा त्यहाँ पानी पनि परेको थिएन, तर हामीले चाहिँ थाहा पाइसकेका छौँ बरफका ढिस्का पनि खस्यो र यसमा चाहिँ अझ रकहरू नै फेलियर
3: भयो।
2: यो विषयमा चाहिँ सेकेन्डरी सेटेलाइट म्यापहरूको अध्ययन गर्दाखेरि चाहिँ विभिन्न भोल्युमहरू फरक फरक आकलन भएका छन्। पानी भन्दा पनि यसमा ठुला ठुला घिग्रानहरू बोल्डरहरू मिश्रित भएको र त्यसले चाहिँ यसको भेलोसिटीको क्रममा पनि धेरै हाई भएको कारणले इरोजन एन्ड डिपोजिट फेनोमिनन चाहिँ यहाँ मिश्रित भएको, यसको प्रकृति चाहिँ अलिकति फरक प्रकृतिको भयो। त्यो भने अलि माथि चाहिँ रिजर्भायर भएर ड्याम ब्रेक हुँदाखेरि आउने फ्लडको प्रकृति पनि सँग केही हदसम्म मिल्न जान्छ, तर त्यसमा पनि यति भोल्युम भन्ने आकलन हुन्छ। तर यो चाहिँ कति भोल्युमै आयो भन्ने कुराको आकलन गर्न नसकेकोले हामीले अलिकति त्यो पनि भन्न नसक्ने अवस्थाकोले यो चाहिँ हाम्रो कल्पना भन्दा हामीले सोच्ने गरेका रेगुलर फ्लड भन्दा अलिक भिन्न प्रकृतिको यो भयो।
3: अनि तपाईँहरूको प्रतिवेदनमा यसको वेग बहाव चाहिँ असाध्यै तीव्र गतिमा आएको भनेर पनि उल्लेख छ होइन। त्यहाँ खसेको ठाउँबाट बोर्डरसम्म आइपुग्दा 7 मिनटमा आइपुगेको देखिन्छ, 188 किलोमिटर प्रति घण्टा वा 52 मिटर प्रति सेकेन्डमा आइपुगेको छ। त्यहाँबाट स्याप्रोवेसीसम्म 83 किलोमिटर प्रति घण्टामा आएको भनिन्छ होइन। त्यहाँबाट तल बेत्रावतीसम्म पनि 65 किलोमिटर प्रति घण्टा, त्यो वेग कत्रो हो हामीले कसरी
2: हरूमा आइपुगेको पिकलाई हामीले लिएर त्यो भेलोसिटी निकालेका हौ। र मैले अहिले पनि भने त्यसको भोल्युम एकैचोटि र इन्क्लुडिङ डेब्रिज स्लो एन्ड हो र स्टिप जति माथि स्टिपनेस छ भेलोसिटीहरू हाई छ र बिस्तारी त्यो भेलोसिटी चाहिँ 3 किलोमिटरबाट 63, 29, 23 हुँदै देवघाट पुग्दाखेरि करिब करिब 26 किलोमिटर पर आवरको गतिमा तल गएको देखिन्छ, जुन चाहिँ हाम्रो नर्मल भन्दा धेरै नै बढी भएकै कारणले त्यसै कारणले गर्दा पनि धेरै क्षतिहरू बढेको छ।
3: अब यस्तो खालको यस्तो प्रकृतिको अब नसोचेको घटनाको हामीले पूर्व सावधानी अथवा चेतावनी अब आगामी दिनमा नहोला भन्न सकिन्न होइन, त्यो कसरी दिन सकिएला? यो त एकदम छिटो आउने रहेछ।
2: हाम्रो अहिले नै 6 वटा चाहिँ गेजिङ स्टेसनहरू पुरै वास आउट
3: गर्यो,
2: बगाइदिइसकेपछि त त्यो लेभल वार्निङ लेभल त्यो त पुग्नै पाएन। त्यस कारणले चाहिँ पहिलेको एक्जिस्टिङ सिस्टमबाट सिकेर एउटा नर्मल किसिमको फ्लड आउँदाखेरि त्यो वाटर लेभल मोनिटरिङ सिस्टमले काम गर्छ। अब सेकेन्डरी सिस्टमहरू चाहिँ अलिकति एक्सट्रिम फ्लड आउँदाखेरि ती लेभल भन्दा माथि राखेर चाहिँ जानुपर्छ भन्ने एउटा सिकाइ चाहिँ अहिले भएको छ र त्यसलाई अझ क्यामेरा लिङ्क्ड सर्भिलेन्स सिस्टममा चाहिँ जानुपर्छ। एउटा वाटर लेभल मोनिटरिङको विषयमा कुरा गर्दाखेरि चाहिँ दोस्रो चाहिँ अब अलिकति वाटर लेभलले मात्रै पुग्दैन, माथिल्लो हिमालयनहरूमा विभिन्न ग्लेसियर लेकहरू छन्, स्लाइडहरूको पोटेन्सियल छ, ल्यान्डस्लाइडहरू ठुला ठुलाको भने अब सेटेलाइटसँग इन्ट्रिगेट गरेर त्यसको मुभमेन्टहरूलाई मोनिटरिङ गर्ने, अर्को अलिकति अर्थको सिस्मिक एक्टिभिटीसँग चाहिँ मोनिटरिङ गर्ने।
0: उनी थिए जलविज्ञान तथा जलस्रोत अनुसन्धान केन्द्रका कार्यकारी निर्देशक सञ्जीव बराल, साथी सञ्जय ढकालसँग कुरा गर्दै।

0: बाढ़ी सँगै बगेका कयौं पुलहरू मध्ये नुवाकोटको देवीघाट स्थित तादी खोलामा हालै नेपाली सेनाले एकरूप ब्रिज जडान गरेपछि जनजीवन पुरानै लयमा फर्कन सघाउन थालेको स्थानीय वासीहरूले बताएका छन्। यस विपदमा 41 मोटर चल्ने पुल, 45 झोलुङ्गे पुल र करिब 40 किलोमिटर लम्बाईको सड़क क्षतिग्रस्त भएको सरकारी विवरण छ। गल्छी विदुर सड़क खण्डमा पर्ने तादी खोलामा पुल बनेसँगै भने देवीघाट बजारबाट रातमाटे जिलिङ लगायतका ठाउँहरूबीच टुटेको सहसम्पर्क पुनः शुरू भएको बताउँछिन् नुवाकोटबाट हाम्रो साथी शक्तिमाया तामाङ।
1: पुल बनाएसँगै अहिले आवत जावतमा सहज भएको बेलकोटगढी नगरपालिका जिलिङका खुस प्रसाद दाहालले बताए।
2: ग्यासको सहज भइसकेको, खाद्यान्नको सहज भइसकेको, पेट्रोलको सहज भइसकेको।
1: बेलकोटगढी नगरपालिका निवासी कान्छी नेपाली,
3: बच्चाहरू लिएर जान नसकिने, त्यहाँमाथि को बाटो अलिकति डर पनि हुन्छ, उकालो जान त्यत्र बाटो हिँड्नु पर्छ, 3 घण्टा हिँड्न त धेरै टाइम लाग्छ नि, धेरै घुमिएर हिँड्ने कि यो पुल नबन्दाखेरि।
1: 57.9 मिटर लामो र 5.5 मिटर चौडा रहेको पुलले अधिकतम 60 टन सम्मको भार वहन क्षमता रहेको सेनानी चिरञ्जीवी चौला गाईले जानकारी दिए।
4: 35 टन भन्दा बढी लोड भएको गाडीहरू छैन नेपालमा, नेपालमा गुड्ने गाडीहरू चाहिँ यसले वान वे भएको कारणले गर्दा मजाले धान्न सक्छ।
1: बाढ़ीबाट प्रभावित क्षेत्रमा राहत उद्धार तथा अत्यावश्यक सामग्री ढुवानी गर्न जिल्लाको अन्य स्थानहरूमा पनि तत्काल बेली ब्रिज, झुलुङ्गी पुल निर्माण गर्न आवश्यक रहेको कतिपय बताउँछन्। शक्तिमाया तामाङ, बीबीसी नुवाकोट।
0: अब एउटा नेपाल बाहिरको विषय। ब्रिटिश पूर्व प्रधानमन्त्री बोरिस जोनसन र युरोपका वरिष्ठ सुरक्षा अधिकारीहरूले यात्रा गरेको केही बेरमै युक्रेन पोल्याण्ड सीमा नजिकै एउटा युक्रेनी रेलमा रूसले ड्रोन हमला गरेको छ। रूसी ड्रोन रेल इन्जिनमा बज्रिएको भए पनि कोही हताहत भएको विवरण आएको छैन। बीबीसी विवरणमा आधारित रिपोर्ट गनी अन्सारीबाट।
5: ड्रोन खस्नु अघि नै रेलबाट सबै यात्रुहरूलाई सुरक्षित रूपमा बाहिर निकालिएको युक्रेनी अधिकारीहरूले बताएका छन्। किएवमा आयोजित एक सम्मेलनबाट फर्किने क्रममा जोनसन र अन्य युरोपेली राष्ट्रिय सुरक्षा सल्लाहकारहरूले सोही रेलमार्गको प्रयोग गरेका थिए। उनीहरू अर्कै रेलमा चढेका थिए। रूसको रक्षा मन्त्रालयले पश्चिमी युक्रेनमा रेलवे पूर्वाधारहरूलाई निशाना बनाइएको बताएको छ, तर युक्रेनको सरकारी रेलवे कम्पनीले भनेको छ ड्रोनले कूटनीतिज्ञहरू सवार रेललाई निशाना बनाउन सक्थ्यो। वार्सा सेक्युरिटी फोरमकी प्रमुख कातार्जिन पिसास्काले जोनसन र पावेल भएकै रेलमा आफू पनि रहेको बीबीसीलाई बताइन्। उनका अनुसार पोल्याण्डको सीमाभित्र उक्त रेल पुगेको करिब 30 मिनटपछि ड्रोन हमला भएको थियो।
0: हवस् त, यसका साथै बीबीसी नेपाली सेवाको साझा पख यहीँ सकिन्छ। अब भोलि बेलुकी 9:15 बजे हामी फेरि उपस्थित हुनेछौ। त्यस बेलासम्मका लागि हामी सबैलाई बिदा दिनुहोस्। नमस्कार।

0: ल नहोस् छिटो निस्क, अहिले फर्किन ढिलो हुन्छ के। बिहेको कपडा भनेपछि राम्रो राम्रो रोज्नै पर्यो, फेरि पोखरा पुग्नु छ।
1: बिहेको कपडा किन्न पनि पोखरा जानु पर्छ र, यही युनाइटेड सप्लाइजमा छँदैछ नि।
0: बुवा आमा अनि भाइ बहिनीको लागि पनि त नयाँ कपडा किन्नु पर्यो, यता भने जस्तो पाइँदैन, त्यसमाथि महँगो होला नि।
1: त्यसको त चिन्तै नगर्नु न दिदी, डिजाइन पनि खोजे जस्तो पाइन्छ, मूल्य त झनै मिल्छ, एकचोटि गएर त हेर्नुहोस्।
2: हजुर, विवाहको कपडा, स्तरीय कोट, सुट प्यान्ट, स्कुल कलेजको ड्रेस पाइनुको साथै लेडिज आइटम, साडी, लेगिज, टप्स, कुर्ता सुरुवाल र थानका कपडाहरू होलसेल मूल्यमा बिक्री गरिन्छ, साथै इमर्जेन्सी सिलाइको समेत व्यवस्था छ।
3: सम्पर्क युनाइटेड सप्लायर्स, दुलेगौडा हेल्प चोक, प्रोप्राइटर कृष्णराज पण्डित, फोन 065414008।

0: नेपालको सर्वाधिक बिक्री हुने बजाज मोटरसाइकलको अपग्रेडमा पाउनुहोस् अनबिटेबल क्याश डिस्काउन्ट अनि अनबिटेबल एक्स्ट्रा भ्यालुएसन सजिलो 60 महिनाको इएमआईमा साथै फ्री एसेसरीजहरू पनि उपलब्ध छ।
1: साटासाट अपग्रेड गर्ने दिन
2: यही भाद्र 28 गतेदेखि असोज 2 गतेसम्म
3: स्थान शुक्ला गण्डकी 4 दोले गौडा कुमारी बैंक सँगै बजाज शोरूम पारे।
2: थप जानकारीको लागि शुभेच्छा अटो बजाज शोरूम
3: मोबाइल नम्बर
2: 9856062842
3: र 9134664022।

0: उफ, आज पनि पार्टीमा जानु छ तर कपाल पनि मिलेको छैन, अनुहार पनि थाकेको जस्तो देखिन्छ।
1: यति धेरै सोच्नु पर्ने कुरा के छ र? दीक्षा ब्युटी पार्लर जाउँ न।
0: दीक्षा ब्युटी पार्लर रे?
1: हो नि, दीक्षा ब्युटी पार्लर एन्ड प्रशिक्षण केन्द्र। एक पटक त्यहाँ गएपछि ऐनामा आफूलाई हेर्दा पनि हेरिरहन मन लाग्छ।
0: हो र, त्यस्तो के हुन्छ र त्यहाँ?
1: अनुहारलाई चाहिने फेसियल र थ्रेडिङ, कपाललाई सुहाउने हेयर कटिङ, हेयर कलर र हेयर स्पा, हात खुट्टालाई आकर्षक बनाउने मेनिक्योर पेडिक्योर अनि आँखाको सुन्दरताका लागि आइल्यासिङ पनि गरिन्छ।
0: अनि बिहे, पार्टी वा विशेष कार्यक्रम पर्यो भने नि?
1: त्यसका लागि त यो ब्युटी पार्लर झन् एकदम विशेष छ। तपाईँको अनुहार, पहिरन र अवसर अनुसारको ब्राइडल मेकअप तथा आकर्षक मेकअप र हेयर स्टाइल अनि तपाईँलाई अरू जस्तो होइन, तपाईँलाई नै अझ सुन्दर देखाउने ठाउँ हो।
0: त्यसो भए मेरो बिहेमा त म त्यही जान्छु है त।
1: बिहेमा मात्रै किन, आफूलाई माया गर्न पनि त कहिले काहीँ समय दिनु पर्छ नि।
0: यहाँ थ्रेडिङ, फेसियल, ब्लिच, हेयर कटिङ, ब्राइडल मेकअप, मेनिक्योर, पेडिक्योर, आइलेसिङ, हेयर कलर, हेयर स्पा, नेल एक्सटेन्सन तथा रेडकल ट्रिटमेन्ट र सुन्दरता मात्र होइन सिप पनि। प्रोफेसनल ब्युटी पार्लर सम्बन्धी व्यावसायिक तालिम समेत प्रदान गरिन्छ।
1: सुन्दरता देखाउने होइन, महसुस गराउने ठाउँ, दीक्षा ब्युटी पार्लर एन्ड प्रशिक्षण केन्द्र, शुक्लागन्जगी नगरपालिका 2 कोत्रे तनहु। प्रोपाइटर निशा लामा। सम्पर्क 97090334335।

0: हेर्दा हेर्दै दुलेगोडा बजार पनि यति ठुलो सहर बन्यो, तर राम्रो प्रचारको लागि भने
1: मैले भाउजू भने ठुलो घरहरू मात्रै देखेर हुन्छ, सेवाको बारेमा केही थाहै रहेनछ। अनि गण्डकी मेडिकल हल सुन्नु भएको छ?
0: ए, त्यो सिग्देल बाबुको नयाँ नयाँ जस्तो लाग्थ्यो।
1: ठिक भन्नुभयो भाउजू, अहिले त्यहाँ लामो समयदेखि जीपी कोइराला हस्पिटलमा काम गर्नुभएका इन्टरनल मेडिसिन डाक्टर डोलेन्द्र आचार्यबाट प्रत्येक दिन, छाला तथा यौन रोग विशेषज्ञ डाक्टर सुशील कार्कीबाट प्रत्येक महिनाको दोस्रो शनिबार, र नाक कान तथा घाँटी रोग विशेषज्ञ डाक्टर दिनेश श्रेष्ठबाट चौथो शनिबार उपचार गराउन सकिन्छ नि।
2: गण्डकी मेडिकल हल दुलेगौडा, हाम्रा सेवाहरू:
1: मुटु, श्वास प्रश्वास तथा फोक्सो सम्बन्धी समस्याको उपचार,
2: सुगर, प्रेसर, थाइरोइड, ज्वरो खोकी र एलर्जीको उपचार,
1: पेट दुख्ने, चक्कर लाग्ने समस्याको उपचार तथा परामर्श,
2: कान दुख्ने, पाक्ने, नाक बन्द हुने, एलर्जी, घाँटी दुख्ने, टन्सिल, सुन्न कम हुने लगायत समस्याको जाँच तथा परामर्श गराइन्छ।
1: सम्बन्धित बिरामीले आजै सम्पर्क गर्नुहोस्। सम्पर्क गण्डकी मेडिकल हल दुलेगौडा, माछा पुस्त्रे बैङ्कको ठिक पारिपट्टि। फोन 0625 93 369।
3: जय मसी, तपाईँ सुन्दै हुनुहुन्छ रेडियो ढोरबाराही 103.8 MHz।

0: सुन्नु न, गाउँमा आमालाई साह्रै भएको छ रे, तपाईँ त आजै जानुहोस् हो।
1: अनि यति अबेला भइसक्यो, गाउँ जाने मोटर नपाएर अलपत्र परिन्छ कि?
0: त्यसको चिन्ता लिनै पर्दैन नि, खैरिनी झरेपछि त सापकोटा दाईको होटलमा बसेर भोलि बिहानै बाटो लागे हुन्छ नि।
1: ए, होटल फ्यामिली छ नि है, हुन्छ म आजै जान्छु।
0: हजुर, विगत 13 वर्षदेखि तपाईँहरूकै सेवामा समर्पित खैरिनी चार आर्मी ब्यारेकको ठिक पारी रहेको यस होटल फ्यामिलीमा स्वच्छ र स्वादिष्ट खाना र एटेच बाथरूम सहितका सुविधा सम्पन्न सबै खाले कोठाहरू उपलब्ध रहेका छन्। साथै लोकल कुखुरा, हाँसको छोइला, बदेलको मासु, क्याङ्दी र सुरौदी खोलाको माछाको स्वादिलो परिकारका लागि पनि हामीलाई सम्झनुहोस्।
1: होटल फ्यामिली एन्ड लज, खैरनी टार बजार, प्रोप्राइटर अर्जुन सापकोटा। मोबाइल 9856324020, 9801454674 र 9846324020।
2: पद्मश्री हस्पिटल एन्ड अलाइड साइन्सेस न्युरोड पोखरामा अब सबै प्रकारको उपचार सेवा सम्भव छ।
3: बाल रोग विशेषज्ञ डाक्टर विनोद तुलासन, प्राध्यापक डाक्टर वन्दना श्रेष्ठ,
2: प्रसूति तथा स्त्री रोग विशेषज्ञ प्राध्यापक डाक्टर डेला सिंह जोशी, डाक्टर चुम्बाया पोन,
3: फिजिसियन तथा पेट कलेजो रोग विशेषज्ञ डाक्टर विकास अधिकारी, डाक्टर शंकर बराल,
2: हाड जोड्ने तथा नसा रोग विशेषज्ञ डाक्टर यज्ञमान साक्य, उप प्राध्यापक डाक्टर पविन थापा र हाड जोड्ने नसा रोग विशेषज्ञ तथा आर्थोस्कोपी सर्जन उप प्राध्यापक डाक्टर सुभाष गुरुङ,
3: मोटर रोग विशेषज्ञ डाक्टर तेज बहादुर गुरुङ, क्यान्सर रोग विशेषज्ञ डाक्टर ऋषि सेठन,
2: युरोलोजिस्ट तथा मृगौला प्रत्यारोपण सर्जन सह प्राध्यापक डाक्टर प्रकाश छेत्री, डाक्टर जुजुराज श्रेष्ठ,
3: नाक कान घाँटी तथा थाइरोइड सर्जन सह प्राध्यापक डाक्टर विकास गुरुङ, छाला विज्ञान भेनेरोलोजी र कुष्ठ रोग विशेषज्ञ डाक्टर अस्मिता वाग्ले,
2: रेडियोलोजिस्ट प्राध्यापक डाक्टर मनिष किरण श्रेष्ठ, डाक्टर सुमिरन श्रेष्ठ,
3: एन्थेरियोलोजिस्ट डाक्टर भूपेन्द्र कुमार तुलाचन, प्लास्टिक एन्ड कस्मेटिक सर्जन उप प्राध्यापक डाक्टर पियुष गिरी,
2: एनेस्थेसियोलोजिस्ट उप प्राध्यापक डाक्टर विशाल गुरुङ, डाक्टर सुस्मिता गुरुङ,
3: जनरल सर्जन प्राध्यापक डाक्टर नरेन्द्र विक्रम गुरुङ, सह प्राध्यापक डाक्टर देवेन्द्र श्रेष्ठ,
2: फिजिसियन डाक्टर अनमोल पौडेल र मनोचिकित्सक डाक्टर मानकाजी थापा मगर।
4: वार्ड, आईसीयू, एनआईसीयू, जनरल एन्ड ल्याप्रोस्कोपी सर्जरी सेवा, पोस्ट अप सेवा, फिजियोथेरापी, इन्डोस्कोपी, क्लोनोस्कोपी, इको, टीएमटी, हल्चर, पीएफटी, युरोफ्लोमेट्री, डायलिसिस सेवा र 24 घण्टा इमर्जेन्सी सेवा साथै अन्य विशेषज्ञ डाक्टरहरूद्वारा सेवा प्रदान गरिएको जानकारी गराउँदछौ।
5: 24 घण्टा प्याथोलोजी सेवा उपलब्ध छ। विस्तृत जानकारीको लागि पद्मश्री हस्पिटल एन्ड एलाइड साइन्सेस प्राली, पोखरा 9 न्यू, फोन 061-590-162-590-163।
6: तपाई घर बनाउँदै हुनुहुन्छ? अब एक पटक सोच्नुहोस्, प्लास्टर गरी रंग लगाउँदा आउने खर्च भन्दा कम खर्चमा, त्यो पनि बिना झन्झट, विभिन्न डिजाइनको ढुङ्गा छानेर लाउनुहोस्।
7: हजुर, टेबल, भर्याङ, स्लोप, ढलान, आँगन, घरको भित्तामा लगाउने विभिन्न डिजाइन र कलरका अर्थिङ, माकुरे तथा रोटा पोल्ने ढुङ्गा र कटपिस ढुङ्गाहरू फिक्स प्राइसमा पाइन्छ।
6: सुलभ मूल्य, वर्षौं वर्ष टिकाउ, 2 दशकदेखि तपाईँको विश्वासलाई कायम राख्दै निरन्तर सेवामा समर्पित छौ। तपाईँको विश्वास नै हाम्रो सन्तुष्टि।
8: संसार ढुङ्गा कटिङ उद्योग, शुक्लागन्धकी 2 काछे पानी तनहु, प्रोप्राइटर रमेश भुजेल, फोन 9856-32475 र 9811-32475।

0: ऐतिहासिक धार्मिक क्षेत्र शुक्ला हिलिटार शिवालयको विकास र दुग्धेश्वर महादेवको मन्दिर निर्माणका लागि सहयोग गर्ने महानुभावहरू
1: रामबहादुर परियार घारे शीतल बस्ती रु 15,055
0: शुक्ला गण्डकी पत्रकार मञ्च शुक्ला गण्डकी रु 10,100
1: हुमनाथ अधिकारी ढोरफिर्दी गणेश टोल रु 10,155
0: जमुना पौडेल पराजुली ढोरफिर्दी हाल अमेरिका रु 10,050
1: शिव अधिकारी ढोरफिर्दी ठुलढुङ्गा टोल रु 25,000
0: ऋषिराम पौडेल सेराबेसी रु 10,000
1: र समया गुरुङ दुलेगौडा रु 55,555
0: दलबहादुर छेत्री मिनाम खानी रु 11,115
1: सूर्य प्रसाद भट्टराई ढोरफिर्दी हिमाली टोल रु 30,111
0: कृष्ण बहादुर बसेल ढोरफिर्दी गणेश टोल रु 21,000
1: बाराही बचत तथा ऋण सहकारी संस्था ढोरफिर्दी उत्तम टोल रु 15,005
0: कलावती वाग्ले ढोरफिर्दी हिमाली टोल रु 10,125
1: दिलबहादुर श्रेष्ठ दुलेगौडा रु 1,01,111
0: सूर्य प्रसाद भट्टराई ढोरफिर्दी सेन्टर चोक रु 51,111
1: ऋषिराम महत ढोरफिर्दी हिमाली टोल रु 15,055
0: कृष्णराज घिमिरे दुलेगौडा रु 55,555
2: होइन है आरोसी आर्यालाई लिएर कता हिँड्यौ
3: हेर न आर्यन पर्सि स्कुलको सांस्कृतिक कार्यक्रममा सबै जात जातिको संस्कृति झल्कने नाच देखाउने भनेको त्यही भएर सबै जातिको पोसाक लिन भनेर जान लागेको के कहाँ पाइन्छ कुन्नी
4: मलाई पनि बिहेको लागि गहना चाहिएको छ आजकल सुन भन्दा कम छैन हराएमा डर छैन ग्यारेन्टीको गहना नै चल्तीमा छ राम्रो डिजाइनको पाए लिने भनेको
2: ए त्यसो भए युवर सिङ्गापुर फेन्सी एन्ड ज्वेलर सपमा सँगै जाउँ न त म पनि हाम्रो समाजको दाजुभाइको लागि भाङ्रा कछाड कम्ब्याट ज्याकेट सिङ्गापुरै पेटी लिने हिँडेको ग्यारेन्टीको गहनादेखि सबै जात जातिको पोसाक एउटै छानामुनि पाइने ठाउँ भनेको त्यही त हो
3: हामी कहाँ गुरुङ मगर नेवार छेत्री तामाङ ठकुरी भुजेल जात जातिको ड्रेस युके स्वेटर ब्याग तथा पर्स मणिपुरे सिङ्गापुरे होल्यान्ड लुङ्गी सल कोरियन टी सर्ट कम्मर बन्धक दौरा सुरुवाल खुकुरी टोपी लगायत परम्परागत जातीय गर गहनाहरू शिरबन्दी शिरफुल टिकमाला ढुम्री यार्लिङ मारवाड़ी पाटेसुन बुलाकी लाहुरे फुली जन्तर चन्द्रमा नौगेडी असर्थी कण्ठमाला मुगामाला हमेलमाला न्यापुसिक जापुसिक तायोमाला लुसवाङ माकसी कल्ली बिरमली आँसी खुर्पेटो सुर्खेथै डोरी लगायत सम्पूर्ण पोतेका आइटमहरू पाइनुका साथै आधुनिक डिजाइनका गर गहनाहरू रानीहार चन्द्रहार मिनीहार चोकरहार मंगलसूत्र बालाचुरा पञ्चधातु अंगुठी रामलीला झुम्का पिजोडा झुम्का सिक्री लकेट माइली तिलहरी छड्के तिलहरी घुम्टो क्राउन सेन्डिल जिम्बु र ब्रुनाईको माछा पाइन्छ
2: सम्पर्क युवर सिङ्गापुरे फेन्सी एन्ड ज्वेलरी सप मुक्तिनाथ बैङ्कको एक घर माथि दुलेगौडा प्रोपाइटर आर्यन कुमार श्रेष्ठ मोबाइल 98241484 र 98141353005 ए सबिना यस्तो हतारमा कता हो
3: ए प्रदीप हेर न बिहेको दिन पनि आइसक्यो गर गहना बनाइहाल्नु पर्ने डिजाइन पनि हेरेकै छैन पोखरासम्म पुग्नु छ त्यही भएर म त हतार हतारमा हिँडेको
2: ल बिहेको गर गहना बनाउन पोखरा नै जानुपर्छ त यही दुलेगौडाको बनकेवा चोकमा छ नि विगत 7 वर्षदेखि सञ्चालनमा आएको बनकेवा कालीका सुनचादी पसल हो त्यहाँ जाऊ न तिमीले जस्तो खोज्यौ त्यस्तै डिजाइनको गहना रोजी रोजी पाइन्छ अनि आफ्नै भवनमा पसल सञ्चालन गरिएको हुँदा भाडा तिर्न नपर्ने भएपछि ज्यालामा छुट पनि पाइने रहेछ सबै सुविधा यही भएपछि पोखरा पोखरा किन भौतारिनु र मेरो बिहेको लागि पनि सबै गरगहना त्यही बनाएको
5: हजुर हामी कहाँ छापावाला सुनका आधुनिक डिजाइनका तयारी गरगहना विभिन्न राशि अनुसारका पत्थरहरू अर्डर अनुसारका गरगहना तयार पार्नुको साथै खरिद बिक्री पनि गरिन्छ यहाँबाट खरिद गरेको गहना बिक्रीमा उचित मूल्य दिइनेछ सम्पर्क बनकेवा कालिका सुनचाँदी पसल दुलेगौडा बनकेवा चोक तनहुँ प्रोपाइटर सुबेदार बाजीराम सुनार र सूर्य गहतराज मोबाइल 98460878528 र 98028-16142
6: एडमिशन ओपन एट सिम्स केयर गिभर दुलेगौडा
0: सिटीभीटी को पाठ्यक्रममा आधारित 390 घण्टाको केयर गिभर तालिम सम्बन्धी भर्ना खुल्यो
6: हाम्रा विशेषताहरू
0: अनुभवी एवं दक्ष प्रशिक्षकबाट प्रशिक्षण गराइने
6: व्यवहारिक र प्रयोगत्मक सिकाइ
0: रोजगारीका लागि मार्गदर्शन र सहयोग
6: सेवामूलक गुणस्तरीय र प्रभावकारी तालिम
0: स्वास्थ्य क्षेत्रमा करियर बनाउन उत्कृष्ट अवसर प्राप्त गर्न सकिने
6: तालिम लिनका लागि चाहिने न्यूनतम योग्यता 18 वर्ष पूरा भई 45 वर्ष ननागेको कम्तीमा 8 कक्षा उत्तीर्ण गरेको हुनुपर्नेछ।
0: सिट सीमित छ, शीघ्र सम्पर्क राख्नुहोस्। भर्ना गर्ने अन्तिम मिति यही भाद्र 31 गते सम्म।
6: स्थान धुलेगौड़ा एनआईसी एसिया बैंक भएको घर।
0: सम्पर्क 9560443043, 9801443628 र 9560771773।
6: Don't miss this opportunity. Admission are open. Secure your future in healthcare.
7: मोबाइल सम्बन्धी सम्पूर्ण सेवा हाम्रो मोबाइल मर्मत तथा प्रशिक्षण केन्द्र धुलेगौडामा।
8: विगत लामो समयदेखि तपाईहरुको सेवामा समर्पित हाम्रो मोबाइल पसल भएको छ अब फोन बजार।
7: धुलेगौडाको महँगो घर भाडा तिर्न नपर्ने टेक्निसियन पनि आफै भएको हुँदा जुनसुकै सामान अन्य पसलमा भन्दा धेरै सस्तोमा बिक्री गरिन्छ।
9: हामी कहाँ Samsung, Redmi, Poco, Oppo, Vivo, Realme, Narzo, ITL, Color, Tecno, Nokia ब्रान्डको सबै सेटहरू अन्तभन्दा सस्तोमा वारेन्टी ग्यारेन्टीको साथ पाइन्छ।
7: मोबाइलसँग सम्बन्धित चार्जर, इयरफोन, डाटा केबल साथै मल्टिप्लग, लाइटका भेराइटी र लाइटको चार्जर, पानी नपस्ने बलियो इन्डियन हाते घडी वारेन्टीका साथ पाइनुका साथै चस्मा पनि पाइन्छ।
9: एनसिएलको हराएको बिग्रेको सिम निकाल्न पोखरा जानु नपर्ने हुँदा डाइरेक्ट हामी नै ओरिजिनल डकुमेन्ट भएमा निकाल्न सकिन्छ। साथै 3G सिमलाई 4G पनि बनाइन्छ र एनटीसी को सिम पनि पाइन्छ। एनसीएल को नयाँ सिम को लागि ओरिजिनल डकुमेन्ट भएमा अनलाइन बाट फोटो नचाहिने गरी निकालिन्छ।
7: अन्त एकचोटि राम्रो होला, एकचोटि सस्तो होला, तर हामी आफ्नै बिल्डिङमा र आफ्नै टेक्निसियन भएको हुँदा घर भाडा र टेक्निसियन खर्च बचत हुने हुँदा सधैँ राम्रो अनि सस्तो हुने प्रतिबद्धता व्यक्त गर्दछौ। सामसुङको मोबाइल किस्ताबन्दीमा चाहिएमा पसलमा सम्पर्क गर्नुहोला। सम्पर्क
8: फोन बजार सिद्धार्थ बैंक र फ्यामिली मेडिकलको बीचमा धुलेगौडा।
10: प्रोप्राइटर सुबिल श्रेष्ठ, किम नारायण श्रेष्ठ। मोबाइल 9846656999 छ।
11: तपाईँ सुन्दै हुनुहुन्छ रेडियो ढोरबाराही 103.8 मेगाहर्ज।

0: हामीले खोजे जस्तो क्वालिटीको सामान त यहाँ पो रहेछ है अस्मी।
1: ओके यो झुम्का हेर न है, झन् कस्तो राम्रो। जयसेवाल कस्मेटिक हुँदा हुँदै अन्त डुलेर दुःख मात्रै पाइयो।
0: ल ल फटाफट रोज, हामीले पर्सनल युज गर्ने अनि पसलको लागि पनि यहीँबाट लैजानु पर्छ है। होलसेलमा समेत पाइने रहेछ।
1: हो त है, सामान लिन टाढा किन जानु पर्यो र?
2: हाम्रा सेवाहरू विगतदेखि होलसेल सेवा दिइरहेको धुलेगौडाको सबैभन्दा पुरानो होलसेल पसल,
3: कस्मेटिक पार्लर तथा खेलौनाहरूको होलसेल विक्रेता।
4: ग्राहकको चाहना नै हाम्रो सन्तुष्टि। जयसेवाल कस्मेटिक पसल, धुलेगौडा भित्री बजार।
2: हामी कहाँ कस्मेटिक तथा पार्लरका सम्पूर्ण सामानहरू सुपथ मूल्यमा पाइनुका साथै होलसेल तथा खुद्रा मूल्यमा बिक्री गरिन्छ।
4: प्रोपाइटर निरञ्जन प्रसाद जयसेवाल, फोन 98461620।

0: तपाईं सुन्दै हुनुहुन्छ रेडियो ढोर बाराही 103.8 मेगाहर्ज।
1: हैन श्रीमानज्यू, के भयो? गाडी स्टार्ट गर्नु न, जाने बेला भइसक्यो। अहिलेसम्म गाडीको फोनको मारेको मारै हुनुहुन्छ। केही समस्या आयो कि क्या हो?
2: यो बाटो पनि कहिले भन्छ, खाल्टा खुल्टी र हिलो धुलोले नयाँ गाडी पनि बिग्रिया बिग्री हुन थाल्यो। जति धोए पनि हिलो जाने होइन।
1: समस्या त आइहाल्छ नि, बरु समाधान पो खोज्ने हो त। अहिले दुलेगौडाको थापा हार्डवेयरको आडमा कार्की अटो वर्कसप एन्ड कार वास खुलेको छ नि, त्यही बनाउन र धुलाउन लैजानु न। जुनसुकै गाडी मर्मत गर्ने र हाइड्रोलिक ज्याकद्वारा गाडी धुने व्यवस्था रहेछ नि।
3: हजुर, हामी कहाँ सबै प्रकारका पेट्रोल डिजल तथा इभी गाडीहरू मर्मत गरिनुको साथै हाइड्रोलिक ज्याकद्वारा वासको व्यवस्था छ। साथै कुनै पनि प्रकारको गाडी रिजर्भ तथा भाडामा चाहिएमा हामीलाई सम्झनुहोस्। सम्पर्क कार्की अर्थो वर्कसप एन्ड कार वास, दुलेगौडा प्रभु बैंक भन्दा 50 मिटर तल, प्रोपाइटर बुद्धि बहादुर कार्की। मोबाइल 9860373310 र 9921653507।
4: हाम्रो कार्यक्रम अरूको भन्दा राम्रो र विशेष हुनुपर्छ है।
5: सुन्नुहोस् न, ब्यानर बोर्ड र अफसेटको काम त सबै सिग्देल अफसेट प्रेसबाट नै गर्न पर्छ कि क्या हो? राम्रो मात्र होइन, उत्कृष्ट बन्छ कार्यक्रम।
4: ओके, ल डन।
5: हजुर, सिग्देल अफसेट प्रेस, शुक्ला गण्डकी 4, दुलेगौडा, गणपति लघुवित्त रहेको भवनमा।
4: यहाँ फ्लेक्स प्रिन्ट, ब्यानर, होर्डिङ बोर्ड बनाइनुका साथै मायाको चिनो, कप, मेजल र प्रमाण पत्र बनाइन्छ। पत्र पत्रिका, पुस्तक, कार्यालयका कागज पत्रहरू, छाप, भिजिटिङ कार्ड, परिचय पत्र, रजिस्टर, ब्याच, स्पिकर, बिल भरपाई, पासबुक, ब्रोसर, तमसुक र विवाहका कार्ड तथा निमन्त्रणा कार्ड वा शिलालेख बनाउनु परेमा हामीलाई सम्झनुहोस्।
5: प्रोपाइटर गोविन्द सिग्देल, फोन 9850-28543 र 9840-00787।
6: स्टुडियो
7: अहिले रातिको 10 बज्यो।
3: टाइम चेक को साथमा बनकेवा कालिका सुन चाँदी पसल, दुलेगौडा हेल्पोस्ट चोक, आफ्नै भवनमा छापावाला सुनका आधुनिक डिजाइनका तयारी गर गहना र राशि अनुसारका पत्थर पाइन्छ। अर्डर अनुसारका गहना तयार गर्नुको साथै पुरानो गर गहना नयाँ गहनासँग साटफेर पनि गरिन्छ। प्रोपाइटर बाजुराम सुनार, विनोद सुनार। मोबाइल 9816695301।
8: सत्य तथ्य निष्पक्ष समाचार सुसूचित हुन पाउने तपाईँको अधिकार।
1: ढोरबाराही हाइलाइट्स को साथमा
9: छिटो छरितो र गुणस्तरीय सेवाको एउटै नाम, कृष्ण आर्ट्स एन्ड अफसेट प्रेस, अफसेट प्रेस, दुलेगौडा, बीपी चोक।
1: शिलालेख र छपाई सम्बन्धी सम्पूर्ण कामको लागि सम्झनुहोस्। सम्पर्क 9841-49304।
10: नमस्कार, राति 10 बजेको ढोर बराई हाइलाइट्समा यहाँहरूलाई हार्दिक स्वागत छ। म इरफान दिनमिया। अब सुन्नुहोस् आजका समाचारहरू। तनहुको शुक्ला गण्डकी नगरपालिका दुलेगौडा 4 बजार स्थित बीपी चोकमा आयोजित खुल्ला तीज गीत प्रतियोगिता सहनशील दिदी बहिनी समूह पोखरा 32 प्रथम भएको छ। शुक्ला गण्डकी नगर उद्योग वाणिज्य संघ ओडा व्यवस्थापन समिति 4 को आयोजनामा भएको प्रतियोगितामा उज्जवल आमा समूह पोखरा द्वितीय र नेत्र ज्योति उज्यालो आमा समूह भीमा तृतीय भएका छन्। त्यस्तै सिद्धार्थ आमा समूह कवासे र उन्नति आमा समूह दुलेगौडाले सान्तोना पुरस्कार प्राप्त गरेका छन्। प्रतियोगितामा फूलबारी बालबालिका समूह खैरेनीटारले उत्कृष्ट नेतृत्व प्रस्तुत गरेको थियो। त्यस्तै गरी क्षेत्री समूह उत्कृष्ट भेषभूषातर्फ पुरस्कृत भएको छ। प्रतियोगितामा सहभागी समूहले तीज गीत तथा नृत्य मार्फत नेपाली मौलिक सांस्कृतिक परम्परा र सामाजिक सन्देश प्रस्तुत गरेका थिए। कार्यक्रमले तीज पर्वको मौलिकता संरक्षणसँगै महिला तथा बालबालिकाको सृजनशीलता र प्रतिभा प्रदर्शन गर्ने अवसर प्रदान गरेको आयोजकले जनाएको छ। भोटेकोशीको बाढ़ीका कारण कटानमा परेर क्षतिग्रस्त भएको पृथ्वी राजमार्गको कृष्णभीर खण्ड आउँदो असोज 1 गतिदेखि दुईतर्फी नै सञ्चालनमा ल्याइने भएको छ। बाढ़ी र पहिरोको सड़कको तल्लो भाग बगाएपछि नेपाल जियोटेक्निकल सोसाइटीका विज्ञहरूसँग परामर्श गरी भित्तातर्फबाट नयाँ ट्र्याक खनेर सड़क बनाइने भएको छ। हिजो परीक्षणका रूपमा ग्यास बुलेटहरू पार गराइएको पनि सड़कमा ग्राभेल बिछ्याउने र सतहगत निकासमा काम बाँकी रहेको असोज एक गतेदेखि मात्र नियमित दुईतर्फी यातायात खुइने सड़क विभागले जनाएको छ। सड़क विभागका योजना तथा अनुगमन महाशाखाका उपनिर्देशक शुभराज न्यूपानेले असोज एक गतेदेखि सड़कमा खुलाउने तयारी भएको पनि पहिरोको जोखिम कायमै रहेको सावधानी अपनाउन आग्रह गर्नुभएको छ। सड़क विभागले बाढ़ी र पहिरोको प्रभावित त्रिशुली नारायणी क्षेत्रसम्मै परेकाले विपद समयमा आवश्यक काम बाहेक यात्रा नगर्न यात्रा गर्न पर्ने सड़कको अवस्था बुझेर मात्र निस्कन अपील गरेका छन्। मौसम सामान्य भएपछि राजमार्गको दीर्घकालीन पुननिर्माणको काममा अघि बढ़ाइने विभागले जनाएको छ। प्रधानमन्त्री बालेन्द्र शाहले रसुवाको भोटेकोशी नदीमा आएको बाढ़ीपछिको पुनर्स्थापनाका लागि स्रोत कुनै पनि कमी हुन नदिने प्रतिबद्धता व्यक्त गर्नुभएको छ। प्रधानमन्त्री तथा मन्त्री परिषदको कार्यालयमा बाढ़ी प्रभावित क्षेत्रमा प्रतिनिधि सभासँगै आज भएको छलफलमा उहाँले प्रतिबद्धता जनाउनु भएको हो। पुनर्स्थापनाका लागि सरकारले आफूसँग भएको तथा धातु निकायहरूले उपलब्ध गराएको स्रोत साधन अधिकतम प्रयोग गर्ने तयारी भइरहेको प्रधानमन्त्री तथा सचिवालयले जनाएको छ। छलफलका कार्यक्रम प्रधानमन्त्री शाहले विपदमा बेला संघ प्रदेश पालिका बीच प्रभावकारी समन्वय भएको खुशी व्यक्त गर्नुभएको छ। विगतमा तीन तहका सरकार बीच समन्वय नहुने गरेको सुनिए पनि यस पटक सबै एकै ठाउँमा उभिएर मिलेर काम गरेको उचाई भनाइ छ। यस्तै सरकारले प्रभावित क्षेत्रमा सड़क सञ्जाल छिटो भन्दा छिटो सञ्चालनमा गराउन निरन्तर काम गरिरहेको सड़क खुलाएसँगै जनजीवनमा सामान्य अवस्थामा फर्कन सहज हुने विश्वास उहाँले व्यक्त गर्नुभएको छ। नेपाली कांग्रेसका पूर्व सभापति शेरबहादुर देउवा पक्षले महाधिवेशनको तालिका स्थगित नगरी संस्थागत पक्षले गरेको निर्णयमा सहमत हुन नसक्ने जनाएको छ। देउवा समूहका शीर्ष नेताहरूले आज बिहान भएको छलफलमा संस्थापनको निर्णयप्रति सहमत हुन नसक्ने निष्कर्ष निकालेको समूहका नेता एनपी साउदले जानकारी दिनुभयो। संस्थापन पक्षका हिजो केन्द्रीय कार्य सम्पादन समितिको बैठक बोलाएर 14 महाधिवेशनबाट निर्वाचन केन्द्रीय कार्य समितिका सबैलाई वर्तमान केन्द्रीय कार्य समितिको सदस्यमा हैसियतले महाधिवेशनमा सहभागिताका लागि विधान बमोजिम आवश्यक प्रबन्ध गर्ने निर्णय गरेको थियो। महामन्त्री प्रदीप पौडेलका अनुसार महाधिवेशनमा कोही नछुट्ने भनेर असहमति र चासोलाई संवाद र सहमतबाट सम्बोधन गर्न निरन्तर पहल कदमीका लागि यस्तो निर्णय गरेको हो। यसअघि पूर्व सभापति देउबा समूहले गएको साउनदेखि 29 र 3 दिने राष्ट्रिय सम्मेलन आयोजना गरेको थियो। हिमाली जिल्ला मुस्ताङको सदरमुकाम जोमसुममा भोलिदेखि हुने दुई दिने घरपजोङ जलवायु परिवर्तन सम्मेलनको तयारी अन्तिम चरणमा पुगेको छ। सम्मेलनमा सहभागिताका लागि आयोजक घरपजोङ गाउँपालिकाले यसअघि सबै पालिकालाई पत्रचार गरेको थियो। सम्मेलनमा 420 भन्दा धेरै पालिकाले सहभागिता जनाउने गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत भीम कुमार बस्नेतले जानकारी दिनुभयो। सम्मेलनमा 36 जिल्ला समन्वय समितिका तर्फबाट पनि सहभागिता हुनेछ। जलवायु परिवर्तनले हिमाल पहाड़ र तराईका पालिकामा पुर्याएको असर र अनुकूलताका लगायत विषयमा साझा धारणा तय गरी राष्ट्रिय तथा अन्तर्राष्ट्रिय समुदायको ध्यान आकर्षण गर्न मुस्ताङमा पहिलो पटक ऐतिहासिक रूपमा घरपजङ जलवायु परिवर्तन सम्मेलनको तयारी गरिएको आयोजकले जनाएको छ। सौन्य शैली पोशाक लगाएर सार्वजनिक स्थानमा निस्किएपछि विवादमा परेको ग्रीन आर्मी विरूद्ध रिटमा सर्वोच्च अदालतले लिखित जवाफ मागेको छ। उक्त संगठनको संरचना, पोशाक दर्जा तथा चिहन प्रयोगले विषयमा दायर रिटमा सोमबार सर्वोच्च अदालतले विपक्षी नामका लिखित जवाफ माग गरेको हो। न्यायाधीश नियनन्द पाण्डेले एकल इजलासले प्रधानमन्त्री तथा मन्त्री परिषदको कार्यालय सहित विपक्षीलाई 15 दिनभित्र लिखित जवाफ पेश गर्ने आदेश दिएको हो। अधिवक्ता सम्बराज अर्याल समेतले दायर गरेको उत्प्रेषण विमुक्त परमादेशको रिटमा सर्वोच्चले यस्तो आदेश दिएको हो। विपक्षी नम्बर 1-7, 9-10 हकमा महान्यायाधीश वक्ताको कार्यालय मार्फत तथा विपक्षी नम्बर 8-11 का हकमा आफै कानून बमोजिमको प्रतिनिधि मार्फत लिखित जवाब पेश गर्न भनिएको छ। 21औं तीज कप 2083 लिभिक एफसी लालिमले हात पारेको छ। जनसेवा स्पोर्ट्स क्लब शुक्ला गण्डकी 8 गणपतिद्वारा आयोजित 21औं तीज कप 2083 9A साइड फुटबल लिभिक एफसी लालिमले जितेको छ। हेम्स एफसी फिर्दी र लिभिक एफसी लालिम बीच भएको फाइनल खेलमा लिभिक एफसी लालिम 4-1 विजय भएको हो। सेमी फाइनल खेलमा हेम्स एफसीले फिर्दीले केशव भान्जा एफसी खैरेनटार र लिभिक एफसी लालिमलाई झ्याली युथ क्लब स्याउली बजारलाई पराजित गरी फाइनलमा प्रवेश गरेका थिए। समापन कार्यक्रमको प्रमुख अतिथि शुक्ला गण्डकी नगरपालिकाका नगर प्रमुख कृष्णराज पण्डितले रेफ्रीलाई बल हस्तान्तरण गरी खेल शुरू गरिएको थियो। विजेताले ₹1,00,000 र उपविजेताले ₹50,000 पुरस्कार साथै सिल्ड मेडल प्रमाणपत्र प्राप्त गरेका छन्। गण्डकी प्रदेशका स्थानीय तहको निर्माण गरेको कानूनको गुणस्तर संवैधानिक अनुकूलता र कार्यान्वयनको अवस्था फितलतो देखिएको छ। प्रदेश तथा स्थानीय शासन सबलीकरण कार्यक्रमको पारदर्शिक कार्यक्रम कार्यान्वयन इकाई पोखराले गराएको अध्ययनले यस्तो अवस्था देखिएको हो। स्थानीय तहमा निर्मित कानूनमा गुणस्तर, एकतारूप तथा लैङ्गिक समानता र सामाजिक समावेशीकरण दृष्टिकोण कमजोर रहेको अध्ययनले औल्याएको छ। अध्ययनले 5 स्थानीय तहका 40 कानूनी दस्तावेजको समीक्षा गरेको थियो। तमु गुरूङ संचारकर्मी संघ नेपाल कास्कीले सञ्चालन गरेको तमु पत्रकारिता पुरस्कार 2083 शान्ति गुरूङ र मिलन तमु पत्रकारिता पुरस्कार 2083 पञ्च सुब्बा गुरूङ दिल सम्मानित भएका छन्। तमु संचारकर्मी संघ कास्कीको 7 साधारण सभा तथा 4 अधिवेशनको अवसरमा उनीहरूलाई सम्मान गरिएको हो। तमु गुरूङ संचारकर्मी संघ नेपाल अध्यक्ष चित्र बहादुर गुरूङ लामा लाला पुरस्कार प्रतिभा छनौट समितिका अध्यक्ष होम बहादुर गुरूङ र पुरस्कारदाताहरूले नगद सहित सम्मान पत्र सम्मान गरेका हुन्। समाजसेवी मीना गुरूङद्वारा स्थापित तमु पत्रकारिता पुरस्कार 2083 अग्रज पत्रकारिता शान्ति गुरूङलाई नगद 20,000 रूपियाँ तमु पछ्यौरा र सम्मान पत्रको सम्मान गरिएको छ। स्याङ्जाको अर्जुन चौपारी गाउँपालिकामा भीरबाट लडेर गम्भीर घाइते भएकी एक महिलाको उपचारको क्रममा मृत्यु भएको छ। अध्यक्ष अर्जुन चौपारी गाउँपालिकाका वडा नम्बर 4 सुनार टोल बस्ने 35 वर्षकी सबिना सुनारको भीरबाट खसेर मृत्यु भएको हो। सोमबार बिहान 10 बजेतिर मेलपानी भीरमा घाँस काट्ने क्रममा उनी अचानक चिप्लिएकी थिइन्। घाँस काट्ने क्रममा सन्तुलन गुमाउँदा उनी भीरबाट अन्दाजी 400 मिटर तल खसेर गम्भीर घाइते भएकी हुन्। घटनाको खबर पाए लगत्तै प्रहरी चौकी रापाकोट स्याङ्जाबाट प्रहरी टोली उद्धारका लागि घटनास्थल पुगेको थियो। प्रहरी र स्थानीयको सहयोगमा घाइते सुनारलाई तत्काल उपचारका लागि प्रदेश अस्पताल पुतली बजार स्याङ्जा लगिएको थियो। अस्पताल पुर्याइएकी घाइते सुनारलाई चिकित्सकले बिहान 11 बजेर 50 मिनट जाँदा मृत घोषणा गरेका थिए। प्रहरीले घटनाको कारणबारे विस्तृत अध्ययन तथा अनुसन्धान कार्य अघि बढाएको जानकारी दिएको छ। तनहुको भीमात नगरपालिका स्थित भीमात बजारमा राष्ट्रिय परिचय पत्र विवरण दर्ता स्टेशन सञ्चालनका लागि आवश्यक सामग्री जडानको काम सोमबारदेखि शुरू भएको छ। स्टेशन सञ्चालनमा आएपछि जिल्ला पश्चिमी तथा दक्षिणी भेगका नागरिकलाई राष्ट्रिय परिचय पत्र बनाउन सदरमुकाम दमोली आउनुपर्ने बाध्यता नहुने भएको छ। जिल्ला प्रशासन कार्यालय तनहुले भीमात बजारमा दुईवटा विवरण दर्ता स्टेशन स्थापना गर्नका लागि गर्न लागेको हो। स्टेशन सञ्चालनका लागि आवश्यक उपकरण तथा सामग्री जडानको काम शुरू भएसँगै सेवा सञ्चालनको तयारी अन्तिम चरणमा पुगेको छ। प्रमुख जिल्ला अधिकारी शिवालाल तिवारीका अनुसार भीमात स्टेशन सञ्चालन भएपछि भीमात नगरपालिका, घिरिङ गाउँपालिका, रिसिङ गाउँपालिका, शुक्ला गण्डकी नगरपालिका, म्याग्दे गाउँपालिका नागरिकले स्थानीय स्तरबाटै राष्ट्रिय परिचय पत्र सम्बन्धी सेवा लिन सक्नेछन्। तनहुको शुक्ला गण्डकी नगरपालिका चार दुलेगोड़ा बजार स्थित बीपी चोकमा आयोजित खुल्ला तीज गीत प्रतियोगिता सहनशील दिदीबहिनी समूहले पोखरा 32 प्रथम भएका छन्। शुक्ला गण्डकी नगर उद्योग वाणिज्य संघ ओडा व्यवस्थापन समिति चारको आयोजनामा भएको प्रतियोगितामा उज्जवल आमा समूह पोखरा द्वितीय र नेत्रज्योति उज्यालो आमा समूह भीमा तृतीय भएका छन्। त्यस्तै सिद्धार्थ आमा समूह कवासे र उन्नति आमा समूह दुलेगौड़ा सान्त्वना पुरस्कार प्राप्त गरेका छन्। प्रतियोगितामा फूलबारी बालबालिका समूह खैरेनीटारले उत्कृष्ट नृत्य प्रस्तुत गरेको थिए। त्यस्तै गरी नृत्य मार्फत नेपाली मौलिक सांस्कृतिक परम्परा र सामाजिक सन्देश प्रस्तुत गरेका थिए। कार्यक्रमले तीज पर्वलाई मौलिकता संरक्षणसँगै महिला तथा बालबालिकाको सृजनाशीलता र प्रतिभा प्रदर्शन गर्ने अवसर प्रदान गरेको आयोजकले जनाएको छ। हस्त यिनै खबरहरूसँगै राति 10 बजेको ढोरबराई हाइलाइट सकिएको छ। भोलि बिहान ताजा समाचार सहित हामी उपस्थित हुनेछौं। तबसम्मका लागि हाम्रो प्रसारण सेवाबाट सम्पूर्ण सहकर्मीहरू सहित म इरफान दिनमिया विदा हुने आज्ञा चाहन्छु। नमस्कार, शुभरात्रि।
6: तपाईको वरिपरि गाउँ टोलका कुनै पनि घटना, गतिविधि वा कार्यक्रम बारे हामीलाई जानकारी दिनुहोस्। हामी समाचारको रूपमा प्रसारण गर्नेछौ। खबर टिपाउन हामीलाई इमेल वा फोन गर्नुहोस्। हाम्रो टेलिफोन नम्बर 0654141100 वा ढोरबाराही FM@gmail.com मा इमेल गर्नुहोस्।

0: दिपाको घरको डेकोरेसन कस्तो राम्रो भन्छन्। आज त यो बाटो आउँदा यसको घरमा नग्गै भएन।
1: ए तिमी पो बस्दै गर है, म तिम्रो लागि चिया बनाएर ल्याउँछु।
0: ओहो यस्तो राम्रो डेकोरेसन रहेछ र पो, सबैले कुरा गरेका। दिपा ए दिपा, यस्तो राम्रो दराज टेबल अनि यो कहाँबाट ल्याएको तिमीले?
1: त्यही दुलेगौडा बजारमा छ नि दिदीलाई फर्निचर सोरुम, त्यहीबाट ल्याएको।
0: ए त्यसो भए त म गइहाले,
1: चिया त पिएर जाऊ।
0: होइन हतार छ, पछि आउँदै गरौँला है।
2: दीर्घायु फर्निचर सोरुम,
1: हामी कहाँ स्टिल तथा काठका सम्पूर्ण सामानहरू, दराज, पलङ, डाइनिङ टेबल, लोबेट, सोफा लगायत पर्दा, कार्पेट, डोर ब्याट र फर्निचरका सम्पूर्ण सामानहरू सुपथ मूल्यमा पाइनुको साथै अर्डर अनुसार तयार पारिन्छ।
3: एभरेस्ट स्टिल र नेपालको नम्बर वान कम्पनी बागमती कुर्सीको अधिकृत विक्रेता दीर्घायु फर्निचर सोरुम, दुलेगौडा बजार, प्रोप्राइटर लक्ष्मीराज वाग्ले। सम्पर्क 9846061268 र 9560602068।
4: उफ, आज पनि पार्टीमा जानु छ तर कपाल पनि मिलेको छैन, अनुहार पनि थाकेको जस्तो देखिन्छ।
5: यति धेरै सोच्नु पर्ने कुरा के छ र? दीक्षा ब्युटी पार्लर जाउँ न।
4: दीक्षा ब्युटी पार्लर रे?
5: हो नि, दीक्षा ब्युटी पार्लर एन्ड प्रशिक्षण केन्द्र। एकपटक त्यहाँ गएपछि ऐनामा आफूलाई हेर्दा पनि हेरिरहन मन लाग्छ।
4: हो र, त्यस्तो के हुन्छ र त्यहाँ?
5: अनुहारलाई चाहिने फेसियल र थ्रेडिङ, कपाललाई सुहाउने हेयर कटिङ, हेयर कलर र हेयर स्पा, हात खुट्टालाई आकर्षक बनाउने मेनिक्योर पेडिक्योर अनि आँखाको सुन्दरताका लागि आइल्यासिङ पनि गरिन्छ।
4: अनि बिहे, पार्टी वा विशेष कार्यक्रम पर्यो भने नि?
5: त्यसका लागि त यो ब्युटी पार्लर झन् एकदम विशेष छ। तपाईँको अनुहार, पहिरन र अवसर अनुसारको ब्राइडल मेकअप तथा आकर्षक मेकअप र हेयर स्टाइल, अनि तपाईँलाई अरू जस्तो होइन, तपाईँलाई नै अझ सुन्दर देखाउने ठाउँ हो।
4: त्यसो भए मेरो बिहेमा त म त्यही जान्छु है त।
5: बिहेमा मात्रै किन, आफूलाई माया गर्न पनि त कहिले काहीँ समय दिनुपर्छ नि।
4: यहाँ थ्रेडिङ, फेसियल, ब्लिच, हेयर कटिङ, ब्राइडल मेकअप, मेनिक्योर, पेडिक्योर, आइलेसिङ, हेयर कलर, हेयर स्पा, नेल एक्सटेन्सन तथा रिडकल ट्रिटमेन्ट र सुन्दरता मात्र होइन सिप पनि। प्रोफेसनल ब्युटी पार्लर सम्बन्धी व्यावसायिक तालिम समेत प्रदान गरिन्छ।
5: सुन्दरता देखाउने होइन, महसुस गराउने ठाउँ दीक्षा ब्युटी पार्लर एन्ड प्रशिक्षण केन्द्र, शुक्ला गण्डकी नगरपालिका 2 कोत्रे तल हो। प्रोप्राइटर निशा लामा। सम्पर्क 9790934335। हेर्दा हेर्दै दुलेगौडा बजार पनि यति ठुलो सहर बन्यो, तर राम्रो प्रचारको लागि भने
6: मैले भाउजू पनि ठुलो घरहरू मात्रै देखेर हुन्छ, सेवाको बारेमा केही थाहै रहेनछ। अनि गण्डकी मेडिकल हल सुन्नु भएको छ?
5: ए त्यो सिग्देल बाबुको नयाँ नयाँ जस्तो लाग्थ्यो।
6: ठिक भन्नुभयो भाउजू, अहिले त्यहाँ लामो समयदेखि जीपी कोइराला हस्पिटलमा काम गर्नुभएका इन्टरनल मेडिसिन डाक्टर डोलेन्द्र आचार्यबाट प्रत्येक दिन, छाला तथा यौन रोग विशेषज्ञ डाक्टर सुशील कार्कीबाट प्रत्येक महिनाको दोस्रो शनिबार र नाक कान तथा घाँटी रोग विशेषज्ञ डाक्टर दिनेश श्रेष्ठबाट चौथो शनिबार उपचार गराउन सकिन्छ नि।
5: गण्डकी मेडिकल हल दुलेगौडा, हाम्रा सेवाहरू
7: मुटु, श्वास प्रश्वास तथा फोक्सो सम्बन्धी समस्याको उपचार,
5: सुगर, प्रेसर, थाइरोइड, ज्वरो खोकी र एलर्जीको उपचार,
7: पेट दुख्ने, चक्कर लाग्ने समस्याको उपचार तथा परामर्श,
5: कान दुख्ने, पाक्ने, नाक बन्द हुने, एलर्जी, घाँटी दुख्ने, टन्सिल, सुन्न कम हुने लगायत समस्याको जाँच तथा परामर्श गराइन्छ।
7: सम्बन्धित बिरामीले आजै सम्पर्क गर्नुहोस्। सम्पर्क गण्डकी मेडिकल हल दुलेगौडा, माछा पुस्रे बैङ्कको ठिक पारिपत्री। फोन 0635903769।
8: काइली दिदी, आलु लगाउने बेला भयो, मल पाउनु भयो त?
9: ए दाई पनि घरै हुनुहुँदो रहेछ त।
8: खै ल्याउन त कहाँबाट ल्याए कुन्नी कान्छी, हाम्रो त बुढाले ल्याएका हुन्, मल पनि साह्रै राम्रो रहेछ।
10: सुन त माइली, गणपतिको सफल एक्ले टोलमा रहेको कुखुराको फार्ममा त एकदमै राम्रो ओतमा राखेर बनाएको मल पाइँदो रहेछ, छिटो जाऊ त, अन्त भन्दा सस्तोमा पाइएछ है, मैले त त्यहीँबाट ल्याएको।
8: ए हो र, हस् दाई म आजै जान्छु।
7: हजुर, यस हाइजेनिक रान्च प्रालीमा गुणस्तरीय कुखुराका मल पाइनुका साथै होलसेल मूल्यमा ब्रोइलर र गिरिराज कुखुरा पनि पाइन्छ, साथै माछा चाहिएमा पनि हामीलाई सम्झनुहोस्।
3: हाइजेनिक रान्च प्राली, शुक्ला गण्डकी 8, सफल एक्ले टोल गणपते। प्रोप्राइटर रामकृष्ण भण्डारी। मोबाइल 9560062891।
11: तल तल तल तल तल तल तल तल टिकुली माया आज पनि एउटा कुरा मान न भाई चाडबाड आउन लाग्यो पोखरातिर जाम न नयाँ नयाँ डिजाइनको कपडा किन्न
12: यति किने हुन्न र तँलाई मन पर्ने अनि तैले भनेको कपडाहरू पाइने पसल मलाई थाहा छ कि
11: हो र कहाँ छ र त्यस्तो
12: दुलेगौडामा छ कालिका फेन्सी स्टोर
7: यहाँ तपाईले चाहेको जस्तै विभिन्न डिजाइनका कुर्ता सलवार लुङ्गी टी शर्ट सहित लेडिज र जेन्ट्सका लागि आवश्यक सम्पूर्ण किसिमका कपडाहरू उपलब्ध रहेका छन्
13: नयाँ डिजाइन र आकर्षक पहिरनका लागि सबैको मन जित्न सफल
7: कालिका फेन्सी स्टोर शुक्ला गण्डकी चार दुलेगौडा तरकारी लाइन तारा देवी तरकारी पसल सँगै
13: प्रोपाइटर नवीन श्रेष्ठ सम्पर्क 9556062028 र 9901479716
7: एउटा कुरा थाहा पाइराख्नुहोस् हामी पहिलाको ठाउँ भन्दा अलिकति माथि सरेका छौँ है
14: दुलेगौडा बजारमा कति फोटो स्टुडियो खुल्यो कति बन्द भए कति के भए तर सबैभन्दा पुरानो कृति फोटो स्टुडियोको सेवा भने आजसम्म निरन्तर पाइएको छ फोटो स्टुडियो भनेपछि त कृति बाहेक अरूको त नामै आउँदैन
8: ए मलाई मात्र हो कि भनेको तपाईँलाई पनि त्यस्तै पो हुन्छ आज पनि एउटा गिफ्ट किन्नु छ अनि एक दुईवटा फोटो पनि खिच्नु छ त्यही जाने हो म त
14: हजुर दशकौंदेखि यहाँहरूको सेवामा समर्पित छौ अर्जेन्ट फोटो मोबाइलबाट फोटो दुबोको माला फ्रेममा तयार पार्नु परेमा जन्मदिन विवाह लगायत कुनै पनि उत्सवको लागि उपहार चाहिएमा हामीलाई सम्झनुहोस् कीर्ति फोटो स्टुडियो दुलेगौडा प्रोपाइटर कीर्तिमान थापा मगर

0: हजुर दान गरौ।
1: शुक्ला हिलेटार क्षेत्रमा निर्माणाधीन दुग्धेश्वर महादेवको मन्दिर सम्पन्नताका लागि दान गरौ, धार्मिक पुण्य प्राप्त गरौ।
2: ऐतिहासिक, धार्मिक एवं परिचकीय क्षेत्रका रूपमा शुक्ला हिलेटार शिवालयलाई विकास गर्न तपाईँको सानो सहयोग महत्वपूर्ण बन्न सक्छ।
0: दान गरौं, सकेको गरौं, सबैले गरौं।
1: अनुरोधक शुक्ला हिलेटार शिवालय क्षेत्र व्यवस्थापन संस्था शुक्ला गण्डकी आस्थान हो।
3: १०३.८ अन्तर्मनको आवाज।
4: सत्य तथ्य निष्पक्ष समाचार सुसज्जित हुन पाउने तपाईँको अधिकार।
5: धोरबाराही हाइलाइट्सको साथमा
6: छिटो छरितो र गुणस्तरीय सेवाको एउटै नाम कृष्ण आर्ट्स एन्ड अफसेट प्रेस दुलेगौडा बीपी चोक।
5: शिलालेख र छपाई सम्बन्धी सम्पूर्ण कामको लागि सम्झनुहोस् सम्पर्क 9841549304।
7: नमस्कार अनि शुभ बिहानी। आज मिति 2083 साल भाद्र महिनाको 30 गते मंगलबार, नेपाल सम्बत 1146। भाद्र शुक्ल पक्षको चतुर्थी तिथि बिहान 7:54 पश्चात पञ्चमी तिथि लाग्ने। आज ऋषि पञ्चमी र मंगल चौथीको व्रत बस्ने दिन। सन् 2026 सेप्टेम्बर 15 तारीक। रेडियो धोरबाराही 103.8 मेगाहर्जसँगै फेसबुक पेज, वेबसाइट नेपाली पात्रो र हाम्रो पात्रो मार्फत एकैसाथ प्रसारण भइरहेको धोरबाराही हाइलाइट्समा अशोक विश्वकर्माको स्वागत छ। धोरबाराही हाइलाइट्समा अब सुन्नुहोस् राष्ट्रिय र अन्तर्राष्ट्रिय घटनाका मुख्य समाचारहरू। भोटेकोशी बाढ़ी प्रभावितको पुनर्स्थापनामा स्रोतको कुनै कमी हुन नदिने प्रधानमन्त्री बालेन शाहको प्रतिबद्धता। बाढ़ी प्रभावित क्षेत्रमा सड़क सञ्चालन। बाढ़ी प्रभावित क्षेत्रमा सड़क सञ्चालन असोजभित्र सञ्चालनमा ल्याउने मन्त्री सुनिल लम्सालको भनाई। नेपाली कंग्रेसको केन्द्रीय कार्य सम्पादन समितिको निर्णयप्रति पूर्व सभापति शेरबहादुर देउवा पक्ष असहमत। एमालेका उपाध्यक्ष रामबहादुर थापा बादल र महासचिव ईश्वर पोखरेलको प्रतिवेदन एकीकृत गर्ने सहमति। पशुपतिनाथ मन्दिरमा अवांछित गतिविधि रोक्न स्वतन्त्र जना नियन्त्रणमा। पशुपतिनाथमा करिब 45,000 श्रद्धालुले गरे पूजा आराधना। कुनै अप्रिय घटना नभएको प्रहरीको भनाई। तीजको अवसरमा दुलेगौडा र खैरनीटारमा खुल्ला तीज गीत प्रतियोगिता सम्पन्न। दुलेगौडामा पोखराको सहनशील दिदी बहिनी समूह प्रथम हुन सफल। संस्थापन पक्षको प्रस्ताव देउवा समूहद्वारा अस्वीकार। असोजको 3 गतेको ओडा अधिवेशनमा सहभागी नहुन अपील। भारतले नेपाललाई दैनिक 654 मेगावाट विद्युत प्रदान गर्ने। ग्रीन आर्मी विरूद्धको मुद्दामा सर्वोच्चले रक्षा मन्त्रालय र सेनासँग स्पष्टीकरण माग्ने निर्णय। सुरक्षित स्थानमा बस्ती बसाउने तयारी। सड़क सञ्जाल जतिसक्दो चाँडो सञ्चालनमा ल्याउने सरकारको प्रतिबद्धता। रासोपा सांसदहरूले प्रधानमन्त्री राहत कोषमा न्यूनतम 15,000 रूपियाँ सहयोग गर्ने। जलवायु संकटबारे संसारको ध्यानाकर्षण गराउन जोमसोममा आजबाट घरपोजङ जलवायु परिवर्तन सम्मेलन 2083 शुरू हुने। एमाले अध्यक्ष केपी शर्मा ओलीको राजनीतिक भविष्य तय गर्ने जिम्मा बादल विष्णु र शंकरको काँधमा। तीन नेताले ओलीलाई पदमा निरन्तरता दिन उपयुक्त हुन्छ या हुँदैन भनेर निष्कर्ष निकाल्ने। सेफ्रुबेसी रसुवागढी 8 किलोमिटर सड़क बनाईदिन चीनलाई पत्रचार बेत्रावतीमा दुई साता भित्रने बेली ब्रिज हस्तान्तरण बेली ब्रिज निर्माण गरिने राष्ट्रपा सचेतक क्रान्ति शिखा धिकाल विरूद्ध सिंहदरबार गेटमा प्रदर्शन माफी माग्न जेनजी शहीद परिवारको चेतावनी

दुबईदेखि पोखराका लागि उडेको फ्लाइ दुबईको जहाज असोजको 7 गति साँझ पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गर्ने कार्यतालिका सार्वजनिक। प्रधानमन्त्री राहत कोषमा 13 अरब 68 करोड़ रूपियाँ भन्दा बढ़ी मौजदात। साङ्जाको अर्जुन चौपारी गाउँपालिकामा भीड़बाट लडेर गम्भीर घाइती भएकी एक महिलाको उपचारको क्रममा मृत्यु। गण्डकी प्रदेशका स्थानीय तहले निर्माण गरेका कानूनको गुणस्तर, संवैधानिक अनुकूलता र कार्यान्वयनको अवस्था फितलो। मोस्ताङ स्थित नेपाल चीन उत्तरी सीमा कोरेला नाकामा सवारी साधन संचालन र व्यवस्थापनको विषयलाई लिएर गाड़ी व्यवसायी र चालकहरूको गम्भीर आपत्ति। विमान नगरपालिका स्थित विमान बजारमा राष्ट्रिय परिचय पत्र वितरण दर्ता स्टेशन संचालनका लागि आवश्यक सामग्री जडान। गण्डकी प्रदेशमा पहिलो पटक तनहुको भानु नगरपालिकाबाट भूमि तथा जग्गा प्रशासन सम्बन्धी सेवा सोमबार हिजोबाट शुरू। क्षेत्रफलमा सबैभन्दा ठूलो रहेको पोखरा महानगरपालिकामा पनि हिजोबाट जग्गाको कित्ता काट शुरू। पोखरा बस पार्क एक महिनाभित्र खाली गर्ने तयारी। 18 ठाउँमा सुकुम्बासीलाई व्यवस्थापन गरिने। अब बैंक तथा वित्तीय संस्थाका एटीएमबाट 100 रूपियाँका नोट पनि प्राप्त गर्न सकिने। तमु पत्रकारिता पुरस्कार 2083बाट शान्ति गुरूङ र पञ्च सुब्बा गुरूङ दिल सम्मानित। धादिङको कृष्णभेर सड़क असोजको 1 गतेबाट दुईतर्फी खुलाउने तयारी। असोजको पहिलो साताबाट पोखरा दुबई सीधा उडान। साङ्जाको अर्जुन चौपारी गाउँपालिकामा भीड़बाट लडेर गम्भीर घाइती भएको महिलाको उपचारको क्रममा हिजो मृत्यु। सहयोग गर्ने नाममा गैरकानूनी रूपमा असुली गर्नेलाई कार्यवाही गर्न गृह मन्त्रालयको निर्देशन। सशस्त्र प्रहरीलाई अमेरिकी ड्रोन सहयोग हस्तान्तरण। शिक्षा मन्त्री सस्मित पोखरेलद्वारा गजेन्द्र नारायण सिंह अस्पतालको स्थलगत अवलोकन। सड़कमै शिशु जन्माउन बाध्य बबिता कुमारी पासवानसँग पनि भेटवार्ता। बाढ़ी प्रभावितका लागि नुवाकोटमा आर्या फर्माको 7 दिने शिविर संचालन। आईसीयूमा उपचाररतसँग अन्तर्वार्ताबारे प्रेस काउन्सिलले ध्यानाकर्षण भएको स्पष्टीकरण दियो। ग्रामीण क्षेत्रमा खानेपानीको पहुँच पुर्याउन प्रदेश सरकार अग्रसर। कन्काई पुल अल्पत्र पार्ने ठेकेदारलाई 2 अर्ब रूपियाँ जरिवाना गर्ने सरकारको निर्णय। बाढ़ी पीड़ितलाई सहयोग गर्ने सन्देश सहित सांस्कृतिक कार्यक्रम प्रस्तुत। दुर्गा प्रसाद विमानस्थलबाट पक्राउ गरेर छिमी लगियो। राजनीतिक प्रदर्शनमा नेपाली संग्रहालयको सुरक्षा जोखिम उच्च बनेको अध्ययन प्रतिवेदन सार्वजनिक। बालबालिकामा गरिने लगानी राष्ट्रको सुखद भविष्यको लागि हुने। प्रधानमन्त्री बालेन्द्र शाहको भनाई। विपद संकटग्रस्त क्षेत्रका सांसद र स्थानीय तहका प्रमुखसँग प्रधानमन्त्री शाहको हिजो भेट वार्ता र छलफल।

0: बालेन सरकारलाई ओलीले भने दमनकारी भेटेपछि बाढ़ीको मुख्य कारण 14 करोड़ 20 लाख घनमिटरको हिमचट्टान र रूस सकियो ब्रिक्स र चीन सहित 6 देशको इरानको बैठक बेलायतमा विद्यालयको दिवा भोजनमा डिप फ्राइड अर्थात धेरै तेलमा तारेको खानेकुरा प्रतिबन्धित रूसका इन्धन संरचनामाथिको आक्रमण रोक्न अमेरिकी राष्ट्रपति ट्रम्पको आग्रह पहिलो टी20 अन्तर्राष्ट्रिय खेलमा भारतद्वारा पाकिस्तानमाथि सहज जित दर्ता स्लो ओभर रेटको आरोपमा आईसीसी विश्व टेस्ट च्याम्पियनशीप तालिकामा पाकिस्तानको 11 अंक काटियो जनसेवा स्पोर्ट्स क्लब ढोलफिर्दीले आयोजना गरेको 81वां तीज कप 2083 उपाधि लिबिक एफसी लालिमलाई होम एफसी फिर्दी फाइनलमा 4-1 गोल अन्तरले पराजित खबर सैनिक खबरहरूसँगै आजका लागि धोरबार हाइलाइट सकिएको छ। मुख्य समाचार समेटिएको समाचारमूलक यो सामग्री तपाईँहरूलाई कस्तो लागिरहेको छ हामीलाई सल्लाह सुझाव र प्रतिक्रिया दिन नभुल्नुहोला। 7 बजी हामी विस्तृत समाचारहरूसहित उपस्थित हुन्छौ। समाचार कक्षका सम्पूर्ण सहकर्मीहरूसहित म अशोक विश्वकर्मा विदा हुने आज्ञा चाहन्छु। रेडियो धोरबार ही सुन्दै गर्नुहोला। नमस्कार।
1: तपाईको वरिपरि गाउँ टोलका कुनै पनि घटना गतिविधि वा कार्यक्रम बारे हामीलाई जानकारी दिनुहोस्। हामी समाचारको रूपमा प्रसारण गर्नेछौ। खबर टिपाउन हामीलाई इमेल वा फोन गर्नुहोस्। हाम्रो टेलिफोन नम्बर 0654141100 वा dhurbarahi@gmail.com मा इमेल गर्नुहोस्।
2: सिधै मयाम चिसा पानीबाट काठमाडौँबाट
3: मयाम चिसा पानी अनि बिचमा नझर्ने
2: अब त हरेक दिन बिहान 8 बजे काठमाडौँ बस पार्कको लोत्से मलबाट मयाम चिसा पानी र यताबाट बिहान 8 बजे काठमाडौँका लागि माइक्रो छुट्छ नि।
3: ए हो र, यस्तो सुविधा पनि आइसक्यो र जाम।
4: हजुर, माइक्रोको सुविधाका लागि सम्पर्क काठमाडौँमा होटल टाइटनिक प्रोप्राइटर रामचन्द्र महत 98461168 र दुलेगौंडा ढोरफिर्दी छाब्दी देउराली साखे हुँदै मग्याम चिसा पानीका लागि संयोग कटेज लज एन्ड रेस्टुरेन्ट प्रोप्राइटर हरिचन्द्र महत 98235562663।
5: पद्मश्री हस्पिटल एन्ड अलाइड साइन्सेस न्युरोद पोखरामा अब सबै प्रकारको उपचार सेवा सम्भव छ।
6: बाल रोग विशेषज्ञ डाक्टर विनोद तुलाचन, प्राध्यापक डाक्टर वन्दना श्रेष्ठ,
5: प्रसूति तथा स्त्री रोग विशेषज्ञ प्राध्यापक डाक्टर डेला सिंह जोशी, डाक्टर चुम्माया पुन,
6: फिजिसियन तथा पेट कलेज रोग विशेषज्ञ डाक्टर विकास अधिकारी डाक्टर शंकर बराल,
5: हाड जोड्ने तथा नसा रोग विशेषज्ञ डाक्टर यज्ञमान साक्य, उप प्राध्यापक डाक्टर प्रवीण थापा र हाड जोड्ने नसा रोग विशेषज्ञ तथा आर्थोस्कोपी सर्जन उप प्राध्यापक डाक्टर सुभाष गुरुङ,
6: मोटर रोग विशेषज्ञ डाक्टर तेज बहादुर गुरुङ, क्यान्सर रोग विशेषज्ञ डाक्टर ऋषि शेरचन,
5: युरोलोजिस्ट तथा मृगौला प्रत्यारोपण सर्जन सह प्राध्यापक डाक्टर प्रकाश छेत्री, डाक्टर जुजुराज श्रेष्ठ,
6: नाक कान घाटी तथा थाइरोइड सर्जन सह प्राध्यापक डाक्टर विकास गुरुङ, छाला विज्ञान भेनेरोलोजी र कुष्ठ रोग विशेषज्ञ डाक्टर अस्मिता वाग्ले,
5: रेडियोलोजिस्ट प्राध्यापक डाक्टर मनिष किरण श्रेष्ठ, डाक्टर सुमिरन श्रेष्ठ,
6: एन्टेरियोलोजिस्ट डाक्टर भूपेन्द्र कुमार तुलाचन, प्लास्टिक एन्ड कस्मेटिक सर्जन उप प्राध्यापक डाक्टर पियुष गिरी,
5: एनेस्थेसियोलोजिस्ट उप प्राध्यापक डाक्टर गुरुङ, डाक्टर सुस्मिता गुरुङ,
6: जनरल सर्जन प्राध्यापक डाक्टर नरेन्द्र विक्रम गुरुङ, सह प्राध्यापक डाक्टर देवेन्द्र श्रेष्ठ,
5: फिजिसियन डाक्टर अनमोल पौडेल र मनोचिकित्सक डाक्टर मानकाजी थापा मगर।
7: वार्ड, आईसीयू, एनआईसीयू, जनरल एंड लैप्रोस्कोपी सर्जरी सेवा, पोस्ट ऑप सेवा, फिजियोथेरापी, इंडोस्कोपी, क्लोनोस्कोपी, इको, टीएमटी, हल्चर, पीएफटी, यूरोफ्लोमेट्री, डायलिसिस सेवा र 24 घंटा इमर्जेन्सी सेवा साथ ही अन्य विशेषज्ञ डाक्टर द्वारा सेवा प्रदान गरिएको जानकारी गराउँदछौ।
8: 24 घंटा पैथोलॉजी सेवा उपलब्ध छ। विस्तृत जानकारी को लागि पद्मश्री हॉस्पिटल एंड एलाइड साइंसेस प्राली पोखरा 9 न्यू रोड, फोन 0160-590-162-590-163।
9: होइन, कता हिँड्नु भयो काका यति साह्रो हतारिँदै?
10: कता हिँड्नु नि, मिल्को जाली र फिता खाँचै भएर बजारतिर हिँडेको कान्छा। फेरि हाती ट्याक्टर र सामानहरू पनि चाहिएको थियो।
9: मलाई पनि काठ काट्ने मेसिन चाहिनुका साथै मरमत पनि गर्नु थियो।
10: त्यसो भए कहाँ जाने त कान्छा?
9: त्यही दुलेगौडामा खुलेको छ नि रिमाल मेसिनरी, म त त्यही जाने हो काका। त्यहाँ गएपछि त सबै सामानहरू पनि पाइन्छ, सस्तो पनि राम्रो पनि।
10: मैले त मन मात्रै बिचारेको नि कान्छा, त्यही भएर त म त्यही पसलतिर हिँडेको।
11: हजुर, हामी कहाँ कुटानी पिसानी मिल, हाते ट्याक्टर, पावर टुल्स, काठ काट्ने मेसिन, ड्रिल मेसिन, वेल्डिङ मेसिन, मार्बल कटर, ब्रश कटर, साप कटर, मोटरहरू, बेरिङ, बेल्ट, क्यापसिटर, मिल्का जालीहरू, नट बोल्टहरू, मोबिल, गेयरवेल, टुटी मोबिल, इन्जिन ओइल तथा सम्पूर्ण मेसिनका पार्ट पुर्जाहरू पाइनुका साथै अनुभवी मेकानिकद्वारा मर्मत पनि गरिन्छ।
10: हामी कहाँ अर्डर अनुसार ठूला ठूला मेसिनहरू पनि उपलब्ध रहेका छन्। सम्पर्क रिमाल मेसिनरी, शुक्ला गण्डकी 4 दुलेगौंडा आफ्नै निवासमा।
12: प्रोपाइटर दिल्ली राम रिमाल र दिलीप रिमाल, फोन नम्बर 9855-11445 र 9855-20445।
13: ए बुढो, एउटा राम्रो रेस्टुरेन्ट वा पार्टी प्यालेसको नाम भनिदिनु त। तिजको दर खाने कार्यक्रमको लागि सबै कुरा मिलेको ठाउँ खोज्ने जिम्मा मलाई परेको छ। कहाँ ठिक होला खै, मेरो त साह्रै मन डुलेको डुलै भयो।
14: लौ, के मन डुलाउनु पर्यो होला र? सिधै समय कटेजमा बुक गर न, टाढा पनि छैन, हरियाली र शान्त वातावरणमा रमाउन पाइने सुविधा सम्पन्न हल भएको। त्यसैमाथि त्यसको अवसरमा दिदी बहिनीहरूलाई दर खाने कार्यक्रमको लागि सम्पूर्ण सेवामा विशेष छुटको पनि व्यवस्था रहेछ।
15: अनि साना नानी बाबुदेखि ठुला मान्छे समेत खेल्न मिल्ने छुट्टा छुट्टै पिङ, पानीको झरना र आकर्षक पार्क पनि भएको हुँदा टिकटक बनाउन र फोटो खिच्न गजब गजब सिन छ।
13: खाक्कैमा दिमागलाई भारी गराएछु। पहिले यो बुढालाई सोध्नु पर्ने रहेछ नि। खै बुढा, फोन नम्बर दिनु त, बुक गरिहाल्नु पर्यो, पालो पाएन भने बर्बाद।
10: हामी कहाँ स्थानीय उत्पादन सहितका स्वादिष्ट खानाका परिकार, आरामदायी बास र पार्टी एवं कार्यक्रम आयोजना गर्न मिल्ने उपयुक्त हलहरू पनि उपलब्ध छन्। साथै तीजको कार्यक्रम आयोजना गर्ने समूहलाई फर्किनका लागि टेम्पो र इभी भ्यानको निशुल्क व्यवस्था गरिनेछ।
9: सम्पर्क संयोग कटेज एन्ड रेस्टुरेन्ट, शुक्ला गण्डकी 9 ढोरबाराही फेरी, प्रोपाइटर हरिचन्द्र महत, मोबाइल 9825-57763 र 9860-7015
15: र रामचन्द्र महत 9461-16878।
16: फुटै खाए चारै मिठो, पकाए त ट्वाक्कै, एक पाकेटले पेट भरि नि के हो भन पक्कै।
17: यो हो बोनस चाउचाउ।

0: पोखरा
1: पोखरा नुडल्स प्रालीको उत्पादन बोनस काउचौको आधिकारिक विक्रेता थापा सप्लायर्स शुक्ला गण्डकी 7 सेरा प्रोप्राइटर राजबहादुर थापा मोबाइल 98560 2279।
2: होइन धुवामा के गरिराखेको छौ भने तिमी
3: के गर्नु नि, भोको पेटले धुवा गर्मी भन्दैन, ग्यास नपाएर म त खाली धुवामै खाना बनाइरहेको छु नि।
2: तिमीलाई थाहा छैन र बजारमा जति भने पनि बिजुलीबाट चल्ने इन्डक्सन र इन्फ्रारेड चुलो पाइन्छ भनेर, मैले त ग्यास सर्टेज हुनुभन्दा पहिले नै सबै गिफ्ट एन्ड किचन कर्नरबाट इन्डक्सन चुलो लगेको, एकदम ढुक्क छु म त।
3: त्यसको लागि फेरि छुट्टै भाडा जोड्नु पर्यो, यो पनि झन्झटै रहेछ।
2: पर्दैन नि, त्यसको लागि इन्फ्रारेड चुलो भएपछि जस्तो भाडामा पनि पकाउन सकिन्छ।
4: हजुर, हामी कहाँ स्वदेश तथा विदेशबाट आयात गरिएका किचन तथा गिटका गुणस्तरीय सामानहरू सुपथ मूल्यमा पाइन्छ। साथै समाज क्लब तथा आमा समूहलाई आवश्यक भाँडाकुँडाहरू खरिदमा विशेष छुट दिइन्छ भने पसलदेखि 3 किलोमिटर दूरीसम्म होम डेलिभरी समेत गरिन्छ।
1: सम्पर्क सोभी गिफ्ट एन्ड किचन कर्नर, दुलेगौडा युनिक डिपार्टमेन्टको 2 घर तल, प्रोप्राइटर जीके श्रेष्ठ गणेश पार्वती श्रेष्ठ, फोन नम्बर 0654142034 र 98171656606। आस्था अनि भरोसा, घर निर्माणको विश्वासिलो आधार, अनयारा कन्स्ट्रक्सन एन्ड ट्रेड प्राली गाछे पानी।
4: हजुर, घर निर्माण, बाटो, नाला, सामुदायिक भवन, विद्यालय आदि निर्माणको लागि हामीलाई सम्झनुहोस्। सोलिड ब्लक सहित विभिन्न किसिमका ब्लक, इट्टा, ढुङ्गा, गिटी, बालुवा, चोकर सुपथ मूल्यमा पाइन्छ।
1: सम्पर्क अनयारा कन्स्ट्रक्सन एन्ड ट्रेड प्राली, शुक्ला गण्डकी 2 गाछे पानी, नयाँ पुल र चेवनधामबाट जान सकिने, प्रोप्राइटर लाल बहादुर गोले र शेरजङ गुरुङ, मोबाइल 98510888461 र सिजन गुरुङ 97045409।
5: कान्छे, भोलि घर पूजा गर्नु पर्ने, कलेजबाट फर्कदा पूजा सामग्री लिएर आऊ है।
6: हस् मम्मी, नयाँ घरमा फुल रोप्न गमलाहरू पनि ल्याउने भन्नुभएको होइन?
5: हुन्छ हुन्छ, तर पाएसम्म माटोकै गमला राम्रो भन्छन्, कति पाइन्छ र?
6: पाइन्छ नि, दुलेगोडाको सेन्सीका पूजा सामग्री पसलमा हजुरले भन्नुभएको सबै कुरा आइपुग्छ, चिन्तै नगर्नु न।
7: हजुर, हामी कहाँ रुद्री, एकहा, व्रतबन्ध, घर पैचो, नौ ग्रह, ग्रह शान्ति, लाखवती, महायज्ञ, सत्यनारायण पूजाका सामग्री पाइनुका साथै माटोबाट बनेका सबै प्रडक्टहरू थोक तथा खुद्रा मूल्यमा उपलब्ध रहेका छन्।
5: सेन्सीका पूजा सामग्री पसल, प्रभु बैंक भन्दा एक घर माथि बजाज शोरूम सँगै।
7: प्रोप्राइटर समीक्षा गुरुङ, सम्पर्क 98461333101 र 98468383522।
8: को संकेत सधैं बिहानीले गर्छ, त्यसैले तपाईँको बिहान शुभ रहोस्।

नमस्कार अनि शुभ बिहानी रेडियो धर्वाराही 103.8 मेगाहर्जको बिहानी प्रसारण सेवा जय शिव सुनचारी पसलद्वारा प्रायोजित कार्यक्रम शुभ प्रभातमा यहाँहरूलाई हार्दिक स्वागत गर्न चाहन्छु। म कार्यक्रम प्रस्तुता अशोक विश्वकर्मा। आज मिति 2083 साल भाद्र महिनाको 30 गते मंगलबार। आज तिथि अनुसार भाद्र शुक्ल पक्षको चतुर्थी तिथि बिहान 7:54 पछाडि आज पञ्चमी तिथि लाग्ने। नेपाल सम्वत 1146 सन् 2026 सेप्टेम्बर 15 तारीख। र आज नेपाली महिलाहरूको महान पर्व हरितालीका तीजको समापन गर्ने दिन अर्थात ऋषि पञ्चमीको व्रत बस्ने दिन पनि। आदरणीय श्रोतावृन्द, ऋषि पञ्चमीको व्रत किन बसिन्छ थोरै जानकारी लिऊ। ऋषि पञ्चमी हिन्दू सनातन संस्कार अनुसार महिलाहरूका लागि तीज तथा हरितालिकाको जति महत्व भएको पर्व मानिन्छ, पौराणिक कथन अनुसार नेपाली नारीहरू रजस्वल्या हुँदा जानेर वा नजानिकनै पनि गरिएका जति पनि पापहरू छन् ती पापहरूबाट मुक्ति पाउनका लागि ऋषि पञ्चमीको व्रत बस्ने प्रचलन रहेको छ। विशेष गरी यो पर्वमा व्रतालु महिलाहरूले आज नदी, ताल, पोखरी लगायतका जलाशयमा 365 दतिवनले दाँत माझेर चोखो माटो, तिल र गोबर लगाएर स्नान गर्ने र चोखो वस्त्र पहिरेर मध्याहमा अरुन्धती सहित सप्तऋषिको षोडोपचार विधिले पूजा गरेर ब्राह्मणलाई दान दक्षिणा दिने र करकलाको तरकारी बनाएर एक छाक खाना खाने पनि प्रचलन रहेको छ। ऋषिहरूको पूजा गर्दा विवाहित महिलाहरूले अटल सौभाग्यका लागि सौभाग्य सूचक चूरा, धागो, सिन्दूर, पोती पनि चढ़ाउने प्रचलन रहेको छ। यसरी स्नान गरेपछि अरुन्धती सहित सप्तऋषिहरू कश्यप, अत्री, भारद्वाज, विश्वामित्र, गौतम, जमदग्नि र वशिष्ठ पूजा गर्नाले महिलाहरूको रजो दोष लगायतका अन्य सबै दोषहरू नाश भएर यस लोकमा समृद्धि प्राप्त हुने र परलोकमा मुक्ति मिल्ने भविष्योत्तर नामक पुराणमा उल्लेख गरिएको छ। यस कार्यक्रमको प्रायोजक जय शिव सुनचाँदी पसल दुलीगौंडामा बन्के वचोक रेडियो धर्बा रहिरहेको भवन भन्दा केही घर तल रिमाल गेस्ट हाउस सँगै रहेको छ। सुन्दर चाँदीका आधुनिक आकर्षक गरगहनाहरू बनाउनु परेको छ भने तपाईँ पनि एकपटक यो जय शिव सुनचाँदी पसललाई सम्झेर यहाँको सेवा लिने प्रयास गर्नुहोला। यो अनुरोध तपाईँ सबैजनाको लागि गर्छौ। श्रोतावृन्द, आजको राशिफल अब हामी प्रस्तुत गर्दैछौ, सुन्दै गर्नुहोला। सबैभन्दा पहिला मेष राशि। विलासी वस्तुको प्रयोग मार्फत अरूको ध्यान आफूतिर केन्द्रित गर्न सकिनेछ। बौद्धिकता तथा विवेकको प्रयोग मार्फत काम गरेर मनज्ञ आमदानी गर्न सकिएला। प्रेम प्रसंगमा खुलेर रमाउन सकिनेछ भने दाम्पत्य जीवन सुदृढ बन्नेछ। शेयर बजार र साझेदारी व्यवसायबाट धन प्राप्त हुनेछ। पारिवारिक भेटघाटमा मिठो मसिनो भोजन ग्रहण गर्ने अवसर प्राप्त हुनेछ। विपरीत लिंग प्रतिको आकर्षण आज बढेर जानेछ। वृष राशि। व्यापार र व्यवसायमा लगानी बढ़ाएर रूपैयाँ पैसा कमाउन सकिनेछ। माया र प्रेममा सामिप्यता बढ़ने तथा दाम्पत्य जीवनको गाँठो अझै मजबूत भएर जानेछ। मावली पक्षबाट भने जस्तो सहयोग प्राप्त हुनेछ। लामो दूरीको अफिसियल यात्राको अधिक सम्भावना रहेको छ भने यात्राबाट भने जस्तो उपलब्धि हात पर्ने ग्रह योग रहेको छ। वाद विवाद र मुद्दा मामिलामा प्रतिस्पर्धीहरूलाई हराउँदै जित निकाल्न सकिनेछ। पढ़ाई र लेखाईमा मन जाने हुनाले अरूभन्दा अग्र स्थानमा तपाईँको नाम रहनेछ।
मिथुन राशि रमाइलो भेटघाट हुने तथा स्वादिष्ट भोजन ग्रहण गर्ने अवसर जुट्नेछ। शुभचिन्तक र आफन्तहरूको सल्लाह र सुझावलाई शिरोधार्य गर्दै अगाडि बढ़न सके गन्तव्य पहिलाउन सहज हुनेछ। व्यापार र शेयर बजारमा लगानी गरेर मनज्ञ आमदानी गर्न सकिनेछ भने नयाँ योजनाको रूपरेखा कोर्न सकिनेछ। प्रेममा नजिक भएर आफ्ना भावना साटासाट गर्न पाए हुँदा रमाइलोपन र प्रसन्नता बढ्नेछ। उपहार वा भौतिक सम्पत्ति प्राप्त हुने योग देखिन्छ। कर्कट राशि समय राम्रो रहेकाले